0: नमस्कार, अन्तर संवादबाट सन्तोष रेग्मी। मन्त्री परिषदको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न अध्यादेशहरू जारी गर्नुभएपछि दुई तिहाई बहुमत प्राप्त वर्तमान सरकारलाई लक्ष्य र उद्देश्य अनुरूप काम गर्ने बाटो खुलेको छ। सरकारले लिएका सुधारका 100 बुँदे कार्यक्रम कार्यान्वयन प्रक्रिया अब तीव्रतासाथ अघि बढ्ने सरकारको भनाइ छ। सोही अनुरूप समस्याग्रस्त सहकारीका साना बचतकर्ताका रकम फिर्ताको प्रक्रिया अघि बढाइने भएको छ। त्यसबारे आजको अन्तर संवादमा कुराकानी गर्नेछौँ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष दिली राजा आचार्य हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। अध्यक्षज्यू, हजुर अध्यक्षज्यू,
1: हजुर हजुर,
0: स्वागत छ हजुर यहाँलाई।
1: धन्यवाद, नमस्कार।
0: हजुर, अब चाहिँ निकै समयदेखि सहकारीमा बचत गरेकाहरूको जुन समस्या देखिएको थियो त्यो समस्या समाधान गर्ने सन्दर्भमा सरकारले प्रक्रिया अगाडि बढाएको छ। अब यहाँहरूले समस्याग्रस्त सहकारीका साना बचतकर्ताहरूको चाहिँ रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाउनु भएको भनिएको छ। अब त्यो प्रक्रिया कसरी अघि बढ्दैछ?
1: अब यो समस्याग्रस्त सहकारी घोषणा भएको 2074 साल मार्चदेखि हो। अहिले हामी 9 वर्षमा छौँ र हाम्रो कार्य समिति अहिले 6 कार्य समिति हो। 9 गतेदेखि हामी काममा छौँ। यहाँले भन्नुभयो जस्तो यो साना बचतकर्ताहरूलाई मात्रै फिर्ता दिने गरी कार्ययोजना बनेको भन्ने अर्थ नलागोस्। सबै हामीसँग करिब 76,000 बचतकर्ताको 46 अरब बराबरको रकम फिर्ता दिनुपर्ने तथ्याङ्क छ। त्यसलाई अब कहाँबाट सुरु गर्ने त काम भन्ने हिसाबमा गर्दाखेरि अब सानाबाट गर्दा न्यायपूर्ण होला, सामाजिक र आर्थिक न्यायका हिसाबले साना बचतकर्ताहरूबाट आरम्भ गर्दा उपयुक्त होला भन्ने लागेर हामीले साना बचतकर्ता भन्ने अर्थमा बुझ्न आग्रह गरेका छौँ। तर सबैले क्रमशः पाउँछन् भन्ने कुरा म फेरि दोहोऱ्याउन चाहन्छु।
0: जस्तो अब अहिलेको यहाँहरूको प्रारम्भिक कार्यविधि हेर्दाखेरि चाहिँ अघि यहाँले जुन तथ्याङ्क भन्नुभयो 76,000 करिब मध्ये चाहिँ 58,141 जति चाहिँ साना बचतकर्ताहरू रहेछन्, जसको रकम चाहिँ यहाँले भनेको 46 अर्ब बराबरको रकम मध्ये यता करिब 7 अर्ब जति चाहिँ फिर्ता गर्नुपर्ने हुँदो रहेछ, होइन? हजुर, अब त्यो त्यो त्यो तथ्याङ्क चाहिँ कसरी निकालिएको हो? अब त्यसमा चाहिँ
1: हामीसँग अहिले समस्याग्रस्त घोषित भएका 23 वटा मध्ये कुबेर बचत तथा ऋण सहकारी संस्था, चार्टर सेभिङ एन्ड कोअपरेटिभ, स्ट्यान्डर्ड मल्टिप्रपोज, 3 वटाको करिब करिब हिसाब मिलान भइसकेको छ। 3 वटाका बचतकर्ताहरूले पाइसक्नु भएको छ। त्यो बाहेक हामीसँग अहिले 20 वटा विभिन्न सहकारीहरू छन्। तिनीहरूको सम्बन्धित फाइलबाट लिएर हाम्रो कम्प्युटर सफ्टवेयरमा भएको डाटा अनुसारको मोटामोटी डाटा हो। यसमा दैनिक हिसाबमा बचत फिर्ता के अरे ऋण दिनेहरूको सङ्ख्या क्रमशः बढिरहेको छ। बचत फिर्तालाई निश्चित कार्यक्रमका आधारमा निश्चित समयमा दिने हुनाले हामीले जेठको पहिलो हप्तादेखि आरम्भ गर्छौँ गर्ने हिसाबले तयारीका साथ बसेका छौँ।
0: अब यो यसमा चाहिँ सानो बचत भनिएको छ, सानो बचत भने चाहिँ कतिसम्मको बचत चाहिँ फिर्ता हुन्छ अथवा कतिसम्म बचत गर्नेहरूको कति रकम फिर्ता हुन्छ?
1: साना बचतकर्ता भन्नाले सानो रकम रहेकोबाट आरम्भ गर्ने मैले भनेको, जस्तो उदाहरण कसैको लागि कसैको 3,000 मात्रै छ अथवा 2,000 छ, 1,500 छ भने अब सुरुमा त हामीले त्यताबाट सुरु गर्ने, प्रत्येक सहकारीबाट 10,000 वा सोभन्दा कम बचत भएका मान व्यक्तिहरूको नामावली हामी अब आजबाट त्यसलाई तयार गर्छौँ। प्रत्येक सहकारी 20 वटा सहकारी, यहाँलाई मैले फेरि अघि निवेदन गरेँ, समस्याग्रस्त घोषित भएका अब काम गर्न बाँकी रहेका 20 वटा सहकारीबाट 10,000 वा सोभन्दा कमका बचतकर्ताहरू कति छन् तिनीहरूको नेमिङ नाम नामासी रकम तयार गरेर अनि जेटकोबाट सुरु गर्छौँ र त्यसपछि फेरि त्योभन्दा माथि 5,00,000सम्मको स्टेपमा क्रमशः जान्छौँ, त्यसपछि माथि जान्छौँ। यसलाई यसरी बुझ्नु पर्ला, आरम्भ मात्रै साना बचतकर्ताबाट हो, थोरै रकम बचत भएका फिर्ता लिन नपाएका बचतकर्ताहरूबाट आरम्भ गर्ने हो।
0: यो यसका लागि चाहिँ अब करिब करिब भनौँ न 7 अर्ब

0: ठ्याक्कै खर्च हेर्दाखेरि 6 अर्ब 67 करोड करिब करिब भनिएको छ। अब यो यो रकमको जोहो चाहिँ कसरी हुन्छ यो पहिलो चरणमा जुन काम यहाँहरूले भन्नुभएको छ?
1: असाध्यै राम्रो प्रश्न गर्नुभयो। हामीले बचतकर्ताहरूको बचत फिर्ता दिने भनेको ऋणीहरूबाट असुल गरेर हो। अहिलेसम्म ऋणीहरूले ऋण असुल गर्नका लागि, ऋण तिर्नका लागि तदारुकता देखाउनु भएको छैन। करिब करिब 80% ऋणीहरू सम्पर्कमा नरहने, विभिन्न यो वा त्यो बहानाले चाहिँ अब एक ठ्याक्कै भन्नुपर्दा लुक्ने स्थिति, सम्पर्कमा नआएर लुक्ने स्थितितिर गइराखेका छ। त्यसैले हामी ऋणीहरूलाई आग्रह गर्न चाहन्छौँ, उहाँहरूले ऋण तिर्ने सन्दर्भमा हामीले सहजै सहजीकरण गर्नुपर्ने कुरामा हामी गर्छौँ। तर ऋण तिर्न नतिरेर जाने कुरा जुन छ, त्यो हिसाबमा विभिन्न चरणका कारवाहीका क्रमहरूको माध्यमबाट हामीले ऋण असुल गर्दै जाने र असुल भएको ऋण वितरण गर्दै जाने। उदाहरणको लागि कुनै सहकारीको कुनै रकम उठ्यो भने त्यसबाट त्यही सहकारीको बचतकर्ताले पाउने हो पैसा, त्यसलाई वितरण गर्दै जान्छौँ। जसको उठेन तर अत्यावश्यक हिसाबमा दिनुपर्ने स्थिति हो, जसले असाध्यै रोगी भनेर नेपाल सरकारले विभिन्न 12 रोगहरूलाई सूचीकरण गरेको छ। असाध्यै रोगी अस्पतालमा छ, कम्तीमा वर्षमा एकपटक उसलाई केही रकम दिन सक्ने स्थितिमा हामी जानुपर्ने हुन्छ। त्यो प्रयोजनका लागि यहाँ नेपाल सरकारले अहिले 25 करोड रुपियाँ चाहिँ विनियोजन गरेको छ। आपतकालीन स्थितिको व्यवस्थापनका लागि भन्ने अर्थमा यसलाई बुझ्नुपर्छ। र त्यो 25 करोड जुन सहकारीमा खर्च गर्छौँ त्यही सहकारीबाट उठेको ऋणबाट फेरि नेपाल सरकारलाई फिर्ता गर्नुपर्ने हुन्छ। त्यो 60 को रकम हो। यसरी अङ्क जुहो गर्ने हिसाबमा नेपाल सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताहरूको पैसा दिने होइन, उठाएर दिने हो भन्ने बुझ्नु पऱ्यो र ऋणीहरूबाट लिने कुरा हो। त्यस कारणले ऋणीहरूबाट असुल गर्ने सन्दर्भमा बचतकर्ताहरूसहित आम नागरिकहरू, बुद्धिजीवीहरू र विज्ञहरूलाई हामी हार्दिक अपिल गर्न चाहन्छौँ कि ठुला ऋणीहरू, खास गरी ठुला ऋणीहरू कहाँ लुकेका छन्, उनीहरूको सम्पत्ति कहाँ छ, उनीहरूको परिवारका सदस्यहरूको सम्पत्ति कहाँ छ, सेयर कहाँ छ, सवारी साधनहरू कहाँ छन्, ती कुराको सूचना दिएर हाम्रो यो अभियानलाई सहयोग गर्न म हार्दिक अपिल गर्दछु।
0: हजुर, जस्तो अब भनौँ न, अब करिब करिब 6 अर्ब 67 करोड रुपियाँ चाहिँ अहिले तत्काल भुक्तानी गर्नुपर्नेको सूचीमा छ, त्यसमध्ये 25 करोड रुपियाँ यहाँहरूसँग छ, पहिलो कुरा। दोस्रो कुरा त अब यो जुन समस्याग्रस्त सहकारीहरू छन् ती सहकारीहरूबाट पनि केही रकम असुली भएको छ, होइन? यो त्यसको चाहिँ विवरण के छ, कति यहाँहरूसँग त्यस्तो खालको रकम छ?
1: करिब 35 करोड रुपियाँ चाहिँ अहिले उठिसकेको छ। 35 करोड मैले फेरि दोहोऱ्याएँ। अब यो यसलाई यसरी बुझ्नुपर्छ, दैनिक रूपमा असुल भइरहन्छन् र दैनिक रूपमा वितरण हुँदै जान्छ कि एकैचोटि सबैलाई वितरण गर्ने नै होइन। मानिलिनुहोस् एक दिनमा कतिजनाको खातामा रकम पठाउन सकिन्छ त हाम्रो कर्मचारी जनशक्तिले? रेगुलर काम पनि अरू पनि गर्नु पऱ्यो र यो बचत फिर्ताको काम पनि गर्नु पऱ्यो। यसलाई चोकिने कर्मचारीले दैनिक रूपमा कतिजनाको खातामा हाल्न सक्छन्, त्यही क्रमअनुसार क्रमशः वितरण हुँदै पनि जान्छ र क्रमशः असुल पनि हुँदै जान्छ। र विचारणीय पक्ष के हो भने, असुलीमा कडाई गरिएन भने यहाँले भन्नुभएको जस्तो आर्थिक स्रोत जुट्न नजुट्ने स्थिति हुन्छ। त्यसतर्फ समिति गम्भीर छ, त्यसतर्फ नेपाल सरकारको कडा निर्देशन पनि छ।
0: अब यो असुलीमा कडाई भनेको चाहिँ के हो, जस्तो यहाँले अहिले अनुरोध गर्नुभयो, होइन? त्यसबाहेक
1: अहिले त हामी केही पनि गरेका छैनौँ। 8 गते एउटा विनम्र निवेदनका साथ सूचना प्रकाशन गऱ्यौँ,
0: होइन?
1: फेरि त्यसपछि हामीले लाई त्यसलाई ख्याल गर्नुहोस् भनेर वेबसाइटको माध्यमबाट पनि फेरि सूचना गऱ्यौँ। र त्यो दोस्रो 8 गतेको सूचनामा हामीले के भनेको थियौँ भने, 15 दिनभित्र सम्पर्कमा आउनुहोस्, अन्यथा विभिन्न उपायहरू अवलम्बन गरिनेछ भनेका थियौँ। पछिल्लो सूचनामा हामीले के भन्यौँ, ती उपायहरू भनेका के हुन् त भन्ने बारेमा जानकारी दिउँ। ती उपाय भनेको तत्त्व विशेष गरी ठुला ऋणीबाट उनीहरूको 3 पुस्ते नामावली सार्वजनिक गर्ने, विभिन्न खालका सरकारी सुविधाहरू बन्द गर्ने, जस्तो उधारको लागि ओडाबाट सिफारिस हुनेदेखि राजधानी प्राप्तिसम्मका विषयहरू हुन्छन्, तिनीहरूको वा तिनीहरूका परिवारका सदस्यहरूको नाममा रहेको जुनसुकै प्रकारको सम्पत्तिहरूलाई रोक्का गर्ने, नियन्त्रणमा लिने, त्यसपछि लिलामको स्टेजमा जाने, यदि तिर्दैनन् भने होइन त्यसपछि पनि असुल गर्न बाँकी रह्यो भने प्रचलित नेपाल कानुन बमोजिम फौजदारी अभियोगका लागि सिआइडी सहित सम्बन्धित अधिकार प्राप्त प्रहरी निकायमा पठाउने, यसरी चरणबद्ध रूपमा हाम्रा प्रक्रियाहरू अगाडि बढ्छन् भन्ने कुरा यहाँ मार्फत सम्बन्धित ऋणीहरूलाई जानकारी गराउन चाहन्छु।
0: अब यो वितरणको प्रक्रिया छ नि, यो वितरणको प्रक्रिया चाहिँ अब आजबाट या भोलिबाट, पर्सिबाट, जेठ 1 गतेबाट, कहिलेबाट प्रारम्भ हुन्छ?
1: जेठको पहिलो खाता भनेका छौँ हामी। हामी तयारीको क्रममा मैले अघि पनि भने, जसलाई वितरण गर्नुपर्ने क्रम छ तिनीहरूको नामावली तयार गर्दै तत्सत सहकारीका शाखाका कर्मचारी मित्रहरूले त्यो तयार गर्नुहुन्छ। त्यसपछि हामी यति यो गतिदेखि वितरण सुरु गऱ्यौँ भनेर उहाँहरूको खातामा रहेकोमा दिन्छौँ। स्मरण के रहोस् भने बचत फिर्ता पाउने भनेको सबै बचतकर्ताहरूले होइन, जसले बचत पाऊ भनेर विगतमा हामी कहाँ माग दाबी फारम भरेका छन् उनीहरूले पाउने हो र उनीहरूको भेरिफाई भएर उनीहरूको कुरा ठिक छ है भन्ने कुरा भएर सम्बन्धित छाडको कर्मचारी साथीहरूले सिफारिसमा दिएपछि समितिले ल यो रकम वितरण गर्ने भनेर निर्णय गर्छ र त्यसको माध्यममा निर्णय हुँदै बचत फिर्ता हुँदै जान्छ।
0: त्यो त्यसरी चाहिँ प्रक्रिया पुरा गरेर आएका निवेदनहरू चाहिँ कति छन्? जस्तो बचतकर्ताको संख्या त करिब करिब चाहिँ 5 लाख भन्दा कम रहेकाहरूको संख्या 58,141 भनेर यहाँहरूको कार्यालयले जारी गरेको यो यो विवरणमा छ होइन। अब त्यो त्यो मध्ये चाहिँ कतिले चाहिँ यो प्रक्रिया पुरा गरेका निवेदन चाहिँ कतिको छ त?
1: बचतकर्ता टोटल करिब करिब 76,000 हुन् फेरि म गराउन चाहन्छु। त्यसमध्ये आरम्भ गरिने बचतकर्ताहरूको संख्या करिब 7,600 छ। आरम्भ गरिने थोरै रकम बचत गरेकाहरूको संख्या 7,600 छ। त्यसपछिको क्रमशः अङ्कलाई हामीले अगाडि बढाउनेछौँ। त्यो ती सहकारीको संख्या मागदाबीकर्ताहरूको संख्याको हिसाबमा भन्दा 10,000 1,00,000 28,922, 1,00,000 5,00,000 19,874, 5,00,000 माथिको 18,000, यसरी 76,000 पुग्छ। र पहिला हामी यो 7,600 प्रवेश गर्छौँ, त्यसपछि 28,000 प्रवेश गर्छौँ, त्यसपछि 19,000 प्रवेश गर्छौँ, त्यसपछि 18,000 प्रवेश गर्छौँ।
0: यो त भयो अब यो बचत रकम फिर्ताको सन्दर्भमा। ऋणीहरूको संख्या चाहिँ कति रहेछ र ऋणीहरूको पनि त यसै गरी यति बराबरको ऋण यति बराबरको ऋण भनेर यहाँहरूले चाहिँ बनाउनु भएको होला असुलीका सन्दर्भमा?
1: ऋणीहरूको ठ्याक्कै संख्या भन्दाखेरि अहिले अब त्यसलाई पनि हामी फेरि भेरिफाई गर्दैछौँ। ऋणीहरूको संख्या र रकममा फेरि भेरिफाई गर्दैछौँ। रकममा अलिकता ऋणीहरूको पनि सहुलियत पाउने सम्भावित अवस्था हामीले देखेका छौँ। जस्तो 2074 सालमा सहकारी ऐन आइसकेपछि त्यसले पुँजीकरण गर्न नपाइने भनेर व्यवस्था गरेको छ, तर विभिन्न सहकारीहरूले ब्याजको पुँजीकरण गरेका छन्। यसलाई म आम नागरिकहरूले बुझ्ने गरी भाषामा भन्नुपर्दा 3 महिनासम्म ब्याज तिरेन भने त्यो ब्याजलाई लगेर सामा लैजाने र ब्याजको पनि ब्याज लिने ढङ्गले केही सहकारीहरूले अभिलेख राखेको पाइयो। त्यो कानुन त त्रुटिपूर्ण छ, बदरयोग्य छ, त्यस कारणले त्यसलाई पनि अभिलेखमा संशोधित हिसाबमा अध्यावधि गर्नुपर्नेछ। दोस्रो 2076 साल कार्तिक 1 गतेदेखि 16%भन्दा बढी ब्याज लिन नपाइने कानुनी व्यवस्था छ, सहकारी विभागको परिपत्र पनि छ। त्योभन्दा बढी 26% ब्याज लिएर अभिलेख कायम गरेको पनि केही देखियो। त्यस कारण यी दुईटा चरणमा ऋणीहरूलाई सहुलियत दिनुपर्ने कानुन दिन सकिने स्थिति भएको कारणले हामीले त्यसलाई अध्यावधि गर्दैछौँ र त्यही ढङ्गले अध्यावधि गर्दै असुल गर्न तिर्न आएका ऋणीहरूलाई हामीले 10 गतेदेखि नै उहाँहरूको त्यो रकम के रहेछ भन्ने हिसाबमा विचार गर्दै जो सम्पर्कमा आउनु भएको छ उहाँको घरमा फाइल हेरेर त्यसलाई घटाएर कहाँ घट्न सक्छ, कानुन त कानुन अभियोग कहाँ घट्न सक्छ, सौविधिकीय अधिकार समितिलाई केही छैन, कानुन त कहाँ घट्न सक्छ र कहाँ मिल्न सक्छ भन्ने ढङ्गको तथ्याङ्कन त्यो फाइल हेरेर एकिन गरेर मात्रै उहाँहरूलाई तोकेका छौँ। र अर्को सहुलियत हिसाबमा के छ भने ठुलो ऋण छ, एकैपटक तिर्न सकिन भने समुचित हिसाबले न्यायचित हिसाबले केही समय महिनाको हिसाबले होइन केही समय चाहिँ हामीलाई किस्ताबन्दीका हिसाबले तिर्ने गरी व्यवहार त हामीले लागू गरिसकेका छौँ।
0: हामी अन्तर सम्वादमा छौँ। मन्त्री परिषदको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न अध्यादेशहरू जारी गर्नुभएको छ, त्यो पछि अब दुई तिहाई बहुमत प्राप्त वर्तमान सरकारलाई आफ्नो लक्ष्य र उद्देश्य अनुरूप काम गर्ने बाटो खुलेको छ। सरकारले 100 बुँदे सुधारका कार्यक्रम पनि सार्वजनिक गरिसकेको छ। यो पछिल्लो कानुनी प्रक्रियामा सहजता ल्याइएपछि त्यो प्रक्रियालाई अब तीव्रताका साथ अघि बढाइने सरकारले जनाएको छ। त्यसै अनुरूप समस्याग्रस्त सहकारीका साना रकम फिर्ताको प्रक्रिया अब अघि बढाइने भएको छ। यसै विषयमा हामी कुराकानी गरिरहेका छौँ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष डिली राजा आचार्य कुराकानीमा हामीसँग हुनुहुन्छ। अब अध्यक्षज्यू, यहाँले जुन कानुनी बाधा अडचनका केही विषयहरू अहिले उल्लेख गर्नुभयो, सरकारले हालै जारी गरेका अध्यादेशहरूले ती बाधा अडचनहरू हटाउन भूमिका खेल्छन् अथवा यो समस्याग्रस्त सहकारीका रकम फिर्ताका सन्दर्भमा पछिल्लो अध्यादेशले कसरी सहजीकरण गर्छ?
1: मैले अघि भनेको कुरा भइरहेको कानुनले दिएको कानुनी बाटोलाई र व्यवस्थालाई पनि केही सहकारीहरूले पालना नगरी तथ्याङ्क अभिलेखीकरणमा अनियमितता गरेको प्रसङ्ग भनेको हुँ। यहाँले राख्नु भएको प्रश्नले अहिले संशोधित अध्यादेशको माध्यमबाट सहकारी ऐन 2074 भएको संशोधनले हामीलाई थप सहजीकरण गरेको छ। उदाहरणको लागि पहिलाको परिवारको सदस्य भनेर जुन परिभाषा गरेको थियो त्यो सीमित परिभाषा थियो। त्यसले अंशभण्डा जस्तो ऋण लिएको मितिबाट भन्दा पछि अंशभण्डा गरेर अलग भएका वा सम्बन्ध विच्छेद गरेर अलग भएका मान्छेहरूलाई समेट्न सकेको थिएन। अहिले आएर के गरियो भने ऋण लिने बेलासम्म सँगै रहेको तर पछि अंशभण्डा वा सम्बन्ध विच्छेद गरेर सहकारीको बचत हिनामिना या कर्जा अपचलन गर्नका लागि नाटकीय रूपमा सम्बन्ध विच्छेद गर्ने वा अंशभण्डा गर्नेहरू परिवारका सबै सदस्यहरूलाई अहिले ऋण असुलीको दायित्वभित्र राख्न सक्ने गरी फराकिलो गरेको छ। स्मरण रहोस्, त्यति मात्र होइन, सहकारी कर्जा लिँदाको लिएको रकम लिने व्यक्तिबाट तेस्रो चौथो व्यक्ति जहाँ त्यो पुगेको ब्याङ्किङ सिस्टमबाट देखिन्छ, चेकको माध्यमबाट देखिन्छ, त्यस्ता व्यक्तिहरू पनि ऋण असुलीको दायरामा आउने स्थिति गरी फराकिलो हिसाबमा दिएको छ। त्यसैले धेरै मान्छेलाई ऋण असुलीको दायरामा ल्याउँदै जाँदा र धेरै मान्छेको खाता रोक्कादेखि लिएर सबै सुविधाहरू रोक्का हुने स्थिति जाँदा हामीले के आशा राखेका छौँ भने उहाँहरूले आफ्नो कर्तव्य हो, दायित्व हो, यो गरेनौँ भने हामीलाई सबैलाई असर पर्छ भन्ने बोध गर्दै समितिसँग सम्पर्क राखेर सम्पर्कको माध्यमबाट अब नसके किस्ताबन्दीका हिसाबमा तिर्दै जाने प्रतिबद्धता आफ्नो कार्ययोजना ल्याउनुहुन्छ भन्नेमा हामी पूर्ण आशावादी छौँ।
0: अब यो संशोधित जुन सन्दर्भ छ, अब यो सन्दर्भको कार्यान्वयनका चाहिँ पाटोहरू कसरी अगाडि बढ्छन्, राज्यका अन्य निकायहरूसँग समन्वय कसरी हुन्छ? जस्तो यहाँले भनेका कतिपय सन्दर्भहरूमा त अब सकेसम्म चाहिँ सम्झाइ बुझाउने, नभए त कानुन अनुसार प्रक्रिया अघि बढाउने अवस्था पनि हो, होइन?
1: यसबीचमा हामीले सिआइडीसँग छलफल गऱ्यौँ, महाधिवक्ताको कार्यालयसँग र सम्बन्धित प्रहरी के अरे अन्य पनि प्रहरीहरूसँग पनि छलफल गऱ्यौँ, नेपाल राष्ट्र ब्याङ्कका प्रतिनिधिहरूसँग पनि छलफल गऱ्यौँ। यो सहकारी कर्जा र समस्याग्रस्त सहकारीको कर्जा असुलीको कुरामा समन्वयात्मक हिसाबले सबै एकीकृत हिसाबमा जानुपर्छ भन्ने कुरामा स्पष्ट नीतिका साथ समन्वयकारी भूमिका र अपेक्षाका साथ हामी अगाडि बढेका छौँ। त्यस कारणले यो कर्जा असुलीमा अहिले विगतमा 9 वर्षसम्म जे जस्तो भयो त्यो स्थिति अब नदोहोरिएला भन्ने हामी आशा राखेका छौँ र त्यस अनुकूल जानेछौँ।
0: जस्तो अब यो यहाँले अघिदेखि दोहोऱ्याइरहेको एउटा विषय भनेको के भने यो 9 वर्ष अगाडि 74 माघमा यो गठन भएको, अहिलेसम्म यसले चाहिँ एउटा प्रक्रिया हुन त यहाँले त्यो पनि भन्नुभयो कि तिनवटा चाहिँ सहकारीका समस्या त सुल्झाएको छ, तर जुन तीव्रताका साथ हुनुपर्ने काम हो त्यो हुन नसकेको कुरा यहाँको यो पटक पटकको 9 वर्ष भनिरहेको कुराको त्यो आशय त्यो हो भन्ने मलाई लाग्छ। अब यसमा चाहिँ राजनीतिक प्रतिबद्धताको सन्दर्भ कतिको महत्त्वपूर्ण हुँदो रहेछ, पछिल्लो सरकारले यहाँहरूलाई त्यो सन्दर्भमा कतिको सहजीकरणका लागि चाहिँ सहयोग गरिरहेको छ?
1: 9 वर्षसम्म केही पनि भएन भन्ने अर्थमा नबुझिदिन आग्रह गर्दछौँ। सुरुमा ओरिएन्टल सहकारीलाई समस्याग्रस्त घोषित गरेर गयो र त्यसलाई बिचमा केही समय चाहिँ फेरि फुकुवा गरियो, तर पनि फेरि त्यो समस्या यतावत रहेपछि ओरिएन्टल सबैभन्दा पुरानो समस्याग्रस्त घोषित र सबभन्दा धेरै रकम रहेको मध्येको एउटा पर्छ। विगतमा भएका समितिहरूले समितिको यो विगतको 9 वर्षमा क्रमशः केही काम गर्दै जाँदा पनि खास गरी 2079-80 पछि समस्याग्रस्त सहकारीभित्रका समस्याहरूमा जटिलता देखिँदै गएर यो काममा अलिक जति शीघ्रता हुनुपर्थ्यो त्यति शीघ्रता नभएको, त्यति प्रभावकारिता नभएको भन्ने गुनासो आइरहेका छन्।
0: अब यो जुन गुनासोको सन्दर्भ छ अथवा जुन यो समस्याको सन्दर्भ छ यसलाई निकास दिने सन्दर्भमा चाहिँ राज्यका निकायहरूसँग पछिल्लो समयमा भएका छलफलहरू बारे यहाँले भन्नुभयो, अब त्यसले चाहिँ यहाँहरूमा थप ऊर्जा थपेको छ अथवा यो प्रक्रियालाई थप ऊर्जाशील बनाउने छ?
1: पक्कै पनि, यहाँले अघि प्रश्न गर्दाको एउटा राजनीतिक प्रतिबद्धताको कुरा गर्नुभयो, विगतको सरकार विगतका सरकारहरूकै पालामै गठन सञ्चालन र यसको नयाँ नयाँ कार्य समितिहरू हुने गयो, 2074 नै आयो, त्यस कारणले थालनी पहिले भए पनि अहिलेको सरकारको 100 बुँदा कार्य प्रतिबद्धताको 100 बुँदाको 99 नम्बरमा सहकारीहरूको बचत फिर्ताको कार्यलाई आरम्भ गर्ने क्रममा आरम्भ गरिनेछ 100 दिनभित्र भन्ने हिसाबको छ। त्यस हिसाबले त्यो समयावधिभित्रै हामीले आरम्भ गर्छौँ र सरकारी प्रतिबद्धता भनेको समन्वयात्मक भूमिका, जहाँ अप्ठ्यारो छ त्यहाँ बाधाहरूको फुकाउ गर्ने स्थिति चाहिँ र समितिलाई यान्त्रिक तथा भौतिक हिसाबले अलिकता सुसम्पन्न गराउने कुरामा सरकारको जुन प्रतिबद्धता छ, विशेष गरी माननीय मन्त्रीज्यू प्रतिभा रावलजीले र सचिवज्यूले हामीलाई आश्वस्त गर्नुभएको छ, सार्वजनिक रूपमा व्यक्त गर्नुभएको छ, त्यसबाट हामी उत्साहित छौँ।
0: यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद। छिटोभन्दा छिटो साना चाहिँ बचतकर्ताहरूको रकम फिर्ता होस् शुभकामना पनि छ।
1: धन्यवाद, नमस्कार।
0: उहाँ हुनुहुन्थ्यो समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष डिलिराज आचार्य, अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र शङ्कर भण्डारीलाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।

0: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौँ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौ, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
3: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौ, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: जथाभावी विषादीको प्रयोगले शत्रु किरा मात्र होइन मित्र किराहरूलाई समेत मारेर वातावरण बिगार्नुको साथै दम छालाको रोग तथा क्यान्सर सम्म गराउन सक्छ।
1: त्यसकारण प्राविधिकको सल्लाह अनुसार मात्र विषादीको प्रयोग गरौँ। विषादीको बट्टामा लेखिएको कुराको सधैँ पालना गरौँ।
2: समृद्ध कृषि समृद्ध जीवन।
3: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यार घ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
4: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छे, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छे।
3: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ, जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
5: ल यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो। श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यार घ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
3: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
5: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
6: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक स्वा स्वा हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यार घ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
8: नागरिक लगानी कोष।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
11: यस बेला बिहानको 7 बज्नै लाग्यो। अब सुन्नु समाचार।

यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको दुवै सदनको अधिवेशन यही वैशाख 28 गतेका लागि आह्वान। संवैधानिक परिषद सम्बन्धी अध्यादेश 2083 राष्ट्रपतिबाट जारी। समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गर्ने सरकारको तयारी। यात्रुको सुरक्षा सुनिश्चित गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन। चीनको हुनान प्रान्तमा पटका कारखानामा विस्फोट हुँदा 26 जनाको मृत्यु। र विश्वकप लिग 2 अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिजमा नेपालद्वारा ओमानमाथि 81 रनको जित।

0: गर्नुहोस्।
1: नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14# हाश डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन यही वैशाख 28 गते सोमबार दिउँसो 2 बजेका लागि आह्वान गर्नुभएको छ। मन्त्री परिषदको सिफारिसमा राष्ट्रपति पौडेलले 28 गते दिउँसो 2 बजे संघीय संसद भवन सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यले जानकारी दिनुभयो। यसअघि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले वैशाख 28 गते दिउँसो 2 बजे संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 हिजो जारी गर्नुभएको छ। सरकारले सो अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष गरेको सिफारिस राष्ट्रपति पौडेलले आइतबार पुनर्विचार गर्न भन्दै फिर्ता पठाएपछि अस्ति बसेको मन्त्री परिषद बैठकले सो अध्यादेश जस्ताको तस्तै राष्ट्रपति समक्ष फेरि सिफारिस गरेको थियो। मन्त्री परिषदले पुनः सिफारिस गरेपछि संविधान बमोजिम राष्ट्रपतिले अध्यादेश जारी गर्नुभएको हो। सरकारले समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गर्ने भएको छ। गत वैशाख 9 गतेदेखि काम थालेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी र बचतकर्ताको आवश्यक विवरण सङ्कलन गरी बचत रकम फिर्ता गर्ने तयारी गरेको हो। समितिले गरेको अध्ययन अनुसार समस्याग्रस्त सहकारीका करिब 76,000 बचतकर्ताको करिब 46 अर्ब बचत फिर्ता गर्नुपर्नेछ। तीमध्ये अधिकांश साना बचतकर्ताको रहेको समितिले जनाएको छ। 5 लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र 5 लाखभन्दा बढी रकम बचतकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ। कुल 76,000 मध्ये 5 लाखभन्दा बढी बचत गर्ने जम्मा 18,000 रहेको समितिका सदस्य सचिव रविन ढकालले जानकारी दिनुभयो। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि धेरै काम भइसकेको र अब फिर्ता गर्ने काम सुरु हुने बताउनुभयो। सरकारले निजामती सेवामा रहेका ट्रेड युनियन सम्बन्धी व्यवस्था खारेज गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत विवेक बिडारीले विज्ञप्ति जारी गरी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश 2083 मार्फत निजामती सेवा ऐन 2049 दफा 53 रहेको ट्रेड युनियन सम्बन्धी व्यवस्था खारेज भएको जानकारी दिनुभयो। अध्यादेशले उक्त व्यवस्था गरेसँगै मन्त्रालय, विभाग, आयोग, सचिवालय तथा सबै सरकारी निकायमा रहेका ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन दिएको हो। सरकारले ट्रेड युनियनका प्रयोजनका लागि प्रयोग भइरहेका सरकारी भवन, कार्यकक्ष, सवारी साधन लगायत अन्य सेवा सुविधा तत्काल सम्बन्धित कार्यालयलाई फिर्ता गर्न भनेको छ। ट्रेड युनियनका विभिन्न स्तरका समितिमा आबद्ध भएका कर्मचारीलाई तोकिएको दरबन्दी अनुसारको कार्य जिम्मेवारीमा खटाउने व्यवस्था मिलाउन पनि भनिएको छ। नेपाली कङ्ग्रेस संसद समन्वय बोर्डको बैठकले सुशासन र सेवा सुधारका लागि सरकारले चालेका कदमप्रति सकारात्मक रहने निर्णय गरेको छ। पार्टी सभापति गगन कुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय सानिपामा हिजो बसेको संसद समन्वय बोर्डको बैठकले सुशासन र सेवा प्रवाह सुधारका लागि सरकारले गरेका निर्णयप्रति सकारात्मक रहने निर्णय गरेको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। कांग्रेसले संघीय संसदको आगामी अधिवेशन र वर्तमान राजनैतिक परिस्थितिमा पार्टीको भूमिका प्रभावकारी बनाउन संघीय संसदमा पार्टीको उपस्थितिलाई थप सशक्त, एकताबद्ध र प्रभावकारी बनाउन केन्द्रीय कार्यसमिति तथा कार्यसम्पादन समितिले गरेका नीतिगत निर्णयहरू एकमुष्ट रूपमा संसदीय दललाई उपलब्ध गराउने निर्णय गरेको कार्यवाहक मुख्य सचिव दुलालले बताउनुभयो। पूर्वी पहाडी र तराईका जिल्लासँग जोड्ने बिपी राजमार्गमा रातको समयमा सवारी आवागमनमा रोक लगाइएको छ। हिजो बसेको जिल्ला सुरक्षा समितिको बैठकले हिजोदेखि नै लागू हुने गरी अर्को सूचना जारी नभएसम्म साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म बिपी राजमार्गमा निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। काभ्रे प्लानचोकका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जिल्ला सुरक्षा समितिको बैठकले बिपी राजमार्गको भकुण्डीबेसी खुर्कोट सडक खण्डमा अर्को सूचना जारी नभएसम्म यातायात सञ्चालनमा पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको बताउनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिममुक्त सडकमा सवारी आवागमन बन्द गरी यात्रु तथा सवारी साधनको सुरक्षा सुनिश्चित गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। प्राधिकरणले जोखिम भएका स्थानमा सवारी आवागमन बन्दको अभिज्ञा गर्ने सवारी चालक एवं सवारी धनीलाई कारवाही गर्न समेत निर्देशन दिएको छ। सोमबार साँझ काभ्रेको रोशी खोलाको बहाव बढेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा रोक्दा रोक्दै 5 सवारी अघि बढ्दा यात्रुहरू बाढीमा फँसेका सबै 89 यात्रुको सकुशल उद्धार गरिएको थियो। सडकमा जोखिमको अवस्थालाई विश्लेषण गरी आवश्यकता अनुसार सवारी आवागमन बन्द गर्न निर्देशन दिएको प्राधिकरणका उपसचिव रामबहादुर केसीले जानकारी दिनुभयो। सरकारले सार्वजनिक सेवा प्रवाहलाई घर दैलोमै पुर्याउने उद्देश्यसहित सुरु गरेको सरकारी कुरियर सेवा 19 जिल्लाबाट सञ्चालनमा आएको छ। कार्यक्रम सुरु भएपछि हालसम्म 3,131 राहदानी सम्बन्धित जिल्लासम्म ढुवानी गरिएको हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले जानकारी दिनुभयो। तीमध्ये 667 राहदानी सेवाग्राहीको घरमै पुगेर वितरण भइसकेको पनि विभागले जनाएको छ। काठमाडौँ, गुल्मी, डडेलधुरा, झापा, सिन्धुपाल्चोक, कालीकोट, मकवानपुर, बझाङ, कास्की, मोरङ, धनकुटा, बैतडी लगायत 19 जिल्लासँग सेवाका लागि सम्झौता भइसकेको र अन्य जिल्लामा विस्तारको काम भइरहेको विभागले जनाएको छ। सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 समय सापेक्ष पुनरावलोकन गर्ने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय पाठ्यक्रम प्रारूपलाई पुनरावलोकन गर्न तथा नयाँ दिशा दिन प्राध्यापक डाक्टर बालचन्द्र लुइटेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ। बदलिँदो परिस्थिति अनुसार कार्य पाठ्यक्रमलाई समय सान्दर्भिक बनाएर लैजाने तथा नैतिक शिक्षा लगायतलाई पाठ्यक्रममा समावेश गर्ने गरी कार्यदल गठन गरिएको मन्त्रालयले जनाएको छ। सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपालभित्र नै अन्य देशका पर्यटकलाई सहजीकरण गर्न अनलाइन सेवा सुरु गरेको छ। अर्थ मन्त्रालय माताहतको भन्सार विभागले स्थलमार्ग भएर नेपालभित्र नै विदेशी सवारी साधनले अनलाइनबाटै विवरण भर्न र राजस्व तिर्न सक्ने प्रणाली विकास गरेर सञ्चालनमा ल्याएको हो। उक्त प्रणालीको एक कार्यक्रमका बीच अर्थमन्त्री डाक्टर सोडी वाग्लेले शुभारम्भ गर्नुभयो। नयाँ प्रणाली सञ्चालनमा आएसँगै अब नेपालमा सवारी साधन लिएर भित्रने भारतीय पर्यटक तथा तेस्रो मुलुकका पर्यटकले अनलाइनबाटै आफ्नो विवरण र राजस्व तिर्न सक्नेछन्। यसअघि भन्सार नाकामा आएर यस्ता सवारी साधनले भौतिक रूपमा अस्थायी इजाजत लिनुपर्ने व्यवस्था थियो। साथै नेपाल यात्राकै क्रममा यात्रा अवधि सकिए नवीकरणका लागि भन्सार नाकामै पुग्नुपर्ने वा जरिवाना तिर्नुपर्ने अवस्था रहेको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विद्युतीय कारोबार सम्बन्धी विभिन्न एप तथा प्रणालीको प्रयोग गरी ब्याङ्क तथा वित्तीय संस्थाको खातामा रहेको रकम चोरी भइरहेकाले सावधानी अपनाउन सबैमा आग्रह गरेको छ। ब्युरोले सूचना मार्फत विभिन्न व्यक्तिको मोबाइलमा कनेक्ट आइपिएससँग मिल्दोजुल्दो नाम राखेर विभिन्न मोबाइल नम्बर तथा विभिन्न अलर्ट पठाउने गरेको पाइएको जनाएको छ। प्रयोगकर्तालाई फिसिङ लिङ्क पठाई व्यक्तिगत विवरण र ब्याङ्क खातामा अनधिकृत पहुँच पुर्याई ठूलो मात्रामा ब्याङ्क खाताको रकम चोरी गर्ने प्रवृत्ति बढ्दै गएको ब्युरोको भनाइ छ। जिल्ला अदालत काठमाडौँले व्यवसायी शेखर गोल्छालाई अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति नदिने आदेश दिएको छ। न्यायाधीश मोना सिंहको इजलासले हिजो गोल्छालाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गर्न नमिल्ने आदेश गरेको हो। व्यवसायी गोल्छालाई धितोपत्र र बिमा सम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले यी वैशाख 14 पक्राउ गरेको थियो। रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको त्रैमासिक लक्ष्य अनुसार 80% भन्दा बढी प्रगति देखिएको छ। त्रैमासिक प्रगति समीक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको हिजो बसेको बैठकमा कोशी करिडोर सडक आयोजना, कर्णाली सडक आयोजना र बेनीघाट आरूघाट लार्के भन्ज्याङ सडक आयोजनाको 100% भौतिक प्रगति भएको देखिएको जानकारी दियो। यसै गरी काठमाडौँ तराई मधेश द्रुतमार्ग सडक आयोजनाको 34.4%, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको 35.73% र बंकरदेखि ब्यारेक आयोजनाको प्रगति 23.50% प्रगति रहेको मन्त्रालयले जनाएको छ। बैठकमा प्रधान सेनापति अशोक राज सिग्देलले कोरिडोर निर्माणमा ट्र्याक खोल्नका लागि आवश्यक बजेटको कमीले क्षमता अनुसार काम गर्न नसकिएको बताउनुभयो। पर्यटन विभागले साहसिक र मनोरञ्जनात्मक खेल सञ्चालनका लागि इजाजत पत्र लिन आग्रह गरेको छ। विभागका सूचना अधिकारी हिमाल गौतमले विज्ञप्ति जारी गरी बन्जी जम्पिङ स्विङ क्यानोनिङ स्काई ड्राइभिङ जिप लाइन जिप को स्टोर, जेटस्की, मोटरबोट लगायतका साहसिक तथा मनोरञ्जनात्मक खेल सञ्चालन गर्न अनिवार्य दर्ता गरी इजाजत लिन आग्रह गर्नुभएको हो। विभागले देशका विभिन्न स्थानमा बिना अनुमति सञ्चालन भइरहेका साहसिक तथा मनोरञ्जनात्मक खेललाई कानुनी दायरामा ल्याउन यस्तो व्यवस्था गर्न लागेको हो। ललितपुर महानगरपालिका वडा नम्बर 22 खैचाका करिब 55 घर परिवारले सामान्य चोटपटक लाग्दा हुने स्वास्थ्य समस्याहरूमा घरेलु उपचार विधि अपनाउँदै आएका छन्। खैचा गाउँका पुटुवार जातिले पुस्तौँदेखि स्थानीय स्तरमै पाइने जडीबुटीको प्रयोग मार्फत स्वास्थ्य उपचार पद्धतिलाई प्राथमिकता दिने गरेका हुन्। संवाददाता बालिका मादेनको यो रिपोर्ट।
0: ललितपुर महानगरपालिका वडा नम्बर 22 खैचा निवासी उमेरले 65 वर्ष पुग्नु भएकी ज्ञानमाया पुटुवार स्थानीय जडीबुटीको प्रयोग र यसको उपचार विधिको अनुभव ज्ञानका कारण गाउँलेहरूबीच निकै चर्चित हुनुहुन्छ। 55 भन्दा बढी घर परिवारको बसोबास रहेको खैचा गाउँका जो कोहीलाई चोटपटक लागेमा हातखुट्टा मर्किए वा ज्वरो रुगाखोकी लाग्ने जस्ता स्वास्थ्य समस्या परेमा उपचारका लागि दगुर्दै ज्ञानमाया कहाँ पुग्ने गर्दछन्। बाल्यकालदेखि नै परिवारमा अभिभावकले प्रयोग गर्ने गरेको घरेलु जडीबुटीका उपचार विधि बारे ज्ञान आर्जन गर्नुभएकी ज्ञानमायाले हालसम्म स्वास्थ्य उपचारका लागि आफूले औषधि मूलो गर्न अस्पताल धाउनु परेको अनुभव छैन। हालसम्म कति गाउँलेको उपचार भयो भन्ने संख्यामै भने सम्झन नसक्ने ज्ञानमायाले आफू जवानै हुँदा श्रीमानको मर्किएको खुट्टाको उपचार गरेको यसरी सम्झनुहुन्छ।
4: मेरो श्रीमान त पहिला गोदरी जङ्गल गएर आएको, बुगमतीमा पार खान्जानी भनेर गएको थियो, अनि त्यहाँ गाडीमा बसेर गएको होला। त्यहाँबाट हाम फालेको रे, हाम फाल्दाखेरि खुट्टा भाँचे थियो। बुहारीको नन्नले ठुल्यामा ठुल्यामा ठुलबाट खुट्टा मर्केर त्यहाँ रोइराख्यो भन्यो, अनि हेर्न जाँदाखेरि हो रहेछ। अनि मैले बोकेर लिएर भनेको बुढा मानेन, लाजले स्कुलको विद्यार्थी बच्चाहरू हाँसे, अनि खिसार्दै खिसार्दै घरमा आइपुग्यो। औषधि लगाइदिएको, अनि भोलिपल्ट बिहान त्यस्तै औषधि पिनेर लगाइदियो। 3 हप्तासम्म लगायो अनि ठिक भयो त्यो पनि, अनि दुखे पनि भनेन, अनि खेत खन्न पनि सक्छ, दुख्दैन भन्यो।
0: हात गोडा मर्किएमा वा शरीरको कम गर्न घरेलु मालिस तेल बनाउन काम गर्दै आउनु भएकी विष्णुमाया पुटुवारले भने पहिलेको समयमा झै सहजै जडीबुटी पाउन छाडेको गुनासो गर्नुभयो।
4: दोदर आयो, दोदरले सबै बिउ कान्लो सान्लो फटकाएर दोदर लगायो, पोलटिन गर्यो, अनि त्यही भएर मासियो, अनि त्यही खोज्नलाई गाह्रो छ, समय लाग्छ।
0: स्थानीय पुटुवार समाज पुस्तौंदेखि अपनाउँदै आएको घरेलु उपचार विधि सम्बन्धी ज्ञान र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ भन्नेमा सचेत देखिन्छन्। स्थानीय स्तरमै उपलब्ध हुने जडीबुटी हराउन थालेपछि यसको वृक्षरोपण र संरक्षणमा समेत स्थानीय अगुवाहरू लाग्न थालेका छन्। स्थानीय शिक्षिका सपना साख्य,
5: यहाँको मान्छेहरू चाहिँ सानो चोटपटक लाग्दाखेरि चाहिँ घरेलु उपचार नै गर्नुहुन्छ। हाम्रो पहलटु भन्ने कार्यक्रम सञ्चालन गर्यो, हराइ थाने जडीबुटीहरूको चाहिँ उत्थान गर्नुको लागि स्थानीय स्तरमा पाइने चाहिँ हामी अनुसन्धान गर्दाखेरि चाहिँ करिब करिब 25-26 टाइपको चाहिँ पायौँ। अनि हस्तान्तरण भन्ने प्रोग्राम थियो कि, त्यो प्रोग्रामले गर्दाखेरि चाहिँ महिला दिदी बहिनीहरूलाई थप सहयोग पुगेको छ। सबैले चाहिँ आफ्नो घरमा चाहिँ जडीबुटीहरू एउटा न एउटा भए पनि रोप्न थालिसकेको।
0: जटिल स्वास्थ्य समस्याहरूको चमत्कारिक उपचार प्रणालीको विकासले स्वास्थ्य उपचारमा सहज बनाएकै छ, तर सामान्य स्वास्थ्य जटिलतामा समेत जथाभावी एन्टिबायोटिक लिने जस्ता हानिकारक व्यवहारबाट टाढा रहेका पुटुवार जातिको घरेलु उपचार पद्धति तथा यस विधिको संरक्षण र सम्वर्धन गर्न आवश्यक देखिन्छ। बालिका मादेन, रेडियो नेपाल, काठमाडौँ।
3: प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौं रकम ठगी गर्ने 3 पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौँ बुढानिल कण्ठ नगरपालिका 9 बस्ने, सोलुखुम्बु सोलु दुधकुण्ड गाउँ नगरपालिका 1 घर भएका 31 शक्ति राई, काठमाडौँ बुढानिल कण्ठ नगरपालिका 11 बस्ने, सिन्धुपाल्चोक 5 पोखरी गाउँपालिका 1 घर भएकी 39 विमला दोङ र काठमाडौँ गोकर्णेश्वर नगरपालिका 5 बस्ने 31 रोशन तामाङ रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। आगामी जेठ 10 गते डोल्पाका विभिन्न पाटन यार्सा गुम्बा सङ्कलनका लागि खुला गरिने भएको छ। हिजो बसेको सर्वपक्षीय सर्वदलीय बैठकले जेठ 10 गते सबै पाटन यार्सा गुम्बा सङ्कलनका लागि खुला गर्ने निर्णय भएको से फोक्सुन्डो राष्ट्रिय निकुञ्जका निमित्त कार्यालय प्रमुख विज्ञान सेनले जानकारी दिनुभयो। यार्सा गुम्बा सङ्कलनका लागि से फोक्सुन्डो राष्ट्रिय निकुञ्ज तथा क्षेत्र र डिभिजन भवन को क्षेत्रमा पर्ने सम्पूर्ण पाटन आम सर्वसाधारणका लागि खुला हुने पनि उहाँले जानकारी दिनुभयो। यार्सा गुम्बा सङ्कलनका लागि जेठ 5, 6 र 7 गते सम्बन्धित पाटनका क्षेत्रमा प्रवेशका लागि प्रवेश शुल्क बुझाइसक्नुपर्ने र 16 वर्षभन्दा मुनिका बालबालिकालाई निषेध गरिने पनि निकुञ्जले जानकारी दिएको छ। स्याङ्जाको वालिङ नगरपालिका र भिरकोट नगरपालिकाका 13,000 घर परिवार 3 दिनदेखि विद्युत सेवाबाट वञ्चित भएका छन्। शनिबार राति वालिङ 1 कालीमाटे स्थित सब स्टेसनमा परेको चट्याङका कारण ट्रान्सफर्मरमा क्षति पुगेपछि उपभोक्ताहरू विद्युतविहीन भएका हुन्। ट्रान्सफर्मरमा चट्याङले क्षति पुर्याएपछि मर्मत गर्न 25 दिनभन्दा बढी समय लाग्ने भएपछि वैकल्पिक ट्रान्सफर्मरको व्यवस्थापनमा जुटेको बुटवल पावर कम्पनी गल्याङका प्रमुख डोल खरेलले जानकारी दिनुभयो। तनहुँको म्याग्दे गाउँपालिकामा कृषि तथा जलवायु सूचना केन्द्र स्थापना हुने भएको छ। किसानहरूलाई समयमै मौसम तथा जलवायु सम्बन्धी सूचना उपलब्ध गराई जलवायु परिवर्तन न्यूनीकरण अनुकूलन तथा सामना रणनीति अवलम्बन गर्न सहयोग पुर्याई समुदायको उत्थानशील एवं अनुकूलन क्षमता बढाउने उद्देश्यले गाउँपालिकामा कृषि तथा जलवायु सूचना केन्द्र स्थापना गर्न लागि हो। सूचना केन्द्र मार्फत नागरिकलाई मौसम पूर्वानुमान, वर्षा, खडेरी, हुरी बतास, असिना लगायत मौसमी घटनाबारे जानकारी उपलब्ध गराइने प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो। स्थानीय स्तरमा जलवायु परिवर्तनले पारिरहेको असर न्यूनीकरणको प्रयासहरू सफल बनाउने उद्देश्यले दाङमा हालै सम्पन्न जलवायु सम्बन्धी राष्ट्रिय सम्मेलनले समुदाय स्तरमा अनुकूलनका योजनाहरू विस्तार गर्नुपर्नेमा जोड़ दिएको छ। बाँकेबाट संवाददाता सरला सुविधिको यो रिपोर्ट।
6: जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न समुदाय स्तरमै जलवायु अनुकूलनका योजनाहरू अघि बढाउने बारे साझा धारणा निर्माण गरिएको छ। जुन धारणा जलवायु परिवर्तनको बढ्दो जोखिमलाई न्यूनीकरण गर्न र अनुकूलनका योजनाहरूलाई समुदाय स्तरमा पुर्याउन जलवायु सुशासनका लागि समन्वयात्मक नीति र अभ्यास स्थानीयकरण वित्त र न्याय भन्ने मूल नाराका साथ भएको 7 राष्ट्रिय सम्मेलनमा व्यक्त गरिएको हो। क्लाइमेट डेभलपमेन्ट डायलग लगायतका विभिन्न 12 सामाजिक संस्थाहरूको सहकार्यमा आयोजित उक्त सम्मेलनमा नीति निर्माता, जनप्रतिनिधि र विज्ञहरूले जलवायु न्याय र सुशासनका विविध पक्षमा गहन छलफल गरेका थिए। जलवायुको असर न्यूनीकरण गर्न समुदाय स्तरमा अनुकूलनका योजनाहरूलाई विस्तार गर्नुपर्नेमा जोड़ दिएको थियो। लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार।
7: जलाशय बनाउनु हो भने किसानलाई सिँचाइ पनि हुन्छ, पशु पक्षीले रमाउने ठाउँ पनि हुन्छ र जलको असर जुन तल
6: सम्मेलनमा विभिन्न विषयगत सत्रहरूमा छलफल गर्दै नेपालमा प्राप्त नीति भए तापनि कार्यान्वयन पछि कमजोर रहेकाले संघीय प्रदेश र स्थानीय सरकार बीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिएको थियो। प्रकृति रिसोर्सेस सेन्टरका सन्त कुमार महर्जन।
8: जलवायु वित्त वा जलवायु बजेट चाहिँ अलिकति घट्दै गइरहेको पो हो कि भन्ने जस्तो चाहिँ देखिन्छ। यसको विषयमा पनि हामीले छलफल गरेर यसलाई पनि कसरी सुधार गर्न सक्दछौ यो कुरा पनि हामीले चाहिँ गर्नुपर्छ जस्तो लाग्छ।
6: तीनै तहका सरकारले जलवायु परिवर्तनको मुद्दालाई प्राथमिकतामा राखेर कार्यक्रम तथा बजेट तर्जुमा गर्नुपर्ने सहभागीहरूले बताएका छन्। टेवा संस्थाका प्रतिनिधि मुना पोखरेल।
9: बजेट प्रणालीको सुरुवातले नेपालको न्यून कार्बन र जलवायु मैत्री विकासको विकास प्रति प्रतिबद्धता झन स्पष्ट पारेको छ। तर नीति र कार्यान्वयन अभ्यास बीचको खाडल अझै पनि ठूलो चुनौतीको रूपमा रहेको छ।
6: दाङ सम्मेलनले जलवायु परिवर्तनको चुनौतीसँग जुझ्न नीति निर्माण मात्र होइन त्यसको प्रभावकारी कार्यान्वयन र समुदायसम्म पुग्ने व्यवहारिक योजनाको खाँचो औल्याउँदै तीनै तहका सरकार र सरकारवाला बीच समन्वय सुदृढी गर्नुपर्ने स्पष्ट सन्देश दिएको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
3: अब केही अन्तर्राष्ट्रिय समाचार। चीनको हुनान प्रान्तमा पटका कारखानामा भएको विस्फोटमा 26 जनाको मृत्यु हुनका साथै 61 जना घाइते भएका छन्। वासिङ कारखानामा भएको सो विस्फोटपछि उद्धारकर्ताहरूले 3 किलोमिटर वरपरसम्मका मानिसहरूलाई हटाएका थिए। विस्फोटपछि खोज र उद्धारका लागि 500 भन्दा बढी उद्धारकर्ताहरू खटिएका थिए। उद्धारकर्ताहरूले भवनभित्र फँसेका मानिसहरू खोज्न रोबोट समेत प्रयोग गरेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्ग खोल्ने उद्देश्यले सञ्चालन गरिएको स्वतन्त्रता योजना नामक सैन्य अभियान अस्थायी रूपमा स्थगित गरिएको बताउनु भएको छ। राष्ट्रपति ट्रम्पले इरानका प्रतिनिधिसँग पूर्ण र अन्तिम सहमतितर्फ उल्लेख्य प्रगति भएको भन्दै छोटो समयका लागि अभियान रोकिएको बताउनु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी सेनाले होर्मुज जलमार्गमा इरानका 7 डुङ्गामा आक्रमण गरेको पनि बताउनु भएको छ। होर्मुज जलमार्गमा केही महिनादेखि फँसिरहेका जहाजहरूलाई मुक्त गर्ने अमेरिकी सैन्य अभियान अन्तर्गत इरानी डुङ्गाहरूलाई आक्रमण गरिएको हो। सो क्षेत्रमा आक्रमण र गोली हानाहान भएको संयुक्त अरब इमिरेट्स र दक्षिण कोरियाले पनि पुष्टि गरेको छ। इरानी विदेश मन्त्रीले जहाजहरू छुटाउने अमेरिकी सैन्य अभियान सफल नहुने बताउनु भएको छ। अब आर्थिक समाचार।
10: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न भनेको अध्यादेश 2083 मार्फत देशका तीन ठूला संस्थागत लगानीकर्ता कोष, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषको लगानीको दायरा फराकिलो बनाएको छ। 2083 वैशाख 20 गते नेपाल राजपत्रमा प्रकाशित अध्यादेश अनुसार अब ती तीनै कोषले पुँजी बजारका नयाँ उपकरणहरू म्युचुअल फण्ड, प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटलमा समेत लगानी गर्न पाउने भएका छन्। अध्यादेशले यसअघि परम्परागत क्षेत्रमा मात्र लगानी गर्दै आएको कर्मचारी कोषलाई अब धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त म्युचुअल फण्ड, प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्डका धितोपत्र इकाइमा लगानी गर्ने स्पष्ट कानूनी आधार दिएको छ। त्यसै गरी नागरिक लगानी कोषले यसअघि बिमा कम्पनी वा त्यस्तै संस्थामा मात्र लगानी गर्न सकिने उल्लेख गरेकोमा त्यसको सट्टा अब बिमा कम्पनी वा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका म्युचुअल फण्ड, प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्ड एवं त्यस्तै संस्थामा लगानी गर्न सक्ने भनिएको छ। संशोधनले सामाजिक सुरक्षा कोष, कर्मचारी कोष र नागरिक लगानी कोषलाई परम्परागत निक्षेप र शेयर बजारको प्रत्यक्ष लगानी भन्दा बाहिर गएर लगानी विविधीकरण गर्ने अवसर प्रदान गरेको छ। नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायहरू कठिन मोडमा पुगेको उल्लेख गरेको छ। महासंघले मंगलबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा राज्यको कमजोर पुँजीगत खर्च, निर्माण सामग्रीमा तीव्र मूल्य वृद्धि र नीतिगत अन्यलका कारण मुलुकभरका अधिकांश निर्माण आयोजनाको निर्माण कार्य ठप्प प्राय भएको उल्लेख गरेको छ। महासंघले चालु आर्थिक वर्षमा नियोजित पुँजीगत बजेट मध्ये हालसम्म करिब 27% मात्र खर्च हुनुले पूर्वाधार विकासमा प्रत्यक्ष असर परेको उल्लेख गरेको छ। पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष निकोलस पाण्डेले मध्य पूर्वमा जारी युद्धका कारण डिजेल, मटितेल लगायत इन्धन तथा बिटुमिन, सिमेन्ट, डन्डी जस्ता निर्माण सामग्रीको मूल्यमा असामान्य वृद्धि भएको बताउनु भयो। सार्वजनिक खरिद ऐन 2063 संशोधन सम्बन्धी अध्यादेशले केही सकारात्मक व्यवस्था गरे पनि लो बिडिङ जस्ता मूल समस्या पूर्ण रूपमा समाधान नगरेको महासंघले उल्लेख गरे। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित सहकारीका बचतकर्ताहरूको रकम फिर्ता गर्ने र ऋण असुलीलाई तीव्रता दिने भएको छ। समितिले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आगामी जेठ महिनाको पहिलो हप्तादेखि बचत फिर्ताको प्रक्रिया सुरु गर्ने जनाएको छ। हालसम्म समस्याग्रस्त घोषित विभिन्न सहकारीका करिब 76,000 बचतकर्ताको करिब 46 अर्ब रुपियाँ बचत फिर्ता गर्न बाँकी रहेको समितिले उल्लेख गरेको छ। अघिल्लो 4 दिन कारोबार निरन्तर घटेको नेपाल सेयर बजारको परिसूचक नेप्से मंगलबार सामान्य अङ्कले सुधार भएको छ। मंगलबार नेप्से परिसूचक 8.78 अङ्कले बढेर 2712.86 बिन्दुमा कायम भएको छ। यस 3,335 कम्पनीहरूका 77,34,000 किता सेयरहरू 3,43,90,68,000 रुपियाँमा किनबेच भएका छन्।
3: आर्थिक समाचारका साथमा भुवन आचार्य, अब खेल समाचार।
12: नेपालले विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजमा ओमनमाथि 81 रनको जित हात पारेको छ। ट्युब क्रिकेट मैदान किर्तिपुरमा मंगलबार सम्पन्न खेलमा नेपालले ओमनमाथि 81 रनको जित हात पारेको हो। नेपालले दिएको 257 रनको लक्ष्य पछ्याएको ओमन 39.5 ओभरमा 175 रन बनाउँदै अल आउट भयो। ओमनका लागि विनायक शुक्लाले सर्वाधिक 36 रन बनाएर आउट भए। ओमनलाई कम रनमा समेट्न नेपालका लागि गुलशन झाले 5 विकेट लिए। करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र दिपेन्द्र सिंह एरीको नाममा समान 1-1 विकेट रह्यो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 1 बल बाँकी रहँदा सबै विकेट गुमाएर 256 रनको प्रतिस्पर्धात्मक युगफल तयार पारेको थियो। नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक 94 रनको अर्धशतकीय इनिङ्स खेलेका थिए। ओडिआई करियरको 14 अर्धशतक बनाएका आसिफको ओमन विरुद्ध भने यो तेस्रो अर्धशतक थियो। दोस्रो विकेटपछि लगातार रूपमा विकेट गुमाउँदा नेपालले बलियो एकफल तयार गर्न सकेन। अर्जुन कुमारले 48 रनको इनिङ्स खेले। दिपेन्द्र सिंह एरी 33, गुलशन झा 17 तथा कप्तान रोहित पौडेल 9 रनमा आउट हुँदा आरिफ शेख 43 रनमा अवजित रहे। नेपाललाई कम रनमा रोक्न ओमनका लागि नदिम खानले 3, शकिल अहमदले 2 तथा जितेन रामानन्दी, हसैनन अली शाह र आर्यन विष्टले समान एक विकेट लिए। सिरिजमा नै यसअघिको पहिलो भेटमा उमनले नेपाललाई फराकिलो अन्तरले पराजित गरेको थियो। जिससँगै आठ राष्ट्र सहभागी लिग टूमा 18 अङ्कका साथ नेपाल सातौं स्थानमा यथावत छ। पराजित उमनको भने 31 अङ्क छ। यही मे 22 29 काठमाडौँमा हुने कावा महिला भलिबल च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेलमा भारतको सामना गर्ने भएको छ। मंगलबार नेपाल भलिबल संघ एनबीएले सार्वजनिक गरेको खेल तालिका अनुसार समूह एको नेपालले प्रतियोगिताको पहिलो दिन दोस्रो खेलमा भारतसँग दिउँसो 3:30 खेल्नेछ। त्यसअघि बिहान 11 उद्घाटन खेलमा समूह एका इरान र बंगलादेशले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछ। समूह एमा नेपाल र भारतसँगै मालदिव्स र किर्गिस्तान छन्। त्यस्तै समूह बीमा इरान र बंगलादेश बाहेक काजगिस्तान र श्रीलंका छन्। सम्पूर्ण खेलहरू त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा हुनेछन्।
3: अझै बम खेल समाचारका साथमा अब मौसम। आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम स्तरको वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 26.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 13 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24-26 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:15 भयो भने सूर्यास्त भरे साँझ 6:47 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको दुवै सदनको अधिवेशन 28 लागि आह्वान। संवैधानिक परिषद सम्बन्धी अध्यादेश 2083 राष्ट्रपतिबाट जारी। समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गर्ने सरकारको तयारी। यात्रुको सुरक्षा सुनिश्चित गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन। चीनको हुनान प्रान्तमा एउटा पटका कारखानामा विस्फोट हुँदा 26 मृत्यु र विश्वकप लिग टू अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिजमा नेपालद्वारा ओमानमाथि 81 जित। यसका साथै बिहान 7 समाचार यहीँ सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।
13: फोर जी एलटीई मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
14: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त
15: हुन्छ।
14: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
15: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
16: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है?
15: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
14: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
15: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
16: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
15: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
14: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
19: नमस्कार, कानूनका कुरा रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। यो कार्यक्रम रेडियो नेपाल र नेपाल सरकार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको सहकार्यमा तयार पारिएको हो।
20: कार्यक्रम बुधबार बिहान 7 बजेको समाचारपछि प्रसारण हुन्छ।
3: आजको कार्यक्रममा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट हालै जारी भएका अध्यादेश र त्यसका अन्तर्वस्तु बारे केन्द्रित सामग्री प्रस्तुत गर्छौं। कार्यक्रमको सुरुमा अध्यादेशको वैधानिकता, प्रतिस्थापनको प्रक्रिया, सरकारको सोच एवं योजना लगायत बारे कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमको यो सन्देश।
21: नेपाल सरकारले अध्यादेशहरू जारी गरेको छ, यसको पक्ष र विपक्षमा भएका बहस पनि हेरिरहनु भएको होला। आज म तपाईँलाई सरकारले किन अध्यादेश जारी गर्यो, किन यो आवश्यक थियो भन्ने कुरा त भन्छु नै, तर त्यस विषयमा प्रवेश गर्न अघि म विधिको शासन रुल अफ ल अन्तर्गत हाम्रो प्रणालीले कसरी काम गर्छ भन्छु है त। विधिको शासनमा सरकार आफै पनि नियममा बाँधिएको हुन्छ। अब नियम बनाउने को त भन्दा विधायिका, पार्लियामेन्टेरियनहरू। पार्लियामेन्टले बनाएको कानुनको अधीनमा रहेर सरकारले काम गर्न मिल्छ। अझै यसको व्याख्या गरौँ। नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय गरी 3 तहको संरचना परिकल्पना गरेको छ। सङ्घीय प्रणालीमा मात्र सीमित रहेर कुरा गर्दा सङ्घीय संरचनामा कुल 165 निर्वाचन क्षेत्र छन्, जहाँबाट 165 जनप्रतिनिधि प्रत्यक्ष रूपमा जनताद्वारा निर्वाचित हुन्छन्। त्यसबाहेक चाहिँ 110 समानुपातिक प्रणालीका लागि छुट्याइएको हुन्छ। समानुपातिक प्रणालीमा जनताले पार्टीलाई मतदान गर्छन् र पार्टीले प्राप्त गरेको मतको अनुपातको आधारमा हरेक पार्टीबाट समावेशितालाई चाहिँ सुनिश्चित गर्दै विभिन्न वर्ग, समुदाय तथा सीमान्तकृत समुदायका प्रतिनिधिहरू संसदमा पठाउँछ। यसरी 165 प्रत्यक्ष र 110 समानुपातिक गरी कुल 275 सांसद मिलेर प्रतिनिधि सभा गठन हुन्छ। हाम्रो संसद 2 सदनात्मक, यानि कि बाई क्यामेरल लेजिस्लेचर हो। तल्लो संसद र माथिल्लो सदन 2 छ। तल्लो सदन प्रतिनिधि सभा हो भने माथिल्लो सदन राष्ट्रिय सभा हो। कानुन निर्माणको सामान्य प्रक्रिया कस्तो हुन्छ भने सरकारले पहिले एउटा ड्राफ्ट तयार गर्छ, जसलाई विधेयक भनिन्छ। जुन विधेयक संसदको 2 पहिला एउटा सदनमा पेश गरिन्छ। मानव कुनै विधेयक चाहिँ प्रतिनिधि सभामा पेश भयो भने त्यस विधेयकमाथि संसदको समिति र पूर्ण बैठकमा छलफल हुन्छ। सांसदहरूले आवश्यक संशोधनहरू पनि प्रस्ताव गर्छन्। बहुमतका आधारमा संशोधनहरू पारित हुन्छ र विधेयक पनि त्यसरी नै पारित हुन्छ। प्रतिनिधि सभामा पारित भएपछि त्यो विधेयक राष्ट्रिय सभामा जान्छ, जहाँ फेरि प्रतिनिधि सभा जस्तै प्रक्रिया दोहोऱ्याइन्छ। राष्ट्रिय सभाले पनि सुझावसहित विधेयक पुनः प्रतिनिधि सभामा पठाउँछ। दुवै सदनबाट विधेयकहरू पारित भएपछि प्रमाणीकरणको लागि राष्ट्रपतिकोमा जान्छ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि त्यो विधेयकले ऐनको रूप लिन्छ। ऐन सङ्घीय कानुन हो। त्यसपछि त्यही कानुनको अधीनमा रहेर सरकारले काम गर्छ, काम गर्नुपर्छ। त्यही हो विधिको शासन भनेको। प्रतिनिधिले कानुन बनाउँछ र त्यही कानुनको अधीनमा रहेर चाहिँ सरकारले काम गर्छ। यो कानुन निर्माणको सामान्य प्रक्रिया हो, यसरी नै चलिरहेको हुन्छ। तर जब संसद अधिवेशन चलेको अवस्था हुँदैन र कुनै कानुन आवश्यक भएको कारणले, अभाव भएको कारणले सरकारले काम गर्न सकिरहेको हुँदैन वा कठिन भइरहेको हुन्छ, त्यस्तो अवस्थामा संविधानले अध्यादेश लिएर आउने अधिकार पनि सरकारलाई दिएको छ। संविधानको धारा 114 सङ्घीय संसदको दुवै अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा चाहिँ तत्काल केही गर्न आवश्यक परेमा मन्त्री परिषदको सिफारिसमा अध्यादेश जारी गर्न सक्नेछ भन्ने व्यवस्था गरेको छ।

0: सरकारहरूले अध्यादेशको दुरुपयोग गरेका उदाहरणहरू छन्। विगतमा यस्ता दृष्टान्तहरू पनि छन् जहाँ अध्यादेश ल्याइयो, स्वार्थ पूरा गरियो र त्यसलाई संसदमा नल्याइकन खारेज गरियो। त्यसैले अध्यादेशप्रति अविश्वास र आलोचनाहरू हुने गर्छन्। तर यसपटकको सन्दर्भ चाहिँ निकै फरक छ। यो सरकारले काम तीव्र गतिमा गर्न चाहन्छ। केही क्षेत्रमा कानुनको अभाव वा अस्पष्टता भएका कारण काम अगाडि बढाउन कठिन भइरहेको थियो। त्यस्ता कानुनी अवरोधहरू हटाएर तुरन्त निर्णय गर्न कानुन आवश्यक थियो र हामीले अध्यादेश लिएर आयौँ। अहिलेको सरकारसँग संसदमा बहुमत छ, लगभग दुई तिहाई नै छ। त्यसैले कुनै कुरा लुकाएर वा पर्दा पछाडि बसेर योजना बनाएर खुसुक्क गरिरहनु पर्ने अवस्था छैन। संसद मार्फत कानुन पारित गर्न सक्ने क्षमता यो सरकारसँग पर्याप्त मात्रामा छ। यो सरकार द्रुत गतिमा काम गर्न चाहन्छ। सामान्य प्रक्रियाबाट विधेयक पारित गर्दा हुन्थ्यो नि त, कानुन ल्याउँदा हुन्थ्यो नि त भन्ने कुराहरू पनि हुनसक्छ। तर त्यसरी सामान्य प्रक्रियाबाट संसदमा गएर विधेयक पारित गर्न एकदम फास्ट ट्र्याकमा काम गर्दाखेरि पनि कम्तीमा 3-4 महिना लाग्न सक्छ। त्यसकारण सरकारले द्रुत गतिमा प्रभावकारी रूपमा काम गर्न अध्यादेश सिफारिस गरेको हो। सम्माननीय राष्ट्रपतिबाट जारी भएका सबै अध्यादेशहरू हामी संसदमा पेश गर्छौँ नै। यो अध्यादेश कुनै छद्म उद्देश्य पूर्ति गर्नको लागि ल्याइएको होइन। यो राम्रो काम गर्नको लागि, छिटो काम गर्नका लागि र सरकारलाई अझ प्रभावकारी रूपमा जनताका मुद्दा समाधान गर्नका लागि ल्याइएको हो। सरकारले जे गर्छ पारदर्शी रूपमा जनताको हितमा काम गर्छ। धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतम। अब लागौं कुराकानीतर्फ। हामीले राष्ट्रपति रामचन्द्र पौडेलले हालै जारी गर्नुभएको अध्यादेशका अन्तर्वस्तुबारे कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पारस्वर ढुङ्गानासँग कुराकानी गरेका छौं। प्रस्तुत छ सचिव ढुङ्गानासँग सहकर्मी सन्तोष रेग्मीले गर्नुभएको यो कुराकानी।
2: तत्काल चाहिँ केही गर्नको लागि अध्यादेश चाहिँ ल्याउनुपर्ने, ल्याउने सरकारको चाहिँ अधिकार रहन्छ र राष्ट्रपतिबाट अध्यादेश जारी हुन्छ र अहिले तत्काल चाहिँ केही व्यवस्थाहरू गर्नुपर्ने अवस्थाहरू देखिएको छ। सरकारको 100 बुँदे कार्यसूची, प्रतिबद्धता लगायतका विषयहरूलाई तत्काल कार्यान्वयन गर्नुपर्ने अवस्था देखिएको हुँदाखेरि सरकारले 8 अध्यादेशहरू जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। 8 अध्यादेशहरू जारी भइसकेका छन् र सरकारको अहिलेको तीव्र रूपमा काम गर्ने प्रणाली विकास गर्ने प्रतिबद्धता छ। सो बमोजिम नै अध्यादेशहरू जारी भएका छन्।
3: जारी भएका अध्यादेशहरूका अन्तर्वस्तुहरू र त्यसले लिएका मूल लक्ष्य भनौँ, विद्यमान कानुनमा परिमार्जन गर्नुपर्ने आवश्यकताहरूका विषयमा जानकारी दिनुहोस् न।
2: यसमा चाहिँ खास गरिकन यो सहकारीको विषय अलिकति पेचिलो विषय थियो होइन। सहकारीलाई अलिकति नियमन तत्काल सहकारीको यो केही समस्याग्रस्त सहकारीहरू पनि छन्। त्यसपछि सहकारीहरू चाहिँ अलि एकदमै नियमनको दायराभन्दा बाहिर छन्। सहकारीले देशमा समस्याग्रस्त छ। त्यो समस्यालाई तत्काल जति समाधान गरिएन त्यति नै क्षति हुने अवस्था थियो। त्यस कारणले बचत र ऋणको कारोबार गर्ने सहकारीहरूलाई अलिकति फरक ढङ्गले ट्रिट गर्ने, जुनसुकै सहकारीले पनि बचत ऋण कारोबार गर्ने अलिक ठाडा टाइपको थियो, त्यसलाई चाहिँ नियमन गर्नको लागि सहकारी अध्यादेश चाहिँ आएको छ। भने सार्वजनिक खरिदका विषयहरू पनि, सार्वजनिक खरिदमा हाम्रा धेरै ठेक्कापट्टाहरू रुग्ण अवस्थामा छन्। यहाँहरू देखिरहनु भएकै छ, यो धेरै विकास निर्माणका कार्यहरू चाहिँ अल्झिरहेको अवस्था छ। त्यसलाई चाहिँ छिटो टुङ्गोमा पुर्याउने, जति हामीले ढिलो गऱ्यौँ त्यति लस हुने भए हुनाले यो वर्तमान सरकारले तत्काल केही गर्नको लागि त्यो विषयमा, सार्वजनिक खरिदको विषयमा रहेका समस्याहरू समाधान गर्नको लागि सार्वजनिक खरिद अध्यादेश ल्याएको छ। भने त्यसै गरी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशमा भूमि सम्बन्धी ऐनमा रहेका केही जटिलताहरूलाई समाधान गर्ने, त्यसपछि आएर मालपोत ऐन, वन ऐन लगायतका ऐनहरू छन्, ती ऐनहरूको ऐनहरूमा तत्काल चाहिँ संशोधन गरेर कामलाई चाहिँ अगाडि बढाउनको लागि अध्यादेश आएको छ। र अर्को महत्त्वपूर्ण कुरा, ट्रेड युनियनहरूले, हामी सबैलाई विदितै छ, ट्रेड युनियनहरूले अलि आफ्नो हिसाबले अलि काम गरेनन्। यिनीहरूले चाहिँ विकृतिहरू निम्त्याइयो धेरै, त्यो विकृतिहरूलाई रोक्नको लागि ट्रेड युनियनमा लगाम लगाउने गरी सरकारले अध्यादेश चाहिँ ल्याएको छ। र त्यसपछि अर्को एउटा विषय छ, यो मनी लाउन्डिङको विषय थियो जुन एउटा अल्झिरहेको अवस्था थियो र यो कस्तो भने अलिक जटिलता, कार्यविधिगत जटिलता थियो। जस्तो विभागले अनुसन्धान गरेर जिल्लामा मुद्दा दायर गर्नको लागि सम्बन्धित जिल्ला सरकारी वकिल कहाँ पठाउनु पर्ने, त्यहाँबाट मुद्दा निर्णय भएपछि मुद्दा दायर गर्ने व्यवस्था थियो। अब चाहिँ त्यो सम्बन्धित सरकारी वकिललाई महाधिवक्ताको कार्यालयले टोक दिन्छ, त्यो टोके अनुसार अब त्यसरी जिल्लामा चाहिँ गइरहनु पर्दैन, त्यो चाहिँ सुल्झाउनको लागि, त्यसलाई छिटो सरित गर्नको लागि ल्याइएको छ। खरिद ऐनमा धेरै म्यादहरू छोट्याउने कामहरू गरिएको छ, होइन, हाम्रो अहिले ठेक्कापट्टाको म्याद दिने

0: जुन ब्रिडिङ गर्दाखेरिको म्यादहरू छोट्याइएको छ
1: लगायतका
0: विषयहरू जो तत्काल चाहिँ सुधार गर्नको लागि सरकारले अध्यादेशहरू ल्याएको अवस्था छ।
1: अरू पनि जारी भएका छन् जस्तो सार्वजनिक पदाधिकारीको पदमुक्तिका विषय छन्, त्यसै गरी विश्वविद्यालय सम्बन्धी विषयहरू छन्। यसको चाहिँ उद्देश्य के हो?
0: यो यसभन्दा अगाडिका नियुक्तिहरू हाम्रा विधि प्रक्रियाहरू त थिए, कतिपय ऐनमा नभएको होइन, विधि प्रक्रियाहरू थिए, तर ती विधि प्रक्रियाहरू भए पनि त्यो एउटा देखावटी रूपमा मात्रै रहेको अवस्था थियो, हामी सबैलाई जानकारी नै छ। त्यो चाहिँ एउटा राजनीतिक पहुँचको आधारमा, सत्ताको आधारमा, सत्ताको शक्तिको आडमा नियुक्ति हुने गरेको भन्ने चाहिँ आएको थियो। त्यो अनुसार धेरै नियुक्तिहरू त्यसरी चाहिँ भइरहेको अवस्था देखिन्थ्यो। त्यो नियुक्तिहरूलाई अब सरकारले एकमुष्ट रूपमा खारेज गरिदिएर अब विधि प्रक्रिया अनुसार अब प्रतिस्पर्धाको आधारमा नियुक्तिहरू गर्ने र एउटा बायसनेस नभइकन कुनै पनि राजनीतिक दलको अथवा कुनै हिसाबले पनि बायसनेस नभइकन स्वच्छतापूर्वक यस्ता पदहरूमा नियुक्ति गर्ने, अब राजनीतिक नियुक्ति अस्ति एकजना सांसदले भन्नु पनि भएको छ हाम्रो यो सत्तारूढ दलको, उहाँले यो राजनीतिक नियुक्तिलाई अब राजनीतिक नियुक्ति गर्नु हुँदैन, अब चाहिँ यसलाई जनताको नियुक्ति बनाउनुपर्छ भन्नुभएको छ। वास्तवमा अब यो हुनुपर्ने निष्पक्ष बायसनेस नभइकन निष्पक्ष तरिकाले कुनै राजनीतिक दलको अथवा सत्ता दलको चाहिँ प्रभावको आधारमा नियुक्ति नगरिकन एउटा निष्पक्ष ढङ्गले योग्य व्यक्तिहरू नियुक्ति गर्न आवश्यक हुने भए हुनाले सबै नियुक्तिहरू चाहिँ खारेज भएका छन्, अब केही खारेज हुने क्रममा पनि छन् र त्यसपछि अब यो नियुक्तिको प्रक्रियाहरू विधिहरू स्वच्छ ढङ्गले पारदर्शी ढङ्गले प्रतिस्पर्धात्मक रूपले नियुक्ति हुने व्यवस्थाहरू सुरु हुन्छ।
1: जस्तो अब राजनीतिक विषयहरू त आफ्नो ठाउँमा होलान्, यद्यपि सरकारले ल्याएको जुन 100 बुँदे कार्ययोजना छ त्यो कार्ययोजना कार्यान्वयनका क्रममा देखिएका भनिएका जटिलताहरू अहिले आएका यी अध्यादेशहरूले अब अन्त्य गर्छ र ती 100 बुँदे कार्ययोजनाहरू कार्यान्वयनमा कानुनी रूपमा यी अध्यादेश आएपछि अब कहीँ कतै समस्याहरू बन्देजहरू छैनन्?
0: समस्या त हुनसक्छ अझै पनि, किन भन्दा अध्यादेशले मात्रै सबै समाधान गर्ने होइन, हामीले कानुनहरू पनि बनाउँदैछौँ, कानुन बनाउनलाई पनि सरकार अगाडि बढिरहेका छ र यो अध्यादेशले धेरै हदसम्म जस्तो खरिदका समस्या, सहकारी समस्या सम्बन्धी समस्याहरू, वनको पनि केही समस्याहरू थियो लगायतका समस्याहरू चाहिँ यसले चाहिँ समाधान गर्नको लागि सहजता प्रदान गर्छ र खास उद्देश्य नै छिटो छरितो स्पिडली काम गर्ने उद्देश्यले यी अध्यादेशहरू आएका छन्। किन भन्दा देखिरहनु भएको छ तपाईँले पनि हेर्नुभयो होला, खरिद सम्बन्धी अध्यादेशको समयावधिहरू छोट्याइएको छ, बिड गर्ने टेन्डरका समस्याहरू समयावधिहरू छोट्याइएको छ, त्यस्तै गरी अरू पनि विधि प्रक्रियाहरूलाई अलिकति छोट्याइएको पनि छ र पारदर्शी निष्पक्ष र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिने गरी कानुन व्यवस्थाहरू गरिएको छ।
1: भनौँ न, अब अध्यादेशको त एउटा निश्चित समय सीमा हुन्छ, अब यसलाई प्रतिस्थापन गर्ने सन्दर्भमा सरकारले कसरी तयारी गरिरहेको छ?
0: ठिक भन्नु हो, वास्तवमा यो अध्यादेशमा अलिक छोटो समयमा ल्याइएको हुनाले अब यसलाई सबै विषय समेटिएका पनि छैनन् र यसलाई धेरै विषयहरू कतिपय विषयहरू जस्तो अब राजनीतिक नियुक्तिकै विषय, अहिले राजनीतिक नियुक्ति सबै खाली भएपछि भ्याक्युम हुन्छ कि शून्यता आउँछ कि कसरी काम हुन्छ कि भन्ने एउटा अन्यलता छ, त्यो त्यस्तो रहँदैन अब। किन भन्दाखेरि अब यो तत्कालै अब संसद आह्वान हुन्छ केही समयमै, त्यो संसद आह्वान भएपछि संसदमा यी अध्यादेशहरू दर्ता हुन्छन्, त्यो दर्ता भइसकेपछि अध्यादेश पारित भएपछि त्यो अध्यादेशलाई प्रतिस्थापन गर्नको लागि प्रतिस्थापन विधेयक ल्याइन्छ र अध्यादेशमै अध्यादेशले समेट्न नसकेका विषयहरू पनि त्यहाँ प्रतिस्थापन विधेयकमा आउन सक्छन् र ती विधेयकहरू पारित भयो भने ऐनको रूपमा आयो भने धेरै कुराहरू सहज हुन्छ।
1: अब बजेट अधिवेशन संसदको हुने हो, त्यसमा यी विधेयकहरू जुन यहाँले भनेका अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक या अन्य कानुनहरू निर्माणका सम्बन्धमा पनि तयार भइरहेका विधेयकहरू कति छन् त?
0: विधेयकहरू तयार भइरहेकै छन्, अब हामीले त कार्यतालिका बनाएर यो वैशाखको दोस्रो हप्तादेखि विधेयकहरू हामी कहाँ आउन थालेका छन् तर्जुमा सहमतिको लागि कानुन मन्त्रालयमा, र त्यो तर्जुमा सहमति हामीले दिइसकेपछि उहाँहरू तयारीकै क्रममा हुन्छ। जस्तो निजामती सेवा सम्बन्धी विधेयक चाहिँ सामान्य प्रशासन मन्त्रालयले आफ्नो वेबसाइटमा राखेर अब वेबसाइटमा सुझावहरू लिएर अब चाहिँ कानुन मन्त्रालय पठाउने तयारीमा छ, त्यसपछि यो केही समयभित्रै सम्भवत यही अधिवेशनमै पेश हुन्छ। त्यस्तै केही कानुनहरू अरू विधेयकहरू पनि हामी कहाँ कानुन मन्त्रालयमा तर्जुमा सहमतिको लागि आइरहेका छन्। मैले अहिले नै भर्खर यहाँ हेरिरहेको छु एउटा यो राष्ट्र बैङ्कबाट आएको 2-3 राष्ट्र बैङ्कसँग सम्बन्धित र त्यसपछि आएर अर्थ मन्त्रालयसँग सम्बन्धित विधेयकहरू, त्यस्तै गरी अरू मन्त्रालयहरूबाट पनि विधेयकहरू आइरहेका छन्। त्यसमा चाहिँ हामीले तर्जुमा सहमति प्रदान गरिरहेका छौँ र छिटै ती विधेयकहरू संसदमा दर्ता हुन्छन्।
2: उहाँ हुनुहुन्थ्यो कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पारस्वर ढुङ्गाना हामीसँग कुराकानी गर्नुहुँदै।
1: कार्यक्रम कानुनका कुरा आजलाई यति नै, हामी सबैलाई बिदा दिनुहोस्, नमस्कार।
3: रमेश दाई, अघिदेखि देख्दैछु तपाईँ आफ्नो पसलको दर्ता कागज पत्र र पुराना हिसाब किताब के पल्टाएर बस्नु भएको नि? के को लागि यत्रो तयारी हो?
4: ए लक्ष्मी बहिनी, 2083 वैशाख 2 असार 7 गतेसम्म देशभर राष्ट्रिय आर्थिक गणना हुँदैछ नि त, त्यसैको लागि विवरण तयार गरेको। यो त हाम्रो देशको लागि साह्रै महत्त्वपूर्ण काम पो हो त।
3: के हो र यो आर्थिक गणना भनेको? अनि हामी जस्तो साना व्यापारीलाई के फाइदा हुन्छ र यसले?
4: फाइदा छ नि बहिनी, यो गणना त देशैभर सञ्चालनमा रहेका उद्योग, व्यापार, व्यवसाय, स्कुल, अस्पताल, संघ संस्था आदिको यथार्थ विवरण सङ्कलन गर्ने ठुलो अभियान हो बहिनी। गणनामा विवरण दिन छुटाउँदा वा डरले सही कुरा नभन्दा हामीलाई चाहिने सही नीति, योजना तथा कार्यक्रम बनाउन बाधा पुग्दछ। यसो भएमा त हामी व्यवसायीलाई नै ठुलो घाटा पुग्दछ नि।
3: ए, एउटा सानो विवरणले पनि त्यत्रो फरक पार्छ है?
4: पार्छ नि। हामी व्यवसायीले जति सही विवरण दियौँ, सरकारलाई हाम्रै सेवा सुविधा, व्यावसायिक पूर्वाधार र नयाँ नीति योजनाहरू बनाउन सहयोग पुग्छ। यो त हाम्रो हक अधिकारसँग जोडिने कुरा पो हो त।
3: कुरा त ठिक रहेछ दाई, तर यो विवरण अरूले थाहा पाएर पछि झमेला त गर्दैनन् नि? हामी साना व्यापारीलाई त डर लाग्छ नि।
4: त्यो त सोच्दै नसोच्नुहोस् न बहिनी, यो विवरण एकदमै गोप्य रहन्छ। तथ्याङ्क एन 2079 नै यसलाई सुरक्षित राख्ने ग्यारेन्टी दिएको छ। हामीलाई फाइदा नै हुन्छ र यसले कुनै झमेला गर्ने कुरै छैन नि। ढुक्क भएर विवरण दिए हुन्छ, सही विवरण उपलब्ध गराउनु हाम्रो कर्तव्य पनि हो।
3: ए, त्यसो भए त म पनि ढुक्क भए दाइ। म त अब आफ्नो सबै व्यवसाय साथीहरूलाई पनि आर्थिक गणनाको गणकाउँदा सही विवरण दिनु भन्छु।
4: हो, त्यसरी नै सबैलाई भन्नुपर्छ। हाम्रो सानो सहयोगले नै राष्ट्र निर्माणमा ठुलो मद्दत पुग्छ।
5: राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनको लागि आर्थिक गणना, नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालय।

0: गोबरलाई गुइठा नबनाऊ, खेती गरिएको जमिनमा प्रयोग गरेर माटोलाई उर्वर र उत्पादनशील बनाऊ।
1: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
2: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अबको करिब 8 हामी यहाँलाई स्वदेश गान सुनाउँछौँ। सुनाउँदैछौँ भविन ढुङ्गानाको स्वर, रमेश क्षितिजको रचना र सन्तोष श्रेष्ठको सङ्गीतमा रहेको यो स्वदेश गान।

अब सुनाउँछौ भक्तराज आचार्य र रत्न बहादुरको स्वर, भैरवनाथ रिमालको रचना र भक्तराज आचार्यको संगीतमा रहेको यो स्वदेश गान।

0: चालकको लापरवाहीले सडक संरचनामा क्षति पुगेमा क्षतिको भरपाई पनि तपाईँबाटै हुन्छ। तसर्थ सदैव ट्राफिक नियम पालना गरेर सवारी साधन चलाऊ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
3: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 मा सम्पर्क गरौँ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।

महिला सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारी समानता र सअस्तित्वको लागि कार्यक्रम आजका नारी।

0: समतामूलक समाज निर्माणको लागि महिला पहिचान र योगदानमा समर्पित कार्यक्रम आजका नारी। कार्यक्रम आजका नारीको अर्को एउटा श्रृङ्खला लिएर यहाँहरूमा आज हामी उपस्थित भइसकेका छौँ। आउनुहोस्, कार्यक्रममा स्वागत गर्छु प्राविधिक साथी मिनर्वा वज्राचार्यसँगै म चन्दा विष्ट। महिला सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारीमा हामीले महिला सवालका विविध विषयवस्तुको उठानसँगै विविध विधा र क्षेत्रमा अग्रसर सङ्घर्षरत सफल महिला व्यक्तित्वको अनुभवलाई, जीवनीलाई र योगदानलाई यहाँहरूमा सुनाउँदै आएका छौँ। यसै क्रममा आज हामीसँग सामाजिक अभियन्ता गौडा नेपाली हुनुहुन्छ, उहाँलाई हामी स्वागत गर्छौँ। गौडाजी, कार्यक्रम आजका नारीको आजको श्रृङ्खलामा यहाँलाई म स्वागत गर्छु।
1: हजुर, धन्यवाद।
0: राजनीतिसँगै सामाजिक क्षेत्रमा लामो एउटा अनुभव छ है। यो लामो अनुभवमा आजभोलिको दिनचर्या चाहिँ कहाँ कता व्यस्त हुनुहुन्छ, के हुँदैछ?
1: अब अहिले त खास यो दलित महिला केन्द्र नेपाल भन्ने संस्था छ होइन, त्यसमा म अहिले महासचिव छु, म संस्थापक अध्यक्ष पनि हो। दलित महिला केन्द्र नेपालकै काममा अब यो दलितको अधिकारको लागि, महिलाका अधिकारको लागि कामहरू गर्ने, त्यसै गरी वकालतहरू गर्ने, इस्युहरूमा बोल्ने होइन, इस्युहरू उठाउने, त्यसैमै व्यस्त छु। र आइजिएफएफमा पनि म छु,
0: आइजिएफएफमा
1: त्यसमा पनि हामी विभिन्न कार्यक्रमहरू गर्छौँ महिला समानताको
0: लागि। गौडा नेपाली भन्ने बित्तिकै हामीले अर्घाखाँचीलाई बिर्सन मिल्दैन,
1: एकदम
0: थाथलो जन्मथलो होइन। केही समय त्यही अध्ययन गर्नुभयो, त्यो बाल्यकाल सम्झेर हेर्दाखेरि, अहिलेको यात्रा सम्झेर हेर्दाखेरि कहिले फर्केर हेर्न मन लाग्छ होला नि त होइन?
1: एकदम, त्यो नसम्झिकन त यहाँ आएको त्यसको कुनै अर्थ नै छैन होइन। मैले 8 क्लाससम्म मैले त्यहाँ पढेँ, लगभग 13-14 वर्ष म अर्घाखाँचीमै बसेँ, त्यहाँ पढेँ। त्यसपछि त मैले एसएलसी चाहिँ कपिलवस्तुबाट गरेँ, अनि आइए चाहिँ मैले बुटोल बोमु क्याम्पसबाट पास गरेँ। त्यस साथसाथै म विद्यार्थी राजनीति गर्दै अगाडि बढेँ। अब अहिलेको अवस्था हेर्दाखेरि मैले त्यति बेला सोचेको पनि थिइनँ, म चाहिँ यो ठाउँसम्म आउँछु भन्ने चाहिँ मैले सोचेको थिइनँ। तर त्यो मेरो सङ्घर्ष, त्यो एउटा निरन्तर होइन जुन लागेँ म, त्यसले मात्रै यहाँसम्म ल्याएको। त्यसैले अहिलेको र त्यो पहिलाको कुरा हेर्दाखेरि चाहिँ मलाई आफैलाई पनि कसरी आयो होला भन्ने चाहिँ कहिलेकाहीँ लाग्छ।
0: अप्ठ्यारोबाट माथि उठ्नुको अनुभव छ यहाँसँग होइन। अर्घाखाँचीमा जन्मिनु भयो, 4 दिदी बहिनी, त्यति बेला छोराको कति अपेक्षा हुन्थ्यो होला है परिवारमा, त्यो पनि अर्घाखाँचीमा, त्यो सामाजिक सोच संरचना, त्यसको अनुभव पनि छ होला है।
1: एकदम धेरै, कस्तो भने मेरो बाबा चाहिँ राजनीति गर्ने, त्यति बेलै मेरो बाबाले चाहिँ मास्टर्स गर्नुभएको थियो। बाबाले चाहिँ हामी दुई बहिनी छोरी हुँदा नै बाबाले परिवार नियोजन गर्न खोज्नुभएको, अनि अर्को छोरा हुन्छ भनेर हजुरआमाले एकदम धेरै प्रेसर गरेर बाबालाई रोक्नुभयो। फेरि अर्को पनि छोरी नै भयो, अनि फेरि अर्को हुन्छ भनेर एकदम त परिवार नियोजन गरिस् भने म मर्छु भनेर हजुरआमाले, अनि अर्को चौथो बहिनी जन्मेपछि चाहिँ बाबाले गएर परिवार नियोजन गर्नुभयो। मेरो हजुरआमा चाहिँ 7 दिनसम्म माथि, अब हामीले त्यति बेला आँटी भन्थ्यौँ होइन, माथिल्लो तला
0: आँटीबाट ओर्लिनु
1: भएन, त्यहीँबाट घिउहरू खाना दियो त्यसलाई भन्दै दिनुहुन्थ्यो, अन्डाहरू दिनुहुन्थ्यो, खाना दियो त्यसलाई बाबाले त्यो परिवार नियोजन भएको गरेको भएर, अनि तर आफू चाहिँ तल झर्नु भएन। त्यस्तो यति धेरै
0: सामाजिक संरचनामा सोच छैन,
1: अनि त्यसपछि अब गाउँका मान्छेहरूले पनि त्यसको त छोरीहरू मात्रै छन्, त्यसको सम्पत्ति त कले खाला होइन, अब मेरो अङ्कलको छोराहरू चाहिँ छ 2, अनि त्यो सम्पत्ति तिनीहरूलाई नै हो, छोरीहरू अर्का घर गइहाल्छन्, त्यस्तो त्यस्तो कुराहरू एकदम धेरै सुन्नु पर्थ्यो।
0: त्यो एउटा छँदै थियो छोराछोरी माथिको विभेदको कारणले उब्जिएको होइन जुन एउटा सामना गर्नुपर्ने कुरा, अर्को एउटा दलित परिवार, त्यो पनि निम्न वर्गीय। यहाँको हजुरबा रोजगारीको क्रममा भारत पस्नु भएको थियो, एउटा चेतको कारणले छोरालाई पढाउनु भयो, शिक्षित बुवा पाउनु भयो, त्यो बुवाले पढ्ने अवसरले उहाँ राजनीतिक क्षेत्रमा लाग्नु भयो नि त, शिक्षित राजनीतिज्ञ पायो देशले भनौँ न। हामी फेरि जोड्न चाहन्छौँ हाम्रो गौडा नेपालीको बुवा, नेपाली राजनीतिमा पहिचान बनाउन सफल स्थापित नेता होइन सन्तबहादुर नेपाली, अवसरले कहाँ कहाँ जोड्दो रहेछ है। बुवा शिक्षित भएकोले चारैजना छोरी शिक्षित हुनुभयो, आमाले हुर्काई बढाइमा साथ दिनुभयो सधैँ, कसरी सम्झिनुहुन्छ आमालाई?
1: हाम्रो आमा चाहिँ एकदम साहसी कि, त्यो एकदम अभावमा पनि नआत्तिने होइन। अब हामी चार बहिनी छोरी, बाबा राजनीति गर्नुहुन्थ्यो, तर कस्तो भयो भन्दा हजुरआमा हुँदासम्म हामीलाई गाह्रो भएन। हजुरआमा चाहिँ हजुरबुवाको पेन्सन आउँथ्यो, अनि मेरो हजुरआमा चाहिँ अहिलेको नारी भएको भए मेरो हजुरआमा नेता नै हुनुहुन्थ्यो कि। हजुरआमा पनि त्यति बोल्ड, एकदम बोल्ड, त्यो अब त्यो छोरा भएनन् भनेर चाहिँ त्यो भयो, तर उहाँलाई अब के थियो होइन, अब त्यो सोच त थियो नि त, छन् त, तर यति धेरै बोल्ड कि कसरी चाहिँ त्यो, हाम्रो त धेरै ठकुरी समुदाय छ, अनि त्यो ठकुरी समुदायहरूलाई कसरी मिलाएर राख्ने, उहाँहरूको त्यो सहयोग कसरी लिइराख्ने होइन, उहाँहरूले चाहिँ हामीमाथि कहिले प्रश्न नगरोस्, उँला नठडाओस्, बाबा अब राजनीतिमा हिँड्ने, उहाँहरू पञ्चायत पञ्चे हुनुहुन्थ्यो ठकुरीहरू, त्यो पञ्चेहरूले चाहिँ मेरो बाबालाई कसरी चाहिँ केही नगरोस् भन्ने खालको, त्यो यति डाइनामिक्स मिलाउने कि, त्यो इन्डियाबाट आउँदा के कोसेलीहरू बोकेर पुर्याउने, अनि त्यो
0: एउटा आमाले के गर्न सक्छन् है आफ्नो सन्तानको लागि
1: एकदम, अनि हामीलाई चाहिँ सबै कुरा हाम्रो रेखदेख सबै गरेर बाबालाई चाहिँ राजनीति गर्न दिने के हाम्रो हजुरआमाले।
0: कति आमाहरूले छोराहरूलाई त्यसरी नेता बनाउनु भयो, डक्टर बनाउनु भयो, इन्जिनियर बनाउनु भयो होला है, कतिवटा भूमिका निर्वाह गरेर आलोचना विभेद सहेर।
1: हजुर, अब दलित समुदायमा होइन एउटा भन्नाले नपढेको महिला, अनि त्यो समयमा पनि राजनीतिमा नजा नगर भनेर कहिले पनि नभन्ने मेरो बाबालाई, अनि जहिले सुकी त्यो घरको वातावरण चाहिँ मिलाइदिने, अनि बाबा चाहिँ राजनीति गर्ने, त्यो खालको सिचुएसन थियो। अनि जब हजुरआमा बित्नुभयो, हजुरआमा बितेपछि त अब आय स्रोत भएन, त्यसपछि हामीलाई अलि गाह्रो भयो, अनि त्यति बेला चाहिँ मेरो आमाले चाहिँ रक्सी पार्ने, अनि त्यसपछि बाख्रा पाल्ने, कुखुरा पाल्ने, त्यो बेच्ने, त्यो गरेर चाहिँ अनि हामीलाई
0: छोरीहरूलाई
1: पढाउनु भयो। अनि कहिल्यै पनि हाम्रो घरमा बाबाको साथीहरू आउनुहुन्थ्यो होइन, के अरे नेताहरू, कहिले पनि हाम्रो आमा चाहिँ झर्केर नबोल्ने, राति 12 बजे नै उठेर खाना पकाएर खुवाउने उहाँहरूलाई। अनि अहिले पनि बाबाको साथीहरूले सम्झिनुहुन्छ कि भाउजूले हामीलाई यसरी खुवाउनुहुन्थ्यो भनेर। मैले कति नेताको घरमा, म पनि जान्थेँ नि त मैले राजनीति गर्दाखेरि, अनि त्यो नेताको श्रीमतीहरू नबोल्ने होइन, अलि आफ्नो श्रीमानसँग झर्किने, अनि त्यस्तो खालको मान्छे आएको राम्रो नमान्ने, त्यो देख्थेँ कि मैले। तर मेरो आमाले चाहिँ कहिल्यै त्यो गरेको मलाई थाहा भएन।
0: घर पहिलो पाठशाला भनिन्छ नि, आमाहरूले कसरी बोल्नुहुन्छ, बाबाहरूले कस्तो व्यवहार गर्नुहुन्छ, आमाहरूले कस्तो व्यवहार गर्नुहुन्छ, त्यो बाल्यकालको छाप सधैँ रहन्छ नि, त्यसलाई नै भनिन्छ संस्कार। धनी र गरिबसँग त्यसमा कहीँ कतै मतलब छैन, अन्तर छैन नि है गौडाजी। त्यो परिवारमा यहाँले पाउनुभएको एउटा पढ्ने अवसर, साहसिक हजुरआमा र साहसिक आमाको साथ होइन, बुवाको चेत सचेतना, त्यसले चारजनालाई अगाडि बढाइराख्नुभयो। अहिले यो कुराकानी गर्दा, भेटवार्ता गर्दाखेरि मैले देखिराखेको छु हाम्रो गौडाजीको आँखा रसाएको छ, आँसु टिलपिल भएको छ, के कुराले आज फेरि त्यही विगतलाई सम्झिनुभयो? सबै कुरा हुँदा हुँदै पनि कहिलेकाहीँ केही कुराले अप्ठ्यारो बनाइदिँदा, त्यो अप्ठ्यारो अरूलाई त महसुस नहोला, तर त्यसको सामना गर्नेलाई कति गाह्रो कुरा हुन्छ भनेर किन हामी बुझ्दैनौँ होला है।
1: होइन, मैले चाहिँ यस्तो भयो, मैले आमाको जुन योगदान हो त्यसलाई अब मूल्याङ्कन त गरेको थिइनँ,
0: हजुर,
1: तर यसरी फर्केर चाहिँ हेरेको थिइनँ कि, आज चाहिँ तपाईँले मलाई त्यो सम्झाइदिनु भयो कि
0: हो नि, हामी कतिले बिर्सिरहेको हुन्छौँ, तर आमाहरूको साहसले, आँटले, उहाँहरूको लगनले, उहाँहरूको जुन भूमिका हुन्छ, सबै कुराबाट डटेर एउटा छोराछोरीलाई, परिवारलाई सुरक्षित राख्ने आमाहरू साँच्चै महान हुनुहुन्छ। माया दिन सक्ने आमा हुनुहुन्छ नि, जसले आमाको साँच्चै आमा भएर भूमिका निर्वाह गर्नुहुन्छ, त्यो आमाहरू सबैलाई आज हामी सम्मानका साथ सम्झिन चाहन्छौँ। हामी यस्तै आमाहरूको खोजीमा छौँ, जसले साहसिक छुरी दिनुभयो, साहसिक आमाको रूपमा आफ्नो भूमिका निर्वाह गर्नुभयो।
1: हजुर,
0: यहाँ त्यो हजुरआमाको नातिनी, त्यो आमाको छोरी अनि आफ्नो छोरीको आमा।
1: मैले हजुरआमाको चाहिँ म कुरा गरिरहेको छु, किनभने मेरो हजुरआमा चाहिँ कस्तो भने, त्यो ठकुरीहरूसँग झुक्न हुन्न भन्ने खालको कि, अनि हामीसँग त्यति बेला थोरै सम्पत्ति रहेछ, अनि एउटा ठुलो बारी किन्नुपर्ने भयो। अब त्यति बेला त्यो बारी चाहिँ मेरो हजुरआमाले त्यो किन किन्न खोजिरहेको अरे भने, अरूभन्दा कम छैन म भन्ने देखाउनलाई कि, अनि त्यति बेला आफ्नो सबै गहना बेचेर त्यो गहनाको त्यो थैली चाहिँ बारीवालाको हातमा राखिदिएर, अनि त्यो बारी चाहिँ आफूले किन्नु भएको अरे कि, अनि महिलालाई त्यो गहना कति प्यारो हुन्छ होइन, तर मेरो हजुरआमाले चाहिँ त्यो गर्नुभएको अरे, अनि त्यही भएर मलाई चाहिँ हाम्रो हजुरआमा चाहिँ एकदमै साहसी, निडर होइन, त्यहाँ गाउँमा पनि अब एउटा महिला, त्यसमा अब बाबा चाहिँ राजनीति गर्ने, अनि हामी छोरी छोरी अब दिदी बहिनी मात्रै, अनि आमा, कति हाम्रै दाजुभाइले पनि आक्रमण गर्न आउँथे कि, अनि त्यति बेला चाहिँ हाम्रो हजुरआमा कहिले पनि नझुक्ने, अनि हाम्रो आमा पनि त्यो कहिल्यै पनि अरूसँग झुकेको मैले देखिनँ, कहिले पनि अरूको अगाडि चाहिँ एकदम बिचरा जस्तो नदेखिने कि कहिले पनि, त्यो खालको चाहिँ मेरो हजुरआमाको स्वभाव थियो, र आमाले पनि हामीलाई त्यही त्यसरी नै हामीलाई त्यो वातावरण दिनुभयो।
0: हजुर, कहिलेकाहीँ यसरी भेटवार्ता गरिरहँदाखेरि कहिलेकाहीँ सङ्घर्षले, कहिले विभेदले होइन, जब त्यो मन छुन्छ नि त्यति बेला आँसु टिलपिल हुन्छ, कहिलेकाहीँ सङ्घर्ष र सफलताको त्यो भूमिकालाई सम्झिँदाखेरि मन भावुक भएर पनि आँसु आउँछ होइन। मलाई जहिले एउटा गीतको याद आउँछ कि, पछ्यौरीको फेरोले आँसु पुछ पार्वती, हाँस्न सिक पार्वती, बाँच्न सिक पार्वती। पार्वती भनेको महिला होइन, हाम्रा आमा, दिदी, बहिनी, छोरी, यो एकल महिलालाई भन्न खोजेको हो, तर हामी हरेकले आँसुलाई चाहिँ पुस्नुपर्छ र आँसु खसाल्नुपर्छ, एउटा अनुभूतिको होइन, त्यो एउटा भावनाको भनेर भन्छौँ हामीले। कहिलेकाहीँ त्यो आँसु देख्दा त्यो आँसुभित्र कति शक्ति छ, यो भावुकता मात्र होइन, यो संवेदनशीलता मात्र होइन, त्यो आँसुभित्रको शक्ति हो जस्तो लाग्छ। त्यही आँसुको शक्तिलाई लिएर हाम्रो आमा, दिदी, बहिनी, छोरीहरूले आफ्नो जिन्दगीको यात्रा गरिरहनु भएको जस्तो पनि लाग्छ, त्यस्तो लाग्छ नि गौडाजी।
1: एकदम हो, कहिलेकाहीँ चाहिँ कस्तो हुँदो रहेछ भने, आफू जुन ठाउँबाट आयो होइन, त्यो ठाउँबाट आउँदाखेरि चाहिँ म त्यो ठाउँमा थिएँ, म यो ठाउँमा आएँ, किनभने मैले त्यो सपनै देखेको थिएन नि त होइन, मसँगका साथीहरू अहिले पनि त्यही छन्, पढेनन् होइन, जोसँग म सँगै पढ्थेँ उनीहरू त्यही ठाउँमै छन् नि त, तर म यहाँ आएँ, अनि त्यो कुराले चाहिँ कहिलेकाहीँ खुसी पनि लाग्छ, र कहिलेकाहीँ त्यो अवस्थामा चाहिँ मैले कसरी त्यो कुरा फेस गरेँ होला, त्यो कसरी सहेँ होला, त्यो एकदम आफूलाई अचम्म पनि लाग्छ कि, अनि म आफैलाई चाहिँ एकदम धेरै एउटा हुन्छ नि, सहन सक्ने, लड्न सक्ने एउटा निडर छोरी भएकोमा चाहिँ आफूलाई गर्व पनि लाग्छ।
0: यही प्रश्न मैले आनी छोइङ, गायिका आनी छोइङ, समाजसेवी आनी छोइङलाई पनि भनेको थिएँ, आफ्नै कथा पढ्दा, सुन्दा, कोहीबाट सुनिँदा होइन, कस्तो लाग्छ भनेर भन्दा, त्यो विगतमा म थिएँ र होइन, कतै त्यो बालिका कति सङ्घर्ष गर्नु परेछ, कति दुःख खेप्नु परेछ, आफूलाई हेर्दा पनि त्यस्तो लाग्ने रहेछ कि, सङ्घर्ष र दुःखमा उठ्ने आँटले फेरि अगाडि बढाउँदो त रहेछ नि त, हामीले सिक्नुपर्ने चाहिँ यहीँनिर हो होइन। चुनौती छ, तर हाम्रो आमा, दिदी, बहिनी, छोरीले हार खानुहुन्न, हाम्रा दाजुभाइको साथ चाहिएको छ, हामीलाई बुवाको माया सम्मान र साथ चाहिएको छ नि त, होइन? साथ पाउनेहरूले गरेर देखाइदिएका छन्। यसको उदाहरण गौरा जस्तो कति हाम्रो छोरी आमाहरू हुनुहुन्छ होला। यो भन्दै गर्दा कस्तो गर्व पनि महसुस हुन्छ कि, अप्ठ्यारोबाट माथि उठ्ने आँटलाई त हामी सलाम गर्छौँ। यो आजका नारीको यो यात्रा, यो भेटवार्ता मात्र समानताको लागि, मान्छे भएर जन्मेपछि अर्को मान्छेले जुन सम्मान चाहन्छ हामीले पनि त्यही सम्मान चाहने त हो नि। जातले, धर्मले, भूगोलले, होइन लिङ्गले कहीँ कतै पनि कोही कसैमाथि विभेद नहोस्, हाम्रो यात्रा यही हो।
1: हजुर, हो। अब हामी त अझ कस्तो भने त्यो ठाउँमा एउटा दलित परिवारमा होइन जन्मेर एकदम यति धेरै विभेद थियो कि अब त्यो विभेदका त पुरै चाङ नै छन् होइन, कुन चाहिँ भन्नु कुन चाहिँ नभन्नु जस्तो
0: विभेद गर्नेले बुझ्दैन त्यो कुरा।
1: अब त्यो त्योबाट आयौँ होइन, सङ्घर्ष गर्दै आयौँ नि त। तर कहिलेकाहीँ चाहिँ कस्तो हुन्छ भन्दा निराशका कुरा गरे होइन, तर लड्दै आउँदाखेरि अहिले पनि कहीँ फेरि त्यही विभेद नै खेप्न पर्दाखेरि चाहिँ कहिलेकाहीँ एकदम गाह्रो पनि हुन्छ। यति लड्यौँ, यति धेरै अधिकारहरू प्राप्त गऱ्यौँ, तर अझै पनि फेरि केही कुराहरू किन यस्तो भइरह होला भन्ने पनि हुन्छ। त्यसले चाहिँ अब धेरै कुरा प्राप्ति गरेकोमा खुसी पनि लाग्छ होइन, त्यो चाहिँ एउटा हाम्रो सङ्घर्ष, हाम्रो हाम्रो बाबाहरू, हाम्रो हजुरबाहरूले जुन खालको सङ्घर्ष गर्नुभयो, त्यसपछि हामीले सङ्घर्ष गऱ्यौँ, त्यसले प्राप्त भएको जुन खालको एउटा हाम्रो उपलब्धि छ, त्यो उपलब्धि हेर्दा खुसी पनि लाग्छ होइन। तर फेरि कहिलेकाहीँ फेरि त्यो ती घटनाहरू फेरि पनि अहिले पनि आउँछन् कि टाइम टाइममा। त्यो गर्दाखेरि चाहिँ हामी यति लडेको खोइ त भन्ने प्रश्न लाग्छ होइन।
0: गौराजी, यहाँकै शब्दलाई सापट्टि ल्याए है, जाति विभेदको अनुभव रहेको आवाज उठाउँदै गर्दाखेरि अरू मान्छे जस्तै मान्छे भएर सम्मानपूर्वक बाँच्ने मन छ कहिले, होइन? यो भित्र कति मर्म छ यो बुझिदिनु परेको छ, फेरि अर्कोलाई सम्झाउनु परेको छ, अर्कोलाई बुझिदिनु परेको छ अर्कोले कि, होइन? विभेदमा बाँच्दा यो खुकुरीको चोट अचानोलाई थाहा हुन्छ भनेर भन्छ नि। मान्छे भएर अर्को मान्छेलाई विभेद गर्नु, तल पार्नु भनेको यो कति गाह्रो कुरा हो, कहिलेको सोच्दाखेरि कस्तो कठिन लाग्छ नि त, होइन? हामी त भन्छौँ कहीँ कतै जातको आधारमा, जातको आधारमा विभेद नहोस्, मन त्यही हो, भगवान त्यही हो, होइन? बाँच्ने आधारहरू त्यही हुन्। हामीले देखाउने, हामीले हाँस्ने हाँसो त्यही हो, हामीले खसाल्ने आँसु त्यही हो, होइन? मान्छे भएर हामीले जुन माया अपनत्व साथ चाहन्छौँ त्यो हामीले कति दिन सक्यौँ, मनन गरौँ भन्न मन लाग्यो आज गौराजीलाई हेरिरहँदाखेरि। आश छ, विश्वास छ, आँट छ, त्यो आँटिलो छोरी हो नि त, त्यो आँटिलो आमा पनि हो नि त, त्यो आँटिलो हजुरआमा र आमाको नातिनी र छोरी पनि त हो नि, होइन गौडा?
1: हजुर।

0: पात्र मध्येको एक सशक्त र क्रियाशील पात्र, हाल दलित महिला केन्द्र नेपालको महासचिव, संस्थापक अध्यक्ष पनि र अन्तर्पुस्ता महिलावादी मञ्चमा आबद्ध भएर सामाजिक अभियन्ताको रूपमा पनि अगाडि बढिरहनु भएको गौडा नेपालीको अनुभवलाई, विचारलाई यहाँहरूमाझ राखिरहेका छौँ। गौडाजी, राजनीतिक यात्रालाई सटक्कै छोडेर फेरि सामाजिक अभियन्ता बन्नुभयो। यहाँले नै भन्ने गर्नुहुन्छ, धेरैले परिस्थितिले, बाध्यताले, आवश्यकताले हाम्रा धेरै दिदीबहिनीहरू जो राजनीतिमा सक्रिय हुनुहुन्थ्यो उहाँहरू फर्केर फेरि सामाजिक अभियानमा जोडिनु भएको छ। त्यसमध्ये तपाईँ पनि त हो नि त नि, होइन? फरक के रहेछ?
1: फरक चाहिँ धेरै फरक रहेछ। मैले चाहिँ निर्णय सही लिएँ जस्तो लाग्छ, होइन? किनभने त्यति बेला खासमा म पढ्न भनेर काठमाडौँ आएँ, बाबा यहीँ बस्नुहुन्थ्यो अनि बहिनी पनि थियो, अनि म काठमाडौँ आएँ। बाबाले राजनीति गर्ने हामीलाई अलि अभाव पनि थियो आर्थिक रूपमा। त्यति बेला चाहिँ म एउटा संस्थामा म आबद्ध भएँ। त्यहाँ त्यो संस्थामा गएपछि चाहिँ राजनीतिभन्दा एकदम धेरै फरक लाग्यो। किनभने म राजनीति गर्दाखेरि राति जान्थेँ, होइन? अनि महिलाहरूलाई जम्मा गर्थ्यौँ, हामी छलफल गर्थ्यौँ, महिला अधिकारको लागि लड्नुपर्छ, महिला अधिकार हो, हामी अन्यायमा छौँ भन्थ्यौँ, गर्थ्यौँ। अनि पछि राति सुत्ने बेला म टाढामा गएर सुत्नु पर्थ्यो कि, उहाँहरूले मलाई भित्र लानुहुन्थेन। अनि त्यो कुरा मैले आएर पार्टीमा भन्न पनि मैले सक्ने थिएन। छुट्टै जस्तै तल के अरे वस्तु बाँध्ने अनि माथि त्यस्तोमा, अनि कहिलेकाहीँ एकदम डर लाग्थ्यो, होइन? मेरो एकजना साथी अर्को जनजाति समुदायको हुनुहुन्थ्यो, हामी दुईजना पुरा अङ्गालो मारेर सुत्थ्यौँ कि डर लागेर। अनि त्यसरी सुत्दाखेरि पनि मैले पार्टीमा आएर भन्न सक्ने थिएन, किनभने भोलि पार्टीले उहाँलाई चाहिँ जातीय विभेद गर्यो भनेर केही भन्यो भने, अनि उहाँ चाहिँ पार्टीबाट फेरि निस्किनुभयो भने हाम्रो पार्टीको समर्थकहरू कम हुन्छ, त्यस्तो लाग्थ्यो कि मलाई। अनि मैले त्यो कुराको मैले सेयर गर्ने थिएन। अनि मलाई त्यो यो सामाजिक फिल्डमा आएपछि चाहिँ मलाई के चाहिँ सजिलो भयो भन्दा, मलाई आफूलाई लाग्यो कुरा मैले भन्न पाएँ कि, मैले विरोध गर्न पाएँ, होइन? मैले आफूलाई जुन कुरा चाहिँ यो ठिक छैन भन्ने लाग्छ म बोल्न पाएँ।
0: राजनीतिमा लाग्दा नै त्यो चेतना आउँदो रहेछ नि त। धेरै राजनीतिमा लाग्नु भएकोहरू चाहिँ सामाजिक न्यायको लागि लडिरहनु भएको छ।
1: हो, हजुर, चेतना त त्यहीँबाटै विकास हुने हो, तर कति कुरा चाहिँ बाध्यताहरू हुँदो रहेछन् कि, हामी चाहिँ हाम्रो समर्थक घर छन् कि भनेर, होइन, हाम्रो नेताहरू रिसाउनुहुन्छ कि भनेर, मलाई पार्टीबाट निकाल्छन् कि भनेर, त्यो हामीले त्यो आफ्ना विचारहरू कुण्ठित गरिरह हुँदो रहेछौँ कि। अनि जब म सामाजिक फिल्डमा आएँ त्यसपछि त म एकदम स्वतन्त्र जस्तो के, मैले जे मलाई जे ठिक लाग्छ म चाहिँ त्यो बोल्न पाएँ, होइन? त्यो चाहिँ मैले त्यहाँ एउटा त्यो अन्तर पाएँ, होइन? तर मैले त्यहाँ आइसकेपछि चाहिँ मैले मेरो अलरेडी अब राजनीतिक चेतना भएकोले चाहिँ मलाई सहज भयो काम गर्न उर्न यताउता सजिलो भयो, र मेरो लिङ्क पनि थियो, होइन, पार्टीको नेताजीहरूसँग, अरू सामाजिक फिल्डको मान्छेहरूसँग पनि मेरो लिङ्क भएकोले चाहिँ मलाई यो फिल्डमा एकदमै रमाइलो नै लाग्छ। त्यसैले नै मैले काम गर्न पनि मलाई एकदम सहज पनि भइरहेछ।
0: राजनीतिबाट सामाजिक न्यायको क्षेत्रमा, सामाजिक क्षेत्रमा लाग्नुभयो र सामाजिक क्षेत्रमा लाग्दा फेरि राजनीतिमा महिला सशक्तिकरणको कुरा उठाइराख्नु भएको छ, सहभागिताको कुरा उठाइरहनु भएको छ, त्यो पनि त्यही चेतनाले हो।
1: एकदम हजुर, एकदम त्यही चेतना। म होइन, मैले मेरो विचारमा चाहिँ राजनीति मूल नीति हो, राजनीति गर्नु नै पर्छ महिलाहरूले। त्यही भएरै म त्यहाँबाट म कुनै एउटा बाध्यताले म यो फिल्डमा आएँ, होइन? यो सामाजिक फिल्डमा आएँ राजनीति छोडेर, एउटा बाध्यताले। र त्यहाँ आइसकेपछि पनि मैले फेरि मेरो मिसन चाहिँ छोडेको छैन। मात्रै के हो भन्दाखेरि, म चाहिँ जुन पार्टीमा बसेर म बाँधिन्थेँ त्यो बाँधिने उचाइ छैन मलाई यहाँ, होइन? अब कस्तो छ भन्दाखेरि, कहीँ जातीय विभेदको घटना भयो भने अहिले हामीले घटना घटिसकेपछि, हामीले त्यो घटना भइसकेपछि हामीले त्यहाँ हेऱ्यौँ भने कुन पार्टीको, कुन जातको, होइन, त्यो खालको हेरिन्छ नि त। अनि त्यहाँ चाहिँ यदि एउटा पार्टीको रहेछ भने त्यो पार्टीले त्यसलाई संरक्षण गरिरह हुन्छ कि, अनि यदि म पनि त्यो पार्टीमा हो भने त म त त्यो त्यसको विरुद्धमा त बोल्न सक्दैन नि त। तर यहाँ हुँदाखेरि चाहिँ म बोल्न सक्दो रहेछु कि, त्यो त्यसको विरुद्धमा चाहिँ बोल्न म स्वतन्त्र छु नि त। त्यसैले चाहिँ राजनीतिक चेतनाको लागि, राजनीतिक सशक्तिकरणको लागि चाहिँ काम गर्ने हो, महिलाहरू राजनीतिमै आउनुपर्छ, तर बोल्दाखेरि चाहिँ स्वतन्त्रता चाहिँ यहाँ हुँदो रहेछ भनेको मात्र हो। त्यसरी चाहिँ सजिलो भइरहेछ मलाई।
0: हजुर हजुर, बुझेको एउटा अनुभवले बुझाउन

0: सजिलो भइरहेको छ,
1: हजुर,
0: जता भए पनि राजनीतिसँगै आबद्ध भइराख्नु भएको छ नि त, होइन?
1: राजनीति नै गर्ने हो, हजुर।
0: राजनीतिको अनुभवले सामाजिक क्षेत्रमा सजिलो भयो आवाज उठाउन, त्यो सवाललाई बुझ्न बुझाउन, होइन, सवाल बुझ्न र बुझाउँदै गर्दा फेरि राजनीतिमा प्रवेश गर्न पनि सहज एउटा बाटो खुलेको छ। हामी भविष्यमा त्यसलाई हेर्न पनि चाहन्छौँ, एउटा सशक्त नेताको रूपमा गौडा नेपालीलाई हामी हेर्न सकौँ। नेपाललाई अहिले बुझेकाहरूको खाँचो पनि त छ नि त, होइन, नेपाली राजनीति वृत्तमा र अन्तर्पुस्ता महिलावादी मञ्च राजनीतिमा महिला सशक्तिकरणको अभियान बोकेर अनुपम यात्रामा पनि छ, होइन? कस्तो खालको हो यो अनुपम यात्रा भनेर सोचिराख्नेहरूलाई आज के भन्नुहुन्छ?
1: यो अनुपम यात्रा चाहिँ यो चाहिँ महिलाहरूलाई हरेक क्षेत्रबाट चाहिँ अगाडि ल्याउनुपर्छ, महिलाहरू अगाडि आउनुपर्छ भन्ने हो। र यसमा चाहिँ महिलाले महिलालाई सपोर्ट गर्ने कुराहरूदेखि लिएर पुरुषहरूले पनि सपोर्ट गर्ने कुरा हो, तर त्यो के का लागि भन्दा महिलालाई चाहिँ हरेक क्षेत्रमा चाहिँ अगाडि ल्याउनको लागि, महिलाको सहभागिता वृद्धि गर्नको लागि नै हो यो अभियान। पहिला चाहिँ हामीले पूर्व पश्चिमबाट अभियान गऱ्यौँ, अनुपम अभियान, त्यसपछि हामीले यात्रै यात्रा भनेर पनि हामीले गऱ्यौँ 77 जिल्लामा, र त्यो गरिरहेछौँ। त्यो के का लागि भन्दाखेरि राजनीतिक सशक्तिकरणकै लागि हो।
0: निर्वाचनमा महिला सबैभन्दा पहिला भनेर लाग्नु भयो यो निर्वाचनमा, होइन, गएको निर्वाचनमा,
1: हजुर हजुर हजुर। अब चाहिँ 84 छ हाम्रो मिसन,
0: हजुर,
1: अनि त्यसमा चाहिँ हामीले धेरै योजनाहरू बनाइरहेछौँ महिलाहरूलाई,
0: महिलाकै सहभागितामा, महिलाहरूकै अग्रसरतामा यति ठुलो अभियान चलिरहेछ भनेर धेरैले भन्नुभएको छ नि, होइन, त्यो अनुभव छ होला नि।
1: एकदम हामी चाहिँ एकदम कसैको कुनै डोनरको पैसा नलिइकन हामीले आफै पैसाहरू जम्मा गरेर हामीले फन्ड पनि बनाएका छौँ, होइन, त्यो चाहिँ महिलाहरूलाई 84 स्थानीय तहमा पालिका प्रमुख, वडा अध्यक्षको रूपमा चाहिँ महिलाहरूलाई अगाडि ल्याउनको लागि। त्यसैले चाहिँ अब हाम्रो मिसन चाहिँ 84 महिला हुनुपर्छ पहिला भनेरै छ,
0: हजुर। यहाँको मिसन, यहाँको उद्देश्य, लक्ष्य, यो यात्रा, होइन, सबैलाई त कार्यक्रममा जोड्यौँ हामीले, आमा बुवा हजुरआमा पनि कार्यक्रममा जोडिनु भयो, होइन, गौडा नेपालीलाई नजिकबाट हेर्दा बुझ्दा उहाँको दाम्पत्य जीवन, जीवनसाथीसँगको एउटा सहकार्य पनि उदाहरणीय छ, त्यसले पनि आज जोड्न चाहे। जीवनसाथीको साथ, सहयोग, आत्मीयता, सम्मान कति महत्त्वपूर्ण छ जिन्दगीमा भनेर त्यो एउटा अनुभव पनि यहाँसँग छ नि त, होइन, हजुर। वैवाहिक जीवनपछि महिलाहरूको जीवनले एउटा अर्को मोड लिन्छ भन्छन् नि त, होइन, कस्तो रहँदैछ वैवाहिक जीवन? हजुर,
1: मेरो चाहिँ, हामी चाहिँ खासमा म विद्यार्थी राजनीति नै गर्दाखेरि मैले उहाँलाई भेट्या हो, त्यति बेला हामी एउटै पार्टीको हुँदाखेरि, अनि हामीले बिहे गऱ्यौँ। अहिलेसम्म चाहिँ मेरो हाम्रो छोरी छ एउटा, अनि अहिलेसम्म चाहिँ हामी सँगै धेरै टाइम बसेको पनि छैनौँ, तर अहिलेसम्म हामीमा यति अन्डरस्ट्यान्डिङ छ कि हामीले एकअर्कालाई चाहिँ अहिलेसम्म कोही पनि हाम्रो त्यो हुन्छ नि
0: नराम्रो
1: केही छैन, अहिलेसम्म चाहिँ एकदम निरन्तर, एकदम सुमधुर सम्बन्ध छ र एकदम बुझ्ने खालको हुनुहुन्छ।
0: यो बुझाइले, यो राम्रो सम्बन्धले, एक अर्काप्रतिको यो सम्मान र विश्वासले वैवाहिक जीवनमा एकअर्कालाई आफ्नो कार्यक्षेत्रमा अगाडि बढ्नलाई कति शक्ति मिल्छ नि त, होइन?
1: एकदम
0: त्यसको पनि एउटा अनुभव छ।
1: एकदम, उहाँ अब टिचर हुनुहुन्छ, सरकारी टिचर, म यो फिल्डमा छु,
0: कहिले कहाँ कहिले कता,
1: कहिले कहाँ कहिले कहाँ, तर कहिल्यै पनि त्यो शङ्का गर्ने, प्रश्न गर्ने,
0: जीवनमा स्वतन्त्रता भनेर त ठुलो कुरा हो नि त, होइन,
1: त्यो चाहिँ छैन, त्यो म पनि गर्दैन, उहाँ पनि गर्नुहुन्न, त्यसैले एकदम राम्रो छ हाम्रो चाहिँ।
0: राजनीतिमा लाग्दा होस् अथवा सामाजिक न्यायको लागि लड्दा होस्, जीवनले बुझाएको बुझेको कुरा के जस्तो लाग्छ आज हाम्रो दिदीबहिनीहरूलाई, आमाहरूलाई, घर परिवारलाई भन्नुपर्दा?
1: हजुर, त्यो चाहिँ एउटा जीवन चाहिँ मलाई लागेको चाहिँ सङ्घर्ष नै हो, होइन, जीवनमा चाहिँ हामीले सङ्घर्ष गरेनौँ भने चाहिँ केही पनि प्राप्त हुँदैन, किनभने म यसरी सङ्घर्ष गरेर अगाडि नआएको भए सायद मेरो घर चाहिँ अराहाँची भुजुङ्गे भन्ने ठाउँमा हो, सायद त्यहाँभन्दा नजिक कतै मेरो बिहे हुन्थ्यो होला। म एकदम सामान्य जीवन आज जसरी त्यहाँको महिलाहरूले बाँच्नु भएको छ हजुर, म त्यसरी नै म बाँच्थेँ होला। तर मेरो बाबाले राजनीति गर्दा अभाव हुँदाखेरि पनि हरेक तहमा चाहिँ आमाको साथ होइन सबै कुराले पनि हो, तर म आफै पनि अगाडि नबढेको भए त सायद म यहाँसम्म आउन सक्ने थिएन नि।
0: बुझ्नु पर्ने कुरा आफ्नो आर्ट पनि हो रहेछ,
1: एकदम मेरो सङ्घर्षले पनि हो त्यो। कहिल्यै पनि मान्छेलाई के हो भने कहिले पनि नआत्तिनु नमात्तिनु भन्छन् नि, कहिले काहीँ अप्ठ्याराहरू आउँछन् त्यति बेला पनि आत्तिन नहुने रहेछ कि, किनभने त्यो अप्ठ्यारा त केही छेडला आएको होला त्यसलाई भनेर त्यसलाई पार गरिने रहेछ नि त। त्यसैले चाहिँ त्यो अप्ठ्याराहरूसँग पनि जुझ्दै अगाडि बढ्यो भने चाहिँ सफलता प्राप्त गर्न सकिँदो रहेछ। त्यसैले जीवन चाहिँ सङ्घर्ष नै हो, सङ्घर्षदेखि हार खानुहुन्न भन्ने रहेछ।
0: जीवन सङ्घर्ष हो, सङ्घर्षबाट हार खानुहुन्न भनेर यहाँले भनिरहँदा फेरि पनि मैले एउटा सवाललाई चाहिँ जोड्न चाहे दोहोऱ्याउन चाहे, दलितमाथि हुने विभेद, छुवाछुतको विभेद, धेरै कुराका विभेद, यो विभेदले दलित समुदायमा त्यसमा पनि बालबालिकामा महिलामा कति अप्ठ्यारो स्थिति ल्याउँछ, त्यो कति सामना गर्न परिरहेको होला एउटा अनुभव छ नि त। त्यो अनुभव भोलिको दिनमा गर्नु नपरोस् भन्ने एउटा अभियानमा पनि हुनुहुन्छ, अधिकारको अभियानमा पनि हुनुहुन्छ, हाम्रो कार्यक्रमबाट भन्नुपर्दा के भन्नुहुन्छ यसको लागि?
1: अब कस्तो छ भन्दाखेरि अहिले त्यो कुरा धेरै छ होइन, जस्तै अब विभेद त भोग्नेलाई मात्रै थाहा हुन्छ नि त। मैले विभेद भोग्दा भोगेर चाहिँ मलाई जति एकदमै मेरो मानसिक रूपमा मलाई असर परिरहेको हुन्छ, तर त्यो विभेद गर्नेले चाहिँ त्यो बुझिरहेको हुन्छ, अनि अहिले
0: सामान्य
1: लागिरहेको
0: पढ्नेलाई त पाहाडै
1: हुन्छ, यति गाह्रो हुन्छ कि म अब मलाई स्कुलमा भएको विभेदले गर्दाखेरि म कति दिन स्कुलै गएको छैन कि, मलाई त्यो यति धेरै गाह्रो हुने कि सम्झियो कि मलाई रुन मन लाग्ने, अनि त्यो त्यस्तो त्यो एकदम मानसिक रूपमा एकदमै गाह्रो हुन्छ। अनि त्यो विभेद त्यो भोग्नेलाई थाहा हुन्छ। अहिले पनि मैले धेरै सुन्छु कि मान्छेहरूले बिस्तारै हुन्छ नि किन हात्तिने बिस्तारै हुन्छ नि भन्नुहुन्छ, तर मलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि भोग्नेलाई पो थाहा छ त, त्यो त भोग्नेले त यो विभेद त अहिले नै अन्त्य भए हुन्थ्यो भन्ने चाहिरहेको हुन्छ कि, तर भन्नेले चाहिँ होइन बिस्तारै हुन्छ भनेर भनिरहेको हुन्छ। त्यसैले बिस्तारै होइन विभेदले चाहिँ एउटा मान्छेलाई कति असर गरिरहेको हुन्छ भन्ने कुरा चाहिँ त्यो विभेद गर्ने मान्छेले नबुझिदिँदासम्म चाहिँ यो विभेद रहिरहन्छ। त्यसैले चाहिँ एउटा जुन हाम्रो जातिवादी जुन सोच छ त्यो सोचलाई चाहिँ छिटै नै अन्त्य गर्यो भने मात्रै एउटा जुन जातीय विभेद भोगिरहेको जुन समुदाय छ त्यसले चाहिँ त्यसलाई अगाडि बढ्न चाहिँ सजिलो हुन्छ। त्यसैले जुन हामीसँग कानुनहरू छन् होइन, अहिले हामीले हेऱ्यौँ भने हामीसँग कानुनहरू त छन् त, तर कार्यान्वयन चाहिँ छैन,
0: कार्यान्वयन सशक्त ढङ्गबाट हुनु आवश्यक छ,
1: एकदम आवश्यक
0: छ। सबै कुरामा परिवर्तन आयो, सोचमा दृष्टिकोणमा पनि परिवर्तन आउनु पर्यो, र कोही कसैले पनि जाति विभेदको तितो अनुभव, नमिठो अनुभव होइन, आँसु झार्ने अनुभव अनुभूति गर्न नपरोस्। मान्छे भएर मान्छे जस्तै सम्मानपूर्वक बाँच्ने मन छ भनेर उठिरहेको यो आवाजले पूर्णता पाओस्। हामी कार्यक्रमबाट यही आह्वान गर्छौँ, यही अपेक्षा राख्छौँ, यही आह्वान र अपेक्षासँगै चुनौतीका ठुला पहाडलाई नाग्दै यहाँको यात्रा अगाडि बढिरहेको छ। विभेद विरुद्धको यात्रा, सम्मानको यात्रा, अधिकारको यो यात्रा र सँगै राजनीतिमा महिला सशक्तिकरणको यात्रा, यो यात्रामा यहाँको आउने दिन हरेक यात्राका मोडहरूमा सफलता हासिल होस्। आज हाम्रो कार्यक्रममा उपस्थित रहेर गौराजी यहाँले जुन अनुभव विचार हामीमा आज हाम्रो आदरणीय श्रोतामाझ राखिदिनु भयो यसको लागि हामी आभारी छौँ। रेडियो नेपाल परिवारको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद।
1: हजुर हजुर, धन्यवाद यहाँहरूलाई पनि. मैले एउटा कुरा चाहिँ अन्तिममा के जोड्न चाहेँ भने, हामीले अहिले धेरै सुन्छौँ विभेद छैन भनेर, होइन, स्वयं हामीले नै काठमाडौँमा भोगिरहेछौँ कि त्यो विभेद. त्यसैले चाहिँ हामीले विभेद छैन भनेर त्यसलाई लुकाउने कोसिस नगरौँ. विभेद छ तर यसलाई अन्त्य गर्न चाहिँ हामी सबै लाग्नुपर्छ भन्ने कुरा चाहिँ हामीले सबैले मनन गर्नुपर्छ भन्ने लाग्छ. यहाँहरूलाई मेरो विचार, यहाँहरूले जुन राख्ने एउटा मौका दिनु, त्यसको लागि एकदम धेरै धन्यवाद.
0: हजुर, हाम्रो बोली वचन व्यवहारले कोही कसैलाई तल नपुर्याओस्, विभेदमा नपारोस्, आँसु झार्न बाध्य नपारोस्, मनलाई नदुखाओस्. बस हामीले चाहेको यही हो, समानता हो. यो समानताको यात्रामा सफलता हासिल पक्का हुनेछ, यही विश्वासमा यो यात्रा अगाडि बढिरहेको छ. यही यात्राको क्रममा कार्यक्रम आजका नारीको आजको भेटवार्तामा हामीले यहाँहरूमाझ राख्यौँ एउटा सामाजिक अभियन्ता, दलित अधिकारको लागि आवाज उठाउँदै आउनुभएको दलित महिला केन्द्र नेपालको संस्थापक अध्यक्ष, हालमा सचिवको रूपमा कार्यरत हुनुहुन्छ, अन्तर्पुस्ता महिलावादी मञ्चमा आबद्ध रहेर समानताको अधिकारको यात्रासँगै राजनीतिमा महिला सशक्तिकरणको यात्रामा पनि सशक्त रूपमा आफ्नो भूमिका निर्वाह गरिराख्नु भएको गौरा नेपालीको अनुभवलाई, विचारलाई यहाँहरूमा आज राख्यौँ. हामी यस्तै यस्तै साहसिक गौराहरूको खोजीमा छौँ. यही खोजीमा फेरि अर्को साता बुधबार बिहान हामी सङ्घर्ष र सफलताको कथालाई, अनुभवलाई र महिला सवालका विविध विषयवस्तुलाई उठान गर्ने क्रममा उपस्थित हुने नै छौँ. आजको लागि भने कार्यक्रम आजका नारीको आजको यो श्रृङ्खलाबाट प्राविधिक साथी सुभाष शाहलाई धन्यवाद दिँदै म चन्दा विष्ट पनि बिदा माग्छु. हाम्रो कार्यक्रम सुनिरहनु भएको छ भने कार्यक्रम प्रतिको सल्लाह सुझाव प्रतिक्रियाको लागि हामीलाई इमेलमा सम्पर्क गर्न सक्नुहुन्छ. हाम्रो इमेल ठेगाना रहेको छ cv.rnprogram@gmail.com. यो जानकारीसँगै आजको लागि नमस्कार, शुभ दिन.

0: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउ र नचढौ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
5: त्यसो हो भने जिल्ला प्रशासन कार्यालयभित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनु होला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यारघ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
7: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छे, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छे।
6: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ। जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
8: ल, यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो। श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यारघ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
6: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
8: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
9: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक स्वास हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यारघ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
10: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यतिखेर बिहानको 9 बज्न लागेको छ। अब केही बेरमा सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल्सिनाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको दुवै सदनको अधिवेशन वैशाख 28 गतेका लागि आह्वान। समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठको पहिलो सातादेखि फिर्ता गर्ने सरकारको तयारी। र अमेरिकाद्वारा हर्मुज जलडम्बरू खोल्ने सैन्य अभियान अस्थायी रूपमा स्थगित। इरानसँग सहमतितर्फ प्रगति भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी। अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन यही वैशाख 28 गते सोमबार दिउँसो 2 बजेका लागि आह्वान गर्नुभएको छ। मन्त्री परिषदको सिफारिसमा राष्ट्रपति पौडेलले 28 गते दिउँसो 2 बजे संघीय संसद भवन सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यले जानकारी दिनुभयो। यसअघि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सीधा सिंहदरबारमा हिजो बसेको बैठकले वैशाख 28 गते दिउँसो 2 बजे संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। यसअघि सरकारले वैशाख 17 गतेका लागि आह्वान गरेको अधिवेशन विशेष कारण देखाएर स्थगित गरिएको थियो। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले हिजो संवैधानिक निकायका पूर्व मुख्य सचिव परराष्ट्रविद तथा पूर्व प्रशासकहरूसँग छलफल गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा करिब 3 घण्टा चलेको उक्त परामर्शमा शासकीय स्वरूपदेखि संघीय संरचना, निर्वाचन प्रणाली र संवैधानिक निकाय लगायतका विषयमा गहन बहस भएको थियो। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले संविधान संशोधनलाई राष्ट्रिय सहमतिमा अघि बढाउने प्रष्ट पारेको छ। संयोजक शाहले संविधान संशोधन जनअपेक्षा र वर्तमान आवश्यकता दुवै भएको उल्लेख गर्दै यसलाई दीर्घकालीन प्रभाव पार्ने संवेदनशील विषयका रूपमा सावधानीपूर्वक अघि बढाइने बताउनुभयो। छलफलमा सहभागी विज्ञहरूले शासकीय स्वरूप, निर्वाचन प्रणाली, संघीयता, प्रदेश तथा स्थानीय तहको अधिकार, स्वतन्त्र न्यायपालिका, संवैधानिक निकायको संरचनामा सुधारका विभिन्न सुझाव दिनुभएको थियो। छलफलमा पूर्व प्रशासक एवं विज्ञहरू विमल कोइराला, उमेश मैनाली, टङ्कमणि शर्मा, दङ्गाल, मधुरमण आचार्य, मानबहादुर विक, एम कुमारी खतिवडा, भानु आचार्य, सोमलाल सुवेदी, जयराज आचार्य, कृष्णहरि बास्कोटा, गणेश जोशी लगायतले आआफ्नो राय तथा सुझाव प्रस्तुत गर्नु भएको थियो। सरकारले सहकारी संस्थामा बचत गरेर रकम फिर्ता नपाएका पीडितलाई आगामी जेठको पहिलो सातादेखि बचत फिर्ता दिन सुरु गर्ने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आवश्यक कार्यविधि तयार गरी कार्यान्वयन चरणमा लैजाने तयारी पूरा गरेको जनाएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले आगामी जेठको पहिलो साताबाट बचत फिर्ता प्रक्रिया औपचारिक रूपमा सुरु गरिने जानकारी दिनुभयो। मन्त्रालयका अनुसार सहकारी क्षेत्रमा देखिएको वित्तीय संकटका कारण हजारौं सर्वसाधारणको बचत जोखिममा परेको अवस्थालाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो। प्रारम्भिक चरणमा साना बचतकर्तालाई प्राथमिकता दिइनेछ भने त्यसपछि अन्य पीडितलाई पनि समेटिने सरकारी योजना रहेको छ। नेपाली काङ्ग्रेस संसद समन्वय बोर्डको बैठकले सुशासन र सेवा सुधारका लागि सरकारले चालेका कदमप्रति सकारात्मक रहने निर्णय गरेको छ। पार्टी सभापति गगन कुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालयमा हिजो बसेको संसद समन्वय बोर्डको बैठकले सुशासन र सेवा प्रवाह सुधारका लागि सरकारले गरेका निर्णयप्रति सकारात्मक रहने निर्णय गरेको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभएको छ। नेपाली काङ्ग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा 39 सदस्य थप गरिएको छ। पार्टीका उपसभापति एवं केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले हिजो प्रतिष्ठानको सदस्यमा 39 जनालाई नियुक्त गर्नु भएको हो। उपसभापति शर्माले विभिन्न क्षेत्र भूगोलको प्रतिनिधित्व हुने गरी 39 सदस्य नियुक्त गर्नुभएको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विद्युतीय कारोबार सम्बन्धी विभिन्न एप तथा प्रणालीको प्रयोग गरेर बैङ्क तथा वित्तीय संस्थाको खातामा रहेको रकम चोरी भइरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ। ब्युरोले एक सूचना जारी गर्दै विभिन्न व्यक्तिको मोबाइलमा कनेक्ट आइपिएससँग मिल्दोजुल्दो नाम राखेर विभिन्न मोबाइल नम्बर तथा विभिन्न अलर्ट पठाउने गरेको पाइएको जनाइएको छ। प्रयोगकर्तालाई फिसिङ लिङ्क पठाई व्यक्तिगत विवरण र बैङ्क खातामा अनधिकृत पहुँच पुर्याई ठूलो मात्रामा बैङ्क खाताको रकम चोरी गर्ने प्रवृत्ति बढ्दै गएको ब्युरोको भनाइ रहेको छ। ब्युरोले यस्ता अनधिकृत लिङ्क नखोल्न तथा सचेत रहन आग्रह पनि गरेको छ। सरकारले सार्वजनिक सेवा प्रवाहलाई घर दैलोमै पुर्याउने उद्देश्यसहित सुरु गरेको सरकारी कुरियर सेवा 19 जिल्लाबाट सञ्चालनमा आएको छ। कार्यक्रम सुरु भएपछि हालसम्म 3131 राहदानी सम्बन्धित जिल्लासम्म ढुवानी गरिएको हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले जानकारी दिनुभयो। तीमध्ये 667 राहदानी सेवाग्राहीको घरमै पुगेर वितरण भइसकेको विभाग जनाएको छ। काठमाडौँ, गुल्मी, डडेलधुरा, झापा, सिन्धुपाल्चोक, कालीकोट, मकवानपुर, बझाङ, कास्की, मोरङ, धनकुटा, बैतडी लगायत 19 जिल्लासँग सेवाका लागि सम्झौता भइसकेको र अन्य जिल्लामा विस्तारको काम भइरहेको विभागले जनाएको छ। आगामी जेठ 10 गते डोल्पाका विभिन्न पाटनमा यार्सा गुम्बा सङ्कलनका लागि खुल्ला गरिने भएको छ। हिजो बसेको सर्वपक्षीय सर्वदलीय बैठकले जेठ 10 गते सबै पाटन यार्सा गुम्बा सङ्कलनका लागि खुल्ला गर्ने निर्णय भएको से फोक्सुन्डो राष्ट्रिय निकुञ्जका निमित्त कार्यालय प्रमुख विज्ञान सेनले जानकारी दिनुभएको छ। यार्सा गुम्बा सङ्कलनका लागि से फोक्सुन्डो राष्ट्रिय निकुञ्ज क्षेत्र र डिभिजन वनको क्षेत्रमा सम्पूर्ण पाटन क्षेत्रका सम्पूर्ण पाटन आम सर्वसाधारणका लागि खुल्ला हुने उहाँले जानकारी दिनुभयो। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *1415 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। जिल्ला अदालत काठमाडौँले व्यवसायी शेखर गोल्छालाई अनुसन्धानका लागि हिरासतमा राख्न अस्वीकार गरेको छ। न्यायाधीश मोना सिंहको इजलासले हिजो गोल्छालाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप्न अस्वीकार गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलडम्बरू खोल्ने उद्देश्यले सञ्चालन गरिएको स्वतन्त्रता योजना नामक सैन्य अभियान अस्थायी रूपमा स्थगित गरिएको बताउनु भएको छ। राष्ट्रपति ट्रम्पले इरानका प्रतिनिधिसँग पूर्ण र अन्तिम सहमतितर्फ उल्लेख्य प्रगति भएको भन्दै छोटो समयका लागि अभियान रोकिएको बताउनु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। इरानका राष्ट्रपति मसुद पेजेस्कियनले अमेरिका अधिकतम दबावको नीति अपनाउँदै एकतर्फी मागहरू स्वीकार गराउन खोजिरहेको आरोप लगाउनु भएको छ। उहाँले यस्तो माग इरानका लागि स्वीकार्य नरहेको बताउनु भएको छ। संयुक्त अरब इमिरेट्सले इरानबाट हिजो पनि क्षेप्यास्त्र र मानव रहित हवाई उपकरण मार्फत आक्रमण भएको जनाएको छ। तर इरानको इस्लामिक रिभोल्युसनरी गार्डले उक्त आक्रमणमा आफ्नो संलग्नताको अस्वीकार गरेको छ। अब खेल समाचार। आइसिसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत हिजो भएको खेलमा नेपाल विजयी भएको छ। भुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको सिरिजको अन्तिम खेलमा ओमानलाई हराउँदै नेपाल विजयी भएको हो। नेपालले ओमानलाई 81 रनले हराएको हो। नेपालको जितमा आसिफ शेखको 94 रन र गुलशन झाको उत्कृष्ट बलिङ निर्णायक रहेको थियो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 49.5 ओभरमा सबै विकेट गुमाएर 256 रन जोडेको थियो। नेपालले दिएको 257 रनको लक्ष्य पछ्याएको ओमन 39.5 ओभरमा 175 रनमै अल आउट भएको थियो। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24 26 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको दुवै सदनको अधिवेशन वैशाख 28 गतेका लागि आह्वान। समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठको पहिलो सातादेखि फिर्ता गर्ने सरकारको तयारी। र अमेरिकाद्वारा हर्मुज जलडम्बरू खोल्ने सैन्य अभियान अस्थायी रूपमा स्थगित। इरानसँग सहमतितर्फ प्रगति भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

नमस्ते कार्यक्रम विश्व परिवेशबाट विश्वमा हरेक दिन नयाँ नौला र अनौठा घटनाहरू भइरहेका हुन्छन् र ती घटनाहरू हाम्रा लागि रोचक अनौठा र प्रेरक पनि हुन्छन्। हामी यस्तै असामान्य प्रकृतिका ती घटनाहरू रोचक प्रसङ्गहरू र सन्दर्भहरू सुन्न वा हेर्न उत्सुक हुने गर्छौँ। त्यसैले तिनै विश्वभर भएका घटेका अनौठा घटनाहरू रोचक र प्रेरक विषयवस्तुहरू समेटेर कार्यक्रम विश्व परिवेशमा प्रस्तुत गर्ने गर्दछौँ। साथमा गीत सङ्गीत पनि सुनाउँदै आएका छौँ। यो विश्व परिवेश कार्यक्रम तपाईँहरूको प्रिय स्टेशन रेडियो नेपालबाट हरेक बुधबार बिहान नेपाल भाषाको समाचारपछि सुन्दै आउनु भएको छ। साथै हामीलाई हाम्रो वेबसाइट www.radionepal.gov.np र www.radionepalonline.com मा पनि सुन्न सक्नुहुनेछ।

विश्व परिवेशमा आज प्रस्तुत गरिने सन्दर्भ सामग्रीहरू छन्। 13.5 करोडमा बिक्यो दुर्लभ ज्याकेट, बालकलाई 12 घन्टा नदीमा डुबाउँदा प्रेमीले बनाइदिए 250 ट्याटु, गोरिल्लाको 69 जन्मदिन, डाइनोसरको रगत चुस्ने लामखुट्टे र किन जाम भयो 3 अर्बको शौचालय। विश्व परिवेशमा सर्वप्रथम राख्दैछौ एउटा रोचक प्रसङ्ग, 13.5 करोडमा बिक्यो दुर्लभ ज्याकेट। विशाल तथा सुविधा सम्पन्न पानी जहाज आरएमएस टाइटानिक एउटा यस्तो जहाज थियो जो कहिल्यै डुब्दैन भन्ने दावी गरिएको थियो, तर दुर्भाग्यवश आफ्नो पहिलो यात्राकै क्रममा सन् 1912 अप्रिल 14 आन्ध्र महासागरमा विशाल हिम पहाडसँग ठोकिएर दुर्घटना भयो र डुब्यो। त्यसक्रममा टाइटानिकमा सवार 2200 यात्रु मध्ये केवल 700 जना मात्र बाँच्न सफल भए। सोही टाइटानिक दुर्घटनाबाट बचेकी एक भाग्यमानी महिला यात्रुले लगाएको लाइफ ज्याकेट हालै निकै महँगो मूल्यमा लिलाम भएको छ। बेलायतको लिलामी घर हेनरी अल्ड्रिज एन्ड सन्सले लिलामीमा राखेको त्यो लाइफ ज्याकेट 6,70,000 पाउन्ड अर्थात करिब 13.5 करोड रुपैयाँमा बिक्री भएको छ। लिलाम घरले त्यो लिलामीलाई एक जुगमा एक पटक हुने बिक्रीको उपमा दिएको छ। यो लाइफ ज्याकेट टाइटानिक त्रासदीका बेला बाँचेका यात्रुले लगाएको एकमात्र त्यस्तो ज्याकेट हो जसलाई लिलामीमा राखिएको थियो। त्यो ज्याकेट लगाउने व्यक्ति को थिइन् त? त्यो दुर्लभ लाइफ ज्याकेट टाइटानिक यात्री लाउरा मावेल फ्रांका टेल्लीले लगाएकी थिइन्। उनी त्यो जहाज यात्राका क्रममा पहिलो श्रेणीकी यात्रु थिइन्। उनी फेसन डिजाइनर लुसी डफ गोर्डनकी सचिव थिइन्। गोर्डन र उनका पतिसँगै लाउरा पनि अमेरिकाको सिकागो जाँदै थिइन्। सौभाग्यवश उनीहरू तीनैजनाले दुर्घटनापछि लाइफ ज्याकेट लगाएर लाइफ बोटमा चढ्न सफल भए र ज्यान जोगाए। लाउरासँगै त्यो लाइफ बोटमा चढेर बाँच्न सफल भएका अन्य व्यक्तिहरूका पनि लाइफ ज्याकेटमा हस्ताक्षर रहेका छन्। हेनरी अल्ड्रिज एन्ड सन्सले हालै टाइटानिक र व्हाइट स्टार लाइनसँग सम्बन्धित स्मरणीय वस्तुहरूको लिलामी आयोजना गरेको थियो। यसमा त्यो लाइफ ज्याकेट पनि समावेश थियो। लिलामी घरका प्रबन्ध निर्देशकले त्यो ज्याकेटलाई टाइटानिकसँग सम्बन्धित सबैभन्दा प्रतिष्ठित वस्तु मध्ये एक बताएका छन्। उनका अनुसार टाइटानिक 114 वर्ष अघि डुबेको भए पनि जहाजमा सवार प्रत्येक पुरुष, महिला र बालबालिकाको आफ्नै कथा छ। अर्थात् टाइटानिकमा 2,200 भन्दा बढी कथाहरू छन् र ज्याकेट जस्तै अविस्मरणीय वस्तुहरू मार्फत ती कथाहरू प्रस्तुत भएका छन्। त्यो ज्याकेट यसबेला बेलायतको टाइटानिक बेलफास्ट तथा अमेरिकाको टेनिसी राज्यको पिजन फोर्जमा अवस्थित विश्वकै ठूलो टाइटानिक संग्रहालयमा पनि प्रदर्शन गरिएको थियो। विश्व परिवेशमा अब राख्दैछौ एउटा अचम्मको प्रसङ्ग, बालकलाई 12 घन्टा नदीमा डुबाउँदा। भारतमा अन्धविश्वासका कारण 13 वर्षीय बालकको ज्यान गएको छ। यो घटनाले देशभर तरङ्ग उत्पन्न गरेको छ। सर्पदंशपछि उपचारका लागि अस्पताल लैजानुको सट्टा झाँक्रीको सल्लाहले नदीमा डुबाउँदा ती बालकको ज्यान गएको हो। उत्तर प्रदेशको पितामपुर गाउँमा कक्षा 4 अध्ययनरत अमित नामका ती बालकलाई विषालु सर्पले डसेको थियो। आफूलाई सर्पले डसेको जानकारी उनले तुरुन्तै आफ्नो परिवारलाई दिए, तर परिवारले उनलाई अस्पताल लैजानुको सट्टा स्थानीय झाँक्रीकोमा लगे। सोही झाँक्रीले दिएको सल्लाह अनुसार परिवारले ती बालकलाई बाँसमा बाँध्यो र गंगा नदीको पानीमा करिब 12 घन्टासम्म डुबाएर राख्यो। गंगाको पवित्र पानीले बालकको जिउमा रहेको सर्पको विष निकालेर उनलाई निको पार्छ भन्ने गलत सल्लाह झाँक्रीले दिएको थियो, तर त्यसरी निको हुनेवाला कहाँ थियो र? नदीमा लगातार डुबाउँदा अमित बेहोस भए अनि 12 घन्टापछि मात्र परिवारले उनलाई अस्पताल पुर्याउने निर्णय गर्यो। त्यति बेलासम्म निकै ढिला भइसकेको थियो र चिकित्सकहरूले उनलाई बचाउन सकेनन्। ती बालकको ज्यान जोगाउन सकिने भए पनि अन्धविश्वासका कारण मृत्यु भएपछि सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ। धेरैले अभिभावकमाथि लापरवाहीको कार्यवाही हुनुपर्ने माग गरेका छन्। अझ दुःखद त के छ भने त्यो घटनापछि पनि परिवारको अन्धविश्वास टुटेन। छोराको शव गंगामा फालेमा चमत्कार हुने र पुनः जीवित भएर फर्किने आशा उनीहरूले गरेका थिए। यो घटनामा हालसम्म प्रहरीले मृतक बालकका परिवारमाथि कार्यवाही प्रक्रिया अघि बढाए नबढाएको विषयमा जानकारी भने सार्वजनिक भएको छैन। विश्व परिवेशमा अब राख्दैछौ एउटा रोचक प्रसङ्ग, प्रेमीले बनाइदिए 250 ट्याटु। कुनै मान्छे आफ्नो पार्टनर प्रति कति हदसम्म क्रूर तथा अमानवीय हुन्छ र अधिकार जमाउन खोज्छ भन्ने कुरा नेदरल्याण्डकी एक महिलाको कथाले देखाएको छ।
जोक नामकी ती महिलाको शरीरको झण्डै 90% भागमा उनका पूर्व प्रेमीले जबरजस्ती 250 ट्याटु बनाइदिएका थिए। त्यस्ता ट्याटुहरू महिलाको अनुहार, घाँटी, छाती र संवेदनशील अङ्गहरूमा समेत बनाइएको थियो। त्यसमा धेरैजसो ती प्रेमीको नाम वा नामको अक्षर कुँदिएको थियो। जोकका अनुसार प्रेम सम्बन्धमा रहेको बेला उनी लामो समयसम्म मानसिक र शारीरिक हिंसाको शिकार भइन्। उनका पूर्व प्रेमीले सस्तो ट्याटु मेसिन प्रयोग गरेर प्रेमीको नाम अनि नामको अक्षरका ट्याटु बारम्बार महिलाको शरीरमा कुँदिएका थिए। यस प्रक्रियामा प्रेमीले उनलाई धाक, धम्की तथा दबाब दिएका थिए। जोकलाई उनका पूर्व प्रेमीले लगातार धम्क्याउने, डर देखाउने र नियन्त्रणमा राख्ने गर्थे। समयसँगै उनी मानसिक रूपमा यति कमजोर भइन् कि उनले आफूलाई मदिरा र लागु औषधको नसामा डुबाइन्। त्यस अवस्थामा उनी आफ्ना लागि आवाज उठाउन समेत असमर्थ भइन्। यो घटनालाई केवल ट्याटु बनाएको घटना मात्र नभई व्यक्तिमाथि स्वामित्व जमाउने प्रयासको रूपमा लिइएको छ। नेदरल्यान्ड स्थित ट्याटु रिग्रेट नामक संस्थासँग आबद्ध एन्डी हानका अनुसार ट्याटुहरू ती महिलाको शरीरका त्यस्ता भागहरूमा समेत बनाइएका थिए जहाँ अरू कसैले छोएको हुन सक्ने शंका ती पुरुषलाई थियो, जसले गर्दा घटनालाई अझ गम्भीर बनाएको छ। पीडितले प्रहरीमा उजुरी दिए पनि कानूनी रूपमा घटना प्रमाणित गर्न कठिन भएको बताइएको छ। आरोपीले ती ट्याटुहरू सहमतिमै बनाइएको दावी गरेका छन्। यसले अनुसन्धान प्रक्रियालाई जटिल बनाएको छ। यो दर्दनाक अवस्थाबीच ट्याटु रिग्रेट नामक संस्था जोकका लागि आशाको किरण बनेको छ। संस्थाले सहयोग अभियान चलाएर $35,000 भन्दा बढी रकम संकलन गर्यो। अहिले जोकको उपचार भइरहेको छ र बिस्तारै उनको शरीरबाट ट्याटु हटाइँदैछन्। अनुहारका धेरैजसो दाग मेटिसकेका छन् र उनी आफ्नो हराएको पहिचान पुनः फर्काउने प्रयासमा छिन्। उनले आफू जस्तै पीडितहरूलाई हिम्मत नहार्न आग्रह गर्दै गम्भीर आघात पछि पनि नयाँ सुरुवात सम्भव रहेको सन्देश दिएकी छिन्। रेडियो नेपालबाट यति बेला तपाईँहरू कार्यक्रम विश्व परिवेश सुनिरहनु भएको छ। हामीसँग अझै यस्तै रोचक, अनौठा र अनुसन्धानमूलक प्रसङ्गहरू बाँकी नै छन्। यो बीचमा हामी तपाईँहरूलाई साङ्गीतिक मनोरञ्जन गराउँदैछौ एउटा मिठो गीतबाट।

मिठो साङ्गीतिक सौगातपछि फेरि पनि स्वागत छ तपाईँहरूलाई कार्यक्रम विश्व परिवेशमा र विश्व परिवेशमा अब बाँकी प्रसङ्ग अबको प्रसङ्ग पनि रोचक छ गोरिल्लाको 69 औं जन्मदिन संसारको सबैभन्दा पाको उमेरको गोरिल्लाले आफ्नो 69 औं जन्मदिन मनाएको छ सबैभन्दा वृद्ध पाल्तु गोरिल्लाको रूपमा गिनिज बुकमा नाम लेखाएको फातुको 69 औं जन्मदिन जर्मनीको बर्लिन चिडियाखानामा भव्य रूपमा मनाइयो त्यसक्रममा फातुका लागि सुगर फ्री र स्वस्थकर परिकारहरू तयार गरिएको थियो परम्परागत केकको सट्टा फातुलाई चेरी गोलभेडा चुकन्दर पालुङ्गो जस्ता स्वस्थ खानेकुराको भोजन दिइएको थियो फातुको उमेर र स्वास्थ्यलाई ध्यानमा राखेर ती खानेकुरा छानिएको थियो ताकि उसलाई पचाउन सजिलो होस् र स्वास्थ्य राम्रो होस् दीर्घायु र शान्त स्वभावले फातुकोलाई विशेष बनाएको छ जसका कारण त्यो गोरिल्ला चिडियाखानामा दर्शकहरूको आकर्षणको केन्द्र बनेको छ फातुको वास्तविक जन्ममिति यकिन नभए पनि हरेक वर्ष 13 अप्रिलमा उसको जन्मदिन मनाइन्छ जसले गर्दा चिडियाखानाका कर्मचारी र दर्शकहरूले उसको लामो जीवनको उत्सव मनाउन सक्छन् सामान्यतया जङ्गली गोरिल्लाहरू 35 देखि 40 वर्षसम्म मात्र बाँच्छन् तर मानव हेरचाहमा राम्रो खानपान र उपचारका कारण उनीहरूको आयु बढ्न सक्छ यसको सबैभन्दा ठूलो उदाहरण फातु हो जो 69 वर्षसम्म बाँच्न सफल भएको छ सन् 2024मा इङ्गो द फ्लेमिङ्गो नामक फ्लेमिङ्गो चराको मृत्यु भएपछि फातु नै बर्लिन चिडियाखानाको सबैभन्दा वृद्ध सदस्यको रूपमा रहेको छ त्यो फ्लेमिङ्गो करिब 75 वर्ष बाँचेको थियो र सन् 1955देखि त्यही बस्दै आएको थियो फातुको कथा पश्चिम अफ्रिकाका जङ्गलबाट सुरु हुन्छ गिनिज वर्ल्ड रेकर्ड्सका अनुसार एकजना फ्रान्सेली सामुद्रिक यात्रीले मार्से सहरमा एउटा बारमा खाएको खानेकुराको बिल तिर्न नसकेपछि

त्यसको साटो गोरिल्लाको बच्चा दिएका थिए। त्यसपछि एकजना फ्रान्सेली पशु व्यापारीले फातुलाई बर्लिन चिडियाखानामा बेचिदिए अनि त्यहीँबाट फातुको दीर्घ जीवनको यात्रा सुरु भयो अनि चिडियाखानामा विशेष र चर्चित गोरिल्ला बन्यो। उमेर बढ्दै जाँदा फातुका दाँत झरिसकेका छन्। उसलाई बाथको समस्या छ भने श्रवण शक्ति पनि कमजोर छ। चिडियाखानाका बाँदर सुपरिवेक्षक क्रिस्चियन ओस्टका अनुसार फातुले उसका सुसारेहरूसँग मैत्रीपूर्ण व्यवहार गर्छ, तर उमेर बढेकोले पनि होला, कहिलेकाहीँ अलि जिद्दी पनि हुन्छ। विश्व परिवेशमा अब राख्दैछौ एउटा अनुसन्धानको प्रसंग। डाइनोसर जर्मनीको एलएमयू विश्वविद्यालयका शोधकर्ताले म्यानमारको काचिन क्षेत्रमा रूखको खोटो अर्थात एम्बरभित्र सुरक्षित रूपमा रहेको लामखुट्टेको लार्भाको जीवावशेष फेला पारेका हुन्। सो लार्भा करिब 9 करोड 90 लाख वर्ष पुरानो भएको बताइएको छ। त्यो लामखुट्टेको लार्भा पृथ्वीमा हाल रहेका कुनै पनि प्रजाति भन्दा केही फरक छ। यसैले वैज्ञानिकहरूले यसलाई नयाँ प्रजातिको रूपमा नामाकरण गरेका छन्। यसको नाम क्रेटोसाबेथेस प्राइमेभस राखिएको छ। त्यो लार्भा खोटोभित्र फेला परेको लामखुट्टेको पहिलो लार्भा मात्र होइन, मेसोजोइक युगको पहिलो लार्भाको जीवावशेष पनि हो। यसअघि मेसोजोइक युगका वयस्क लामखुट्टेका जीवाश्म मात्रै फेला परेका थिए। यो जीवाश्म यसकारण पनि विशेष छ कि यसको लार्भाहरू अहिलेका लामखुट्टेसँग निकै मिल्दो जुल्दो देखिन्छ। शोधकर्ताका अनुसार यो लार्भा आधुनिक प्रजाति जस्तै छ, जबकि त्यस समयका अन्य लामखुट्टेका जीवाश्महरूमा वर्तमान समयका लामखुट्टे भन्दा भिन्न र निकै अनौठा लक्षणहरू देखिन्थे। यसअघि भेटिएका करिब 9 करोड 90 लाख वर्ष पुराना लामखुट्टेका जीवाश्महरू बुर्मा कुलाइसिन नामक विलुप्त समूहका वयस्क लामखुट्टे थिए, जसको बनावट आजका लामखुट्टे भन्दा निकै फरक थियो। तर यो नयाँ प्रजाति भने आजका लामखुट्टेहरूसँग सम्बन्धित समूहसँग नजिक देखिन्छ। वैज्ञानिकहरूका अनुमान अनुसार पृथ्वीमा लामखुट्टेको उत्पत्ति जुरासिक कालमा भएको हो। त्यो भनेको करिब 20 करोड 10 लाखदेखि 14 करोड 5 लाख वर्ष अघिको समय हो र यस बेला पृथ्वीमा डाइनोसरको दबदबा थियो। यो नयाँ खोजले मेसोजोइक कालसम्म आइपुग्दा लामखुट्टेहरू विभिन्न रूपमा विभाजित भइसकेका देखाएको छ। अनुसन्धान अनुसार लामखुट्टेका लार्भाको संरचना करिब 10 करोड वर्षदेखि लगभग समान रहेको छ। आजका स्याबेथिनी समूहका लार्भाहरू थोरै पानी जमेको स्थानहरू जस्तै रूखका खोक्रो भागमा जम्मा भएको पानीमा बस्छन्। क्रेटोस्याबेथेस प्राइमेभसको लार्भा पनि यस्तै वातावरणमा बस्थ्यो भन्ने अनुमान गरिएको छ। खोस्टो निस्कने रूखको नजिक खोटो जमेर बनेको वस्तुलाई एम्बर भनिन्छ। यसले सामान्यतया जमिनमा वा हावामा बस्ने जीवका जीवाश्मलाई संरक्षण गर्दछ। म्यानमारको एम्बरमा प्राय माकुरा, बिटल, मौरी, भमरा, कमिला र झिङ्गा भेटिन्छन्। तर पानीमा बस्ने लार्भा एम्बरमा जोगिनु अत्यन्त दुर्लभ घटना हो, किनकि सानो पानीको पोखरीमा खोटोको थोपा खस्नु र त्यसले जीवलाई सुरक्षित राख्ने कुराको सम्भावना निकै कम हुन्छ। त्यसैले यो खोज वैज्ञानिकहरूका लागि निकै दुर्लभ उपहार जस्तै बनेको छ। यो जीवाश्मले लामखुट्टेहरूको प्रारम्भिक विकासक्रम बुझ्न महत्त्वपूर्ण योगदान दिनेछ। यो खोजले के देखाएको छ भने स्याबेथिनी जस्ता समूहका लामखुट्टेहरू निकै प्राचीन कालदेखि नै पृथ्वीमा अस्तित्वमा थिए र उनीहरूको स्वरूप आजसम्म लगभग उस्तै रहँदै आएको छ। विश्व परिवेशमा आजका लागि अन्तिम प्रसङ्ग राख्दैछौ। यो पनि अनुसन्धानको प्रसङ्ग रहेको छ। किन जाम भयो 3 अर्बको शौचालय? चन्द्रमाको परिक्रमा गर्ने सफल यात्रा पूरा गरेसँगै नासाको ओरियन अन्तरिक्ष यानको अहिले निकै चर्चा भइरहेको छ। यो चन्द्र मिशनमा सबै जसो कुरा योजना मुताबिक नै भएका थिए, तर अति सामान्य जस्तो लाग्ने एउटा निकै महत्वपूर्ण चीज भने फेल भएको थियो। समाचार अनुसार त्यो अन्तरिक्ष यानमा रहेको करिब $23 मिलियन अर्थात 3 अर्ब रुपियाँ भन्दा धेरै मूल्य पर्ने शौचालय अचानक बिग्रिएको थियो, जसका कारण शौचालयमा रहेको पिसाबलाई अन्तरिक्षमा फाल्ने प्रणाली बन्द भएको थियो। नासाका अनुसार पिसाब प्रणालीभित्र भएको रासायनिक प्रतिक्रियाका कारण यो समस्या उत्पन्न भएको हो। अन्तरिक्ष यात्री क्रिस्टिना कोचले युनिभर्सल वेस्ट म्यानेजमेन्ट सिस्टम भनिने त्यो टोयलेटबाट जलिरहेको हिटर जस्तो गन्ध आइरहेको बताएकी थिइन्। उडान निर्देशक रिक ह्यानफ्लिङका अनुसार शौचालय सञ्चालनमा भएको तर फोहोर पानीको ट्याङ्की खाली गर्न समस्या भएको बताएका थिए। यसको निकास कम भएकोले त्यति बेला अन्तरिक्ष यात्रीहरूले ब्याकअप प्रणाली प्रयोग गर्नु परेको थियो। त्यति बेला 4 जना अन्तरिक्ष यात्रीले व्यक्तिगत रूपमा पुनः प्रयोग गर्न मिल्ने कन्टेनर अर्थात कोल्याप्सिबल कन्टिजेन्सी युरिन डिस्पोजल डिभाइस प्रयोग गरिरहेका थिए। अन्तरिक्ष यानले उडान भरेको केही घण्टा पछि नै शौचालयको पिसाब व्यवस्थापन प्रणालीमा समस्या देखिएको थियो। क्रिस्टिना कोचले सिस्टम कन्ट्रोल मिलाएकी थिइन् र मिशन कन्ट्रोलको सहयोगमा यसलाई पुनः शुरू पनि गरिएको थियो। शुरूमा समस्या समाधान भएको जस्तो लागेको थियो, तर पुनः समस्या देखियो।

अन्तरिक्ष यात्री कोच भन्छन्, म आफूलाई अन्तरिक्षको प्लम्बर भन्न पाउँदा गर्व महसुस गरिरहेकी छु। शौचालय कुनै पनि अन्तरिक्ष यानको सबैभन्दा आवश्यक उपकरण भएको उनको अनुभव छ। उनका अनुसार शौचालयको त्यो समस्या पूर्ण रूपमा समाधान भएको थिएन जसका कारण अन्तरिक्ष यात्रीहरूले त्यति बेला पिसाबलाई अन्तरिक्षमा बाहिर फाल्न सकिरहेका थिएनन्। यो विषय अमेरिकाको ह्युस्टन स्थित जोन्स स्पेस सेन्टरमा हुने हरेक पत्रकार सम्मेलनमा मुख्य चर्चाको विषय बनेको थियो। स्मरण रहोस्, यो त्यही केन्द्र हो जहाँ सन् 1970 एपोलो 13 मिसनका क्रममा अन्तरिक्ष यात्री ज्याक स्विगर्टले एउटा प्रसिद्ध वाक्य भनेका थिए, ह्युस्टन हामी कहाँ समस्या देखिएको छ। त्यति बेला अक्सिजन ट्याङ्क विस्फोट भएपछि उत्पन्न भएको समस्याले गर्दा मिसन रद्द गरिएको थियो। तीनैजना अन्तरिक्ष यात्री सुरक्षित रूपमा पृथ्वीमा फर्कन सफल भएका थिए। ओरियन स्पेस क्राफ्टमा जडान गरिएको शौचालय अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा प्रयोग हुने शौचालय जस्तै हो, तर यसलाई पहिलो पटक चालक दल सहितको दूर अन्तरिक्ष अर्थात डिप स्पेस मिसनमा प्रयोग गरिएको थियो। स्मरण रहोस्, एपोलो मिसनका अन्तरिक्ष यात्रीसँग शौचालयको सुविधा थिएन, उनीहरूले विशेष प्रकारका ब्याग प्रयोग गर्ने गर्दथे। अहिलेको करिब 5 मिटर चौडा र 3 मिटर अग्लो ओरियन अन्तरिक्ष यानमा त्यसको भुइँ मुनि शौचालय बनाइएको थियो। त्यो एकमात्र त्यस्तो ठाउँ हो जहाँ अन्तरिक्ष यात्रीहरू केही बेर एक्लै बस्न पाउँछन्। शौचालयभित्र निकै ठूलो आवाज हुने भएकोले कानको सुरक्षा आवश्यक पर्दछ। त्यहाँ माइक्रोग्राभिटीमा काम गर्न सकियोस् भनेर सक्सन सिस्टम जडान गरिएको छ। दिशालाई डिस्पोजेबल ब्यागमा राखेर थिचिन्छ र पृथ्वीमा फिर्ता ल्याइन्छ। नासाकी सहायक प्रशासक लोरी ग्लेजका अनुसार ओरियन अन्तरिक्ष यान पृथ्वीमा अवतरण गरेसँगै त्यसको भित्र गएर समस्याको जाँच गरिएको छ। यो यान प्रशान्त महासागरमा अवतरण गराइएको थियो। अहिले सुन्दै हुनुहुन्थ्यो विश्व परिवेशमा भएका घटेका रोचक, अनौठा, प्रेरक र अनुसन्धानमूलक प्रसङ्गहरू, जसलाई हामीले विभिन्न सञ्चार माध्यमहरूबाट साभार गरेका हौं। तपाईहरूले हाम्रो यो कार्यक्रम विश्व परिवेश रेडियो नेपालको वेबसाइट www.radionepal.gov.np www.radionepalonline.com मा पनि सुन्न सक्नुहुनेछ। हवस् त, आजका लागि कार्यक्रम विश्व परिवेश यति नै। जाँदा जाँदै कार्यक्रम विश्व परिवेशमा एउटा मिठो गीत राख्दै आजका लागि कार्यक्रम विश्व परिवेशबाट म प्रज्ञा शरद बिदा हुन्छु। नमस्ते।

हामी यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौ नाता चलचित्रबाट गीत, जसमा स्वर हो रामा मण्डल र अनुपमा देश पाण्डेको, रचना श्री पुरुष ढकाल र संगीत भूपेन्द्र राईमाझीको। यो गीतपछि केही बेर सूचना विज्ञापन सुन्नुहुनेछ र त्यसपछि 10 बजे सुन्नुहुनेछ समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
3: सडक तथा सडक पेटीमा पसल नराखौ, निर्माण सामग्री नथुपारौ र सडक सीमा अतिक्रमण नगरौ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
5: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय,

0: जथाभावी विषादीको प्रयोगले शत्रु किरा मात्र होइन मित्रु किराहरूलाई समेत मारेर वातावरण बिगार्नुको साथै दम, छालाको रोग तथा क्यान्सर सम्म गराउन सक्छ।
1: त्यसकारण प्राविधिकको सल्लाह अनुसार मात्र विषादीको प्रयोग गरौँ। विषादीको बट्टामा लेखिएको कुराको सधैँ पालना गरौँ।
2: समृद्ध कृषि, समृद्ध जीवन।
3: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
4: नागरिक लगानी कोष।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन यही वैशाख 28 गते सोमबार दिउँसो 2 बजेका लागि आह्वान गर्नुभएको छ। मन्त्री परिषदको सिफारिसमा राष्ट्रपति पौडेलले 28 गते दिउँसो 2 बजे संघीय संसद भवन सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साग केले जानकारी दिनुभयो। संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलले हिजो संवैधानिक निकायका पूर्व प्रमुख, पूर्व मुख्य सचिव, परराष्ट्रविद तथा पूर्व प्रशासकहरूसँग छलफल गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको परामर्शमा शासकीय स्वरूपदेखि संघीय संरचना, निर्वाचन प्रणाली र संवैधानिक निकाय लगायतका विषयमा गहन छलफल भएको थियो। प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्य दलले संविधान संशोधनलाई राष्ट्रिय सहमतिमा अघि बढाउने प्रष्ट पारेको छ। संयोजक शाहले संविधान संशोधन जन अपेक्षा र वर्तमान आवश्यकता दुवै भएको उल्लेख गर्दै यसलाई दीर्घकालीन प्रभाव पार्ने संवेदनशील विषयका रूपमा सावधानीपूर्वक अघि बढाइने बताउनुभयो। सरकारले सहकारी संस्थामा बचत गरेर रकम फिर्ता नपाएका पीडितलाई आगामी जेठ पहिलो सातादेखि बचत फिर्ता दिन सुरु गर्ने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आवश्यक कार्यविधि तयार गरी कार्यान्वयन चरणमा लैजाने तयारी पूरा गरेको जनाएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले आगामी जेठको पहिलो साताबाट बचत फिर्ता प्रक्रिया औपचारिक रूपमा सुरु गरिने जानकारी दिनुभयो। मन्त्रालयका अनुसार सहकारी क्षेत्रमा देखिएको वित्तीय संकटका कारण हजारौं सर्वसाधारणको बचत जोखिममा परेको अवस्थालाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो। नेपाली काङ्ग्रेस संसद समन्वय बोर्डको बैठकले सुशासन र सेवा सुधारका लागि सरकारले चालेका कदमप्रति सकारात्मक रहने निर्णय गरेको छ। पार्टी सभापति गगन कुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालयमा हिजो बसेको संसद समन्वय बोर्डको बैठकले सुशासन र सेवा प्रवाह सुधारका लागि सरकारले गरेका निर्णयप्रति सकारात्मक रहने निर्णय गरेको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। नेपाली काङ्ग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा 39 सदस्य थप भएको छ। पार्टीका उपसभापति एवं केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले हिजो प्रतिष्ठानको सदस्यमा 39 जनालाई नियुक्त गर्नुभएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विद्युतीय कारोबार सम्बन्धी विभिन्न एप तथा प्रणालीको प्रयोग गरेर बैंक तथा वित्तीय संस्थाको खातामा रहेको रकम चोरी भइरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ। ब्युरोले एक सूचना मार्फत विभिन्न व्यक्तिको मोबाइलमा कनेक्ट आइपिएससँग मिल्दो जुल्दो नाम राखेर विभिन्न मोबाइल नम्बर तथा विभिन्न अलर्ट पठाउने गरेको पाइएको जनाएको छ। प्रयोगकर्तालाई फिसिङ लिङ्क पठाई व्यक्तिगत विवरण र बैंक खातामा अनधिकृत पहुँच पुर्याई ठूलो मात्रामा बैंक खाताको रकम चोरी गर्ने प्रवृत्ति बढ्दै गएको ब्युरोको भनाइरहेको छ। सरकारले सार्वजनिक सेवा प्रवाहलाई घर दैलोमा पुर्याउने उद्देश्यसहित सुरु गरेको सरकारी कुरियर सेवा 19 जिल्लाबाट सञ्चालनमा आएको छ। कार्यक्रम सुरु भएपछि हालसम्म 3131 राहदानी सम्बन्धित जिल्लासम्म ढुवानी गरिएको हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले जानकारी दिनुभयो। तीमध्ये 667 राहदानी सेवाग्राहीको घरमै पुगेर वितरण भइसकेको विभागले जनाएको छ। रेडियो नेपालबाट अहिले बिहान 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु, यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलडम्बरू खोल्ने उद्देश्यले सञ्चालन गरिएको स्वतन्त्रता योजना नामक सैन्य अभियान अस्थायी रूपमा स्थगित गरिएको बताउनु भएको छ। राष्ट्रपति ट्रम्पले इरानका प्रतिनिधिसँग पूर्ण र अन्तिम सहमतितर्फ उल्लेख्य प्रगति भएको भन्दै छोटो समयका लागि अभियान रोकिएको बताउनु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। इरानका राष्ट्रपति मसुद पेजेस्कियनले अमेरिका अधिकतम दबावको नीति अपनाउँदै एकतर्फी मागहरू स्वीकार गराउन खोजिरहेको आरोप लगाउनु भएको छ। उहाँले यस्तो माग इरानका लागि स्वीकार्य नरहेको बताउनुभयो। संयुक्त अरब इमिरेट्सले इरानबाट हिजो पनि क्षेप्यास्त्र र मानवरहित हवाई उपकरण मार्फत आक्रमण भएको जनाएको छ। तर इरानको इस्लामिक रिभोल्युसनरी गार्डले उक्त आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ। अब खेल समाचार। आइसिसी क्रिकेट विश्वकप लिग दुई अन्तर्गत हिजो भएको खेलमा नेपाल विजयी भएको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको सिरिजको अन्तिम खेलमा ओमानलाई हराउँदै नेपाल विजयी भएको हो। नेपालले ओमानलाई 81 रनले हराएको हो। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

श्रोता, सदाको बुधबार चाहिँ आजको बुधबार पनि हामी उपस्थित भइसकेका छौँ कार्यक्रम डेकबेसीमा। आज पनि हामी करिब करिब 50 मिनटको समय यहाँहरूसँग रहनेछौँ, कुराकानी गर्नेछौँ, यहाँहरूका गीत सुन्नेछौँ र हाम्रा गीतहरू सुनाउनेछौँ र यहाँले गाएका गीत यहाँहरूको साथीसम्म पुर्याउने जमर्को पनि गर्नेछौँ। कार्यक्रम लेखबिसमा यहाँले पुराना श्रेष्ठका ती मिठा पुराना भाकाहरू सुन्न सक्नुहुनेछ। तिनै पनि गीतहरूलाई हामीले बजाउने यहाँलाई सुनाउने प्रयास गरिरहेका छौँ र हरेक कार्यक्रममा हामीले केही न केही जानकारीमूलक हामीले सुनेका हामीले जानेका कुराकानी पनि राख्दै आएका छौँ। गत साता हामीले सात्विक भोजनमा प्याज र लसुन किन खाइँदैन भन्ने कुरा पनि राखेका थियौँ। आज भने हामी तुलसी र तुलसीको बारेमा पनि कुरा गर्नेछौँ। होइन, सधैँ सबैको घरमा प्रायः हुन्छ नै तुलसी, होइन, एउटा पात, एउटा बोट, एउटा बिरुवा र तर त्यो कति महत्त्वपूर्ण छ त्यो पात, होइन, त्यो कति स्वास्थ्यलाई फाइदा गर्छ भन्ने कुरा पनि कति थाहा हुनसक्छ, कति नहुन पनि सक्छ। त आज हामी यही पवित्र तुलसीको यो वैज्ञानिक उपयोगिता के छ, होइन, र हामी यसलाई किन प्रयोग गर्छौँ र यो तुलसीको पातको उपयोगिता के हुन्छ भन्ने कुरा पनि आज हामी कार्यक्रम लेखपेसीमा राख्नेछौँ। हामीले सुनेका जानेका ती कुराहरूलाई यहाँहरूसँग पुर्याउने हामीले जमर्को मात्र गरेका हौँ र जति हामीले कुराकानी गर्छौँ, जे कुराहरू भन्छौँ र ती कुराहरूलाई हामीले सुन्ने हो र ती कुराहरूलाई हामीले प्रयोग गर्दा चाहिँ आफ्नो स्वास्थ्यलाई पनि ध्यान गरेर ती कुराहरू आफूले प्रयोग गर्दाखेरि चाहिँ चिकित्सकसँग सल्लाह गरेर प्रयोग गर्दा अझ राम्रो हुन्छ आफूले गर्नुभन्दा पनि। होइन, त आउनुहोस् आज तुलसीको कुरा गरौँ। तुलसीलाई हिन्दूहरूले भगवान् विष्णुको रूपमा पुज्ने गर्छन्, हामी पुज्छौँ पनि, विष्णुको अवतार मान्छौँ त्यसलाई। होइन, त यो विशेष गरी यो शुक्ल एकादशीकोमा रोपेर कार्तिक शुक्ल एकादशीमा विवाह गराउने चलन पनि छ तुलसीलाई। तुलसी वनस्पतिमा वनस्पति हावामा रहेको विषाक्त ग्यास अवशोषित गरी अक्सिजन उत्सर्जन गर्ने र आयुर्वेदमा वनस्पतिको यसलाई रानी पनि भनिन्छ, जुन तुलसीलाई। तुलसीलाई हिन्दूहरूले भगवान विष्णुको रूपमा पूजा गर्ने त छँदैछ, होइन, र यसलाई हामी विवाह गर्ने, होइन, यो सैन्य हरिसैन एकादशीको दिन एकदम रोपेर शुक्ल कार्तिक शुक्लमा चाहिँ यसलाई विवाह गरिने पनि चलन छ, होइन, विशेष पूजा गरेर विवाह गर्ने चलन त छँदैछ। त तुलसीले के गर्छ त तुलसीले शरीरसहित मन र आत्मालाई शुद्ध पार्ने विश्वास गरिन्छ तुलसीले। त विष्णु भगवान्लाई पात अर्पण गर्नाले जीवनभर कर्म शुद्ध हुन्छ भनेको छ यो तुलसीको पातलाई। त सुन वा अन्य बहुमूल्य रत्नहरूभन्दा पनि यो तुलसीको पातलाई चाहिँ प्रिय मानिन्छ। नकारात्मक ऊर्जा र खराब प्रभावहरूबाट जोगाउने विश्वास पनि गरिन्छ यो तुलसीको पातमा। जहाँ तुलसी उम्रिन्छ त्यहाँको भूमि पवित्र हुन्छ भन्ने कुरा स्कन्द पद्म र गरुण पुराणमा पनि उल्लेख गरिएको पाउँछौँ। तुलसी 1-2 फिटसम्म मात्र अग्ला हुन्छन्। पातहरू हरियो वा बैजनी रङका हुन्छन्। डाँठहरूमा हल्का रौँ जस्ता हुन्छन्। तुलसी 2 प्रकारका हुन्छन्। त एउटा राम र अर्को कृष्ण भनेर हामी यसलाई लिन्छौँ। राम हरियो हुन्छ भने कृष्ण बैजनी रङको हुन्छ। दुई खालको पातहरू हामीले देखेका पनि छौँ। त आयुर्वेदमा विज्ञानमा यसलाई चाहिँ वनस्पतिहरूको रानीको रूपमा लिएको पाउँछौँ हामी। यसले हावामा रहेका विषाक्त ग्यासहरू अवशोषित गर्ने र अक्सिजन ग्यास उत्सर्जन गर्ने र गर्छ भने यसलाई अङ्ग्रेजीमा चाहिँ हुली ओइसिल भनिन्छ, जसको अर्थ हो अरूसँग दाज्न नमिल्ने पत्ता। होइन, यो रातो बैजनी र निलो रङका लागि महत्त्वपूर्ण हुन्छ। एन्थोसाइनिन तुलसीमा भएको बैजनी रङ यसैको कारणले भएको। सी ग्लाइसोक्लाइबन र एन्थोसाइनिनमा भएको निलो रङ प्राकृतिक हो र फ्लोनोड भाइले मानव शरीरमा अक्सिडेसन रोक्ने काम गर्छ, जिन म्युटेसनलाई रोक्ने पनि काम गर्छ यसले। यस्तै क्यान्सर विकासको क्रमलाई अवरुद्ध गर्छ र कोषहरूमा हुने रासायनिक प्रतिक्रियालाई उत्तेजित गर्ने प्रोटिनलाई नियमन गर्न पनि यो पातले मद्दत गर्छ भनिएको छ। यसले रक्तचापलाई पनि कम गर्न मद्दत गर्छ। त यसले अक्सिडेसन कम गराएर एलडिएल कोलेस्ट्रोल घटाउन पनि मद्दत गर्छ र लिपिड प्रोफाइल सुधार गर्ने काम पनि गर्छ भनिएको छ जुन तुलसीको पत्ताले। त्यसले हृदय रोगको जोखिम कम गर्छ, रक्तनली खुलाउने काम गरी रक्तनलीको भित्री भागको कोशिकाको मृत्यु प्रक्रियालाई पनि नियम पनि गर्छ भनिन्छ। त पार्किन्सन तथा अल्जाइमर रोगलाई घटाउने काम यो तुलसीको पातले पनि गर्न सक्छ भनिएको छ। त यसैले नसाको दुखाइलाई पनि यो पातको महत्त्वपूर्ण भूमिका हुन्छ। फ्लानोइडहरूले विटा सेलको प्रसारणलाई सुधार गर्छ जुन प्याङ्क्रेजमा हुन्छ, यसले इन्सुलिन बनाउन मद्दत गर्छ, साथै कोषको मृत्युलाई कम गर्ने काम पनि यसैले गर्ने गर्छ। कलेजोमा ग्लुकोज मेटाबोलिजमलाई नियमन गरेर हाइपरग्लाइसेमिया हुनबाट पनि जोगाउने काम गर्छ जुन तुलसीको पत्ताले। त
जातिको क्यान्सर प्रतिरोधी काम यो तुलसीको पत्ताले गर्छ भने डिएनए र ठुला मौलिकुलहरूलाई जोगाउन फ्री रेडिकलहरू कम गराउने काम पनि यो पत्ताले गर्ने गर्छ भनिएको छ। फ्लानोइडहरू एन्टिभाइरल पनि हो। एन्टी इन्फ्लामेटोरी र फ्री रेडिकलसँग लड्न सक्ने गुण भएको कारण फ्लोभोइडहरूले मस्तिष्क कोशिकाहरूलाई पनि सुरक्षा प्रदान गर्छ भनेर भनिन्छ। त थाई खानामा विशेष गरी यो तुलसीका पातहरू प्रशस्त मात्रामा प्रयोग गरेको पाउँछौँ हामी। थाई भाषामा तुलसीको पातलाई काफ्राओ भनिन्छ भने समुद्री खाना भात आदिमा यसको प्रयोग गरिन्छ। रातो र सेतो दुई प्रकारको तुलसी यहाँ हाम्रोमा पाउने गर्छौँ हामी। त अन्न भण्डारणको समयमा लाग्ने किरा फट्याङ्ग्रा पखाउनुको लागि पनि यसको प्रयोग निकै गरेको पाउँछौँ हामी, र हामी गर्दा पनि हुन्छ, राख्दाखेरि चाहिँ यसले किरा फट्याङ्ग्रा नलाग्ने पनि हुन्छ। निमाटोसाइडलको रूपमा पनि प्रयोग हुन्छ यो। यसरी वैदिक कालदेखि विभिन्न प्रयोजनको लागि प्रयोग हुँदै आएको तुलसीको बहुगुण वनस्पति पनि हो र यसलाई हामीले मान्दै पनि आएका छौँ। त तुलसीका धेरै कामहरू छन्, धेरै कुराहरू छन्, हामी धेरै कुरा गरेर त सक्दैनौँ। केही जानेका, केही सुनेका र हामीले लिन सक्ने कुराहरूलाई मात्र हामीले प्रस्तुत गर्ने गरेका छौँ। यो थियो तुलसीको बारेमा हामीले आज कुरा गरौँ। पवित्र तुलसीको वैज्ञानिक उपयोगिता के थियो त हामीले छोटो कुराकानी गर्ने गऱ्यौँ कार्यक्रम लेखबेसीमा। त हामी सधैँ छोटो जानकारीमूलक कुराकानी सँगसँगै गीत पनि हामीले यहाँलाई सुनाउने गरेका छौँ। पुराना श्रेष्ठका इठा भाकाहरू प्रस्तुत गर्दै कार्यक्रमको अगाडि बढ्ने पनि गरेका छौँ, कुराकानी गर्ने गरेका छौँ। त आज पनि हामी तिनै मिठो भाषा नवीन ढुङ्गलको स्वरमा निकै पुरानो श्रेष्ठमा पनि धेरै गीतहरू जनजीवन झुन्डिसकेका उहाँका शब्दहरू, उहाँका गीतहरू, उहाँका लयहरू छन्। तिनै गीतमध्ये एउटा गीत आज हामीले नवीन ढुङ्गलको स्वरमा लिएका छौँ कार्यक्रमको यो चरणमा। यहाँहरूको लागि म राख्छु नवीन ढुङ्गलको स्वरको यो गीत। त्यसपछि आउँछु म 82/7, 21 र 82/7 36 मा।

0: नवीन ढुङ्गेलको स्वरमा निकै पुरानो भएको अहिले हामीले यहाँलाई राख्यौँ, यहाँहरूको लागि राख्यौँ। अब यहाँको गीत सुन्ने राम्रो गीत त सुनाइ होला, अब यहाँको गीत सुन्ने सुनाउने र यहाँको साइजमा पुऱ्याउने पालो त आउँदैछ। यतिखेर कोही साथी आइसक्नु भएको छ टेलिफोनमा, को हुनुहुन्छ? हेलो
1: हेलो राजन सर, नमस्ते।
0: नमस्ते,
1: काठमाडौँबाट बालकुमार लामा बोल्दैछ सर,
0: गागल फेरीबाट।
1: हजुर, पक्कै पनि
0: आराम हुन्छ बालकुमारजी?
1: आरामै सर, आरामै भन्नुपर्छ। हजुर,
0: के छ भने नयाँ नौलो के छ? हजुर, हाम्रो
1: केही छैन सर, सबै खबरहरू पुरानै हो है, अब रेडियोहरू सुन्ने दिनचर्या यसरी नै पार गरिरहेको
0: छ। त्यो त गर्नै पर्यो, नगरी त उही भएन नि होइन?
1: हजुर सर, हजुर, पक्कै पनि, पक्कै पनि। अब है, अब हाम्रो
0: अब खेतीपाती त्यति छैन होला यतिखेर, अब गर्ने मकै गरिसक्नु होला?
1: हजुर सर, अब खेतीपाती त अब मेरो आफ्नो त अब गाउँ घरतिरै नै छोडेर आइयो,
0: छोडेर आइयो।
1: हजुर सर, हजुर, अब यसो दाई भाउजू, अब भतिजो छोरीहरूले नै
0: कस्तो
1: सर है,
0: सबैले गाउँ घर यसरी छोड्ने भने गाउँ चाहिँ कस्तो अवस्थाहरू होला, अनि सहर चाहिँ के होला, क्या मान्छे सबै सहरै सहरमुखी भए अनि गाउँ सबैले छोड्न थालेपछि चाहिँ गाउँमा गर्ने कसले त अनि
1: कसले? अब गाउँमा गएर त उही अब कुटो कोदालो गर्नै नसकिने चाहिँ एकदम बिरुवा बाबा मम्मी मात्र हुनुहुन्छ होइन। अब के भने हजुर, अब अहिलेका युवक युवती अहिलेका छोराछोरीहरू त अब विदेश मात्रै प्लान हुनुहुन्छ होइन। अब अहिलेको हाम्रो नेपाल सरकारले चाहिँ अब अलिकति चाहिँ केही रोजगार केही उद्योग धन्दाहरू होइन खोलिदिए ल्याइदिए राखिदिए चाहिँ केही अहिलेका भाइ बहिनीहरूलाई सहज हुन्छ कि भन्ने चाहिँ एउटा हाम्रो मान्यता हो। तर अब गर्नुहुन्छ होला पक्कै पनि, हामीले विश्वास गर्नुपर्छ भन्नुपर्छ,
0: आशा गरौँ त्यो होला। तर अब अब अहिले त कस्तो हो भने अब छोराछोरी पढ्छन् ठुला ठुला हुन्छन् होइन,
1: हजुर,
0: अनि बाउआमाको पनि एउटा कस्तो भयो नि सपना जस्तो भयो कि विदेश मेरो छोराछोरी पठाउनै पर्छ, फलानुको छोरो त गएछ फलानुको छोरी पनि पठाएछन्, अब हामी चाहिँ अब ऋण धन काटेर नै पठाउँ भने त्यस्तो एउटा इगो भनौँ त्यो त्यस्तो खालको
1: एकदम त्यो मान्यता पनि छ सर, पक्कै पनि, पक्कै पनि।
0: अब त्यसरी सबै पठाउने भने त भोलि आमा बाउ बुढाबुढी हुँदाखेरि
1: हो नि
0: बिरामी पर्दा अप्ठ्यारो गाह्रो साह्रो पर्दा हेर्ने कसले त त्यस्तै भइरह्यो भने त
1: हो नि सर, हो नि, पक्कै पनि सर, पक्कै पनि, एकदम यो चाहिँ सही कुरा गर्नुभयो हजुरले, पक्कै पनि यो एकदम ठुलो
0: अब आशा गरौँ भोलिका दिनमा अब युवा युवतीहरू पढेका लेखेकाहरूले भोलि रोजगार पाउला आशा गरौँ होइन, पक्कै पनि त्यो दिन आउला आशा गर्नै पर्छ हामीले होइन।
1: हजुर,
0: र पनि
1: जस्तै अहिले अब हजुरले कुरा उठान गर्नुभयो नि, अब अरू किन अब जोड्नु पर्यो, आफ्नै जोडौँ आफ्नै कुरो एकछिनको लागि। अब मेरै छोरा बाहिर गएछ अरे, त्यो मेरै साथीको छोरोलाई पनि त आहा फलाना दाईको फलाना साथीको छोरो त बाहिर गएर कमाइरहँदैछ भनेदेखि बाहिरको डलर चाहिँ नेपालमा पठाइरहेछ भनेदेखि अब मेरो पनि ऋण पान गरेर भए पनि पठाइदिउँ भन्ने त उहाँको पनि मनमा त जाग्ला नि, पक्कै पनि होइन सर,
0: जाग्छ त्यो।
1: हजुर हजुर, त्यस्तै कुराहरू भइरहेछ भन्नुपर्छ।
0: त्यही त अब त्यसरी अब यहाँले आफ्नै उदाहरण दिनुभयो, गाउँमा बुवामा छोडेर सहर आउनु भएको छ होइन, अब जति सजिलो त्यहाँ गाउँमा एउटा फ्यामिली परिवारभित्र बस्दाखेरि एउटा खुसी जुन एउटा बाँडिन्थ्यो होइन, दुःख सुखमा साथ गाह्रो साह्रोमा साथ दिने आफन्त गाउँ तल्लो माथिल्लो गाउँका उल्लपल्लाका आउँथे
1: होइन।
0: अब अहिले त तपाईँ कस्तो भयो भने अब त्यहाँ विदेशबाट घर बनाएछ गाडी किनेछ, तर त्यो छोराछोरीले त्यहाँ कति दुःख गरेका छ कति मेहनत गरेका छ अब त्यो त बाबा आमालाई के थाहा छ र अब पैसा आएको मात्रै देख्ने भयो नि
1: होइन,
0: अनि उसले पनि के गर्छ छोराछोरीले पनि त्यहाँ भाँडै माझेर बसे पनि उसले भन्छ कि म त फलानु अफिसमा काम गरेका छु राम्रै छ मलाई, अब किन दुःख सुनौ, अब बाउ आमाले त्यत्रो खर्च गरेर पठाएछ, अब बाउ आमाको चित्त पनि दुख्ला, अब ऋण काटाएछ ऋण पनि मैले तिर्नै छ भन्ने हिसाबमा अब उसले त्यो पीडा त्यो घरको आफ्नो आफन्तहरूको दुःख त्यो पीडा आमा बाउलाई सम्झेर त्यतिखेर जुन एउटा भावना जुन उसले पुग्छ नि त्यतिखेर बाबुआमाको सोच कस्तो होला त्यस बेला?
1: हो नि सर, हो नि, हो नि, एकदमै सर, एकदमै एकदमै। अब के भने सर, अब यसमा त अब साह्रो गाह्रो जे जस्तो परे पनि त्यो आफूले भोग्नै छ, अब के भने सर है बाबुआमाले
0: अब यो चलनै चले भनौँ न अहिले गीततिर लागौँ त छोटो
1: अहिले यो पुरानो पुरानो गीतहरू चाहिँ हाम्रो रेडियो नेपालबाट मात्र गुन्जेको सुन्छौँ हामी अब त्यही नै अलिकति म पनि बाल्यकाल छँदा नै रेडियो नेपालबाटै गुन्जिन्थ्यो अब त्यही गीतको चाहिँ म चाहिँ बाँसुरीबाट सुनाइदिन्छु

0: मिठो मिठो मिठो प्रस्तुति बाँसुरी मिठो प्रस्तुति सँगसँगै यहाँलाई धेरै धेरै धन्यवाद. अब यहाँसँग छुट्टी है दाइलमा.
1: हुन्छ
0: नमस्ते. गागलफेदीबाट बालकुमार लामा हुन्छ. छोटो बाँसुरी तिमीसँगै बिदा सक्नु हुन्छ. अर्को साथी फेरि को हुनुहुन्छ? हेलो
2: हेलो दाई नमस्कार. नमस्कार दुई हात जोडी दशमलाको नमस्कार. अनि हाम्रो टेक्निसियनको सर लगाइ इन्चार्ज हाम्रो रेडियो नेपालको सम्पूर्णलाई शिर झुकाएर एकदमै नमस्कार गर्न चाहन्छु दादा हजुरलाई.

0: नमस्कार, आराम हुनुहुन्छ?
1: एकदम नमस्कार, मेरो तर्फबाट नि म एकदम सन्चै छु, कुशल छु, अनि यहाँसँग
0: कुराकानी गरिरहेको छु।
1: एकदम ठिक छ, लेखेर बेसीमै ठिक छु, एकदम म एकदम ठिक छु र यहाँसँग कुराकानी पनि गरिरहेको छु। दिपिकाजी,
0: एकदमै
1: एकदम तपाईँको के छ
0: हावा, सिरसिर हावा होइन, देउरालीमा बसेर यो समयमा काफल टिप्दै खाने, बेसी झर्दाखेरि गर्मी गर्मी अब अलिकति न्यानो पन होइन, पानीले पानी परेको छ, कहिले पानी पर्दा शीतलता, अनि देउराली जाँदा चिसो होइन,
1: पक्कै त्यो कल तल जाँदा मुलको पानी पिउँदै, चिसो मुलको पानी पिउँदै, कहिले उकाली अहिले ओह्राली गर्दै, यहाँसँग कुराकानी गर्दै, साथीहरूसँग दुःख सुख पोख्दै, साथी साथीका कुराहरू साथीसम्म पुर्याउँदै यो कार्यक्रम लेखेपछि चाहिँ अगाडि बढेकै जस्तो लाग्छ मलाई पनि।
0: बढेको छ दादा, अब कति भयो हजुरसँग बोलेको, त्यो हजुरको आवाजमा कति पनि फरक आउँदैन, हाम्रो आवाजमा फरक आइसक्यो बरु होइन, तर हजुरको त्यत्तिकै भनौँ नि एउटा त्यो जुन बेला मैले सुन्थेँ लेखदेखि भनेर हजुरको आवाज गुन्जिन्थ्यो, त्यो आवाज अहिलेसम्म उस्तै र उत्तिकै खालको देख्छु, सुन्छु मैले, केही परिवर्तन छैन, तर मलाई लाग्छ मेरो आवाजमा परिवर्तन भइसक्यो।
1: छैन, यहाँहरूको आवाजमा त्यस्तो परिवर्तन त भएको सुन्दिनँ, म त्यस्तै सुन्छु, म पनि मिठो आवाज सुनिरहेको छु मैले होइन। अनि अरू के छ भन्नु दिपिकाजी, नयाँ नौलो के छ, केमा व्यस्त हुनुहुन्छ आज भोलि?
0: नयाँ नौलो त्यस्तो केही पनि छैन दादा, दिनचर्या राम्रो चलेको छ, र रेडियो नेपालको सधैँ साथ छ, हजुरहरूको साथ छ, भगवान्जीको आशीर्वाद छ, एकदमै भलासँग हामी एकदमै स्वस्थ छौँ, व्यस्त छौँ, एकदमै सधैँभरि रेडियो नेपाल हाम्रो मेरो त गुरुसम्म हो, मेरो गुरुले मलाई सधैँ आशिष दिइरहनु भएको छ, यही नै मेरो दिनचर्या भनेको र जीवनमा दादा अब उकाली जिन्दगी भनेकै सङ्घर्ष हो, उकाली ओह्राली गर्दा कहिले ठेस लाग्छ, कहिले काँडा बित्छ, त्यो काँडालाई पनि निकालेर त्यो ठेस लागेको पनि आइया भन्दै अनि ठिक भइसक्यो भन्दै हिँड्यो भने जीवन सङ्घर्षमय जीवनलाई सहज तुल्याउन सकिन्छ जस्तो लाग्छ।
1: पक्का पक्का पक्का दिपिकाजी, खुसी लाग्यो आज कुरा गरेर। अनि कस्तो गीत सुनाउने आज?
0: आज अब कस्तो गीत भन्नाले पश्चिमतिरै जानुपर्छ जस्तो लाग्छ, भन्नाले आज बालचन्द्र बरालको एक टुक्रा गीत सुनाउन जस्तो लाग्छ।
1: ओके, हस् ल।

मर्छौ भयो रेडियो नेपाल सधैँ मैले सुन्छु, मर्छौ भयो रेडियो नेपाल सधैँ मैले सुन्छु।

नमस्ते छाजालो झोरले हाय माउछु मेरै घरबाट ए उल्टो भएछ तिमी आऊ तिम्रै घरबाट माउछु मेरै घरबाट भेटौँला भुटोलमा ओरले है हजुरको मिठो छ बोली बोल्नुहुन्छ।

घर भयो भोक तिर्ख रोग पनि मेरो निको भयो मेरो निको भयो माया छ तिनी मलाई भुल्दिन यो यो जीवन नजालाई नमस्ते छाजालो झोरीले है तिमी धनगढीबाट म आउँछु काठमाडौँबाट भेटौँला बोटलमा ओर्ले है खुसी छ

0: पक्का पक्का पक्का पक्का बुटोलमै भेट्यौँ, जहाँ भेटौँ समयले साथ दियो है, बुटोलमा भेटौँला साथ समयले,
1: देउरालीमा फुलपाती चढाउँला हजुरबाट बिदा भए, नमस्कार।
0: नमस्कार कुलेश्वर बन्धु, दीपिका थापा छोटो मिठो गीतसँग बिदा भइसक्नु भएको छ, अर्को साथी फेरि आइसक्नु भएको छ, काँडाको हुनुहुन्छ, हेलो
2: राजा भाइ नमस्ते, गुड
0: मर्निङ। नमस्ते, गुड मर्निङ, रोशन फुलाङ राई जस्तै लाग्यो मलाई त।
2: कुरामा गई मात्रै छैन, मै बोले हो।
0: अनि के छ रोशनजी?
2: खबर त मेरो एकदमै राम्रै छ, आज अलिकति धरानको विषय गरेकातिर पानी अनि हावा एकदमै चलिरहेछ, अनि काठमाडौँतिर कस्तो छ भाइ?
0: काठमाडौँमा यतिखेर चाहिँ घाम लागेको छ, बिहान चाहिँ पानी परेको थियो होइन, यतिखेर चाहिँ न्यानो छ, यतिखेर चाहिँ घाम लागिरहेको छ, तातो घाम लागेको छ,
2: त्यताको घाम चाहिँ हामीलाई नि पठाउनु पर्यो अब।
0: एकदम एकदम एकदम, अब केही बेरमा 3-4 बजी पक्का पनि यो घाम हामी त्यतै पठाइन्छौँ, यता चाहिँ अब हिजो पनि पानी बेचलाकीतिर पानी परेको थियो, अब आज नै हल्का हल्का हल्का बादल देखिएको छ आकाशमा, सायद पानी पर्न सक्ला बेलुकातिर, त्यस्तै छ मौसम चाहिँ। अन्य
2: बजीभन्दा पनि अब सकेसम्म चाहिँ अब 12 बजी भित्रमा
0: चाहिँ पठाइदिन्छु। ओके ओके, अनि अरु
2: नयाँ नबेके छ, अब दुख्नै थाल्छ, त्यही भएर 12 बजी यसो पठाइदिनु भयो भने 3 बजी भित्रमा चाहिँ एकदम हामी न्यानो हुन्छौँ कि
0: न्यानो है। अब यस्तो अब गर्मी अब यो अलिकति त धरानतिर त विशेष गरेर 3-4 बजी बढी गर्मी हुन्छ नि त, अलिक साँझतिरै गर्मी हुन्छ नि त दिउँसो भन्दा पनि होइन, दिउँसो त गर्मी भइ नै हाल्छ होइन, र पनि बेलुकातिर अझ अझ गर्मी फिल हुन्छ नि त,
2: तर पनि अब आज
0: पठाउने प्रयास गरौँला नि त होइन। अनि के छ गीत कस्तो सुनाउने आज?
2: आज एक टुक्रा छोटो गीत सुनाउन त अब यसो लेख बेसी कार्यक्रममा सहभागिता जनाइसकेपछि गाउनै
0: पर्यो पर्यो,
2: एक टुक्रा छोटो गीत सुनाउँछु ल।
0: हजुर हस्,
2: नराजन दाइ सुरु गरौँ,
0: गरौँ हस्।
2: रसैको माया बस्यो खेलखेली गर्दै माया, भयो हजुर बिछोडी हुँदामा, रसैको माया बस्यो खेलखेली गर्दै माया, भयो हजुर बिछोडी हुँदामा, भन्देऊ उसैलाई नभनी देऊ अरू कसैलाई, नभनी देऊ अरू कसैलाई। अनि राजन दाइ
0: ओके ओके पक्कै पक्कै नभनौला, म पनि भन्दिनँ, तपाईँ पनि नभन्नु होला है, भइसकेपछि बनाउला आफैमा आफै मनले त राखौँला, जब थाहा भयो भने त अब थाहा भइसकेपछि त अब भन्नै पऱ्यो होइन,
2: भन्नै पऱ्यो।
0: ओके, यो मिठो प्रस्तुतिलाई यहाँ धेरै धन्यवाद, र रोशनजी अहिले यहाँसँग छुट्टी है त। ओके बा भाइ, रोशन फुलाङ राई नि थियो धरान विष्णु पादुकाबाट, अर्को साथी फेरि आइसक्नु भएको छ, को हुनुहुन्छ कहाँबाट? हेलो
3: हजुर नमस्ते।
0: नमस्ते, को बोल्नु भयो कताबाट?
3: प्युठान स्वर्गदार नगरपालिका गैरी घर जीवन थाकिने मर भन्नुपर्छ है।
0: जीवनजी
3: हजुर,
0: जीवन के भन्नुभयो अरे?
3: जीवन साङ्गीतिक मगर,
0: साङ्गीतिक मगर
3: हजुर।
0: आराम हुनुहुन्छ जीवनजी?
3: आरामै छ भनौँ, हजुर मान्छे हुनुहुन्छ?
0: एकदम, म पनि ठिकठाक छु, तपाईँको के छ, नयाँ नौलो के छ, प्युठानतिर के छ, कतिको पानी परेको छ, चिसो तातो के छ त्यहाँतिर?
3: हजुर पानी त एकदम ठुलो पानी पऱ्यो अस्ति दिनतिर, अनि सबैले अब मकै छर्न लाग्नु भएको छ भन्नुपर्छ है।
0: ए भनेपछि जस पानी परेको फाइदै भएछ हेर।
3: हजुर हजुर,
0: होइन पानी नपरे मकै छर्नले गाह्रै थियो होइन?
3: हजुर
0: छर्ने, अहिले छरेको हो कि गोडेको हो? अहिले
3: छर्ने,
0: अहिले छरिएको।
3: हजुर
0: भनेपछि अहिले भदौ पनि निस्किने?
3: हजुर भएर अस्तिर हुन्छ,
0: भदौ असोतिर निस्किन्छ, पाक्छ होइन?
3: हजुर।
0: ओके, अरू के छ नयाँ नौलो अनि तपाईँको चाहिँ?
3: नयाँ नौलो खबर भन्नुभन्दा सरको गरीमा विदेश पर्यटक आइरहनु भएको छ, र काफाला पाका छ, ऐसल पाका छ, लेक बेस रमाइलो सामान गर्छ है।
0: अब यो विशेष गरी यो प्युठान स्वर्गद्वारीमा नि यो अब कति मेला सेला लाग्ने, कति कुन बेला लाग्छ, कति बेला चाहिँ यो भक्तजनहरू त्यहाँ विशेष गरी पुग्ने चाहिँ कुन महिना कुन त्यो पर्व पर्छ हो त्यहाँ?
3: अहिले यही वैशाख पूर्णिमा ठुलो मेला लाग्छ लागिसक्यो, र वर्षको 3 पटक चाहिँ विशेष भाडादेखि आउनुहुन्छ पर्यटकहरू, अनि

0: हजुर, त्यो सुत्नु पसल है माथि क्यान्टिन खोल्नु भएको छ माथि नि, त्यसमा चाहिँ अब अब शुद्ध खाना पाइन्छ।
1: ए जस्तै यहाँ जाने भक्त हुन त धेरै दिन त को बस्छ यहाँ गएर मन्दिरमा होइन?
0: हजुर,
1: एक दिन दुई दिन बस्ने त हो मान्छेहरू भक्तजनहरू होइन? अब जसमा यहीँबाट गयो भने अब आज बेलुका पुग्नु भने आज बेलुका बस्नु होला, भोलि बिहान दर्शन गरेर फर्किन्छ भने एक रातको लागि खाना बस्नको लागि चाहिँ मन्दिरले मतलब त्यहाँको आयोजकहरूले चाहिँ व्यवस्था गर्नुहुन्छ? ए ओके ओके ओके, ठिक लाग्यो, त्यो ठिक छ। अनि जीवनजी, अनि के छ आज गीत चाहिँ कता त्यतै प्युठानतिर के सुनाउने? लोकबा छेत्री गाउनु भएको। ओके ल
0: आयो माया तिम्रै हो साइली थापर मलाई पारा पोको पालमा बलियो, यो माया तिम्रै हो साइली थापर मलाई पारा पोको पालमा बलियो, पूर्व पर्व झापा जिल्ला पर्नु भयो धोती, जन्म थियो राम्रै थियो कर्मै रहेछ खोटी, यो माया तिम्रै हो साइली थापर मलाई पारा पोको पालमा बलियो, यो माया तिम्रै हो साइली थापर मलाई पार्न पोको पार्न बलियो। यति
1: भन्नुहोला पके पाके पोको पारेर राख्नु होला आफ्नो होइन, मायालाई छोड्न नदिनु होला। यति मिठो पसिरहेको धेरै धन्यवाद जीवन साङ्गीतिक मगा प्युठानबाट हुन्थ्यो, धेरै धन्यवाद मलाई। अर्को साथी फेरि आइसन भएको छ। हेलो हेलो हेलो, उहाँ फोन राखेर कतै जानुभयो कि जस्तो लाग्यो मलाई। अर्को साथी लिउँ, अर्को साथी आउनुभयो होला, अर्को साथीसँग कुरा गरौँ। कहिलेकाहीँ फोन राख्दा राख्दै काटिन्छ, कहिलेकाहीँ ढिला भयो भने त्यस बेला नरिसाउनु होला, फोन कहिलेकाहीँ काटिन सक्छ होइन, काटिहाल्यो भने फेरि प्रयास गर्नु होला, फेरि फोन लाग्छ, फेरि पनि हामी कुरा गरिहाल्छौँ यहाँसँग, अर्को साथीसँग कुरा गरिहाल्छौँ। अर्को साथी पनि हुनुहुन्छ, को हुनुहुन्छ, कहाँबाट? हेलो
2: हेलो,
1: हजुर नमस्कार।
2: नमस्कार
1: हजुर, कताबाट को बोल्नु भयो?
2: म पाँच थरबाट लिखेश्वर लिम्बू है त हजुर।
1: लिखेश्वर लिम्बू,
2: हजुर हजुर।
1: आराम हुनुहुन्छ?
2: म एकदम आराम कुशलै छु।
1: अनि केमा व्यस्त हुनुहुन्छ आजभोलि?
2: आजभोलि त्यस्तै त हो नि, अब गाउँघरमा अब खेती किसानी अब त्यस्तै मकै छर्ने त्यस्तै छ, त्यस्तै नै भन्नुपर्छ त हजुर।
1: यतिखेर मकै छर्ने बेला भयो त्यहाँ पनि?
2: मकै छर्ने बेला भयो, कोही ठाउँ गोड्ने बेला भयो होइन, एकदम पानीले होइन पानी परेर एकदमै तनाव छ होइन, आज पनि बिहानैदेखि पानी परिरहेछ अहिलेको अवस्थामा होइन, यता चाहिँ तपाईँहरूकोतिर कस्तो
1: छैन? यता त्यो चाहिँ घाम लागिरहेको छ अहिले होइन, यतिखेर चाहिँ पानी परेको छ, बिहानी पख चाहिँ पानी परेको थियो, अहिले चाहिँ खासै छैन, अहिले चाहिँ एकदम अलिकति गर्मी गर्मी नै छ यतिखेर होइन। अब अस्ति पाँच तारिकतिर पानी परेन, अब हामीले मकै रोप्न पाएनौँ, अब छर्न अप्ठ्यारो छ भन्नुहुन्थ्यो अस्ति त्यहीँतिर मैले कुरा गर्दा होइन यहाँहरूसँग,
2: हजुर।
1: अब अहिले फेरि पानी बढी भयो, पानी धेरै परिदियो, फेरि पानीले दुःख दियो होइन?
2: हजुर हजुर, पक्कै पनि एकदमै, आज चाहिँ बिहानैदेखि एकदमै अहिले पनि परिरहेछ भन्नुपर्छ हाम्रो त्यो चाहिँ।
1: ओके, त जस पानी परे पनि त्यसले जस त्यो पानीको सदुपयोग त भएको छ नि त?
2: हजुर हजुर, एकदमै भने पर्छ हजुर।
1: ओके ठिक छ, त त्यो भयो भने त भइगयो होइन, नपर्नु पर्ने थियो किनभने खेती पनि भयो त्यसले गर्दाखेरि होइन, अब कहिलेकाहीँ प्राकृतिक अब उसलाई हामीले रुसलाई हामीले त अब मिच्न सक्दैनौँ होइन।
2: हजुर हजुर,
1: अनि आज लेखेश्वरजीले के पूर्वकै भाका सुनाउने हो कि आफ्नो कुनै अन्त्य भाका सुनाउने के छ आज? अनि
2: हुन्छ, म पूर्वकै थोरै भाका सुनाउँछु नि त।
1: ओके हस् ल।
2: तिमजोरेको पाखै भारी फुलेको छ गुरा, तिमजुरेको पाखै भरी फुलेको छ गुरा, वैस जो भन घरतै गयो चलेको छ उरास, माया मिसौला मैलो माया मिसौला, दुई दिने यो छोटो चोला सँगै बिताउला, दुई दिने यो छोटो चोला सँगै बिताउला।
1: छोटो छोटो मिठो प्रस्तुतिको लागि यहाँलाई धेरै धेरै धन्यवाद दिएको छु, हामीलाई सम्झना गर्दै होला, यस्तै फोन गर्दै गर्नु होला, अहिले यहाँसँग छुट्टी है त म।
2: हस्
1: नमस्कार। पास्तर्फबाट हुन्थ्यो लेखेश्वर लिम्बूजी। अब अर्को साथी फेरि आइसन भएको छ, अर्को साथीसँग कुरा गर्छु। उहाँ कहाँबाट हुनुहुन्छ, को हुनुहुन्छ? हेलो हेलो हजुर नमस्ते, को बोल्नुभयो कताबाट? हजुर
3: प्रमिसा चामलिङ राई।
1: प्रमिसा
3: हजुर,
1: कताबाट भन्नुभयो? वसुन्धाराबाट। वसुन्धाराबाट के छ अनि वसुन्धारातिर खबर तपाईँको के छ?
3: मेरो खबर ठिक छ दाइ, म यता कामतिर छु कम्पनीतिर, अहिले हजुर प्रोग्राम चाहिँ मैले

0: सुनिराखेको छु इयरफोन कानमा हाल्दै।
1: कस्तो सजिलो रहेछ त ड्युटी गर्दै कानमा इयरफोन हालेर कुरा गर्न पाइने होइन
0: भन्दा पनि थाहा पायो भने त थाहा हुन्छ, त्यही पनि आफूले अलिकति म्यानेज नै गर्नुपर्छ,
1: आफूले म्यानेज गर्नुपर्छ, काममा त्यस्तो लापरवाही पनि गर्नुहुन्न होइन, कामलाई मान्यता दिनुपर्छ, अब आफ्नो समय पनि लिनुपर्छ, अब कामको बेलामा अब सकेसम्म मिलाएर आफ्नो आफूलाई समय अनुकूल कसरी पर्छ त्यसलाई पनि मिलाउनु अब म्यानेज गर्नु सक्नु पऱ्यो होइन।
0: हजुर त्यो भन्दा पनि हाम्रै कम्पनी जस्तो हो, मै बसिराख्नु पर्ने हो अनि त्यही कारण त्यति धेरै सरहरू आउँदाखेरि म बोल्नु चाहिँ टाइम मिल्दैन, अब नहुँदाखेरि चाहिँ बोल्दा केही पनि फरक हुँदैन।
1: त्यो पनि अब आफ्नै भए पनि त अनुशासन भन्ने त एउटा हुन्छ नि होइन अफिसमा पनि होइन, अब यहाँले बोल्नु होला, अब अफिस टाइममा गफ गरेर अरूसँग बसिरहँदाखेरि तपाईँको काम अरू मान्छेहरूले देख्दा ए उहाँ म्याडमले त कुरा गर्नुहुन्छ हामीलाई चाहिँ के गर्नुहुन्छ, अलिकति त्यो नियम उल्लङ्घन पनि हुनसक्छ नि त होइन,
0: नियमको पालना चाहिँ गर्नुपर्छ, तर अहिले मान्छेहरू हुनुहुन्न
1: कारणले
0: मैले फोन लगाउनु सफल भएँ, एकदम खुसी लागिरहेको
1: छ। फोन मात्र होइन सबै हरेक कामहरूमा सक्सेस भइरहोस् सफलता मिलोस् हाम्रो पनि कामना छ प्रेमिसाजीलाई होइन।
0: हजुरलाई पनि धन्यवाद।
1: अनि आज कस्तो गीत सुन्नुहुन्छ प्रेमिसाजी?
0: खोइ दाइ म त खासै गाउनु चाहिँ आउँदैन, यहाँ अब यसो टाइम पास भन्दा पनि यसो मैले साथीहरूले गाइरहेको हुँदाखेरि म पनि थोरै गाउने कोसिस चाहिँ गर्छु, खासै स्वर चाहिँ राम्रो छैन होइन।
1: सबैको राम्रो एकैचोटि त कहाँ हुन्छ होइन, सुनेपछि हरेक कुरा र जति अब नाम अहिले चलेका कलाकारहरू नि कहाँ पहिला पहिला थियो राम्रो गाउँथ्यो, तिनीहरू सिक्दै जाँदै बुझ्दै जाँदा न अहिले अलिकति नाम चले होइन सबैले चिन्ने भयो, त्यही हो नि सबै प्रयास पछि नै भनी हुने हो नि होइन र।
0: हजुर हो नि त, हो नि मान्छेले जे पनि कोसिस गर्यो भने सफल भइन्छ, कोसिस गरिएन भने त्यही हो,
1: हरेस खानु भएन क्या सफलता मिल्नको लागि।
0: गाउने कोसिस गर्छु है म चाहिँ, अब पूर्वकै मान्छे हो उदयपुरकै मान्छे हो, त्यही पनि प्रियजन दाईकै गाउँछु ल।
1: हजुर हस् हस्।
0: भातै पाक्यो खै पनि चलाउने बानी बस्यो हाँसेरै बोलाउने

0: पनि कसुर डाँडै बसी मैले बोलाको, डाँडै बसी मैले बोलाको। धन्यवाद,
1: यति मिठो प्रस्तुति दिनुभयो, आउँदै आउँदैन भन्नुहुन्छ, यति मिठो प्रस्तुति दिनु रहेछ, यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद। प्रमिसाजी यस्तै हामीलाई सम्झना गर्दै होला, यस्तै मिठा भाकाहरू सुन्दै गर्नुलाई, फोन गर्दै गर्नुलाई, अहिले छुट्टी है त।
0: हस्
1: नमस्ते बाबा। आई वसुन्धरा एउटा हुनुहुन्थ्यो, प्रमिसा चामलिङजी। साथीहरूको गीत त सुन्यौँ, हाम्रो गीत पनि सुरुमा सुनाएको थियौँ होइन, धेरै साथीहरूको पनि सुन, फेरि हाम्रो गीत यहाँलाई सुनाउँछु, बलबहादुर नेपालीको स्वरमा रहेको निकै पुरानो भएको यो पनि यहाँको लागि सुनाउँछु, त्यसपछि म फेरि आउँछु। बेलसेर साथ 21 र बेलसेर साथ 36

0: बलबहादुर नेपालीको शर्मा निकै पुरानो भाका अहिले हामीले सुनाउँ यहाँहरूलाई, यहाँहरूको भाका पनि हामीले सुनिरहेका छौँ, अझै बाँकी छन् पुराना ती श्रेष्ठका मिठा भाकाहरू सुनाउनलाई। पहिला साथीहरूकै भाका सुनौँ। त्यतिखेर को हुनुहुन्छ? हेलो हेलो हेलो हेलो हाँ साथी, फोन राखेर कता जानुभयो जस्तो होला, पछि प्रयास गर्नु होला, पक्कै पनि फोन राखेर गीत सुनिरहनु भएको जस्तो होला, गीत पनि बजिरहेको छ नि, सुनिरहेको छु मैले, उहाँ कता राख जानुभएको छ। अर्को साथीसँग कुरा गर्छु, जो साथीले फोन गर्नुभएको थियो राखेर कतै जानुभएको थियो होला, फेरि प्रयास गर्नु होला, म अर्को साथीसँग कुरा गर्छु। काँडाको हुनुहुन्छ, हेलो हेलो
1: हजुर
0: हजुर, नमस्ते
1: नमस्ते,
0: को बोल्नुभयो कताबाट?
1: सानोमाया
0: श्रेष्ठ, आराम हुनुहुन्छ?
1: एकदम
0: हाम्रो ठिकठाक छ। अब अरू त गागल फेदी के सुन्नु होइन, अघि नै अब बालकुमारजीले सब भनिसक्नु भयो होइन। हेलो
1: हेलो हेलो
0: हजुर, अब सबै कुरा अघि अब बालकुमारजीले भनिहाल्नु भयो होइन, त्यही नै कुरा होला होइन त। उहाँको पनि फोन डिस्कनेक्ट भएको छ, अर्को साथी हुनुहुन्छ होला, अर्को साथीसँग कुरा, कहिलेकाहीँ नेटवर्क समस्याले पनि हुनसक्छ कुराकानी नभएको, हामीलाई फेरि प्रयास गर्नुभयो भने पक्कै हामी यहाँसँग कुरा गर्छौँ। अर्को साथी फेरि आइसक्नु भएको छ, काँडाको हुनुहुन्छ? हेलो
2: हेलो नमस्कार,
0: हजुर नमस्कार,
2: आराम
0: हुनुहुन्छ? आराम छु, बाँकेबाट हो, इन्द्रबुढा थोकी, आराम हुनुहुन्छ इन्द्रजी?
2: अस्तितिर त पानी त मजासँग पऱ्यो अरे, मौसमको कुरो हुनु पर्दा लगभग 16 गते नै अलिअलि पर्ने, 5 मिनट जति भर्र पर्ने जाने भर्र पर्ने गऱ्यो, अनि 17 गते पनि रातिमा पऱ्यो, त्यसपछि 18 गते
0: अब त्यहाँ अलिकति गर्मी बढेको थियो, अहिले राहत, यो पानीले राहत त गऱ्यो नि त, चिसो आयो नि होला नि होइन, अलि हल्का होइन,
2: जाडो एकदम जाडो गर्ने थियो, राति त एकदम कमलै गर्नुपर्ने,
0: जाडै बनाएको छ अहिले,
2: अस्ति
0: केही दिन त गर्मी निकै बढाएको थियो नि त होइन, अब अहिले अलिकति अब आफू पनि सचेत रहनुपर्छ, अहिले रुगाको कि मर्की लाग्न सक्छ होइन, ज्वरो आउनु छ, त्यसले गर्दा आफू पनि सचेत रहनु होला, सुरक्षित रहनु होला, पानीमा नभिज्नु होला अहिले त्यति बिना काम होइन। अनि आज के छ इन्द्रजी, आज के इन्स्ट्रुमेन्ट ल्याउनु भएको छ कि गीतै सुनाउने के छ आज?
2: गीतै
0: होइन, हस् ल हस्।

Ah, they make my heart beat.

0: ओके अब चिसोले पनि होला सायद अलिकति घाँटीमा पनि समस्या छ अलिकति होइन जस्ट जस्ट जस्ट प्रस्तुति दिनुभयो यसको लागि यहाँलाई धेरै धन्यवाद इन्द्रजी फोन गर्दै गर्नुलाई अहिले छुट्टी है त
1: धन्यवाद
0: हस् नमस्कार बाँकी कोहल प्रहुन्थ्यो इन्द्र बुढाथोकी के अर्को साथी फेरि को हुनुहुन्छ आइसक्नु भएको छ
2: हेलो
0: हजुर नमस्कार
2: हजुर राजन सर नमस्कार
0: नमस्कार को बोल्नु भयो कताबाट
2: गगन तेह्र समय धरानबाट
0: हो धरानमै हुनुहुन्छ फेरि
2: म धरानमै छु
0: के छ नि हो त्यहाँतिर
2: ठिकै छ पानी पर्दैछ
0: त्यस्तै छ अब गर्मी हुने ठाउँ पानी परेको छ शीतल भएर होला अहिले त रमाइलो होला नि त होइन
2: हजुर हजुर
0: अरू के छ नयाँ
2: हाम्रो इन्द्रबुढा चौकी दाईले फोन त राखेर जानुभयो तर राखेर गइसकेपछि कस्तो यो फोनमा टुवाएर पुरा डिस्टर्ब आइरहेको छ सर
0: अहिले अहिले नै आइरहेछ
2: आइरहेछ सर
0: फोन खोइ राखेपछि त नआउनु पर्ने हो होइन
2: पुरा पुरा टुवा कराइरहेको छ ल अहिले चाहिँ आएन
0: ए अहिले हाम्रो यहाँ काटेको रहन्छ कि त्यही भएर हो
2: हजुर हजुर
0: त्यही भएर अहिले आएन है
2: हजुर
0: ओके अनि अरू के छ नयाँ नौलो तपाईँको
2: नयाँ नौलो खासै केही छैन हो सर यस्तै छ दुःख सुख जिन्दगी चलेको छ होइन
0: सबैको त्यही हो
2: लेखबेसी कार्यक्रममा यसो बेला बखत यसो
0: आउने जाने
2: नजाने भए पनि यसो अब भाकाहरू गुन्जाउन आइपुगिन्छ तपाईँसँग भला खुसारी हुन्छ होइन
0: मनको तिर्खा मेटिन्छ
2: त्यस्तै हो अनि अब पहिलादेखि यो कार्यक्रम सुनिल्याएको अब होइन यसो सम्झिँदाखेरि त गप्त पनि लाग्छ क्या यो कार्यक्रम धेरै पुरानो हो धेरै पहिलेदेखि चल्दै आएको हो
0: होइन हजुर
2: सुन्दै आएको अनि अब कति धेरै साथीहरूले यसमा कल गर्नुहुन्थ्यो गीत गाउनुहुन्थ्यो होइन अब कति साथीहरू अब पर्देशिनुभयो कति साथीहरू अब आफ्नै व्यवहारमा गीत भइसक्नु भयो त्यस्तै हो सर अब
0: समय एकै नाश रहिरहँदैन समयसँगै चल्नै पर्यो होइन
2: हजुर हजुर तर पनि लेखबेसी त लेखबेसी नै भएर रहिआएको छ
0: नि लेखबेसी
2: लेखबेसी लेखबेसी नै हो राजन छेत्री सर राजन छेत्री नै हो नि त सर
0: पक्का पक्का पक्का धन्यवाद अनि आज कस्तो गीत सुनाउने गगनजी
2: आज खै अब कस्तो गीत सुनाउनु र हो सर अब खासै त्यस्तो अब मानसिक रूपमा तयारी त छैन तर पनि अब कार्यक्रमको नियम अनुसार होइन
0: हजुर
2: चल्नै पर्ने हुन्छ
0: अब अब अब कति साथीहरूकै रहरै के हुन्छ नि गीतै गाउन पाइनँ कि मैले भने अब कति साथी अब फेरि कोही साथीहरूले चाहिँ अब गाइरहन पाए नै हुन्थ्यो भन्ने हुन्छ कसै साथीलाई कोही साथीलाई होइन मैले अलिकति गाइदिएपछि अर्को साथीलाई नि समय दिनुपर्छ उहाँले नि गाउनुहुन्छ म चाहिँ आफ्नो रहर चाहिँ एउटा मेटाइहालौँ भन्ने पनि हुन्छ अब आफ्नो
2: पक्कै पनि होइन अब कार्यक्रमको नियमअनुसार वर्षक अब छोटो मिठो प्रस्तुति दिएर जाँदाखेरि धेरै राम्रो हुन्छ त्यसो गर्दाखेरि अर्को साथीले चान्स पाउने अवसर हुन्छ होइन
0: हो त्यो पनि हो
2: हजुर हजुर
0: ओके
2: त्यस कारण म एउटा छोटो पूर्वेली भाकै गाएर बिदा हुन्छु नि सर
0: ओके हस् हस् हस्
2: लेखबेसी गर्दै मेला पात रमाइलो हुन्थ्यो साथी भाइ नौ डाँडा पारी गाउँमा पुगिन्थ्यो भेट्न मायालाई हो लेखबेसी गर्दै मेला पात रमाइलो हुन्थ्यो साथी भाइ नौ

0: उहिलेको माया सारै रसिलो
1: पक्कै माया रसिलो भइरहोस्, हामी पनि कामना गरौँ सबै सबैमा होइन माया होइन माया एउटै हो तर हाम्रो हेर्ने र बुझ्ने सोचाइ हाम्रो फरक भए मात्र हो कि, खास त माया त माया हो नि होइन
0: तर पनि पहिलाकै माया अलिकति रसिलो हुन्थ्यो दिगो हुन्थ्यो कि जस्तो मलाई पनि कता कता आभास
1: त्यही त्यही त त्यस अहिले पनि दिगो छ होइन तर त्यहाँ तपाईँ हाम्रो सोच बद्लियो होइन अब हाम्रो त्यो कुराकानी गर्ने तरिका अब टेक्नोलोजीले फड्को मार्यो भने जस्तै हाम्रो कुराकानीले पनि फड्को मार्यो क्या त्यसलाई अलिकति आधुनिकीकरण जेर गयो क्या त्यही भएर पनि अलिकति यो पुरानो र नयाँ भन्न लागेको कि जस्तो मलाई भान भएको कि
0: हजुर हजुर त्यस्तै हो अब समय अनुसार अब
1: चल्नु पर्छ होइन ओके
0: समय सधैँ समय त समय नै हो तर समय सधैँ एउटै गतिमा रहँदैन
1: त्योसँगै हामी चल्न सिक्नु पर्यो
0: त्यही तर अब अपेक्षित मात्रै होइन अब सापेक्षित रूपमा पनि अगाडि बढ्नुपर्ने हुन्छ अब के भन्नु समय सापेक्ष यस्तै छ होइन
1: ओके नमस्कार धरानबाट हुन्थ्यो गगन तेह्र थुमेजी आज हामी अब कुरा गर्दा गर्न सकेनौँ किन कार्यक्रम धेरै नजिक आइसकेका छौँ अब हामी छुट्टिने बेला भइसकेको छ जति साथीले फोन गर्नुभयो उहाँलाई धेरै धेरै धन्यवाद जति साथी लागेन नरिसाउनु होला अर्को साथै फेरि हामी यहाँसँग बसेर भला कुरा गर्छौँ यहाँ गीत सुन्नेछौँ हाम्रो गीत सुन्नुहुन्छ यहाँ गीतलाई यहाँ साथी हाम्रो जमरको पक्कै पनि गर्छौँ आज भने अब हामी छुट्टिने बेलामा वीरबहादुर गन्धर्वको स्वरमा रहेको निकै पुरानो मिठो भाग यहाँसँग सम्पर्क छोड्दै कार्यक्रम लेखबिसीबाट प्राविधिक मित्र मोहम्मद असलम अनि म प्रस्तुता राजन छेत्री बिदा हुन्छु। 11 बजी यहाँले समाचार सुन्न सक्नुहुन्छ रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यारघ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
1: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छ, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छ।
0: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ, जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
2: ल यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो, श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यारघ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
0: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
2: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
3: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक स्वास हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यारघ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन यही वैशाख 28 गते सोमबार दिउँसो 2 बजेका लागि आह्वान गर्नुभएको छ। मन्त्री परिषदको सिफारिसमा राष्ट्रपति पौडेलले 28 गते दिउँसो 2 बजे संघीय संसद भवन सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यले जानकारी दिनुभयो। यसअघि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको बैठकले वैशाख 28 गते दिउँसो 2 बजे संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्य दलले हिजो संवैधानिक निकायका पूर्व प्रमुख, पूर्व मुख्य सचिव, परराष्ट्रविद तथा पूर्व प्रशासकहरूसँग छलफल गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलमा शासकीय स्वरूपदेखि संघीय संरचना, निर्वाचन प्रणाली र संवैधानिक निकाय लगायतका विषयमा गहन बहस भएको थियो। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले संविधान संशोधनलाई राष्ट्रिय सहमतिमा अघि बढाउने प्रष्ट पारेको छ। संयोजक शाहले संविधान संशोधन जनअपेक्षा र वर्तमान आवश्यकता दुवै भएको उल्लेख गर्दै यसलाई दीर्घकालीन प्रभाव पार्ने संवेदनशील विषयका रूपमा सावधानीपूर्वक अगाडि बढाइने बताउनुभयो। छलफलमा विज्ञहरूले शासकीय स्वरूप, निर्वाचन प्रणाली, संघीयता, प्रदेश तथा स्थानीय तहको अधिकार, स्वतन्त्र न्यायपालिका र संवैधानिक निकायको संरचनामा सुधारका विषयमा सुझाव दिनुभएको थियो। छलफलमा पूर्व प्रशासक एवं विज्ञहरू विमल कोइराला, उमेश मैनाली, टङ्कमणि शर्मा दङ्गाल, मधुरमण आचार्य, मान बहादुर विक, एम कुमारी खतिवडा, भानु आचार्य, सोमलाल सुवेदी, जयराज आचार्य, कृष्णहरि बास्कोटा, गणेश जोशी लगायतले आआफ्नो राय सुझाव प्रस्तुत गर्नुभएको थियो। सरकारले सहकारी संस्थामा बचत गरेर रकम फिर्ता नपाएका पीडितलाई आगामी जेठ 1 सातादेखि बचत फिर्ता दिन सुरु गर्ने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आवश्यक कार्यविधि तयार गरी कार्यान्वयनको चरणमा लैजाने तयारी पूरा गरेको जनाएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले आगामी जेठको 1 साताबाट बचत फिर्ता प्रक्रिया औपचारिक रूपमा सुरु गरिने जानकारी दिनुभयो। नेपाली काङ्ग्रेस संसद समन्वय बोर्डको बैठकले सुशासन र सेवा सुधारका लागि सरकारले चालेका कदमप्रति सकारात्मक रहने निर्णय गरेको छ। पार्टी सभापति गगन कुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालयमा हिजो बसेको संसद समन्वय बोर्डको बैठकले सुशासन र सेवा प्रवाह सुधारका लागि सरकारले गरेका निर्णयप्रति सकारात्मक रहने निर्णय गरेको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभएको छ। नेपाली काङ्ग्रेसको केन्द्रीय नीति

0: नियुक्त गर्नु सम्बन्धी विभिन्न एप तथा प्रणालीको प्रयोग गरेर बैंक तथा वित्तीय संस्थाको खातामा रहेको रकम चोरी भइरहेकाले सावधानी अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ। ब्युरोले एक सूचना मार्फत हिजो विभिन्न व्यक्तिको मोबाइलमा कनेक्ट आइपिएससँग मिल्दो जुल्दो नाम राखेर विभिन्न मोबाइल नम्बर तथा विभिन्न अलर्ट पठाउने गरेको पाइएको जनाएको छ। प्रयोगकर्तालाई फिसिङ लिङ्क पठाई व्यक्तिगत विवरण र बैंक खातामा अनधिकृत पहुँच पुर्याई ठूलो मात्रामा खाताको रकम चोरी गर्ने प्रवृत्ति बढ्दै गएको ब्युरोको भनाइरहेको छ। सरकारले सार्वजनिक सेवा प्रवाहलाई घर दैलोमै पुर्याउने उद्देश्यसहित सुरु गरेको सरकारी कुरियर सेवा 19 जिल्लाबाट सञ्चालनमा आएको छ। कार्यक्रम सुरु भएपछि हालसम्म 131 राहदानी सम्बन्धित जिल्लासम्म ढुवानी गरी 3131 राहदानी सम्बन्धित जिल्लासम्म ढुवानी गरिएको हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गिनीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलडम्बरू खोल्ने उद्देश्यले सञ्चालन गरिएको योजना स्वतन्त्रता योजना नामक सैन्य अभियान अस्थायी रूपमा स्थगित गरिएको बताउनु भएको छ। राष्ट्रपति ट्रम्पले इरानका प्रतिनिधिसँग पूर्ण र अन्तिम सहमतितर्फ उल्लेख्य प्रगति भएको भन्दै छोटो समयका लागि अभियान रोकिएको बताउनु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। इरानका राष्ट्रपति मसुद पेजेस्कियनले अमेरिका अधिकतम दबावको नीति अपनाउँदै एकतर्फी मागहरू स्वीकार गराउन खोजिरहेको आरोप पनि लगाउनु भएको छ। अब खेल समाचार। आइसिसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत हिजो भएको खेलमा नेपाल विजयी भएको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको सिरिजको अन्तिम खेलमा नेपालले ओमनलाई 81 पराजित गरेको हो। रेडियो नेपालबाट बिहान 11 समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: सुन्दै हुनुहुन्थ्यो बिहान 11 समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। दिउँसोको सेवामा नमस्कार अनि हार्दिक स्वागत छ। प्रविधि संयोजनमा लक्षण विष्ट, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, विमला राई अनि म विद्या चौधरी। अब यहाँहरूले सुन्नुहुनेछ आज दिउँसो 2:15 सम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही बेरमै यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम बदलिदो जीवनशैली 11:40 सुनाउनेछौँ केही लोकगीतहरू। मध्याह 12 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि कार्यक्रम म्युजिक एन्ड क्विज सुन्नुहुनेछ। दिउँसो 1 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:20 प्रस्तुत गर्नेछौँ कार्यक्रम सङ्गीत साधना, दिउँसो 2 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ जस अन्तर्गत रेडियो नेपालका 7 वटै प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार र 5:15 5:45 शैक्षिक कार्यक्रम विषयगत पाठको पुनः प्रसारण सुन्नुहुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम बदलिदो जीवनशैली।

नमस्कार, कार्यक्रम बदलिरो जीवन शैलीमा तपाईँलाई हार्दिक स्वागत छ। म खुमा ओली। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको उत्पादन कार्यक्रम बदलिदो जीवन शैली साताको हरेक बुधबार दिउँसो 11 बजेको समाचारपछि प्रसारण हुँदै आएको छ। यो कार्यक्रम रेडियो नेपालका मिडियम वेभ तथा एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा सुन्न सकिन्छ। साथै यो कार्यक्रम तपाईँ रेडियो नेपाल अनलाइन

0: कार्यक्रम रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। कार्यक्रम बदलिदो जीवनशैलीमा हामी तपाईँ हाम्रै दिन दैनिकी, हाम्रो खानपान, रहन सहन लगायतका विषयमा चर्चा गर्ने गर्छौँ। समयसँगै हाम्रो जीवनशैलीमा आएको परिवर्तनका बारेमा कुराकानी अनि छलफल गर्छौँ। यो सँगै हामी कार्यक्रममा सामाजिक, राजनीतिक र सांस्कृतिक लगायतका विषयमा पनि विचार विमर्श गर्दै आएका छौँ। कार्यक्रमको आजको अङ्कमा हामी बदलिँदै गएको हाम्रो दैनिक बानी र त्यसले स्वास्थ्यमा पारिरहेको प्रभावका विषयमा केन्द्रित रहनेछौँ। विशेष गरी त हाम्रो सुत्ने उठ्ने समय कसरी परिवर्तन हुँदै गएको छ, यसले शरीरको स्वाभाविक लयमा कस्तो असर पारिरहेको छ र दैनिक कार्यक्षमता तथा मानसिक अवस्थासँग यसको कस्तो सम्बन्ध छ भन्ने पक्षमा हामी चर्चा गर्नेछौँ। यो सँगै हामी कार्यक्रममा पछिल्लो समय देखिँदै आएको अबेरसम्म खाने बानीले पाचन प्रक्रियासँगै तौल र समग्र स्वास्थ्यमा पार्ने प्रभावका बारेमा पनि चर्चा गर्नेछौँ। समयसँगै हाम्रो जीवनशैलीमा ठूलो परिवर्तन आएको छ। पहिलेको जीवनशैली तुलनात्मक रूपमा सरल र प्राकृतिक लयमा आधारित थियो। मानिसहरू चाँडै सुत्ने, बिहान चाँडै उठ्ने, समयमै खाना खाने र शारीरिक रूपमा सक्रिय रहने गर्थे। दिनचर्या प्रकृतिसँग मिल्दोजुल्दो थियो, जसले शरीर र मनलाई सन्तुलित राख्न सहयोग पुर्याउँथ्यो। तर अहिलेको आधुनिक जीवनशैली भने बिल्कुल फरक दिशातर्फ गएको देखिन्छ। प्रविधिको बढ्दो प्रयोग, व्यस्तता, कामको दबाव र बदलिदो बानीका कारण मानिसहरू राति अबेरसम्म जागा बस्ने, बिहान ढिलो उठ्ने र अनियमित समयमा खाना खानेतर्फ बढी आकर्षित भइरहेका छन्। आजको व्यस्त र प्रविधि मैत्री जीवनशैली बीच हरेक व्यक्तिको दिनचर्या फरक फरक देखिन्छ। कसैले कामको चापको कारण, कसैले मोबाइल र सामाजिक सञ्जालको प्रयोगका कारण त कसैले बानीकै रूपमा राति अबेरसम्म जागा बस्ने गरेका छन्। यसले उनीहरूको सुत्ने उठ्ने समय मात्रै होइन, समग्र जीवनशैली नै परिवर्तन गरिरहेको छ। वास्तवमा आम नागरिकको दैनिक दिनचर्या कस्तो छ त? उनीहरू प्रायः कति बजे सुत्छन्, किन ढिलो सुत्ने बानी बस्दै गएको छ, यसका पछाडि कस्ता कस्ता कारणहरूले काम गरिरहेका छन्। कार्यक्रमको सुरुमा सुनौ आम नागरिकको दिनचर्या।
1: मेरो नाम समीक्षा केसी हो। मेरो सुत्ने ठ्याक्कै निश्चित समय छैन। कलेज हुँदा म छिटै सुत्छु, प्राय 11 बजेसम्म सुतिसक्छु। कलेज नभएको बेला भने म रातको 11:30 वा 11:45 बस्छु र बिहान 7 वा 7:30 उठ्छु। पछिल्लो वर्षहरूमा मेरो सुत्ने समय धेरै परिवर्तन भएको छैन। राति ढिलो सुत्नुको मुख्य कारण चाहिँ कहिलेकाहीँ पढाइ गर्नु र कहिलेकाहीँ सामाजिक सञ्जाल चलाउनु हो। बिहान उठ्दा भने कहिले फ्रेस महसुस हुन्छ त कहिले थकान महसुस हुन्छ। म प्राय रातिको खाना भने 8-9 बजेतिर खान्छु।
2: मेरो नाम देवराज बस्नेत। अब आजभोलि प्राय मेरो सुत्ने समय भनेको चाहिँ छिटोमा चाहिँ म 10:30-10 बजेतिर सुतिसकेका हुन्छु होइन, अनि ढिलोमा चाहिँ मेरो 11:30-11:30 बजिरहेको हुन्छ कि सुत्ने बेला। अनि म अब बिहान उठ्ने बेला चाहिँ म साँझ कति छिटो या कति ढिलो सुतेँ भन्ने कुराले पनि फरक पार्छ। अब म छिटै सुत्या छु भने त अलि म छिटै उठ्छु, अलि राति अलि बेरसम्म बसिरहेको छु भने चाहिँ म अलि बिहान चाहिँ ढिलै उठ्ने गर्छु प्राय। त्यही 6:30 हारिमा चाहिँ म उठ्ने गर्छु बिहान चाहिँ। मेरो यस्तो भइरहेछ अब अहिले चाहिँ अब अलिकति समय व्यस्त भएर पनि होला, अनि साँझको सुत्ने टाइम चाहिँ मेरो पहिलाको भन्दा अलिकति परिवर्तन चाहिँ भएको छ है। अब साँझ एकछिन ल हेरौँ न त मोबाइल भन्ने हुन्छ, अनि त्यो हेर्दा हेर्दा त्यो टाइम बितेको थाहा हुँदैन कि। अनि मुख्य कारण चाहिँ यो हो, मेरो अलिकति सुत्ने समय चाहिँ पहिलाको भन्दा परिवर्तन भएको कारण चाहिँ, पहिला अलिक ढिलो छिटो सुतिन्थ्यो, अब अहिले अलिक ढिलो सुत्छु। म सुत्नुको कारण चाहिँ के रहेछ भन्दाखेरि मैले त्यही मेरो मोबाइल चाहिँ अलिक बढी प्रयोग गर्ने भएको कारणले हो जस्तो लाग्छ होइन। अब यस्तो हुन्छ, रातभरि अलि ढिलो सुतिया छ, होइन मनमा अलिक स्ट्रेस बढी छ, तनाव धेरै ल्याइया छ भने चाहिँ बिहान जति धेरै मजाले सुतेर उठ्दा पनि अलिकति थकान महसुस हुने, के नपुगे जस्तो अलिकति आलस्य टाइपको हुन्छ होइन, अनि एकदमै मन पनि खुसी छ र आनन्दले सुतिया छ भने चाहिँ थोरै सुते पनि बिहान उठ्ने बेलामा चाहिँ त्यस्तो थकान महसुस हुँदैन, एकदम फ्रेस भए जस्तो लाग्छ होइन। मुख्यतः त्यो खुसी नै हो, अलिक स्ट्रेस भएन भने चाहिँ त्यो टाइमिङले केही फरक पर्दो रहेछ, जति समय सुते पनि अब स्ट्रेस छैन भने चाहिँ बिहान चाहिँ मजाको फ्रेस भइन्छ। अनि मेरो यो साँझ खाना खाने समय चाहिँ ठिकै, त्यति ढिला पनि खान्न मैले, त्यति छिटो पनि खान्न, 6-7 बजेको हारिहारीमा चाहिँ मैले खाना खाइसकेका हुन्छु, मेरो साँझको समय चाहिँ त्यही हो।
0: धेरैका लागि राति अबेरसम्म जागा बस्ने र बिहान ढिलो उठ्ने बानी सामान्य जस्तै भइसकेको छ, तर यस्ता बानीहरूले वास्तवमा हाम्रो शरीर र मनमा कस्ता समस्या निम्त्याउन सक्छन् भन्ने कुरा बुझ्न अत्यन्तै आवश्यक हुन्छ। यही विषयमा केन्द्रित रहेर हामीले डाक्टर अवशेष भण्डारीलाई राति ढिलो सुत्दा र बिहान ढिलो उठ्दा स्वास्थ्यमा के कस्ता समस्या देखिन्छन् भनेर सोधेका छौँ।
3: अहिलेको हाम्रो बदलिदो समय, बदलिदो जीवनचर्यासँगै हाम्रो एउटा बानी बेहोरामा के फरक आएको छ भन्दाखेरि, राति ढिलो सुत्ने, विशेषतः 11 बजेभन्दा पछि र बिहान एकदमै ढिलो उठ्ने, 7 बजेभन्दा पछि नै उठ्ने, अर्ली टु बेड अर्ली टु राइज हाम्रो एउटा उखान मात्रमा साबित भएको छ। बढ्दो व्यस्तताको कारणले गर्दाखेरि मान्छेको प्राय खानपिनै ढिलो हुन थालेको छ। यसले हाम्रो शरीरमा के कसरी असर पार्छ भन्दाखेरि, हाम्रो शरीरको एउटा हर्मोनल ब्यालेन्स होइन हुन्छ, जसले चाहिँ हामीलाई प्रत्यक्ष रूपमा फिजिकल शारीरिक र मानसिक रोगबाट ग्रसित बनाउँछ। हाम्रो सर्काडियन रिदम भन्छ, भनेको समय चक्र अनुसार हाम्रो शरीरको हर्मोनहरूको शरीरमा आफ्नो समय अनुसार निक्लिने गर्दछ। जब तपाईँको चाहिँ समय चक्र परिवर्तन हुन्छ, सर्काडियन रिदममा डिस्टर्बेन्सेस आउन सक्छ। यसले इमोसनल लायबिलिटी भनेको मानसिक तपाईँको एउटा चाहिँ मानसिक तनाव, स्ट्रेस, डिप्रेसनदेखि लिएर अब ग्यास्ट्रिकको पेट कलेजोको रोगमा गर्ने हो भने ग्यास्ट्राइटिस एकदमै कमन आइरहेको छ, विशेषतः युवा माझहरूमा यो एकदमै बढी देखिएको छ। एउटा अर्को कारण भनेको सुत्नु अगाडि धेरै मोबाइल र ल्यापटप पनि हो। दोस्रो, तपाईँको मोटोपनलाई यसले एकदमै बढाउँछ, किनभने तपाईँको पाचन प्रणालीलाई यसले कमजोर बनाउँछ, थोरै खाँदा पनि बढी शरीरमा लाग्ने समस्या जोखिम आउँछ, र यस विषयमा मैले धेरैचोटि भनिसकेको छु। मोटोपनले गर्दाखेरि ग्यास्ट्राइटिस, त्यसै गरी इरिटेबल बाउल सिन्ड्रम, त्यसै गरी कब्जियत, त्यसै गरी तपाईँको कलेजोमा बोसो जम्ने फ्याटी लिभर, यो समस्याहरू एकदमै बढेर आउँछ। त्यसै गरी हर्मोनल इम्ब्यालेन्स आइमी मान्छेहरूमादेखि लिएर केटा मान्छेहरूमा पनि समस्याहरू आउन सक्छ, महिनावारी गडबड पनि हुनसक्छ। त्यसै गरी सुगरको जोखिम, जब तपाईँ मोटोपन हुनुहुन्छ, जब तपाईँको हर्मोनल इम्ब्यालेन्स हुन्छ, तपाईँलाई सुगरको जोखिम, तपाईँलाई प्रेसरको जोखिम, तपाईँलाई मुटु रोगको जोखिम, तपाईँलाई पक्षघातको जोखिम एकदम बढेर आउँछ होइन। त्यो इन्सुलिन रेजिस्टेन्स, मोटोपनले गर्दा इन्सुलिन रेजिस्टेन्स एकदम बढ्छ। त्यसै कारणले गर्दाखेरि अहिले खानपिन जीवनशैलीको प्रमुख दुई कारणले गर्दाखेरि हाम्रो शरीरमा धेरै समस्याहरू आउने गर्दछ। त्यसै गरी मानसिक रूपमा तपाईँको मुड स्विङ्स, एकदम मेन्टल डिस्टर्बेन्सेसहरू हुनसक्छ, किनभने मेलाटोनिन जुन राति सेक्रेसन हुन्छ त्यसमा गडबड आउँछ। त्यसै गरी तपाईँ स्ट्रेसमा सदैव, जब तपाईँको शरीर बिहान ढिलो उठ्नुहुन्छ, फुर्तिलो हुँदैन, त्यसले स्ट्रेस शरीरमा स्ट्रेस सिर्जना गर्छ, र शरीरमा इन्फ्लामेसन, जब शरीरमा इन्फ्लामेसन हुन्छ रोगको भण्डार आउँछ, क्यान्सरसम्म पनि इन्फ्लामेसनले गर्न सक्छ। जब तपाईँ मोटोपन बढ्छ तपाईँको शरीरमा विभिन्न किसिमको क्यान्सरको जोखिम हुन्छ। त्यही कारणले भनिन्छ समयमा सुत्नु, समयमा उठ्नु, अर्ली टु बेड अर्ली टु राइज, मेक पिपल हेल्दी वेल्दी एन्ड वाइज, यो एउटा अङ्ग्रेजीको भनाइ साँच्चै नै सत्य साबित हुन्छ। हामी के गर्न, किन ढिलो गरिरहेको छौँ भन्दा, ढिलो खानपिन र एक त मोबाइल र ल्यापटप राति समयमा होइन, सकिन्छ 10 बजे तपाईँ सुत्नुहोस्, बिहान 6 बजे उठ्नुहोस्, यो एकदम उत्तम समय हो। योभन्दा कमसेकम 45 मिनट अगाडि मोबाइल नचलाउनुहोस्, बिहान उठ्ने बित्तिकै मोबाइल नचलाउनुहोस्, सामान्य जिउ तन्काउनुहोस्, यसले तपाईँहरूलाई नै एकदम राम्रो गर्छ।
0: तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम बदलिदो जीवनशैली सुन्दै हुनुहुन्छ। कार्यक्रमको साथमा छु म खुमा ओली। कार्यक्रममा हामी बदलिँदै गएको हाम्रो दैनिक बानी र त्यसले स्वास्थ्यमा पारिरहेको प्रभावका बारेमा चर्चा गरिरहेका छौँ। भर्खरै मात्र डाक्टर अवशेष भण्डारीसँगको कुराकानीबाट हाम्रो सुत्ने उठ्ने बानीले पनि स्वास्थ्यमा पार्ने प्रभावका बारेमा महत्वपूर्ण जानकारी पायौं। जीवनशैलीका यस्ता पक्षहरू एक आपसमा गहिरो रूपमा जोडिएका हुन्छन्, जहाँ निद्रासँगै हाम्रो खानपानले पनि उत्तिकै भूमिका खेलिरहेको हुन्छ। विशेष गरी त हामी के खान्छौँ, कति बेला खान्छौँ, अझ भनौँ हाम्रो खानपान कस्तो छ भन्ने कुराले हाम्रो मानसिक स्वास्थ्यसम्म प्रभाव पार्न सक्छ। त्यसैले अब हामी यसै विषयलाई अर्को महत्वपूर्ण पाटोसँग जोड्दै भोजन र मानसिक स्वास्थ्य बीचको सम्बन्धका बारेमा केन्द्रित हुनेछौँ। हाम्रो खानपान केवल शारीरिक स्वास्थ्यसँग मात्रै सीमित छ त कि यसले हाम्रो मानसिक अवस्थासँग पनि गहिरो सम्बन्ध राख्छ? यस विषयमा अझ स्पष्ट हुनका लागि अब हामी कार्यक्रममा सुन्नेछौँ जनस्वास्थ्य विज्ञ डाक्टर अरुणा उप्रेतीसँग गरिएको यो छोटो कुराकानी। उहाँलाई हामीले भोजन र मानसिक स्वास्थ्य बीच के कस्तो सम्बन्ध छ भनेर सोधेका छौँ।
4: कसरी हाम्रो भोजनले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ भन्ने बारेमा चाहिँ एकदमै कम छलफल हुन्छ। पहिला मैले हाम्रो भोजनले कसरी शारीरिक स्वास्थ्यमा प्रभाव पर्छ, हाम्रो मुटु कलेजो पेटमा कसरी प्रभाव पर्छ भन्ने बारेमा धेरै छलफल गरिसकेको छु। हाम्रो भोजनले कसरी हाम्रो मानसिक स्वास्थ्य सबल रहनमा र मानसिक समस्याहरू हुँदाखेरि पनि भोजनको प्रयोगले तिनीहरूलाई औषधि सँगसँगै राम्रो भोजनले स्वास्थ्यकर भोजनले कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बारेमा अहिले नयाँ नयाँ वैज्ञानिक अनुसन्धानहरू भइरहेका छन्। अहिले धेरै धेरै नयाँ नयाँ किसिमका जुन अध्ययनहरू अनुसन्धान भएका छन् र तिनीहरू म विदेशमा गएर तालिम लिँदाखेरि कसरी हाम्रो भोजनले हाम्रो शारीरिक स्वास्थ्य मात्र होइन मानसिक स्वास्थ्यमा पनि कसरी असर पर्छ भन्ने बारेमा जानकारी लिइसकेपछि यो बेलामा मैले के भन्न खोजिरहेको छु भने अहिले तपाईँ हामीहरू सबैजना विशेष गरी युवा पुस्ताहरू जेनजी पुस्ताहरू आफ्नो भविष्यलाई कसरी राम्रो पार्ने कसरी चाहिँ पढाइ लेखाइ गर्ने भनेर सबैजना चिन्तित छन् र युवा पुस्ताहरूले चाहिँ पैसा कसरी कमाउने भनेर सानै उमेरदेखि 15-20-25 वर्ष उमेरदेखि नै कसरी चाहिँ त्यो पैसालाई चाहिँ विभिन्न तरिकाले बढी पार्न सकिन्छ भन्नेमा छलफल गर्छन्। तर जेनजी पुस्ताले कसरी मानसिक स्वास्थ्य सक्षम गर्न सकिन्छ, कसरी हाम्रो भोजनले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ भन्ने बारेमा चाहिँ एकदमै कम छलफल हुन्छ। र जसरी आकाशगङ्गामा हजारौँ करोडौँ अरबौँ ताराहरू छन्, हाम्रो पेटमा पनि हजारौँ करोडौँ अरबौँ भाइरस ब्याक्टेरिया छन् र ती भाइरस ब्याक्टेरियाहरू यदि हाम्रो शरीरमा उनीहरू खुसी भयो भने अर्थात् त्यो ब्याक्टेरियाहरूलाई खुसी पार्ने हामीहरूले स्वास्थ्यकर खानेकुरा दियौँ भने तिनीहरूले हाम्रो मानसिक स्वास्थ्यमा पनि प्रभाव पर्छ। किन प्रभाव पर्छ भनेर भन्दाखेरि जुन हामीलाई खुसी दिने आनन्द दिने जुन तत्त्व हुन्छ, जुन रसायन हुन्छ, त्यो रसायन त्यो तत्त्व चाहिँ 90% पेटबाट निस्किन्छ। अर्थात् मस्तिष्कलाई आनन्द दिने तर पेटबाट निस्कने यो रसायनलाई पर्याप्त मात्रामा निस्कोस् भनेर हामीले पेट स्वास्थ्यकर खानेकुरा खानुपर्छ। र यो कुराहरू मैले मात्रै भनेको होइन, हाम्रा अक्सफोर्ड विश्वविद्यालयका डाक्टर उमा नायडु भन्ने एकजना मानसिक रोग विज्ञ छिन्, उनले आफ्ना धेरै बिरामीहरू हेरिसकेपछि के अनुभव गरिन् भने बिरामीहरूलाई औषधि मात्रै दिएर काम लाग्ने रहन्छ, उनीहरूको खानेकुरा कस्तो हुन्छ भन्ने कुरा पनि जानकारी लिनुपर्ने रहेछ र त्यही जानकारी लिनलाई र कस्तो किसिमको खानेकुरा दिने भनेर उनले चाहिँ उनीहरूलाई अलिकता परामर्श दिइसकेपछि त्यो बिरामीहरूको मानसिक समस्या भएका बिरामीहरूको र स्वास्थ्यकर खानेकुरा खाइसकेपछि र औषधि सँगसँगै स्वास्थ्यकर खानेकुरा खाइसकेपछि त्यो चाहिँ उनीहरूको रोगमा चाहिँ न्यूनीकरण हुनलाई चाहिँ धेरै मद्दत पुग्यो। र त्यही अर्थमा उनले चाहिँ एउटा किताब पनि लेखेकी छन्। यो किताबको नाम छ दिस इज योर ब्रेन अन फुड, अर्थात् तपाईँको मस्तिष्कमा कस्तो प्रकारको खानाले चाहिँ प्रभाव पर्छ भन्ने बारेमा यो किताब पिडिएफ फाइलमा पनि पाइन्छ, तपाईँहरूले पढ्न पनि सक्नुहुन्छ। र यो किताब पढिसकेपछि मलाई के अनुभव भयो भने अहिलेको युवा पुस्ताहरूले नाम कमाउन चाहन्छन्, दाम कमाउन चाहन्छन्, शारीरिक स्वास्थ्य पनि राम्रो पार्न चाहन्छन्, तर यसको साथसाथै मानसिक स्वास्थ्य राम्रो रहोस्, कुनै समस्या भइहाल्यो भने पनि त्यो समस्यालाई औषधिद्वारा परामर्शद्वारा कम गर्न सकियोस् भन्नको लागि खानेकुरामा पनि त्यत्तिकै ध्यान दिनुपर्ने जरुरत छ। यदि यस्तो गरिएन भने

0: के हुन्छ भने हामीहरू नाम कमाउला दाम कमाउला तर मानसिक रूपमा नै हामी अस्वस्थ भयौँ भने, अहिलेको जेनजी पुस्ता नै मानसिक रूपमा अस्वस्थ भयो भने, डिप्रेसन भयो भने, विभिन्न किसिमका अन्य मानसिक समस्याहरू भयो भने त उनीहरूले भविष्यमा यो देशलाई कसरी सम्हाल्लान् त? त्यसै कारणले गर्दाखेरि यस्तो किसिमको खानेकुराहरू खानुपर्छ जसले गर्दाखेरि मानसिक स्वास्थ्यमा सकारात्मक असर पर्छ। पोषण र मानसिक रोग भन्ने बारेमा एउटा किताब पनि लेखेको छ, त्यो किताब मानसिक रोग विज्ञहरूले लेखेको हुन् र यो किताबमा पनि कसरी मानसिक स्वास्थ्य समस्याहरूलाई, मानसिक रोग लागिसकेको मानिसहरूलाई चाहिँ विभिन्न पोषणको माध्यमबाट स्वास्थ्यकर खानेको कुरा उनीहरूको त्यो रोग न्यूनीकरण गर्न सकिन्छ भन्ने लेखेको छ। यसको अर्थ चाहिँ फेरि औषधि खानै नपर्ने होइन, औषधि त जरुरत छ नै, तर सँगसँगै स्वास्थ्यकर पोषणले, हाम्रो भान्सामा भएका स्वास्थ्यकर खानेकुराहरूले हाम्रो शारीरिक स्वास्थ्य सँगसँगै मानसिक स्वास्थ्यलाई पनि कसरी राम्रो पार्न सकिन्छ भन्ने बारेमा यस्ता किताबहरूले जानकारी दिन्छन्। यस कारणले गर्दाखेरि अहिलेको युवा पुस्तालाई म के भन्न चाहन्छु भने, तपाईँहरूले आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोस्, शारीरिक स्वास्थ्यमा पनि ध्यान दिनुहोस् र मानसिक स्वास्थ्यमा पनि ध्यान दिनको लागि स्वास्थ्यकर खानेकुराहरू खानुहोस्, पत्रु खानेकुराहरूबाट टाढै रहनुहोस्।
1: तपाईँ सुन्दै हुनुहुन्थ्यो जनस्वास्थ्य विज्ञ डाक्टर अरुणा उप्रेतीसँगको कुराकानी। उहाँसँगको कुराकानीबाट हामीले बुझ्यौँ कि हाम्रो दैनिक खानपान र बानीहरूले मानसिक स्वास्थ्यमा समेत कति गहिरो प्रभाव पार्दो रहेछ। बदलिदो जीवनशैलीका बीच साना साना व्यवहारहरू, सुत्ने समय, खाने समय र दिनचर्याको तालमेल, यिनैले हाम्रो स्वास्थ्यको आधार तय गरिरहेका हुन्छन्। यसै सन्दर्भमा आजको कार्यक्रममा हामीले बदलिदो जीवनशैलीका यी महत्त्वपूर्ण पक्षबारे विभिन्न कोणबाट चर्चा गर्ने प्रयास गर्यौँ। आशा छ यसले तपाईँलाई आफ्ना दैनिक बानीहरूबारे सोच्न र आवश्यक सुधारतर्फ साना कदम चाल्न प्रेरित गर्नेछ। अब भने आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। तपाईँलाई यो कार्यक्रम कस्तो लागिरहेको छ कृपया सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला। सुझावका लागि हाम्रो इमेल ठेगाना हो radionepalprogram@gmail.com। अर्को साता यही समयमा फरक सामग्रीका साथ फेरि भेट्ने नै छौँ। यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई हार्दिक धन्यवाद। प्राविधिक मित्रसँगै म कार्यक्रम प्रस्तोता खुमा ओली पनि बिदा हुन्छु। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: झन्डु आयुर्वेद
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
0: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01-4530-418
2: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
3: नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुरोध यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ अर्थतन्त्र मापनका लागि आर्थिक गणना नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालय
4: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ
5: नागरिक लगानी कोष
6: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ अबको करिब 12 बजेसम्म सुनाउँदैछौँ केही लोकगीतहरू सुनौ पहिला दिल बहादुरको स्वरमा रहेको यो लोकगीत सङ्कलन हो यादव प्रसादको

तपाईँले सुनायौँ ज्ञानु राणा र साथीहरूको स्वरमा रहेको यो अर्को लोकगीत सङ्कलन हो धर्मराज थापाको। अब सुनाउँदैछौँ इन्द्रनारायण र कमल श्रेष्ठको स्वरमा रहेको यो अर्को लोकगीत सङ्कलन हो लीला विक्रम शाहको।

बोलन ए सानो मारे सानो बैदारको छोरो लाग्यो अर्जी लेख्न तामा बाँसको लोर्के हाँगो खोल्ने लोरो टेक्न कर्मी कुट्छ फलामै त दर्जी लुगा।

कसको छोरा कसको नाति आयो मनमा पहिले, पूर्णिमाको उज्यालोमा बाचा हालो तिमीले, बाबु आमा सबै त्यागे तिम्रो निम्ति मैले, कमर कसा आफ्नो घर।

कोही खोज दसेडा त कोही खोज टालो, तिम्रो हाम्रो माया प्रीतिमा कुराको जालो, मौका नदिऊ अरूलाई फेरि हालु पालो, लाउनु प्रीति लाएपछि पर

अहिले सुनायौँ नवीन किशोर राईको स्वरमा रहेको लोकगीत। अब अर्को गीत राख्दैछौँ ज्ञानु राणा तारा थापाको स्वरमा रहेको यो लोकगीत।

अहिले सुनायौँ रामशरण नेपाली, सुभद्रा अधिकारीको स्वरमा रहेको लोकगीत। अब अर्को लोकगीत राख्दैछौँ यहाँहरू माझमा, राधा देवीको स्वरमा रहेको छ भने सकिला शिवाकोटीको सङ्कलन रहेको छ।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

विभिन्न कलाकारहरूको स्वरमा सजेका लोकगीतहरू सुनाउने क्रममा अब अन्तिम गीत राख्दैछौँ। गणेश रसिक हिरण्य भोजपुरीको स्वरमा रहेको यो लोकगीत राख्दैछौँ। लोकगीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। मध्याह बाह्र बजे सुन्नुहुनेछ समाचार, समाचारपछि कार्यक्रम म्युजिक एन्ड क्विज सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल

0: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यारघ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
1: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छ, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छ।
0: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ, जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
2: ल यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो, श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यारघ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
0: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
2: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
3: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक श्वास हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यारघ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र,

यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन यही वैशाख 28 गते सोमबार दिउँसो 2 बजेका लागि आह्वान गर्नुभएको छ। मन्त्री परिषदको सिफारिसमा राष्ट्रपति पौडेलले 28 गते दिउँसो 2 बजे संघीय संसद भवन सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यले जानकारी दिनुभयो। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले हिजो संवैधानिक निकायका पूर्व प्रमुख, पूर्व मुख्य सचिव, परराष्ट्रविद तथा पूर्व प्रशासकहरूसँग छलफल गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा करिब 3 घण्टा चलेको उक्त परामर्शमा शासकीय स्वरूपदेखि संघीय संरचना, निर्वाचन प्रणाली र संवैधानिक निकाय लगायतका विषयमा गहन बहस भएको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विद्युतीय कारोबार सम्बन्धी विभिन्न एप तथा प्रणालीको प्रयोग गरेर बैङ्क तथा वित्तीय संस्थाको खातामा रहेको रकम चोरी भइरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ। ब्युरोले एक सूचना मार्फत विभिन्न व्यक्तिको मोबाइलमा कनेक्ट आइपिएससँग मिल्दोजुल्दो नाम राखेर विभिन्न मोबाइल नम्बर तथा विभिन्न एलर्ट पठाउने गरेको पाइएको जनाएको छ। प्रयोगकर्तालाई फिसिङ लिङ्क पठाई व्यक्तिगत विवरण र बैङ्क खातामा अनधिकृत पहुँच पुर्याई ठूलो मात्रामा बैङ्क खाताको रकम चोरी गर्ने प्रवृत्ति बढ्दै गएको ब्युरोको भनाइ छ। वर्षाका कारण प्राय दैनिक राजमार्ग अवरुद्ध हुने भएपछि

नमस्कार, कार्यक्रम म्युजिक एन्ड क्विजको फर्खाइमा रहनुभएका सम्पूर्ण रेडियो प्रेमी मित्रहरूमा हामी कार्यक्रम म्युजिक एन्ड क्विजको तर्फबाट यहाँ सबैमा हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्दछौँ। प्राविधिक सहकर्मी लक्ष्मण विष्ट, सहकर्मी विद्या र म रमेशको तर्फबाट हजुर प्रत्येक बुधबार 12 बजेको समाचारपछि करिब 1 बजेसम्म कार्यक्रम म्युजिक एन्ड क्विज आउने गर्छ र आज पनि कार्यक्रम म्युजिक एन्ड क्विज सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट लिएर उपस्थित भइसकेका छौँ। हाम्रा एफएम ब्यान्डहरू 98.103 MHz पनि सुनिरहनु भएको छ। यसका साथै रेडियो नेपालका 7 वटै प्रादेशिक प्रसारण केन्द्रहरूबाट पनि सुनिरहनु भएको छ। साथसाथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम म्युजिक एन्ड क्विजमा हामी एउटा सामान्य ज्ञान सम्बन्धी प्रश्न सोध्ने गर्छौँ भने अर्को हामी गीतको अंश सुनाउँछौँ र तपाईँले गायक वा गायिकाको नाम भन्नुपर्ने हुन्छ। दुईवटै प्रश्नको सही उत्तर दिने मित्रलाई हामीसँग 6 वटा गीतहरू रहेका हुन्छन् र ती गीतहरूमध्ये एउटा गीत रोजाइमा राख्न दिन्छौँ र साथसाथै उहाँलाई सन्देश राख्ने समय पनि दिन्छौँ। आज कार्यक्रम म्युजिक एन्ड क्विजमा रहेका गीती झलकहरू यस प्रकार छन्।

हजुर, कार्यक्रम म्युजिक एन्ड क्विजमा रहेका गीत झलकहरू थिए राज सिग्देल र बबिना भट्टराईको स्वर, त्यसै गरी निता थापा मगर र सागर आलेको स्वर, अर्को गीत रहेको थियो लक्ष्य विश्व र मेलिना राईको स्वर, त्यसै गरी ईश्वर नेपाली र अमृता नेपालीको स्वर, अर्को नेहर बुढाथुकी र मेलिना राईको स्वर, अन्तमा रहेको थियो रेखा जोस

र सुनिल नेपालीको स्वर. यी गीतहरू रोजाइमा राख्न सक्नुहुन्छ. एउटा सामान्य ज्ञान सम्बन्धीको प्रश्नको सही उत्तर र अर्को हामी गीतको अंश सुनाउँछौँ. तपाईँले गायक वा गायिकाको नाम भन्नुपर्ने हुन्छ. कार्यक्रम म्युजिक एन्ड क्विजका लागि हाम्रो स्टुडियोका टेलिफोन लाइनहरू खुल्ला रहेका छन्, 0142711721 र 42711736. कार्यक्रम म्युजिक एन्ड क्विजको शुभारम्भ गर्दैछौँ. खड्क गर्बुजा भीमा कुमारी दुरा र मिना गर्बुजाको स्वर, खड्क गर्बुजाको सङ्कलन हो.

0: हजुर, कार्यक्रम म्युजिक एन्ड क्विजको सुरुवात गरिसक्यो गीतबाट खड्ग गर्बुजा। बिमा कुमारी दुरा मिना गर्बुजाको स्वरमा रहेको थियो भने सङ्कलन रहेको थियो खड्ग गर्बुजा। यहाँहरू कार्यक्रम म्युजिक एन्ड क्विज सुन्दै हुनुहुन्छ रेडियो नेपालका साठी प्रादेशिक प्रसारण केन्द्रहरूबाट, त्यसै गरी एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.1 MHz अनलाइनमा रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत यतिखेर हामीलाई संसारको जुनसुकै कुनामा बसेर सुन्दै हुनुहुन्छ भने आज पनि हामी सदा झैँ यो बुधबारको बसाइमा तीनजना उपस्थित भइसकेका छौँ। प्रविधि संयोजनमा हुनुहुन्छ लक्ष्मण विष्ट
1: अनि म रमेश
0: अनि म विद्या। कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो, नमस्कार।
2: हजुर नमस्कार, गुड आफ्टरनुन।
0: नमस्कार, सेवा कहाँबाट को बोल्दै हुनुहुन्छ? एसबीजी के छ नि हाल खबर?
2: एकदम ठिक ठाक छ, पानी पर्यो अगाडि चाहिँ निकै मजाले अहिले रोकिरहेको छ।
0: अहिले चाहिँ रोकिरहेको छ, हाम्रो यहाँ चाहिँ बिहान पानी परेको थियो है रमेश सर।
1: जे होस्, यसपालि वैशाखमा पनि गर्मीको महसुस भएको छैन है एसबीजी?
2: छैन छैन, एकदम आज रेडियो पनि बजेको छैन यता चाहिँ हाम्रो।
1: हो र,
0: के गेस गरेर फोन गर्नु भएको?
2: हजुर हजुर,
0: बर्बादै भएछ त,
1: बत्ती गएछ या केही समस्या होला, सम्बन्धित निकायले सुनिसक्नु भयो होला र चाँडै सुन्न पाउनुहुन्छ होला पनि एसबीजी।
2: हुन्छ
1: हुन्छ, अब प्रश्नतिर लागौँ।
0: प्रश्न एकदमै सजिलो छ एसबीजी, अन्तर्राष्ट्रिय श्रमिक दिवस कहिले मनाइन्छ? बुझ्नुभयो प्रश्न? चारवटा सदा चाहिँ हामीसँग अप्सन रहेका छन्। अप्सन एमा रहेको छ मे 1 तारिक, अप्सन बीमा रहेको छ जुन 1 तारिक, अप्सन सीमा रहेको छ जुलाई 1 तारिक, वा अप्सन डीमा रहेको छ अगस्त 1 तारिक।
2: मे 1 तारिक
1: एकदमै सही हो, मे 1 तारिक अन्तर्राष्ट्रिय श्रमिक दिवस। एसपीजी, अब तपाईँलाई एउटा गीत सुनाउँछु। आज तपाईँ गीत पनि म पक्कै थाहा पाउनुहुन्छ कि जस्तो लागिरहेको छ कि मलाई। निकै निकै चर्चामा रहेको गीत हो यो, गीत सुनाउँछु है।
2: हुन्छ।

0: यसपछि
1: हजुर सुन्नु चाहिँ सुनेको गीत हो यो, खै म चाहिँ गेस्ट गर्न सकिनँ हजुर।
0: हो र, नेपाली चलचित्रको गीत हो यो, जारी नेपाली चलचित्रको। हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। यसपरि आइआउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा इलाम माइचोकबाट। फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ।
2: हेलो,
3: हेलो हजुर, नमस्कार।
2: नमस्कार, नमस्कार सटिकजी।
3: हजुर,
2: के छ नि खबर? कता, किर्तिपुर कि गुल्मी?
3: किर्तिपुर।
2: किर्तिपुरमा कहिले फर्किनु भयो गुल्मीदेखि? आजै बिहान फर्किनु भएको? अनि कस्तो भयो त यात्रा?
3: राम्रो भयो।
2: राम्रो भयो भने जस्तै दुःख त पाइएन? पाइएन है। अरू सन्चै हुनुहुन्छ? अनि स्कुल कहिलेदेखि हो नि? सात कक्षामा है अहिले त। राम्रोसँग पढ्नु होला।
0: अनि बाटोमा कतिको जाम पर्यो, के अरे बाटोमा कतिको कुर्नु पर्यो सटिकजी आउँदाखेरि? कुर्नु परेन, सरासर आइयो। हुन्छ, अब एउटा प्रश्न राख्छौँ है
2: सटिकजी, एकदमै सजिलो प्रश्न छ है त। अहिले गर्मी पनि छ, गर्मी त छ तर पानी परेको हुनाले शीतल छ, गर्मी सम्बन्धी नै प्रश्न रहेको छ है त।

0: नेपालको सबैभन्दा बढी गर्मी हुने ठाउँ कुन हो? बुझ्नुभयो प्रश्न? चारवटा अप्सन रहेका छन् सदा चाहिँ हामीसँग। अप्सन एमा रहेको छ विराटनगर, अप्सन बीमा रहेको छ नेपालगञ्ज, अप्सन सीमा रहेको छ बुटोल, वा अप्सन डीमा रहेको छ वीरगञ्ज।
1: एकदमै सही उत्तर हो नेपालगञ्जको गर्मी भनेर, एकदमै प्रख्यात पनि छ, निकै गर्मी पनि हुन्छ है सठिकजी। त्यो नेपालगञ्जको गर्मी जे होस् महसुस पनि गरिरहेको छ धेरै पटक। अब एउटा गीत सुनाउँछु सठिकजीलाई, तपाईँले त्यो गीतमा गायकको नाम भन्नुपर्ने हुन्छ है, उहाँले आफै लेख

0: सटीजीले यो गीत सुन्नु भएको थियो कि नै?
1: यो गीत त अब सुनेकै हो भने चाहिँ अब
0: यो नेपाली चलचित्र जारीको गीत हो, उहाँले आफै लेख्नु भएको हो यो गीत चाहिँ। गायक र रचनाकार एकै व्यक्ति हुन्।
1: मिलेन,
0: हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। सटिकजी आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा किर्तिपुर काठमाडौँबाट। फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ।
2: हेलो
3: हेलो विद्या म्याम, रमेश सर, सबैजनालाई दर्शन नमस्ते।
0: नमस्कार, नमस्कार।
3: म नरेन्द्र हिमाल स्याङ्जाबाट।
0: हाम्रो
3: विद्या म्याम त आज आउन्न भन्नुभएको थियो हिजो,
0: हो र?
2: बिहिबार र शुक्रबार चाहिँ नआउने म विदा।
3: हिजो मैले सोधेको थिएँ नि तपाईँलाई,
2: बिहिबार भनेको थियो,
3: हो र?
2: हजुर,
0: बिर्सिनु भयो क्या हो?
3: ए ल त,
0: अनि के छ, स्याङ्जातिर पानी परिरहेछ, बादल छ, घाम लागिरहेछ, कस्तो छ?
3: हजुर, पानी पर्ला जस्तो गरिरहेछ, अलि हल्का पानी परे पोखर।
0: हजुर, के छ खेतबारी?
3: अहिले पनि मौसम चिसो चिसो छ,
0: खेतबारी हरियो छ।
3: हजुर, अब अहिले वैशाखभरि पनि गर्मी भएको छैन, यही नै छ खुसी कुरो।
0: खेतबारी हरियो छ कि कस्तो छ अहिले?
3: हरियो छ, हरियो।
0: मकै?
3: मकै छ।
0: हुन्छ, अब प्रश्नतिर लागौँ।
2: प्रश्न यस प्रकार रहेको छ, मध्य मर्स्याङ्दी जलविद्युत आयोजना कुन राष्ट्रको सहयोगमा निर्माण भएको हो? बुझ्नुभयो प्रश्न? चारवटा अप्सन रहेका छन्, अप्सन एमा भारत, अप्सन बीमा जर्मनी, अप्सन सीमा फ्रान्स, वा अप्सन डीमा जापान।
3: जर्मनी
0: पक्कै हो? नरेन्द्रजी, सामान्य ज्ञान सम्बन्धी राम्रो छ जे होस् तपाईँको।
3: हजुर हजुर, खासै थाहा त थिएन, यसो अनुमान लगाइहाले।
0: कहिले काहीँ अनुमान पनि मिल्दो रहेछ,
3: अप्सनमा त मिल्छ।
0: मध्य मर्स्याङ्दी जलविद्युत आयोजना चाहिँ
3: जानेन भने मिल्दैन तपाईँको।
0: हजुर,
3: तपाईँले चारवटा अप्सन दिनुभयो नि।
0: हजुर,
3: सब उस्तै उस्तै छ भने अलिक गाह्रो पर्छ क्या।
0: एकदमै हुन्छ, अब गीततिर लागौँ।
3: गीत पनि सुनेको छु मैले, बजाउनु त पर्दैन है, तर मिल्छ कि मिल्दैन त्यो बरु कन्फ्युज छु है। अब नाम भन्छु म,
0: हजुर,
3: कालीप्रसाद शिवपति।
0: नरेन्द्रजी, अब छुट्टिनु पर्ने भयो,
3: कालीप्रसाद होइन,
0: अब तपाईँ सुन्दै गर्नु होला थोरै। हुन्छ हुन्छ, रेडियो सुन्दै गर्नु होला, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छु र छुट्टिन्छु। नरेन्द्र रिमाल आउनु भएको थियो स्याङ्जाबाट, उहाँ सामान्य ज्ञान सम्बन्धीको प्रायः सही उत्तर दिइराख्नुहुन्छ नियमित
2: कार्यक्रममा
0: थियो, तर फेरि सुन्नु होला, सही नाम थोरै फरक परेको छ है नरेन्द्रजी। अब कुनै मित्र आइसक्नुभयो।
2: हेलो हेलो
4: हेलो,
2: नमस्कार हजुर।
4: दिदी नमस्कार।
2: नमस्कार
4: नमस्कार दिदी।
2: नमस्कार दादा पनि हुनुहुन्छ
0: हजुर? कहाँबाट को बोल्दै हुनुहुन्छ
4: हजुर? दाइ
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: म सुर्खेतदेखि
0: दाइ। अरे दिलजी, मजा आबा कहाँ हुन्?
4: मजा आबा दाजु, यार
2: कहाँ हेरा गिल रहो
4: हजुर?
2: कहाँ हेरा गिल रहो?
4: म हेरा हेरे हेरेर नि दिदी, अब म काम र त्यो अलिअलि दिन दिन नभएको र
0: अपने दिदी त खोजत रहे काम, दिलबहादुर नै आई नै कहाँ कि नै हुँ
2: हेरा कि नै कैलालिक लक्ष्मी फी हेरा कि नै
0: यतिखेर दिलबहादुर चौधरी हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा सुर्खेतबाट। उहाँ धेरै दिनपछि कुराकानी भयो भनेर हामीले कुराकानी गऱ्यौँ। अनि अरू के छ सुर्खेततिरको खबर सुनाउनुहोस्
4: दाजु। यहाँ त अलिक मन्द मन्द घाम लागल भा, छिटेर करला दिन दिन
0: दिन जे होस् गर्मीमा होइन नै लागल होना,
4: गर्मी अलिक झार्निक हो, पानी परत दिन आसे काल से टक्किए पानी परल र ओखरा अलिक छिटेर करला।
2: तब त असोक पालीमा धान लगाइना त सुरु हलहाल हो जाएका हुना
4: त
0: गर्मी खैना मन लागि त कहाँ नेपालगञ्ज जैन आउजे बर्दिया कैलाली कञ्चनपुर उपत्यका हो न
4: स्वर्गै आमा त
0: ठिक बाली। प्रश्न त
2: प्रश्नतर्फ लाग है त दिलबहादुरजी, खुदी झरना कुन जिल्लामा रहेको छ? बुझ्नुभयो प्रश्न?
4: के झरना भन्नु दिदी?
2: खुदी झरना कुन जिल्लामा रहेको छ?
4: खुदी?
2: हजुर हजुर,
0: यी चामलकै खुदी नै हो जे फेन
2: अब चारवटा आसन रहेका छन् है हामीसँग, दैलेख जिल्ला, कास्की जिल्ला, डोटी जिल्ला वा रामेछाप।
4: डोटी जिल्ला
0: नै मिलल हुन्छ मिलेन। खुदी झरना कुन जिल्लामा रहेको छ भनेर हामीले प्रश्न राखेका थियौँ, दैलेख, कास्की, डोटी, रामेछाप मध्ये उहाँले डोटी भन्नुभएको थियो, तर मिलेन, यी तीन मध्ये बाँकी मध्ये एउटा चाहिँ हो। अब एकजना मित्रसँग हामी कुराकानी गर्नेछौँ, त्यसपछि एउटा गीत सुनाउनेछौँ, र कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ।
2: हेलो,
5: नमस्ते, राजु काभ्रा विराटनगरबाट।
0: राजुजी आरामै हुनुहुन्छ?
5: आरामै छु हजुर।
0: जी होस्, बेला बेला कुराकानी हुन्छ।
5: हजुर,
0: के छ गर्मी कतिको छ विराटनगर?
5: पानी परेको छ बिहान, अहिले गाह्रो छ हल्का, के छ मौसम? ठिकै छ।
0: जी होस्, यसपालि त्यति धेरै गर्मी चाहिँ भएको छैन है? व्यापार व्यवसाय कस्तो चलिरहेको छ तपाईँको? अब प्रश्न सुन्नुभयो कि?
5: म पहिला गीतको उत्तर दिन्छु ल।
0: हजुर,
5: गीतको उत्तरमा भन्न चाहे बाबुल गिरी।
0: मिलेन, अब त्यसो भए पनि छुट्टी पनि हालौँ अब। हुन्छ, तपाईँले एउटा अप्सनमा जानुभयो, त्यो अप्सनको सही आएन, टेलिफोन गर्नुभयो, त्यसका लागि धन्यवाद दिन्छौँ, र एकैछिन यहाँको मनोरञ्जन गराइरहेका छौँ। एउटा गीत सुनाएर, त्यो गीत तिन नम्बरको रहेछ, लक्ष्य विश्व र मिलिना राईको स्वर रहेको छ, सुनिल नेपालीको रचना हो, रञ्जित सुनारको सङ्गीत रहेको छ, तपाईँ पनि सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: हजुर, अहिले सुनायौँ यहाँलाई लक्ष्य विश्व मेलिना राईको स्वरमा रहेको गीत भने सुनिल नेपालीको शब्दमा रहेको थियो, रञ्जित सुनारको सङ्कलन रहेको थियो। यहाँहरू कार्यक्रम म्युजिक एन्डकै सुन्दै हुनुहुन्छ भने हामी तिनजना छौँ। प्रविधि संयोजनमा हुनुहुन्छ लक्ष्मण विष्ट,
1: अनि म रमेश,
0: अनि म विद्या, यहाँहरू माझमा छौँ। 0142117211736 लाइन पनि खुला गरिसकेका छौँ। भर्खरै मात्र रेडियो सुन्दै हुनुहुन्छ भने रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रहरूबाट यति बेला हामीलाई सुन्दै हुनुहुन्छ भने, त्यसै गरी एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.1 MHz अनलाइनमा रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत यतिखेर हामीलाई संसारको जुनसुकै कुनामा बसेर कार्यक्रम म्युजिक एन्ड क्विज सुन्दै हुनुहुन्छ। कोही श्रोता आइसक्नु भएको छ।
1: हेलो,
2: हेलो,
1: हजुर नमस्कार।
2: नमस्कार,
1: कहाँबाट बोल्दै हुनुहुन्छ?
2: म भक्तपुर
1: प्रकाश तिवारी। के छ, नजिक नजिकै हुनुहुन्छ भक्तपुरतिर, के गर्दै हुनुहुन्छ?
2: म परिस्थितिमा संलग्न थिएँ, अहिले रिटायर भएको 1 वर्ष भयो।
1: ए, अहिले रिटायर लाइफ घरमै समय दिइराख्नु भएको छ?
2: हजुर हजुर।
1: अनि सुनाउनुहोस् के गर्नुहुन्छ दिनभरि?
2: यसो साथीहरूसँग गफ गर्ने, यताउति, यसो कहिले पोखरा कहिले काठमाडौँ। म पोखरा नै मेरो घर हो, होइन?
1: हजुर,
2: त्यहाँ पनि एउटा घर सानो घर
1: घुमिराख्नु भएको छ।

0: हजुर यो गीत सुन्नु भएको थियो? हजुर गायकको नाम
1: कालीप्रसाद
0: बास्कोटा, सही हो, यो नेपाली चलचित्र जारीको गीत हो। अब हामीसँग पाँचवटा गीतहरू आएका छन्, कुन गीत रोजाइमा राख्नुहुन्छ? मेलिना राई र नेहर बुढा थोकीको रहेको छ, हुन्छ सम्झिन सक्नुहुन्छ? हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ। हिमप्रसाद तिवारी आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा भक्तपुरबाट। उहाँले सामान्य ज्ञान सम्बन्धीको प्रश्नको पनि सही र गीतको पनि मिलाउनु भएको थियो। रोजाइमा राख्नु भएको छ मेलिना राई र नेहर बुढाथोकीको स्वर, नेहर बुढाथोकीको रचना र सङ्गीत रहेको छ। तपाईँ पनि सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: हजुर, भर्खरै यहाँहरूको मनोरञ्जन गरायौँ मेलिना राई र नेहर बुढा थुकीको स्वर, नेहर बुढा थुकीको रचना र सङ्गीत रहेको थियो। हामी कार्यक्रम म्युजिक एन्ड क्विजमा छौँ र हामीलाई रेडियो नेपालका सातवटै प्रादेशिक प्रसारण केन्द्रहरूबाट पनि सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.3 MHz पनि सुनिरहनु भएको छ, साथसाथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। अझै सामान्य ज्ञान सम्बन्धी प्रश्नहरू छन्, केही गीतका अंशहरू पनि रहेका छन् र दुईवटा टेलिफोन लाइनहरू खुल्ला रहेका छन्। सुना 42111 र 42111736 यतिखेर कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ।
1: हेलो,
2: नमस्ते
1: हजुर, कहाँ बाटोको बोल्दै हुनुहुन्छ?
2: म सुरज पन्त, बौद्ध काठमाडौँबाट।
1: सुरज जी,
2: हजुर,
1: के छ नि खबर?
2: सब ठिक छ, हजुरको के छ?
0: हामी एकदमै सन्चै छौँ। सुरज जी नजिकै हुनुहुन्छ, सधैँ प्राय जसो कुराकानी भइरहेको छ है?
1: भेट भने कहिले हुँदैन,
0: एक दिन घुम्न आउनुहोस् है सुरजी। अब प्रश्नतिर लागौँ।
2: हुन्छ,
1: छिता पोखरी कुन जिल्लामा रहेको छ? छिता पोखरी कुन जिल्लामा रहेको छ? बुझ्नुभयो प्रश्न? चारवटा अप्सन रहेका छन्, इलाम, खोटाङ, उदयपुर वा तेह्रथुम।
2: खोटाङ।
0: एकदमै सही उत्तर हो, सीता पोखरी खोटाङ जिल्लामा रहेको छ। सुरजी, अब म गीत सुनाउँछु, आज निकै चलेका गीतहरू रहेका छन्, आशा गरौँ नाम भन्नुहुन्छ होला।

सुरजी, तिमीसँग हिँड्दा हिँड्दै कतै कतै हिँड्नु गर्ने गर्नु भएको छ कि नै? हुन्छ, तपाईँले गायक वा गायिकाको एकजनाको नाम भन्दा नि हुन्छ। हो र, म थोरै सुनाउँछु है, यसरी समय धेरै लाग्छ है सुरजी।

0: पुग्यो सुरजी? हजुर भन्नुहोस् नाम के भन्नुभयो? आभास श्रेष्ठ? आकाश श्रेष्ठ मिलेन. हुन्छ हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ. सुरज पन्त आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा बौद्धबाट. उहाँले सामान्य ज्ञान सम्बन्धीको प्रश्नको सही उत्तर दिनुभएको थियो तर गीतको मिलाउन सक्नु भएन. फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ.
1: हेलो, नमस्कार. हजुर
0: हजुर.
1: हेलो
2: हेलो,
1: नमस्कार.
2: नमस्कार.
1: कहाँबाट को बोल्दै हुनुहुन्छ? रामप्रसाद लिम्बु
0: धरानबाट. अनि रामप्रसाद जी आरामै हुनुहुन्छ? धेरै पछि कुराकानी भयो. के छ, आरामै हुनुहुन्छ? खाना खाइसक्नुभयो? कतिको गर्मी छ, के छ आजभोलि? पानी परिरहेछ त्यसो भए बेला बेला. हुन्छ, एउटा प्रश्न राख्छौँ है.
1: प्रश्न यस प्रकार रहेको छ, जगदीशपुर ताल कुन जिल्लामा रहेको छ? बुझ्नुभयो? चारवटा अप्सन रहेको छ, कास्की, सोलुखुम्बु, कपिल वस्तु वा बझाङ.
0: एकदमै सही उत्तर हो, कपिल वस्तु हो यसको सही उत्तर. अनि अब एउटा गीत सुनाउँछु, तपाईँले गायक वा गायिकाको नाम भन्नुपर्ने हुन्छ है.

0: राम प्रसादजी
1: हजुर,
0: गायक वा गायिकाको एकजनाको नाम भन्दा नि हुन्छ? प्रविशा अधिकारी भन्नुभयो। कता कता अलिअलि मिल्छ तर सही चाहिँ होइन। हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। रामप्रसाद लिम्बू आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा धरानबाट। अब एकजना मित्रसँग हामी कुराकानी गर्नेछौँ आज कार्यक्रम म्युजिक एन्ड क्विजका अन्तिम सहभागी मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ।
2: हेलो,
0: हजुर, कार्यक्रम म्युजिक एन्ड क्विजमा हुनुहुन्छ। कार्यक्रम म्युजिक एन्ड क्विजमा दुईवटा टेलिफोन लाइनहरू खुल्ला रहेका छन्, 0142 11 7 21 र 42 11 7 36। कुनै मित्र आइसक्नुभयो?
2: हेलो
3: हेलो,
2: शिवार हजुर नमस्कार, कहाँ बाटोको बोल्दै हुनुहुन्छ?
3: म पाँच थरदेखि अमन लिम्बू है त।
2: पाँच थरदेखि
3: अमन लिम्बू।
2: अमनजी के छ नि पाँच थरतिरको हालखबर? अनि
3: ठिकै छ।
0: पाँच थर कुन ठाउँबाट अमनजी?
3: पाँच तरको याङरकदेखि।
0: फिदिमबाट कति टाढा हो?
3: धेरै टाढा पर्छ भनौँ न।
0: कति घन्टा जति लाग्छ तपाईँको घर पुग्न?
3: 4-5 घन्टा लाग्छ भनौँ न।
0: 4-5 घन्टा?
3: हजुर।
0: कसो चिसो भएको?
3: चिसो एकदमै छ भनौँ न।
0: के छ, पानी परिरहेछ कि कस्तो छ अहिले?
3: पानी त धेरै नै परिरहेछ भनौँ न।
0: अमनजी पहिलोपटक हो मसँग कुराकानी भएको?
3: हजुर, एकदमै
0: एकदमै खुसी लाग्यो। अनि के गर्नुहुन्छ, पेसाले केमा आबद्ध?
3: त्यसै घरेसी कामहरू भनौँ न, खासै केही गरिँदैन।
0: घरको के लाउने छ आजभोलि? बारीहरू के लगाइराख्नु भएको छ?
3: त्यही हो, आलु गोड्नेहरू त्यस्तै रे।
0: आलु गोड्ने बेला भएको होला कि अहिले के छ?
3: त्यस्तै हो।
0: हुन्छ, एउटा सामान्य ज्ञान सम्बन्धी प्रश्न राख्छौँ।
3: हुन्छ, म खुसी गर्छु नि।
2: हजुर, प्रश्न यस प्रकार रहेको छ, नेपालेश्वर भनेर कसलाई चिनिन्छ? बुझ्नुभयो प्रश्न? नेपालेश्वर भनेर कसलाई चिनिन्छ? अप्सनहरू चारवटा रहेका छन्, श्रीनिवास मल्ल, एक्स मल्ल, पदम शमशेर र देव शमशेर।
3: पदम शमशेर भन्नु
0: मिलेन, यसको सही उत्तर हो एक्स मल्ल।
2: नेपालेश्वर भनेर एक्स मल्ललाई चिनिन्छ।
0: आजलाई कार्यक्रमको निर्धारित समय पनि सकिने लाग्यो। हुन्छ अमनजी, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। अन्तमा रेखा जोशी र सुनिल नेपालीको स्वर, डिबी खड्का, भीम थापा र निर्मला कार्कीको रचना रहेको छ, कडक नेपालीको सङ्गीत हो। यही गीत यहाँका माझमा छोड्दै आजलाई कार्यक्रम म्युजिक एन्ड क्विजबाट प्राविधिक मित्र लक्ष्मण विष्ट अनि म रमेश
2: अनि म विद्या
0: छुट्टिन्छौँ। 1 बजे यहाँले सुन्नुहुनेछ समाचार, त्यसपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:20 संगीत साधना कार्यक्रम सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्कार।

0: सडक सीमाभित्र कुनै पनि निर्माण कार्य गर्दा अनिवार्य रूपमा सडक विभागको पूर्व स्वीकृति लिऊ, अन्यथा एक वर्ष कैद वा 5,000 रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
4: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
3: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
5: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यार घ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
7: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छ, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छ।
6: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ। जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
8: ल, यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो। श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यार घ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
6: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
8: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
9: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक श्वास हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यार घ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र,

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। राज्य कोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकारले सक्रियता देखाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पूर्व विशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण आज उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ। प्रधानमन्त्री कार्यालयद्वारा गरिएको पछिल्लो अध्ययनले केही पूर्व विशिष्ट पदाधिकारीहरूले कानूनले तोकेको भन्दा बढी सवारी साधन प्रयोग गरेको वा फरक फरक निकायबाट दोहोरो सुविधा लिइरहेको तथ्य फेला परेपछि हिजो गृहसँग स्पष्ट विवरण माग गरिएको हो। यस कदमबारे जानकारी दिँदै प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले राज्य कोषको दुरुपयोग रोक्न र सुशासन कायम गर्न सरकारले कडाईका साथ विवरण माग गरेको बताउनुभयो। उहाँका अनुसार कानूनले तोके भन्दा बाहिर गएर लिएका सुविधाको पहिचान गरी प्रणालीलाई पारदर्शी बनाउनु यो निर्देशनको मुख्य उद्देश्य हो। विगत लामो समयदेखि पूर्व विशिष्टहरूले मापदण्ड विपरीत सरकारी स्रोत साधनको प्रयोग गरिरहेको भन्दै आलोचना भइरहेका बेला सरकारले यो सक्रियता देखाएको हो। गृह मन्त्रालयबाट प्राप्त हुने विवरणको आधारमा मापदण्ड भन्दा बढी सुविधा लिनेहरूको सवारी साधन फिर्ता गर्ने र प्रक्रियालाई थप व्यवस्थित बनाइने सरकारको तयारी छ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्व महान्यायाधिवक्ताहरूसँग छलफल गर्दैछ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पूर्व महान्यायाधिवक्ताहरूसँग संविधान संशोधनका विषयमा आज दिउँसो 3 बजे उक्त परामर्श गर्न लागिएको हो। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले छलफलका क्रममा सहभागीबाट संविधान संशोधनका विषयमा आवश्यक सुझाव संकलन गरिने जानकारी दिनुभयो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विद्युतीय कारोबार सम्बन्धी विभिन्न एप तथा प्रणालीको प्रयोग गरेर ब्याङ्क तथा वित्तीय संस्थाको खातामा रहेको रकम चोरी भइरहेकाले सावधानी अप्नाउन आग्रह गरेको छ। ब्युरोले एक सूचना मार्फत विभिन्न व्यक्तिको मोबाइलमा कनेक्ट आइपिएससँग मिल्दो जुल्दो नाम राखेर विभिन्न मोबाइल नम्बर तथा विभिन्न अलर्ट पठाउने गरेको पाइएको जनाएको छ। प्रयोगकर्ताहरूलाई फिसिङ लिङ्क पठाउन व्यक्तिगत विवरण र ब्याङ्क खातामा अनधिकृत पहुँच पुर्याई ठूलो मात्रामा ब्याङ्क खाताको रकम चोरी गर्ने प्रवृत्ति बढ्दै गएको ब्युरोको भनाइ छ। ब्युरोले यस्ता अनधिकृत लिङ्क नखोल्न तथा सचेत रहन आग्रह गरिएको प्रवक्ता दिलीप कुमार गिरीले जानकारी दिनुभयो। वर्षाका कारण प्राय दैनिक राजमार्ग अवरुद्ध हुने भएपछि बिपी राजमार्गमा अवस्था बुझेर मात्र यात्रा गर्न सुरक्षा निकायले आग्रह गरेको छ। जिल्ला सुरक्षा समितिले मङ्गलबारदेखि राजमार्गमा रातको समयमा भने अनिश्चितकालीन आवागमन बन्द गराइसकेको छ। समितिले वर्षा लगायत जोखिमका कारण साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म अनिश्चितकालीन राजमार्गमा आवागमन बन्द गराएको हो। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको जामुनेदेखि पोखराको पृथ्वी चोकसम्मको 39 किलोमिटर खण्ड कालो पत्र पूरा भएको छ। मुगलिन पोखरा सडक आयोजना पश्चिम गण्ड खण्डको इन्जिनियरिङ सहनशील कायस्थका अनुसार विजयपुर क्षेत्रको करिब 350 मिटरमा 2 लेन बाहेक सबैतिर 4 लेन कालोपत्र गरिएको छ। सर्भिस लेन निर्माण जारी छ। सेती नदीमा 1.7 अर्ब रुपियाँको लागतमा 4 लेनको सिग्नेचर पुल निर्माण कार्य पनि धमाधम भइरहेको छ। चिनिया कम्पनीले यसै वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको छ। एसियाली विकास ब्याङ्कसँग ऋण लिएर मुगलिन पोखरा सडक विस्तार गरिएको हो। जिल्ला प्रशासन कार्यालय खोटाङले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण 3 दिनभित्र उपलब्ध गराउन स्थानीय तहहरूलाई पत्राचार गरेको छ। जिल्लाका 10 वटै स्थानीय तहलाई पत्राचार गर्दै अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको अध्यावधिक सहित विवरण पेश गर्न भनिएको हो। प्रशासकीय अधिकृत प्रभात ढकालले हस्ताक्षर गर्नुभएको पत्रमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा पहिचान गरी उक्त जग्गाको अतिक्रमण हटाउने योजना समेत संलग्न गर्न स्थानीयलाई आग्रह गरिएको छ। गृह मन्त्रालयको यही वैशाख 16 गतेको निर्देशनको आधारमा उक्त विवरण मागिएको प्रमुख जिल्ला अधिकारी रेखा कोणेलले जानकारी दिनुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *1415# डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापन पछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होमबुर्ज जलमार्गमा अमेरिकी आक्रमण स्थगित गर्ने बताउनु भएको छ। होमबुर्ज जलमार्गमा फँसेका पानी जहाजहरूलाई सुरक्षित जान दिन आक्रमण स्थगित गरिएको उहाँले प्रश्न पार्नुभयो। भए पनि इरानले भने अमेरिका हारेपछि पछि हटेको दावी गरेको छ। अमेरिकाले होमबुर्जमा फँसेका 2000 जहाजलाई मुक्त गर्न प्रोजेक्ट फ्रिडम अभियान चलाइरहेको छ। अमेरिकाले इरानी बन्दरगाहमा लगाइएको नाकाबन्दी भने कायमै रहेको बताएको छ। र हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। त्यसै गरी आज राति कोशी प्रदेशका केही स्थान, मधेस तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघ गर्जन चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 2 बजे अङ्ग्रेजीमा, 3 बजे पुनः नेपालीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
3: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम नवीन कृषि प्रविधि। अनुसन्धानबाट प्रमाणित कृषिका नयाँ नयाँ प्रविधिहरूको सङ्गालो नवीन कृषि प्रविधि।
4: नमस्कार, कार्यक्रम नवीन कृषि प्रविधिको आजको श्रृङ्खलामा स्वागत छ। म समीक्षा बडाल
5: अनि म चित्रकला चौहान।
4: यस कार्यक्रममा हामी कृषि तथा पशुपक्षीको क्षेत्रमा प्रयोगमा आइरहेका र अनुसन्धानको क्रममा रहेका नवीन प्रविधिहरू बारे जानकारी प्रस्तुत गर्ने गर्दछौँ। आजको कार्यक्रममा हामी वैशाख महिनाको तेस्रो साता खाद्यान्न, तरकारी र फलफुल बालीमा गर्नुपर्ने मुख्य कृषि कर्महरू बारे जानकारी प्रस्तुत गर्दैछौँ। आउनुहोस् कार्यक्रम सुरु गरौँ। अबको प्रस्तुतिमा खाद्यान्न बालीमा वैशाख महिनाको तेस्रो सातामा गर्नुपर्ने मुख्य कृषि कर्महरू। मौसमको अवस्था हेरी गहुँलाई खेतमा नछोडी भित्राउनुहोस्। छिटो गरी गहुँ भित्राउन उपलब्ध मेसिनहरू जस्तै कम्बाइन हार्वेस्टर, रिपर, थ्रेसर प्रयोग गर्नुहोस्। गहुँ लगायत अन्य बाली काटेको खेतमा बाँकी रहेका कृषि अवशेषहरू नजलाउनुहोस्। चैते धान बालीमा सिफारिस मात्राको युरिया टप ड्रेस गर्नुहोस्। टप ड्रेस गरिसकेपछि 24 घन्टासम्म खेतबाट पानी बगेर बाहिर जान नदिनुहोस्। चैते धानमा झारपात आउन नदिन बिटाक्लोर 5% ग्रान्युल 1 केजी प्रतिरोपनी वा 0.6 केजी प्रति कठ्ठाको दरले धान रोपेको 5 दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा प्रयोग गर्नुहोस्। अथवा प्रेटिल्याक्लोर 50% इसी 25 लिटर पानीमा 50 ml को दरले 1 रोपनीमा वा 17 लिटर पानीमा 34 ml को दरले 1 कठ्ठामा धान रोपेको 5 दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा फ्ल्याट फेन नोजलको सहायताले स्प्रे गर्नुहोस्। मेसिनबाट लाइनमा लगाइएको चैते धान गोडमेल गर्न कोनो विडर प्रयोग गर्नुहोस्। यस मेसिनको प्रयोगले 4-5 घन्टामा 1 रोपनी धान गोडमेल गर्न सकिन्छ। चैते धानमा गवारो किराको व्यवस्थापन गर्न फिप्रोनेल 0.3% ग्रान्युल 10 केजी प्रति हेक्टरको दरले पानी नपरेको समय पारेर छर्कनुहोस्। मध्य पहाडी क्षेत्रमा लगाइने मकैको सिफारिस जातहरू मनकामना 1, मनकामना 3, मनकामना 4, मनकामना 5, मनकामना 6, पोसिलो मकै 1, खुमल पहेँलो, सितला, देउती, खुमल हाइब्रिड 2 आदि तथा छिटो पाक्ने मकैका जातहरू अरुण 3, अरुण 4, अरुण 6 र उच्च पहाडी क्षेत्रका लागि गणेश 1, गणेश 2 छर्नुहोस्। पहाडी भेगहरूमा सिफारिस गरिएको मकैका उन्नत जातहरू 1-1.5 केजी प्रति रोपनीका दरले लगाउनुहोस्। मकै लगाउन जग्गा तयारीको बेला सिफारिस मात्रा अनुसारको मल खाद प्रयोग गर्नुहोस्। मकै बालीमा फौजी किराले नोक्सानी गर्ने भएकोले किराको नियमित अनुगमन गर्नुहोस्। किरा व्यवस्थापनको लागि इमामेक्टिन बेन्जोइट 5% एसजी 0.4 ग्राम वा स्पिनोस्याड 45% एससी 0.3 ml प्रति लिटर पानीको दरले बोट भिज्ने गरी 7 दिनको फरकमा 2-3 पटक हावाहुरी नचलेको र पानी नपरेको समय पारेर छर्कनुहोस्। एउटै विषादी निरन्तर प्रयोग नगरी आलो पालो गरी प्रयोग गर्नुहोस्। मध्य पहाडी क्षेत्रका गहुँ बालीमा लागेको पहेँलो सिन्दुरे रोग तीव्र रूपमा फैलिन सक्ने तथा तापक्रम बढ्दै जाँदा खैरो र कालो सिन्दुरे रोगको समेत जोखिम बढ्न सक्छ। यी रोगहरू देखिएमा रोग व्यवस्थापनको लागि प्रोपिकोनाजोल 1 ml वा ट्याबुकोनाजोल 50% र ट्राइफ्लोक्सिस्ट्रोबिन 25% मिश्रित ढुसीनाशक विषादी 0.5 ग्राम प्रति लिटर पानीको दरले 10-12 दिनको फरकमा 2-3 पटकसम्म पात भिज्ने गरी हावाहुरी नचलेको र पानी नपरेको समय पारेर छर्कनुहोस्। मुङ लगाउनुहुने कृषकहरूले कल्याण, प्रतीक्षा र प्रतिज्ञा मध्ये उपलब्ध जातको बिउलाई राइजोबियम जीवाणुले उपचार गरी 1-1.5 kg बिउ प्रति कट्ठाका दरले छर्नुहोस्। जग्गा तयारीको समयमा 4.4 kg डिएपी, 500 ग्राम युरिया र 1.7 kg म्युरेट अफ पोटास प्रतिरोपणी अथवा 2.9 kg डिएपी, 320 ग्राम युरिया र 1.1 kg म्युरेट अफ पोटास प्रति कट्ठाका दरले माटोमा राम्ररी मिलाउनुहोस्। पहाडका लागि सिफारिस गरिएका भटमासका उन्नत जातहरू तरकारी भटमास 1, लुम्ले भटमास 1, सेती, पूजा र रेन्सम राइजोबियम जीवाणुले उपचार गरी लगाउनुहोस्। भटमास एकल बालीको रूपमा लाइनमा लगाउँदा 1 हारदेखि अर्को हारसम्मको दूरी 50 cm र बोटबाट बोटसम्मको दूरी 10-15 cm बिउलाई 3-4 cm गहिरोमा रोप्नुहोस्। बिउ एक रोपनीको लागि 2.5-3 kg प्रयोग गर्नुहोस्। तर भटमासलाई मकैसँग अन्तरबालीको रूपमा लगाउँदा मकैको हारको दूरी 1 m र एक बोटदेखि अर्को बोटसम्मको दूरी 25 cm हुने गरी 1 हार मकै र 2 हार भटमास लगाउनुहोस्।
6: श्रोतावृन्द, अबको प्रस्तुतिमा हामी वैशाख महिनाको तेस्रो साता फलफुल बालीमा गर्नुपर्ने मुख्य मुख्य क्रियाकलापहरूको बारेमा चर्चा गर्न गइरहेका छौँ। फलफुल बारीमा फल फुट्ने समस्या कम गर्न केराउगेडे अवस्थाको फल भएपछि प्लानोफिक्स वा प्लान्टोफ्लेक्स 1 ml प्रति लिटर पानीमा घोली फल र पात भिज्ने गरी छर्कनुहोस्। लिची बगैँचामा सुलसुलेको नियमित अनुगमन गर्नुहोस्। किराको प्रकोप कम गर्नको लागि स्पाइरोमेसिफेन 22.9 SC 1 ml प्रति लिटर पानीको दरले वा डाइमेथोएट 1.5 ml प्रति लिटर पानीको दरले विषादी छर्नुहोस्। यसरी विषादी छर्दा 7-10 दिनको फरकमा 2-3 पटक पानी नपरेको समयमा छर्कनुहोस्। आँप र लिचीको बगैँचामा मधुवा किरा लाग्ने समय भएकोले किराको व्यवस्थापनको लागि बगैँचाको सरसफाइमा विशेष ध्यान दिनुहोस्। साथै आँप केराउगेडे आकारको फल भएपछि मात्र इमिडा क्लोरोपिड 17.8 SL 1 ml 3 लिटर पानीमा मिसाई पानी नपरेको समय पारेर छर्कनुहोस्। आँपको कोयामा लाग्ने घुन किराको नोक्सानी हुने बगैँचाहरूमा किरा व्यवस्थापनको लागि बगैँचामा झरेका फलहरू सङ्कलन गरी नष्ट गर्नुहोस्। केराउगेडे आकारको फल भएपछि मात्र थायोमेथोक्जाम 25% WG 0.5 ग्राम प्रति लिटर पानीमा घोलेर बोटको हाँगाहरू र हाँगाको कापमा 15 दिनको फरकमा 3 पटक हावाहुरी नचलेको र पानी नपरेको समय पारेर छर्कनुहोस्। सुन्तलाजात फलफुल बगैँचामा सूक्ष्म खाद्य को व्यवस्थापनको लागि पालुवा आइरहेको बेला र दाना लागिसकेपछि 2 पटक मल्टिप्लेक्स 2.5 ग्राम प्रति लिटर पानीमा घोली पात लपक्क भिज्ने गरी छर्कनुहोस्। सुन्तलाजात फलफुलको डाँठमा पुवाल पार्ने गवारो, पात खन्ने किरा, पुतलीको लार्वा र कत्ले किराको प्रकोप बढ्न सक्ने भएकोले बगैँचा निरीक्षण गरी कत्ले किरा व्यवस्थापनको लागि खनिज तेल 10 ml प्रति लिटर र गवारो र पात खन्ने किराको व्यवस्थापनको लागि स्पिनो स्याट 45% एसी 0.3 ml प्रति लिटर पानीमा राखी छर्कनुहोस्। पुतली किराको कारणले अनारमा फल झर्ने र कुहिने समस्या हुने भएकोले चिचिला लाग्दादेखि फल तयार हुने बेलासम्म निमजन्य विषादी 5 ml प्रति लिटर पानीमा घोली 15 दिनको फरकमा 4 पटकसम्म पानी नपरेको समयमा छर्कनुहोस्। केरा रोप्ने समय भएकोले बेर्नालाई कार्बेन्डाजिम युक्त विषादी 2 gram प्रति लिटर पानीमा मिसाई बनाइएको घोलमा 20-25 मिनटसम्म डुबाई बाहिर निकालेर कम्तीमा 30 मिनटसम्म छायामा राखी ओभानो भएपछि रोप्नुहोस्। केराको बेर्ना रोपिसकेपछि उक्त घोलले फेद वरिपरि भिजाउनुहोस् अथवा ड्रेन्चिङ गर्नुहोस्। केराको बोट ओइलाउने रोग अन्यत्र फैलिन नदिनको लागि केरा लगाउँदा सकेसम्म तन्तु प्रजनन प्रविधिबाट प्रसारित रोग रहित स्वास्थ्य बिरुवा लगाउनुहोस्। केराको ओइलाउने रोग माटो, पानी, कृषि औजार उपकरण र संक्रमित बिरुवा एवं बिरुवाजन्य वस्तुहरूबाट फैलन सक्ने भएकोले शंकास्पद केराबारीमा जाँदा जुत्ता, चप्पललाई सुज कभर वा प्लास्टिकले ढाकेर मात्र जाने र केराबारीबाट निस्कनु पूर्व सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस्। केराबारीमा प्रयोग हुने औजार उपकरणलाई 1% सोडियम हाइपोक्लोराइट वा 10% ब्लिचमा उपचार गरेर मात्र अर्को फिल्डमा प्रयोग गर्नुहोस्। केराका बिरुवा तथा बिरुवाजन्य वस्तुहरू ओसार पसार गर्ने ढुवानीको साधनहरू रोग देखिएका केराबारीभित्र प्रवेश गर्न नदिनुहोस्। पसाएको केराको बोट हावाहुरीले ढल्न नदिन आवश्यक टेको दिनुहोस्। यो सिजनमा पसाएको केराको काइँयो छुट्टिएको अवस्थामा घरीको 15 cm तलबाट बुङ्गो हटाउनुहोस्। केराको कवारो किरा व्यवस्थापनको लागि केरा काटिसकेपछि धामलाई हटाउनुहोस् र बगैँचालाई सरसफाई गर्नुहोस्। किरालाई पासोमा आकर्षित गरी नष्ट गर्नुहोस्। केरामा पोटासियमको कमी भएमा पुराना पातको टुप्पो पहेँलो हुने तथा भित्रै बाङ्गिएर मर्ने, बोटको आँखा छोटो भई होचो हुने तथा केराको काइँयो छोटो पातलो फलको आकार बिग्रने हुनाले प्रत्येक बोटमा वर्षै पिच्छे 400 ग्राम म्युरेट अफ पोटास राख्नुहोस्। रुख कटहरको फल कुहिने समस्या देखिरहेमा कपर अक्सिक्लोराइड 2 ग्राम प्रति लिटर पानीमा घोली छर्नुहोस्। साथै फलको आकारको वृद्धि असमान देखिएमा सूक्ष्म खाद्य तत्त्वयुक्त घोल जस्तै पेजिम्याक्स वा मल्टिप्लेक्स पातमा छर्कनुहोस्। ड्रागन फ्रुटमा लाग्ने क्याङ्कर रोगको प्रकोप व्यवस्थापनको लागि प्रोपिकोनाजोल वा सेक्टिन 2 ग्राम प्रति लिटर पानीको दरले 15-20 दिनको फरकमा 3-4 पटकसम्म छर्केर उपचार गर्नुहोस्। स्याउमा लाग्ने भुवादार लाई किराको व्यवस्थापनको लागि नियमित अनुगमन गरी एकीकृत व्यवस्थापन विधि अप्नाउनुहोस्। लाई किराबाट संक्रमित हाँगा मुनाहरू नष्ट गर्नुहोस्। लजालु स्वभावका परजीवी खपटे किराहरूले यसलाई नोक्सान पुर्याउने भएकोले यसको सम्वर्धन गर्नुहोस्। साथै परजीवी किरा एपिलिनस मालीको प्रयोग गर्नुहोस्। खनिज तेल 10 ml प्रति लिटर पानीमा मिसाई भुवादार लाई लागेको स्थानमा भिज्ने गरी 7 दिनको फरकमा 3 पटक छर्कनुहोस्।
4: श्रोताबिन, अबको प्रस्तुतिमा तरकारी बालीमा वैशाख महिनाको तेस्रो साता गर्नुपर्ने मुख्य कृषि कर्महरू। उच्च पहाडमा फागुनमा लगाएको आलु बालीमा गोडमेल, उकेरा र सिँचाई दिई युरिया 4.4 kg प्रतिरोपणीका दरले टप ड्रेस पनि गर्नुहोस्। मध्य पहाडमा बिउका लागि लगाएको आलु बालीमा आवश्यकता अनुसार रगिङ र हाल्म पुलिङ गर्नुहोस्। रगिङ गर्दा भाइरस लागेका, रोगी, बेजातका, कमजोर र मसिना बिरुवाहरू उखेलेर हटाउनुहोस्। मध्य पहाडमा आलुको दानामा लाग्ने पुतली किराले क्षति पुर्याउने हुँदा त्यसबाट जोगाउन आलुको दाना छोपिने गरी उखेरा लगाउनुहोस्। पछौटे डडुवाको संक्रमण भएमा आलु बालीको पात, डाँठ तथा मुनामा लक्षणहरू देखा पर्दछन्। यस्ता लक्षणहरू देखा परेमा म्यानकोजेब 75% WP 2 ग्राम प्रति लिटर पानीमा मिसाएर आलुको बोट भिज्ने गरी अपराह्न पछि स्प्रे गर्नुहोस्। प्रकोप बढी भएमा फेनामिडोन 10% र म्यानकोजेब 50% WG वा डाइमेथोमोर्फ 50% WP 1.5 ग्राम प्रति लिटर पानीमा मिसाएर सम्पूर्ण बाग भिज्ने गरी छर्कनुहोस्। मध्य पहाडी क्षेत्रमा विभिन्न तरकारी बालीहरू जस्तै गोलभेडा, भन्टा, खुर्सानी र भेडे खुर्सानीको बिउ जमाउनुहोस्। साथै सिमी र बोडी लगाउन लाइनदेखि लाइनसम्म सम्मको दूरी 120 सेन्टिमिटर र बोटदेखि बोट सम्मको दूरी 20 सेन्टिमिटर फरक गरी एउटा प्वालमा 2 गेडा बिउ खसाल्नुहोस्। नर्सरी ब्याडमा बेर्ना उमार्ने समयमा फेद काट्ने किरा र बेर्ना कुहिने रोग लाग्न सक्ने भएकाले नर्सरी ब्याडको नियमित निरीक्षण गर्नुहोस्। यस्ता किरा र रोगको व्यवस्थापन गर्न क्रमशः फिप्रोनिल 5% एससीको 0.5 ml र कार्बेन्डाजिम 50% WP को 2 ग्राम प्रतिलिटर पानीमा घोली नर्सरी ब्याडमा माटो भिज्ने गरी छर्नुहोस्। काँक्रो फर्सी समूहको लहरे बालीमा 10 ग्राम युरियाका दरले रोपेको 15-20 दिनमा 40-45 दिनमा र 60-65 दिनमा टप ड्रेस गर्नुहोस्। लहरे बालीमा लाग्ने सिते ढुसी रोगको अनुगमन गर्नुहोस्। रोग देखिएमा प्रकोप व्यवस्थापनको लागि रोगग्रस्त तल्लो र पुराना पातहरू हटाउने, सिँचाइ दिँदा स्प्रिङ्कल प्रयोग नगर्ने, साथै म्यान्कोजेब र मेटालेक्सिल जस्ता विषादीहरू 2 ग्राम प्रतिलिटर पानीको दरले 10-12 दिनको फरकमा 2-4 पटकसम्म सम्पूर्ण पातहरू भिज्ने गरी छर्कनुहोस्। लहरे बालीमा रातो खपटे किराका लार्वाहरू जमिनको सतहभन्दा अलिकति मुनि बस्ने भएकाले यसको व्यवस्थापनको लागि गोडमेल गर्नुहोस्। किराले बिहान र बेलुका नोक्सानी पुर्याउने भएकोले सम्भव भएसम्म टिपेर नष्ट गर्नुहोस्। नोक्सानी धेरै भएमा साँझ पख साइपरमेथ्रिन 10% इसी 2 ml प्रतिलिटर पानीमा मिसाएर माटो र बोट भिज्ने गरी छर्कनुहोस्। काँक्रो फर्सी समूहको लहरे बालीलाई फल कुहाउने औसा किराको नोक्सानी व्यवस्थापनका लागि क्युल्युरयुक्त ट्र्याप प्रतिरोपणी 6-8 वटाको दरले राख्नुहोस्। लसुन प्याजको प्याजी डडुवा रोग व्यवस्थापनको लागि रोगग्रस्त सुकेका पातहरू हटाई म्यान्कोजेब युक्त विषादी 2.5 ग्राम वा क्लोरोथालोनिल 2 ग्राम प्रतिलिटर पानीका दरले 8-10 दिनको फरकमा 2-3 पटकसम्म सम्पूर्ण बोट भिज्ने गरी छर्कनुहोस्। गोल भेडामा पात खन्ने खिरा टुटा एप्सुलुटा लागेको अवस्थामा क्लोरेन ट्रेनिलिपोल 18.5% एससी वा स्पिनोसाड 45% एससी नामक विषादी 1 ml प्रति 3 लिटर पानीमा मिसाएर 15 दिनको फरकमा छर्नुहोस्। एउटै विषादी निरन्तर प्रयोग नगरी आलो पालो गरी प्रयोग गर्नुहोस्। आज हामीले वैशाख महिनाको तेस्रो साता खाद्यान्न, फलफुल र तरकारी बालीमा गर्नुपर्ने मुख्य मुख्य कृषि कर्महरूबारे जानकारी प्रस्तुत गर्यौं। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? कार्यक्रम बारे थप सल्लाह, सुझाव एवं जिज्ञासा भएमा तपाईँ हामीलाई हाम्रो इमेल info@aitc.gov.np मा लेखी पठाउन सक्नुहुनेछ अथवा हाम्रो टोल फ्री नम्बर 1660-01-95-00-00 सम्पर्क गर्न सक्नुहुनेछ। हवस् त, अर्को साता पुनः भेट्ने बाचाका साथ म लगायत हाम्रो सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

साधकहरूका लागि सङ्गीत आराधना हो। साधकहरूले उक्लेका उकाली, ओर्लेका ओह्राली, घाम पानी, रात प्रभात, तिता मिठा भोगाईहरूसँगै साधकहरूका जीवनलाई नजिकबाट नियाल्दा भेटिएको जीवनको सङ्गालो कार्यक्रम सङ्गीत साधनामा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रविधि संयोजनमा रहनुहुने रमा कोइरालासँगै दुर्गा अधिकारीको सङ्गीत साधना कार्यक्रम यहाँहरूले मिडमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98.1 र 103 मेगाहर्ज अनि www.radionepal.gov.np का साथै रेडियो नेपालको मोबाइल एपलाई डाउनलोड गरेर पनि संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। सङ्गीत साधना कार्यक्रममा हामी पुराना, कालजयी, सफल र चर्चित सङ्गीतका साधकहरूका प्रेरक जीवन अनुभवसँगै उहाँहरूकै स्वर सङ्गीत अनि रचनामा रहेका गीत सङ्गीतहरू यहाँहरूलाई सुनाउँदै आइरहेका छौँ। आजको सङ्गीत साधना कार्यक्रमभित्र हामी वरिष्ठ सङ्गीतकार राजु सिंहलाई प्रस्तुत गर्नेछौँ।

मजु सिंह जो नेपाली संगीत आकाशमा सुमधुर धुनसँगै संवेदनशील शब्दप्रतिको सम्मान र समयअनुसार सङ्गीतलाई नयाँ उचाइ दिन सफल एक प्रेरणादायक व्यक्तित्व। काठमाडौँको एक साङ्गीतिक परिवारमा जन्मनुभएका राजु सिंहले आफ्ना पिता भगत सिंहको प्रेरणाबाट सङ्गीत र शिक्षालाई उचाइमा पुर्याउनु भएको छ। 2047 सालमा ज्ञानेन्द्र गदालको रचना अनि रत्ना खड्गीको स्वरमा आफैले दिएको सङ्गीत रेडियो नेपालमा रेकर्ड गराएर राजु सिंहको साङ्गीतिक यात्रा औपचारिक रूपमा अगाडि बढेको थियो। त्यसपछि उहाँले हालसम्म 40 बढी गीती एल्बमहरू सङ्गीत बजारमा ल्याइसक्नु भएको छ। धेरै कलाकारहरूले उहाँका सङ्गीतमा गीत गाएर आफ्नो पहिचान बनाइसक्नु भएको छ भने पाश्चात्य सङ्गीतमा समेत उहाँ निपुण मानिनुहुन्छ। हाल अर्थशास्त्र विषयमा प्राध्यापनमा समेत संलग्न हुनुभएका राजु सिंहको सङ्गीतमा अहिले पनि छुट्टै खालको मिठास भरी भरिपूर्णता सुन्न सकिन्छ। आजको सङ्गीत साधना कार्यक्रममा हामी उनी सङ्गीत साधक बहुप्रतिभाका धनी व्यक्तित्व राजु सिंहका सङ्गीत साधनासँगै जीवनयात्राका कुरा गर्नेछौँ। तर त्यो कुराकानीलाई अघि बढाउनुभन्दा पहिला पुनः गीतको दोस्रो अन्तरा, त्यसपछि हामी कुराकानीलाई जोड्नेछौँ।

0: सङ्गीत साधना सुनेर बस्नुहुने आदरणीय श्रोताहरू र सम्पूर्ण हाम्रो रेडियो नेपाल परिवारलाई नमन भन्न चाहन्छु।
1: हजुर, आरामै हुनुहुन्छ नि?
0: एकदमै ठिक छ। हजुर
1: हजुर, 2047 सालमा यही रेडियो नेपालको स्टुडियोमा यहाँको पहिलो गीत रेकर्ड भएको थियो, जुन गीत ज्ञानेन्द्र गधालले लेख्नु भएको थियो, होइन? यहाँको सङ्गीतमा त्यसपछि करिब करिब मलाई लाग्छ 500 बढी गीतहरूमा चाहिँ यहाँले सङ्गीत भन्नुभयो, 12 भन्दा बढी त अल्बमहरू नै निस्किए होला। आज संयोग बस यही स्टुडियोमा यहाँ हाम्रो आमुन्ने सामुन्ने हुनुहुन्छ। त्यतिखेरको त्यो पहिलो गीत रेकर्ड गर्दाको त्यो पलको सम्झना गर्दै गर्दै आजको सङ्गीत साधना कार्यक्रम प्रारम्भ गराउन
0: मलाई एकदमै गर्व लाग्यो। यति राम्रो प्रश्न, होइन? त्यो बेलामा म वाद्यवादक एउटा करारको रूपमा थिएँ, अनि म आधुनिक मानि जान्थेँ। यो चौतारी प्रोग्राममा थियो, सिर्जनाको आधा घन्टा भन्ने प्रोग्राम, होइन, फुलबारी प्रोग्रामहरू, अनि चौतारी भयो, यस्तो प्रोग्रामहरूमा म सिक्ने रहरले जान्थेँ। अनि हामी राम्रै बजाउँथ्यौँ। हामीले बजाएको गीतहरूमा त्यहाँ हामीले एरेन्ज गर्दाखेरि गीत र क्यासेटमा केही फरकै नहुने क्या। ओरिजिनल जस्तै म्युजिकहरू गर्ने, होइन, त्यसमा अमुलजी, सुदीप रिजालहरू, होइन, इन्द्र, नवीन, पुनमहरू सबैले मिलेर गर्थ्यौँ। अनि ज्ञानेन्द्र गदालज्यूले एकचोटि मेरो फ्यामिली रिलेसन उहाँसँग, अनि शङ्करदेवमा पढ्नुहुन्थ्यो उहाँ,
1: होइन,
0: अब मेरो शङ्करदेव वरिपरि नै घर भएको हुनाले हामी वेलकमहरू यताउति प्रोग्राममा देख्दाखेरि, राजु एउटा कुरा भन्छु तिमीलाई, दुःख नमान भनेर, बाजा बजाएर चाहिँ बाजा बजाउनेको कहिले पनि नाम हुँदैन, तिमीले सङ्गीत गर्नुपर्छ। सङ्गीतकार भन्यो, यो गीतको सङ्गीतकार, गीतकार, होइन, गायक भन्छ, तर बजाउनेको थियो, सङ्गीत संयोजकको थियो त्यो बेलामा भन्ने चल, तिमीले नामै कमाउने हो भने सङ्गीत गर, ल मेरो गीत सङ्गीत दिन्छु भनेपछि त्यो गीत गरे। त्यो गीत पौष 26 रेकर्डिङ भएको थियो, किनभने 27 एकता दिवस थियो, पृथ्वी जयन्ती
1: 2047 सालमा।
0: अनि त्यो रेकर्डिङ हुँदाखेरि 4-5 म्युजिसियन, अनि रत्ना बरालज्यू पनि राम्रै गाउनुहुन्थ्यो, अनि त्यो सबै परिपाटी चाहिँ उहाँले नै, ज्ञानेन्द्र गदालजीले नै मिलाउनु भयो। एमआइनरमा गीत थियो त्यो गीत, अनि आज मलाई त्यो गीत रत्ना बरालज्यूले गाएको गीत सम्झिँदाखेरि, जुन गीतले आज मलाई राजु सिंहले बनायो, होइन, सङ्गीतकार बनाउन चाहिँ ज्ञानेन्द्र गदालज्यूको ठुलो हात भयो। त्यसपछि मैले प्रतिबिम्ब ब्यान्डमा काम गरेँ, होइन, प्रतिबिम्ब ब्यान्ड गरेपछि आनन्द कार्कीजी एउटा टर्निङ पोइन्ट हुनुभयो,
1: सँगसँगै गीतकार बसन्त विद्यासीलाई,
0: अनि बसन्त विद्यासीजीसँग प्रतिबिम्बको 4 काम गरेँ मैले, 4 भागसम्म, होइन, अब काम गरिसकेपछि म बाहिर पढ्न गएँ, अनि त्यसपछि आनन्द कार्कीज्यूले, म पनि ज्याज बजाउँथेँ होटलमा एब्रेसरहाटमा, अनि आनन्द कार्कीज्यूको त्यो बेलामा एकदमै जगजगी थियो, अनि मेरो सङ्गीत पनि यस्तो थियो कि दुर्गाज्यू, त्यो बेलामा नारायण गोपालज्यूको गीती यात्रा चाहिँ पहिलो नम्बर आधुनिकमा सेलिङमा थियो, समुराईज्यूको चाहिँ लोक आधुनिकमा चाहिँ समुराईज्यू पहिलो सेलिङमा हुनुहुन्थ्यो, र प्रतिबिम्ब ब्यान्ड चाहिँ पहिलो ब्यान्डमा थियो। त्यति सेलिङ भएको, हामीले फ्ल्यापमा सही गर्दा गर्दा त्यति गाह्रो थियो। अहिले अब मैले 40 एल्बम गरेँ, त्यो पनि देशकोदेखि अन्तर्राष्ट्रिय मान्छेहरूसँग, होइन, अब सबै पुस्तासँग काम गरेँ, र अहिले पनि त्यो भावी पुस्ताहरू छ नि, राजु सिंहको सङ्गीतमा गाउन पाए हुन्थ्यो एउटा भनेर वेट गरिरहनु भएको छ, होइन। त्यो चाहिँ एउटा कुरा के भन्छु भनेदेखि, नि यत्रो 35-40 वर्षको अभियानमा मेरो सङ्गीत मात्र चलेन, मेरो साधना र मेरो सङ्गीतप्रतिको इमान्दारता र अनुशासन पनि चल्यो जस्तो लाग्छ, र मलाई आज ज्ञानेन्द्र गदालजीलाई एकदम नमन भन्न चाहन्छु।

0: 2047 सालबाट औपचारिक रूपमा सङ्गीतकार भनेर औपचारिक रूपमा पाइला चाल्नुभयो, त्यसपछि यहाँको अविरल रूपमा त्यो साधना त्यो गति अगाडि बढिरहेको छ। यो अगाडि बढिरहेको यो साङ्गीतिक यात्रालाई शुभारम्भ गर्न घचघच्याउनका लागि प्रेरित गर्ने त मलाई लाग्छ यहाँका पिता नै हुनुभयो।
1: एकदमै अब बुवाको भनाइ चाहिँ के थियो भने दुर्गाज्यू, उहाँले चाहिँ सङ्गीत गर्ने हुन्छ, पढाइ छोड्नु हुँदैन, पढेको सङ्गीतकार हुनुपर्छ। त त्यो टाइममा के थियो भने जो कलाकार राम्रो हुन्थ्यो उसको एकाडेमिक चाहिँ अलिकति ठिकै हुन्थ्यो, कोही 8 पढेको कोही 10 पढेको, बिचरा कारण बस होला, बाध्यता बस होला होइन। अहिले पनि हामीले ठुलो ठुलो ठाउँमा गयो भने सङ्गीतकार भन्दाखेरि ठिकै भन्ने हुन्छ, त्यसैले के गर्दैछ पढ्दैछ भन्ने त्यो कुराले गर्दाखेरि चाहिँ बुवा शिक्षा मन्त्रालयमा नि भएको हुनाले पनि उहाँले के भन्नुहुन्थ्यो भने राम्रो श्रोता दर्शक बन्नलाई पनि सङ्गीतको ज्ञान हुनु जरुरी छ। शास्त्रीय सङ्गीत राम्ररी सिकेको छ भने त्यसको मजा लिन सकिन्छ, ज्याज भयो भने त्यसको, आधुनिक सुगम सङ्गीत सिकेको छस् भने त्यो हुन्छ भन्ने परिपाटी चाहिँ थियो। र बुवाको ठुलो योगदान छ, आज जुन ठाउँमा छु म सम्पूर्ण मेरो मलाई सङ्गीत गर्न विश्वास गर्ने गीतकारज्यूहरू, रेडियो नेपालप्रति वाद्यवादकज्यूहरू, रेकर्डिस्टज्यूहरू, गायक गायिकाज्यूहरू सबै मिलेर एउटा राजु सिंह सङ्गीतकार बनाइदिनु भएको छ, त्यसमा चाहिँ सबभन्दा ठुलो योगदान चाहिँ मेरो पूजनीय बुवा मुवाको चाहिँ ठुलो रह्यो। किनभनेदेखि मलाई दुइटै कुरालाई उहाँले ससमान लानु भएर मलाई त्यसको लागि सबै वातावरणहरू मिलाइदिनु भयो।
0: एकातिर यहाँले अर्थशास्त्र विषयमा एमए गर्नुभयो होइन, त्यो यहाँको एकाडेमिक कुरा भइहाल्यो, अर्कोतिर सङ्गीतको साधनाका लागि सङ्गीत शिक्षाको लागि पनि
1: यहाँ।
0: अब नेपालकै सन्दर्भमा कुरा गर्नुपर्दा चाहिँ जितेन्द्र जोशी, शकुन्तला प्रधान होइन, अनि त्यस्तै पाश्चात्य सङ्गीतमा चाहिँ गुरु एब्रोन होइन, अनि यहाँले पढ्नुभएको जर्मन विश्वविद्यालय ट्रिनिटी होइन, यी कुराहरूलाई त यहाँले भुल्नुहुन्न नि त होइन?
1: आज होइन, यति गर्व लाग्यो, यति राम्रो खोजमूलक मेरो बारेमा भनिदिनु भयो यति राम्ररी होइन। अब डाक्टर विनी जङ्गमज्यूसँग श्री

0: बोलेको हुँदै मेरो जेनेरेसनको सम्पूर्ण प्रतिनिधित्व गरिरहेको छु। दुर्गाज्यू बोलिरहनु हुनुभएको छैन कि सम्पूर्ण अहिलेको समकालीन प्रस्तुताको तपाईँले रिप्रेजेन्ट गरिरहनु भएको छ। त्यो कुरामा चाहिँ हामी रहौँ या नरहौँ नेपाली सङ्गीत राम्रो हुनुपर्छ। हाम्रो अग्रजले जुन मापदण्डले नेपाली सङ्गीतलाई यहाँसम्म डोराएर ल्याइदिनु भयो नि त्यसलाई हामीले राम्रो गर्न सक्दैनौँ भने नराम्रो गर्ने पनि अधिकार छैन। सङ्गीत भन्ने यस्तो विधा हो कि जसमा जात धर्म भाषा भेष त्यसको हुँदैन। मैले एउटा कुरा थाहा छ, संसारमा राजाहरू प्रधानमन्त्रीहरू मन्त्रीहरू धेरै होलान् तर माइकल ज्याक्सन एउटै हुनुहुन्छ, होइन बिटल्स एउटै हुनुहुन्छ, होइन नारायण गोपाल एउटै हुनुहुन्छ, तारादेवी एउटै हुनुहुन्छ। त्यस कारणले कलाकार बनाउने भन्ने कुरो चाहिँ त्यो सानो कुरोले होइन। त्यस कारणले सङ्गीतको महत्त्व चाहिँ राज्यले बुझेको छ र बुझ्नु पनि पर्छ। आज हेर्दाखेरि सङ्गीतमा लागेर अहिले हरेक ब्यान्डको हरेक गायक गायिकाहरू विश्व भ्रमणमा निस्किरहनु भएको छ, त्यो दिन चाहिँ छ नि हाम्रो अग्रजलाई दिनु नै पर्छ।
1: एकदमै धेरै

0: जस्तो अब यहाँका व्यक्तिगत कुराहरू, यहाँले सिकेका पढेका कुराहरू नै हामी अहिले गरिरहेका छौँ, होइन? जबकि यहाँले नेपाल र भारतबाट जुन शास्त्रीय सङ्गीतको शिक्षा लिनुभयो नि, त्यसपछि फेरि पाश्चात्य सङ्गीत सिक्नका लागि जर्मनी पुग्नुभयो। पिताले पनि वेस्टर्न म्युजिक, पाश्चात्य सङ्गीतको ज्ञान लिनुभएको भएर नै त्यतातिर आकर्षित हुनुभएको हो कि?
1: त्यो पनि हो। जस्तो पाश्चात्य सङ्गीतमा जुन एउटा प्रकारको विशेषता छ त्यो शास्त्रीय सङ्गीतमा छैन, शास्त्रीयकोमा भएको आधुनिकमा छैन, आधुनिकमा भएको लोक। तर मलाई एउटा भित्री चाह चाहिँ के थियो भनेदेखि म भर्सटाइल म्युजिक डाइरेक्टर बन्छु भन्ने थियो। फेरि एउटा कस्तो राम्रो प्रश्न गरिदिनु भयो, मेरो जीवनकै राम्रो प्रश्न। मेरो त्यो सङ्गीतप्रतिको लगाव देखेर गोपाल युजन नातिकाजीज्यू अमर गुरुङज्यूहरूले यसले भविष्यमा केही गर्छ बुवालाई भन्ने, लाई यसलाई छोडिदेऊ, तिमीले यसले सङ्गीतमा केही गर्ला, यसमा एउटा भयङ्करै प्रकारको एउटा सिक्ने लालसा छ। अनि त्यसपछि त्यस्तै कुरामा म एउटा ब्रिटिस स्कुलमा त्यो झम्सी खेलमा गएको थिएँ म एउटा प्यानो बजाउनलाई, अनि एकजना हेब्रोनले मलाई हेरिरहनु भएको रहेछ, मैले बजाएको देखेर, मेरो संस्कार देखेर, मेरो अनि मलाई उहाँले अफर गर्नुभयो, तँ लन्डन पढ्न जान्छस्? अनि म त एउटा साधारण मध्यम वर्गको मान्छे हो, होइन, मैले त्यत्रो कहाँ, म सबै स्कुलहरू मिलाइदिन्छु। मैले उहाँलाई सोधेँ किन ममा त्यस्तो के छ, तर छ नि तेरो सङ्गीत र तेरो त्यो एउटा रूपमा जुन एउटा सङ्गीतप्रतिको भोग देखिन्छ नि त्यो हामीले देखिन्न। जस्तो माइक टाइसनलाई एउटा स्ट्रिटमा फाइट गरेको देखेर त्यो मान्छेले यो बक्सर बन्छ भनेर लिएर आएको हो नि। त्यसैले हिराको महत्त्व पनि जवाहरलाई मात्र थाहा हुन्छ। उहाँले अब ममा के कुरा देख्नुभयो, उहाँले 10-12 दिनदेखि मैले प्यानो बजाएर फलो गरिरहेको थिएँ, होइन, साधारण बजाउँथेँ त्यस्तो होइन, तर उहाँलाई के मन पर्यो, उहाँले सबै परिबन्धहरू सबै मिलाइदिनु भयो, होइन, त्यो उहाँलाई अहिले पनि सम्झन्छु, होइन, उहाँले सबै स्कलरहरू यताउति मिलाइदिनु भयो। र त्यो मेरो लागि मात्र नभएर नेपाली सङ्गीतकै लागि ठुलो उहाँले देन दिनुभएको हो, ऋण भोकाउनु भएको हो। त्यो ऋण चुक्ता गर्न चाहिँ मलाई त्यति सहज चाहिँ छैन जस्तो मलाई लाग्छ।
0: यसका लागि हजुर लगायत हामी सबै आभारी छौँ।
1: धन्यवाद, थ्याङ्क यू।
0: जस्तो अब यहाँ इङ्ल्यान्डमा गएर पढ्नुभयो, होइन, जस्तो एकतिर यहाँले शास्त्रीय सङ्गीतको अध्ययनमा हुनुहुन्थ्यो, अर्कोतिर पाश्चात्य सङ्गीतको अध्ययनमा हुनुहुन्छ,
1: घरमै अब सबै विधाको भयो।
0: हजुर हजुर,
1: अब बुवा नै शास्त्रीयमा पनि, आधुनिकमा पनि, होइन, लोकमा पनि, सबै विधाको सङ्गीतमा बुवा नै पारङ्गत भएको हुनाले त्यो ब्लडमा पनि भयो। र त्यो सबै माहौलमा मैले प्रत्यक्ष रूपमा बुवाको एउटा नेचर थियो, केही कुरा हेर्नु पनि पर्छ, हेरेर पनि सिकिन्छ भन्ने हिसाबले, बिदाको टाइम होस् त्यो होस्, बुवाको लुकेर होस् या बुवाले बस बस भनेर होस्, के गरेर होस्, त्यो कुरा चाहिँ मैले नजिकबाट हेर्ने

0: मौका पाएँ. तर बुवाको भनाइ पनि थियो नि, सङ्गीत भन्ने कुरा चाहिँ प्रखर मान्छेसँगै सिक्नुपर्छ भन्ने हिसाबले त्यो भयो. र त्यो माहौलले पनि मलाई सबै म्युजिकप्रति मैले विभाजित गरेर हेरिनँ.
1: हजुर हजुर.
0: मलाई शास्त्रीय पनि त्यति नै प्यारो लाग्यो, लोक पनि आधुनिक पनि. र त्यसले गर्दाखेरि चाहिँ मेरो सङ्गीतलाई अलिकति भिन्न बनाउन र परिष्कृत बनाउन मेरो अग्रजहरूको सङ्गीतहरू सबै विधाको अग्रजहरूको त्यो चाहिँ मेरो लागि एउटा युनिभर्सिटी जस्तो बनी बन्यो. र मैले लन्डन पढ्न जाँदाखेरि पनि त्यो कुराले गर्दा म अरूभन्दा अलिकति अब्बल पनि बने.
1: हजुर, फरक पनि हुनुभयो. त्यहाँ त यहाँले अवार्डै पाउनुभयो
0: बेस्ट स्टुडेन्ट
1: भनेर, बेस्ट स्टुडेन्टको अवार्डै पाउनुभयो होइन.
0: त्यो चाहिँ मेरो मात्र सम्मान थिएन, सम्पूर्ण नेपाली सङ्गीतकै सम्मान थियो.
1: हजुर. तर मलाई लागेको कुरा चाहिँ जस्तो पाश्चात्य सङ्गीत र पूर्वीय नेपाली सङ्गीतमा फरक चाहिँ के हुने रहेछ, कस्तो हुने रहेछ त्यो चाहिँ?
0: अति राम्रो प्रश्न गर्नुभयो. के भनेदेखि एउटा कुरा दुर्गाजी, यो प्रश्न अति नै उत्कृष्ट प्रश्न हो. यो प्रश्न तपाईँ कति सङ्गीतमा अध्ययन गरिरहनु भएको छ भन्ने कुरा यसले पनि के भनेदेखि नि, हामीले यतापट्टि झ्याउरे भन्छौँ भने उता गएर स्विङ भन्छ. अब इन्डियामा शास्त्रीय सङ्गीतमा गयो भने खेम्टा भन्छ, तर त्यही सिक्सेट हो. अर्को कुरा, हामीले ट्रिनिटीमा पढ्दाखेरि के कुरा हुन्छ, जति हामी हिमाल साइडमा हुन्छौँ नि, अग्लोमा हुन्छौँ, त्यो मान्छेहरूको भोइस चाहिँ घोर्ले हुन्छ. अनि जति हामी पहाडतिर आउँछौँ मिडिल हुन्छ. हामी पहाडमा बस्ने भएको भएर हाम्रो भोइसको मिडिल छ. तपाईँ तराईतिर जानुभयो भने त्यहाँको मान्छेको टोनै सार्प हुन्छ. ओ बाबुआ क्या छ भन्छ, होइन. अब हामीले हिमालमा गयौँ भने लोमा हुन्छ, भाइको खाना खानुभयो भन्ने होइन. अब मिडिलमा भाइ खाना खानु हो. त्यसैले सङ्गीतको प्रभाव पनि चिसो ठाउँमा बेग्लै प्रकारको सङ्गीतको क्रिएसन भइरहेको छ, समुद्रको तटमा बेग्लै भइरहेको छ. भौगोलिक र मानवको सभ्यता अनुसारै सङ्गीतको प्रभाव हुन्छ.
1: हजुर.
0: मैले त्यो सङ्गीतलाई कसरी गर्छु भन्दाखेरि, यो मेरो युनिभर्सिटीको सबभन्दा ठुलो देन भयो मैले सङ्गीतलाई. सङ्गीत भनेको नै जीवनसँग एकदमै पर्यावाची छ. किनभने हामी कोही मान्छेले अलिकति बढी कुरा गर्यो, कस्तो हावा कुरा गरेको, कस्तो बेसुरा कुरा गरेको, ताल न बेतालको कुरा गर्छ भन्छौँ नि. धड्कन बढ्यो भने प्रेसर बढ्छ, घट्यो भने लो हुन्छ भनेको जस्तै हाम्रो शारीरिक जीवनमा पनि सङ्गीत छ. त्यसको ब्यालेन्स भएन भने हाम्रो जीवनलाई गाह्रो हुन्छ भनेको जस्तै ती मैले विश्वविद्यालयको मान्छेहरूसँग गर्दाखेरि, हामीले हाम्रो लोकगीतहरू सुनाउँदाखेरि, धर्मराज थापाज्यूको सुनाऊ या कुमार बस्नेतज्यूको सुनाऊ या हरिदेवी कोइरालाज्यूको सुनाऊ होइन, या हाम्रो कल्याण शेरचन्दज्यूको पूर्ण नेपालीज्यूहरूको सुनाउँदाखेरि उहाँहरूले चकित पर्ने, अनि मलाई लाग्थ्यो कि हाम्रो नेपाली सङ्गीतलाई पनि उहाँहरूले एउटा उत्कृष्ट स्टारमा राखेको. जस्तो हाम्रो वारी जमुना सुनाउँदाखेरि त्यो बेलामा एकदमै चलेको थियो मेरो होइन, त्यो गीत सुन्दा या रेशम फिरिरी सुनाउँदाखेरि, सिमसिमे पानी सुनाउँदाखेरि चाहिँ नेपाली सङ्गीतको जुन लोक छ नि, तराईको बेग्लै छ, पहाडको बेग्लै छ, हिमालको, त्यो कुराहरू चाहिँ नेपाली सङ्गीतमा, हामी सानो मुलुक भए पनि हामी साङ्गीतिक रूपमा, सांस्कृतिक रूपमा, भौगोलिक रूपमा चाहिँ विश्वमै धनी छौँ जस्तो मलाई लाग्छ.
1: बिल्कुलै, उहाँहरूले पनि माया गर्नु,
0: एकदमै माया गर्ने. अनि उनीहरूलाई त्यो अरू नभए पनि त्यो के रे झम्फिरी भनेर गाउँदाखेरि त्यति वर्ड चाहिँ उहाँलाई यति मिठो लाग्ने नि.
1: हजुर.
0: मैले कुनै बेला कलेजको प्रोग्राम भने रेशम फिरिरी गा भन्ने होइन, हरियो डाँडामाथि गा भन्ने, उनीहरूलाई हरियो डाँडा चाहिँ याद छ.
1: हजुर.
0: हो माले हो प्लिज सिंह राजु भन्ने क्या. त्यो त्यसैले हाम्रो लोकसङ्गीत कति मानिसको मनमा बस्न सफल रहेछ भन्ने कुरा चाहिँ त्यसलाई हामीले बुझ्नुपर्छ.
1: हजुर हजुर.

0: भन्ने कुराहरू सँगसँगै अब रेडियो नेपाललाई पनि हामीले भुल्नुहुन्न, जहाँबाट यहाँहरू उद्भव हुँदै हुँदै आउनुभयो, पितादेखिकै भनौँ न एउटा लेगेसी बोकेको थलो भयो यो पनि। 2045 सालमा 46 सालमा रेडियो नेपाल प्रवेश गर्नुभयो, 2055 सालसम्म रहनुभयो होइन, लगभग 10-11 वर्ष रेडियो नेपाल बिताउँदाको समय पनि त स्वर्णिम थियो, जसले चाहिँ त्यतिखेर सङ्गीतका महारथीहरूसँग बसेर आफ्नो सङ्गीतको जग बसाल्न पनि पाउनुभयो नि होइन।
1: बुवाको कारणले गर्दा मैले 50%भन्दा बढी प्लेटफर्म त त्यसै पाएँ, यसको छोरा भनेर होइन, त्यो जिम्मेवारी पनि थियो, चुनौती पनि थियो। तर मैले कहिलेकाहीँ नातिकाजीज्यूकै नजिक बसेर पनि गिटारमा साथ दिने मौका पाएँ, तारादेवीज्यूको, शिवशङ्करज्यूको होइन, चौतारीमा हाम्रो युक्त गुरुङज्यू हुनुहुन्थ्यो, जयनन्द लामाजीहरू हुनुहुन्थ्यो, अनि सुन्दर श्रेष्ठज्यूलाई बिर्सन सक्दिनँ, गणेश परिहारजी त लोक सङ्गीतको प्रबन्धकै जस्तै हुनुहुन्थ्यो उहाँको होइन, लोक सङ्गीतको चाहिँ पुरानो स्टुडियोमा हुन्थ्यो, यहाँ आधुनिक सङ्गीतको रेकर्डिङ हुन्थ्यो, हरेक क्षण मैले भने मेरो साङ्गीतिक आमा चाहिँ रेडियो नेपाले हुनुहुन्थ्यो, किनभने मैले धेरै कुरा सिक्ने मौका पाएँ। मैले पनि 5-7 बाजाहरू, 10-12 एक दर्जन बाजा बजाउनुको पछाडि कलेजमा क्लास भएन भने सत्ता आउँथे रेडियोमै आएर, फेरि मेरो एउटा नेचर थियो कि कसैलाई नभने कुरा भनौँ, कतिजना त्यो बेलामा मेरो कामको लगनशीलता देखेर नि यो रेडियो नेपाल होइन, यो एउटा इन्स्टिट्युसन हो, राजु सिकिरहेछ यो ठाउँमा त, कहाँ रेडियोमा त पर्फेक्ट म्युजिसियन आउनुपर्ने हो, पर्फेक्ट गायक गायिका आउनुपर्ने, निशान भट्टराई भयो, प्रदीप देवानजी हुनुभयो, ठिका भण्डारीजी हो, हामी समकालीन जस्तै भएर पनि रेडियोमा खाली भयो कि त्यहाँ इन्स्ट्रुमेन्ट बजाएर हामी आफ्नै प्रकारको क्रिएसनहरू गर्थेँ, अनि त्यो बेलामा म पढ्न जाने कुरा भयो, अनि त्यही बेलामा टिका भण्डारीज्यूहरू, अरू मनराजाज्यूहरू सबैजना छ नि ला इन्टरभ्यू लिएको थियो रेडियोको लागि, अनि म चाहिँ लन्डन जाने कारणले गर्दा मैले गोपाल युञ्जनज्यू, नातिकाजीज्यूहरू सबै बस्नुभएको थियो, त्यो मैले इन्टरभ्यू दिइनँ, मेरो उता जाने प्लान भइसकेको थियो र इन्टरभ्यू दिइसकेपछि पास भयो भने फेरि भोलि राम्रो हुँदैन होइन भनेर, अनि मैले त्यो दुइटामा एउटा अप्सन छान्दाखेरि चाहिँ म इङ्ल्यान्ड पढ्न जान्छु भन्नेमा गएँ। मैले भने आज म जुन ठाउँमा छु, नेपाली सङ्गीत जुन ठाउँमा छ, रेडियो नेपालको ठुलो योगदान छ।
0: हजुर बिल्कुलै, धेरै नै हामी यो साधनाकै कुराहरू बढी गरिरहेका छौँ, जस्तो नातिकाजी, शिवशङ्कर, तारादेवीदेखि अहिलेका नयाँ पुस्ताहरूसँग पनि यहाँले काम गरिरहनु भएको छ होइन, र हिजोको त्यो सहकार्य काम र आजलाई हेर्दा नेपाली गीत सङ्गीत के देखिन्छ, हिजो कस्तो खालको साधना थियो र आजको साधनालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ?
1: अब हिजोको साधना चाहिँ एकदम म्यानुअल थियो है, अहिले चाहिँ प्रविधिले पनि धेरै कुरा सुविधा गरेको छ, र म यसको सर्टमा के भन्न चाहन्छु भने नि हामीले कसरी सङ्गीत गरेको छौँ, अहिलेको जेनेरेसनले कसरी गरिरहेको छ, भावी पुस्ताले कसरी गर्ला भन्ने कुरा चाहिँ एउटा सङ्गीतको इतिहास बन्न चाहिँ 50 वर्ष लाग्छ। अहिले हामीले नातिकाजीज्यूहरूलाई सम्झिरहेछौँ, सबै हाम्रो अग्रजलाई सम्झिरहेछौँ, अहिले आएर सम्झ्यौँ, तर अब आउने 40-50 वर्षपछि हाम्रो समकालीनहरूको पनि मूल्याङ्कन भयो भने मात्र त्यो कुरा सफल हो जस्तो मलाई लाग्छ। र त्यो बेलाको म्युजिकको फर्मेटमा आफ्नै प्रकारको विशेषता थियो, त्यो बेलामा 15-20 जनासँग नेपाली सङ्गीतकारहरूले कम्पिटिसन गर्नुहुन्थ्यो भने अहिले आएर लाखौँ हात हातमा एआईको जमानामा हामीले कम्पिटिसन गरिरहेको छौँ होइन। त्यस कारणले के भने त्यो बेलाको साधना चाहिन्छ नि, त्यस्तो दिन आउनलाई चाहिन्छ नि, हामीले मेहनतै गर्नुपर्छ जस्तो मलाई लाग्छ।
0: त्यतिखेर एक खालको जुनुन थियो,
1: त्यो जुनुन थियो, अहिले चाहिँ कस्तो भने कतिपय काम त प्रविधिले नै गरिदिइरहेको छ होइन, जस्तो एआईले पनि कतिपय गीतहरू चकित पार्ने गरेर कम्पोज गरेको छ नि त होइन, त्यसले चाहिँ त्यसलाई चाहिँ हामीले अवसरको रूपमा आफूलाई एउटा अपडेट राख्न चुनौतीको रूपमा लिनुपर्छ। त्यस कारणले रेडियो नेपालको रेकर्डिङको कुराहरू चाहिन्छ नि, त्यो बेला रेकर्डिङ होइन, त्यो बेलामा साधना हुन्थ्यो, कम्पिटिसन हुन्थ्यो, त्यो बेलामा सदाभर मैले भन्ने पनि गरेको छु, त्यो बेलामा गीत छनौट हुनुपर्थ्यो, सङ्गीत छनौट हुनुपर्थ्यो, गायक गायिकाको भोइस टेस्ट हुनुपर्थ्यो, त्यो कुरा चाहिँ अहिले पनि लागू गर्न जरुरी छ। त्यो दिन आयो भने चाहिँ वास्तविक सङ्गीतकार, गीतकार, गायक गायिका, वाद्यवादक, रेकर्डिस्टहरू, त्यो कुरा आयो भने चाहिँ अझै राम्रो हुन्छ नेपाली सङ्गीत। अहिले चाहिँ नेपाली सङ्गीतमा एउटा सेन्सर बोर्ड चाहिँ जरुरी छ जस्तो मलाई लाग्छ समग्रमा भन्दाखेरि।
0: हजुर हजुर बिल्कुलै, गीत सङ्गीतकै कुरा गर्दाखेरि चाहिँ जस्तै कलाकारहरूले कुनै कला सृजना गर्दै गर्दा कुनै कुनै गीतहरू चाहिँ आफ्नै पर्याय पनि बन्ने रहेछन् होइन, त्यस्तो खालको यहाँको आफ्नै परिचय बनेको गीत गर्दा गर्दै आफूलाई साह्रै असाध्यै धेरै रुचि लागेको अनि आफ्नै पर्याय भनेको कुनै गीत सम्झनुहुन्छ जो चाहिँ अहिले अब योगेन्द्रमणि दाहाल भनेपछि यहाँकै पर्याय जस्तै सुनिनुहुन्छ होइन, उहाँका गीतहरूमा धेरै यहाँले सङ्गीत गर्नुभएको छ
1: वसन्त
0: हजुर हजुर, अनि त्यस्तो सम्झिने कुनै
1: मलाई रिमा गुरुङज्यूको गीत नजरको दोषी भनी

चाहिँ छ नि, मलाई हाम्रो आदरणीय अग्र सङ्गीतकार दीपक जङ्गमज्यूले भनेको कुरा चाहिँ याद आउँछ। त्यो बेलामा सङ्गीतमा पद्मकन्यामा उहाँ त प्राध्यापक हुनुहुन्छ, हाम्रो आदरणीय दीपक जङ्गमज्यू, बेनी जङ्गमज्यूहरू। अनि त्यो बेलामा चाहिँ कलेजमा एडमिसन हुन आउने भाइ बहिनीहरू, अब भोकलमा भाग लिनु थिए, अलिकति स्वर सुनाऊ, कुन गीत गाऊ भन्नु पऱ्यो नि। त्यो बेलामा चाहिँ सबभन्दा बढी गाउने चाहिँ राम थापाज्यूको, सुरेन राणाज्यूको शब्द सुन्ता सुब्बाजीज्यूले गाउनु भएको थामे र किन लगाउँदा एउटा गीत सुनाउँदा भनेपछि टेस्ट लिनलाई, त्यो गीत चाहिँ पहिलो नम्बरमा पर्थ्यो अरे भनेदेखि दोस्रो नम्बरमा नजरको दोषीले पर्थ्यो अरे क्या। जसले पनि ल गीत सुनाउ भन्यो भने थामेर पहिला छैन भने अर्को गीत चाहिँ नजरको दोषी सुनाइहाल्थ्यो अरे। त्यही कारणले पनि अब नजरको दोषीको, वसन्त वित्यासीको र राजु सिंहको पनि छ नि एउटा पर्यावाची नाम बन्यो त्यो गीत चाहिँ छ नि। अहिले पनि रेमा गुरुङज्यूको पनि एउटा पर्यावाची नाम गीत हो त्यो, होइन? र यति मन पराउनु भयो, त्यसमा चाहिँ मैले तिनटै कुरा संयोजन गर्ने प्रयास गरेको छु मेरो सङ्गीतमा, शास्त्रीय पनि होइन, वेस्टर्न पनि र इस्टर्न पनि, त्यसलाई ब्लेन्ड गरेको गीत भएको हुनाले। र जुन गीतले मलाई अहिले पनि राजु सिंह यो गीतको सङ्गीतकार भन्दा एउटा सबैले सम्मान गर्ने र आफूलाई पनि गर्व गर्ने महसुस गराए।

अहिले सुन्नुभयो वरिष्ठ संगीतकार एवं बहुप्रतिभाका धनी व्यक्तित्व राजु सिंहका संगीत साधनासँगै जीवनका कुरा। समय अभावका कारण आज हामीले उहाँसँगको त्यो रमाइलो कुराकानीको सबै अंश यहाँहरूलाई सुनाउन सकेनौं। कुराकानीको बाँकी भाग अर्को हप्ताको संगीत साधनामा प्रस्तुत गर्ने वाचा गर्दै र फेरि पनि अर्को हप्ता पुनः राजु सिंहका जीवनका बाँकी कुराहरू सुन्न नभुल्नुहोला भन्दै संगीत साधना कार्यक्रमबाट म पनि उजेल पर्छु। हौस् त, नमस्कार। यहाँहरूको हरेक पल

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यारघ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
3: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छ, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छ।
2: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ, जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
4: ल यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो, श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यारघ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
2: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
4: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
5: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक स्वास हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यारघ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र,

0: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
1: नागरिक लगानी कोष,
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: झन्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पाइल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
5: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
6: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
5: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
6: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
5: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ। अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
6: ए, सूचीकरण त गर्नै पर्ने हो।
5: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तल्ला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
7: कृषक सूचीकरण अभियानमा सहभागी बनौँ, कृषकको पहिचान स्थापित गरौँ।
8: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
9: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम एफ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98.1 मेगाहर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारिणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98.1 मेगाहर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ पडाक पोखरेल, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, विद्या चौधरी अनि म विमला राई।

केही छिनमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि समय सङ्गीत कार्यक्रम सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 राष्ट्रभाषाका गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 नेपाल भाषामा कार्यक्रम जीवन्त बुझ सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण हुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पूरा हुनेछ। अब सुनौ स्वदेश गान ईश्वर अमात्यको स्वरमा। राजु बाबु श्रेष्ठको रचना रहेको छ भने मनोज सिंहको सङ्गीत। यो स्वदेश गान पछि यहाँहरूले समय सङ्गीत कार्यक्रम सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

अनि हार्दिक स्वागत गर्छु सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनेर कार्यक्रम समय सङ्गीत कहिले आउँछ भन्दै पर्खेर बसिरहनुभएका तपाईँ सबै मित्रलाई म तपाईँकै साथी अनिता आचार्य अनि प्रविधि संयोजनतर्फ हुनुहुन्छ पराग पोखरेल। हजुर, कार्यक्रम समय सँगै तपाईँमा आज आउने गर्छ प्रत्येक बुधबार दिउँसो 2:20 करिब 3 बजेसम्म। अनि मित्र, कार्यक्रम समय सँगै त्यो एउटा मात्र यस्तो कार्यक्रम हो जसमा हामी प्रत्येक हप्ता भिन्दा भिन्दै विषयसँग सम्बन्धित रही तपाईँलाई बढीभन्दा बढी मिठा मिठा गीत सुनाई भरपूर मनोरञ्जन गराउने प्रयास गर्छौँ। त यसै क्रममा आज हामी कुन विषयसँग सम्बन्धित रहेर गीतहरू सुनाउँछौँ त हजुर, तपाईँ यो गीत सुनेर अनुमान गर्दै गर्नुहोला भन्दै कार्यक्रमको पहिलो कौशली स्वरूप सुनाउँदैछु सुनिल बरदेवाको स्वरमा सजिएको यो गीत।

मित्र, हरेक दिनको सुरुवात बिहानैबाट हुन्छ। जीवनका हरेक महत्त्वपूर्ण पलहरू बिहानैबाट सुरु हुन्छ। बिहानीको सूर्योदयसँगै मानिस आफ्नो दिन सफल बनाउन अर्थात् राम्रो बनाउन आफ्नो कार्यमा लाग्ने गर्छ। अङ्ग्रेजीमा एउटा भनाइ छ, मर्निङ सोज द डे, अर्थात् दिन कस्तो हुन्छ भन्ने कुरा बिहानीले दर्शाउँछ। हामी कुनै दिनमा बिहान घाम लागेन भने आजको दिन घाम नलाग्ने हो कि भनेर अड्कल काट्ने गर्छौँ, होइन? अनि बिहानैदेखि झलमल्ल घाम लाग्यो भने आजको दिन घमाइलो हुन्छ भन्ने अड्कल गर्छौँ। त मित्र, यो सिङ्गो सृष्टिमा बिहानीको असाध्यै धेरै महत्त्व छ। बिहानी नभइकन कुनै पनि कुराको सृष्टि हुनै सक्दैन, सृजना हुनै सक्दैन। दिनको सुरुवात गर्ने बिहानीको पल असाध्यै सुन्दर हुन्छ। अझ बिहानीको सुन्दर पलमा बगैँचामा रहेका फुलहरू मगमगाउँदा हामीलाई बेग्लै किसिमको आनन्द आउँछ। अझ मित्र, आध्यात्मिक क्षेत्रमा पनि बिहान भगवान्को प्रार्थना पूजा आजा गरी दिनको सुरुवात गर्ने गरिन्छ। त आज हामी कार्यक्रम समय सङ्गीतको यो श्रृङ्खलामा बिहानीसँग सम्बन्धित रही तपाईँलाई बढीभन्दा बढी सुन्दर गीतहरू सुनाई तपाईँलाई यो समयमा भरपूर मनोरञ्जन गराउने प्रयास गर्दैछौँ। त आउनुहोस्, यसै क्रममा अब हामी गीत सुनाउँछौँ। सुनिता सुब्बाको स्वरमा सजिएको छ यो गीत। गीत रचना धनेन्द्र विमलले गर्नुभएको हो, सङ्गीत टिका भण्डारीले दिनुभएको छ, अनि हामीले यो गीत लिएका हौँ नेपाली चलचित्र बिहानीबाट।

0: सुन्नुहोस् है, सुन्नुहोस्। मुगु जिल्लामा आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्क सङ्कलन हुँदैछ नि।
1: हो नि, यही मिति 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय मुगुबाट खटिएका गणकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका सङ्घ संगठन, संस्था, प्रतिष्ठान, व्यवसायहरूमा आउँदैछन् नि।
0: त्यसैले आफ्ना व्यवसायिक क्रियाकलापको सही विवरण दिएर सहयोग गरौँ। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
0: जिल्ला आर्थिक गणना कार्यालय मुगु।
3: हजुर, यो सन्देश पश्चात फेरि पनि स्वागत गर्छु म। कार्यक्रम समय सँगै सुनिरहनु भएको छ तपाईँ। यो समयमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको तरङ्ग मार्फत तरङ्गित भइरहेको छ कार्यक्रम समय सङ्गीत। त मित्र, कार्यक्रम समय सङ्गीत एउटा मात्र यस्तो कार्यक्रम हो जसमा हामी प्रत्येक हप्ता छुट्टा छुट्टै विषयसँग सम्बन्धित रही तपाईँलाई बढीभन्दा बढी मिठा मिठा गीत सुनाई मनोरञ्जन गराउने प्रयास गर्छौँ। त्यसै क्रममा आज हामी बिहानीसँग सम्बन्धित रही तपाईँलाई यो समयमा गीतहरू सुनाइरहेका छौँ। त मित्र, हरेक दिनको सुरुवात बिहानैबाट हुने गर्छ होइन। दिन कस्तो हुन्छ भन्ने कुरा बिहानीले दर्शाउँछ। हामी मैले अघि पनि भने, कुनै दिनको बिहानीमा घाम लाग्यो भने हामी आजको दिन घाम लाग्ने रहेछ भनेर अड्कल गर्ने गर्छौँ, अनि कुनै दिनको बिहानीमा चाहिँ घाम लागेन भने आजको दिन घाम नलाग्ने हो कि भनेर अड्कल काट्ने गर्छौँ होइन। यो सिङ्गो सृष्टिमा बिहानीको असाध्यै धेरै महत्त्व छ। बिहानी नभइकन कुनै पनि कुराको सृष्टि हुनै सक्दैन, सृजना हुनै सक्दैन। दिनको सुरुवात गर्ने बिहानीको पल असाध्यै सुन्दर हुन्छ। आज बिहानीको सुन्दर पलमा बगैँचामा रहेका फुलहरू मगमगाउँदा हामीलाई बेग्लै किसिमको आनन्द आउने गर्छ होइन। मित्र, त मान्छेको जीवनमा बिहानी आउनु भनेको कुनै राम्रो कुराको सुरुवात हुनु हो, उपलब्धि हुनु हो, सफलता हात लाग्नु हो होइन। त तपाईँको जीवनमा पनि बिहानी आओस् हामी यही शुभकामना दिन चाहन्छौँ। राम्रो

हजुर, बिहानीको झुल्के घाम अति प्यारो गीतले यस्तै यस्तै भनिरहेको थियो मित्र। साँच्चै नै बिहानी पख झुल्केको घाम हामीलाई अति प्यारो लाग्ने गर्छ है। बिहानी पखको झुल्के घामले हामीलाई आफ्नो कार्यमा लाग्न हौसला दिन्छ। अझ जाडोमा चिसो मौसममा त बिहानीको झुल्के घाम अति नै प्यारो लाग्ने गर्छ हामी सबैलाई है। कहिले घाम लाग्ला भन्ने पर्खाइमा हामी बस्ने गर्छौँ कि कसो मित्र। अब पनि हामी अर्को गीत सुनाउँछौँ बिहानीसँग नै सम्बन्धित रहेको, कल्याण आले र प्रेम बलको स्वर रहेको छ यो गीतमा। गीत रचना प्रेम बलले गर्नुभएको हो भने सङ्गीत कल्याण आले मगरको रहेको छ।

हजुर, बिहानीको मिरमिरेमा झ्यालबाट चिहाउने उषाको किरण बनी आफूलाई बिछौनामै जिस्काउने आफ्नो सानो यतै कतै छौ कि भनी सोधिएको यो मिठो गीत हामीले तपाईँलाई सुनायौँ कार्यक्रम समय सङ्गीतमा। त मित्र, कार्यक्रम समय सङ्गीत सुनिरहनु भएको छ तपाईँ यो समयमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको तरङ्गमा। अनि मित्र, तपाईँलाई थाहा नै छ कार्यक्रम समय सङ्गीतमा हामी हरेक हप्ता फरक फरक विषयसँग सम्बन्धित रहेर तपाईँलाई बढीभन्दा बढी मिठा मिठा गीत सुनाई भरपूर मनोरञ्जन गराउने कोसिस गर्छौँ भनेर होइन। त्यसै क्रममा अब हामी अर्को गीत सुनाउँदैछौँ। पावल चामलिङ राईको स्वर अनि गीत रचना पनि गायक स्वयंकै हो, सङ्गीत पनि गायक स्वयंकै रहेको छ। यो गीत हामी सुनाउँदैछौँ कार्यक्रम समय सङ्गीतमा तपाईँको लागि।

हजुर, हामी पनि हर साँझ हर बिहानी हर पल तपाईँकै यादमा हुन्छौँ मित्र। तपाईँलाई कसरी मनोरञ्जन गराउने भन्ने कुरामा हामी सदैव लागिरहेका हुन्छौँ। तपाईँलाई यो कुरा हामी सम्झाउँछौँ है, साथ दिन नभुल्नुहोला, माया गर्न नभुल्नुहोला है। त मित्र, सुन्दरताको उपमा दिनु पर्यो भने बिहानीको सेतसँग पनि तुलना गर्ने गरिन्छ है। बिहानीको सेत जस्तै झल्केको रूपको भनेर तारिफ गरिन्छ। त समयले कसैलाई पनि पर्खिँदैन मित्र, बगेको खोला फर्कँदैन, समयले पर्खँदैन भनिन्छ है। त्यसैले हामी यदि समयसँग चल्न सकेनौँ भने धेरै ढिलो हुन्छौँ। समयसँग चल्न सक्नुपर्छ होइन, अनि समयसँग चल्न सकेनौँ भने पछुताउनु बाहेक अर्को विकल्प हामीसँग हुँदैन। त्यसैले साथीहरू, समयसँगै चल्ने प्रयास गरौँ। अङ्ग्रेजीमा एउटा भनाइ छ, टाइम वेयर्स फर नो वन, समयले कसैलाई पनि पर्खँदैन। समय बलवान छ मित्र, त्यसैले यो बलवान रहेको समयलाई अनि मूल्यवान रहेको समयलाई हामीले बेलैमा सदुपयोग गर्न सिकौँ, यही आग्रह गर्छौँ हामी कार्यक्रम समय सङ्गीत मार्फत। यही आग्रह गर्दै आजलाई चाहिँ अब बिदा लिएर जानुपर्ने बेला भइसकेको छ। आज जो मित्रले हामीलाई कार्यक्रम सुनेर साथ दिनुभयो त्यसको लागि तपाईँ सबै सबैलाई धेरै धन्यवाद म भन्न चाहन्छु। अनि मित्र, तपाईँलाई केही प्रतिक्रिया दिन मन लागेको छ अनि कुनै विषयसँग सम्बन्धित गीत सुन्न मन लागेको छ, यदि तपाईँ हामीलाई लेख्न चाहनुहुन्छ भने अवश्य पनि मेल गर्न सक्नुहुन्छ। त्यसको लागि मेलिङ आइडी fanbox2077@gmail.com। प्रविधि संयोजन गरिदिनु भएकोमा पराग पोखरेललाई धेरै धन्यवाद म भन्छु। अनि तपाईँको माझमा सुरेन्द्र श्रेष्ठको स्वरमा सजिएको यो बजिरहेको गीत सुनाउँदै बिदा हुन्छु। गीत रचना गर्नुभएको हो डाक्टर कृष्ण हरि बरालले भने सङ्गीत गायक स्वयंकै रहेको छ। अनि मित्र, जाँदा जाँदै तपाईँलाई सम्झाउँछु, तपाईँले ठिक 3 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्न सक्नुहुन्छ। सुन्दै रहनुहोला सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल भन्दै कार्यक्रम समय सङ्गीतबाट म तपाईँकै साथी अनिता आचार्य बिदा भए। हौस् त, नमस्कार।

0: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यारघ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
1: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छे, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छे।
0: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ, जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
2: ल यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो, श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यारघ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
0: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
2: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
3: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक स्वास हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यारघ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
4: सडकको भार वहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौ।
5: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक, वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने, नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
7: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
8: श्रम स्वीकृति लिएर मात्र विदेश जाउँ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
7: वैदेशिक रोजगार बोर्डको सचिवालय।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्त भित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रधान न्यायाधीश नियुक्तिको सिफारिसका लागि भोलि संवैधानिक परिषदको बैठक बस्दै पूर्व विशिष्ट पदाधिकारीहरूले कानुन विपरीत लिइरहेको सुविधा रोक्न सरकार सक्रिय, सवारी साधन प्रयोगको विवरण माग। होर्मुज जलमार्गमा केही दिन आक्रमण नगर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। समाचार अब विस्तारमा। सर्वोच्च अदालतको प्रधान न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषदको बैठक आह्वान गरिएको छ। संवैधानिक परिषदका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्रीको निर्देशन अनुसार परिषद सचिवालयले बिहिबारका लागि बैठक बोलाएको हो। संवैधानिक परिषदको सचिवालयले आज जारी गरेको पत्र अनुसार बैठक 2083 वैशाख 24 गते बिहिबार 5 बजे प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा बस्नेछ। बैठकको मुख्य कार्यसूची प्रधान न्यायाधीशको नियुक्ति सिफारिस रहेको छ। बैठकमा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतम, प्रतिनिधि सभामा विपक्षी दलका नेता भेष्मराज आङदम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुबी कुमारीलाई आमन्त्रण गरिएको छ। राज्य कोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकारले सक्रियता देखाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले पूर्व विशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण आजै उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ। प्रधानमन्त्री कार्यालयद्वारा गरिएको पछिल्लो अध्ययनले केही पूर्व विशिष्ट पदाधिकारीहरूले कानूनले तोकेको भन्दा बढी सवारी साधन प्रयोग गरेको वा फरक फरक निकायबाट दोहोरो सुविधा लिइरहेको तथ्य फेला परेपछि हिजो गृहसँग स्पष्ट विवरण माग गरिएको हो। सो कदमबारे जानकारी दिँदै प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले राज्यकोषको दुरुपयोग रोक्न र सुशासन कायम गर्न सरकारले कडाईका साथ विवरण माग गरेको बताउनुभयो। उहाँका अनुसार कानूनले तोकेभन्दा बाहिर गएर लिएका सुविधाको पहिचान गरी प्रणालीलाई पारदर्शी बनाउनु निर्देशनको मुख्य उद्देश्य हो। विगत लामो समयदेखि पूर्व विशिष्टहरूले मापदण्ड विपरीत सरकारी स्रोत साधनको प्रयोग गरिरहेको भन्दै आलोचना भइरहेका बेला सरकारले यो सक्रियता देखाएको हो। गृह मन्त्रालयबाट प्राप्त हुने विवरणको आधारमा मापदण्डभन्दा बढी सुविधा लिनेहरूको सवारी साधन फिर्ता गर्ने र प्रक्रियालाई थप व्यवस्थित बनाउने सरकारको तयारी छ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्व महान्यायाधिवक्ताहरूसँग छलफल गर्दैछ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा पूर्व महान्यायाधिवक्ताहरूसँग संविधान संशोधनका विषयमा आज अहिले केही बेरमा परामर्श गर्न लागेको हो। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले छलफलका क्रममा सहभागीहरूबाट संविधान संशोधनका विषयमा आवश्यक सुझाव सङ्कलन गरिने जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालय खोटाङले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण 3 दिनभित्र उपलब्ध गराउन स्थानीय तहहरूलाई पत्राचार गरेको छ। जिल्लाका 10 वटा स्थानीय तहलाई पत्राचार गर्दै अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको अध्यावधिक सहित विवरण पेश गर्न भनिएको हो। प्रशासकीय अधिकृत प्रभात ढकालले हस्ताक्षर गर्नुभएको पत्रमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा पहिचान गरी सो जग्गाको अतिक्रमण हटाउने योजना समेत संलग्न गर्न स्थानीय तहलाई आग्रह गरिएको छ। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको जामुनीदेखि पोखराको पृथ्वी चोकसम्मको 39 किलोमिटर सडक खण्ड कालोपत्रे पुरा भएको छ। मुगलिन पोखरा सडक आयोजना पश्चिम खण्डकी इन्जिनियर सहनशिला कास्तका अनुसार विजयपुर क्षेत्रको करिब 350 मिटरमा 2 लेन बाहेक सबैतिर 4 लेन कालोपत्र भएको छ। सर्भिस लेन भने निर्माण जारी छ। सेती नदीमा 1.7 करोड रुपियाँको लागतमा 4 लेनको सिग्नेचर पुल निर्माण कार्य पनि धमाधम भइरहेको छ। चिनिया कम्पनीले यसै वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको एसियाली विकास ब्याङ्कसँग ऋण लिएर मुगलिन पोखरा सडक विस्तार गरिएको हो। वर्षाका कारण प्राय दैनिक राजमार्ग अवरुद्ध हुने भएपछि बिपी राजमार्गमा अवस्था बुझेर मात्रै यात्रा गर्न सुरक्षा निकायले आग्रह गरेको छ। जिल्ला सुरक्षा समितिले मङ्गलबारदेखि राजमार्गमा रातको समयमा भने अनिश्चितकालीन आवागमन बन्द गराइसकेको छ। समितिले वर्षा लगायत जोखिमका कारण साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म अनिश्चितकालीन राजमार्ग आवागमन बन्द गराएको हो। सूचना प्रविधिमा पहुँच पुगे पनि गण्डकी प्रदेशको पर्वत जिल्लामा भने कटुवाल प्रथा अझै कायमै छ। विशेष गरी पर्वत जिल्लाका ग्रामीण क्षेत्रका सबै नागरिकलाई छिटो र सरल तरिकाले सूचना प्रवाह गर्नका लागि निश्चित ठाउँबाट सबैले सुन्ने गरी कटुवालले चिच्याएर जानकारी दिने गर्दछन्। पर्वतबाट संवाददाता राजन पौडेलको यो रिपोर्ट।
1: प्रविधिले फड्को मारेको 21औं शताब्दीमा पनि गाउँघरमा सूचना प्रवाहको परम्परागत माध्यम कटुवाल प्रथा अझै कायम छ भन्दा अचम्म लाग्न सक्छ। तर गण्डकी प्रदेशको पर्वत जिल्लामा यो प्रथा अझै जीवितै रहेको छ। हाकोटाको हाल्दै गाउँलेहरूलाई सूचना दिँदै गरेका मंगल बहादुर परियार। गाउँमा हुने सभा समारोह मेला पर्व वा अन्य कार्यक्रमको जानकारी दिन कटुवालले हाकोडाको गर्दै गाउँलेहरूलाई बोलाउने चलन अहिले पनि जारी छ। विशेष गरी ग्रामीण क्षेत्रका सबै नागरिकहरूलाई छिटो र सरल तरिकाले सूचना प्रवाह गर्ने गतिलो माध्यम कटुवाल प्रथा प्रभावकारी बनेको बताउनुहुन्छ पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा।
2: जुन परम्परागत रूपमा संचारको प्रमुख माध्यम थियो कटुवाल प्रथा, अहिले पनि पर्वतका केही गाउँहरूमा जारी छ। रेडियो र विभिन्न संचार माध्यम खोज्दा खर्चिलो पनि हुने र धेरै समय पनि लाग्ने भएको हुनाले तत्कालै आफ्नै गाउँमा भएको जनशक्तिलाई प्रयोग गरेर यो कटुवाल प्रथा मार्फत एउटा डाँडामा गएर घोकाइसकेपछि त्यसले तत्काल त्यहाँका नागरिकहरूले सूचना प्राप्त गर्छन्।
1: पर्वत जिल्लाको कुस्पा नगरपालिका, मोदी, बिहादी, महाशिला र पैयौं गाउँपालिकामा यो प्रथा अझै अभ्यासमा रहेको छ। आजको दिनमा पनि सबै नागरिकहरू सूचनाको सहज पहुँचमा छन् भनेर स्वीकार गर्न नसकिरहेको अवस्थामा गाउँ टोलमा विभिन्न सूचनाहरू सबै नागरिकलाई दिनका लागि कटुवाल प्रथा कायम रहेको मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामी छानेको भनाइ छ।
3: आजको सूचना प्रविधिको युगमा कटुवाल प्रथाको औचित्य कति ठिक बेठिक भन्ने कुराको व्यवस्था हामी गर्न सक्छौँ, तर हाम्रा सबै नागरिकहरू सूचना र प्रविधिको सहज पहुँचभित्र छन् भन्ने कुरा चाहिँ हामीले सहज ढङ्गले स्वीकार गर्न हामीले सक्दैनौँ। जुन सूचना प्रविधिको पहुँच नभएको ठाउँमा कटुवाल प्रथाको महत्व आजको दिनमा पनि उत्तिकै छ भन्ने मलाई लाग्छ।
1: प्रविधिको विकाससँगै पुराना परम्पराहरू हराउँदै गएको अवस्थामा पर्वतमा भने कटुवाल प्रथा अझै जीवित रहनु सांस्कृतिक निरन्तरताको महत्वपूर्ण उदाहरण बनेको छ। सार्वजनिक विषयका सूचना तथा जानकारीहरू छिटो र सही समयमा पाउने अधिकारको संरक्षण कटुवाल प्रथाले गरेको बुझाइ छ। राजन पौडेल, रेडियो नेपाल पर्वत।
0: पर्वतमा अझै कटुवाल प्रथा कायम, यो थियो हाम्रा संवाददाताको रिपोर्ट। अब अर्को विषय। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विद्युतीय कारोबार सम्बन्धी विभिन्न एप तथा प्रणालीको प्रयोग गरेर ब्याङ्क तथा वित्तीय संस्थाको खातामा रहेको रकम चोरी भइरहेकोले सावधानी अपनाउन आग्रह गरेको छ। ब्युरोले एक सूचना मार्फत विभिन्न व्यक्तिको मोबाइलमा कनेक्ट आइपिएससँग मिल्दोजुल्दो नाम राखेर विभिन्न मोबाइल नम्बर तथा विभिन्न एलर्ट पठाउने गरेको पाइएको छ। प्रयोगकर्तालाई फिसिङ लिङ्क पठाई व्यक्तिगत विवरण र ब्याङ्क खातामा अनधिकृत पहुँच पुर्याई ठूलो मात्रामा ब्याङ्क खाताको रकम चोरी गर्ने प्रवृत्ति बढ्दै गएको ब्युरोको भनाइ छ। ब्युरोले त्यस्ता अनधिकृत लिङ्क नखोल्न तथा सचेत रहन आग्रह गरिएको प्रवक्ता दिलीप कुमार गिरीले जानकारी दिनुभयो। डोटीको झोरायल गाउँपालिका दुई बोर्डर बजार नजिक भीमतत्त राजमार्गमा इबी हाइस दुर्घटना हुँदा 6 यात्रु घाइते भएका छन्। धनगढीबाट डोटी जाँदै गरेको इबी हाइस सडकको भित्तामा ठोकिँदा दुर्घटना भएको हो। घाइतेहरूलाई उपचारका लागि धनगढी पठाइएको छ। गाडीमा 16 सवार थिए। बैतडीको मेलौली नगरपालिकामा इलाका प्रशासन कार्यालय सञ्चालन गर्ने सरकारको निर्णय अनुसार भोलिदेखि सेवा प्रवाह सञ्चालनमा आउने भएको छ। बैतडीबाट संवाददाता गोविन्द पन्त।
4: बैतडीको मेलौली नगरपालिकामा इलाका प्रशासन कार्यालय सञ्चालन गर्ने सरकारको निर्णय अनुसार बिहिबारदेखि इलाका प्रशासन कार्यालयबाट सेवा सञ्चालन गरिने बताउनुहुन्छ प्रमुख जिल्ला अधिकारी डाक्टर रिजन भट्टराई। इलाका प्रशासन कार्यालय स्थापना भएसँगै वडा नम्बर 1 पुरानो वडा कार्यालयको भवनबाट सेवा दिने तयारी भएको बताइएको छ। इलाका प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र र राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवाहरू सञ्चालन हुनेछ। मेलौलीमा इलाका प्रशासन कार्यालय सञ्चालन भएमा तल्लो सुरार क्षेत्रका नागरिकलाई सेवा प्राप्तिमा सहज हुने बताउनुहुन्छ मेलौली नगरपालिका वडा नम्बर 3 का वडाध्यक्ष गगन सिंह भाट।
5: तल्लो सुरार क्षेत्रलाई दिन जानु एक दिन आउनु लाग्थ्यो, एक दिनमा काम भएर घर फिर्ता हुन सक्ने एकदमै राम्रो तल्लो सहरको राखिन्छ नि खुसी भएका छन्। त्यसो कामकाज सञ्चालन हुन तयारीमा छ, कार्यालय स्थापना भइसकेको छ, यहाँबाट सबै सेवा सुविधा मिल्छ भन्ने हामी ढुक्क छौँ।
4: जिल्लाको मेलौलीबाट इलाका प्रशासन कार्यालय सञ्चालन भएसँगै नागरिकता र राष्ट्रिय परिचय पत्रकै लागि सदरमुकाम धाउनुपर्ने तल्लो सुरार क्षेत्रका नागरिकको बाध्यता अन्त्य हुनेछ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
6: नेपाल टेलिकमको 4G।

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: अब बाँकी समाचार। चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा 6 पाटे बाघ मृत फेला परेका छन्। सोमबार निकुञ्ज क्षेत्रको सिजी गार्डन नजिकबाट अन्दाजी 2 भाले बाघ मृत भेटिएसँगै मरेका बाघको संख्या 6 पुगेको हो। बाघको आक्रमणबाट सो बाघ मरेको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो। उहाँका अनुसार यस वर्ष मृत भेटिएका बाघमध्ये 2 भाले, 3 पोथी र 1 पहिचान हुन सकेको छैन। मृत भेटिएका बाघमध्ये 2 जुधेर मरेका हुन्, 3 उद्धार गरिराखेको अवस्थामा मरेका हुन् भने 1 प्राकृतिक कारणले मरेको उहाँले जानकारी दिनुभयो। अघिल्लो गणना अनुसार सो निकुञ्जमा 128 पाटे बाघ रहेका थिए। यस वर्ष गरिएको गणनाको नतिजा भने सार्वजनिक भइसकेको छैन। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्गमा अमेरिकी आक्रमण स्थगित गर्ने बताउनु भएको छ। होर्मुज जलमार्गमा फँसेका पानी जहाजहरूलाई सुरक्षित जान दिन आक्रमण स्थगित गरिएको उहाँले प्रष्ट पार्नु भए पनि इरानले भने अमेरिका हारेर पछि हटेको दावी गरेको छ। अमेरिकाले होर्मुजमा फँसेका 2000 जहाजलाई मुक्त गर्न प्रोजेक्ट फ्रिडम अभियान चलाइरहेको छ। अमेरिकाले इरानी बन्दरगाहमा लगाइएको नाकाबन्दी भने कायम रहेको बताएको छ। अब मौसम। हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी विभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा गड्याङ गुडुङ र चट्याङसहित मध्यम खालको पानी र हिउँ पर्ने सम्भावना छ। त्यसै गरी आज राति कोशी प्रदेशका केही स्थान, मधेस तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा गड्याङ गुडुङ र चट्याङसहित मध्यम खालको वर्षा र हिउँ पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैबीच वर्षा र हावाहुरीका कारण काठमाडौँ उपत्यकाको वायुको गुणस्तरमा उल्लेख्य सुधार आएको छ। एयर क्वालिटी इन्डेक्स एक्युआईको पछिल्लो तथ्याङ्क अनुसार आज बिहान 11 उपत्यकाको वायु गुणस्तर सूचकाङ्क 47 झरेको छ, जुन राम्रो अर्थात् स्वस्थ श्रेणीमा पर्दछ। केही साता अघि विश्वकै सबभन्दा प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा रहेको काठमाडौँ हाल सुधार हुँदै 66 स्थानमा झरेको छ। गत वैशाख 10 उपत्यकाको वायु गुणस्तर सूचकाङ्क 247 पुगेको थियो, जुन धेरै अस्वस्थ श्रेणीमा पर्ने भएकोले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर जोखिम देखिएको थियो। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। प्रधान न्यायाधीश नियुक्तिको सिफारिसका लागि भोलि संवैधानिक परिषदको बैठक बस्दै पूर्व विशिष्ट पदाधिकारीहरूले कानुन विपरीत लिइरहेको सुविधा रोक्न सरकार सक्रिय, सवारी साधन प्रयोगको विवरण माग र होर्मुज जलमार्गमा केही दिन आक्रमण नगर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। रेडियो नेपालबाट 3 समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।

यी रेडियो नेपाल हो। धनवारी भाषाको समाचार भेष बहादुर धनवारबाटै सुन। उप्र अदालतको प्रधान न्यायाधीश नियुक्त प्रक्रिया आगु बढाएले संवैधानिक परिषद बैठक आह्वान कलर्छिक। संवैधानिक परिषद अध्यक्ष समेत रहल अक्ल। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन अनुसार परिषदको सचिवालय बिहिबारको लागि बैठक बोलाला हो। संवैधानिक परिषदको सचिवालय बुधबार जारी गरेको पत्र अनुसार बैठक 2083 वैशाख 24 गते बिहिबार दिनखनि 5 बजे प्रधानमन्त्री अनुसार मन्त्री परिषद कार्यालय सिंहदरबारमा बस्छन्। बैठकको मुख्य कार्यसूची प्रधान न्यायाधीश नियुक्त सिफारिस रहल रहेछ। बैठकको सहभागीका लागि सभामुख टोल प्रसाद अर्याल, राष्ट्रिय सभाको अध्यक्ष नारायण प्रसाद दाहाल, कानुन न्याय अनुसार संसदीय मामिला मन्त्री सोभिता गौतम, प्रतिनिधि सभा विपक्षी दलका नेता भीष्मराज आङदङबे, तसु प्रतिनिधि सभा उपसभामुख रुबी कुमारी लागि आमन्त्रण गर्ला हो। संविधान संशोधनको लागि बहसपत्र तयार गर्न कार्यदलक आज पूर्व न्यायाधिवक्ता लखकसँग कुराकानी गर्छ। प्रधानमन्त्री बालेन्द्र शाह, राजनीतिक सल्लाहकार असीम शाह संयोजकमा गठन कार्यदलक प्रधानमन्त्री अञ्चो मन्त्री परिषद कार्यालयमा पूर्व महान्यायाधिवक्ता लखकसँग संविधान फेरेला विषयमा आज दिनकै 3 देखि 5 बजेसम्म एक परामर्श कार्यालय लाग्ला हो। कार्यदलक सदस्य सचिव लीलाधर सुवेदी कुराकानी गर्न क्रममा सहभागी लखकबाट संविधान संशोधनक विषयमा चाहिल अनुसार सुझाव जम्मा गर्न जानकारी दिलरछ। संचार अनुसार सूचना प्रविधि मन्त्रालयको मार्फत भिन्न भिन्न 9 वटा निकाय 36 जना पदाधिकारी पदमुक्त अख्लरछ। मन्त्रालय जैल कानून जारी गर्न प्रेस विज्ञप्ति अनुसार सार्वजनिक पदाधिकारी पदमुक्त सम्बन्धी विधेयक व्यवस्था अध्यादेश 2083 कार्यान्वयनमा आइल पाछु मन्त्रालय अन्तर्गत भिन्न भिन्न संस्थान बोर्ड प्राधिकरण आयोग अनुसो समिति पदाधिकारी स्वतः पदमुक्त अख्ला हो। मन्त्रालय जारी गर्न विज्ञप्ति अनुसार गोर्खा पत्र संस्थान, प्रेस काउन्सिल नेपाल, दूरसञ्चार प्राधिकरण, सुरक्षण मुद्रण केन्द्र, सार्वजनिक सेवा प्रसारण नेपाल, राष्ट्रिय सूचना आयोग तसु चलचित्र जाँच समितिको सदस्य लगायत सेव्य गरेको 36 जना पदमुक्त अख्ला मन्त्रालय जनाएको। सरकार सहकारी संस्थामा पैसो बचत गर्न फिर्ता नपाएर पीडित लागि अहिले जेठ पहिलो सातादेखि बचत फिर्ता दिएलाई सुरु गर्न अख्लर छ। भूमि व्यवस्था सहकारी अनुसार गरिबी निवारण मन्त्रालय चाहिँ कार्यभार तयार गर्ने कार्यान्वयन चरणमा लेख्ला तयारी पुरा गर्न जनाएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको आयोजना गर्न पत्रकार सम्मेलनमा भूमि व्यवस्था सहकारी अनुसार गरिबी निवारण मन्त्री प्रतिभा रावल अहिले जेठक पहिलो साताबाट बचत पैसो फिर्ता प्रक्रिया औपचारिक रूपमा सुरु गर्न जानकारी दिला अख्ल रहेछ। मन्त्रालयका अनुसार सहकारी क्षेत्रमा डेठाला वित्तीय सङ्कटका कारण हजारौँ सर्वसाधारण बचत जोखिममा पर्न अवस्था लागि ध्यानमा धरेको ए निकल गर्न हो। प्रारम्भिक चरणमा चुट्ने बचतकर्तालाई प्राथमिकता दिन रहेछ भने उही पाछु क्रमशः अन्य पीडितलाई सबै समेट्न योजना रहेछ। मन्त्री रावलक सरकार सहकारी पीडित उपप्रवेशको रहलबाजीको राहत वितरण लागि प्राथमिकता दरलाई उल्लेख गर्न रहेछ। सरकारक सङ्घीय निजामती सेवा विधेयक मस्यौदा तोक्ला मितिमा तर्जुमा गर्ने गरेको काम बेसको पार्ला छ। चाँडुसको भन्दा चाँडो विधेयक मस्यौदा मन्त्री परिषदबाट निकल गरेको सङ्घीय संसदमा पेश गर्न उद्देश्य अनुसार मस्यौदा तर्जुमा गर्ने काममा बेसको पार्ला हो। सरकारक सार्वजनिक कर शासकीय सुधार अन्तर्गत 100 दिनमा कर 100 कामक सूचीमा सङ्घीय निजामती सेवा विधेयक मस्यौदा सरकार गठन अक्ल 45 दिनभित्र तर्जुमा गर्ने उल्लेख गर्दछ। मन्त्रालयका प्रवक्ता एकदेव आधिकारिक अग्नि विधेयक मस्यौदा धेरै राय सुझाव आयो सुझाव लागि समेटेको लोक सेवा आयोगको परामर्शको लागि विधेयक मस्यौदा मन्त्री परिषद पेश गर्ने तयारी गर्न बाँच्न छ। मन्त्रालयले वैशाख 11 गते शुक्रबार सार्वजनिक कर विधेयक मस्यौदामा राय सुझाव लागि 7 दिनको समय तोक्लर छ। 1 सातामा करिब 9,000 सुझाव आएल छ। विधेयक मस्यौदा कर्मचारी अग्निक अवकाश उमेर 58 वर्षलाई फेरेलाई गरेको 60 वर्ष ब्यानरलाई सचिव कार्यालय 2 वर्ष मात्र एक्ला कर्मचारी 2 वर्ष कुलिङ पिरियड धर्न लगायत प्रावधानमा पनि प्रस्ताव धर्न रहेछ। नेपाल पुलिसका केन्द्रीय अनुसन्धान ब्युरो करन्टा कारोबार सम्बन्धी भिन्न भिन्न एप अंश प्रणाली प्रयोग गरेको बैङ्क अंश वित्तीय संस्था खातामा रहल पैसो चोरी भइरहेको कारण सावधानी अप्नाइलाई आग्रह कलर छ। ब्युरोको एक सूचनाबाट भिन्न भिन्न मानिसको मोबाइलमा जोड्ल आइपिएलसँगै मिल्ने नाम धरेको भिन्न भिन्न मोबाइल नम्बर अंश भिन्न भिन्न अलर्ट पठाएको कर्ल पाइले जनालाई प्रयोग गर्न लागि फिसिङ लिङ्क पाठाएको आफ्नै सबै विवरण तसु बैङ्क खातामा नैचित रूपमा पहुँच पुर्याएको बर्के मात्रामा बैङ्क खाताको पैसा चोरी गर्न प्रवृत्ति बढेको जैल ब्युरो पारदर्शिक ब्युरोको एसनिकै नियम विपरीत लिङ्क नै खोल्न अंश सचेत रहेलाई आग्रह गर्न प्रवक्ता दिलीप कुमार गिरी जानकारी दिलरछिक। बेमौसमी पानी पर्ला कारण धेरै जसो दिनदिनै राजमार्ग रोकन जैल अख्ल पाछु बिपी राजमार्ग अन्तर्गत बुझीको मात्र यात्रा गरेर सुरक्षा निकाय आग्रह गर्दछ। जिल्ला सुरक्षा समिति काभ्रे प्रणजक मङ्गलबारदेखि राजमार्गमा रातक समयमा भने अर्कै सूचना नै आएसम्म
आइल जैल सेव्य सवारी बन्द कराला र छठ समितिक वर्षा लगायतका जोखिम कारण बिहारको 5 बजेदेखि बिहानी 5 बजेसम्म अनिश्चितकालीन लागि बाट आइल जैल बन्द कराला हो। बेमौसिम पालक पानी पर्ला कारण रोसी लाइनमा बार आएको लरिक सतहबाटीको डाइभर्सन बगाएको बाट रोखन्जे लगेको मङ्गलबारदेखि राति समयमा अर्कै सूचना नआएलासम्म राजमार्ग बन्द कराल जिल्ला पुलिस कार्यालय सूचना अधिकारी पुलिस नायब उपरीक्षक रविन विष्टले जानकारी दिएपछि बैतडी जिल्ला वन क्षेत्र अतिक्रमण समस्या बेसको बन्टी जाले छ। जिल्ला भिन्ने भिन्ने ठाउँ 110.4 हेक्टर वन क्षेत्र हडप्लो पाइला पाछु डिभिजन वन कार्यालय बैतडिक सम्बन्धित व्यक्ति संस्था तसु निकायलाई 15 दिनभित्र हडप्लो क्षेत्र खाली कार्यालय आग्रह गरेर छ। कार्यालय जारी गरेर सूचना अनुसार जिल्लाभर वन क्षेत्र अतिक्रमण गरेको भिन्ने भिन्ने मानसक संस्था अनुसु निकाय लेखक नैचन्द संरचना बानालाई गरेर छ। कार्यालय मुख्य भक्तराज गिरी अनुसार डोल ए मोड गिरिजा बजार जमी टाढा रचे डाखाली रुइन चौर बजार साफे बजार उच्चा पत्थर टकारे जुगे पानी भट ए लरिक गर्जे ढाडा चाप लमरी लक सिरोडा मुसिया चौर बुढी चौर बढिया तसु खोज लेक लगायत क्षेत्रमा वन जमिन उप्र संरचना बनाला कलर छ। बाँके कोहलपुर नगरपालिका 11 ठाउँ नगर विकास समिति खडबीको बसला जग्गा 751 घरधुरी घरटरा रहला पाइला छ। नगर मुख्य पूर्णप्रसाद आचार्यका अनुसार कोहलपुर नगर विकास समिति कोहलपुर 3 खक अन्तर्गत करिब 36 बिघा क्षेत्रफल क्रिकेट मैदान आसपास हडपीको बनाएर घरटारा व्यक्तिगत लागत जम्मा गर्न क्रममा उही तथ्य फेला पर्ला हो। ओखलीका अनुसार उही क्षेत्रमा 426 अव्यवस्थित बसोबासी 172 भूमिहीन दलित तसु 163 भूमिहीन सुकुम्बासी गरेको 751 घरधुरी बसोबास कटी आइरहेछ। कर्णाली प्रदेशक समन्वय परिषद 11 बैठक सुरु अक्लाछिक। मुख्यमन्त्री आमलाल कडेलक अध्यक्षतामा आज सुर्खेत वीरेन्द्रनगरमा सुरु बैठक 10 बैठकको निकोल अनुसार पूर्ण र अवलोकन स्थानीय तह कर्मचारी लेखक विवरण अनुसार कामकाज प्रदेश सरकार तसु स्थानीय तहबाटै चलाएर अक्ल विकास आयोजना अनुसो साझा अधिकारक विषयमा समन्वय तसु अन्तर सम्बन्ध कायम स्थानीय तह प्रदेश लागि पाठ्यालय राजस्व तसु आइल आर्थिक वर्ष नीति अनुसो कार्यक्रम तसु बजेट तर्जुमाको सम्बन्धमा कुरोकानी अक्ल जनाएर छ। प्रदेश सरकारको मुख्य सचिव वीरेन्द्र कुमार यादवको अनुसार बैठकमा प्रदेश अनुसो स्थानीय तह बिच समन्वय थप प्रभावकारी बनाएको बैरेज फर्सद सम्बन्धी क्षमता विकास स्थानीय तह बनाएर कानुन प्रदेश अभिलेखीकरण गर्ला तसु कानुन बनाएर विषयमा कुराकानी गरेको चाहिल अनुसार कला छ। बैठकमा आर्थिक मामला अनुसार योजना मन्त्री राजीव विक्रम शाह परिषद सदस्य नगरपालिका महासङ्घ गाउँपालिका महासङ्घ तसु जिल्ला समन्वय समिति महासङ्घ मुख्य अनुसु प्रतिनिधि लेखक आमते सदस्यको रूपमा सहभागी अक्लर छ। पृथ्वी राजमार्ग अन्तर्गत जामुनेदेखि पोखराक पृथ्वी चोकसम्म 39 किलोमिटर खण्ड काडोपत्र पुरा आक्लासिक। मुगलिन पोखरा बाढ आयोजना पश्चिम खण्ड इन्जिनियरिङ सहनशिला कार्यस्थक अनुसार विजयपुर क्षेत्र करिब 350 मिटरमा 2 लेन बाँकेक बाहेक सेबीतिर 4 लेन काडोपत्रे आक्लासिक। सर्भिस लेन बनाएर जारी गर्दछ। एसनिके सेतीलहरी उप सिग्नेचर पुल धमाधम बनिरहेको। सेतीलहरी उप रु 1.7 करोड लागमा 4 लेनक सिग्नेचर पुल बनाएर पनि धमाधम भइरहेछ। चिनिया कम्पनी यी वर्षभित्र बनाएलाई सम्पन्न गर्न लक्ष्य साथ काम गरिरहेछ। एसियाली विकास बैङ्कसँगै ऋण लिएको मुगलिन पोखरा बाट विस्तार गर्न हो। पोखरा महानगरपालिका किसानलाई यी वर्ष 7,500 किलोग्राम धानक बिउ वितरण गर्ने अक्लसी। किसान लोकेबाट माग कर्ल जम्मा कर्ल महानगरपालिका उल्लेखलाई 50% अनुदानमा धानक बिउ उपलब्ध गराएर लाग्न कृषि विकास शाखा मुख्य मनोहर कडरिया जानकारी दिएपछि महानगरभित्र 1,000 धेरै किसान लोकेबाट 21,000 किलोग्राम धानक बिउ माग हकला जनाएको उल्लेखक माग अनुसार बिउ बल्ल उपलब्ध गराएर नसक्न बाजिरहेछ। उहीक अनुसार पोखरामा धेरै रूपमा जेठो बुढो माग हकला जनाएछ। महानगरपालिका विवरण गर्न लाग्न मध्ये 2,000 किलो रामधान तसु अन्य पोखरेली जेठो बुढो बिउ हकला उहीक जानकारी दिएछ। बित 24 घण्टामा 2,218 सवारी चालक नियम नैमानलाई कारवाहीमा पर्लर्छिक। यीबाटै राज्य कोषमा रु 5,41,000 राजस्व दाखिल अक्लर्छिक। काठमाडौँ उपत्यका ट्राफिक पुलिस कार्यालय अनुसार मोड पिएको सवारी चालकलाई 86 नियम उल्लङ्घन गरेको राइट सेयरिङ कर्ला 170 ट्राफिक सङ्केत उल्लङ्घन कर्ला 148 तसु बेसको गतिमा सवारी चालकलाई हुइकाला 139 जनालाई कारवाही गर्ला हो। यसले लेन अनुशासन पालना नगर्ला 94 निषेध कर्ला ठाउँमा हर्न बजारलाई 108 बाटपेटीमा सवारी साधन पार्किङ कर्ला 138 एक तपिक बाटमा सवारी चलाला 110 तसु अन्य सवारी नियम पालना नै गर्ला 1,125 जनालाई कारवाही गर्ला हो।
हेटौँडा काठमाडौँ जोडला कान्ति लोकपथ अन्तर्गत भीमफेदी गाउँपालिका 8 भरिङ डाँडामा जहिले राति पहिरो हटाएको यातायात चालक करछि। जिल्ला पुलिस कार्यालय जनाला अनुसार आज दिनखानीदेखि दुवैतर्फी यातायात सेवा चालालयमा लैला हो। जिल्ला पुलिस कार्यालय प्रवक्ता पुलिस नायब उपरीक्षक पुष्कर बोगटिक मकनपुर ठाउँ त्रिभुवन राजपथ पूर्व पश्चिम मन्दिर रात मार्ग तसु भीमफेदी कुलेखानी हकेको काठमाडौँतर्फी जहिले बाटमा अग्निसम्म दिन दिने सबै प्रकारका यातायात सेवा चलिरहला बाजलसिक। यसनिकै हेटौँडाबाट वीरगञ्ज चितवन नानगढ तसु भीमफेदीबाट हेटौँडातर्फ पनि यातायात सेवा चलाइलमा अहिले अख्ल पुलिस जनाएर छ। आजलाई धनवारी भाषा समाचार सिद्धिलेख हस्त शिवा ढोक गरिनु।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेश प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँदैछौँ राष्ट्रभाषाका गीतहरू। सुनौँ यति बेला भोजपुरी भाषामा उद्धव चिमोरियाको सुर तथा सङ्कलनमा रहेको छ यो गीत।

0: सुन्नुहोस् है, सुन्नुहोस्। मुगु जिल्लामा आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्क संकलन हुँदैछ नि।
1: हो नि, यही मिति 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय मुगुबाट खटिएका गणकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका सङ्घ संगठन, संस्था, प्रतिष्ठान, व्यवसायहरूमा आउँदैछन् नि।
0: त्यसैले आफ्ना व्यवसाय क्रियाकलापको सही विवरण दिएर सहयोग गरौँ। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ। अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौँ। जिल्ला आर्थिक गणना कार्यालय मुगु।

अहिले सुनायौँ नेपाल भाषामा यो अर्को गीत जगमोहन वामीको सुर कृष्णमानको सङ्कलन. अब सुनाउँदैछौँ तामाङ भाषामा पासाङ योन्जन र भाइ राजा लामाको स्वर रहेको छ यस गीतमा. सङ्कलन हो भाइ राजा लामाको.

अहिले सुन्नुभयो शैलेश कुमार मिश्रको स्वर तथा सङ्कलनमा यो अर्को गीत मैथिली भाषामा। अब सुनाउँदैछौँ थारू भाषामा लेखनाथ चौधरीको स्वर तथा सङ्कलन रहेको छ यस गीतमा।

राष्ट्रभाषाका गीतहरू सुनाउने क्रममा भर्खरै सुनायौं छिलिङ राई भाषामा भक्त बहादुर राईको स्वर तथा संकलन रहेको थियो यस गीतमा। अब सुनाउँदैछौ डोटेली भाषामा यो अर्को गीत कुन्ती भट्टको स्वर तथा संकलन रहेको छ।

अहिले सुनायौँ माझी भाषामा यो अर्को गीत हरिशरण भट्टराईको सुर तथा सङ्कलनमा। अहिलेलाई राष्ट्रभाषाका गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौँ गले भाषामा माया निरासीको सुर रहेको छ यस गीतमा। सङ्कलन हो निमा दोर्जी लामाको। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। नेपाली भाषामा समाचार प्रसारण भइसकेपछि शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। शेर्पा भाषामा समाचार सुनिसकेपछि यहाँहरूले नेपाल भाषामा कार्यक्रम जीवन्त सुन्न सक्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौँ।
1: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 9853-45701 र 9853-45702 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, व्हाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौँ, भविष्य सुरक्षित बनाऊ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: सडकमा कोरिएका प्रत्येक लेन दुर्घटनाबाट बच्नका लागि कोरिएका हुन्, तसर्थ लेन अनुशासनको पूर्ण पालना गरौँ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। राज्य कोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकारले सक्रियता देखाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पूर्व विशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण आजै उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ। प्रधानमन्त्री कार्यालयद्वारा गरिएको पछिल्लो अध्ययनले केही पूर्व विशिष्ट पदाधिकारीहरूले कानूनले तोकेको भन्दा बढी सवारी साधन गरेको वा फरक फरक निकायबाट दोहोरो सुविधा लिइरहेको तथ्य फेला परेपछि हिजो गृहसँग स्पष्ट विवरण माग गरिएको हो। यस कदमबारे जानकारी दिँदै प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले राज्य कोषको दुरुपयोग रोक्न र सुशासन कायम गर्न सरकारले कडाईको साथ विवरण माग गरेको बताउनुभयो। उहाँका अनुसार कानूनले तोकेभन्दा बाहिर गएर लिएका सुविधाको पहिचान गरी प्रणालीलाई पारदर्शी बनाउनु यो निर्देशनको मुख्य उद्देश्य हो। संविधान संशोधनको लागि बहस पत्र तयार गर्न गठित कार्यदलले आज पूर्व महान्यायाधिवक्ताहरूसँग छलफल गरिरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पूर्व महान्यायाधिवक्ताहरूसँग संविधान संशोधनको विषयमा छलफल गरिरहेको हो। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले छलफलको क्रममा सहभागीहरूबाट संविधान संशोधनको विषयमा आवश्यक सुझाव संकलन गरिने जानकारी दिनुभयो। सर्वोच्च अदालतको प्रधान न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषदको बैठक आह्वान गरिएको छ। संवैधानिक परिषदका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्रीको निर्देशन अनुसार परिषद सचिवालयले भोलिको लागि बैठक बोलाएको हो। संवैधानिक परिषदको सचिवालयले आज जारी गरेको पत्र अनुसार बैठक भोलि 5 बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बस्नेछ। बैठकको मुख्य कार्यसूची प्रधान न्यायाधीशको नियुक्ति सिफारिस रहेको छ। सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद प्राध्यापक डाक्टर जगदीश प्रसाद अग्रवाललाई प्रधानमन्त्री बालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्री परिषद बैठकले डाक्टर अग्रवाललाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको थियो। त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्व डिन समेत रहनुभएका डाक्टर अग्रवालले मुलुकको स्वास्थ्य नीति, सार्वजनिक स्वास्थ्यका चुनौती र चिकित्सा शिक्षाको सुधारको लागि प्रधानमन्त्रीलाई आवश्यक परामर्श दिनुहुनेछ। वर्षाको कारण प्राय दैनिक राजमार्ग अवरुद्ध हुने भएपछि बीपी राजमार्गमा अवस्था बुझेर मात्रै यात्रा गर्न सुरक्षा निकायले आग्रह गरेको छ। जिल्ला सुरक्षा समितिले हिजोदेखि राजमार्गमा रातको समयमा भने अनिश्चितकालीन आवागमन बन्द गराइसकेको छ। समितिले वर्षा लगायत जोखिमको कारण साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म अनिश्चितकालीन राजमार्गमा आवागमन बन्द गराएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विद्युतीय कारोबार सम्बन्धी विभिन्न एप तथा प्रणालीको प्रयोग गरेर बैंक तथा वित्तीय संस्थाको खातामा रहेको रकम चोरी भइरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ। ब्युरोले एक सूचना मार्फत विभिन्न व्यक्तिको मोबाइलमा कनेक्ट आइपिएससँग मिल्दोजुल्दो नाम राखेर विभिन्न मोबाइल नम्बर तथा विभिन्न अलर्ट पठाउने गरेको पाइएकाले यस्तो जनाएको हो। प्रयोगकर्तालाई फिसिङ लिङ्क पठाई व्यक्तिगत विवरण र बैङ्क खातामा अनधिकृत पहुँच पुर्याई ठूलो मात्रामा बैङ्क खाताको रकम चोरी गर्ने प्रवृत्ति बढ्दै गएको ब्युरोले जनाएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ।
2: ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नु पर्ने होइन र?
3: हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही मजाले चलाउने
4: *14#15# डायल गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुर्मुज जलमार्गमा अमेरिकी आक्रमण स्थगित गर्ने बताउनु भएको छ। हुर्मुज जलमार्गमा फँसेका पानी जहाजहरूलाई सुरक्षित जान दिन आक्रमण स्थगित गरिएको उहाँले प्रश्न पार्नु भए पनि इरानले भने अमेरिका हारेर पछि हटेको दावी गरेको छ। अमेरिकाले हुर्मुजमा फँसेका 2000 जहाजलाई मुक्त गर्न प्रोजेक्ट फ्रिडम अभियान चलाइरहेको छ। अमेरिकाले इरानी बन्दरगाहमा लगाइएको नाकाबन्दी भने कायमै रहेको जनाएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो अपराह्न 4 बजेको समाचार। सकियो, हवस् त, नमस्कार।

दि रेडियो नेपालीन आङ श्रिङ लामा शेर्पाने शेरिकेकी साङ्गुर सेन्रोनाङ ठिमखाङ छेन्पोकी ठिम्पोन छेन्पो कोचेकी तुप्लाका गोजु तुप्ला संवैधानिक परिषदकी छोक्दु कतङ्गुप टडिक्यान्वय संवैधानिक परिषदकी छोक्चोसङ हिन्दुप सिलोन बालेन्द्र शाहकी निर्देशन नङसिन परिषदकी टुङ्गी खाङकी सला छोक्दु केताङ्गुप सेन्वय छोक्दु सला छुचोङला सिलोन तेजिन लोनसोक ल्याखुङ सिंहदरबारला देतुप गन्वय छोक्दुला छोक्सु कितुप्ला प्रतिनिधि सभाकी छोक्चो डोलप्रसाद अर्याल राष्ट्रिय सभाकी सोक्चो नारायण प्रसाद दाहाल टिम डिक्टिम तेजिन सिथु कोर्की लोनपो सुविता गौतम प्रतिनिधि सभाकी विपक्षी सोकी गोठित विष्मराज आङदेम्बे तङ प्रतिनिधि सभाकी सोक्सो सोन्पा रुबी कुमारी ठाकुरला लेन तङ्गुप सेन्वाए सुङ्की कोस्ने छोक निने सुविधा लङ्गुप लुक्सोलाङ युङ्मो जोप्ला सुङ्की हुर्ताक्याने लाका गोजुदुप सेन्वाए सिलोन तेजिन लोनसोक ल्याखुङ्की गोमी कुसप्ती थोकिन वाउ गाडीती थो हारिङरङ सिग्या गोला नाङसित लोनखाङला निर्देशन बिन्वाए सिलोन ल्याखुङ्की क्याउ न्याम्सिप नाङसिन गोमी कुसप्ती ठिम्की तेन्तेन क्याउ सिनाङ गाडी लाक्पा थौ ताङ सोकपा कुतुक कुतुक नेसाङ सुविधा लङ्गिन वाउ तम्ङे वासिमा दाङ नाङसित लोनखाङ ताङ क्यान थो सिग्या गोला सुअजगुइन गोमी सिङजिन सिङजिन सोन्पा गोमी सिलोन गोमी ठिम्पोन गोमी छोक्चो ताङ गोमी राष्ट्रिय सभाकी चिख्याप तिवी लङ्गिन वाउ सुविधा कि थो आरिङराङ इमेल तेमा सिलोन ल्याखोङला तोङ्गो निर्देशन बिनुवाए सिलोन बालेन्द्र साहकी प्रेस तेजिन ग्याम्सिप ख्यापा दिपा दाहालकी सुङ्की ट्याङ्गा क्योपोलोकको गेकुला ताङ सुशासन टडिकी तुप्ला सुङ्की दोकै लाका गोचु ख्यान्थोक नाङसुङ सुङ्की सङ्घीय निजामती सेवा विधेयकी मस्यौदा तेन्तेन क्याउ तुसोला टरिकी तुप्क्याने हुर्ता क्याने लाका गोसु सेन्वाए नमुसिनाङ नमु विधेयकी मस्यौदा लोनसोक्ने थाक्चोत क्याने सङ्घीय टोसोकला जोकु मिक्युल नाङसिन मस्यौदा टटिकी तुप्लाका गोसुइन् सुङ्की निमा शैक्षिक नाङ्ला कि तुप्लाका शैक्षिक नाङ्ला हो तुप्लाकी थोला सङ्घीय निजामती सेवा विधेयकी मस्यौदा सुङजो निमा शिवसु स्याङ्गा नाङ्ला टरिकी गो सेन्वाए तन्दा मस्यौदा कि कोर्ला टोङ्गु त्यौङिन हो तुप तपकी ती टोङ्गुले तिवालासँग जाङ्ने लोकसेवा आयोगकी तन्दोकला विधेयकी मस्यौदा लोनसोकला जोकु टरिक्याउ सेन्वाए विधेयकी मस्यौदाला ल्याचेतपत्वी कोसाने रिटायर्ड डप लो नपचुङा ग्याला गिरुवा जोने लोटुक्सु जप टुङ्गीकी लाकी तुसो लोङी तिरङ जोकु ताङ ल्याचेतपत्वी तन्दोकला लोङीकी कुलिङ पिरियड जोगो प्रस्ताव दियो जाङ्गोतुप सेन्वाए ग्याङसिङ तेजिन दलिन लक्से लोनखाङकी डेलो उतुप कुस छोकपा गुकी कुसप्तियो मिरा सुम्ची सोआ टुक्ला कोसाने तेन्तङ्गुप सेन्वाए लोनखाङकी विज्ञप्ति सि खेपेल क्याने सार्वजनिक कुसप्तियोला कोसाने तेन्दुप कुर्की मिक्सल टर्टिक अध्यादेश निथोङ गेजु ग्यासुम लक्लेन क्याउ जुक्ला लोनखाङ नङ्गी छोकपा नासोकी कुसप्तियोला कोसाने तेन्दुप सेन्वाए अध्यादेशकी दफा निकी उपदफा चिक नङसिन ती छोकपा तुई छोक्छो छोकमी तेजिन कार्यकारी कुसप्तियोला कोसाने तेन्दुप लोनखाङकी सेन्वाए लोनखाङकी खेपेल क्याउ विज्ञप्ति नङसिन गोर्खापत्र छोकपी छोक्सो गोविन्द प्रसाद भण्डारी प्रेस काउन्सिल नेपालकी छोक्सो डाक्टर कुमार शर्मा आचार्य तङ छोकमितीय पदमराज जोशी भीमलाल श्रेष्ठ सन्ताराम बिडारी निमा काफ्ले रामप्रसाद दाहाल विजयराज अधिकारी बालकृष्ण अधिकारी केशव राज लामिछाने तङ नकुल अर्याल कोसाने तेन्दुप सेन्वाए तुगराङ क्याने नेपाल दूरसञ्चार प्राधिकरणकी छोक्सो भूपेन्द्र भण्डारी तेजिन छोकमितीय कृष्ण प्रसाद पोखरेल नवराज अधिकारी रविन्द्र झा तङ गोकर्ण प्रसाद सिटोलासङ कोसाने तेन्तङ्गुप सेन्वाए तुगराङ क्याने विज्ञापन बोर्डकी छोक्सो लक्ष्मण हुमागाई तेजिन छोकमितीय पवन अधिकारी प्रेम बहादुर भट्टराई तङ मोहन गुरुङ सुरक्षण मुद्रण केन्द्रकी छोकमी आदित्य नेउपाने तङ कार्यकारी निर्देशक देवराज डुङ्गानासङ कोसाने तेन्दुबिन तुगराङ क्याने सार्वजनिक सेवा प्रसारण नेपालकी छोक्सो डाक्टर महेन्द्र विष्ट तेजिन छोकमितीय अनिता गुरुङ फुलमान बल तङ भूमिराज चापागाईलासङ अध्यादेशकी शिला कोसाने तेन्दुप सेन्वाए तुगराङ क्याने राष्ट्रिय सूचना आयोगकी चो दलिन आयुक्त डाक्टर सुरेश प्रसाद आचार्य तेजिन दलिन आयुक्त थियो दुर्गा भण्डारी पौडेल तङ गगन विष्ट तेजिन चलचित्र जाँच छोकपी छोकमितीय सम्पन्न श्रेष्ठ कुबेर राजगिरी तङ भगवती कुमारी मैनाली उब्रेती तङ न्यूनतम पारिश्रमिक तेज निर्धारण छोकपी छोक्सो सङ्गीता खड्का तङ छोकमितीय नवीन राज कुइकेल वासुदेव मिश्र तङ जमुना शर्मा तिवालासङ कोसाने तेन्दुप सेन्वाए एमबी कोर्सुङ मक्मी केन्द्रीय अनुसन्धान ब्युरोकी एप तङ प्रणाली नासोक्तेमा बैङ्क तेजिन वित्तीय छोकपी खातालाई हुतुप ट्याङ्गा दियो तोरिन हुतुप तकी च्याकपुकी तुब्ला मिमाङ तिवला सुवाए ब्युरोकी लेन्ची खेपेलकी मि नासोकी मोबाइल तेमा कनेक्ट आइपिए तङ क्यान सिक्पारङ थोङ्गु मिङ जाङ्ने मितुई मोबाइललाई लेन तङ एलर्ट
tongup shen wai mobile la ling tang ne mitui kur la tho langup tang mai khata hack kyane mai khata la udup tanga kun kitub lukso phorin golup biuro ki shen wai shungki sahakari la thagila khelup mitui tanga lokula ka jet la ki dunthak tang bone jun gozutup shen wai maisak la ki gate gune jun la ka gozu sahakari tadik sokpi sahakari la tanga joku mitui tho dune tanga loku tadikyau shen wai sokpi kyau lobjung nangsin sahakari la kalela shurup tung dinchu thon tuk mitui tanga arab shipchu sha tuk lokula lun otup shen wai sashing tadik sahakari tezin garibi nibaran lonpu pratibha rawal ki sahakari la tanga shuru mitui ट्याङ्गा लोकु तन्दोकला लाका बङ्गी गो सुन सिन्धुप इन्सिनाङ त टङ्गा लोकु लाका गोजुतुप ख्यान्थक नाङसुङ छिगेल्ला लाका कितुपला तोङ्गी सिने ट्याङ्गा लाउ क्योनला मिराङाला जिम्वाए जिम्बु मितिवा बागलुङकी लोङी सुङ्गीकी सन्दीप थापा मगर काठमाडौँकी लो सिप्चुसिया सुम्की निरबहादुर कार्की सरदाहीकी चक्रघट्टा युल्सोकी लो सुम्चु सुवागुकी विजय कुमार यादव काठमाडौँ चन्द्रगिरी टङ्केर ओडा आङ्गकी चिरञ्जीवी अधिकारी ताङ रामेछापकी लिखु तामाकोसी युल्सोकमा ओडा आङ ताङबोकी लुसुम सुमचुकी प्रवेश गुरुङ इन्दुप कोर्सुङ बग्मिकी सेतुबिन खोङतुई माल्टा क्रोएसिया क्यानाडा तङ मकाउ तोङ्गी सिंह मितुई लाने ट्याङ्गा बुम गप्चु लाउ सेनवासिसी जिम्बु मितिवाला ङ्याम्सिप कितुब्ला तङ ठिम तङ्गुप्ला तन्दा वैदेशिक रोजगार विभागला तङ्गुप सेनवाए बाँके जोङखी कोहलपुर टङ्केर ओडा आङ चुचिक्की नगर विकास छोपी सिङ्खला ठिम्की खप्तेला गल्ने जौ खाङबा टहारती सही दिन तङ्गपचुङा चिको तुप सेनवाए नगर चो पूर्णप्रसाद आचार्यकी सेतुप नङसिन कोहलपुर नगर विकास छोपी कोहलपुर ओडा आङ सुम्की ख नङ्गी सकुल बिगा सुम्चु सोह टुक्ला ठिम्की खप्तेला गल्ने मितुई गेर्की डोसुङला खाङबा तङ टहारती जौ थोङ्यौ सेनवाए चो आचार्यकी सेतुप नङसिन ती सकुल्ला काङ थेप्चे खाङबा जोने देतुप मि खाङबा सही जिताङ चुरुक सिङ मेतुप दलित सही चिक्ताङ दिन्छु थोङ्गी तेजिन सिङ मेतुप सुकुम्बासी सही चिक्ताङ टुकचुरिया टुक्याने खाङबा सही दिन्ताङ अप्चुङा चिको तुप सेनवाए तुग्राङ क्याने सोलुखुम्बु जोङखी खुम्बु पासाङ लमु युल्सोकी सङ सार्वजनिक तेजिन सुङकी सिङ्खला ठिम्की खप्तेला जोने उदुप खाङबा ताङ टहरा तिओ निमा दिनकी नाङला तोङबा जोगौला सुङवाए खुम्बु पासाङ लमु युल्सोकी ओडा आरिङ लेन्ची खेपेलकी निमा दिनकी नाङला सुङकी ससिङखला जो खाङबा तिओ तेरि तोङबा जोगौला ताङ तोङबा माजुसिङ ठिम तङ्गुप सेनवाए दिपालारङ बैदरी जोङखाला सङ नाथुङ सखुला लाका मेलाकपातियो फरिन गलु सेनवाए जोङखी दासा नासोक्ला उतुप हेक्टर सही चिक्ताङ चिथाम्बा दसन मलब जी नाथुङ काङ थेप्चे थौङ यसीमा बैतडीकी डिभिजन नाथुङ ल्याखुङकी डेलो उतुप मितिवा सोकपा ताङ कुसाप्तिवाला निमा च्याङी नाङला नाथुङ सखुल तोङबा जोगौला निर्देशन बिन्दु सेनवाए छरी जोसालेन्सी निमिट्याङमा ग्यालाम तिओ नाडप नेताङ फरिन होतुप तपकी बिपी ग्यालाम थोकु मितिओला ताङ ती ग्यालामकी नेताङ कोरला ख्यान्थोकला नेतिरङ फार्सुक युकुला सुङ्क्योप सोकपी सुवाए छरी जोसालेन्सी ग्यालाम नाडप नेताङ होतुप तपकी सुङ्क्योपला खक्षण बुसिने काभ्रे पलान्सोक जोङखी सुङ्क्योप सोकपी दाङने जुन गमु सुजोङा ने जुन टोप्ला सुजोङा सेकी तोन्दोकला ग्यालामला गाडी तिओ जिन्क्योङ किमिजितुप थाक्षत क्याउ सेनवाए दिपारलारङ खर्नु गेपु छरी जोसालेन्सी बिपी ग्यालाम नङ्गी रोसी युल्सोकपा वडा आङ दिनला कलेला स्वरूप मितेउला सङ सुङ्क्योप क्याउ सेनवाए ग्यालखापकी दासा नासोक्ने कोर्सुङ बक्मिकी थामा नाक्पु खुरुप मिमिरा च्याङला जिम्बु सेनवाए गस्तिला उतुप कोर्सुङ बक्मिकी काठमाडौँ ललितपुर रूपन्देही सिराहा चितवन नवलपरासी कैलाली सुनसरी तङ सुर्खेत तेमा मिरा च्याङला जिम्बु सेनवाए सुनसरी जोङखी भरा क्षेत्र टोङ्केर वडा आङी पुलट्ठे गैडाला एम्बुलेन्स तेमा गाँजा केजी सही सिक्ताङ सिप्चु स्या गु जिम्बु सेनवाए गाँजा तङक्यान एम्बुलेन्स तङ्गुप मिताङ एम्बुलेन्स नाङला ओतुप ग्याकर्की मि मिरा निला जिम्बु सुनसरीकी कोर्सुङ बक्मी एसपी केशव कुमार थेबेकी ख्यान्थक नाङ्गुबिन जिम्बु मितेवा एम्बुलेन्स तङ्गुप मि लोच्याबेकी धर्मेन्द्र कुमार यादव तङ लोङी सुचिक्की मोहम्मद सदाम हिन्दु सेनवाए ग्यालखापकी दासा नासोक्ला मोटरसाइकल दप्योकला स्वर्ने मिरासुम नासा गनवाए काठमाडौँकी चन्द्रगिरी टङ्केर ओडा आङ च्याङा डुङ्गे अड्डाला मोटरसाइकल दप्योकला स्वर्ने मोटरसाइकल तोङ्गुप मि किर्तिपुर टङ्केर ओडा आङ जी सल्यान्टारकी लो सुमचुकी विशाल दामी नासा गलु सेनवाए दुराङ क्याने कास्कीकी पोखरा महानगरपालिका ओडा आङ चुरुगला मोटरसाइकल दप्योकला स्वर्ने नुवाकोटकी लो सुमचु सुवाजीकी सुजन तामाङ नासा गनवाए सिसी सप्तरी जोङखी सप्तकोशी टङ्केर ओडा आङ चिक
दल चोकला मोटरसाइकल की गेमने लामला युकु मी लोदिन्चु थोन्जिकी मिश्री लाल खाङ नासा गलुप कोर्सुङ मगमिकी सेतुगिन रेडियो नेपालले आरिङकी सेरी साङ्गिर डुप्सुङ तुजिसे।

0: हजुर निनामी भाजु मेजफे सिक्किम छे निनाचुनातीको ख रेडियो नेपाल ले थौ सिक्किम त रेडियो नेपाल बुधबार पति ख ढ्याका उयाज्नुगु जीवन तब ज्याजो स प्राविधिक पासा लक्ष्मण विष्ट नपञ्ची ज्याजु ढ्याका उपेश मर्जन उयाज्ना ले थन स्टुडियो स डाक्टर हसमान मर्जन झायादिगुदु लस्कुस दु डाक्टर साहब हजुर निनामी भाज मेजमी वेकली से झिसे गतकी पिएचडी पोस्ट डक्टरल अले थिङ्क ट्याङ्क रिसर्च सेन्टर अले वेक थो लागतको वयादिगु अले झायादिगु विशेष वेकली से झिसे निन्कन यागु जे बच्चा हाकगु वेक यो मसिकान बि वेक चाहिँ उप प्राध्यापक नर्थ वेस्टर्न विश्वविद्यालय अर्थदाईको कतार र दुगु थो नर्थ वेस्टर्न विश्वविद्यालय वेक थौ कने उप प्राध्यापक कथा जैना चुना दिगु दुधा छ अन्य चुना वेक पोस्ट डक्टरल कथा चाहिँ वेक न चाहिँ पोस्ट पिएचडी न धाय या नेपाले वो इना चुना दिगु दु वेक चाहिँ 2019 चाहिँ क्युटो युनिभर्सिटीले वेक पिएचडी इना दिगु ख धा चाहिँ वेक पोलिगन कलेज न वेक आखबङ्का दि चुना दि ढङ्गल धासा मदन भण्डारी मेमोरियल कलेज लेन अले सिजिएमसी कलेज अफ जर्नलिजम एन्ड मास कम्युनिकेसन वेक न प्राध्यापन याना दिङ ल अरे वेक ताई तक मार्टिन चौतारी चाहिँ रिसर्च सिनियर रिसर्चर कथा वेक न ज्या याना दिगु दु धासे निम भाजमेसी थोय विशेष वेक लिसे निनगन यागु जुई डाक्टर साहब आ छि त नि छि आ पिएचडी याना न पोस्ट डक्टरल याना दि ढङ्गुकु दु दक्ले नापा थो थो थासे वेगु पनि छि त गन चाहिँ छौको त प्रेरणा त थो पाहे हुने
1: हस् सुब नाचो छि त अरे जि चाहिँ पहिला पत्रकार त बनाउ ख
0: हामीले
1: जि पहिला एक प्रकार पत्रकार जि रु रहर ख एज छि जि किप्लिचोम जुल जि किप्लिचोपी छि दाइपी श्रीकृष्ण महर्जन बस्ने दाई राजेन्द्र महर्जन वेको पिल्सिन जुया जी जिउ धुने पत्रकार जिउ ख
0: हजुर
1: तर छु जुन लास 58 साल पाखे जी चाहिँ मार्टिन चौतारी पाखे जोरे जुल
0: हजुर
1: उसले जी पत्रकारिता बुनास्नु ख अहिले अन्य चाहिँ उसले मङ्गलबारे कार्यक्रम ल्याए मङ्गलबार खुनु चाहिँ विभिन्न विषयले छलफल जिउ रिभर्स क्लब थिए मक्का यो सानो रिभर्स क्लब थिए दाई तर म चाहिँ फरक अहिले अन्य कार्यक्रम जिउ चाहिँ जी सिल जिउको विचार जी उसले सायद सहरमा थाहा चाहिँ थुबारे कार्यक्रम उठेछौँ अहिले उजी बारे सिल जी अनुमना अहिले अनुमना चाहिँ जी लगातार वना चुना अहिले वना चुना बेला चाहिँ अन पञ्चोपी पासपी प्रतिसुवन्त उषा तिवारी तितिच्छु
0: हजुर
1: विशेष त उषा दिसी उषा दिदा चाहिँ
0: तितिच्छु फोटोग्राफर
1: फोटोपत्र
0: वेकर
1: चाहिँ अनि नप्लाउ ख वेकले चाहिँ यो कु जुयो न जुया अहिले वेकले चाहिँ जुया चाहिँ फोटोग्राफी न सेका यो कु के पत्रकारिता बोसान अहिले एजुजु जी चौतारी पाखे स्वापु जुया होला एक प्रकार चाहिँ अनि उसले पासिमी छ मिडियाबारे रिसर्च नाचौँ जुल ऊ रिसर्च नाचौँ उसले चाहिँ सुरुले नेपालीले विभिन्न थाहा सेट हो कन्फ्रेन्स कन्फ्रेन्स जुई उसले के पेपर प्रेजेन्ट ल्याए नि
0: हजुर
1: ओएफटी पेपर मुखी जाइया उसलाई ल्याएको छ नि डक थाल प्रतिसुन्त सायद थुकै लागि चाहिँ उसले उषा न उषा त्यति छुन ढाकु ज्याएको छैन अहिले जी ऊ छ महिना लागिरहेको जी अनि जाएन सुरुले ऊ छ महिना जानु चाहिँ जी 21 वर्ष तक अनि लगातार जी जाया जाएन
0: 21 वर्ष
1: जाएन ऊ चाहिँ जी 2023 या बिचे जी चाहिँ अन अगस्तै जी कतार हुनु जुल ऊ चाहिँ न्यो चाहिँ जी उसले छाजी टोटाउन माला ऊ चाहिँ जी न्यु युनिभर्सिटी रोमले फ्लाउटी चाहिँ टोटाउन नै भयो सुन सम्बन्धित जी मजु ढ्युटी खोपले जी टोटो जुल एक प्रकार चाहिँ अनि पासपिनुपट्टि छौ माहौल अनि चौपट्टि ज्या यहाँ चाहिँ जी विस्तार रिसर्च या सूर्यन जी विभिन्न विषयले रिसर्च हेन त्यो चाहिँ जी पहिला ल सरकारी सञ्चार माध्यमबारे नै रिसर्च हेन त्यो चाहिँ नेपाली सरकारी सञ्चार माध्यम त गैना सुधारियामाले ढुखेँ
0: हजुर
1: बोटुङ्गा जी रेडियोबारे नै रिसर्च हेन रेडियो पनि समाचारबारे एफएम समाचारबारे रेडियो नेटवर्क रहेका छिसन सिउजी विभिन्न प्रकार नेटवर्कहरू नेपाल एफएम नेटवर्क अहिले चाहिँ सामुदायिक रेडियो नेटवर्क उसले मिरमिरी नै नेटवर्क डुजुल उकै बारे नै रिसर्च हेन अठैयाँ चाहिँ जुगुप्टी मास्टर्सी थिएस चाहिँ यो इम्पोर्टेन्टका जे चाहिँ उसले विकास संसार त्यो विषयले नै रिसर्च हेन
0: त्यो
1: विकास संसार त्यो चाहिँ ऊ चाहिँ हिस्टोरिकल ख
0: डेभलपमेन्टल जर्नलिजम
1: डेभलपमेन्ट जर्नलिजम है डेभलपमेन्ट कम्युनिकेसन धाइका
0: बेसी
1: जे चाहिँ अब चौतारी चोचौँ चोचौँ है जी ब्याचलर बुना पत्रकारितै बुना मास्टर्स न पत्रकारितै बुना उसले उसले चाहिँ नेपालले चाहिँ विकास संसार त्यो यो के महत्त्वपूर्ण थियो तालो छु र छ छिसडिया चाहिँ नि छिउ देश चाहिँ एक प्रकारमा चाहिँ विकास मजुको खम छाया मजुरले उता गैनायामालीले रियो खम अहिले जु जु चाहिँ दगेलो जु लाग्छ नेपाली विकास सञ्चारी बारे चाहिँ सिक्मा ल ठुट गुणवलले नेपालले रियो खौँ ल अहिले उसले चाहिँ जिम्ठा झिसै सिउ छोरा छ उसले चाहिँ नेपाली विकास सञ्चारी कल्पना चाहिँ 88 जुलो ढाइका छु त्यो चाहिँ मूर्त रूपमा पुरा प्लान दिएका या जुल ऊ चाहिँ 28 सालको सञ्चार योजना रहेका 28 सालको सञ्चार योजना बनाइ जुल अहिले जी छु बिचारा ढाएको छ ठोएको सिक्मालाई चाहिँ अहिले जी बुढी छ त्यहाँ त्यहाँबाट चाहिँ पासमुके नेना गुल्स्या रहेछ ठु बिसले या मोटे छाडा चाहिँ ठुठ्याएर चाहिँ बिसेन छोरी सोचे अब छुटै हेर्दा छु उसले चाहिँ प्रतिस्वन्त लिस्न खनना शिविर एक मिनट हो शिविर एक मिनट गुल्मस्यो साहित्यिक जिदा वेक चाहिँ रिसर्चरे ख वेक मरेन अङ्कल अहिले वेक पनि खनले चाहिँ ठुलो यास ठिक जुरी खाउँ होला अहिले इन्ट्रेस्टिङ ख चाहिँ छोरा छ उसले चाहिँ ठो मिडियाले प्रकाशनको दिग्दोस् न किताब आनडु उके चाहिँ उके टी वो पुरा डुछु तर लिप्टे प्याउ किताबले चाहिँ उके डुप्टी नक्सा सक्सेस हुन मर्का वो प्लान चाहिँ ठुलै इन्ट्रेस्टिङ कि जिगु बिचरा आटक्न अरू रिसर्च अरू तरिका चाहिँ नेपालले मिडिया सम्बन्धी प्लान मरे कुन्यो लिप्टे चाहिँ गठे वो लिप्टे चिज चाहिँ ठुस्यानी होला ठो सूचना प्रविधि छु मन्त्रालय राजुलाई ओस्यानी हो चाहिँ सञ्चार मन्त्रालय होइन ऊ सञ्चार मन्त्रालयको आइडिया चाहिँ 28 सालको होगा ठो योजना चाहिँ एमसे दिएको गएको छु अहिले ऊ योजना ठुलो इन्ट्रेस्टिङ भएको छौ किताब डु तर किताब चाहिँ सुना ज्यायो न सिमहरू गुले लागु या हो छु अरू डु के ऊ बाहेक चाहिँ छुएँ सिमुक छु उसुता छुचु ल्याएको छ ठो सुना डेकलले गन डेकलले छ्या डेकलले अहिले एजुले चाहिँ ठ्याक इन्ट्रेस्टिङ जुले कि जी मुन्डके नियन गरेन अहिले जी सिलो कि ठो चाहिँ दरबारै डेकु जान्छु उसले त्यो चाहिँ महेन्द्र राजाजु या छौँ वीरेन्द्र चाहिँ जापान लगायत बेलायत गर्नु गर्नु बुना ल्याउ टाइमे चाहिँ वेकेट न्यु ज्याबी उज्याज्न छौ ज्या चाहिँ शिक्षा योजना नु शिक्षा रहेका ती सम्पूर्ण उहाँ मेउ चाहिँ सञ्चार योजना दिएको ज्याजन ठो सञ्चार योजना चाहिँ ठोए वीरेन्द्र अन्तर्गत तर मेपी मन्डेसन दिएको चाहिँ ठुलै एक प्रकार झ्यापिस सुने कि ऊ प्लान डेको बिमा उठाए जिनापलाई खन्छु छमा ढेम चाहिँ डक्टर जगदीश शर्मा राई म ऊ चाहिँ बेलायतमा पिएचडी नै हो म पोलिटिकल साइन्स मेम ढाइम चाहिँ एमआर जोशी मनोरञ्जन जोशी उहाँको चाहिँ छमा ढाफेम चाहिँ पोलिटिकल साइन्समा पिएचडी एम जुल एमआर जोशीलाई पत्रकार जुल राज्य नेपालले सम्पादक उब्लेल मुजु नै लिप्टे जुल अहिले मेबी चाहिँ ज्या हो तर उगेजीसम्म विष्णुगोपाल रिसाल धाम चाहिँ उहाँको चाहिँ प्रशासन पाखे बोजी हेर्नु छु त्यो चाहिँ इपी सोमा तर मेपी नै तर मुख्य चाहिँ ठुपिमले ज्या चाहिँ एमसँग करिब करिब 8 महिना लगेन ज्याइन पुरा प्लान दिएका ऊ प्लान चाहिँ के रहेछ नेपालले पहिला चाहिँ प्रचार तथा प्रसार मन्त्रालय रह्यो अहिले प्रचार धेरै चाहिँ अलिक प्रोपोगान्डाथे जुलहरू इमी सोचिन चाहिँ मुख सञ्चारै धामा अहिले सञ्चारै चाहिँ नापा चाहिँ ठो दूरसञ्चार त जोडे मुजु जान्छु दूरसञ्चार नै ठुके टेमा र्या इमीसँग चाहिँ पुरा प्लान दिएका चाहिँ ऊ डेकल अरे ऊ ढुङ्गाए नेपालले चाहिँ सञ्चार मन्त्रालय ल्याउ होला अहिले ऊ ढुङ्गा सञ्चार मन्त्रालय चाहिँ करिब करिब 11 संस्था छौ या हालेछु ठो रेड नेपालले जुल उसले मलाई प्रसार विभाग दाइ उसले टेलिभिजन म हो नि प्रेस काउन्सिल जुल सूचना विभाग जुल अहिले उसको लागि फिल्म नै दिएको होला साइ नेपाल चलचित्र संस्थान ल्या ऊ जुल नाटकको बारे नै जुल एउटा सांस्कृतिक संस्थान जुल अडियो टी रत्न रेगर्डिन जुल ऊ डस्टय छोरा हो ऊ चाहिँ पहिला सम्भव मुलुका दूरसञ्चार जुल गुलाक्न जुल डस्ट छोरा हेर्छ हामीसँग एक प्रकारमा चाहिँ नेपालले सञ्चार त गैना प्रयोगियामा लेरियो ठो पञ्चायत 28 सालले चाहिँ ठो आइरहे भएको जी ठोरी सेज एकै इन्ट्रेस्ट जुलका अहिले उकै नयाँ जिरो चाहिँ ठो सरकार सञ्चार माध्यम सुख गे आमा रियो चाहिँ बिर्स उकै इन्ट्रेस्ट जुल अहिले मेरो मेरो जी रिसर्च चाहिँ नयाँका ठोजीको मास्टर सिक जुलका
2: हजुर थ्याबले आ पिएचडी नयाँ यो मुनु त्यसमा पिएचडी धावे छुखर या मुसु नेपालले अझै थङ्कुनेले एमफिल या ढङ्गा पिएचडी या उसले ऊ ढङ्गा चाहिँ पोस्ट पिएचडी ढकाना जुया छ उठु आ पोस्ट पिएचडी धाउ पनि जिना छ ढाएर एमफिल पिएचडी धावे मुसु पनि त आ पोस्ट पिएचडी धाउ छुख ढकान दाइ प्रिज दाइदिसले ठो छुख एकदम न्याय पुस्ने छु
1: थरिक जे चाहिँ मास्टर्स याना अहिले मास्टर्स या ढुङ्गा चाहिँ पिएचडी या मलाई ढुखाउँ छ झेन मार्टिन चौतारी जुल अनि जी विभिन्न ज्या याना रिसर्च याना जर्नल एडिट न याना मिडिया सम्बन्धी कार्यक्रम नचलेन यो को ज्याएन जी होइन यो को खसी ल जिमसँग मिडिया कन्फ्रेन्स न याना डोकोमले ज्या पासमिमले ज्या अहिले उजु जुन चाहिँ जिल्ला पिएचडी नै यहाँ माथि छुन छ चौतारी चाहिँ पुरै पिएचडी आइपिएचीकै ढुका ढुँदा हामीले चाहिँ निम्सो मुनु त पेम यम्बे होइन यो कुडु मुख्य हामीले चाहिँ प्रतिश हुँदा जुल सेरा तामाङ जुल मेपिनोडु जिपिएच एम्बे टक्रे आस्नुका लिप्टेस युएस राज नै होला मेपिपिनो यो कुमुनु टुडु अहिले डन पिएचडी मास होला पहिला चाहिँ सिचुएसन थाहा छ पिएचडी यहाँले जे चाहिँ थो गोर्खापत्रबारे पिएचडी थुप्रै रहरका छ र गोर्खापत्र चाहिँ ठयो इम्पोर्टेन्ट थियो ल लगे जु कि गोर्खापत्र समाचार चाहिँ घैना होला छुजुल गुलिची एनजिओ होला त्यहाँ यहाँ एउटा विचार नै होइन जिठो बसेर खन होला अहिले जे लिटे पिएचडी एप टिम मौका होला पिएचडी छ पिएचडीहरू चाहिँ अब स्विट डक्टर ढ्याकु लागि चाहिँ पिएचडी मुख ऊ विषयले ज्ञान क्या ऊ अवस्था चाहिँ जी पहिला चाहिँ छब्बिसले याद एपको पिएचडीहरू चाहिँ चेन्ज नै जिफु बिस्तारमा ठ ठप्टे मानसिकता अनुसार डोको अनुसार मलाई अहिले जी पिएचडी एट जापान हुन जापानले त चुलोकै चुल्ला छ नेपाली झिन अब युको रिसर्च होइन झिन रिसर्च होइन के ठो पत्रिकाबारे रिसर्च पत्रिकैबारे रिसर्च होइन मलाई पत्रिका समाचारबारे रिसर्च होइन फिल्मबारे रिसर्च होइन झिला तर त गइलेको चुल्ला छ झिठा चाहिँ यो को कन्टेन्ट होइन छिस
2: हजुर
1: गफै ढाका छिटो चुखलना चाहिँ जुन कन्टेन्ट जसले ऊ कन्टेन्टबारे जो गफ यो रिसर्च जुल तर टेक्नोलोजीबारे चाहिँ रिसर्च जी मटाइ छु अहिले ऊ अवस्था चाहिँ जे जिम्मे ढापना बुनु भुरबिल बुनुको थियो रिसेबले बनाउनुमै ख तर ठो प्रविधि चाहिँ छिस छिटो घना प्रभावी या छिसमै प्रविधि घना चेन्ज आ फैले
2: हजुर
1: ख ऊल अहिले अवस्था चाहिँ जे जिउ जल्ने जुन ब्याकग्राउन्ड जुया बुनुटी या रिसर्च आयो जुया अहिले डल्लो छुल्के जुल आएको छ जे चाहिँ आ प्रविधिबारे सिक्यो खस चाहिँ पत्रिका त होइन हामी माली ए जुवा चाहिँ ठो नेपाली पत्रिका त चाहिँ प्रिन्ट भोटे भोटे छापे जुस भएर छ
2: छापा माध्यम
1: चाहिँ गजिया अनलाइन सिप जुले ढेका चाहिँ सिक्यु जिगु रहर जुल जिउ इन्ट्रेस्ट हुलका सिउ मसिर मसिउजी नेपालले चाहिँ पहिलो अनलाइन ध्यात चाहिँ काठमाडौँ पोस्ट अनलाइनहरू चाहिँ ठुलो पत्रिका चाहिँ काठमाडौँ पोस्ट चाहिँ 1995 सेप्टेम्बरै हुन्छु द ऊ अझु
2: कान्तिपुर
1: नखु उसले यी कान्तिपुर राम मरु उसले खेत चाहिँ उसले मर्केन्टाइल कम्युनिकेसन युपट्टि
2: नेपाल
1: म वे म भने म भने नाइन्टी इन्ट्रेस्टिङ कि उसले चाहिँ छ म अमेरिका युनिभर्सिटी बोनाचोमा विद्यार्थी युपट्टि वोडेको वेबसाइटै टाउका छु पहिला न्युज आनम आनामालमा पनि हो चाहिँ
2: उसलाई इनिसिएसन
1: इनिसिएसन त्यो चाहिँ उसले मर्केन्टाइल टाइपको ठाउँमा सिफ्टी वेबसाइट मर्छु त्यहाँले ज उत्सुक छु जुल हासेजी चाहिँ त्यहाँले गोजिया सम्भव जुलले छु 1995 जबकि 1995 गुली गुली अमेरिका जो पत्रिकाकै अनलाइनमा म हुनेछु त्यहाँले नेपाल गोजिया सम्भव जुलले त्यहाँले छुकै छु ड्राइभ याटले मलाई छ्या छुचु डिसिजन कालले ठुम्छ रिसर्च डेस्कै इन्ट्रेस्ट ठुलो एज आज चाहिँ ठुलो चाहिँ डिजिटल ट्रान्जेक्सन थियो ठुलो ट्रान्सफर्मेसन थियो है मलाई ठुलो इम्पोर्टेन्ट चिज छ उकै ध्यान बिहा अहिले उकै ध्यान बिते चाहिँ जे चाहिँ सिक्मालाई जिल्ला एप्रिल सुना सुना छुयाउ ख सुना डिसिजन काल छु टेक्नोलोजी हल ऊ सिक र चाहिँ जे यो को करिब करिब सयजनामा त अन्तवार्ता कया जे जे उसले ध्यान बिउ चाहिँ न्यू पत्रिका जुल पत्रिका संस्था पत्रिका संस्था छौ चाहिँ कान्तिपुर पब्लिकेसन छाडेर फर्स्ट जुल अहिले गोर्खापत्र संस्थान गोर्खापत्र संस्थान छाडेर आएछ ऊ सरकारी नै जुल अहिले उके भरि फरक नखन्डु छिपेसरी खन ल्याए तर ढाँस्नु चाहिँ ऊ इन्ट्रेस्ट जुया आउनु छिटो अहिले चाहिँ एनएसएफले चाहिँ मेरो इम्पोर्टेन्ट रोल चाहिँ हाम्रो मर्केन्टाइल खन्डुका धाइजी छाडेर आएछ नेपालले इन्टरनेट हेर्ने चाहिँ मर्केन्टाइल रोल 1993-1994 जुल इमेल चाहिँ क्याबले तर ऊ यो चाहिँ पत्रिकाले न अनलाइन टेमा लहरू चाहिँ म चाहिँ छोटेकै आऊ खण्डु गएको छु जिउको लागि सञ्चार भन्दा नि खल्ना त्यहाँले चाहिँ ठुकै छुखण्डु रहेको छ त्यहाँ चाहिँ पिएच धाले पिएचडी हामीले चाहिँ झिसा छौँ नु नलेज बिमार रहेका छौँ नुख नुख छुले मलाई त्यो चाहिँ जे रिसर्च छु छुरी ध्यान बिरहेको छ ऊ नुखरी गनाइरहेछ छौ चाहिँ सिम्पली खेर नुख छुरी ध्याउ बिगु ठाकु ख तर नुखरी छुचिरहेछ गुब्ले गुब्ले चाहिँ छ पुलाउ खै त नु तरिका विशेषण या फैकी फैमी चिसँग ऊ ख चाहिँ इम्पोर्टेन्ट जुन या नु विधि प्रयोग या फैला मलाई ऊन चाहिँ ऊ त चाहिँ न्यु नलेज थाइ नि अहिले जे चाहिँ त्यो बारे लिट्रेचर साहित्य बुना त्यो पत्रिका युक्ति अहिले बनबिट ड गइलेको जस्तो लाग्छ पिनी चाहिँ पिनी पत्रिका त मुख्यतः युएस अमेरिका पत्रिका त चाहिँ ऊ इपि ठो अनलाइन ड्युस झन मेरो डुज्याच छु खेर अनलाइन ढाइको इपि चाहिँ 1980 अनलाइनै म खन्डुका इमे चाहिँ अडियो टेक्स भिडियो टेक्स ढाइका त्यो चाहिँ इमके चाहिँ ठो वेबसाइटै ऊ झ्याउ नै अनुभव डुज्याएको छु न उजके मुखु अन चाहिँ एक प्रकार याहु न्युज एउटा सुजी ढुङ्गो छु याहु पोर्टल एउटा सुजी ढुङ्गो अवस्था अवस्था चाहिँ इम्स छोरीलाई चाहिँ जिपी हुने मा नजिक जिम्मुटी अस्तित्व सङ्कट युनिटहरू चाहिँ यो पनि बहस खण्डुका युएसए चाहिँ एउटै बहस खण्डु खेत्रलाई युएसए झ्याप्ले छु बहस छिरहेको छ न्यु टेक्नोलोजी वेसा त प्लान्टको खतम चाहिँ कुनै एआई वेटको या धारे खोज्छु झ्याप्ले झ्याउ टेक्नोलोजी जस्तो ठुलो बहस झिकाएको छु मिडिया चाहिँ अहिले अहिले अवस्था चाहिँ छु पत्रले पनि थाहा छ नेपालले चाहिँ भरि फरक जुगाएको छ नछु त्यो चाहिँ नेपालले हुने माउ खने छेरा छिराएर पत्रिका झन्झन बढी जुगाएको छौँ अबले पत्रिका रिडर नै बढी जुगाएको छौँ एक प्रकारले छिरा पत्रिका नै बढी जुगाएको छौँ रेडियो नै बढी जुगाएको छौँ टेलिभिजन बढी
2: जुगाएको
1: छौँ गइरहेको छौँ तर अवस्था छ्याट मिमुनले ढ्यु खे चाहिँ जी छुट तर्किएन रहेछ पिने चाहिँ पुरै क्राइसिस त हिमीसँग क्राइसिस जुल न्युज पेपर इन्डस्ट्री छ पत्रिका पनि मन त युवा त उप टेलिभिजन नै या अनलाइन नै उनीहरू खोज्छु ल झिठा रह्यो खोमको त्यहाँ झिठा चाहिँ एक प्रकार यो पछि आशावादी जुया अलिक होप यहाँ चाहिँ ऊ खेमारी जी नुट तर्क त्यहाँ चाहिँ जिठो एक प्रकार चाहिँ सोपले सोध्यो हामीले न्यु पत्रिका सोध्छु ल खेर चाहिँ चाहिँ कान्ति पब्लिकेसनले गोर्खा पत्र संस्थान सोध्छु ल तर उसले जी चाहिँ ऊ अनलाइन ठिक लागि चाहिँ मर्कन्टाइल पनि रोल छ होइन चाहिँ नेपाली न्युज थाहा थिएँ नेपाली न्युज यो न्युपट्टि चाहिँ गेज उसले म गइना पत्रिकाले चाहिँ उसले धेरै भ्यू खन्यान चाहिँ सिर मुसिल ठोक कि उसले चाहिँ नेपाली न्युज पहिलालाई म भ्यू तर लिप्टेल ढेबी बिहान जनाएको हौ खोज इमसँग चाहिँ ऊ होइन कन्टेन्ट भ्यू ख ठुके चाहिँ जी पिएच जानु जुलका अलिक ठोक चाहिँ छ इम्पोर्टेन्ट धेरै थाहा छ छिटा चाहिँ टेक्नोलोजीबारे बाँच्छ रिसर्च मोजु मिडिया टेक्नोलोजीहरू चाहिँ रिसर्च जिमको या जुन लाग्छ टेक्नोलोजी पुरै चेन्जहरू चाहिँ यो टेक्नोलोजी डिटर्मिनिजम रहेका या ठाउँले चाहिँ टेक्नोलोजी सोल्युसन निजम नै टेक्नोलोजी ढुङ्गो समाधान या फेरि तरिका उ त चाहिँ जी म यहाँ जी चाहिँ ठाउँ तरिका है समाज युक्ति टेक्नोलोजी सम्बन्धित छु जी अहिले समाजको गएर टेक्नोलोजी नै चेन्ज आयो फैले टेक्नोलोजी चाहिँ मुख हो गैठा छिटा चेन्ज हुँदै त्यहाँ चाहिँ अमेरिका युज टेक्नोलोजी छिटा छु फरकले छिटा छु पनि जिनिएन कि छिटा छु नभए पत्रिका न्युजलाई मन्डीसँग बिउने या अझसम्म कावे यहाँ मर्कन छ्यार अनलाइन छोइ मुफु छ्यार छिटो सिउ नि 2009 टाके जिफु छिटालाई ठो इन्टरनेट फास्ट मजु नि मलाई उसले स्लो इन्टरनेट खनी डायलअप खनी छिसो गुली नजिको जी चौतारी जेना यो कुलुमा ऊ टङ टङ टङ टङ टङ अहिले फोन जोडे जिमा हो त्यो चाहिँ फोन जोडे जुया थियो नि जी उसले एउटा इन्टरनेट अवस्था चाहिँ गएन कन्टेन्ट छोइले उसले अनलाइन फोटो नै पछाडि मुख नि टुक्रा टुक्रा टुक्रा होइन उही नि ऊ अवस्था जी उके चाहिँ मेन ध्यान मिल्छु ल चाहिँ जीको पिएचडी लागि
2: ढाबले चाहिँ आज चाहिँ एकदमै झ्याइपु ख यहाँ दिल आज ठुकै छौ नेसज गर्थे त्यसले नेपालले चाहिँ अब अनलाइन जर्नालिजम धायो या त कम्युनिकेसन यो सेक्टर हे मर्केन्टाइल ल यो पनि छि खल्ना दिल छ्या या हजुरले धाप्रे नेपालले अमेरिकालाई ऊ छौ चाहिँ क्राइसिस छु ल ऊ अनलाइन मलाई चाहिँ म चाहिँ पब्लिकेसन चाहिँ धरापे लाइभ ढेका छु ल नेपालले नगर्ने चाहिँ धाइदिल एकदम छापा माध्यमले अथे रेडियो त अहिले टेलिभिजन त उयो छौँ त्यो अनलाइनै उनमा आउट ढका चाहिँ छ्या उसले नेपालले छौ अनि क्राइसिस खन्दा ख
1: म क्राइसिस ठ्याक्क क्राइसिस खन्न चाहिँ ध्यापी मुगु त जिना चाहिँ धाइ ठुकै रोल चाहिँ मर्कन्टाइलको रोल ढुका मर्कन्टाइल छु जुन लाग्छ मर्कन्टाइल वेबसाइट छुरिएर मर्कन्टाइल चाहिँ उसले हाम्रो ठयो कम्पनी ख कि म ठमेसा वेबसाइट नै होस्ट ख वेबसाइट नै देख्यौँ ख अहिले अवस्था चाहिँ उयो त नेपाल न्युज नै छुरिएर अहिले उसले मर्कन्टाइललाई चाहिँ विभिन्न न्युज पेपर इन्क्लुडिङ सन्ध्या टाइम्स त के टाउ खण्डु नि साप्ताहिक जस्तै डकुमेन्ट टाउ खण्डु उ चाहिँ ठाउँ एकपल्ट हाले इन्टरनेट चल्याउ खस जिसमें लोकल कंटेन्ट नहीं धाइनी वो लोकल कंटेन्ट लगी वो सुरू ले पहल आओ खंडू का खेल वो बिस्तार वो न्यूज देखा नहीं गल नेपाली न्यूज .com दिया सुन या तो उगे नेपाल एक प्रकार नेपाली टप अनलाइन दिया न वो या न या तो अलग सेना होना ध्यान चाहे तर वो कारण चाहे ठो जीव विचार जीव जीव फाइनिंग हम एक प्रकार ठो मर्कन्टाइल युपी जिनीहरूले ब्रान्ड प्रडक्टहरू ठुलो न्युज चाहिँ ऐना ऊ खन्नु छ नेपालले त्यो चाहिँ पत्रिका त्यसमा आवश्यकता नै मरु लागि यसो सोचे आउनु मुक्त तर ठुलो मर्कन्टाइल सञ्जीव राज भण्डारी वे गर्न चाहिँ युएसए खुवाउँछु ल या मिठाई खुवाउँछु ल इन्डिया नै ऊ सुर्जु खन्डु बिस्तारमा उकै प्रभाव चाहिँ नेपाली ऊ खन्डुका
2: विदेशी प्रभाव नेपाली खन्दु
1: विदेशी प्रभावी ढेका ठाउँले ग्लोबलाइजेसन जमाना वर्ल्ड छिसो रोकिन रोकिहाल्फेमुको त्यो चाहिँ विभिन्न खल जुया छु नि
2: छौ धाइनी आज थन्था छ ठ्याक्कै क्रस छैन गुल्न अब युएसए चाहिँ छु न टेक्नोलोजी नो टेक्नोलोजी भयो ऊ इन्डिया है अछि ठेनी मुख्ने नेपाले ठेन्दङ्गी गुलगुली चाहिँ फोके स्मार्ट टेलिभिजन खन इन्डियामा मोबले नेपाली वेयर ढाया चाहिँ इन्डियन देशमा ढाइपट्ने अवस्था छुख अब त्यो प्रविधि चाहिँ नेपाली त्यो पनि एकदमै चाहना ख कति कि जस्तो मोटरसाइकल यो पनि खलाबले या त कार खलाबले इन्डियामा रूप पनि नेपाली ठेन्ने कि अरे ख टेक्नोलोजी टु मास कम्युनिकेसन टेक्नोलोजी नै तरै हो ख
1: अब अनलाइन
2: ट्रेन चाहिँ यो खन्डु कि
1: एक प्रकार खेफु छौला छिटा अब केनमा हुनु जिफु गुले गुले चाहिँ अब ब्रान्ड है नि थम्बे सिफ्टी छु फरक ल्याएर केन त नजिफु त्यो चाहिँ मलाई लुमजी ग्यालेक्सी फोके फोके ढ्याल नि जब किन अब मेरो छुन मेरोपट्टि मरु
2: मर्ने
1: अब विशाल लिप्टी मेरो बोल्छ त्यो चाहिँ ऊ छ ब्रान्ड रूपे के न्यु

0: भएकोले त्यो चाहिँ ब्ली प्रिन्टमा विज्ञापन यही नि माने होला उसले उसलेको आँखामुखो उसले चाहिँ छनु अब पत्रिका छापे छापे हो अनलाइनै चाहिँ लाग्छ एक महिना भविष्यमा अवस्था भयो उयो अवस्थामा छु आगे खोजि म छिटो खेर आगे नेपाली छो समस्या छुरा छ होइन ठो छिसो ढाबले चाहिँ छुरा छ तर समस्या खोज्छु डेटा रेमोको छु त्यो चाहिँ पत्रिका गुल छापेको छिसो सिमुखु उयो व्यापारिक गुल छिसो सिमुखु अहिले ए ढाबले चाहिँ झिरो झिरो रिसर्च ठाएको छु त्यो चाहिँ खकी मुखले छम प्रकाशसँग ढाल्ने विश्वास यो कि म यहाँले
1: मलाई प्रेस काउन्सिल दुनि चाहिँ रिसर्च एपले प्रेस काउन्सिल एल्बो दर्ते याद प्रेस विभाग दो संचार विभाग
0: टाइममा जिजको प्रेस काउन्सिल नै मागेर सुन त प्रेस काउन्सिल म भिरहेको छु प्रेस काउन्सिलले चाहिँ पत्रिका टेसँग नाच्दा थिएँ बिमा हाने मैले ठुलो यात्रा ढ्या जी प्रेस काउन्सिल मागेर सुनु उब्रेजी क्याम्प हो जी पत्रिका ढ्या पत्रिका नै म भ्यू उसँग बिए मको छु त्यो चाहिँ ठोक्ने थाले ठोक्ने अनलाइन चाहिँ
1: जस्तो कि सूचनाको हक ल दुनिया सूचनाको हकै चाहिँ रिसर्च नै नाच नदिएको दु याउपट्टि न जिना चाहिँ छिउ सिबिएफ बुना त्यहाँले सूचनाको हकला नलागो
0: गोर्खापत्र यहाँ नि गोर्खापत्र डकुमेन्ट नि न्यू संस्था रिसर्च हेर्नु खो नि गोर्खापत्र हो कान्तिपुर कान्तिपुर त सूचना छुन म खेतल कान्तिपुर सब पत्र काटे छ नि जिटो ग्वालियाट ए एना चाहिँ जु त्यो चाहिँ अब बालायो ख तर ढाँस्नु चाहिँ सूचनाको हक न डै तर गुम्ले गुम्ले सूचना हक न अब म पनि ढिका छ बिजनेस ध्या ढाजिल नि मलाई ठुटिमुटी बिजनेस सेक्रेट जुन लाग्छ विमुख ढाइ नि उन ढ्याफु एकजना अब मिडिया रिसर्च चाहिँ नेपाली पिज ठाकुर ढ्यास्नु चाहिँ ठो डेटा क्या लागि चाहिँ ठाकुका
1: ताले चाहिँ यी कान्तिपुरे चाहिँ छिटो ठाकुल काउन्सिलले ठाकुल गोर्खापत्र चाहिँ अपुकै बिलत छिटो
0: गोर्खापत्र सूचनाको हक त यहाँकै हो खै अपुल ढ्यासु ब्रिज सरकारी सञ्चार जुन नाता चाहिँ ब्रिज अपु खण्डु
1: हजुर अन्त हामीले चाहिँ आछि ब्याचलर नाथे रिसर्च याना याना पिएचडी त कले त पोस्ट डक्टरल धाउ छु ख थनवा नि छु ख छि यामा हो छु कारण खसा जे छि पिएचडी डाक्टर साहबले जुवा दिनु मे जुल हाक्नु पोस्ट डक्टरल धका थो नेपालमी त्यो त अझ चौपट्टि यहाँ थो विशेष जुल पिएचडी धाउ छु छु धाइ मुनु त्यो त पोस्ट डक्टरल
0: थर्टी जुआ छ जिया अनुना छिल खेर चाहिँ जी सुरु लाग्छ जी नाच्दा थिएँ जी जापानी पिएचडी आउनु जुल जुबले चिनो टा चिनो हाएको जुल तिन वर्ष सिरेकमा आउँछु ल सुरु नि चाहिँ छ महिना चाहिँ जी उसले रिसर्चर जुया छ महिना भुटिभुटी रिसर्च होइन तर जापानिज भएन सेकमा ल तिन वर्षभित्र पिएचडी चाहिँ सिके
1: पिएचडी आएर जापानी जापानिज भाषा सिकमा
0: मको बोले जापानी चुनमाल नि माल्ने छ महिना बोना मालिक ल्यान सौख आलमसे ढङ्ग तिन वर्ष पिएचडी गहिना सिरेकी उसले मलाई सिरो रहेका चाहिँ एक वर्ष बोना एक वर्ष रिसर्च एना एक वर्ष चोएर हाल उसले मगानी अझै उसले जी छुचो लगेको लाग्छ जिटो चाहिँ ठु डिजिटलबारे योकै सिकमा सुल्छु छ चाहिँ नेपाली पैसा बसे मर्छ उसले 1999 जे ल्याउँ यो ढुङ्गा चौधरी वैयाले चौधरी वैया चाहिँ डिजिटल राइट्सबारे जाइन छु त्यो चाहिँ डिजिटल राइट्स हामीले चाहिँ ठु फ्रिडम अफ एक्सप्रेसन ठो अभिव्यक्ति स्वतन्त्रता डिजिटल फर्म ए अहिले प्राइभेसी बारे या डेटा प्रोटेक्सन ए त्यो चाहिँ माने या नेपाल टेलिकम या सुना चाहिँ छुट डेटा क्याफुले म गुल्टे फुले गुल्टे माले म राष्ट्रिय परिचय पत्र खुवाई ऊ डेटा सुना सुना क्याडुले सुना एक्सेस या डुकिमहरू म एक्सेस या म चाहिँ एक्सेस छ्याउ त्यो नेपाली भाषा कानुनले मोजाउने तर चाहिँ उबारे रिसर्च होइन अहिले उबारे रिसर्च यहाँ यहाँ चाहिँ डगलेज भयो नेपाली उसले चाहिँ स्मार्ट स्मार्ट ट्याब युके बसेको छु यहाँ नै स्मार्ट ट्याब सुरे त लकडाउन टकै स्मार्ट हाल अन्त स्मार्ट कार्ड ढाउँछुले ठु ठो चाहिँ त कुर्सेल लगेर झुल्छ अहिले उयो टाइममा जे चाहिँ पोस्टक मालाज्नु खो जी मेरा न अप्लाई हेर्नु खो पोस्टक या ल्याए खेरि जी चौतारी जोइन वेबले जी पोस्टक या ल्याए जी जापान वेबले पोस्टक चाहिँ जी मालमाली ढ्याउ र विचार छु जी चाहिँ युको सेकमा नि सिकमा नि जीको विचार झुल यसले चाहिँ माला छुनु ठ्याक्कै कतार अब नर्थ वेस्टर्न युनिभर्सिटी इन कतार रहेका छु जी बासी सिनोमोसी युनिभर्सिटीबारे जी भरेन भानु खोज्छु ल उसले जिट बिल ठु पोस्टहरू जिन हाँसेर हेर्थेँ चाहिँ जिन हाँसे जिल्ला जापानी पिएचडी होइन जी पोस्ट हेर्ने भएका अमेरिका पिएचडी मन्टेश्वर त पोस्ट हेर्छ छ्याएर आएछ ठाउँ नै भने चेन्ज हुँ तर पिनेर आएछ आख जुया या ठ एउटा टेन्यर जब रहेका उक्या सिक्के ठाकु जा उके लागि टप टायर जर्नल ऊ फिल यु पनि टप टायर जर्नलले पिउ नि आर्टिकल या छौ न्यु डेमा गुल्सिया गुल्सियालाई ऊ मर्सान कि किताब डेमा हो कि किताब प्रपोजल सा डेमा हो छु पिएचडी छिटी पिएचडी

0: किताबमा जिफु उकेट एक्सटेन्डेडमा मलाई वनो जिफु अयो अवस्था चाहिँ दगलेजु लाग्छ यो खुसिकमा रेजु ल अहिले वजुवा चाहिँ जी पोस्ट लागि जुट काल जीवना जी बासी मेपिन रुजि हेर्दै नि इमसँग चाहिँ गुस्या गुल्स्या चाहिँ अब थप कि पिएचडी थेसिस त हे कि पिएचडी डिजर्टेसन त किताब लेख्यु चाहिँ है गुल्स्या गुल्स्या चाहिँ नुरिसस् न यही नुरिसस् यहाँ यहाँ ऊ यहाँ थप्री पुरानो किताबी लागि किताबी ज्याउ होइन दाइ तर जी उसले चाहिँ डलर छुले जो लाग्छ जी पिएचएन न युको बस्दै रहेको ल छ जु 2019 सुरु हजुर ल अहिले जी कतारे हुनु चाहिँ 2023 तिन्छु ल युको तापाङ ल युको लिभाएर न ल
1: चार वर्ष लिपाट
0: म चार वर्ष भोजुल नि करिब चार वर्ष दिन्छु ल अहिले जी चाहिँ भोलि चाहिँ मुभ जी ढुङ्गल काट्यो चाहिँ जिउटी अब पुरा पत्रकारिता वेस मुभ जिया चाहिँ जिउ ठु डिजिटल ढाउ छुले डिजिटल ढुवे छुक त्यहाँले चाहिँ ठुक्कारे छुकले छ स्मार्ट कार्डमा ले जस्तो धाले जिजा दाइ जिउले रिसर्च आउनु चाहिँ न्यु न्यु उद्देश्य क छौ चाहिँ न्यु कार सोरी छौ चाहिँ राष्ट्रिय परिचय पत्र उसले बेबे जान्छु नेपाली छ्यामा ल म मयर हेपिन डुब्ले न होला बुझ्या नारी त दुई छ्यामा जाउँ त ठुला पुरा डोन दादा त्यसमा प्रमो छोरा छ इम्पोज आओ त्यही बस्न डु छोरा चाहिँ छोरा चाहिँ मुख डेटा टोको विदेशी यहाँ किजु ल फ्रान्सै पनि जुल छोरा छ फ्रेन्च कम्पनी बिउजु ल त्यो बस भएको छु ल अहिले जी छौ दाजुलाई छौ चाहिँ राष्ट्रिय परिचय पत्र जुल मेरो चाहिँ लाइसेन्स ड्राइभिङ
1: लाइसेन्स
0: ड्राइभिङ लाइसेन्स
1: ए लाइसेन्स
0: ओके बारे जी रिसर्च हेरेर हुनु ख
1: पोस्ट डक्टरले हो या माउ ख
0: वे या मैले जु इन्ट्रेस्ट कहाँ उसले यहाँ ल्याउनु यहाँ चाहिँ पोस्ट डक्टर पोस्ट डक्टरले ल्याएर चाहिँ ठुवाइ आउनु जुइ मको छु
1: स्ट्याटस न नेपालले चाहिँ गुल्न धाइका त्यो नेपाल देउटे खेलाब ल एसएलसी जुलाई रेडु डेक्सेकमा थङ्कुने प्लस टू अहिले ब्याचलर ल्याएर चाहिँ थङ्कुने थेसिस चिचिरौँ थेसिस मास्टर्स हेर तरौँ पनि थेसिस थेसिस डिजर्टेसन हे जुल गोरङ्गा एमफिल एमफिल जो थेसिस एमफिल मुखु क्रास कोर्स न एमफिल म यहाँ से एमफिल यहाँ साटिए थेसिस म यहाँ से पिएचडी क्रास कोर्स न पिएचडी यो थेसिस पिएचडी यार गा न थेसिस हाक न थेसिस पोस्ट डक्टरल न थेसिस रिसर्च जी डाटस नो त छ्या ठुली ग्याप रिसर्च रिसर्च न अहिले थोला छुधाइ हो अनुवरत रूपमा रिसर्च यहाँमा अहिले चाहिँ उपाधि न विद्यावारी दि नेपाली छुदाइ जिन मैले पोस्ट डक्टर थ नबुनी
0: मैले धुला मल्ला सायद उत्तर छुदा हो विद्यावारी धाइ मलाई
1: उत्तर विद्यावारी
0: धुला मल्ला जिठो वर मुस्यु
1: त पिएचडी याम दन जिन दाहान मुस्यु दाइ यामा आला मुहा ढकान दाइ छियाना दिल त एक वेब बाला पनि ख वज याना छ रेडीले चाहिँ इन्टरभ्यु ठोक ल्याङ हो यु ख त्यहाँले याम आउ छ
0: न चाहिँ नि
1: डाक्टर जिन गा हाक्न याम आउ छ
0: छोको छुले रहेछ डाक्टर छ जिरु खुइका छु
1: हजुर
0: डक्टरहरू चाहिँ मुम्ले विभिन्न कारण यही त चिनाएन जिगो छौ इन्ट्रेस्ट चाहिँ छौ विषयले रिसर्च आयो डिजिटल ट्रान्सलेट जिगो पिएचडी ढुङ्गा पिएचडी चाहिँ डिजिटल ट्रान्सलेट छौ विषयले रिसर्च आयो कि बारे बालकको सिक्युरिटी खोज्छु ल डक्टर यहाँ पनि मेन जे छोरा छ रिसर्च आयो खने न्यु नलेज हेर्यो खने नु खुवाएँ मान्ने छिठाटो पिएचडी आफ्नो गुली हमर्यो
1: उके
0: बारे बालकको बस्नु जिमाजी त्यो चाहिँ उपप्राध्यापक जुइ त सह प्राध्यापक जुइ त छुयामा गुलियामा छिटो क्राइटेरिया डुडो होइन तर उयो गैना बालकी उठ्यो मेरो खोजी तर जिरहेको छु चाहिँ पोस्टकहरू चाहिँ थमेसा पिएचडी याना डुब्टी नलेज जुल्ने उयो झन् हान बढिया जुल जिउ जिउ केसे चाहिँ ढाँचा जी डिजिटल ट्रान्सलेट होइन जिमले पोस्ट गेलमा चाहिँ जे डिजिटल ट्रान्सलेट हेर्छु जे आएन जिउ जिउटी विशेषको छोरा चाहिँ डिजिटल ट्रान्सफर्मेसन हेर सिसनजी मिहटी नै डिजिटल ट्रान्सफर्मेसन मेमिङ डिजिटल ट्रान्सफर्मेसन लागि ठुलो प्रोजेक्ट बढ्यो अब मेरो खोजु ल त्यहाँसम्म चाहिँ जिउप्टी पिएचडी चाहिँ डिजिटल ट्रान्जेक्सन जुल ऊ छौ चाहिँ इन्डस्ट्री या कम् छौ थाहा चाहिँ जे न्युज पत्रिका सोया तर आयो अवस्था चाहिँ जे चाहिँ सरकारी सुविधा सोया छु सरकारको सुविधा त छौ चाहिँ राष्ट्रिय परिचय पत्र जुल छौ चाहिँ लाइसेन्स जुल अयो अवस्था चाहिँ डिजिटल ट्रान्जेक्सन त चाहिँ गैना ठिक हुने नेपाल लागि ठो चाहिँ जी बढेन झुल्का पिएचडी नै झन् बढेन झुल्का पोस्टकहरू चाहिँ ठमेसा पिएचडी याउ चिज त झन् गैना बढ्यो उसले झन् उकै बारे झन् गैना बालो नलेज क्याउले या ठुकै बारे गुली प्रचार याहरू चाहिँ पब्लिस हेर्न आएको छु उनीहरू चाहिँ टप टायर जर्नलले पब्लिस हेर्न जिल्ला या किताब छापेन जिल्ला ऊ या मौका खुवाउँछु यदि चाहिँ जिनीहरू चाहिँ नि पिएचडी छ्यायो बारे नै जुई छ महिना ऊ चाहिँ लाग्छ त्यहाँ डक्टर चाहिँ त्यसलाई खिचेको न मुखको पिएचडी चाहिँ पिएचडी मुख्य ढ्यु छ समाज त छु नलेज बिले ढ्यु खो ढ्यु चाहिँ समाजलाई चाहिँ मुख हान गुलेको चाहिँ झिप्टी एकाडेमिक सोसाइटी ढ्यामलका इमु त छेसँग गैना नु नलेज बिहाले इमसँग याउपट्टि डिबेटे या बहसे चाहिँ छ नुठो छेसन नुख चुस्टे छौ टेफलले ढुखो छुइका जुब्जाएर चाहिँ त्यो पोस्टर चाहिँ उकाने यहाँ भएको छु त्यसमा ठुबारे झन्झन सिक्युलाई कि उज्र बोलेको छु क्या
1: तहले पिएचडी हो पोस्ट डक्टरले चाहिँ युकेपा
0: होस् युकेपा जिनास नि जस्तै जिरा जिम्पासा जिपी उसले पिएम डुटा हाम्रो छम चाहिँ अमेरिका पिएचडी नाउँ भनौँ तहले अमेरिका पिएचडी आएपछि 7-8 वर्ष लगाइएका गुसा 10 वर्ष लगाइएका गुल्सिया गुसा जिम्पास पनि वे विषयले ऊ 10-15 वर्ष दिएको सोचिरहेको छु त्यहाँबाट छु हान्छ पिएचडीले ऊ तहले ऊ पिएचडी एप पोस्ट ग्याटले पिएचडी एपले ऊ 5-10 वर्ष वे छोड्ने सोचे त छम्पासाल उल्टो छम्पासाल मास्टर्स पनि ऊ या त ऊ त बढेन ऊ पिएचडी या त 5-6 वर्ष साथ लगेन आऊ पोस्ट ग्याट 3 वर्ष त्यहाँले उसले इम्पोर्टेन्ट ऊ के सिधा हेर्नु कहाँ त्यो चाहिँ ऊ मौका छुट्याएको छ थमेस त यदि ठो टेन्युर जब धाइने युनिभर्सिटी डुवाउने लागि चाहिँ तरौँ मौका खोज्छु देख्यो थमेसले थमेसी प्रोफाइल देख्यो छु यो इन्टरनेसनल कन्फरेन्स पेपर पेजेन जिल्ला थप्ने पेपर चाहिँ टप टायर जर्नल हेर्छु उके छापेन जिल्ला
1: या
0: क्युवान ए क्यु टुको ओजके मको किताब किताब न हान धाइ गुण छापेर खन उइछु छिस चाहिँ युनिभर्सिटी प्रेस छापिएर कि ऊ चाहिँ अब मेरो साधारण दुनि रुटलेज धाइ मेमे धाइ उके छापे ढ्यु खन उइछु उके आधार चाहिँ थो यो उके कारण चाहिँ थो पोस्ट डक्टर चाहिँ इम्पोर्टेन्ट छ जो लागि न यको यको इम्पोर्टेन्ट यदि चिँदै नि यदि सु मनु न थप्टी पिएचडी या ढुङ्गा हाने उके त बढेन छु या चाह जुसा या युनिभर्सिटी डुवाउनु चाह जुसा ऊ चाहिँ पोस्ट डक या एमआका ऊ यो नै होइन इन्टरनेसनल सिस्टम हेर्छु नेपाल लागि मुखु नेपालले चाहिँ झिसस्यु उके लागि चाहिँ छु जाँच बिमा ल मलाई जाँच न थप विषयले जाँच बिल पिने जाँच बिमा लिमुख छु जो गजब सुजुर लाग्छ पिन छुइरहेछ उहाँ थमेस सिपी बुझेँ है उहाँ थमेस सिपी कभर लेटर बुझेँ है उहाँ गुल्लो गुल्लो चाहिँ रिसर्च लेटर ल्याएको छ नि ल उहाँ देखिका मलाई डिठाको बोर्ड मौ ल रिसर्च न्युज उठुका त्यो चाहिँ कभर लेटर जुल अहिले उटी रिसर्च उहाँ छुयायो रि आँटेको रिसर्च धुन छुक उहाँ जीवनभर छुएन आ छुयाउ खेका उहाँ छुए मागा अहिले ऊ ढुङ्गा चाहिँ विभिन्न युनिभर्सिटी सर्ट लाग्छ पहिला इन्टरभ्यू काहीँ अनि इन्टरभ्यू पास लाग्छ अनि प्रेजेन्ट एमआका अहिले प्रेजेन्ट एमले अझै फ्याकल्टी चाहिँ निका उयो तरिकाले ऊ छुन फ्याकल्टी डुवाउनु खोजिन्छु त्यो चाहिँ छिराटे मुख पिन इन्टरनेसनल रूपमा चाहिँ ऊ ओएपी ट्याबले चाहिँ थेपी मुनु त देख्यो लागि थेपी विद्वान त देख्यो लागि चाहिँ त्यो पोस्टकमा उगा खेल गुस्या पोस्टकमा यहाँ न यही तर जुगु विचार चाहिँ पोस्टक ढ्यु चाहिँ थमेस त तयारी एउटै तरिकाको छु थमेस त थमेस चाहिँ ट्रेनिङ छ एउटा ट्रेनिङ भविष्य छुयाउले गैना हुने उसले ढ्यो अनि उसले चाहिँ मेप छैन सेनि मेन्टर छैन ड्यास नि
1: पुरा एकाडेमिक
0: हाइली जिउ सोचै मैन जिमले उल्टेको ढुके जिमी चाहिँ प्रत्येक हप्ता जिम पास मिनट ग्रुप 14-15 जना ढु प्रत्येक मनमा चाहिँ थमेस पेपर बुझाएँ ऊ पा ढोको पास मिसमा बना ऊ पेपर कमेन्ट बी अहिले ऊ पेपर चाहिँ कहिलेको जिम सल्लाह छ कन्फेस छोइ या जर्नलले छोइ
1: अर्जुलिया जे अन्तर्वार्ता बित समय मुरुचित
0: थरी रिसर्च दाने खाने मलाई जे हानु
1: खोजी नाच फेसबुक तेह्र छि चाहिँ थन छि दहे 5 मिनट तक छि चाहिँ कन्फरेन्स ऊ इन्टरनेसनल कन्फरेन्स छिउ पनि छु फ्याकल्टी मेम्बरी
0: रूपमा
1: एकदम नलेज गेनिङ लागि अहिले त सोसाइटी चाहिँ नलेज डिसिपेट याउ लागि चाहिँ ठोजुलो पोस्ट डक्टर
0: पोस्टक चाहिँ पोस्टक ढु चाहिँ ठाउँपट्टि चाहिँ ऊ पोस्टक छाइरहेछ जे चाहिँ एकाडेमिक डुवानमा छ उके लागि चाहिँ अब ट्रेनिङ उसले बिका त्यहीँ नि लेख्छु यो जुल्ला टाइम डेजुल नि आच्छा उसले पनि बुङ डुङ्गारीले टाइम डेमोक्ट नि
1: त्यहाँबाट ठोएका नाच छिएँ धाइदिल विदेशे अनलाइन चले जुले नेपाले न अनलाइन चले जुल अनलाइन पत्रकार त नबोल प्रविधि विकास यु खलाबले एकाडेमीको खलाबले चाहिँ झिपे चाहिँ एकै ल्युन लाउ खला चारास पिएचडी या पनि त के जब पछि चाहिँ ट्युले लगायत चाहिँ झन् 16-17 वटा 18 वटा विश्वविद्यालय दु लोकसेवा जाँच आठे हे ऊ नेपाल यो पनि सगरमाथि उचाइ गुल्ख 8,800.86 लगा चाहिँ बुना कन्ठेना उन्माओ रिसर्च यु पनि प्रश्न छ 4 नम्बर कन्ठेना उन्माओ अरे खदा चाहिँ चिटिङ ए यु नेपाल ल उख्नु ट्युले ल लेक्चरर जो पिन्छ ल लिफाफा चिटिङ्ग्याउ मोबाइले चाहिँ यिनीहरू ढ्याबले चाहिँ नेपाली पोस्ट डक्टर यो पनि उल्टको चाहिँ त्यो इम्फासिस यो पनि एनएनसिया पनि चाहिँ नेपाल सरकार मुरु धासा जु या छुख अब उयो पनि जेन जु त्यही सङ्कट गरी है सरकार
0: विचारे माथि छौँ जिउ विचार आ चाहिँ त्रिवी सेवा आयोग चाहिँ सोचे माली थिएछौँ जिउ विचार धेर सुन्नु चाहिँ पुलाउ धरना मुन्यु कि त्यो चाहिँ छम मुनु उप प्राध्यापक जिउ लागि चाहिँ वे लोकसेवा आयोग जाँच बिहा चाहिँ गाउला
1: हजुर
0: विट पब्लिकेसन गए खोले पब्लिकेसन गन जर्नल छापेटले डु क्राइटेरिया तर के खोले किताब न गन छापेटले वि क्वालिटी छुले क्वालिटी त सुमा जु नि त्यो चाहिँ टप टायर जर्नल छाप्यो पनि वो वो नेपालले चौपट्टि छौ जर्नल छाप्यो पनि या नेपाली डुनी जिन्स जर्नल सूची दिएका डुनी ऊ इनफ जु कि मजुले ढका चाहिँ जुबिजा ठुपिसकेर बाँडेकै सोचेमा उडु त्यो चाहिँ रिथिङकै यहाँमा उडु कि गए पनि मुन्टेटर चाहिँ ठु उप प्राध्यापक सहप्राध्यापक देख्यौँ खोले जिउ विचार ठुटो चाहिँ नु तरिका हुने माथि चाहिँ पुलाउ तरिका जुल आउके चाहिँ नु तरिका सोल रहेछ जितेछौँ अहिले मेउ खुनु छु नेपाली रहेछ छौख गेन रहेछ नेपाली चाहिँ थो प्रकार होला प्युरी टाइका त्यो चाहिँ मिडिया बुङ्की चाहिँ मिडिया बुङ्कीमा हो इकोनोमिक्स बुङ्की छ इकोनोमिक्सै बुङ्कमा हो ए जिमुजिउका उनी ठमेसा याफे माल्ने ठमेसा कन्ट्रिब्युट या जिमाल्ने या जी याफ ढाका चाहिँ उहाँ केनफल ढाक्छ ऊ क्राइटेरिया जिमाथे छ गाजी बिचरा त्यो चाहिँ नुनु विद्यापी मुनु त मेरो विद्या उसले ढाँसेको नुनले जुइ छु जिन होला अब जापानी उनीहरू नु नु खोसिल नि न जिन नेपाली जिल्ला आइएन पत्रकारिता बुनुको बिएन पत्रकारिता बुनुको एमएन पत्रकारिता बुनुको जे थनी पिएचडी पत्रकारिता चाहिँ याउ जसले छुजीले या एमफिल चाहिँ याउले खोलो है खोजुल नि नु बि नलेज लागि चाहिँ जिउ बुझाएर हुन सोचे मैले अनि ढाँचा चाहिँ ऊ छौ ठो त्रिवी सेवा आयोग चाहिँ ठिक चाहिँ एउटा मोड्ने चाहिँ आऊ गैना या चाहिँ अलिक साइन्टिफिक या हो त्यो बारे चाहिँ जे चाहिँ सोचेर मैले लेखेछु होला
1: हजुर ध्याबले चाहिँ आज यी कोचा त नसन जे निन मफु चाहिँ ध्याम आउट है पिएचडी पोस्ट डक्टर प्लस छु बारे चाहिँ के यी न लगभग लगभग 40-45 मिनट पछि गाए मगा उसलाई चाहिँ ध्याच्नु वा ख छु ध्यादी
0: खेरला 40-45 मिनट कम लम्बोको रेडियोले यो टाइम लिएको चाहिँ ख जे अन्तिममा उजेक्ट ढ्याके ठो जीवन दबु
1: हजुर
0: यो कु फुलाको कार्यक्रम न जिन्जेना ज्यादा जिन मिडिया रिसर्चेन जि सु ठुलोकै फुला कार्यक्रम न ख नेपाल भाषा युटी ठो कार्यक्रम या जी ठाउँटी खटेर त उलिउली खन सिक्दो त उकै लागि चिन्दै सुभावी यो सुभा
1: हजुर डाक्टर साहब नाच न चिसा ध्यान उत्तर विद्याबारे दि
0: म चाहिँ सुना छुटाइको
1: छिटो छुट्याउट मुस्ल
0: एउटा पोस्ट डक्ट है
1: हजुर पोस्ट डक्ट मुख थाहा छ नेपाली सुसु पोस्ट डक्ट या पनि ध्यान दिने यी न कोचा डुङ्गो हुने आफ्नो चाहिँ गतिकी गोर्खापत्र चाहिँ पिएचडी यनादिको विषयलाई प्रविधिको विषयले नै हान छनौ प्रविधिको जग्गा विषयले न छ नियन्किन यागु जे धासे छि मु अङ्गो यी ब्यादलाई यज्ञको सुभ्यादो हजुर निरा बाजमेजमे चिगो यी कोचा डुङ्गो हुने मेगुवाले हाक्न डाक्टर हर्षमान महर्जन थिए यहाँ म सेलाम भाजु या मेजो जना वेगु बचाउ विषय जे जा जोड्ने हाकुम उपेश मर्चन ब्या शुभ्या

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
2: सडकमा राखिएका ट्राफिक चिन्हको सदैव पालना गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँछ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौ।
5: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: नमस्कार, हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। यो प्रसारणमा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक सहकर्मी पुष्प रत्न बज्राचार्य, उद्घोषकामी बलराम कोइराला अनि म गणेश थापा। यस बेला साँझको 5 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विद्युतीय कारोबार सम्बन्धी विभिन्न एप तथा प्रणालीको प्रयोग गरेर बैङ्क तथा वित्तीय संस्थाको खातामा रहेको रकम चोरी भइरहेकाले सावधानी अप्नाउन आग्रह गरेको छ। ब्युरोले एक सूचना मार्फत विभिन्न व्यक्तिको मोबाइलमा कनेक्ट आइपिएससँग मिल्दोजुल्दो नाम राखेर विभिन्न मोबाइल नम्बर तथा विभिन्न अलर्ट पठाउने गरेको पाइएको जनाएको छ। प्रयोगकर्तालाई फिसिङ लिङ्क पठाई व्यक्तिगत विवरण र बैङ्क खातामा अनधिकृत पहुँच पुर्याई ठूलो मात्रामा बैङ्क खाताको रकम चोरी गर्ने प्रवृत्ति बढ्दै गएको ब्युरोले जनाएको छ। ब्युरोले यस्ता अनधिकृत लिङ्क नखोल्न तथा सचेत रहन आग्रह गरिएको प्रवक्ता दिलीप कुमार गिरीले जानकारी दिनुभयो। वर्षाका कारण प्राय दैनिक राजमार्ग अवरुद्ध हुने भएपछि बिपी राजमार्गमा अवस्था बुझेर मात्रै यात्रा गर्न सुरक्षा निकायले आग्रह गरेको छ। जिल्ला सुरक्षा समितिले हिजोदेखि राजमार्गमा रातको समयमा भने अनिश्चितकालीन आवागमन बन्द गराइसकेको छ। समितिले वर्षा लगायत जोखिमका कारण साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म अनिश्चितकालीन राजमार्गमा आवागमन बन्द गराएको हो। बेमौसमी वर्षाका कारण रोशी खोलामा बाढी आउँदा खोलाको सतह बढेर डाइभर्सन बगाउँदा सडक अवरुद्ध हुने भएकाले हिजोदेखि रातिको समयमा अनिश्चितकालीन राजमार्ग बन्द गराइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले आन्तरिक बैठक कार्यविधि अध्ययन गर्नका लागि 7 सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको छ। समितिको आज बसेको बैठकले संयोजक सहित 7 जना सदस्य रहने गरी उपसमिति गठन गर्ने निर्णय गरेको हो। यसै गरी बैठकमा सांसदहरूले कृषि उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने, अर्ग्यानिक कृषि खेतीमा जोड दिनुपर्ने, कृषि उत्पादनको बजारीकरणलाई सहज बनाउनुपर्ने, बिचौलियाका कारण किसान र उपभोक्तामा परिरहेको मार कम गर्न सहकारी र स्थानीय पालिकाको समन्वयमा कृषि एम्बुलेन्स सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। सांसदहरूले स्वदेशी उत्पादनको प्रयोग बढाउनुपर्ने, किसानको मलको समस्या समयमा नै समाधान गर्नुपर्ने, अर्ग्यानिक मल उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले संविधान निर्माणको बेलामा राखिएको आशय विपरीत सरकारले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएकाले काङ्ग्रेस त्यसको विपक्षमा रहेको बताउनु भएको छ। पार्टीका सांसदहरूलाई आज संसदीय दलको कार्यालय सिंहदरबारमा प्रशिक्षण दिएर बाहिरिने क्रममा सभापति थापाले सरकारले अध्यादेश ल्याउन सक्ने भए पनि संविधानको परिधि नाग्न नहुने बताउनुभयो। सभापति थापाले संवैधानिक निकायमा प्रधानमन्त्रीको नियन्त्रण नरहोस् भनेर संवैधानिक परिषदको व्यवस्था गरिएको भए पनि सरकारले आफू अनुकूलका व्यक्तिलाई नियुक्ति दिनकै लागि जाल झेल गरेर अध्यादेश ल्याएको बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा अञ्जन श्रेष्ठ चयन हुनुभएको छ। अघिल्लो कार्यकालमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठ महासङ्घको विधान अनुसार स्वत अध्यक्ष पदमा चयन हुनुभएको हो। महासङ्घको 60औं वार्षिक साधारण सभापछि सुरु निर्वाचन प्रक्रियाको मतगणना आज सम्पन्न भएको हो। निर्वाचन मार्फत विभिन्न समूह अन्तर्गत उपाध्यक्ष सहित नयाँ कार्य समिति चयन गरिएको छ। वरिष्ठ उपाध्यक्ष स्वत अर्को महाधिवेशनबाट अध्यक्ष हुने प्रावधान यसपटक नै अन्तिम रहेको र आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि निर्वाचन हुने जनाइएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार अवेकेशन विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *14#डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा 3 जनाको मृत्यु हुनका साथै अन्य धेरै घाइते भएको लेबनानका मिडियाहरूले जनाएका छन्। भिन्ट जेबिल जिल्लाको देइर किफा सहरमा भएको इजरायली हवाई आक्रमणमा 2 जनाको मृत्यु भएको तथा अर्को 1 जना घाइते भएको समाचार एजेन्सीले जनाएको छ। यसै गरी इजरायली ड्रोनले देइर किफाको इस्लामिक स्वास्थ्य संस्थामा गरेको आक्रमणमा घाइते भएका 3 जना चिकित्सकहरूलाई उपचारका लागि अस्पतालमा लगिएको जनाएको छ। यसैबीच हेजबुल्लाले वादी अल जमाल क्षेत्रमा सैन्य आक्रमण सहित इजरायली सेनाहरू विरुद्ध जवाफी आक्रमणको घोषणा गरेको छ। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। सुन्दै गर्नुहोस् रेडियो नेपाल। नमस्कार।
4: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। केही बेरमै यहाँहरूले सुन्नुहुनेछ तामाङ भाषामा समाचार, त्यसपछि शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण केन्द्रीय प्रसारण अन्तर्गत रहेर सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल।

0: चु रेडियो नेपाल हिना तामाङ सानगिरी ढाङनी दा ढेनमुला गा इन्दिरा थिङ ह्युला कोस ग्याम तोबा आतोबा लाची सुविधा किनबादा काबारी सरकार से भङ लाबानमुला काइब्लोन थेन ब्लोन सेङझाङला गेजाङ से गाछाला दानपो कादे से किनबा मोटर कादेला तिनिन विवरण पिनबारी दिम्ब्लोन खाङदा पाङबा मुला काइब्लोन घेजाङ से लाबा लिछाला धेनसे तिलाई गाछाला ग्रेन दानपो कादे से थिम्से पाङबा बिमा लाना मोटर सेङबा थेन लोलो लोलो निकाय ग्याम दोहोरो सुविधा किनबा तथ्य स्याप्पा लिचा तिलमा दिम्लोन खाङथेन विवरण रि बाइखिनला गाछाला ह्युलचोहो गाछाला रो ह्युलचोहो गाछाला काइब्लोन गाछाला थिम्पोन छेन्पो गाछाला सुङबोन थेन गाछाला राष्ट्रिय सभाला चोहो कादेसे किनबान खाबा सुविधाला विवरण तिनिन गेजाङ दुई नाङरी इमेल ग्याम पुइबारी पाङबामुला चुताम्री जानकारी पिन्चुबान काइब्लोन बालेन्द्र सहाला फ्रेस थेन अनुसन्धान विज्ञ दिपा दहालसे राज्य कोषला दुरुपयोग काबारी थेन सुशासन सोबारी सरकार से विवरण रिबा हिनला बिसि सुङबा मुला ग्रेन थिमखाङला थिम्पोन डी नियुक्ति प्रक्रिया गाछा बोरबारी संवैधानिक सेङझाङला चिसाङ न्योइबा मुला संवैधानिक सेङझाङला चोहो नोनबुबा काइब्लोन बालेन्द्र शाहला निर्देशन अनुसार सेङझाङ लोनखाङ से नाङ्गर चिसाङ न्योइबा खिनला सेङझाङला चिसाङ से तिनी छिपा कागुरी नाङ्गर दिनीला गा ह्यामा काइब्लोन थेन ब्लोन सेङझाङला गेजाङ सिंह दरबारी चिबा तामुला चिसाङला ग्रेन सूची ग्रेन छिम्पोन छेन्पो नियुक्ति सिफारिस लाबामुला चिसाङरी पोकिनबारी सुङबोन डोल प्रसाद अर्याल राष्ट्रिय सभाला चोहो नारायण प्रसाद दाहाल थिम न्याय थेन संसदीय मामिला ब्लोन सोभिता गौतम प्रतिनिधि सभाला विपक्षी दल्ला गोबन विश्वराज आङदम्बे थेन प्रतिनिधि सभाला रोसुङबेन रुबी कुमारीदा न्युबामुला सरकार से संघ निजामती सेवा विधेयकला मस्यौदा तोक लाभा रारिन लाभा लासी गे लाभन तिबामुला योना भीमा योना विधेयकला मस्यौदा ब्लोन सेङझाङ ग्याम निर्णय लासी संघीय संसदरी थान्बा मस्यौदा सोभागे योनान लाबानमुला सरकार से सार्वजनिक लाभा शासकीय सुधारी ग्यार्जा गिग रेरी लाभा ग्यार्जा गिग गे सुचिरी संघीय निजामती सेवा विधेयकला मस्यौदा सरकार शोभा ब्लिची घा नाङ्ग्री शोभा बिसी पाङबामुला ब्लोन खाङला सुङबोन एक देव अधिकारी से दाते विधेयकला मस्यौदारी नन राय सुझाव खाबासे सुझाव दा किनबारी लोक सेवा आयोगला परामर्शरी विधेयकला मस्यौदा ब्लोन सेङझाङरी थानबारी माइबा मुला विधेयकला मस्यौदारी कर्मचारीला धातेला अवकाश दिङ गाचुई ब्रेदा संशोधन लासी डुचुई दिङ शोभा लोनला गेदुई निदिङ जेखेन लाभा कर्मचारीला निदिङला कुलिङ पिरियड थानबा राङबा ठिम प्रस्ताव लाभा मुला सरकार से सहकारी घेन्दुन्डी टाङ्गा थान्सी आयाङबा पीडित कारेद दखाबा जेठ गिक्चा हप्ता हेन्से बचतला टाङ्गा पिनबारी तिबा ताबामुला सा व्यवस्था सहकारी थेन प्राङ्बो निवारण ब्लोनखाङसे तोबा गे विधि सोसी सेङबा री बोरबा तयारी लासी झिनबामुला समस्या ताबा सहकारी व्यवस्थापन समिति से सेङबा सानगुर बोन वाल्डी सा व्यवस्था सहकारी थेन प्राङ्बो निवारण ब्लोन प्रतिभा रावल से दखाबा जेठला गिच्छा हप्ता ग्याम टाङ्गा याइसी पिनबा गे तिबा बिसी सुङबामुला ब्लोन खाङला अनुसार सहकारी थुम्री मराङबा वित्तीय संकट लाल सर्वसाधारण कादेशे थान्बा टाङ्गा जोखिम दा गोबान चु निर्णय लाबा हिला गाछा रेमरी जाजा बचतकर्ता कादेदा प्राथमिकता पिनबा थेन चु लिचा कोलेसे स्यान्दो पीडित कादेदानोन पिनसे दा मुला बेमौसमी नामसे लामा रादाङसे राजमार्ग अवरुद्ध ताबा लिछा बिपी राजमार्ग ला अवस्था गोसी जेखेन यात्रा लाबारी सुरक्षा निकायसे मोइजेन लाबामुला जोङ सुरक्षा समितिसे तिलमा हेन्से राजमार्गरी मुन्ला धुइरी विषामा अनिश्चित धुइ धोनादा मोटर कादे खाबा निवारी बन्धन लाबामुला समितिसे जोखिम दा च्यासी ङ्यासेला ङ्यामा हेन्से स्योला ङ्यामा धोना अनिश्चित धुइ धोना राजमार्गरी खाबा निवारी भन्द लाभा खिला बेमौसमी नाम्से लामा रोसी स्योङरी खाबा भालदा डाइभर्सन ब्योङना लासी सडक अवरुद्ध ताबासे तिलमा हेन्से मुन्ला धुरी अनिश्चित धुइधोना राजमार्ग भन्द लाभा हिन्ला बिसी जोङ प्रहरी घेजाङला सूचना अधिकारी प्रहरी नायब परीक्षक रविन विष्टसे सुङबा मुला चुराङ लासिन ओने ताइबा नाम्से लामा बिपी राजमार्गला रोसी गाउँपालिका निस्ला लास कोर्थेन घुमाउनेला घुङ्री फस्तिसी चेबा मिनीका देदा उद्धार लबा मुला प्रहरी से राजमार्गला अवस्था गोसी जेखेन दिनिरी जेखेन ब्राबारी मिनिदा मोइजेन लबा मुला बिसाम अर्को सूचना आँखा दे धोनादा होजा ग्यालाम्री आब्रावारी मोइजेन नोन लबा मुला संचार थिएन सूचना प्रविधि ब्लोनखाङ गामला लोलो लोलो गोर्खु निकायला मेन्दो सोम्ची डु धानपो कादेदा धान ग्याम तेबा मुला ब्लोनखाङसे छिपा प्रेस कागिरी सार्वजनिक धानपो कादेला धान मुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 सेङबारी खाबा लिचा ब्लोनखाङ नाङला लोलो लोलो गेन्दुन बोर्ड प्राधिकरण आयोग थिएन समितिला धानपो कादेदा धान ग्याम तेबा मिन्ना ब्लोनखाङसे छिपा कागिरी गोर्खापत्र संस्थानला चोहोला छ्याम रेडियो नेपाल सार्वजनिक सेवा प्रसारणला चोहो डाक्टर महेन्द्र विष्ट थिएन सदस्य कादे अनिता गुरुङ फुलमान बल थिएन भूमिराज चापा गाईदान दान ग्याम तेबा मुला जोङ प्रशासन गेजाङसे अतिक्रमण लासी सरकारी थिएन सार्वजनिक शाला विवरण लासोम नाङ्री पिनबारी स्थानीय तहदा चिठी पुइबा मुला खोटाङ जोङला गोर्चुई सोमनोन स्थानीय तहदा चिठी पुइबान अतिक्रमण लाबा सा थिएन सार्वजनिक शाला अध्यावधिक छ्याम विवरण पिनबारी पाङबाइखिन्ला चुराङ लासिन बाँकेला कोहलपुर नगरपालिका चुई घिग्ला नगर विकास समितिला सारी ठिम्दा नाङ्सी शोभा ग्यार्जा निसे गाँचुई गाँ दिम टहरा कादेनोन स्याप्पा मुला चुराङ लासिन बैतडी जोङरिन रि अतिक्रमण लाभा स्याप्पा लिछा डिभिजन रि गेजाङ बैतडी से ठिम्दा नाङ्सी शोभा दिम टहरा चुई घाँरा नाङ्सी खाली लासी पिनबारी मोइजेन लाभा मुला स्यान्दो हुल्डी पुइसी पिन्ना भिवन ठगी लाभा अभियोगरी मेन्दो गा मिनिदा चुङबा मुला बाङलुङला काठे खोला गाउँपालिका सोमला निचुई नि दिङला सन्दीप थापा मगर याम्बु महानगरपालिका सोमला ब्लिचुई सोम दिङला निर बहादुर कार्की सर्लाइला चक्र घट्टा गाउँपालिका निला सोम्ची कुदिङला विजय कुमार यादव याम्बु चन्द्रगिरी नगरपालिका घाला चिरञ्जीवी अधिकारी थिएन रामेछाप लिखु तामाकोशी गाउँपालिका घिग्ला सोम्ची दिङला प्रवेश गुरुङदा चुङबा मुलाबिसी प्रहरी से पाङबा मुला गेजाङ से पाङबा अनुसार थेनिका देशे माल्टा क्रोएसिया क्यानाडा थिएन मकाउ पुइसी पिन्ना विमान मिनीका दे थिएन लाख गाँचुई बिमा लानाला ठगी लाभा अनुसन्धान ग्याम राङबा मुला याम्बु चन्द्रगिरी नगरपालिका चुइङा ढुङ्गे अडारी मोटर साइकल दुर्घटना तामा मोटर साइकल सेङबा किर्तिपुर नगरपालिका ब्ली सल्यान टार्चिबा सोमचुई दिङला विशाल धामी सिबा मुला चुराङ लासिन कास्किला पोहरा महानगरपालिका चुइडु पश्चिमाञ्चल क्याम्पस गाम्री सडकरी मोटरसाइकल अनियन्त्रित तसी दुर्घटना तामा नुवाकोट धिम ताबा सोमचुई ब्ली दिङला सुजन तामाङ सिबा मुला विशामा सप्तरीला सप्तकोशी नगरपालिका गिक गोलचोक ला सडक घ्यालाम्री मोटरसाइकल से ठोकमा ग्याम्री भ्रमण लाभा होजन ग्लाला कु दिङला पाटन टोल चिबा निश्चुई ब्ली दिङला मिश्री लाल खड्का खङ सिबा मुलाबिसी प्रहरी से पाङबा मुला कालीकोटरी करेन्से चुङसी मेन्दोगी कमिनी सिबा मुला जोङला सन्नी त्रिवेणी गाउँपालिका वडा नम्बर सोमला रिथुम्री मुबा विद्युतला पोल्डी करेन्से चुङमा मेन्दोगी झाकोला सिबा हिन्ला सन्नी त्रिवेणी गाउँपालिका वडा नम्बर सोम लुई टाला टिकाराम देवकोटा सिबा हिन्ला देवकोटा रा छाबारी निबा धुरी विद्युतला पोल्डी थुइबा लिचा करेन्से चुङमा घटना ताबा खलारिन सिबा मुबा स्यान्चिबान मुबा सान्गिर जिन्जी फ्याफुल्ला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
2: नेपालको समावेशी आवाज
3: श्रोताबृन्द नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछौ। विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 9 विज्ञान तथा प्रविधि विषयको एकाइ 6 प्रकृति र वातावरण अन्तर्गत पारिस्थितिक पद्धतिका जैविक र अजैविक अवयवहरूका सम्बन्धमा गरिएको छलफल प्रस्तुत गर्दैछौ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
4: आमा, कस्तो मिठो आवाज है चराचुरुङ्गीहरूको, मन नै प्रफुल्ल हुने।
5: हो त नि, प्रकृतिमा भुल्नुको आनन्द नै बेग्लै हुन्छ छोरी।
6: यो प्रकृति त हाम्रो जीवनको अभिन्न अङ्ग हो रे। अनि यहाँ हामी सबै जीवहरू एकअर्कामा भर परेका हुन्छौँ रे। अनि यस्तै धेरै विषयमा मैले हिजो विद्यालयमा पढेको थिएँ नि आमा।
5: ए हो र, अति राम्रो। हामीले आफू बस्ने वासस्थानको बारेमा, प्रकृतिको बारेमा जान्नु बुझ्नु पर्छ नि।
4: ए हो र भाइ, उसो भए भन त, पारिस्थितिक पद्धति भनेको के रहेछ?
6: मलाई आइहाल्छ नि। ल सुन्नुहोस् दिदी, पारिस्थितिक पद्धति भनेको एक निरन्तर चलिरहने चक्र हो, जुन चक्रमा सजीव निर्जीव वस्तुहरू बीच अन्तर सम्बन्ध रहेको हुन्छ।
4: वाह, मेरो भाइ त जान्ने पो भइसकेछ त।
6: आमा, मैले त सजीव र निर्जीव बीच सम्बन्ध हुन्छ भनेर मात्र बुझेँ, तर विस्तृत रूपमा कस्तो र कसरी भन्ने चाहिँ बुझ्न सकेका छैन। घरमा तपाईँलाई सोध्छु भनेर सोचिरहेको थिएँ, आज हिँड्दै कुरा गर्ने पो मौका पाएँ त।
5: भइहाल्छ नि छोरा, तिम्रो कौतूहलतादेखि म ज्यादै खुसी छु। आफूले नजानेका, आफूलाई अन्यल लागेका कुराहरू आफूभन्दा ठुला जान्नेलाई सोध्नु त धेरै राम्रो हो नि।
4: यो विषय त मेरो पनि मनपर्ने विषय हो नि। आज भाइले गर्दा मैले पनि आमाबाट सिक्ने मौका पाउने भए।
5: ल सुन, हाम्रा वरिपरि रहेका हरिया बोट बिरुवाहरूले माटोबाट लवण, पानी, त्यस्तै वायुमण्डलबाट कार्बन डाइअक्साइड अनि सूर्यको प्रकाशको उपस्थितिमा पातमा रहेको हरित कणमा खाना बनाउँछन्। अनि भन त, त्यो खाना कसले उपभोग गर्दछ?
6: म भन्छु आमा, जनावर, मानिस, पशु पन्छी अनि हामी सबैले नि, होइन र?
5: स्याबास, हो त नि। त्यस्तै जीवहरूले पनि सास फेर्न वातावरणबाट अक्सिजन लिन्छन् र कार्बन डाइअक्साइड फाल्छन्।
4: अनि यही कार्बन डाइअक्साइड बिरुवाले खाना बनाउन प्रयोग गर्छन् हगियामा।
5: हो स्याबास, जस्तै पोखरीमा पनि जलकुम्भी लगायत वनस्पतिहरू हुन्छन् जसले पोखरीको पानी तथा माटोबाट आवश्यक तत्त्वहरू सोसेर लिन्छन्। फेरि यी सबै जीवहरू मरेपछि यिनीहरूको शरीर विच्छेदकद्वारा कुहिन्छ र ससाना अणुमा परिणत भई बिरुवाले पुनः सोसेर प्राप्त गर्ने गर्दछ।
6: ओ आमा, मेरो मिसले पनि यस्तै भन्नुभएको थियो नि। अनि वातावरणको यही चक्रसँग जनावर, बिरुवा र वातावरण अन्तर सम्बन्धित हुन्छन्। साथै जन्तु र वनस्पति एक अर्कामा अन्तर सम्बन्धित तथा निर्भर हुन्छन्। यसैलाई पारिस्थितिक पद्धति भनिन्छ हगि आमा।
5: एकदम ठिक भन्यो। सजीव र निर्जीव बीच पनि अन्तर सम्बन्ध रहेको हुन्छ भने जनावर र बिरुवा बीच पनि अन्तर सम्बन्ध रहेको हुन्छ। यसरी समुदाय र भौतिक वातावरण बीचको अन्तर सम्बन्ध निरन्तर सञ्चालन भइरहेको हुन्छ।
4: आमा, यहाँ समुदाय भन्नाले के बुझिन्छ भनिदिनुहोस् न।
5: यहाँ समुदाय अर्थात् कम्युनिटी भन्नाले चाहिँ एउटै साझा वातावरणमा रहेर एक अर्कामा निर्भर हुने सजीवहरूको समूह भन्ने बुझिन्छ।
4: आमा, उसो भए पारिस्थितिक पद्धति भन्नाले वातावरणमा भएका सजीवहरू र ती सजीवहरूलाई सहयोग गर्ने भौतिक वातावरण जस्तै ताप, प्रकाश, हावा, पानी, माटो आदि बीचको निरन्तर एवं स्थायी रूपमा चलिरहने अन्तर सम्बन्ध नै पारिस्थितिक पद्धति हो, होइन त?
5: स्याबास, अति राम्रो छोरी।
6: आमा, मैले के बुझेँ भने एउटै साझा वातावरणमा रहेका मानिस, वनस्पति, पशु पन्छी, जीवाणु आदि सजीव समुदायका जैविक तत्त्वहरू हुन् र हावा, पानी, माटो, प्रकाश आदि निर्जीव वस्तुहरू भौतिक तत्त्व हुन्। अनि यी जैविक र अजैविक तत्त्वहरू बीच एक किसिमको शक्ति र अन्य वस्तुहरूको निरन्तर आदान प्रदान भइरहन्छ। साथै एक अर्काको आवश्यकता पूर्ति भइरहन्छ जसले पारिस्थितिक पद्धतिमा सन्तुलन पनि बनाइराख्छ।
5: स्याबास छोरा, अति राम्रो, तिमीले ठिक भन्यौ।
4: भाइ त धेरै नै जान्ने भइसकेछ अघि आमा। वाह भाइ वाह।
6: आमा, यो जैविक र अजैविक तत्त्वहरूको बारेमा पनि अलि स्पष्ट पारिदिनुहोस् न। अलिअलि त मैले पनि बुझेको छु, अलि प्रष्ट हुन मन लागेको।
5: कस्तो राम्रो कुरा, भइहाल्छ नि। ल सुन।
4: ओहो होइन भाइ, आज कताबाट घाम उदाएको छ, म त छक्क परे।
5: हेर छोरा, सबै किसिमका पारिस्थितिक पद्धतिमा जैविक र अजैविक तत्त्वहरू हुन्छन्। अजैविक भन्नाले,
6: आमा म भन्छु है त,
5: हुन्छ हुन्छ बाबु, भन त।
6: मेरो मिसले भन्नुभएको अजैविक भन्नाले हावा, पानी, माटो, तापक्रम जस्ता तत्त्वहरू हुन् रे, जसले जैविक तत्त्वहरूलाई बाँच्न मद्दत गर्दछन्।
5: एकदम ठिक हो। अजैविक तत्त्व भनेका पारिस्थितिक पद्धतिमा प्रभाव पार्ने निर्जीव तत्त्वहरू हुन्।
4: साथै ऊर्जा, आद्रता, यी पनि अजैविक तत्त्व हुन्, हैन र आमा?
5: हो छोरी, यी अजैविक तत्त्वहरू र जैविक तत्त्वहरू एक आपसमा निर्भर र अन्तर सम्बन्धित हुन्छन्।
6: यी अजैविक तत्त्वहरूले कसरी जैविक तत्त्वहरूलाई मद्दत गर्छन् त आमा, थोरै बताइदिनुहोस् न।
5: ल भन त छोरा, हावा एक अजैविक तत्त्व हो कि होइन?
6: हो आमा।
5: अनि तिमी मानिस एक जैविक प्राणी हो कि होइन?
6: हो नि आमा।
5: तिमी हावा बिना बाँच्न सक्छौ?
6: म त मरिहाल्छु नि, हामीलाई सास फेर्न हावा चाहिन्छ नि, होइन र आमा?
5: हो, तिमीले एकदम ठिक भन्यौ। यो त प्रत्यक्ष रूपमा देखिने एउटा उदाहरण मात्रै हो। हावाले प्रत्यक्ष अप्रत्यक्ष रूपमा जैविक तत्त्वहरूलाई मद्दत पुर्याइरहेको हुन्छ।
4: अप्रत्यक्ष रूपमा कसरी मद्दत पुर्याउँछ आमा, अलि स्पष्ट भनिदिनुहोस् न।
5: ल सुन, हामीले श्वास फेर्दा अक्सिजन लिन्छौँ र कार्बन डाइअक्साइड फाल्छौँ। यही कार्बन डाइअक्साइड प्रयोग गरी बिरुवाले खाना बनाउँछन् र अक्सिजन फाल्छन्। त्यस्तै वायुमण्डलमा भएको नाइट्रोजन चाहिँ घुलनशील नाइट्रेट यौगिकका रूपमा बिरुवाको जराले सोसेर लिन्छ। त्यही बिरुवाबाट हामी सजीवहरूले खाना प्राप्त गर्छौँ।
4: ओहो, हावाले त जीव जन्तु वनस्पतिलाई बाँच्न कति सहयोग गर्ने पो रहेछ नि। अनि जीव जन्तु र वनस्पति बीच पनि अन्तर सम्बन्ध हुने रहेछ।
6: अनि पानीले चाहिँ कसरी मद्दत गर्दछ?
5: हावा जस्तै पानी बिना पनि हामी बाँच्न सक्दैनौ। मानिसको शरीरमा करिब 60% भाग पानी हुन्छ। मानिस लगायत अन्य जीव जन्तुहरूले पोखरी, ताल, नदी आदिको पानी प्रयोग गर्दछन्।
6: हाम्रो शरीरमा पानीको मात्रा चाहिँ कसरी आपूर्ति हुन्छ नि आमा?
5: अति राम्रो प्रश्न। हामी विभिन्न प्रकारका खानेकुराहरू खान्छौँ, पानी पिउँछौँ, यिनैबाट पानीको आवश्यकता पुरा गर्छौँ।
4: अनि बोट बिरुवाले नि?
5: सुन सुन, म भन्दैछु, बोट बिरुवाहरूले माटोबाट सोसेर पानीको मात्रा पुर्याउँछन्।
6: त्यही भएर बोट बिरुवामा पर्याप्त पानी हालेन भने सुकेर जाने र मर्ने रहेछ।
5: हो त, त्यसैले त पानी नभएको ठाउँमा जनावर र वनस्पतिहरूलाई हुर्कन बढ्न कठिन हुन्छ।
4: आमा, गुफाभित्र पनि वनस्पतिहरू पाइन्छन् र?
6: को हेर्न गएको छ र, होइन र आमा?
5: राम्रो प्रश्न सोध्यो छोरी। सूर्यको प्रकाश, ताप प्रशस्त मात्रामा गुफाभित्र पुग्न सक्दैन, अनि जहाँ प्रशस्त ताप र प्रकाश हुँदैन, प्रकाश संश्लेषण पनि सम्भव हुँदैन। तसर्थ गुफाभित्र निकै कम मात्रामा मात्र वनस्पतिहरू पाइन्छन्।
6: अनि आमा, समुद्रको गहिराईमा नि?
5: त्यहाँ पनि कम मात्रामा मात्र पाइन्छन्।
4: त्यसैले होला अघि आमा विभिन्न स्थानको हावापानी, त्यहाँ हुने वर्षा, असमान सौर्य ऊर्जाका कारण फरक फरक जनावर र बिरुवाहरू पाइने।
5: हो छोरी, सूर्यबाट आउने तापले जलचक्र कायम गर्दछ, साथै पृथ्वीको तापक्रम पनि सन्तुलनमा राख्दछ।
6: मैले त आज कति धेरै नयाँ कुराहरू थाहा पाएँ नि आमा। माटोमा हामीले घर बनाएर बस्ने, खेतीपाती गरेर जीवन निर्वाह गर्ने हुनाले माटोलाई महत्त्वपूर्ण अजैविक तत्त्व भनिएको हो आमा।
4: अनि माटोमा बोट बिरुवाहरू हुर्कने तथा वृद्धि हुने भएर पनि हो नि, होइन र?
5: स्याबास, तिमीहरू दुबैले भनेको ठिक हो। माटोसँग सजीवहरू अर्थात् जीव जन्तु र वनस्पतिहरूको घनिष्ठ सम्बन्ध रहेको छ। माटोमा भएका विभिन्न खनिज तत्त्वहरू, पानी, प्राङ्गारिक पदार्थ, जीवाणु साथै रासायनिक तत्त्वहरू जस्तै नाइट्रोजन, फस्फोरस, पोटासियम आदि बोट बिरुवाहरूले सोसेर लिन्छन्।
4: अनि तिनै बोट बिरुवाहरूबाट उत्पादन भएका अन्न, फलफुल, सागपात मानिस लगायत अन्य जीव जन्तुहरूले उपयोग गर्छन्
6: अनि आफ्नो खानाको आवश्यकता पूरा गर्छन्।
5: ओहो, तिमीहरू त जान्ने पो भइसकेछौ।
6: आमा, अब जैविक तत्त्वहरूका बारेमा पनि भनिदिनुहोस् न।
5: भइहाल्छ नि, ल सुन, जैविक तत्त्व भन्नाले?
4: आमा, म भनौ?
5: कति राम्रो, ल भन।
4: जैविक भन्नाले विभिन्न प्रकारका वनस्पति, जनावर, फङ्गाई, ब्याक्टेरिया तथा अति सूक्ष्म जीवाणुहरू हुन्, होइन र आमा?
5: हो छोरी, यी जैविक तत्त्वहरू पनि एक अर्कामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा अन्तर सम्बन्धित हुन्छ।
6: जैविक र जैविक, अनि जैविक र अजैविक बीच पनि अन्तर सम्बन्ध हुन्छ नि, होइन र आमा?
5: तिमीले ठिक सुन्यौ। त्यसैले पारिस्थितिक पद्धतिमा शक्ति प्रवाहका आधारमा जीव समुदायलाई उत्पादक, उपभोक्ता र विच्छेदक गरी वर्गीकरण गरिएको हुन्छ।
4: यो बुझ्न त मलाई पनि कति मन लागिरहेको थियो। मेरी आमा त यस विषयमा विज्ञानी हुनुहुन्छ नि। आमा, यिनीहरूको बारेमा पनि भनिदिनुहोस् न।
5: ल भन त, उत्पादक भन्नाले के बुझ्यौ, भन्न सक्छौ?
6: म कोसिस गर्छु है त आमा।
5: हुन्छ नि, भन त।
6: उत्पादक भन्नाले आफ्नो खाना आफै तयार गर्ने बोट बिरुवाहरू हुन्, होइन त आमा?
5: स्याबास, साह्रै राम्रो भन्यो।
4: म पनि थप्छु है आमा केही कुरा।
5: हुन्छ, थपन लभन त
4: उत्पादक भनेका हरित कणयुक्त एककोशीय बहुकोशीय तथा बोट बिरुवाहरू जसले प्रकाश संश्लेषण प्रक्रियाद्वारा खाना बनाउँछन्, होइन त आमा?
5: हो, तिमीले ठिक भन्यो। यसरी उत्पादकहरू खानाका लागि अरू सजीवमा भर पर्दैनन्, त्यसैले यिनीहरूलाई स्वपोषित जीव भनेर पनि भनिन्छ।
6: ए, उसो भयो नि आमा, पोखरीमा हुने लेउ, घाँसपात र अन्य सबै हरिया बोट बिरुवाहरू उत्पादक होलान्, होइन त?
5: हो, स्याबास। त्यस्तै साइनो ब्याक्टेरिया, डाइएटम जस्ता फाइटोप्लाङ्टन पनि उत्पादक अन्तर्गत नै पर्दछ।
4: अर्थात् आमा, खाना बनाउने क्रममा सौर्य शक्ति वा रासायनिक शक्ति आदिको प्रयोग गरेर अजैविक वस्तुलाई जैविक वस्तुमा परिणत गर्दछ, जसलाई माथिल्लो तहका जीवहरूले उपभोग गर्दछ।
5: अति उत्तम। त्यसैले प्रायजसो पारिस्थितिक पद्धतिमा उत्पादकहरूको संख्या सबैभन्दा बढी हुने गर्दछ।
6: उत्पादकका बारेमा म त स्पष्ट भए आमा, अब उपभोक्ताका बारेमा पनि केही भनिदिनुहोस् न।
4: आजको हिँडाइ त साह्रै लाभदायक हुँदैछ त, शारीरिक कसरत पनि बौद्धिक विकास पनि।
5: उपभोक्ता भन्नाले सामान्यतया उपभोग गर्ने अर्थात् आफ्नो खानाको लागि उत्पादकमा भर पर्ने जीव भन्ने बुझिन्छ।
6: आमा, उसो भए हामी पनि उपभोक्ता हौ नि, होइन र?
5: हो बाबु, तर उपभोक्तालाई पनि विभिन्न समूहमा विभाजन गर्न सकिन्छ। जस्तै प्राथमिक उपभोक्ता, द्वितीय उपभोक्ता र तृतीय उपभोक्ताका आधारमा।
6: उसो भए आमा, उपभोक्ताहरू त खानाका लागि उत्पादकमा पो भर पर्ने रहेछन्, अनि प्राथमिक उपभोक्ता भन्नाले कस्ता उपभोक्ताहरू पर्दछन् त आमा?
5: ल सुन, खानाका लागि विभिन्न वनस्पतिहरूमा मात्र भर पर्ने सजीवलाई प्राथमिक उपभोक्ता भनिन्छ। उदाहरणका लागि
4: म भनौ आमा?
5: हुन्छ, ल भन त।
4: जस्तै गाई, भैँसी, हरिण, भेडा, बाख्रा, किरा, फट्याङ्ग्रा आदि। मिल्यो आमा?
5: स्याबास। त्यस्तै यस समूहमा जू प्लाङ्टन पनि पर्छ, जसले फाइटो प्लाङ्टनको उपभोग गर्दछ।
6: ए, अनि द्वितीय उपभोक्ता चाहिँ कस्तो हो?
4: मेरो विचारमा नि भाइ, प्राथमिक उपभोक्तामा भर पर्ने सबै सजीवहरू चाहिँ द्वितीय उपभोक्ता होला, हो त आमा?
5: हो छोरी, तिमीले ठिक भन्यो। यस समूहमा साना माछाहरू, स्याल, भ्यागुता, सर्प, मुसा आदि पर्दछन्।
6: अनि तृतीय उपभोक्ता भन्नाले द्वितीय उपभोक्तालाई खाएर बाँच्ने सजीवहरू पर्छन् होला, होइन त आमा? मैले पनि यसो कोसिस गरिहालेको नि।
5: तिम्रो कोसिस एकदम सही छ। यस समूह अन्तर्गत उच्च तहका मांसाहारीहरू जस्तै बाघ, सिंह, व्हेल माछा, गोही जस्ता जीवहरू पर्दछन्।
6: आहा, मैले भनेको पनि मिल्यो आमा। अब विच्छेदकका बारेमा पनि केही भनिदिनुहोस् न।
5: भइहाल्छ नि, ल सुन। विच्छेदक भन्नाले माटोमा हुने ब्याक्टेरिया, फन्जाई तथा सूक्ष्म जीवहरू हुन्, जसले मरेका जीवको शरीरलाई कुहाउने, गलाउने कार्य गर्दछन् र सरल अणुमा परिणत गरी माटोमा मिलाउँछन्।
4: आमा, उसो भए त यी ब्याक्टेरिया र फन्जाईले मरेका जन्तु र वनस्पतिको शरीरलाई सरल अणुमा टुक्र्याई माटोमा मिलाई वातावरण सफा बनाउन सहयोग पो गर्दो रहेछ।
5: हो त नि, त्यसैले त यिनीहरूलाई नेचुरल स्क्यावेन्जर भनिन्छ।
6: आमा, उसो भए मैले बुझेको बोट बिरुवाहरूले प्रकाश संश्लेषण प्रक्रियाबाट खाना बनाउँछन्। त्यो खानालाई क्रमशः प्राथमिक उपभोक्ता, द्वितीय उपभोक्ता र तृतीय उपभोक्ताहरूले प्रयोग गर्छन् र अन्त्यमा ती उपभोक्ताहरूको मृत्यु भएपछि विच्छेदकहरूले कुहाउने, गलाउने गर्छन् र पुनः माटोमा नै मिलाइदिन्छन्।
4: अनि भाइ, प्रकृतिमा यो चक्र निरन्तर यसरी नै चलिरहन्छ र सजीवहरूले आफ्नो आवश्यकता पूरा गरिरहन्छन्।
5: स्याबास, कति राम्रो, तिमीहरू दुवैजनाले भनेको एकदम ठिक छ। ल हेर त, आज तिमीहरूसँग कुराकानी गर्दै हिँड्दा त्यति लामो बाटो पनि कति छिट्टै काटिए जस्तो भयो त।
4: त्यही त आमा, आज त शारीरिक र मानसिक दुवै कष्ट पो भयो त, अनि रमाइलो पनि।
6: मैले त कति नबुझेका कुराहरू थिए, अब स्पष्ट भयो। मेरी आमालाई धेरै धेरै धन्यवाद।
5: ल ल, घर पनि आइपुग्यो। जाऊ, पहिले हात खुट्टा धोएर सफा हो अनि खाना खाउला, हुन्न र?
4: हुन्छ आमा, त्यसै गरौँ।
7: हस्त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौँ।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: श्रोताबिन नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछु। विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 9 सामाजिक अध्ययन विषयको एकाइ 1 हामी र हाम्रो समाज अन्तर्गत पाठ 5 रहेको समाजका आधारभूत तत्वका सम्बन्धमा शिक्षक र विद्यार्थी बीच गरिएको छलफल प्रस्तुत गर्दैछौ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिप्पण गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
3: नमस्कार म्याम।
4: नमस्कार सर। हजुरहरूलाई आजको हाम्रो यस कार्यक्रममा स्वागत छ। बस्नुहोस् सर सबैजना।
3: हस्, धन्यवाद म्याम। मैले विद्यालयबाट विद्यार्थीहरू पनि लिएर आएको छु।
4: एकदम राम्रो गर्नुभयो सर। हामीले आज समाज विकासका आधारभूत तत्व र असल समाज निर्माणमा व्यक्तिको भूमिका सम्बन्धमा विद्यार्थीहरूसँग नै अन्तर्क्रिया कार्यक्रम राखेका हौ।
3: एकदम राम्रो। हाम्रा विद्यार्थीहरू पनि निकै खुसी छन् आजको यस अन्तर्क्रिया कार्यक्रममा आउन पाएकोमा। म्याम, यिनीहरू पूरण र पवित्रा हुन्। दुवै कक्षा 9 अध्ययन गर्छन्।
5: नमस्कार म्याम।
4: नमस्कार बाबु नानी।
5: म्याम, आज त हामीले धेरै कुरा सिक्न पाउने भयो।
4: हो नि, तपाईँहरू जति सक्रिय हुनुभयो त्यति नै राम्रो सिकाइ हुन्छ। ल नानी बाबु, सुरुमा ध्यान आकर्षणका लागि एउटा भिडियो हेरौँ है त। भिडियो हेर्नुभयो होइन त?
5: हेर्यौँ म्याम।
4: अनि भिडियोमा के देख्नुभयो त, एकजनाले भन्नुहोस् त।
6: समाजमा एक आपसमा मेलमिलाप कायम भएको देखिन्छ। सबैजना मिलेर सरसफाई र वृक्षारोपण कार्यमा भाग लिइरहेका छन्।
4: ठिक भन्नुभयो। अनि यो भिडियोले दिन खोजेको सन्देश चाहिँ के होला त, भन्न सक्नुहुन्छ?
5: समाजमा एक आपसमा मेलमिलाप कायम हुन सक्यो भने सभ्य समाज बन्न सक्छ भन्ने सन्देश दिन खोजेको हो कि जस्तो लाग्छ।
4: स्याबास, सही अनुमान गर्नुभयो। समाजका आधारभूत तत्त्वहरू मध्ये केही तत्त्वहरू यो भिडियोमा हामी प्रष्ट रूपमा देख्न सक्छौ। तपाईँहरू कहाँ पढ्न जानुहुन्छ भन्नुहोस् त एकपटक।
6: विद्यालयमा हो नि म्याम, किन र?
4: ल अब भन्नुहोस् त, विद्यालय पनि एउटा समाज हो भनेर भन्न सकिन्छ कि सकिँदैन?
5: सकिन्छ नि, साँच्चै विद्यालय एउटा समाज नै त हो।
6: जसरी समाजमा विभिन्न भौगोलिक, सांस्कृतिक, आर्थिक तथा जातीय पृष्ठभूमिका मानिस बसोबास गरेका हुन्छन्, त्यस्तै गरी विद्यालयमा पनि विभिन्न भौगोलिक, सांस्कृतिक, आर्थिक तथा जातीय पृष्ठभूमिका विद्यार्थी हुन्छन् म्याम।
4: स्याबास, कस्तो राम्रोसँग भन्नुभयो।
5: अझ नि म्याम, जसरी विद्यालयलाई व्यवस्थित बनाउनका लागि निश्चित नियमहरू हुन्छन् नि, त्यस्तै सभ्य समाज बनाउनका लागि पनि नियमहरूको आवश्यकता पर्छ।
4: हो, अब भने मलाई सजिलो हुने भयो कुरा अगाडि बढाउन। जसरी विद्यालयलाई राम्रो बनाउनका लागि विभिन्न प्रयासहरू गरिन्छन्, त्यस्तै सभ्य समाजको लागि पनि विभिन्न प्रयासहरू गरिनुपर्छ।
6: म्याम, समाजका लागि आधारभूत तत्त्व भनेको असल समाज बनाउनका लागि आवश्यक पर्ने तत्त्व भनेको हो।
4: हो बाबु, तपाईँहरूको विचारमा असल समाज बनाउनका लागि अति आवश्यक तत्त्वहरू के होला त, भन्न सक्नुहुन्छ?
5: मेरो विचारमा मेलमिलाप, सहयोग, सहकार्य, आफ्नोपन, शान्ति जस्ता गुणहरू असल समाजका लागि अति आवश्यक तत्त्वहरू हुन् कि जस्तो लाग्छ।
4: कति राम्रो विचार, सही भन्नुभयो। ल अब एकजनाले यहाँ स्लाइडमा हेरेर सबैले सुन्ने गरी पढ्नुहोस् त।
5: समाजका आधारभूत तत्त्वहरू आफ्नोपना र पहिचान, शान्ति सुरक्षा, पारस्परिक सम्बन्ध र अन्तर्निर्भरता, सद्भाव र एकता।
4: धन्यवाद। अघि तपाईँले भन्नुभएको र यी पनि असल समाजका आधारभूत तत्त्वहरू हुन्। अब हामी क्रमैसँग यिनीहरूकै बारेमा छलफल गर्नेछौँ।
6: हस् म्याम, आफ्नोपना कसरी समाजको आधारभूत तत्त्व भयो म्याम, यसको बारेमा बताइदिनुहोस् न।
4: यस्तो हो, समाजमा बसोबास गर्ने सबैमा समाज मेरो लागि र म समाजको लागि हो भन्ने सोचाइ हुनुपर्छ, र समाज निर्माणका लागि उक्त समाजमा बसोबास गर्ने सबैमा सकारात्मक सोच पनि हुनुपर्छ।
5: जसरी हामी आफ्नो वस्तुको धेरै माया र जतन गर्छौँ नि, त्यसरी नै समाजमा बस्ने सबैजनाले आफ्नो समाज सम्झेर समाजका लागि काम गर्यो भने उक्त समाज सभ्य समाज बन्छ, होइन त म्याम?
4: कति राम्रो कुरा गर्नुभयो पवित्रा तपाईँले। अनि अर्को कुरा सुन्नुहोस् है त, समाजलाई आफ्नो सम्झनु नै अपनत्वको भावना हो।
6: यसको मतलब सबैले आफू बसेको समाजलाई आफ्नो घर जस्तै सम्झिएर समाजको हकहित र भलाइका लागि काम गर्यो भने मात्र उक्त समाज सभ्य समाज बन्छ हो म्याम।
4: हो नि, अब भने बुझ्नुभयो होइन त?
7: बुझ्यौ म्याम।
4: शान्ति सुरक्षालाई कसरी समाजको आधारभूत तत्त्व भन्न सकिन्छ, भन्न सक्नुहुन्छ?
5: शान्ति सुरक्षा त समाजको आधारभूत तत्त्व नै हो कि जस्तो लाग्छ मलाई त म्याम।
4: कसरी ल भन्नुहोस् त।
6: हो त, शान्ति सुरक्षा बिना न त समाजको न त व्यक्तिको विकास हुन्छ, किनभने डर त्रास र भययुक्त वातावरणमा समाजमा केही पनि काम राम्रोसँग हुन सक्दैन।
4: एकदम ठिक भन्नुभयो। समाजमा बसोबास गर्ने हरेक व्यक्तिले शान्ति सुरक्षा र भयरहित वातावरण महसुस गर्न पाउनुपर्छ, अनि बल्ल त्यो समाजमा विकासका काम राम्रोसँग हुन सक्छन्।
5: पारस्परिक सम्बन्ध भनेको त समाजमा बसोबास गर्ने सबैको बीचमा एक आपसमा राम्रो सम्बन्ध र सहयोगको वातावरण हुनुपर्छ भनेको हो कि जस्तो लाग्छ।
4: हो, तपाईँले भन्न खोज्नु भएको ठिक छ। ल एकछिन एउटा भिडियो हेरौँ है त। भिडियो हेर्नु भयो होइन त?
6: हेर्यो म्याम।
4: भिडियो हेरेर त्यसबाट के सन्देश पाउनुभयो त?
6: म्याम, कमिलाको समूह मिलेर आफूभन्दा कति गुणा ठुलो फटेङ्ग्रा बोकेर हिँड्दैछन्।
5: यसबाट हामीले समूहमा मिलेर काम गर्यो भने जस्तो सुकी असम्भव काम पनि पुरा गर्न सक्छौ भन्ने सन्देश पायौ म्याम।
4: स्याबास, एकदम ठिक भन्नुभयो। हो, यसरी त्यति साना जीवहरूले त आफ्नो आवश्यकता पुरा गर्न पारस्परिक सम्बन्ध कायम गरेर काम गरेका छन् भने हामी मानिस त चेतनशील प्राणी हौ।
6: हामी मानिसले आफ्ना सम्पूर्ण आवश्यकताहरू हामी आफैले पुरा गर्न सक्दैनौँ, त्यसका लागि पनि हामी बीचमा पारस्परिक सम्बन्ध हुनै पर्छ, होइन त म्याम?
4: हो नि, समाजमा बसिसकेपछि आपसी लेनदेन, पारस्परिकता, सहकार्य, सहयोग, साझेदारीपन आदि जस्ता व्यवहारहरू हुनै पर्छ।
5: म्याम, समाज निर्माणको उद्देश्य नै व्यक्तिको जीवनलाई सरल र सहज बनाउनु हो र त्यो चाहिँ पारस्परिक सम्बन्ध बिना सम्भव नै हुँदैन, होइन त म्याम?
4: हो, अब त तपाईँहरूले पारस्परिक सम्बन्ध र अन्तर्निर्भरताको बारेमा प्रष्ट रूपमा बुझिहाल्नुभयो, होइन त? ल अब सद्भाव चाहिँ कसरी समाजको आधारभूत तत्त्व भयो भन्न सक्नुहुन्छ?
6: सबैप्रति समान भावना राखेर व्यवहार गर्नुलाई सद्भाव भनिन्छ, होइन त म्याम?
4: हो, यसरी समाजमा बसोबास गर्ने फरक जाति, भाषा, धर्म, लिङ्गका मानिसले एक अर्कालाई सम्मान गर्ने, समान व्यवहार गर्ने जस्ता कार्य गर्यो भने सामाजिक सद्भावमा वृद्धि हुन्छ।
5: व्यक्ति व्यक्ति बीचमा एकता, सहकार्य, मेलमिलापको भावना र नियमको पालना भयो भने पनि सामाजिक सद्भाव कायम हुन्छ, होइन त म्याम?
4: भेरी नाइस। ल अब अर्को समाजको आधारभूत तत्त्व कुन हो रे? अघि मैले सुरुमै भनेको थिएँ नि, सम्झनु भएको छ त?
6: जिम्मेवारी बहन, होइन त म्याम?
4: हो हो, जिम्मेवारी बहन कसरी समाजको आधारभूत तत्त्व भयो होला भन्न सक्नुहुन्छ?
5: म कोसिस गर्छु है म्याम। असल समाज बनाउनका लागि समाजका हरेक सदस्यले आफ्नो कर्तव्य पुरा गर्नु नै जिम्मेवारी हो, होइन त म्याम?
4: हो, यसरी समाजका सबैले आआफ्नो योग्यता, क्षमता र अनुभवको आधारमा जिम्मेवारी पालना गर्दै गयो भने अघिको भिडियोमा कमिलाहरूले जस्तै सफलता प्राप्त गर्न सकिन्छ।
6: म्याम, जिम्मेवारी बहनले त मानिसलाई सबैप्रति विश्वास योग्य र परिपक्व पनि बनाउँछ जस्तो लाग्छ मलाई त।
4: आहा, कति चित्त बुझ्दो कुरा गर्नुभयो। हो, जिम्मेवारी बहनले मानिसमा जुनसुकै काम पनि प्रभावकारी ढङ्गले पुरा गर्न

0: हो, अरूलाई परेको पीर मर्का आफूलाई परेको जस्तै सम्झेर ऊ प्रति हामीले गर्ने सहयोग, सल्लाह र सुझाव नै समानुभूति हो।
1: समानुभूतिपूर्ण व्यवहारले समाजमा एक अर्कामा सम्मान, सहयोग र सकारात्मक भावनाको विकास हुन्छ, है म्याम?
0: हो नि, समानुभूति नभएर यदि स्वार्थपूर्ण वातावरण भयो भने त असल समाज भनेर परिकल्पना नै गर्नु पर्दैन नि।
2: समाजका आधारभूत तत्त्वहरूको बारेमा त धेरै छलफल गरियो, अब असल समाज निर्माणमा व्यक्तिको भूमिका के हुन सक्छ छलफल गरौँ है म्याम।
0: आफ्नो समाजलाई असल बनाउने कि खराब बनाउने भन्ने हामी व्यक्तिको नै हातमा हुन्छ। त्यसैले सबैभन्दा महत्त्वपूर्ण कुरा त हामीमा सामाजिक मूल्य र आदर्शको गुण हुनुपर्छ।
1: म्याम, सामाजिक मूल्य र आदर्श जस्ता गुणको विकास त हामीले समाजमा एक आपसमा गरिने अन्तर्क्रिया, सहयोग, सहकार्यबाट नै हुन्छ कि जस्तो लाग्छ मलाई त।
0: हो नि, सही भन्नुभयो। असल समाज निर्माणका लागि समाजमा एक आपसमा एकता, सहकार्य, मेलमिलापको भावना र नियमको पालना हुनुपर्छ।
2: समाजमा बसेपछि हामीमा सामूहिक भावनाको सोच हुनुपर्छ, होइन त म्याम?
0: हो नि, समाजमा बस्ने सबैमा सामूहिक भावनाको सोच भएमा र सँगै मिलेर सामूहिक कार्यहरू गरेमा समाजमा विकास निर्माणका कार्यहरू पनि सजिलै गर्न सकिन्छ।
1: म्याम, कुनै पनि काम सहकार्य गरेर गर्नु पनि असल समाज निर्माणमा व्यक्तिको भूमिका होइन त?
0: हो नानु, सहकार्य साझा लक्ष्य प्राप्त गर्ने प्रमुख माध्यम हो। यसबाट नै मित्रता, सहयोग, सम्बन्ध र नेतृत्व क्षमता बढाउन सकिन्छ।
2: यसको उदाहरण त अघि हामीले हेरेको कमिलाको भिडियोलाई पनि लिन सकिन्छ, होइन त म्याम?
0: हो, तपाईँले सम्झिरहनु भएको रहेछ। समाजमा बसेपछि त्यहाँका नागरिकहरू अप्ठ्यारोमा परेकालाई सहयोग गर्ने, आफ्नो समाजप्रति सकारात्मक सोच राख्ने हुनुपर्छ।
1: समाजलाई व्यवस्थित बनाउनका लागि सामाजिक नियम बनाउने, नियमको आफू पनि पालना गर्ने र अरूलाई पनि पालना गर्न लगाउने पनि हामी नागरिकको दायित्व होइन त म्याम?
0: त्यो त हो नि, आफ्नो समाजप्रति जिम्मेवारी बोध गर्ने, समाजमा भएका सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने पनि व्यक्तिको नै भूमिका हो।
2: म्याम, समाजमा चलिआएका विकृति र विसङ्गतिका विरुद्ध आवाज उठाउनु पनि असल समाज निर्माणमा हाम्रो दायित्व होइन त?
0: हो नि, त्यस्तै गरी समाजमा बसोबास गर्ने हरेक नागरिकले समाजमा प्रचलित मूल्य, मान्यता र असल आचरणको पनि पालना गर्नुपर्छ।
1: यदि आफ्नो समाजको हित हुन्छ भने त्यस्तो अवस्थामा सबै व्यक्तिले आफ्नो ठाउँबाट सकेको सहयोग गर्ने, उपस्थिति जनाउने पनि गर्नुपर्छ है म्याम?
0: एकदम ठिक भन्नुभयो। समाजमा बस्ने सबैमा समाज मेरा लागि र म समाजका लागि भन्ने साझा सोचाइ हुनुपर्छ।
2: म्याम, आज त समाजका आधारभूत तत्त्वहरूको बारेमा धेरै कुरा जान्ने अवसर प्राप्त भयो।
0: तपाईँहरूले पनि त सिक्नका लागि निकै नै रुचि राख्नुभयो, त्यसैले त रमाइलो छलफल भइरहेछ। ल, अब तपाईँहरूको विचारमा असल समाज निर्माणमा विद्यार्थीहरूको भूमिका चाहिँ के हुन्छ होला?
1: अनि म्याम, अहिलेसम्म चाहिँ के छलफल गरेको हो त? हामी विद्यार्थीहरू चाहिँ नागरिक होइन र?
0: तपाईँले भन्न खोज्नु भएको पनि एकदमै ठिक छ, तर तपाईँहरूले चाहिँ आफ्नो समाजलाई असल बनाउनका लागि के गर्न सक्नुहुन्छ भन्न खोजेको नि।
2: म भन्छु है म्याम, घर परिवार र छर छिमेकमा सबैले आफूले सकेको सहयोग गर्न सक्छौ।
0: पवित्रा, अब त बुझ्नुभयो होइन त?
1: बुझे म्याम, हामीले समाजमा आफूभन्दा ठुलालाई आदर सत्कार र आफूभन्दा सानालाई माया गर्न सक्छौ।
2: म्याम, अनि नि विद्यालयमा सिकेका राम्रा राम्रा कुराहरू घर छिमेकमा सबैलाई सिकाउन सकिन्छ।
0: अनि अरू के गर्न सकिन्छ भन्नुहोस् त?
1: सामाजिक समस्या समाधान सम्बन्धी सचेतना जगाउन सकिन्छ।
2: समाजमा सरसफाई कार्यक्रममा सहभागी हुन सकिन्छ। वृक्षारोपण कार्यमा सहभागी हुन पनि सकिन्छ।
0: अरू सुन्नुहोस् है त, अशक्त, अपाङ्गता भएका र दिन दुखीहरूको सेवा सत्कार पनि गर्न सक्नुहुन्छ, होइन त?
1: ठिक कुरा सम्झाउनु भयो म्याम। समाजमा मेला पर्वहरूमा स्वयं सेवकको भूमिका पनि निर्वाह गर्न सक्छौ, होइन त म्याम?
0: समाज मात्र होइन, आफ्नो विद्यालय राम्रो बनाउन पनि तपाईँहरूले धेरै योगदान गर्न सक्नुहुन्छ नि, होइन र?
2: हो नि म्याम, विद्यालय राम्रो बनाउने हात हामी विद्यार्थीकै त हो।
0: ल, आफ्नो विद्यालयको लागि के गर्न सक्नुहुन्छ भन्नुहोस् त?
1: कक्षा कोठामा नियम बनाएर कार्यान्वयन गर्ने, कक्षा कोठा र विद्यालय सरसफाई गर्ने।
2: त्यस्तै विद्यालयमा बाल क्लब गठन गरेर बाल क्लब मार्फत विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्ने।
0: मुख्य कुरा त छुट्यो है, आफू पनि अनुशासित भई अरूलाई पनि अनुशासनमा राख्ने चाहिँ होइन र?
1: हो नि म्याम, हजुरले पो सम्झाइदिनु भयो। गुरु आमालाई आदर सत्कार गर्ने।

0: लगनशील र मेहनत गरेर पढ्ने।
1: अब त तपाईँहरू जति पनि भन्न सक्ने भइसक्नु भयो, धेरै रमाइलो छलफल भयो आज। ल, एकपटक छोटकरीमा आज सिकेका महत्त्वपूर्ण कुराहरू भन्नुहोस् त।
2: सबैभन्दा पहिले त आफ्नोपना र पहिचान, शान्ति सुरक्षा, पारस्परिक सम्बन्ध र अन्तर्निर्भरता, सद्भाव र एकता आदि समाज विकासका आधारभूत तत्त्वहरू हुन् भन्ने थाहा पायौँ।
0: विभिन्न भिडियोहरू हेर्दै उदाहरणहरू सहित समाज विकासका आधारभूत तत्त्वहरूको बारेमा प्रष्ट हुने गरी छलफल गर्यौं।
2: असल समाज निर्माणमा व्यक्तिको भूमिकाको सम्बन्धमा पनि छलफल गर्यौं।
0: असल समाज निर्माणमा हामी विद्यार्थीको भूमिकाको सम्बन्धमा पनि छलफल गर्यौं।
1: स्याबास दुवैजनालाई, सिकेका कुराहरू राम्रोसँग सम्झनु भएको रहेछ र आफ्नो व्यवहारमा पनि सुधार गर्नुपर्छ है।
3: हस म्याम।
4: आज हाम्रा विद्यार्थीहरू त यस अन्तर्क्रिया कार्यक्रममा साह्रै सक्रियतापूर्वक सहभागी भएको अनुभव मैले गरेँ।
1: हो र सर, विद्यार्थीहरू पनि त धेरै राम्रा, ज्ञानी र असल रहेछन् नि। उनीहरूले पनि सक्रियतापूर्वक छलफलमा भाग लिए।
4: ल म्याम, अब हामी विद्यालयतिर लाग्नुपर्छ।
0: कमला म्याम, हजुरलाई धेरै धेरै धन्यवाद। आजको अन्तर्क्रिया कार्यक्रमबाट हामीले धेरै कुराहरू सिक्ने अवसर पायौँ।
1: फेरि फेरि पनि हामी यस्ता कार्यक्रमहरू सञ्चालन गर्छौँ। बोलाएको बेलामा आउनुहोस् है त।
0: हस् म्याम, अहिलेलाई जान्छु है। बाई म्याम।
1: बाई।
5: हस् त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
6: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ उर्दू भाषामा समाचार।

यसका साथै आजलाई रेडियो नेपाल बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यहीँ सकिन्छ। अब यसपछि केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौँ। नमस्कार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। मैथिली भाषाको समाचारपछि प्रदेश समाचार सुन्नुहुनेछ। यस बेला साँझको छ बज्नै लाग्यो, अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

नमस्कार, यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म विजय यादव। जनमत पार्टीले मध्य प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। प्रदेश प्रमुखको कार्यालय जनकपुरधामले आज एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो। विज्ञप्ति अनुसार नेपालको संविधानको धारा 168 उपधारा 2 गठन भएको मध्य प्रदेश सरकारलाई जनमत पार्टीले दिएको समर्थन 2083 वैशाख 12 गतेदेखि फिर्ता लिएको बेहोरा सहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा प्राप्त भएको उल्लेख गरिएको छ। सो पत्र प्राप्त भएसँगै सम्बन्धित निकायलाई जानकारी गराइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। कर्णाली प्रदेश समन्वय परिषदको 11 बैठक सुरु भएको छ। मुख्यमन्त्री यामलाल कण्डेलको अध्यक्षतामा आज सुर्खेत वीरेन्द्रनगरमा सुरु भएको बैठकमा निर्णयहरूको पूर्णावलोकन, स्थानीय तहका कर्मचारीहरूको विवरण तथा कामकाज, प्रदेश सरकार र स्थानीय तहबाट सञ्चालन हुने विकास आयोजना तथा साझा अधिकारको विषयमा समन्वय र अन्तर्सम्बन्ध कायम, स्थानीय तहले प्रदेशलाई पठाउने राजस्व र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमाका सम्बन्धमा छलफल हुने जनाइएको छ। प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्र कुमार यादवका अनुसार बैठकमा प्रदेश तथा स्थानीय तहबीचको समन्वयमा थप प्रभावकारी बनाउने, बेरोजी फर्छौट सम्बन्धी क्षमता विकास, स्थानीय तहले बनाएको कानुनको प्रदेश अभिलेखीकरण गर्ने र कानुन निर्माणका विषयमा छलफल गरी आवश्यक निर्णय गरिएको छ। जिल्ला प्रशासन कार्यालय खोटाङले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण 3 दिनभित्र उपलब्ध गराउन स्थानीय तहहरूलाई पत्रचार गरेको छ। जिल्लाका 10 स्थानीय तहलाई पत्रचार गर्दै अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको अध्यावधिकसहित विवरण पेश गर्न भनिएको हो। प्रशासकीय अधिकृत प्रभात ढकालले हस्ताक्षर गर्नुभएको पत्रमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा पहिचान गरी उक्त जग्गाको अतिक्रमण हटाउने योजना समेत संलग्न गर्न स्थानीय तहलाई आग्रह गरिएको छ। पोखरा महानगरपालिकाले किसानलाई यस वर्ष 7,500 किलोग्राम धानको बिउ वितरण गर्ने भएको छ। किसानहरूबाट माग सङ्कलन गरेको महानगरपालिकाले उनीहरूलाई 50% अनुदानमा धानको बिउ उपलब्ध गराउन लागेको कृषि विकास शाखाका प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो। महानगरभित्रका 1,000+ किसानहरूबाट 21,000 किलोग्राम धानको बिउ माग भएको जनाउँदै उहाँले माग अनुसारको बिउ भने उपलब्ध गराउन नसकिएको बताउनुभयो। उहाँका अनुसार पोखरामा अत्याधिक रूपमा पोखरेली जेठोबुढोको माग हुने गरेको छ। महानगरपालिकाले वितरण गर्न लागेको मध्ये 2,000 किलो रामधान र अन्य पोखरेली जेठोबुढोको बिउ भएको उहाँले जानकारी दिनुभयो। बेमौसमी वर्षाका कारण प्राय दैनिक राजमार्ग अवरुद्ध हुने भएपछि बिपी राजमार्गमा अवस्था बुझेर मात्र यात्रा गर्न सुरक्षा निकायले आग्रह गरेको छ। जिल्ला सुरक्षा समितिले मङ्गलबारदेखि राजमार्गमा रातको समयमा भने अनिश्चितकालीन आवागमन बन्द गराइसकेको छ। समितिले वर्षा लगायत जोखिमका कारण साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म अनिश्चितकालीन राजमार्गमा आवागमन बन्द गराएको हो। बेमौसमी वर्षाका कारण रोसी खोलामा बाढी आउँदा खोलाको सतह बढेर डाइभर्सन बगाउँदा सडक अवरुद्ध हुने भएकाले मङ्गलबारदेखि रातिको समयमा अनिश्चितकालीन राजमार्ग बन्द गराइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो। बितेका 24 घण्टामा 2,218 सवारी चालक सवारी नियम उल्लङ्घनको कारवाहीमा परेका छन्। यसबाट राज्य कोषमा 6,41,000 राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको 86 नियम विपरीत राइड सेयरिङ गरेको 170, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता 148 र तीव्र गतिमा सवारी साधन हुइकाइएका 140 कारवाही गरिएको हो। यसै गरी लेन अनुशासन पालना नगर्ने 94, निषेधित क्षेत्रमा हर्न बजाउने 108, सडक पेटीमा सवारी साधन पार्किङ गर्ने 138, एकतर्फी सडकमा सवारी चलाउने 110 र अन्य सवारी नियम पालना नगरेको 1,125 कारवाही गरिएको छ।
सुनसरीको बराह क्षेत्र नगरपालिका दुई पुलठे गैंडामा एम्बुलेन्सबाट 148 केजी गाँजा बरामद भएको छ। गाँजा सहित एम्बुलेन्स चालक र त्यसमा सवार एकजना भारतीय नागरिक पक्राउ परेका छन्। सुनसरीका प्रहरी उपरीक्षक केशव कुमार थेवेका अनुसार एम्बुलेन्स चालक बिहार सुपौलका 18 वर्षीय धर्मेन्द्र कुमार यादव र त्यसमा सवार 21 वर्षीय मोहम्मद सदामलाई पक्राउ गरिएको हो। नेपाल प्रहरी अस्पताल र नेपाल नेत्र ज्योति संघबीच बहालवाला तथा पूर्व प्रहरी कर्मचारी तिनका आश्रित परिवार र सर्वसाधारणलाई गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराइने भएको छ। साथै प्रदेशमा आँखा स्वास्थ्य सेवा सञ्चालन गर्ने ती दुई निकायबीचमा सम्झौता भएको थियो। सोही सम्झौता अनुसार अभियानको सुरुवात कोशी प्रदेशबाट गरिएको छ। नेपाल प्रहरी कोशी प्रदेश कार्यालयको आयोजना तथा नेपाल नेत्र ज्योति संघ अन्तर्गत सञ्चालित विराटनगर आँखा अस्पतालको प्राविधिक सहकार्यमा प्रहरी कर्मचारी तिनका परिवार तथा पूर्व प्रहरी कर्मचारीका लागि निशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ। नियमित गस्तीमा रहेका प्रहरी टोलीले देशका विभिन्न भागबाट लागू औषध सहित 15 जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ, ललितपुर, रूपन्देही, सिरहा, चितवन, नवलपरासी, कैलाली, सुनसरी र सुर्खेतबाट उनीहरूलाई पक्राउ गरेका हुन्। उनीहरूका साथबाट चिकित्सकको सिफारिसमा मात्रै खरिद गर्न पाइने नियन्त्रित लागू औषध नोर्फिन, फेनारागन, एसपाएसपेन, ट्रामाटोल, आइपिपिएल र डाइजेपाम तथा लागू औषध खैरो हिरोइन र गाँजा बरामद भएको छ। चेक अनादर मुद्दाका दुईजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका 7 घर भएका 47 वर्षीय पूर्णबहादुर र तेह्रथुमको फिदिम नगरपालिका 4 का 58 वर्षीय सलिजा कान्दङवार छन्। जिल्ला अदालत मकवानपुरको 2081 माघ 13 गतेको फैसलाले उक्त मुद्दामा 2 वर्ष कैद सजाय ठहर भई फरार रहेको उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। रूपन्देहीको सिद्धार्थनगर पालिका 10 स्थित रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै खेलाउँदै गरेको अवस्थामा 19 नेपाली नागरिक पक्राउ परेका छन्। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले उक्त क्यासिनोबाट उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट नगद 95,500, क्यासिनो क्वाइन 50 थान र मोबाइल 17 थान समेत बरामद गरेको छ। त्यसै गरी पोखरा महानगरपालिका 13 काहुँ खोलाका 51 वर्षीय चित्रबहादुर राणा भट्टको इट जोन खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित 10 जना पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय राम बजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद 77,180 र 800 पत्ती तास सहित पक्राउ गरेको हो। त्यसै गरी काठमाडौँ चन्द्रनगरगिरी नगरपालिका 15 ढुङ्गेवाडा स्थित सडकमा बागमती प्रदेश 02-03-06-09-66 नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक किर्तिपुर नगरपालिका 4 सल्यानटार बस्ने 30 वर्षीय विशाल धामीको मृत्यु भएको छ। यस्तै कास्कीको पोखरा महानगरपालिका 16 पश्चिमाञ्चल क्याम्पस नजिक सडकमा G17P812 नम्बरको मोटरसाइकल अनियन्त्रित दुर्घटना हुँदा नुवाकोट घर भएका 34 वर्षीय सुजन तामाङको मृत्यु भएको छ। यस्तै सप्तरीको सप्तकोशी नगरपालिका 1 गोलचौक स्थित सडकमा 52028 नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्री सोही नगरपालिका 9 पाटनटोल बस्ने 74 वर्षीय मिश्रीलाल खङको मृत्यु भएको प्रहरीले जनाएको छ। यसै साथ प्रदेश समाचार सक्यो। सुन्दै रहनुहोला रेडियो नेपाल। हस्त नमस्कार।

0: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब हामी प्रस्तुत गर्दैछौँ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरू बारे जानकारी। केही बेरपछि नै यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम बालबाटिका, त्यसपछि प्रस्तुत गर्नेछौँ कृषि कार्यक्रम। साँझ 7 बजे समाचार सुन्नुहुनेछ, समाचारपछि घटना र विचार कार्यक्रम प्रस्तुत गर्नेछौँ। त्यसपछि बाँकी रहेको केही समय यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका आधुनिक गीतहरू। बेलुकी ठिक 8 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ, अङ्ग्रेजीमा समाचार सुनिसकेपछि स्वरोजगार कार्यक्रम प्रस्तुत गर्नेछौँ। स्वरोजगार कार्यक्रमपछि शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठ प्रस्तुत गर्नेछौँ करिब राति 9 बजेसम्म। राति ठिक 9 बजे समाचार सुन्नुहुनेछ, समाचारपछि सङ्गीयता र समृद्धि कार्यक्रम प्रस्तुत गर्नेछौँ। त्यसपछि बाँकी रहेको केही समय यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका सदाबहार गीतहरू। राति ठिक 10 बजे हिन्दी भाषामा समाचार सुन्नुहुनेछ, हिन्दी भाषाको समाचारपछि सङ्गीत साधना कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। त्यसपछि बाँकी रहेको केही समय यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका पुराना आधुनिक गीतहरू। राति ठिक 11 बजे समाचार सुन्नुहुनेछ, राति 11 बजेको समाचारसँगै आजको लागि रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबारबाट प्रसारण हुने नियमित कार्यक्रमहरू यहीँ पुरा हुनेछन्। तर रात्रिकालीन प्रसारण भने जारी रहनेछ, रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीत र विविध कार्यक्रमहरूको पुनः प्रसारण एफएम 98.1 MHz साथै अनलाइनमा पनि हाम्रो प्रसारण सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल।
1: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
2: नागरिक लगानी कोष।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
5: नेपालको समावेशी आवाज।

0: नमस्कार नमस्कार भाइ बहिनीहरू, आज पनि हामी कार्यक्रम बाल बाटिकाको साथमा दुईजना उपस्थित भइसकेका छौँ। प्रविधि तर्फ हुनुहुन्छ तपाईँको आफ्नै प्रिय दिदी मिनर्वा वज्राचार्य, अनि म तपाईँको आफ्नै दिदी विद्या चौधरी। भाइ बहिनीहरू, तपाईँलाई कस्तो छ? के गर्दै हुनुहुन्छ? कतिजना त स्कुलबाट फर्किसक्नु भएको छ होला, कतिजना चाहिँ बाटोमै हुनुहुन्छ होला। जहाँ जस्तो सुकै अवस्थामा हुनुहुन्छ, राम्रोसँग बस्नु होला, सुरक्षित भएर बस्नु होला, अनि धेरै भन्दा धेरै पढ्नु होला। भाइ बहिनीहरू, यो कार्यक्रम यहाँले सदा झैं रेडियो नेपालको केन्द्रीय प्रसारणबाट कार्यक्रम बालबाटिका हरेक बुधबार यसै समयमा सुन्दै आउनु भएको छ, र सँगसँगै यहाँहरूले एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.1 र 103 मेगाहर्ज र अनलाइन रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप फेसबुक पेज मार्फत पनि यतिखेर हामीलाई संसारको जुनसुकै कुनामा बसेर कार्यक्रम बालबाटिका सुन्दै आउनु भएको छ। भाइ बहिनीहरू, आज म तपाईँहरूकै गाउँ बागलुङ जिल्लाको बडीगाड गाउँपालिका 7 स्थित श्री खड्ग जयन्ती माध्यमिक विद्यालयमा आइपुगेकी छु। भाइ बहिनीहरू, तपाईँ ठुलो भइसक्नु भएको छ, बुझ्ने भइसक्नु भएको छ, आफूले आफूलाई कसरी सुरक्षा गर्नुपर्छ भनेर थाहा पाइसक्नु भएको छ। त्यसैले आफूभन्दा ठुलोले भनेको मानेर सुन्ने गर्नुपर्छ ल। आज तपाईँकै घर छेउछाउमा बसेर कुराकानी गर्नुपर्छ ल। भाइ बहिनीहरू, म अहिले बागलुङ जिल्लाको बडीगाड गाउँपालिका 7 स्थित श्री खड्ग जयन्ती माध्यमिक विद्यालयमा आएकी छु घुम्दै फिर्दै। आउनुहोस् भाइ बहिनीहरू, अब कुराकानी तर्फ लागौँ है त। यति बेला म चाहिँ कक्षा 7 प्रवेश गरेको छु। कक्षा 7 एकजना तपाईँ जस्तै साथी हुनुहुन्छ, कुराकानी गरौँ है त। नमस्ते।
1: नमस्ते।
0: यहाँको शुभ नाम?
1: प्रियङ्का पुन मगर।
0: कस्तो राम्रो नाम, प्रियङ्का कसले राखिदिएको नि?
1: मम्मीले।
0: मम्मीले राखिदिनु भएको। प्रियङ्का, पढाइ बाहेक अरू के गर्नुहुन्छ नि?
1: खाजा खाने,
0: खेल्ने, साथीहरूसँग घुम्न जानुहुन्छ कि नै?
1: हजुर।
0: जानुहुन्छ है?
1: हजुर।
0: सबैभन्दा मन पर्ने विषय कुन रहेको छ नि प्रियङ्काको?
1: नेपाली।
0: नेपाली किन मन परेको नि?
1: नेपालीमा विभिन्न कविता कथाहरू हुन्छन् संवाद, त्यही भएर।
0: आहा, कस्तो राम्रो कुरा सुनाउनु भयो। कविता एकदमै पढ्नुहुन्छ क्या?
1: हजुर।
0: हामीलाई पनि सुनाउनुहुन्छ कि?
1: हुन्छ,
0: सुनाउनुहोस् न त।
1: म कक्षा 7 नेपाली पुस्तकको मेरो देश भन्ने कविता वाचन गर्न गइरहेको छु। यस कविताको रचनाकार दैवज्ञ राज नेउपाने हुनुहुन्छ। यस कविताको शीर्षक मेरो देश भन्ने रहेको छ। कर्म वीर नेपालीको कर्म चिन्ने देश, रुटुनीको पहिलो झुल

0: धन्यवाद।
1: प्रियङ्का
0: हजुर,
1: कस्तो मजाले कविता सुनाउनु भयो, यस्तो मजाले सुनाउन चाहिँ कसरी आएको होला नि? धन्यवाद छ। भाइ बहिनीहरू, कक्षा साथमा पढ्ने तपाईँ जस्तै प्रियङ्का फुनको कविता सुनिसक्नु भयो। अब म फर्स्ट बेन्चमा बस्नु भएको फेरि अर्को साथीसँग कुराकानी गर्न गइरहेको छु। नमस्ते।
2: नमस्कार, मेरो नाम सुभाष केसी हो, म सरिता बोलेको छु। मेरो घर बजुवामा पर्छ, अहिले म सामाजिक विषय पढिरहेको छु।
1: कस्तो खुसी लाग्यो, सामाजिक विषयमा के पढ्नु पर्छ नि, थोरै भनिदिनुहुन्छ कि?
2: सामाजिक विषयमा समाजका कुराहरू पढ्न पर्छ।
1: भाइ बहिनीहरू सुन्नुभयो त, सामाजिक विषयमा चाहिँ समाजका कुराहरू पढ्नु पर्छ भनेर भनिसक्नु भयो। पढाइ बाहेक अरू के कुरामा रुचि छ नि?
2: मलाई खेल्न, घुम्न अनि भ्रमण गर्न।
1: अहिलेसम्म कुन कुन ठाउँ घुम्न जानुभयो?
2: काठमाडौँ, पोखरा, बुटोल र ढोरपाटन सिकार आरक्षे। ढोरपाटन सिकार आरक्षे बागलुङ जिल्ला, मगदी जिल्ला र रुकुम जिल्लामा रहेको छ।
1: त्यस ठाउँको बारेमा हामीलाई थोरै केही भनिदिनुहोस् न, सुनाइदिनुहोस् न, के कुरा देख्नुभयो, के कुरा जानकारी छ त ढोरपाटन सिकार आरक्षको बारेमा?
2: ढोरपाटन सिकार आरक्ष नेपालको एक मात्र सिकार आरक्ष हो। यो आरक्ष विक्रम सम्वत 2040 सालमा स्थापना गरिएको हो। यो आरक्ष करिब 1325 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ र समुद्री सतहबाट करिब 2850 मिटरदेखि 5500 मिटर उचाइसम्म रहेको छ। यहाँ विभिन्न प्रकारका जङ्गली जनावरहरू पाइन्छन्, जस्तै नाउ, झार, जुन्ची, भालु आदि।
1: आहा, कस्तो मजासँग थोरै भए पनि ढोरपाटन सिकार आरक्षको बारेमा राम्रोसँग भनिदिनु भयो, खुसी लाग्यो। धन्यवाद यहाँलाई।
2: धन्यवाद।
1: भाइ बहिनीहरू, आज म बागलुङ जिल्ला बडीघाट गाउँपालिका स्थित वडा नम्बर 7 रहेको खड्ग जयन्ती माभिमा आइपुगेकी छु। अब अर्को कक्षामा जान्छु म, कति कक्षा हो त्यो चाहिँ आफै थाहा पाउनुहुन्छ। एकजना तपाईँ जस्तै साथीसँग फेरि म कुराकानी गरिहाले। नमस्ते।
3: नमस्कार।
1: यहाँको शुभ नाम?
3: मेरो नाम रिदम शर्मा हो।
1: रिदम, कति कक्षामा पढ्दै हुनुहुन्छ नि?
3: म कक्षा 8 अध्ययनरत विद्यार्थी हुँ।
1: 8 कक्षामा पढ्दै हुनुहुन्छ है, कस्तो खुसी लाग्यो रिदमसँग यसरी कुराकानी गर्न पाउँदा। रिदम, पढाइ बाहेक के कुरामा रुचि छ नि रिदमलाई?
3: मलाई पढाइ बाहेक खेल खेल्न, साथीहरूसँग समय बिताउन र घुम्न धेरै रुचि छ।
1: खेल खेल्न पनि रुचि छ, साथीहरूसँग घुम्न भन्नुभयो होइन, कस्तो खुसी लाग्यो। अनि साथीहरूसँग झगडा हुन्छ कि नै?
3: झगडा कमै हुन्छ।
1: के कुरामा बढी हुन्छ नि रिदमलाई
3: झगडा? साथीहरूले भनेको नभन्दा कहिले काहीँ हुन्छ,
1: कहिले काहीँ हुन्छ है। अनि रिदम, अनि केही किताब समाउनु भएको छ केही भन्छु भनेर हो कि क्या हो?
3: हजुर, मैले बडीघाट गाउँपालिकाको बारेमा केही जानकारी राख्न चाहन्छु। बडीघाट गाउँपालिका एक बागलुङ जिल्लामा पर्ने एक गाउँपालिका हो। यो पहाडी क्षेत्रमा पर्ने भएकाले प्राकृतिक सौन्दर्यले परिपूर्ण 10 संरचना भएको छ। यी सबैवटाको आफ्नो विशेषता छन्। यी विशेषता मध्ये सबैभन्दा ठुलो विशेषता पर्यटकीय स्थल हो। यसमा विभिन्न अवसर बारे पर्यटकहरू घुम्न आउने गर्दछन्। म बस्ने गाउँपालिकाको वडा नम्बर 1 एक पर्यटकीय स्थल डुन्डाँडा हो। यो एक पहाडी क्षेत्रमा पर्ने पर्यटकीय स्थल हो। यहाँ विभिन्न प्रकारका जङ्गली जनावरहरू पाइने भएकाले यो निकै प्रसिद्ध स्थलमा गनिने गरिन्छ। बडीघाट गाउँपालिकाको वडा नम्बर 2 नाम खरबाङ हो। खरबाङ एक दार्जिलिङ जिल्लाकै होच स्थानका रूपमा परिचित रहेको छ। वडा नम्बर 3 रहेको सिसाखानी निकै प्रसिद्ध छ, यसैबाट वडाको नाम सिसाखानी रहेको पाइन्छ। वडा नम्बर 4 जलजलामा जन्ते ढुङ्गा पहाड रहेको छ, यसको उचाइ 3300 मिटरमा रहेको छ। त्यसैले यहाँ जाडो समयमा हिउँ पर्ने भएकाले धेरै पर्यटक यहाँ जाडो महिना भनेर चिनिने मङ्सिर र पुष महिनामा आउने गर्दछन्। यही वडामा बडीघाट गाउँपालिकाको एकमात्र बौद्ध गुम्बा रहेको छ। यो गाउँपालिका भरिकै एउटा मात्र गुम्बा भएकाले निकै प्रसिद्ध छ। वडा नम्बर 5 ग्वालीचोरमा समेरे गुफा रहेको छ, यहाँ विभिन्न प्रकारका चमेराहरू बस्ने गरेको पाइन्छ, त्यसैले यो निकै प्रसिद्ध छ। वडा नम्बर 6 खालमा चुनकुरे र चित्राम जस्ता निकै अग्ला पहाडहरू रहेका छन् र यिनीहरू पनि निकै प्रसिद्ध पर्यटकीय स्थल हुन्। वडा नम्बर 7 बिम्बी थिए। यो एकवटा मात्र नभई बडीघाट गाउँपालिकाको पहिचान पनि हो भन्ने गरिन्छ। यहाँ एक निकै प्रसिद्ध स्थल थामाचौर रहेको छ। यो एक पहाडको चुचुर हो। यहाँ विभिन्न संचारका साधनहरूको सही उपयोग गर्ने हो भने यसलाई अझै विकसित, यसलाई अझै ठुलो पर्यटकीय स्थल बनाउन सकिन्छ। वडा नम्बर 8 गणसेखितेनी यहाँ लौका डाँडा ठाकुसे धुरी चुलो जस्तो परेका तिन चुले पहाडहरू निकै प्रसिद्ध छन्। वडा नम्बर 9 पर्यटकीय द्वार भनेर चिनिने ठाउँ मालरानी रहेको वडा हो। यहाँ अर्को टाकुरा भन्ने निकै प्रसिद्ध पर्यटकीय स्थल पनि रहेको छ। यो हरियाली भरिपूर्ण छ। यो अर्को पालिका मन्दिर जाने बाटो भएकाले निकै प्रसिद्ध मानिन्छ। वडा नम्बर 10 दर्लिङमा कङ्गरे देवी पनि रहेको छ। बडियाट गाउँपालिकाको होलीको समयमा यहाँ निकै ठुलो मेला लाग्ने गर्दछ। यो निकै प्रसिद्ध छ। बडियाट गाउँपालिकामा भ्रमणका लागि मात्र नभएर विभिन्न धार्मिक तथा ऐतिहासिक मन्दिरहरू पनि रहेका छन् जसले विभिन्न ठाउँलाई निकै प्रसिद्ध बनाएका हुन्छन्। ती मध्ये म बस्ने गाउँमा रहेको एक मन्दिर त्रिखण्डको जयन्तीकोट मन्दिर हो। बडियाट गाउँपालिकाको सिमानामा ढोरपाटन नगरपालिका पनि रहेको छ। ढोरपाटन नगरपालिकाको सिमानाभित्र ढोरपाटन शिखर आरक्षण पर्ने भएकाले निकै प्रसिद्ध छ। धन्यवाद
1: हरिदम, एकदमै धेरै भन्दा धेरै धन्यवाद दिन चाहन्छौ। कस्तो मजाले आफ्नो पालिका भित्र रहेका पर्यटकीय स्थलहरूको बारेमा कस्तो मजाले जानकारी गराइदिनु भयो, एकदमै धेरै भन्दा धेरै धन्यवाद छ यहाँलाई। भाइ बहिनीहरू, त्यसै गरी अब भने हामी यही बडीघाट गाउँपालिका वडा नम्बर 7 रहेको श्री खड्ग जयन्ती माध्यमिक विद्यालयमा सामाजिक विषय अध्यापन गराउँदै आउनु भएको छ शिक्षक दिनेश शर्मासँग हामी थोरै कुराकानी गर्नेछौँ। नमस्कार यहाँलाई कार्यक्रम बाल बाटिकामा।
0: हजुर, हार्दिक धन्यवाद छ, नमस्कार।
1: आज भोलि जताततै बाल हिंसाको कुरा सुनिन्छ, तपाईँले यसलाई कसरी हेर्नु भएको छ?
0: हजुर, यो बाल हिंसा हाम्रो यो पाठ्यक्रममा पनि समावेश भएको विषयवस्तु हो। सामाजिक विषय अन्तर्गत यो कक्षा 6 नै बाल हिंसाको कुराहरू सामान्यतया राखेर गएको छ। त्यसमा हामीले विद्यालयमा पनि विद्यार्थीहरूलाई बाल हिंसाको बारेमा जानकारी दिने, सचेत गराउने र बाल हिंसा भएमा के गर्न सकिन्छ भनेर चाहिँ उनीहरूलाई जानकारी गराउने पनि गर्छौँ। हामीले पाठ्यक्रम भन्दा बाहिर पनि हामीले चाहिँ यो अतिरिक्त क्रियाकलापहरूको सन्दर्भमा पनि बाल हिंसाको बारेमा कार्यक्रमहरू राख्ने, वक्तृत्व कला प्रतियोगिताहरू राख्ने त्यसरी गरिरहेका छौँ।
1: तपाईँको स्कुलमा यस्तो कहिले सुनिएको छ? यदि भएको छ भने यसको समाधान कसरी गर्दै हुनुहुन्छ त?
0: विद्यालय नै त्यस्तो अलि ठुलो प्रकृतिको बाल हिंसा भएको त्यस्तो त छैन, तर सामान्य कहिले काहीँ अलि ठुलो कक्षामा पढ्ने विद्यार्थीहरूबाट अब अलि सानो कक्षामा पढ्ने विद्यार्थीहरूलाई सामान्य दुर्व्यवहार भएको कुराहरू आउने गर्छ। बाल बालिकाहरूलाई विद्यार्थीहरूलाई नै राखेर उनीहरूकै उपस्थितिमा हामीले सम्झाइ बुझाइ गरेर उनीहरूलाई कुरा बुझाएर त्यसरी चाहिँ हामीले समाधान गर्ने गरेका छौँ।
1: कहिलेकाहीँ चाहिँ यहाँकै स्कुलमा अध्ययन गर्ने भाइ बहिनीहरू, विद्यार्थी भाइ बहिनीहरू हिंसामा परेको सुनिएको छ होला। यदि त्यस्तो कुरा सुन्नु भएको छ भने यहाँहरूले त्यस कुरालाई कसरी हेर्नुहुन्छ?
0: यदा कदा समुदायमा पनि अब 10-4 विद्यार्थीहरू विद्यालयमा हुने हो, अरू समयमा उनीहरू गाउँ घरमा नै हुन्छन्। त्यो समयमा कहिले काहीँ दुर्व्यवहारमा पर्ने गरेको सामान्य कुराहरू आउने गर्छ। त्यसको लागि चाहिँ हामीले समाधानको दीर्घकालीन समाधानको लागि हामीले अभिभावकहरूको भेला गरेर विभिन्न सङ्घ संस्थाहरू पनि आइरहेका हुन्छन्, बालबालिका सम्बन्धी काम गर्ने सङ्घ संस्थाहरूको समन्वयमा हामीले चाहिँ अन्तर्क्रिया कार्यक्रमहरू गरिरहेका हुन्छौँ। विद्यार्थी, अभिभावक, शिक्षक र सङ्घ संस्थाहरूको बिचमा हामीले बसेर छलफलहरू गर्ने, अभिभावकहरूलाई पनि सचेत गराउने, कहिलेकाहीँ नजानिकनै पनि बालबालिकाहरूलाई दुर्व्यवहार भइरहेको हुनसक्छ, मैले दुर्व्यवहार गरिरहेको छु भन्ने थाहा नहुँदा नहुँदै पनि उनीहरूलाई अप्ठ्यारो महसुस गरिरहेका हुन सक्छन् भन्ने विषयमा हामीले अभिभावकहरूको भेला गरेर सरकारवालाहरूसँग छलफल पनि गर्ने गरेका छौँ विद्यालयमा।
1: हस्, धन्यवाद छ यहाँलाई।
0: हजुर, हार्दिक धन्यवाद। हस्, नमस्कार।
1: भाइ बहिनीहरू, आज हामी घुम्दै घुम्दै जाँदाखेरि बागलुङ जिल्ला बडीघाट गाउँपालिका वडा नम्बर 7 रहेको श्री खड्ग जयन्ती माध्यमिक विद्यालयमा आइपुगेका थियौँ र आज हामीले प्रियङ्का पुन, सुभाष केसी, रिदम शर्मा र सँगसँगै यही विद्यालयमा सामाजिक विषय अध्यापन गराउँदै आउनुभएका शिक्षक दिनेश शर्मासँग पनि बाल हिंसाको बारेमा कुराकानी गर्यौँ। यही भन्दै आजको कार्यक्रम बाल बाटिकाको समय सकिसकेको छ। अर्को साता फेरि पनि भाइ बहिनीहरू नयाँ

0: का दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
0: खै के गर्ने गर्ने दिदी।
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: आवाजले छुने सम्पूर्ण नेपाल, रेडियो नेपाल।
5: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम कृषि संवाद। कृषिका समसामयिक मुद्दाहरूमा सम्बन्धित विज्ञ एवं कृषक र कृषि उद्यमीहरूसँग गरिने विशेष कुराकानी कृषि संवाद।
6: नमस्कार, कृषि संवादमा स्वागत गर्दछु, म नरेश न्युपाने। आजको कृषि संवादमा हामी नेपालमा यसपटक मनाइएको राष्ट्रिय चिया तथा कफी दिवसको सन्दर्भ, चिया तथा कफी दिवसको सन्दर्भमा तय गरिएको स्वस्थ चिया दिगो बजार समृद्ध नेपालको आधार नाराको सान्दर्भिकता, नेपालमा चिया तथा कफीको उत्पादनको, बजारको र व्यावसायिक हिसाबले प्रवर्धनको विद्यमान अवस्था कस्तो छ, योसँग सम्बन्धित केही नीतिगत व्यवस्थाहरू र चिया तथा कफी व्यवसायमा संलग्न व्यवसायीहरूका समस्या र ती समस्या समाधानका उपायमा केन्द्रित रहेर कुराकानी गर्दैछौँ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक डाक्टर दीपक खनाल। यहाँलाई कृषि संवादमा स्वागत छ।
7: हस्, नमस्कार।
6: यस पटकको राष्ट्रिय चिया तथा कफी दिवस यहाँहरूले कसरी मनाउनु भयो, यहीँबाट सुरुवात गर्नु।
7: यहाँले भन्नुभयो यस वर्षको चाहिँ राष्ट्रिय चिया तथा कफी दिवस भन्नुभयो। यद्यपि हाम्रो चिया र कफीको दिवसहरू फरक फरक छन्, किनभने यी बाली नै फरक हुन्। हाम्रो बोर्ड चाहिँ एउटै भयो, चिया तथा कफी विकास बोर्ड भन्ने भयो। हामीले गत वर्ष 2082 सालको राष्ट्रिय कफी दिवस चाहिँ 82 सालको मङ्सिर 1 गते मनायौँ, किनभने बोर्डको स्थापना भए पश्चात चिया र कफीका राष्ट्रिय दिवस मनाउने मितिहरू फरक छन्। चियाको दिवस चाहिँ हरेक वर्षको 15 गते मनाउँछौँ र कफीको राष्ट्रिय कफी दिवस चाहिँ हामी हरेक वर्षको मङ्सिर 1 गते मनाउने गर्दछौँ। यसर्थ हामीले चाहिँ रिसेन्टली मनाएको राष्ट्रिय कफी दिवस भनेको चाहिँ 82 सालको मङ्सिर 1 गते नै सम्पन्न गरिसकेका छौँ।
6: यो चिया दिवस चाहिँ कसरी
7: हो? यो चिया दिवस चाहिँ हरेक वर्ष हामीले 15 गते राष्ट्रिय चिया दिवस मनाउँछौँ। यो वर्ष हामीले चाहिँ राष्ट्रिय चिया दिवस अलिकति काठमाडौँको सहरबाट बाहिर जानुपर्छ, चियाका वास्तविक किसानहरूको बीचमा पुग्नुपर्छ, वास्तविक उद्योगी व्यवसायीहरूको बीचमा पुग्नुपर्छ भनेर नै हामीले चियाको राजधानी मानिने पूर्वी नेपालको इलाम र इलामभित्रको पनि अझ राजधानी मानिने चाहिँ सूर्योदय नगरपालिका, जहाँ जसलाई हामी चियाको हब पनि भन्ने गर्छौँ, त्यहाँ चाहिँ चिया दिवस मनाउने कार्यक्रम तय गर्यौँ। र हाम्रो चाहिँ टिम र स्थानीय स्तरका हाम्रा कार्यालय र हाम्रा टिमहरू, चिया व्यवसायी उद्योगी र किसानहरू त्यहीँ केन्द्रीकृत भएर एकीकृत भएर चाहिँ चिया मनाउनु भयो। अब यो पटकको हाम्रो राष्ट्रिय चिया दिवसको नारा चाहिँ स्वस्थ चिया दिगो बजार समृद्ध नेपालको आधार भन्ने थियो। र वास्तवमा यो नारा हामीले यस अर्थमा पनि अलिकति चिया स्वस्थ हुनुपर्छ अनि चियाको बजार दिगो हुनुपर्छ र यो दिगो बजारले हाम्रो देशको इकोनोमीलाई अलिकति चाहिँ टेवा गरोस्, सपोर्ट गरोस् भन्ने चाहिँ आधारले तय गरेका हौ। किन भन्नुहुन्छ भने एक तरिकाले हेर्नुहुन्छ भने नेपालमा चियाको उत्पादन निकै राम्रो छ र हामी चाहिँ सेल्फ रिलायन्ट पनि भइसक्यौँ, चियामा आत्मनिर्भर पनि भएर अहिले साँच्चै भन्नुहुन्छ भने हिजो मात्रै हामीले प्रस्तुत गरेको चाहिँ तथ्याङ्कले के देखाउँछ भने हामी चाहिँ अन्तर्राष्ट्रिय बजारमा 4 अरब 59 करोडको चिया त निर्यात व्यापारबाट कमाइरहेका छौँ हामीले त्यो मुद्रा। त्यसले गर्दाखेरि हामीले चाहिँ अलिकति गर्व पनि गर्नुपर्छ, चियाका सन्दर्भमा चाहिँ हामीले चाहिँ आत्मनिर्भर भएर निर्यात बजारबाट पनि राम्रै खालको उल्लेख खालको आर्जन गरिरहेका छौँ। र समग्रमा भन्नुपर्दा चाहिँ नि हामी अहिले यो 30 औं राष्ट्रिय चिया दिवस चाहिँ हिजो हामीले मनायौँ। वर्षभरि हामीले चियामा के कति उपलब्धिहरू प्राप्त गर्यौँ, किसान व्यवसायीहरूले कस्ता दुःखहरू चाहिँ सामना गर्नु पर्यो, कस्ता उपलब्धिहरू प्राप्त भए होइन, अब आगामी दिनमा हामी अगाडि कसरी बढ्ने भन्ने यी कुराहरूलाई एकीकृत भएर सामूहिक रूपमा स्मरण गर्ने सम्झिने दिनको रूपमा हामीले दिवसहरूलाई मनाउने गर्दछौँ।
6: अलिकति यो उपलब्धिहरूको बारेमा बताइदिनुहोस् न, राष्ट्रिय अर्थतन्त्रमा चियाको योगदान।
7: अब यस्तो छ, तपाईँले चाहिँ हाम्रो वर्ल्ड वाइड हेर्नुहुन्छ भने त अब चियाको नेसनल इकोनोमीमा चाहिँ हामीले गर्ने कन्ट्रिब्युट वर्ल्ड वाइड हेर्नुहुन्छ भने त साह्रै न्यून छ, किनभने हामी त अत्यन्तै काउन्टलेस वान अफ द कन्ट्री

0: चिजमा पर्छौँ, चियाको चाहिँ नै व्यवसाय गर्नेमा। संसारमा यस्ता मुलुकहरू छन्, चाइना छन् होइन, भारत छ, यस्ता देशहरू चाहिँ जसले चियाको इकोनोमीमा ठुलो चाहिँ तपाईँको सपोर्ट गरिरहेका छन्। त्यसले गर्दा इन्टरनेसनल्ली हेर्नुहुन्छ भने हाम्रो त्यो फिगर चाहिँ नि कन्ट्रिब्युसन मतलब मेन्सन गर्न योग्यको फिगर त होइन। तर नेपालको सन्दर्भमा त यहाँले हेर्नुभयो भने एग्रो प्रोडक्टमा एक वर्षमा चाहिँ नि 4 अरब 60 करोड अथवा 59 करोडको चिया निर्यात गर्नु भनेको सानसुनो कुरा होइन। यो
1: एक वर्षमा
0: एग्रो प्रोडक्ट मध्येमा हेर्नुहुन्छ भने, त्यसले गर्दा हामीले के हेरौँ अहिले भन्नुहुन्छ भने, अलिकति तथ्याङ्कलाई पनि चाहिँ अब्जर्भ गर्ने हो भने हामी अहिले चाहिँ नेपालभरिमा हाम्रो चियाको उत्पादन हुन सक्ने सम्भाव्य क्षेत्रहरू ठुलो छ। भूगोल हेर्नुहोस् है, त्यो चाहे चाहिँ अर्थोडक्स चिया रोप्ने भूगोल होस् पहाडी भूगोल, र सिटिसी चिया रोप्ने चाहिँ तराईको प्लेन ल्यान्ड होस्। हुन त नेपालमा अहिले प्लेन ल्यान्ड भनेर चाहिँ तपाईँको झापामा मात्रै सिटिसी चिया उत्पादन गर्ने चाहिँ हाम्रो छ। यसरी हेर्दाखेरि अहिले हामी लगभग चाहिँ 20,500 हेक्टर जमिनमा चाहिँ चिया रोपण गरिरहेका छौँ। विगतको तुलनामा हेर्नुहुन्छ भने ग्रेजुअल्ली हामी चिया रोपणका जिल्लाहरू र क्षेत्रहरू पनि भौगोलिक रूपमा विस्तारमा गइरहेका छौँ। अहिले हामी 31 जिल्लामा चाहिँ व्यवसायिक खालको चिया रोपणमा पुगिसकेका छौँ। हेर्नुहोस् है, पहिले विगतलाई हेर्नुहुन्छ भने पूर्वका सीमित जिल्लाहरूमा मात्रै चिया रोपण चाहिँ लिमिटेड थियो होइन। त्यसले गर्दा आज चाहिँ हामी लगभग 15,000 भन्दा बढी किसानहरूलाई त्यहाँबाट चाहिँ हामीले जीविकोपार्जन गर्ने उहाँहरू संलग्न हुनुहुन्छ र उहाँहरू आफ्नो जीविकोपार्जन गरिरहनु भएको छ। 60,000 भन्दा बढी श्रमिकहरू चाहिँ चियामा संलग्न भएर आफ्नो परिवार पालिरहनु भएको छ। हेर्नुहोस् है, त्यस्तै गरेर अहिले हामीले चाहिँ उत्पादन गरेको लगभग 2,61,00,000 केजी चिया, यसलाई हामी चाहिँ मेट्रिक टनमा भन्नुहुन्छ भने 26,000 मेट्रिक टन भन्दा बढी चिया चाहिँ हामी उत्पादन गरिरहेका छौँ। त्यसमध्ये पनि हामी 15,600 मेट्रिक टन चिया त निर्यात गर्छौँ। हो, त्यो निर्यातबाट हामीले उपार्जन गरेको मूल्य हो, अघि मैले यहाँलाई प्रस्तुत गरेको जुन 4 अरब 59 करोडको मूल्य भने त्यो चाहिँ हामीले निर्यात बापत प्राप्त गरेको। अब यसरी हेर्दा के देखिन्छ भने 2,61,00,000 उत्पादन भएको चियामा, त्यति केजी चियामा आधा जसो चिया हामी आन्तरिक खपतमा प्रयोग गरिरहेका छौँ र आधा जसो चिया चाहिँ हामी विदेशलाई दिएका छौँ भने हामीले लोकल्ली हाम्रो डोमेस्टिक कन्जम्सनलाई पनि धानेर हामी 4 अरब 59 करोड बराबर मुद्रा आर्जन गर्नु भनेको चिया व्यवसायले चाहिँ टोटल इकोनोमीलाई इन्टरनल्ली डोमेस्टिकल्ली हेर्नुहुन्छ भने राम्रै सपोर्ट गरेको मान्नुपर्छ।
1: हाम्रो चियाको गुणस्तर चाहिँ कस्तो छ?
0: पटक पटक चाहिँ इन्डियाले विभिन्न शीर्षकमा विभिन्न चाहिँ तपाईँको तरिकाले हामीलाई दोषारोपण पनि गर्छ गर्नलाई, त किन भन्नुहुन्छ भने हाम्रो टोटल एक्सपोर्टको 86% 86% त हाम्रो चाहिँ इन्डियामै निर्यात हुन्छ। तर अब हामीले के भुल्नुहुन्न भने, यहाँलाई म एउटा स्मरण गराउँ, हामी के क्लेम गर्छौँ भने नेपालमा उत्पादन भएको चिया अत्यन्तै राम्रो गुणस्तरको छ। यससँग हामी जाने आधारहरू छन्, जस्तो कि हामीले 2022 चाइनामा एउटा चाहिँ इन्टरनेसनल लेभलको चाहिँ तपाईँको टी टेस्टिङ कम्पिटिसन भयो। हेर्नुहोस् है, चियाको गुणस्तर परीक्षण प्रतियोगिता भयो। त्यसको लागि हामी नेपालबाट पनि हामीले चियाका स्याम्पलहरू पठाएका थियौँ र ती स्याम्पलहरूमा यति उत्साहप्रद खालको चाहिँ परिणाम आयो कि 10 नेपाली चियाको स्याम्पलले त गोल्डन अवार्ड जित्यो। हेर्नुहोस्, त्यसमध्ये पनि एउटाले त ग्रान्ड गोल्डन अवार्ड भनेर जितेको छ। एउटा हामीले के बुझ्नु पर्यो भने, हाम्रो चियाको गुणस्तर हामीले बोलेर प्रमाणित भएको छैन, अन्तर्राष्ट्रिय मञ्चहरूमा गएर त्यसको चाहिँ परीक्षण हुने प्रतिस्पर्धामा हामी चाहिँ अब्बल ठहरिएका छौँ। त्यसै गरेर 2023 पनि एउटा अमेरिकाको लस भेगसमा चाहिँ एउटा टी टेस्टिङ प्रतिस्पर्धा भएको थियो, त्यहाँ पनि हाम्रो नेपालको एउटा अर्थोडक्स टी ब्रान्डले चाहिँ अत्यन्तै राम्रो उल्लेख्य उपलब्धि प्राप्त गरेको थियो। यी त केही उदाहरणहरू मात्रै मैले भने,
1: 31 जिल्लामा यसको चिया रोपण सुरु भएको छ
0: भने
1: यसलाई देशव्यापी बनाउन, यो चियाको चाहिँ व्यावसायिक हिसाबले देशव्यापी बनाउन, यसलाई विस्तार गर्न, प्रवर्धन गर्न बोर्डले चाहिँ खेलिरहेको भूमिका थियो।
0: अब यस्तो छ, वास्तवमा बोर्डको स्थापना नै के भन्नुहुन्छ भने चिया र कफीमा नीतिगत काम गर्ने भनेर चाहिँ बोर्डको स्थापना भएको। त्यसले गर्दा हामी चिया र कफीको व्यवसाय प्रवर्धनका लागि चाहिने आधारभूत नीतिहरू निर्माण गर्ने, ती नीतिहरूलाई चाहिँ टाइम एन्ड अगेन संशोधन गर्ने, परिमार्जन गर्ने र तिनीहरूको कार्यान्वयन गर्ने, एउटा काम हाम्रो त्यो। दोस्रो काम भनेको के हो भने, हामीले तालिम सञ्चालन, प्राविधिक परामर्श, सम्भाव्यता अध्ययन लगायतका कामहरू गर्ने हौँ। हेर्नुहोस् है, त्यो चाहे यहाँले चिया भन्नुहोस् या कफी भन्नुहोस्, दुवै कमोडिटीमा यो साझा भूमिकाको रूपमा बोर्ड अगाडि बढिरहेको छ। र हामीले चाहिँ चियाका सन्दर्भमा विगतमा धेरै कामहरू भए, अलिक पछिल्ला वर्षहरूमा चाहिँ कतै चाहिँ हाम्रो गति अलिक धिमा भएको हो कि अलिक सुस्त भएको हो कि भन्ने खालका चाहिँ हामीलाई चाहिँ प्रश्नहरू पनि आए। तर हामीले आत्ममूल्याङ्कन गर्दाखेरि एउटा वास्तविकता उजागर के गर्यौँ भने, हामीले चियाको चाहिँ क्षेत्र विस्तार गरेर 31 होइन, हाम्रो 77 मध्येका धेरै जिल्लामा चिया पुर्याउनको लागि के गर्ने, हाम्रो सहयात्री संस्था, इन्स्टिट्युसन, एसोसिएसन को हुन्छ भन्दा हामी निष्कर्षमा के पुगेका छौँ अहिले भने, स्थानीय सरकार सबैभन्दा हाम्रो सहकार्य र सहयात्राको चाहिँ अत्यन्तै राम्रो हिस्सेदार भन्ने हामीले चाहिँ एउटा एक्सप्लोर गरेका छौँ। र पछिल्ला वर्षहरूमा हामीले चाहिँ स्थानीय सरकारलाई, तपाईँहरू बजेट र कार्यक्रम छुट्याइदिनुहोस्, यहाँहरूको वार्षिक कार्यक्रम, नीति कार्यक्रम, बजेटमा चाहिँ चिया रोपण, कफी रोपण पनि यहाँहरूले राखिदिनुहोस्, हामी चाहिँ यहाँहरूलाई नीतिगत सपोर्ट गर्छौँ र तपाईँहरूलाई जहाँ जहाँ तालिम चाहिन्छ, जहाँ जहाँ प्राविधिक परामर्श, सम्भाव्यता अध्ययनका लागि चाहिँ जे जे स्टडीहरू गर्नुपर्छ हामी गर्छौँ भनेर यो प्रकृतिको सहकार्य गर्दै अहिले हामी चाहिँ चियाको रोपण क्षेत्र विस्तार गरिरहेका छौँ। साथसाथै हामीले पूर्वमा रहेका ठुला ठुला बगानहरू सरकारी हुन् वा निजी बगानहरूमा जुन चिया बगानहरू जीर्ण भएका भन्ने खालका कुराहरू हाम्रो अध्ययनले हामीले देखेका भोगेका र सूचनाहरू आएका छन्। ती जीर्ण उद्योगहरूलाई पनि अहिले जीर्णोद्धार गर्ने, त्यस बिचमा चाहिँ बिग्रेका चियाका बुटाहरूलाई इनफिलिङ गर्ने, रिप्लान्टेसन गर्ने कामहरू पनि गरिरहेका छौँ। त्यसले गर्दा समग्रमा के भन्नुहुन्छ भने कफीमा होस् या चियामा होस् हामी क्षेत्र विस्तारमा पनि अगाडि बढेका छौँ। अलिकति फरक कुरा के छ भने कफीको चाहिँ उत्पादनै कम भएकोले गर्दा रोपण क्षेत्र विस्तार गर्नुपर्ने अत्यन्तै टटकारो अवस्था छ अहिले। तर चियामा हामीले क्षेत्र विस्तार भन्दा पनि अहिले चाहिँ चियामा गुणस्तरलाई कायम गर्दै बजारीकरण र निर्यात बजारका चाहिँ विकल्पहरू अझै खोज्नुपर्ने अवस्था देखियो।
1: बेरोजगारीको कुरा दिनानुदिन बढिरहेको छ, देशबाट युवाहरूको पलायनको कुरा बढिरहेको छ, देशभित्रै स्वरोजगार गर्ने कुरा छ। अहिले त बदलिँदो परिस्थितिमा नयाँ सरकार छ, नयाँ परिवेशमा चाहिने युवाहरू देशभित्रै केही गरौँ भन्ने युवाहरू पनि छन्, तिनीहरूको रोजाइमा यो चिया खेती कतिको परेको छ?
0: हामीले भर्खरै यो दुई महिना अगाडि यो अहिले चालु आवा नै भनौँ किनभने नयाँ आर्थिक वर्ष सुरु भएको छैन, चालु आवामा एउटा कार्यक्रम थियो हाम्रो चाहिँ के थियो भने कफीको बरिस्ता ट्रेनिङ भन्ने एउटा कार्यक्रम थियो। त्यो बरिस्ता ट्रेनिङमा चाहिँ हाम्रो जम्मा 50 जनाको सिट थियो र हामीले चाहिँ पब्लिक नोटिस चाहिँ कल गर्यौँ ल तपाईँहरू इन्ट्रेस्टेड मान्छेलाई चाहिँ बरिस्ता तालिमको लागि आउनुहोस् भन्यौँ। त्यसमा के हो भन्नुहुन्छ भने लगभग 1400+ एप्लिकेन्ट्सहरू परे 50 जनाको सिटमा। त्यहाँ हामीले चाहिँ के गरेका छौँ भन्नुहुन्छ भने मेजर क्राइटेरियामा यति वर्षदेखि यति वर्षको युवा हुनै पर्ने। हेर्नुहोस् है, मेजर क्राइटेरिया दुईटा थियो, एउटा न्यूनतम शैक्षिक योग्यता एससी वा एसएलसी गरेको हुनुपर्ने, अर्को चाहिँ युवाको परिभाषाभित्र उमेर हदलाई हामीले तोकिदिएका थियौँ। यहाँबाट हामीले के प्रश्न हुनु पर्यो भने राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चिया र कफी दुईटै व्यवसायमा युवाहरूको संलग्नतालाई ग्यारेन्टी गर्नका लागि कार्यक्रमै सार्वजनिक गरेर अगाडि बढेको छ। एउटा
1: केही छ त्यसमा नीतिगत कुराहरू छ युवाहरूलाई आकर्षण गराउने
0: हो जस्तो, त्यसमा चाहिँ के हो भने युवाहरूले चाहिँ बरिस्ता ट्रेनिङ गरिसके पछाडि कफीको भ्यालु चेन अन्तर्गत पनि जस्तो प्लान्टेसन एउटा कुरा भयो, प्रोसेसिङ अर्को कुरा भयो, भनेपछि अहिले मार्केटमा चाहिँ हाम्रो जुन डोमेस्टिक मार्केट प्रमोसनको कुराहरू छन्, मार्केटमा तपाईँ हामी क्याफेमा जाँदाखेरि कस्तो कफी खाने भन्दाखेरि विभिन्न त्यसमा आर्ट र स्किलबाट कफीहरू बन्छन्, भनेपछि यो आर्ट र स्किलमा ओरिएन्ट गर्न सक्ने जनशक्ति भनेको त युवा नै हो है भन्ने हाम्रो निष्कर्ष साथ हामीले चाहिँ युवाहरूलाई त्यहाँ कल गरेको एउटा त्यो हो। अहिले हामीले चाहिँ चालु आवामा पनि र आगामी आर्थिक वर्षमा पनि चिया र कफी दुवै क्षेत्रको स्टार्टअप बिजनेसमा युवाहरूलाई समाहित गरेका छौँ। त्यो हामी भोलि कार्यक्रम मार्फत सार्वजनिक गर्छौँ कि युवाहरूले नै निवेदन दिनु होला भनेको प्रमोसन थ्रु युथ जेनेरेसन, चिया र कफीको व्यवसाय प्रवर्धन चाहिँ यङ जेनेरेसनले नै गर्नुपर्छ भन्ने। किनभने दुईटा शब्दहरू यहाँ छुटाउनुहुन्न, एउटा के भने चिया र कफी बाई नेचरै कस्तो चाहिँ कमोडिटी पर्यो भने यो ब्याज खाने कमोडिटी भन्छ। हेर्नुहोस् है, पुस्तान्तरणसम्मले चाहिँ कमाउन सक्ने, अहिले चाहिँ तपाईँको चियाको इतिहास हेर्नुहुन्छ भने 163 वर्ष लामो इतिहास हाम्रो नेपालको चियाको इतिहास होइन। हिजो चाहिँ तपाईँको हजुरबुवाले जिजुबुवाले रोप्नु भएको चियाको ग्रिन लिफ टिप्ने आज पनातीहरू छन्। अब युवाहरू यसमा संलग्न हुनुपर्छ भनेर यो मेसेजको साथ हामीले भनेको छौँ भने कफीमा पनि कम्तीमा सामान्यतया 20 वर्ष लाग्छ एकपल्ट प्लान्ट गरेको बिरुवाबाट चाहिँ इल्ड रेगुलर प्राप्त गरिरहने अवधि भनेको 20-25 वर्षसम्म जान्छ। भनेपछि यो युवा जमातले चाहिँ यी व्यवसायमा संलग्न भयो भने ले न्याय हुन्छ यो क्षेत्रलाई भन्ने एउटा कुरा हो। दोस्रो कुरा चाहिँ के पनि भन्नुहुन्छ भने यो सेक्टर नै अरू कम्युनिटी जस्तो भएन, अलिकति पढे लेखेका मान्छेहरूले यसमा आफ्नो एटिच्युड प्रयोग गर्ने, आफ्ना स्किल प्रयोग गर्ने, आफ्ना नलेज प्रयोग गरेर पनि यो भ्यालु चेनका विभिन्न चाहिँ तपाईँको स्वरूपहरूमा आफूलाई परिचालन गर्न सक्ने युवाहरू नै सक्षम हुन्छन् भन्ने देखियो।
1: चियाका पनि कफीका पनि जुन व्यवसायहरू हुन्छन् नि, भोग्नु परिरहेका समस्याहरू चाहिँ के देख्नुहुन्छ?
0: चिया व्यवसायमा अहिले देखिएको समस्या भनेको मार्केटिङको, कफी व्यवसायमा अहिले देखिएको समस्या भनेको प्लान्टेसनको। कफीमा हाम्रो उत्पादनै छैन, यहाँलाई मैले एउटा सानो तथ्याङ्क सेयर गरिहालौँ। अहिले हामी तपाईँको चाहिँ 640 मेट्रिक टन ग्रिन बिन जम्मा जम्मी देशभित्र कफी उत्पादन गर्छौँ, 640 मेट्रिक टन मात्र। जबकि हाम्रो इन्टरनेसनल डिमान्ड हेर्नुभयो भने अत्यन्तै ठुलो एमाउन्टमा छ। नेपालको कफी त्यसै त गुणस्तरीय छ भनेर प्रशंसित छ, त्यो प्रशंसित भएको नेपाली कफीको उत्पादन धेरै बढाएर हामीले इन्टरनेसनल ट्रेड गर्न सक्ने अवस्था छँदा छँदै पनि हामी उत्पादन वृद्धि गर्न सकेका छैनौँ। उत्पादन वृद्धि किन भएन भन्दा रोपण क्षेत्र विस्तार गर्न सकेका छैन
1: कफीको सन्दर्भमा।
0: अब चियामा रोपण पनि त्यति हाम्रो चाहिँ दुःख लाग्दो होइन, रोपण क्षेत्र पनि ठिकै छ, विस्तार त गर्नुपर्छ किनभने सरकारले अगाडि बढाउनु पर्छ। तर हाम्रो उत्पादन कस्तो छ भने उत्पादनले हाम्रो आन्तरिक बजारलाई चाहिँ भर्थे गरिवरी पनि निर्यात गरिरहेछौँ भने यसमा हामीले दुःख मान्नुपर्ने पक्ष त्यो होइन। पक्ष के हो भन्नुहुन्छ भने हाम्रो निर्यात बजार चाहिँ के हुनु पर्यो भने आश्वस्त हुनु पर्यो गुणस्तरका दृष्टिकोणले, र हाम्रो उत्पादित चिया त्यहाँ पुग्छ र बिक्री हुन्छ भन्ने कुरामा हामी विश्वस्त हुन सक्नु पर्यो। त्यो विश्वस्त हुनका लागि चाहिँ अहिले हामीले प्रयत्न गरिरहेकै छौँ।
1: निर्यातका लागि भारत मात्रै हो कि त्योभन्दा बाहिर पनि छ हाम्रो बजार?
0: इन टोटालिटी भन्नु पर्दा समग्रतामा चाहिँ 86% हाम्रो कुल निर्यातको चाहिँ भारतमै निर्यात हुने गर्छ। अब हो भारत भएर चाहिँ नि अन्य देशमा नेपाली चिया पुग्छ, तर अब त्यो कुन रूप र कुन स्वरूपमा पुग्छ त्यतापट्टि धेरै बहस गरियो भने यसले अलिक समय पनि लिन्छ। अब हाम्रा चाहिँ स्पेसियलिटी प्रकारका चियाहरू भनेको तपाईँको ग्रिन टी भयो, व्हाइट टी भयो, गोल्डन टी भयो, सिल्भर टिप्स भए, यस्ता प्रकारका अलि हाई भ्यालुका चियाहरू जो इन भोल्युम चाहिँ नि कम उत्पादन हुन्छन्, इन क्वान्टिटी चाहिँ नै, त ती चियाहरू चाहिँ अन्य युरोपियन र अमेरिकन कन्ट्रिजहरूमा पनि पुगेका छन्। तर हाम्रो प्राइमरी चाहिँ नै मार्केट भनेको र ठुलो मात्रामा चाहिँ एक्सपोर्ट हुने मार्केट भनेको इन्डिया नै हो। इन्डिया जस्तो ठुलो देशमा हामीले निर्यात गर्दाखेरि विभिन्न समस्याहरू झेलिरहनु परेको छ, ती समस्या अहिले पनि प्रकट भएको छ। जस्तो कहिले त्यो चाहिँ इम्पोर्ट ड्युटीका नाममा समस्या आउँछ, कहिले सब स्ट्यान्डर्ड क्वालिटी भनेर चाहिँ नेपाली चियालाई चार्ज गर्दै त्यो समस्या आउँछ, कहिले त तपाईँको ल्याब टेस्टको रिपोर्ट चाहिँ तिम्रो हामी मान्दैनौ भन्ने चाहिँ बहानामा पनि आउँछ। रिसेन्टली यो 2026 फेब्रुअरी 10 इन्डियाको टी बोर्डले एउटा चाहिँ डाइरेक्टिभ जारी गरेको छ। त्यो डाइरेक्टिभले के भन्दैछ भने यो मे 1 यदि हाम्रो फसाईले चाहिँ तपाईँको चियाको गुणस्तर परीक्षण गरेर पास नभएमा चाहिँ त्यसलाई हामी हाम्रो देशमा आउन दिँदैनौ, त्यो खालको हडल आइरहेको छ। त्यो हडलको निराकरणको लागि चाहिँ हाम्रो सम्बन्धित मन्त्रालय कृषि तथा पशुपक्षी विकास मन्त्रालय मार्फत हामीले प्रयास पनि गरिरहेकै छौँ।
1: अन्तमा चाहिँ चिया दिवस भए तापनि बोर्ड चाहिँ चिया तथा कफी विकास बोर्ड छ, यो बोर्डले चाहिँ सम्पादन गर्ने चिया र कफीको क्षेत्रमा सम्पादन गर्ने कामलाई एकपटक फेरि अलिक बुझिने गरी बताइदिनुहोस् न।
0: अब सुरुमा त के छ भने हामी सबैले बुझ्नुपर्ने दुइटै कमोडिटीको नीतिगत काम, छोटोमा भन्दा नीतिगत काम गर्ने एउटा, दोस्रो हामी के भन्छौँ भने चिया र कफी व्यवसायमा देखिएका समस्याहरूको निराकरण गर्ने। उदाहरणको लागि ठ्याक्कै अहिले मैले भने देखिएका समस्या भनेको नेपालको चिया भारत निर्यात हुँदाखेरि जुन प्रकारका हर्डल त्यस्ता आएका छन्, यस्ता र यी प्रकृतिका अन्य समस्याहरूको निराकरण गर्ने। अब अर्को चाहिँ के हुन्छ भने चिया र कफी व्यवसायमा चाहिने आवश्यक सामग्रीहरू, यन्त्र उपकरणहरूको आपूर्तिमा सहजीकरण गर्ने, त्यस्तै गरेर चाहिँ चिया र कफीका क्षेत्रमा चाहिँ अध्ययन र अनुसन्धान गर्ने र तालिम उपलब्ध गराउने, सम्भाव्यता अध्ययनका कामहरू गर्ने, त्यस्तै गरेर चाहिँ प्राविधिक परामर्शहरू दिने र केही सानो तिनो चाहिँ सामग्रिक र मोनिटरी खालका सब्सिडीहरू, अनुदान पनि हामीले उपलब्ध गराउने, यिनै कामहरू गर्दै हाम्रो चाहिँ दैनिकी बितिरहेकै छ।
1: हस्, यहाँले यो चिया दिवसको सन्दर्भमा नेपालमा चियाको उत्पादन, यसको बजार, यसको अन्तर्राष्ट्रिय बजार, यसले देशको अर्थतन्त्रमा पुर्याउने सहयोग योगदान र योसँग सम्बन्धित विभिन्न विषयमा अत्यन्त महत्त्वपूर्ण जानकारीहरू उपलब्ध गराउनु भयो, आफ्नो महत्त्वपूर्ण समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
0: यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद र शुभकामना छ।
1: आजको कृषि संवादमा हामीसँग हुनुहुन्थ्यो राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक डाक्टर दीपक खनाल। आजलाई कृषि संवाद यति नै। कृषि संवादबाट म नरेश नौपानी आज्ञा चाहन्छु। नमस्कार।
2: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी चालकले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्, यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँदछ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौ।
4: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यार घ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
6: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छे, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छे।
5: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ, जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
7: ल, यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो। श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यार घ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
5: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
7: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
8: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक स्वास हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यार घ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
9: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
10: नागरिक लगानी कोष। राष्ट्रिय आर्थिक गणना सम्पन्न हुन अब 46 दिन बाँकी।
11: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। समाचारपछि घटना र विचार कार्यक्रम सुन्नुहुनेछ। यस बेला बेलुकीको साँझको 7 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। संवैधानिक परिषदको बैठक भोलि बस्दै, जनमत पार्टीले मध्य प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता। बाराको सिमरा स्थित विशेष आर्थिक क्षेत्रमा स्थापित 6 वटा उद्योगहरूबाट उत्पादन सुरु। होर्मुज जलमार्गमा अमेरिकी आक्रमण स्थगित गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। र नेपाली क्रिकेटर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय ओडिआई तर्फको बलिङ वरियतामा 15 स्थान सुधार गर्दै 43औं स्थानमा उक्लिन सफल।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। संवैधानिक परिषदको बैठक भोलि बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भोलि साँझ 5 बजे बैठक बस्ने संवैधानिक परिषदको सचिवालयले जनाएको छ। सर्वोच्च अदालतको प्रधान न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषदका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन अनुसार परिषदको बैठक बस्ने भएको हो। बैठकमा सहभागी हुन सभामुख डोलप्रसाद अरियाल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम, प्रतिनिधि सभामा विपक्षी दलका नेता भीष्मराज आङदेम्बे र उपसभामुख रुबी कुमारीलाई आमन्त्रण गरिएको सचिवालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पूर्व विशिष्ट पदाधिकारीले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण उपलब्ध गराउन गृह मन्त्रालयलाई कडा निर्देशन दिएको छ। प्रधानमन्त्री कार्यालयद्वारा गरिएको पछिल्लो अध्ययनले केही पूर्व विशिष्ट पदाधिकारीहरूले कानूनले तोकेको भन्दा बढी सवारी साधन प्रयोग गरेको वा फरक फरक निकायबाट दोहोरो सुविधा लिइरहेका तथ्य फेला परेपछि गृह मन्त्रालयसँग विवरण माग गरिएको हो। पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व प्रधान न्यायाधीश, पूर्व सभामुख र पूर्व राष्ट्रिय सभा अध्यक्षहरूले लिइरहेको सुविधाको पूर्ण विवरण पठाउन ताकेता गरिएको प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। गृह मन्त्रालयबाट प्राप्त हुने विवरणका आधारमा मापदण्डभन्दा बढी सुविधा लिनेको, सवारी साधन फिर्ता गर्ने र सुविधा सम्बन्धी प्रक्रियालाई थप व्यवस्थित बनाउने सरकारको तयारी छ। सरकारले विशिष्ट चिकित्सक एवं चिकित्सा शिक्षाविद प्राध्यापक डाक्टर जगदीश प्रसाद अग्रवाललाई प्रधानमन्त्री बालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ। मन्त्री परिषद बैठकले डाक्टर अग्रवाललाई अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमका पूर्व डिन समेत रहनुभएका डाक्टर अग्रवालले मुलुकको स्वास्थ्य नीति, सार्वजनिक स्वास्थ्यका चुनौती र चिकित्सा शिक्षाको सुधारका लागि प्रधानमन्त्रीलाई आवश्यक परामर्श दिनुहुनेछ। डाक्टर अग्रवालले राज्यबाट कुनै पनि पारिश्रमिक वा आर्थिक सुविधा नलिई विशेषज्ञको रूपमा आफ्नो सुविधा पुर्याउनुहुने प्रेस तथा अनुसन्धान विज्ञ दाहालले जानकारी दिनुभयो। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले संविधान निर्माणको बेलामा राखिएको आशय विपरीत सरकारले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएकोले कंग्रेस त्यसको विपक्षमा रहेको बताउनु भएको छ। पार्टीका सांसदहरूलाई आज संसदीय दलको कार्यालय सिंहदरबारमा प्रशिक्षण दिएर बाहिरिने क्रममा सभापति थापाले सरकारले अध्यादेश ल्याउन सक्ने भए पनि संविधानको परिधि नाग्न नहुने बताउनुभयो। सभापति थापाले संवैधानिक निकायमा प्रधानमन्त्रीको नियन्त्रण नरहोस् भनेर संवैधानिक परिषदको व्यवस्था गरिएको भए पनि सरकारले आफू अनुकूलका व्यक्तिलाई नियुक्ति दिनकै लागि अध्यादेश ल्याएको बताउनुभयो।
4: विश्वको सबै संविधानमा संवैधानिक परिषदको व्यवस्था हुँदै हाम्रोमा छ, यसलाई हामीले वाच डग भनेर नाम दिएका छौँ। र यहाँ के भन्छौँ हामी भने, संवैधानिक निकायहरूमा सरकार प्रमुखको नियन्त्रण नरहोस्, सरकार प्रमुखको दादागिरी नचलोस्, उसको मनोमानी नचलोस् भनेर संवैधानिक परिषद बनाउनु पर्छ है भनेर भनेको। अहिले के गरिएको छ, संवैधानिक परिषदमाथि आफ्नो नियन्त्रण राख्नका निम्ति यस्तो धेरै ठुलो संसद आह्वान गर्ने, संसद बन्द गर्ने सबै प्रबन्ध रचिएको छ। अगाडिको प्रधानमन्त्रीले ठ्याक्कै यही गर्नुभयो, त्यो बेला हामीले रोक्यौँ, अहिले अब हामीले रोक्न सकेनौँ किनकि अध्यादेश बनेर गयो। योभन्दा अगाडिको प्रधानमन्त्रीले आफ्नो मान्छे नियुक्त गर्नको लागि पुरै जालझेल गर्नुभयो, अहिलेको प्रधानमन्त्रीले पनि त्यही कुरा गर्नुभयो, त्यही जालझेल गर्दै हुनुहुन्छ। यो आपत्तिजनक छ, यसमा नेपाली कांग्रेस पार्टीको प्रश्न छ, यसमा असहमति छ।
0: सभापति थापाले भूमिहीन सुकुम्बासीको व्यवस्थापनका क्रममा राज्य क्रूर र कठोर हुन नहुने बताउनुभयो। आगामी संसद बैठकमा पार्टीको भूमिकाबारे जानकारी दिन आज संघीय संसदको दुवै सदनका आफ्ना सांसदहरूलाई प्रशिक्षण दिएको नेपाली कंग्रेसले जनाएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले बाल अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि सीआरसी कन्भेन्सन अन दि राइट्स अफ द चाइल्ड प्रतिवेदन तयार गर्ने प्रक्रियालाई प्रभावकारी रूपमा अघि बढाउन मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भएको छ। मन्त्रालयले आज काठमाडौँमा आयोजना गरेको सीआरसीको प्रतिवेदन प्रक्रियाबारे अभिमुखीकरण कार्यक्रममा मन्त्री वादीले बाल अधिकारको संरक्षण प्रवर्धन र सीआरसी प्रतिवेदन प्रक्रियालाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले लैङ्गिक हिंसा मुक्त समाज निर्माणका लागि आफ्नो तर्फबाट योगदान गर्न सबै व्यक्ति, परिवार, समुदाय, सरकारी निकाय, निजी क्षेत्र, संचार माध्यम तथा सरोकारवाला संघ संस्था र निकायमा अनुरोध पनि गर्नुभयो। कार्यक्रममा सीआरसीको अवधारणा, नेपालका प्रतिबद्धता, प्रतिवेदन प्रक्रिया, बाल अधिकारका प्रमुख क्षेत्रहरू तथा आगामी कार्य योजना बारेमा छलफल गरिएको थियो। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले आन्तरिक बैठक कार्यविधि अध्ययन गर्नका लागि 7 सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको छ। समितिको आज बसेको बैठकले संयोजक सहित 7 सदस्य रहने गरी उपसमिति गठन गर्ने निर्णय गरेको हो। उपसमितिमा दलीय आधारमा रासोपाका 3, नेपाली कंग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट 1-1 सदस्य रहने समितिका सभापति अशोक कुमार चौधरीले जानकारी दिनुभयो। यसअघि बैठकमा सांसदहरूले कृषि उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने, अर्ग्यानिक कृषि खेतीमा जोड दिनुपर्ने, कृषि उत्पादनको बजारीकरणलाई सहज बनाउनु पर्ने, बिचौलियाका कारण किसान र उपभोक्तामा परिरहेको मार कम गर्न सहकारी र स्थानीय पालिकाको समन्वयमा कृषि एम्बुलेन्स सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। सांसदहरूले स्वदेशी उत्पादनको प्रयोग बढाउनु पर्ने, किसानको मलको समस्या समयमा नै समाधान गर्नुपर्ने, अर्ग्यानिक मल उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो। बैतडीको मेलौली नगरपालिकामा इलाका प्रशासन कार्यालय सञ्चालन गर्ने सरकारको निर्णय अनुसार भोलिदेखि सेवा प्रवाह सञ्चालनमा आउने भएको छ। इलाका प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचय पत्र लगायतका सेवा प्रवाह हुने भएपछि सामान्य प्रशासनिक सेवाका लागि घण्टौँ लगाएर सदरमुकामसम्म पुग्नुपर्ने स्थानीयको बाध्यता अन्त्य हुनेछ। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
5: बैतडीको मेलौली नगरपालिकामा इलाका प्रशासन कार्यालय सञ्चालन गर्ने सरकारको निर्णय अनुसार बिहिबारदेखि इलाका प्रशासन कार्यालयबाट सेवा सञ्चालन गरिने बताउनुहुन्छ प्रमुख जिल्ला अधिकारी डाक्टर रिजन भट्टराई। इलाका प्रशासन कार्यालय स्थापना भएसँगै वडा नम्बर 1 पुरानो वडा कार्यालयको भवनबाट सेवा दिने तयारी भएको बताइएको छ। इलाका प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवाहरू सञ्चालन हुनेछ। मेलौलीमा इलाका प्रशासन कार्यालय सञ्चालन भएमा तल्लो सुरार क्षेत्रका नागरिकलाई सेवा प्राप्तिमा सहज हुने बताउनुहुन्छ मेलौली नगरपालिका वडा नम्बर 3 वडाध्यक्ष गगन सिंह भाट। जिल्लाको मेलौलीबाट इलाका प्रशासन कार्यालय सञ्चालन भएसँगै नागरिकता र राष्ट्रिय परिचय पत्रकै लागि सदरमुकाम धाउनु पर्ने तल्लो सुरार क्षेत्रका नागरिकको बाध्यता अन्त्य हुनेछ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
0: जनमत पार्टीले मध्य प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। प्रदेश प्रमुखको कार्यालयले आज विज्ञप्ति जारी गर्दै नेपालको संविधान बमोजिम गठन भएको वर्तमान सरकारलाई दिएको समर्थन जनमत पार्टीले फिर्ता लिएको जनाएको हो। जनमत पार्टीका संसदीय दलका नेता चन्दन कुमार सिंह सहित प्रदेश सभाका सदस्यहरूले हस्ताक्षर गरेर नेपाली कंग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादवको नेतृत्वमा बनेको सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक पत्र प्रदेश प्रमुखको कार्यालयमा हिजो दर्ता गरेपछि प्रदेश प्रमुखको कार्यालयले आज प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो। उपराष्ट्रपति राम सहाय प्रसाद यादवसँग नेपालका लागि नर्वेकी राजदूत ड्याङनी मियोसले भेटवार्ता गर्नुभएको छ। उपराष्ट्रपतिको कार्यालय लयनचौरमा आज भएको भेटमा उहाँहरूबीच नेपाल नर्वे बीचको द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको थियो। भेटमा उपराष्ट्रपति यादवले नर्वेले बहुपक्षीय मञ्चहरूमा राष्ट्रसङ्घीय शान्ति कार्य र जलवायु परिवर्तन जस्ता अन्तर्राष्ट्रिय मुद्दामा खेलेको भूमिका प्रशंसनीय रहेको र आगामी दिनमा नेपाल नर्वे सम्बन्धमा नयाँ आयाम थप्दै जाने र सम्बन्ध अझ सुदृढ बन्ने अपेक्षा व्यक्त गर्नुभयो। त्यस अवसरमा राजदूत मियोसले नेपाल सरकारले सार्वजनिक गरेको 100 बुँदे प्रतिबद्धता पत्रमा समावेश मुद्दाहरूमा नर्वे सहकार्य गर्न तयार रहेको स्पष्ट पार्नुभयो। स्वास्थ्य जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहतासँग नेपालका लागि बेलायती राजदूत रोब फेनले भेटवार्ता गर्नुभएको छ। मन्त्रालयमा आज भएको भेटमा मन्त्री मेहताले दुई देश बीचको आपसी सहकार्यले द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुहुँदै आगामी दिनमा बेलायतसँगको साझेदारी अझ सशक्त र जनमुखी हुने विश्वास व्यक्त गर्नुभयो। त्यस्तै भेटमा राजदूत फेनले नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि बेलायत सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। सूचना प्रविधिमा पहुँच पुगे पनि गण्डकी प्रदेशको पर्वत जिल्लामा भने कटुवाल प्रथा अझै कायमै रहेको छ। विशेष गरी पर्वत जिल्लाका ग्रामीण क्षेत्रका सबै नागरिकलाई छिटो र सरल तरिकाले सूचना प्रवाह गर्नका लागि निश्चित ठाउँबाट सबैले सुन्ने गरी कटुवालले चिच्याएर जानकारी दिने गर्दछन्। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
6: प्रविधिले फड्को मारेको 21 शताब्दीमा पनि गाउँघरमा सूचना प्रवाहको परम्परागत माध्यम कटुवाल प्रथा अझै कायम छ भन्दा अचम्म लाग्न सक्छ। तर गण्डकी प्रदेशको पर्वत जिल्लामा यो प्रथा अझै जीवितै रहेको छ। हाकोटाको हाल्दै गाउँलेहरूलाई सूचना दिँदै गरेका मंगल बहादुर परियार। गाउँमा हुने सभा समारोह मेला पर्व वा अन्य कार्यक्रमको जानकारी दिन कटुवालले हाकोटाको गर्दै गाउँलेहरूलाई बोलाउने चलन अहिले पनि जारी छ। विशेष गरी ग्रामीण क्षेत्रका सबै नागरिकहरूलाई छिटो र सरल तरिकाले सूचना प्रवाह गर्ने गतिलो माध्यम कटुवाल प्रथा प्रभावकारी बनेको बताउनुहुन्छ पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा।
7: जुन परम्परागत रूपमा सञ्चारको प्रमुख माध्यम थियो कटुवाल प्रथा, अहिले पनि पर्वतका केही गाउँहरूमा जारी छ। रेडियो र विभिन्न सञ्चार माध्यम खोज्दा खर्चिलो पनि हुने र धेरै समय पनि लाग्ने भएको हुनाले तत्कालै आफ्नै गाउँमा भएको जनशक्तिलाई प्रयोग गरेर यो कटुवाल प्रथा मार्फत एउटा डाँडामा गएर घोकाइसकेपछि त्यसले तत्काल त्यहाँका नागरिकहरूले सूचना प्राप्त गर्छन्।
6: पर्वत जिल्लाको कुस्पा नगरपालिका, मोदी, बिहादी, महाशिला र पैयौं गाउँपालिकामा यो प्रथा अझै अभ्यासमा रहेको छ। आजको दिनमा पनि सबै नागरिकहरू सूचनाको सहज पहुँचमा छन् भनेर स्वीकार गर्न नसकिरहेको अवस्थामा गाउँ टोलमा विभिन्न सूचनाहरू सबै नागरिकलाई दिनका लागि कटुवाल प्रथा कायम रहेको मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामी छानेको भनाइ छ। प्रविधिको विकाससँगै पुराना परम्पराहरू हराउँदै गएको अवस्थामा पर्वतमा भने कटुवाल प्रथा अझै जीवित रहनु सांस्कृतिक निरन्तरताको महत्वपूर्ण उदाहरण बनेको छ। सार्वजनिक विषयका सूचना तथा जानकारीहरू छिटो र सही समयमा पाउने अधिकारको संरक्षण कटुवाल प्रथाले गरेको बुझाइ छ। राजन पौडेल, रेडियो नेपाल, पर्वत।
0: विशेष अदालतले सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप 12 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। न्यायाधीशहरू हेमन्त रावल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले आज अनुसन्धान गर्न अनुमति दिएको विशेष अदालतले जनाएको छ। खानेपानी मन्त्रालय मातहतको राष्ट्रिय खानेपानी तथा सरसफाई अनुसन्धान नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रलाई अस्थायी होल्डिङ सेन्टरका रूपमा सञ्चालनमा ल्याइएको छ। काठमाडौँका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्तीबाट विस्थापित नागरिकलाई अस्थायी रूपमा व्यवस्थापन गर्न करिब 100 जना अट्ने क्षमता सहित केन्द्रलाई आजदेखि होल्डिङ सेन्टरका रूपमा सञ्चालनमा ल्याइएको हो। वर्षाका कारण प्राय दैनिक राजमार्ग अवरुद्ध हुने भएपछि बिपी राजमार्गमा अवस्था बुझेर मात्र यात्रा गर्न सुरक्षा निकायले आग्रह गरेको छ। जिल्ला सुरक्षा समितिले हिजोदेखि राजमार्गमा रातको समयमा भने अनिश्चितकालीन आवागमन बन्द गराइसकेको छ। समितिले वर्षा लगायत जोखिमका कारण साँझ 5 बिहान 5 बजेसम्म अनिश्चितकालीन राजमार्ग आवागमन बन्द गराएको हो। बेमौसमी वर्षाका कारण रोसी खोलामा बाढी आउँदा खोलाको सतह बढेर डाइभर्सन बगाउँदा सडक अवरुद्ध हुने भएकाले हिजोदेखि रातिको समयमा अनिश्चितकालीन राजमार्ग बन्द गराइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रबिन विष्टले जानकारी दिनुभयो। उहाँका अनुसार मौसमी अवस्था अनुसार पूर्ण राजमार्गमा आवागमन नियमित गराइनेछ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्गमा अमेरिकी आक्रमण स्थगित गर्ने बताउनु भएको छ। होर्मुज जलमार्गमा फँसेका पानी जहाजहरूलाई सुरक्षित जान दिन आक्रमण स्थगित गरिएको उहाँले प्रष्ट पार्नु भए पनि इरानले भने अमेरिका हारेर पछि हटेको दावी गरेको छ। अमेरिकाले होर्मुजमा फँसेका 2000 जहाजलाई मुक्त गर्न प्रोजेक्ट फ्रिडम अभियान चलाइरहेको छ। अमेरिकाले इरानी बन्दरगाहमा लगाइएको नाकाबन्दी भने कायम रहेको बताएको छ। इरानसँगको युद्ध सुरु भएपछि विश्व ऊर्जा बजारमा देखिएको अस्थिरताका कारण अमेरिकामा पेट्रोलको मूल्य अत्यधिक रूपमा बढेको छ। पछिल्लो विवरण अनुसार पेट्रोलको मूल्य करिब 50% वृद्धि भएको छ भने मात्र एक हप्ताको अवधिमा प्रति ग्यालोन 31 सेन्टले बढेर औसत 4.48 डलर पुगेको छ। महत्त्वपूर्ण समुद्री मार्ग होर्मुज जलडमरूमा उत्पन्न तनावका कारण तेल ट्याङ्करहरू आवागमन गर्न नसक्दा आपूर्ति श्रृङ्खला अवरुद्ध भएको हो। विश्लेषकहरूले यो अवस्था लामो समयसम्म जारी रहेमा मुद्रास्फीति अझ बढ्ने, ढुवानी लागत महँगिने र विश्व अर्थतन्त्रमा थप दबाव सृजना हुने चेतावनी दिएका छन्। दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा 3 जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको लेबनानका मिडियाहरूले जनाएका छन्। विन्ड जेभिल जिल्लाको देइर फिका सहरमा भएको इजरायली हवाई आक्रमणमा 2 जनाको मृत्यु भएको र अर्को 1 जना घाइते भएको समाचार एजेन्सीले जनाएको छ। यसै गरी इजरायली ड्रोनले देइर फिकाको इस्लामिक स्वास्थ्य संस्थामा गरेको आक्रमणमा घाइते भएका 3 जना चिकित्सकहरूलाई उपचारका लागि अस्पताल लगिएको जनाइएको छ। यसैबीच हिजबुल्लाहले बादी अल जमाल क्षेत्रमा सैन्य आक्रमणसहित इजरायली सेनाहरू विरुद्ध जवाफी आक्रमणको घोषणा गरेको छ। इजरायल र लेबनान बीच अप्रिल 16 लागू भएको यो युद्धविरामको बावजुद आक्रमण भएको हो। अब आर्थिक समाचार।
8: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: विभिन्न मुलुकबाट आयात गरिने सामानमा एमआरपी अनिवार्य उल्लेख गर्ने व्यवस्था सरकारले गरेसँगै अवरुद्ध भएको भन्सार नाकाको जाँच पास सुरु भएको छ। सरकारले वैशाख 15 आयात हुने सबै सामानहरूमा एमआरपी उल्लेख गर्नुपर्ने व्यवस्था लागू गरेको थियो। त्यो व्यवस्था लागू भएसँगै भन्सार नाका हुँदै नेपालमा आयात हुने सामानहरू भन्सार नाकामै रोकिएका थिए। भन्सार विभाग र आयात निर्यात एवं ढुवानी व्यवसायहरू बीच भएको छलफल पछि आयात निर्यातकर्ताहरूले भन्सार नाकामै एमआरपी घोषणा गर्ने र गोदामबाट सामान निकाल्दा एमआरपी टाँसेर मात्र बजारमा पठाउने सहमति भएपछि भन्सारको अवरोध बुधबारबाट खुलेको हो। भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारीले आयातकर्ताहरूले भन्सार नाकामै एमआरपी घोषणा गर्ने र गोदामबाट बजारमा पठाउँदा एमआरपी टाँसेर मात्र निकाल्ने सहमति भएपछि जाँचपास प्रक्रिया बुधबारबाट सुचारू भएको जानकारी दिनुभयो। नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ चयन हुनु भएको छ। अघिल्लो कार्यकालका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ महासंघको विधान अनुसार स्वत अध्यक्ष पदमा चयन हुनु भएको हो। महासंघको 60 वार्षिक साधारण सभापछि शुरू भएको निर्वाचन प्रक्रियाको मतगणना सम्पन्न भएसँगै अन्य पदका पदाधिकारीहरू समेत निर्वाचित हुनु भएको छ। मुख्य निर्वाचन अधिकृत लीलामणी पौडेलका अनुसार जिल्ला तथा नगरतर्फका दुई उपाध्यक्ष पदमा कृष्ण प्रसाद शर्मा र दिल सुन्दर श्रेष्ठ निर्वाचित हुनु भएको छ। त्यसै गरी वस्तुगत संघ तर्फको उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र एसोसिएट तर्फको उपाध्यक्ष पदमा प्रबल जङ पाण्डे निर्वाचित हुनु भएको छ। वरिष्ठ उपाध्यक्ष स्वत अर्को महाधिवेशनबाट अध्यक्ष हुने प्रावधान यसपटक अन्तिम पटक रहेको र आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि निर्वाचन हुने विधानमा व्यवस्था गरिएको छ। बाराको सिमाना स्थित विशेष आर्थिक क्षेत्रमा स्थापित 6 उद्योगले उत्पादन सुरु गरेका छन्। विशेष आर्थिक क्षेत्र प्राधिकरण मार्फत रहेको 833 बिघा जग्गा मध्ये 343 बिघा क्षेत्रफल अन्तर्गत विभिन्न ब्लकमा स्थापित 6 उद्योगले उत्पादन सुरु गरेका हुन्। सिमरा स्थित विशेष आर्थिक क्षेत्र प्राधिकरणका प्रमुख पप्पू गिरीले सेजमा रहेका आधा दर्जन भन्दा धेरै उद्योगले उत्पादन थालेको जानकारी दिनुभयो। सेज सिमरामा हाल 1 भन्दा धेरै उद्योग निर्माणाधीन अवस्थामा रहेका छन्। सेजमा रहेको पशुपति सेरामिक्स प्रालीले सेरामिक्स सम्बन्धी वस्तु तथा सामान उत्पादन गर्दै आएको छ। सो उद्योगले करिब 450 जनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी उपलब्ध गराएको जनाएको छ। सेजमा हाल सञ्चालनमा रहेका सबै उद्योगहरूमा करिब 700 भन्दा धेरैले रोजगारी प्राप्त गरेको सेज सिमराले जनाएको छ। सिमरा सेजमा औसत उद्योगले 2 करोडदेखि 200 करोडसम्मको लगानी गरेका छन्। बुधबार नेपाली बजारमा सुन चाँदीको भाव बढेको छ। यस दिन सुन मंगलबारको तुलनामा तोलामा 5,800 र चाँदी प्रति तोला 175 रुपियाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छाप भएको सुन प्रति तोला 2,96,800 रुपियाँमा कारोबार भएको छ भने त्यत्तिकै परिणामको चाँदीको मूल्य 5,055 रुपियाँ कायम भई कारोबार भएको छ।
0: उहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार अजय बमबाट।
10: नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको एकदिवसीय अन्तर्राष्ट्रिय ओडीआई तर्फको बलिङ वरियतामा व्यापक सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले जारी गरेको पछिल्लो वरियतामा सन्दीप 15 स्थान सुधार गर्दै 43 स्थानमा उक्लिएका छन्। मंगलबार मात्र सम्पन्न भएको विश्वकप लिग 2 अन्तर्गतको नेपाल ओमन तथा युएई सहभागी त्रिकोणात्मक सिरिजमा उनले उत्कृष्ट बलिङ प्रदर्शन गरेका थिए। नेपालले खेलेका 4 खेलमा सन्दीपले 8 विकेट लिएका थिए। सन्दीपले वरियतामा जिम्बाब्वेका सिकन्दर राजा, भारतका अर्शदीप सिंह तथा न्युजिल्यान्डका ज्याकोबो ड्रफी भन्दा अगाडि रहेका छन्। त्यसै गरी नेपाली टी20 क्रिकेट टिमका कप्तान दिपेन्द्र सिंह एरीको एकदिवसीय अन्तर्राष्ट्रिय ओडीआई तर्फको अलराउन्डर वरियतामा व्यापक सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले जारी गरेको पछिल्लो वरियतामा दिपेन्द्र 12 सुधार गर्दै 31 स्थानमा उक्लिएका छन्। मंगलबार मात्र सम्पन्न भएको विश्वकप लिग 2 अन्तर्गतको त्रिकोणात्मक सिरिजमा उनले अलराउन्डर प्रदर्शन गरेका थिए। नेपालले खेलेका 4 खेलमध्ये 2 अर्धशतक र 1 सहित 268 रन तथा 4 विकेट लिएका थिए। एथलेटिक परिवारको आयोजनामा यही वैशाख 26 शनिबार नेपाल रन 5K च्यालेन्ज 2026 हुने भएको छ। बुधबार आयोजक एथलेटिक परिवारले पत्रकार सम्मेलन मार्फत प्रतियोगिताका बारेमा जानकारी गरायो। पुरुष र महिलाको खुला तथा पुरुष भेटरानको प्रतियोगिता चागुनारायण नगरपालिकामा हुन लागेको हो। प्रतियोगितालाई नगरपालिकाको विशेष सहयोग रहेको छ। 18 वर्षभन्दा मुनिका युवा र 35 वर्षभन्दा माथिका भेटरान महिलाहरूले 3 किलोमिटर दौडमा प्रतिस्पर्धा गर्नेछन्। खुला र पुरुष भेटरानतर्फ भने 5 किलोमिटर दौड हुनेछ। पत्रकार सम्मेलनमा बोल्दै एथलेटिक परिवारका अध्यक्ष राजन खत्रीले प्रतियोगिताको उद्देश्य उदयमान खेलाडी उत्पादन गर्नु रहेको बताउनु भयो।
0: अब मौसम। आगामी 24 घण्टामा कोशी प्रदेशको केही स्थानहरू, मधेस तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा तथा बाँकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 23.6, न्यूनतम 16 डिग्री सेल्सियस, वर्षा 25.8 मिलिमिटर, काठमाडौँको अधिकतम 25.2, न्यूनतम 14.9 डिग्री सेल्सियस, वर्षा 1.2 मिलिमिटर, पोखराको अधिकतम 26.7, न्यूनतम 17.5 डिग्री सेल्सियस, वर्षा 2.3 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम तापक्रम 31.6, न्यूनतम 17 डिग्री सेल्सियस, र दिपालको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 17.2 डिग्री सेल्सियस, वर्षा फाटफुट। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संवैधानिक परिषदको बैठक भोलि बस्दै जनमत पार्टीले मध्य प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता। बाराकोसी मराजस्थित विशेष आर्थिक क्षेत्रमा स्थापित 6 उद्योगहरूबाट उत्पादन सुरु। हुर्मुज जलमार्गमा अमेरिकी आक्रमण स्थगित गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई र नेपाली क्रिकेटर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय ओडिआई तर्फको बलिङ वरियतामा 15 स्थान सुधार गर्दै 43 स्थानमा उक्लिन सफल। रेडियो नेपालबाट साँझ 7 समाचार सकियो। 8 अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो राष्ट्रको संचार।
2: तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। अब हामी प्रस्तुत गर्दैछौँ समसामयिक विषयमा तयार पारिएको कार्यक्रम घटना र विचार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: प्रधान न्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषदको बैठक आह्वान।
2: सरकारी कर्मचारीका 12 ट्रेड युनियन खारेज। विश्वविद्यालयमा उपकुलपति चयनका लागि समिति गठन।
1: पूर्व विशिष्टको दोहोरो सवारी सुविधामा सरकारको निगरानी। विवरण बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन।
2: सहकारी ठगीबाट प्रताडित हजारौं बचतकर्ताका लागि सरकारको राहत प्याकेज। आगामी जेठ पहिलो सातादेखि बचत फिर्ता प्रक्रिया सुरु गरिँदै साना बचतकर्ता र लक्षित वर्ग पहिलो प्राथमिकतामा।
1: संविधान संशोधन, गाउँसभादेखि कार्यकारी राष्ट्रपतिसम्मका विषय बहसमा।
2: र अन्तर्राष्ट्रिय प्रसङ्गमा ऊर्जाको लाइफ लाइन हर्मुजमा इरानको कडा नियम।
0: कार्यक्रम सुरु गरौँ प्रधान न्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषदको बैठक आह्वान सम्बन्धी प्रसङ्गबाट। सर्वोच्च अदालतको प्रधान न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषदको बैठक आह्वान गरिएको छ। संवैधानिक परिषदका अध्यक्ष एवं प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन अनुसार परिषद सचिवालयले भोलि बिहिबारका लागि बैठक बोलाएको हो। संवैधानिक परिषदको सचिवालयले आज जारी गरेको पत्र अनुसार बैठक भोलि बिहिबार अपरान्न 5 बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बस्नेछ। बैठकको कार्यसूची प्रधान न्यायाधीशको नियुक्ति सिफारिस रहेको सचिवालयले जनाएको छ। बैठकमा सहभागी हुनका लागि सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङदेम्बे र प्रतिनिधि सभाका उपसभामुख रुबी कुमारीलाई आमन्त्रण गरिएको छ। यसैबीच सरकारले वरिष्ठ चिकित्सक प्राध्यापक डाक्टर जगदीश प्रसाद अग्रवाललाई प्रधानमन्त्री बालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ। हिजो मंगलबार बसेको मन्त्री परिषद बैठकले डाक्टर अग्रवाललाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो। त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्व डिन समेत रहनुभएका डाक्टर अग्रवालले मुलुकको स्वास्थ्य नीति, जनस्वास्थ्य चुनौती र चिकित्सा शिक्षाको सुधारका लागि प्रधानमन्त्रीलाई आवश्यक परामर्श दिनुहुनेछ। यसै गरी सरकारले आज सरकारी कर्मचारीका 12 ट्रेड युनियन संगठनको दर्ता खारेज गरेको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आज एक सूचना जारी गर्दै निजामती सेवाका 8 र स्वास्थ्य सेवाका 4 गरी कुल 12 संगठनहरूको दर्ता खारेज गरिएको जनाएको छ। यसैबीच सरकारले विभिन्न विश्वविद्यालयहरूमा रिक्त रहेका उपकुलपति पदमा नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ। प्रधानमन्त्री बालेन शाहले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा 3 सदस्यीय समिति गठन गर्नुभएको हो। समितिको सदस्यमा शिक्षा सचिव र योजना आयोगको शिक्षा हेर्ने सदस्य रहनु भएको छ। राज्यको ढुकुटीबाट तलब, भत्ता र सुरक्षा मात्र होइन, कानूनले तोके भन्दा बढी सवारी साधन र इन्धन सुविधा लिएर पूर्व विशिष्टले विलासी जीवन बिताइरहेका खबर नयाँ होइनन्। तर अब यो प्रवृत्तिमाथि सरकारले निर्मम अङ्कुश लगाउने संकेत दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पूर्व राष्ट्रपतिदेखि पूर्व प्रधान न्यायाधीशसम्मले प्रयोग गरिरहेका सवारी साधनको यथार्थ विवरण आजै उपलब्ध गराउन गृह मन्त्रालयलाई ताकेता गरेको छ। सुशासनको नारालाई व्यवहारमा उतार्न चालिएको यो कदमले प्रशासनिक वृत्तमा नयाँ तरङ्ग पैदा गरेको छ। थप सामग्री सहित सहकर्मी दिनेश लुइटेल हो।
2: नेपालीमा एउटा उखान छ, हुँदा खानेलाई भन्दा हुने खानेलाई नै बढी सख। राज्यकोषमाथि पहुँच हुनेहरूले कानुनको धज्जी उडाउँदै दोहोरो र असीमित सुविधा लिने प्रवृत्ति नेपालको प्रशासनिक क्षेत्रको एउटा निको नहुने रोग झैँ बनेको छ। पछिल्लो समय प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले गरेको एउटा सूक्ष्म अध्ययनले कतिपय पूर्व विशिष्ट पदाधिकारीहरूले राज्यकोषको दोहोरो दोहन गरिरहेको तथ्य फेला पारेको छ। अध्ययनका क्रममा कतिपय पूर्व पदाधिकारीले एउटा निकायबाट गाडी लिने र अर्को निकायबाट पनि इन्धन र मर्मतको सुविधा लिइरहेको अनि कसैले त कानूनले तोके भन्दा बढी सवारी साधन निजी प्रयोजनमा राखिरहेको डरलाग्दो चित्र देखिएको छ। यही व्यतिथि अन्त्य गर्न प्रधानमन्त्री कार्यालयले आजै गृह मन्त्रालयलाई कडा निर्देशन जारी गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहाल राज्यकोषको दुरुपयोग रोक्न र सुशासन कायम गर्नु अहिलेको सरकारको उच्च प्राथमिकता रहेको बताउनुहुन्छ। राज्यकोषको दुरुपयोग रोक्नु र सुशासन कायम गर्नु वर्तमान सरकारको उच्च प्राथमिकता हो। कानूनले तोके भन्दा बाहिर गएर लिएका सुविधाको पहिचान गरी प्रणालीलाई पारदर्शी बनाउन यो विवरण माग गरिएको हो। अब प्रणाली भन्दा बाहिर कोही पनि हुन सक्दैन। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहाल। सरकारको यो निर्देशनको राडारमा पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री पूर्व प्रधान न्यायाधीश, पूर्व सभामुख र पूर्व राष्ट्रिय सभा अध्यक्ष पर्नु भएको छ। गृह मन्त्रालयलाई आज इमेल मार्फत पूर्ण विवरण पठाउन भनिएको छ। हुन त विगतमा पनि यस्ता विवरण संकलन गर्ने र गाडी फिर्ता गर्ने प्रयास नभएका होइनन्, तर पहुँच र प्रभावका भरमा पूर्व विशिष्टहरूले ती सवारी साधन फिर्ता गर्न आनाकानी गर्दै आउनु भएको थियो। कतिपय अवस्थामा त मन्त्रालयका कर्मचारीहरू नै पूर्व विशिष्टको कोप दृष्टिमा पर्ने डरले मौन बस्दै आउनु भएको थियो। तर यो पटक प्रधानमन्त्री कार्यालय आफै अग्रसर भएर विवरण मागेपछि गृह मन्त्रालय दबावमा परेको छ। विवरण प्राप्त भए लगत्तै मापदण्ड भन्दा बढी लिएका सवारी साधन फिर्ता गर्ने र यो प्रक्रियालाई कानुनी रूपमै थप व्यवस्थित बनाउने सरकारको तयारी छ। राज्यको सीमित स्रोत साधनमाथि पूर्व विशिष्ट को यो अघोषित कब्जा हट्ला त्यो त गृह मन्त्रालयले बुझाउने विवरण र त्यसपछिको सरकारी एक्सनले नै प्रश्न पार्नेछ।
0: लामो समयदेखि आफ्नो पसिनाको कमाई सहकारीमा डुबेर छटपटीमा रहेका लाखौं नेपालीका लागि एउटा खुसीको खबर आएको छ। सहकारी क्षेत्रमा देखिएको गहिरो वित्तीय संकट र सर्वसाधारणको अविश्वासका बीच सरकारले आगामी जेठ पहिलो सातादेखि बचत फिर्ताको औपचारिक प्रक्रिया सुरु गर्ने घोषणा गरेको छ। समस्याग्रस्त घोषित 22 सहकारीका झण्डै 59,000 बचतकर्ताको 35.5 अर्ब रुपियाँ फिर्ता गर्ने लक्ष्यसहित सरकारले ठोस कदम चालेको हो। थप सामग्री सहित सहकर्मी सुनिता पोखरेल।
1: भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले आवश्यक कार्यविधि तयार गरी कार्यान्वयनको अन्तिम चरणमा पुगेको जनाएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री प्रतिभा रावलले भन्नुभयो, सरकार सहकारी पीडित प्रति अत्यन्त गम्भीर छ, त्यसैले पहिलो चरणमा साना बचतकर्ता र समाजका असहाय वर्गलाई प्राथमिकता दिएर रकम फिर्ता गरिनेछ। यस प्रक्रियाका लागि सरकारले 25 करोड रुपियाँको प्रारम्भिक चक्रिय कोष स्थापना गरिसकेको छ। यो कोष मार्फत सुरुमा रकम वितरण गरिनेछ र पछि ऋणीहरूबाट असुल गरिएको रकमले कोषलाई निरन्तरता दिइनेछ। तथ्याङ्क हेर्ने हो भने समस्याग्रस्त सहकारीका 23,000 भन्दा बढी ऋणीबाट 23,62 करोड रुपियाँ उठाउन बाँकी छ। अब सरकारले ती ऋणीहरूलाई कडाई गर्ने रणनीति अख्तियार गरेको छ। ऋण नतिर्नेहरूको सूची मन्त्रालयको वेबसाइटमा सार्वजनिक भइसकेको छ। उनीहरूलाई राज्यले दिने विद्युत, खानेपानी र फोहोर व्यवस्थापन जस्ता सार्वजनिक सेवाबाट वञ्चित गरिने चेतावनी समेत दिएको छ। त्यति मात्र होइन, बचतकर्ताको रकम हिनामिना गर्ने सञ्चालक र उनीहरूका एका घर परिवारका सदस्यको सम्पत्ति समेत रोक्का गरी लिलामी प्रक्रियाबाट रकम असुल गरिनेछ। यदि कोही सञ्चालकले सम्पत्ति लुकाउन सम्बन्ध विच्छेद वा अंश बण्डा गरेको देखिएमा त्यस्ता सम्पत्तिको समेत खोजी गरी फिर्ता ल्याइने कार्यविधिमा उल्लेख छ। विगत 8 वर्षमा समितिले निकै सुस्त गतिमा काम गरेको आरोप लागिरहँदा पछिल्लो यो सक्रियताले पीडितहरूमा केही आशा भने जगाएको छ। तर 35 अर्ब भन्दा बढीको दायित्व र सीमित स्रोतका बीच यो प्रक्रिया कति पारदर्शी र छिटो होला भन्ने प्रश्न अझै बाँकी छ। यद्यपि सरकारले राष्ट्र बैंक र महान्यायाधिवक्ताको कार्यालयसँग समन्वय गरेर ठूला फरार ऋणीलाई कानूनी कटघरामा ल्याउने अठोट लिएको छ। बचतकर्ताहरूले अब आफ्ना आवश्यक कागजात सहित निवेदन दिनुपर्नेछ, जसको प्रमाणीकरण पछि मात्र रकम फिर्ताको ढोका खुल्नेछ। सहकारीको संकट समाधान गरी नागरिकको विश्वास पुनस्थापित गर्ने यो सरकारी प्रयास कति सफल हुन्छ त्यो भने आगामी जेठको पहिलो हप्ताको कार्यान्वयन पक्षले नै देखाउनेछ।
0: यसै सन्दर्भमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका शाखा अधिकृत ज्ञान हरि पौडेलसँग केही बेर अघि सम्पर्क गरेर सर्वसाधारणको पैसा फिर्ता गर्ने प्रक्रिया कहाँ पुग्यो भनेर हामीले प्रश्न गरेका छौँ।
3: बचतकर्ताहरू मारमा हुनुहुन्छ, पीडामा हुनुहुन्छ। संस्थाले बदमासी गरेर संस्था समस्याग्रस्त घोषणा भएको अवस्थामा पीडितहरूलाई केही राहत होस् भन्ने हिसाबले सरकारले चाहिँ जेठको पहिलो हप्ताबाट 1,00,000 वा सोभन्दा मुनिका बचतकर्ताहरूलाई पैसा वितरण गर्ने, पैसा बचत फिर्ता गर्ने योजना ल्याएको छ र त्यसको लागि हामीले डाटा सङ्कलन गर्ने कामहरू अहिले गरिराखेका छौँ र त्यसको विवरणहरू निकाल्ने कामहरू गरिराखेका छौँ र त्यही सिलसिलामा अब चक्रिय राहत कोषमा 25 करोड रुपियाँ सरकारको तर्फबाट चाहिँ विनियोजन भएको छुट्याइएको अवस्था पनि छ। त्यसैबाट सहकारीका पीडितहरूलाई बचतकर्ताहरूलाई बाँड्ने योजना हो।
1: हजुर, अब साना बचतकर्ताहरूको कुरा गर्दाखेरि चाहिँ उहाँहरूलाई कुन आधारमा छनौट गरिन्छ र झन्झटिलो प्रशासनिक प्रक्रियाका कारण फेरि पनि वास्तविक पीडित छुट्ने त होइनन्?
3: यस्तो हो, अब छनौट गर्ने आधार भनेको एक त उहाँहरूले मागदाबी गर्नुभएको हुन्छ एउटा कुरा, दोस्रो कुरा सिस्टममा उहाँहरूले अब आफ्नो प्रमाणहरू जे राख्नुभएको पासबुक अथवा अरू मुद्दती रसिद उहाँहरूले राख्नुभएको प्रमाणको आधारमा हाम्रो सिस्टमले देखाएको पनि हुन्छ त्यसमा खातामा, त्यसको आधारमा हामीले छनौट गर्ने हो। माग दाबी मानौ 1000 छ र सिस्टममा सिस्टमले देखाएकोमा 1500 छ भने जुन घटी हुन्छ त्यसलाई हामीले प्राथमिकता दिने हो। त्यसरी हामीले चाहिँ क्याटेगोरी छुट्याइराखेका छौँ र सदस्यहरूलाई मारमा नपर्ने गरी, पीडामा अझ नपर्ने गरी चाहिँ हामीले त्यसरी त्यो भेरिफाईहरू गर्ने काम गरिरहेका छौँ।
1: अब अहिलेसम्म 35 अर्ब भन्दा बढी रकम फिर्ता गर्न बाँकी देखिन्छ, तर सरकारले कोषमा जम्मा 25 करोड मात्र राखेको हुन्छ होइन। बाँकी ठुलो रकम असुल गर्न ऋणीहरूमाथि कुन हदसम्मको कठोर कारवाही सुरु गर्नु भएको छ जसले गर्दा बचतकर्ताले आफ्नो बाँकी पैसा सुरक्षित फिर्ता पाउने चाहिँ ग्यारेन्टी होस्?
3: अब यसमा सरकारको तर्फबाट 25 करोड मात्रै विनियोजन भएको अवस्था छ र हामीले अब हेर्ने सहकारीहरूको संख्या भनेको 23 वटा छन्। 23 वटा सहकारी मध्ये 3 वटा सहकारीको त राप्साप भइसकेको अवस्था छ, रह्यो बाँकी 20 वटा सहकारी। 20 वटा सहकारीका पनि अब थोर बहुत सबै सहकारीका ऋणीहरू छन् र त्यसमध्ये पनि हामीले टप 10 ठुला ऋण लिएर कारोबार गर्ने 10 वटा ठुला सहकारी ऋणीहरूको चाहिँ पहिचान गरेर तिनीहरूको अब नाम नामिसी प्रकाशन गरेर उनीहरूबाट असुल पर गरेर त्यही पैसा बचतकर्ताहरूलाई, पीडित बचतकर्ताहरूलाई फिर्ता गर्ने हाम्रो योजना हो। त्यही अभियानमा हामी जुटिराखेका छौँ र त्यसबाट पनि असुल उपर नभएको खण्डमा अब सञ्चालकहरूको अथवा ऋणीहरूको अथवा कर्मचारीहरूको आफ्ना नातागोता इष्टमित्र साथीभाइहरूबाट पनि हामीले अब असुलपर गर्ने भनेर यो सोचाइ बनाएका छौँ।
0: उहाँ हुनुहुन्थ्यो समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका शाखा अधिकृत ज्ञान हरि पौडेल, सहकर्मी सुनिता पोखरेलसँग कुराकानी गर्दै। मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली काङ्ग्रेसभित्रको आन्तरिक कलहले यति बेला नयाँ मोड लिएको छ। विशेष महाधिवेशनको वैधानिकतालाई लिएर उत्पन्न दुई धारबीच संवादको ढोका खुलेसँगै कार्यकर्तामा केही आशा पलाएको छ। सर्वोच्चको फैसलापछि बदलिएको परिस्थितिमा पार्टीलाई एक ढिक्का बनाउन नेतृत्व तहमा दौडधुप सुरु भएको छ। थप सामग्री सहित पुनः दिनेश लुइटेल।
2: नेपाली काङ्ग्रेसको आकाशमा मडारिएको आन्तरिक विवादको बादल बिस्तारै फाट्ने संकेत देखिएको छ। विशेष महाधिवेशनले ल्याएको सांगठनिक दरार मेट्न सभापति गगन थापा आफै सक्रिय हुनु भएको छ। आज बिहान गोल्फुटारमा नेता पूर्णबहादुर खड्कासँगको संवादले काङ्ग्रेसको आन्तरिक राजनीतिमा ब्रेक थ्रुको संकेत दिएको छ। गत पुष महिना संस्थापन पक्षको असहमति र संशयका बीच सम्पन्न विशेष महाधिवेशनले गगन थापालाई सभापतिमा चयन गरेपछि काङ्ग्रेसभित्र दुईवटा समानान्तर अभ्यासहरू भइरहेका थिए। एकातिर निर्वाचित नेतृत्व, अर्कोतिर कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुर खड्काका गतिविधि। तर सर्वोच्च अदालतको पछिल्लो फैसलाले यो अन्यललाई कानुनी रूपमा किनारा लगाइदिएको छ। अदालतले निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै विशेष महाधिवेशनलाई वैधानिकता दिएपछि राजनीतिले नयाँ कोल्टे फेरेको हो। अदालतको यो आदेशसँगै नैतिकता र वैधानिकताको कसीमा उभिएका नेताहरू बीच संवाद अनिवार्य बनेको थियो। यसै पृष्ठभूमिमा आज सभापति थापा उपसभापति विश्वप्रसाद शर्मालाई साथमा लिएर नेता पूर्णबहादुर खड्काको निवास पुग्नुभयो। भेटघाट शिष्टाचारमा मात्र सीमित रहेन, झन्डै 2 घण्टा चलेको उक्त संवादमा विगतका तिता भोगाईलाई बिर्सिएर 15 महाधिवेशनसम्म पार्टीलाई कसरी एकीकृत ढङ्गले लैजाने भन्ने विषयमा गम्भीर मन्थन भएको थियो। पार्टीभित्रका असन्तुष्ट पक्षलाई मूल प्रभावमा फर्काउने र गुटगत गतिविधिलाई विश्राम दिने थापाको प्रस्तावमा नेता खड्काले पनि सकारात्मक संकेत दिनुभएको बुझिएको छ। अदालतको फैसलाले बाटो प्रशस्त गरिदिए पनि मनहरूको मिलन कति दिगो होला त्यो भने भविष्यकै गर्वमा छ। तर थापा र खड्का बीचको यो संवादले काङ्ग्रेसका आम कार्यकर्तामा भने उत्साह सञ्चार गरेको छ। विधि र विधानको जगमा उभिएर बीपीको पार्टीले आफ्नो लय समात्ला त सबैको नजर अब गोल्फुटारको राजनीतिक संवाद पछिको केन्द्रीय समिति बैठकमा अडिएको छ।
0: यसै सन्दर्भमा गोल्फुटारको यो महत्वपूर्ण संवादमा के कस्ता भित्री सहमति बनेका छन् त हामीले केही बेर अघि नेपाली काङ्ग्रेसका महामन्त्री गुरुराज घिमिरेलाई सम्पर्क गरेर सोधेका थियौँ।
4: नेपाली काङ्ग्रेस पार्टीको स्थापना कालदेखि नै विभिन्न कालखण्डमा इतिहासका विभिन्न मोडमा

0: अधिवेशनमा सहभागी नभएका साथीहरूको विषय अब हामी सहितको मात्रै काङ्ग्रेस पूर्ण काङ्ग्रेस हुन्छ भन्ने विषय छ अहिले रहेको, यसलाई चाहिँ एकताबद्ध गर्नका निम्ति चाहिँ सभापति प्रयासरत हुनुहुन्छ।
1: के साझा बिन्दुमा आइपुग्नु भयो अब लगभग, अनि तपाईँहरूको विवाद अब लगभग साम्य भयो त, साझा बिन्दु केही पहिलियो?
0: होइन, अब यो वास्तवमा विवाद छैन, पार्टीभित्रको वैधानिक विवाद छैन, विषय राजनीतिक कुरा विषयमा चाहिँ कुराकानी गरेर सबैलाई चाहिँ 15 महाधिवेशनतर्फ अग्रसर गराउने, सबैलाई एकताबद्ध बनाएर अगाडि जाने कुरा मात्रै हो। त्यसमा चाहिँ हाम्रो नेतृत्व तयार पनि छ, लचिलो पनि छ र व्यवहारिक भएर जाने भन्ने मनोविज्ञानमा पनि छ र हामी सबैको सल्लाह पनि भएको छ। त्यसैले सभापतिज्यूले भेटेपछि पार्टीमा हिजो विशेष महाधिवेशनमा आउन नसक्नुभएका, सहभागी हुन नसक्नुभएका नेताहरूसँग कुराकानी अगाडि बढिसकेपछि मलाई लाग्छ अब बाहिर रहेको विवाद पनि राजनीतिबाट चाहिँ देखिएको पक्ष विपक्ष पनि अब रहँदैन, पार्टी एकताबद्ध भएर चाहिँ महाधिवेशनतर्फ अग्रसर हुन्छ।
1: हिजो गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा टुक्रिएर फेरि मिलन बिन्दुमा हुँदा पनि एकताबद्ध भएर अगाडि बढ्ने कुरा त बाहिर आए, तर आन्तरिक रूपमा बाहिरी रूपमा त्यो भए पनि भित्री रूपमा चाहिँ खास गरी भागभण्डाकै राजनीति चल्दै आएको इतिहास चाहिँ फेरि यति लामो इतिहास बोकेको काङ्ग्रेसमा अझै पनि रहिरहन्छ कि?
0: होइन, अब त्यस्तो संशय राख्नु हुँदैन। हामी चाहिँ पार्टीको स्थापना कालदेखि नै विधिको शासनका निम्ति मैले लामो लडाइँ लड्यौँ, आज पर्यन्त हामी विधिको शासनकै निम्ति लडिरहेका छौँ र अहिले परेको नयाँ सरकारलाई पनि विधिपूर्वक काम गर, कानुन सम्मत काम गर, प्रक्रिया सम्मत काम गर, होइन बहुमत मात्रै सबै कुरा होइन, विधिलाई पछ्याउँछौँ कि पछ्याउँदैनौँ संसारले त हेरिरहेको छ। त्यसो भएको हुनाले चाहिँ नि मुलुकको संविधान, मुलुकको कानुन, ऐन, यी सबै कुराको अन्तर्गत बसेर हामीले काम गर्नुपर्छ भनेर हामी नयाँ सरकारलाई गरिरहेका छौँ। त्यसै गरी पार्टी सञ्चालन गर्ने पनि विधिपूर्वकै हो। हिजो हाम्रा सहमति असहमति हुँदाखेरि पनि हामीले प्रश्न उठाएको छ नि यही विषयमा हो, पार्टी विधिसम्मत चलेन र विधानको प्रबन्ध अनुसार चाहिँ नि हामी अगाडि गएनौँ भने हाम्रो प्रजातान्त्रिक छविमा, लोकतान्त्रिक छविमा प्रश्न उठ्छ। त्यसैले यो कुरालाई ख्याल गरेर अगाडि बढ्नुपर्छ भनेर हामीले उठाएको विषय पनि यही हो, उठाएको प्रश्न पनि यही हो। विशेष महाधिवेशन, नियमित महाधिवेशन नभए विशेष महाधिवेशन भनेर हामीले चाहिँ जुन आग्रह गर्यो पार्टीलाई, नियमित महाधिवेशनलाई टार्दै जाने, विशेष महाधिवेशनलाई को प्रस्तावलाई अथवा मागलाई नजरअन्दाज गर्ने कुरा चाहिँ विधिसम्म थिएन। त्यसैले यसलाई चाहिँ नि निर्वाचन आयोगले र सर्वोच्चको फैसलाले पनि चाहिँ नि यसलाई प्रमाणित गरिसकेका छ। त्यसो भएको हुनाले हामीले विधिसम्मत र प्रक्रियासम्मत रूपबाट नै हामी अगाडि बढ्ने हो। 15 महाधिवेशनमा जानलाई चाहिँ नि पार्टीको एउटा प्रक्रिया छ, निश्चित विधि छ, बाटो छ, होइन, त्यसलाई चाहिँ समातेर हामीले अगाडि बढ्नुपर्छ। अब हिजोको तपाईँले भन्नुभएको कुरा चाहिँ अघि पनि सुरुमै मैले भने, वाद विवाद फेरि संवाद अनि त्यसपछि फेरि पार्टीको आन्तरिक एकतालाई नै हामीले चाहिँ हिजो अक्षुण्ण राख्दै आजसम्म अगाडि बढेका छौँ। प्रजातान्त्रिक पार्टी हो, वाद विवाद त भइहाल्छ, पक्ष विपक्ष भइहाल्छ, सहमति असहमति भइहाल्छ।
1: 15 महाधिवेशनमा निवर्तमान उपसभापति लगायत जो उहाँको समूह भनेर चिन्नुहुन्छ उहाँहरू अब सहभागी हुन तयार रहनु भएको, सहमत हुनु भएको हो त्यसो भए?
0: होइन, अब त्यो त हाम्रो आग्रह हो, हामीले आग्रह गर्ने हो, अनुरोध गर्ने हो, पार्टीको चाहिँ प्रक्रिया प्रारम्भ भएको छ, त्यसमा चाहिँ सहभागी भएर 15 महाधिवेशनलाई हामी सबैको महाधिवेशन बनाएर अगाडि बढ्नुको विकल्प छैन।
1: कहिलेदेखि प्रक्रिया सुरु हुन्छ 15 महाधिवेशनको? त्यसो भए
0: 15 महाधिवेशनको प्रक्रिया त जारी छ नि त, होइन, अध्यावधि हामी पार्टीलाई डिजिटल प्रणालीमा लाने भनेका छौँ। डिजिटल प्रणालीमा लाने भनेका छैन नि एउटा व्यक्तिले एकपटक चाहिँ नि आफूलाई चाहिँ विवरणलाई डिजिटलाइज गराइसकेपछि त त्यसरी कहिले पनि गर्नु पर्दैन, होइन, डिजिटल प्रणालीमा नसमेटिएका पार्टीका सदस्यहरूले चाहिँ समेटिनुपर्छ। एकपटक समेटिएपछि पुग्छ, यो हरेक वर्ष पार्टीको सदस्य नवीकरण गराए जस्तो पनि होइन, होइन, यो चाहिँ यो अस्ति नवीकरण भइसक्यो, अब चाहिँ नै यो किन गर्ने भन्ने विषय नै होइन, विषय नै अलग हो।
2: उहाँ हुनुहुन्थ्यो नेपाली काङ्ग्रेसका महामन्त्री गुरुराज घिमिरे, सहकर्मी दिनेश लुइटेलसँग कुराकानी गर्दै। नेपालको राजनीतिमा संविधान संशोधन एउटा यस्तो शब्द बनेको छ जसले कहिले आशा जगाउँछ त कहिले संशय। झन्डै एक दशकको अभ्यासपछि फेरि एकपटक शीतल निवासदेखि गाउँपालिकासम्म र सिंहदरबारदेखि न्यायालयसम्मको संरचना फेर्ने बहसले उचाइ लिएको छ। संविधान संशोधनको यो बहसमा सबैभन्दा पेचिलो विषय बनेको छ शासकीय स्वरूप। वर्तमान मिश्रित निर्वाचन प्रणालीले कुनै पनि दललाई स्पष्ट बहुमत नदिने र सरकारहरू तासको महल जस्तै ढल्ने प्रवृत्ति देखिएपछि अहिले प्रधानमन्त्री र मुख्यमन्त्रीको कार्यकाल तोक्नेदेखि लिएर उपराष्ट्रपति पदको सान्दर्भिकता सम्ममा

0: बहस भइरहेको छ। थप सामग्री सहित पुनः सुनिता पोखरेल।
1: नेपालको संवैधानिक इतिहासमा जननिर्वाचित संविधान सभाबाट जारी नेपालको संविधान आफैमा एक गतिशील र जीवन्त दस्तावेज हो। झण्डै एक दशकको कार्यान्वयन पश्चात यति बेला संविधानमा देखिएका कतिपय व्यवहारिक जटिलता फुकाउन र समय सापेक्ष परिमार्जन गर्न संशोधनको बहसले नयाँ उचाइ लिएको छ। संविधान अपरिवर्तनीय जड वस्तु नभई नागरिकका चाहना र मुलुकको आवश्यकता अनुसार विकास हुँदै जाने प्रक्रिया भएकाले यसलाई सुविचारित ढङ्गबाट अघि बढाउनु सकारात्मक कदम हो। यद्यपि संशोधनको यो यात्रामा प्रमुख राजनीतिक शक्तिहरूबीच न्यूनतम साझा समझदारी र राष्ट्रिय सहमति अपरिहार्य देखिन्छ। वर्तमान सरकारले संविधान संशोधनको विषयलाई उच्च प्राथमिकतामा राख्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा 13 सदस्यीय कार्यदल गठन गरेर गृह कार्य अघि बढाउनुले यसको गम्भीरतालाई थप प्रष्ट पारेको छ। कार्यदलले 60 दिनको कार्यदेश पाएर विभिन्न दलका प्रतिनिधि, संविधानविद, पूर्व प्रशासक र कानूनविदहरूसँग परामर्श गरिरहनु स्वागत योग्य पक्ष हो। यो बहस गाउँ सभादेखि कार्यकारी राष्ट्रपतिसम्मका विविध आयामहरूमा केन्द्रित भएको छ, जसले राज्यको तल्लो तहदेखि माथिल्लो ओहदासम्मको संरचनागत सुधारको मागलाई प्रतिबिम्बित गर्दछ। अहिलेको बहसमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री, निर्वाचन प्रणालीमा सुधार, प्रदेश मन्त्रीमण्डलको आकार र उपराष्ट्रपति पदको सान्दर्भिकता जस्ता शासकीय स्वरूपका विषयहरू प्रमुखताका साथ उठेका छन्। साथै राजनीतिक स्थायित्वका लागि मिश्रित निर्वाचन प्रणालीका कारण उत्पन्न हुने अस्थिरताको अन्त्य गर्न पूर्ण समानुपातिक वा अन्य विकल्प बारे पनि विमर्श भइरहेको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको सदस्य संख्या घटाउने तथा संसद अधिवेशनका दिनहरू र आवधिक निर्वाचनको मिति संविधानमै किटान गर्ने जस्ता प्रस्तावहरूले मितव्ययिता र लोकतान्त्रिक सुनिश्चितताको पक्षलाई जोड दिएका छन्। न्यायपालिकाको क्षेत्रमा देखिएका नियुक्ति सम्बन्धी विवाद, कार्यकाल र सर्वोच्च अदालतको क्षेत्राधिकार विस्तारका विषयमा पनि विज्ञहरूले गम्भीर चासो व्यक्त गरेका छन्। नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष गोपालकृष्ण घिमिरेले औल्याए जस्तै न्यायपालिकामा 1 दर्जन भन्दा बढी सुधारको आवश्यकता देखिनुले न्याय सम्पादनमा संरचनागत परिवर्तनको माग गर्दछ। न्यायाधीशहरूको आचरण अनुगमनका लागि छुट्टै आयोग गठन गर्ने र संवैधानिक इजलासलाई सुदृढ बनाउने कुराले विधिको शासनलाई थप बलियो बनाउने विश्वास गर्न सकिन्छ। यद्यपि संविधान संशोधनको प्रक्रियालाई प्राविधिक विषय मात्र बनाइनु हुँदैन, यो एउटा गहन राजनीतिक एजेन्डा हो जसले मुलुकको भविष्यलाई दिशाबोध गर्दछ। संशोधनका नाममा विगतका संघर्ष र आन्दोलनबाट प्राप्त लोकतन्त्र, संघीयता र समावेशिता जस्ता आधारभूत उपलब्धिहरूमा कुनै पनि प्रकारको आँच पुग्नु हुँदैन। वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले भने चाहिँ दलीय शक्ति सन्तुलन र राजनीतिक संवेदनशीलतालाई समेत मध्यनजर गर्दै यो प्रक्रिया अघि बढाउनु बुद्धिमानी हुनेछ। संविधान कार्यान्वयनका क्रममा देखिएका अप्ठ्याराहरूलाई पन्छाउँदै राजनीतिक स्थायित्व, सुशासन र नागरिक सशक्तिकरणका लागि संशोधनको मार्ग प्रशस्त हुनुपर्दछ। संविधानलाई संसदको अधिकारको गहकिलो विषय बनाएर सबै दलको अपनत्व रहने गरी निष्कर्षमा पुर्याउनु आजको आवश्यकता हो। दलहरूले दलीय स्वार्थभन्दा माथि उठेर मुलुक र जनताको हितलाई केन्द्रमा राखी संविधानलाई थप समृद्ध बनाउन लाग्नुपर्दछ। नयाँ विवाद सृजना गर्ने भन्दा पनि भएका समस्याको दिगो समाधान खोज्न संविधान संशोधन एउटा बलियो आधार बनोस्।
2: संविधान संशोधनको बहस चलिरहँदा सरकारले के कस्ता कुरामा ध्यान दिनु पर्ला भनेर हामीले राजनैतिक विश्लेषक कृष्ण पोखरेललाई सोधेका छौँ।
3: विभिन्न राजनीतिक दलहरूले निर्वाचनमा जाँदाखेरि आफ्नो घोषणा पत्रमा संविधान संशोधन सम्बन्धी कुराहरू राखेका छन्, त्यसलाई एउटा आधार बनाउने हो। दोस्रो आधार चाहिँ ती राजनीतिक दलहरूसँग संवाद गर्ने हो। सरकारले त्यसको लागि आफ्नो अब प्रधानमन्त्रीकै राजनीतिक सल्लाहकारकै संयोजकत्वमा एउटा कमिटी जस्तै केही बनाएको पनि छ, त्यसको माध्यमबाट अरू पार्टीहरूलाई पनि आफ्ना प्रतिनिधि पठाउन भन्यो। तर यसको सबैभन्दा महत्त्वपूर्ण पक्ष चाहिँ के हुन्छ भने यो चाहिँ राजनीतिक दलहरूको बिचको सहमतिमा मात्रै संविधान संशोधन हुन सक्छ। र अनि यो संशोधनको यसै पनि आवश्यकता किन थियो भनेदेखि झन्डै 10 वर्षको अभ्यास हामीले यो संविधानको गऱ्यौँ। चान्छौँ भनौँ न 72 संविधान जारी भयो, अब निर्वाचनको हिसाबले पनि तेस्रो निर्वाचनसम्म हामी आइपुग्यौँ। त्यसले गर्दाखेरि यो काम गर्दाखेरि कहाँ कहाँ अप्ठ्यारो पर्यो त्यो कुरालाई हेरेर त्यसलाई त्यो गाँठो फुकाउने हिसाबले त्यो अभ्यासबाट प्राप्त अनुभवका आधारमा जानुपर्छ एउटा त्यो। अर्को चाहिँ अब शासकीय स्वरूप अनि त्यसै गरिकन अब कसरी जाने भन्ने विषयमा पार्टीहरूका हिजै पनि संविधान जारी हुँदाखेरि पनि मतभेदको बिचमा संविधान जारी भएको हो, किनभने हिजो पनि माओवादी केन्द्र या जनता समाजवादी पार्टीहरू चाहिँ प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा थिए, तर पनि एउटा सहमतिमा गएर सुधारिएको संसदीय व्यवस्था अप्नाउने धर्मको संविधान जारी भयो। त्यसैले अब पनि संविधान जारी हुँदाखेरि या संशोधन हुँदाखेरि दलहरूका बिचमा त पहिलो त संवाद हुनु पर्यो, हरेकलाई आफ्नो प्रस्तावहरू के छन् भन्ने कुरामा विश्वासमा यो अहिलेको सरकारले चाहिँ विश्वासिलो ढङ्गले अगाडि बढ्नु पर्यो, ताकि सबै राजनीतिक दलहरू त्यो संशोधनको प्रक्रियामा सामेल हुन्, सहमतिको प्रक्रियामा सामेल हुन्, त्यो खालको वातावरण सरकारले बनाउनु पर्छ। एक हिसाबले हेर्दा यो हो। दोस्रो चाहिँ अरू राजनीतिक दलहरूले पनि आफ्ना एजेन्डाहरू ओपेन गर्नुपर्छ। आखिर सहमतिमा पुग्नका लागि त कुन राजनीतिक दलका संविधानमा संशोधनका के प्रस्ताव छन् त्यो आउनु पर्यो, होइन? त्यो आइसकेपछि अनि त्यसमा मिटिङ पोइन्ट कहाँ छ, नमिल्ने कुरा कहाँ छ, त्यसलाई कसरी डायलग गरेर या वार्ता वा आपसी अविश्वासहरूलाई हटाएर कसरी अगाडि बढ्न सकिन्छ भन्ने वेबाट चाहिँ यो चाहिँ इस्युलाई मा फोकस भएर छलफल गरेर सर्ट आउट गर्दै जानुपर्छ, त्यसलाई चाहिँ समाधान गर्दै जानुपर्ने बाटोबाट अगाडि बढ्नुपर्छ जस्तो मलाई लाग्छ।
2: उहाँ हुनुहुन्थ्यो राजनीतिक विश्लेषक कृष्ण पोखरेल, सहकर्मी सुनिता पोखरेलसँग कुराकानी गर्दै। अन्तर्राष्ट्रिय सम्बन्धी एउटा प्रसङ्ग, विश्व ऊर्जा आपूर्तिको लाइफलाइन मानिने स्टेट अफ हर्मुजमा इरानले आफ्नो नियन्त्रणलाई नयाँ उचाइमा पुर्याएको छ। एकातिर समुद्रमा सैन्य प्रशासनिक कडाई, अर्कोतिर बेजिङदेखि मस्कोसम्म फैलिएको तीव्र कूटनीतिक दौडधुप। आखिर के चाहन्छ तेहरान र चीन किन भनिरहेछ अब युद्ध रोकिनुपर्छ? यसै विषयमा केन्द्रित यो रिपोर्ट।
4: विश्वको कच्चा तेल र प्राकृतिक ग्यास ढुवानी हुने सबैभन्दा संवेदनशील मार्ग स्टेट अफ हर्मुजमा अब जहाजहरूले मनलाग्दी यात्रा गर्न पाउने छैनन्। इरानले यहाँ नयाँ सार्वभौम नियम लागू गर्दै सबै अन्तर्राष्ट्रिय जहाजहरूका लागि पूर्व अनुमति अनिवार्य गरेको छ। इरानी राज्यद्वारा सञ्चालित प्रेस टिभीका अनुसार अब यो जलमार्ग पार गर्न चाहने सिपिङ कम्पनीहरूले पर्सियन गल्फ स्टेट अथोरिटीबाट विद्युतीय निर्देशन र ट्रान्जिट अनुमति लिनै पर्नेछ। इरानका संसद अध्यक्ष मोहम्मद बागेर गालिफाबको शब्द सापटी लिने हो भने यो जलमार्गमा अब नयाँ समीकरण सुरु भएको छ। उहाँले स्पष्ट भन्नुभएको छ, अमेरिका र उसका सहयोगीले सिर्जना गरेको सुरक्षा खतराका विरुद्ध इरानले यो कदम चालेको हो। घटनाक्रम यतिमा मात्र सीमित छैन। इस्लामिक रिभोल्युसनरी गार्ड्सको नौसेनाले चेतावनीको भाषामा भनेको छ, इरानले तोकेको करिडोर नै एकमात्र सुरक्षित मार्ग हो। यदि कसैले यो मार्गभन्दा बाहिर जाने प्रयास गरे त्यसको परिणाम सैन्य हस्तक्षेप हुनेछ। तर इरान समुद्रमा मात्र होइन, कूटनीतिक टेबलमा पनि उत्तिकै आक्रामक देखिएको छ। इरानी विदेश मन्त्री अब्बास अराघची यति बेला बेजिङमा हुनुहुन्छ। चिनिया समकक्षी वाङ यीसँगको भेटमा उहाँले पश्चिम एसियाको अस्थिरता र अमेरिकी भूमिका बारे गम्भीर विमर्श गर्नुभएको छ। बेजिङ पुग्नु अघि अराघचीले पाकिस्तान, ओमान र रुसको भ्रमण गरेर एउटा बलियो रणनीतिक मोर्चा बनाउने प्रयास गर्नुभएको देखिन्छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले त इरानी सार्वभौम सत्ताको पक्षमा आफू साहसिक रूपमा उभिने वचन समेत दिइसक्नु भएको छ। चीनका लागि यो क्षेत्र केवल कूटनीति मात्र होइन, ऊर्जा सुरक्षाको प्रश्न पनि हो। केप्लर नामक संस्थाको तथ्याङ्क भन्छ, चीनले आयात गर्ने आधा भन्दा बढी कच्चा तेल यही हर्मुज मार्ग भएर आउँछ। त्यसैले चिनिया विदेश मन्त्री वाङ यीले अब ढिला नगरी पूर्ण रूपमा लडाई अन्त्य गर्न र स्टेट अफ हर्मुजलाई सुरक्षित बनाउन आह्वान गर्नुभएको छ। चीनले इरानको शान्तिपूर्ण आणविक ऊर्जा प्रयोगको अधिकारलाई समर्थन गर्दै वासिङटन र तेहरान बीचको शत्रुता अन्त्यका लागि मध्यस्थता गर्ने संकेत समेत दिएको छ। अमेरिकी रक्षा मन्त्री पीट हेक्सेथले व्यावसायिक जहाजको सुरक्षाका लागि अमेरिकी प्रयास जारी रहने बताइरहँदा इरानले चालेको यो नयाँ समुद्री कदमले त्यो क्षेत्रमा तनावको पारो झन बढाएको छ। एकातिर सैन्य हस्तक्षेपको चेतावनी र अर्कोतिर महाशक्ति राष्ट्रहरूसँगको गठबन्धनले मध्य पूर्वको राजनीतिलाई कता लैजाने हो त्यो भने भविष्यकै गर्वमा छ। तर हाललाई यति भन्न सकिन्छ, हर्मुजको पानी अब पहिले जस्तो शान्त रहने छैन।
2: जाँदा जाँदै एउटा खेल प्रसङ्ग। नेपाली क्रिकेटले पछिल्लो समय विश्व मानचित्रमा जुन गति र सामर्थ्य देखाइरहेको छ त्यसको प्रतिबिम्ब अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले सार्वजनिक गरेको पछिल्लो वरियतामा प्रष्टै झल्किएको छ। हाम्रा दुई महत्त्वपूर्ण खम्बाहरू दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले आफ्नो वरियतामा उल्लेख्य सुधार गर्दै नेपाली समर्थकहरूमा नयाँ उत्साह भरेका छन्। ब्याट र बल दुवैबाट जादू देखाउन माहिर द टाइगर नामले चिनिने दिपेन्द्र सिंह ऐरीले एक दिवसीय अलराउन्डर तर्फको वरियतामा ठूलो फड्को मार्नु भएको छ। अघिल्लो वरियता भन्दा 12 स्थान माथि उक्लिँदै दिपेन्द्रले विश्वका उत्कृष्ट अलराउन्डरहरूको सूचीमा 31 स्थानमा सुरक्षित गर्नुभएको छ। यो सुधारले नेपाली ब्याटिङ र बलिङको सन्तुलनलाई विश्व स्तरमै प्रमाणित गरिदिएको छ। यता स्पिनका जादुगर सन्दीप लामिछानेको पुनरागमन पनि उत्तिकै सुखद रहेको छ। बलिङ विधामा 15 स्थानको लोभलाग्दो सुधार गर्दै सन्दीप 43 स्थानमा पुग्नु भएको छ भने अलराउन्डर तर्फ पनि 7 स्थान माथि उक्लँदै 71 स्थान ओगट्न सफल हुनुभएको छ। हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदेऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्छ।
7: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
8: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौ, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
9: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौ, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
8: वैदेशिक रोजगार बोर्डको सचिवालय।
10: मासु अन्डा दुधमा अब हामी आत्मनिर्भर बन्दै छौँ नि। हामी सबै यसरी नै उत्पादनमा लागेपछि बाहिरबाट आयात गर्नै पर्दैन, हामी आफै सक्षम बन्दै छौँ। अब
11: यति कुरामै खुसी भएर हुँदैन के दुर्मु, हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनु पर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
10: सही भन्यो सुन्तली, यो कुरा त सबैलाई भन्न जानु पर्यो नि।
12: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौ,
11: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौ।
13: नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
14: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बेलुकीको 8 बज्नै लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: नमस्कार, स्वरोजगार कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। यो कार्यक्रम रेडियो नेपालको मिडियम वेभका फ्रिक्वेन्सीहरूका साथै एफएम ब्यान्ड 98.1 र 103 मेगाहर्जका साथै रेडियो नेपाल online.com र रेडियो नेपालको मोबाइल एपमा हरेक बुधबार बेलुकी यसै बेला सुन्न सकिन्छ। साप्ताहिक रूपमा रेडियो नेपालबाट प्रसारण हुने स्वरोजगार कार्यक्रममा व्यावसायिक रूपमा कृषि पेसामा लागेका युवा, लघु घरेलु तथा साना उद्योग सञ्चालन गरेका उद्यमी युवा र स्वरोजगारमा लागेका अन्य युवा व्यवसायीहरूसँग नियमित कुराकानी गर्छौँ। युवाहरूले सञ्चालन गरेका व्यवसायका बारेमा बढीभन्दा बढी सूचनाहरू प्रवाह गर्न युवाहरूलाई स्वदेशमै साना व्यवसाय सञ्चालन गरी स्वरोजगारमा लाग्न र उद्यमी बन्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको हो। सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाको वडा नम्बर 12 चतरा लाइनमा ढाका उद्योग सञ्चालन गरिरहनु भएको छ एम कुमारी तोम्साले। तोम्साले 2075 सालदेखि यो व्यवसाय विधिवत रूपमा सुरु गर्नुभएको हो। त्यसभन्दा अगाडि पनि उहाँले आफ्नो बाउ बाजेले सञ्चालन गर्दै आएको व्यवसायलाई निरन्तरता दिनको लागि पनि उहाँले यो व्यवसायमा लागेको कुरा उल्लेख गर्नुभएको छ। उहाँले सुरुमा 25,000 एउटा तान किनेर यो व्यवसाय सुरु गरेको पनि हामीसँगको कुराकानीमा बताउनु भएको छ। अहिले उहाँले आफ्नो व्यवसायमा 100 भन्दा धेरै महिला दिदीबहिनीहरूलाई काम पनि दिनुभएको छ। ती महिला दिदीबहिनीहरूको आय आर्जनमा उहाँले दिएको कामले केही थप सहयोग पुगेको कुरा पनि उहाँले उल्लेख गर्नुभएको छ। आज स्वरोजगार कार्यक्रममा हामीले धरान उपमहानगरपालिका वडा नम्बर 12 चतरा लाइनमा ढाका उद्योग सञ्चालन गरिरहनु भएकी एम कुमारी तुम्सासँगै कुराकानी गरेका छौँ।
1: अहिले मैले गरिरहेको चाहिँ त्यही हो, ढाका कपडा उत्पादन हो। मैले 2075 सालदेखि सुरु गरेको हो, धरानबाट नै हो सुरु गरेको पनि।
0: ढाका उद्योगै गर्नुपर्छ भन्ने चाहिँ तपाईँलाई किन लागेको थियो?
1: यो हाम्रो एउटा नेपालको पहिचान पनि हो होइन। अनि अर्को कुरा चाहिँ यो चाहिँ हाम्रो लिम्बू, म लिम्बू नै हो र लिम्बू जातिको आफ्नो परम्परागत कल्चरल पोसाकको रूपमा चाहिँ ढाकालाई लिने गरेको छ। अहिले त्यो प्रचलनमा आएको छ, त्यही भएर पनि मैले ढाका सम्बन्धी चाहिँ पहिलेदेखि ढाका भने चाहिँ एकदमै मनपर्ने, अब पहिलेदेखि बुन्दै गरेको, घरमा देख्दै आएको, हाम्रो बोजू आमाहरूले बुन्दै आउनु भएको, त्यही भएर यसले चाहिँ कसरी बजारीकरण गर्न सकिन्छ, यो ढाकालाई चाहिँ कसरी आय आर्जन स्रोतको रूपमा बुनेर गर्न सकिन्छ भन्ने सोच सानैदेखि नै मलाई त्यस्तै सोचहरू आउँथ्यो क्या।
0: हजुर,
1: यो ढाका चाहिँ सबै सामान पुर्याउन सके, बजारमा पुर्याउन सके, धेरैजना अब बुनिरहेको आमाहरू दिदीहरू बोजूहरूले रोजगार पाउनुहुन्थ्यो जस्तो मलाई लागिरहने।
0: हजुर,
1: त्यही भएर पनि यसमा म अलिकति चाहिँ यो तर्फ चाहिँ आकर्षित भएको।
0: हिजो आफ्नो बाउ बाजे होइन, परम्परागत रूपमा बाउ बाजेले गर्दै आएको व्यवसायलाई नै अहिले रोजै भन्नुभयो नि यहाँले। पछि तपाईँले यो व्यवसाय गर्दाखेरि कुनै तालिमहरू लिनु पर्यो अथवा लिनु परेन, त्यस्तो तालिमहरू पनि लिनुभयो यहाँले?
1: त्यस्तो तालिम चाहिँ लिनु परेन, किनभने अब घरमै गर्दै आएको, देख्दै आएको, गर्दै आएको चिजहरू होइन, तालिमै लिएर सिकेरै गर्नु परेन।
0: त्यसलाई अलिक व्यवस्थित गर्नको लागि होइन आधुनिक प्रकारका सिपहरू पनि आवश्यकता पर्थ्यो होला, तालिमको पनि आवश्यकता पर्थ्यो होला, त्यस्तो कुनै महसुस गर्नु भएन यहाँले?
1: त्यो महसुस त मैले गरिनँ, किनभने तालिम लिनेहरूको भन्दा पनि मैले तालिमलाई नै आफ्नै आइडियाले, अहिले बजारमा राम्रो भइरहेको छ मेरै आइडियाले, र यसमा चाहिँ त्यति धेरै आधुनिक र त्यस्तो अरू चाहिँ मिसाइराख्नुपर्छ जस्तो लाग्दैन, र परम्परागत रूपमा हराइरहेको चिजहरूले चाहिँ उतार्न सके राम्रो हुन्छ जस्तो लागेर नै म त्यही कुराहरूले चाहिँ अझै पनि फोकस गरिरहेको छु। अरूले नगरेको एक्स्ट्रा होइन, हराइरहेको जुन गाउँघरमा देख्दै आएको बुट्टाहरू हुन्छ नि, जस्तै पानको पातहरू, अब जस्तै घरमा कुदेको बुट्टाहरू, त्यस्तो अब जस्तै हुन्छ नि घरहरूमा फुलबुट्टाहरू कुर्ने चलनहरू थियो नि पहिले पहिले, केहरू देख्दा पनि यस्तो बुट्टा बनाउन सके चाहिँ यसले कस्तो आकार लिन्थ्यो होला, कस्तो टाइपको हुन्छ होला भने त्यो आफै क्रिएसन हुन्छ के दिमागमा, अनि त्यही तरिकाले चाहिँ अगाडि बढिरहेछु। अहिले पनि डिजाइनहरू गर्दा म त्यसरी नै गरिरहेको छु, र जुन डिजाइनहरू गरेर बजार पनि राम्रो मार्केट पाइरहेको छ, त्यस्तै अब फेसन डिजाइनिङ नै गरेर अब आधुनिक रूपमा अब बजारमा चलेको जस्तो त अब अरू अरूले पनि गर्न खोजिराख्नु भएको छ, तर मैले चाहिँ ट्रेडिसनल अब पहिले जे देखेको छ त्यही कुराहरूले चाहिँ उतार्ने पक्षमा छु, तर त्यसको पनि राम्रो बजार पाइरहेको छ, राम्रै छ।
0: हजुर एम कुमारीजी, अब यो व्यवसाय जुन गर्नु भएको छ होइन, ढाका उद्योग गरिराख्नु भएको छ, आफ्नै ठाउँमा गर्नु भएको छ। यो सुरु गर्दाखेरि तपाईँलाई लगानी चाहिँ कति गर्नु परेको थियो?
1: लगानी त यस्तो हो, मेरो त्यस्तो लगानी धेरै गरेर तामझामका साथ म ओपनिङ गरेको पनि होइन, धेरै गरेको पनि होइन। एउटा ताम किन्न 25,000 पर्थ्यो, 25,000 एउटा ताम किनेर मैले आफै बुनेर आफै सुरु गरेको। त्यस पछाडि सिक्न आउनुभयो दिदी बहिनीहरू, तानहरू सानो खालकोहरू थप्यो सिकाउनको लागि, त्यतिकै दुई तिनजना सिकाएँ अनि त्यही रोजगार दिएँ, त्यसरी त्यसरी अगाडि बढेको। मेरो त त्यस्तो ओपनिङ गरेर पुरै अहिले त्यस्तो होइन कि पनि, त्यस्तो धेरै लगानी पनि होइन, ओपनिङ गरेर तामझामको साथ सुरु गरेको पनि होइन।
0: हजुर हजुर, आफैले रोजगार सिर्जना गर्नुभयो होइन, त्यसमा अहिले सन्तुष्टि पनि हुनुहुन्छ र अरूलाई पनि काम दिनुभयो होला नि त नि?
1: त्यही त मैले सुरु गरेँ, दुई तिनजना सिक्न आउनुभयो, उहाँले त्यही काम पाउनुभयो, त्यसरी नै बढ्दै बढ्दै गए। अहिले चाहिँ अब प्रत्यक्ष अप्रत्यक्ष रूपमा 6 भन्दा पनि धेरै रोजगार पाइराख्नु भएको छ हाम्रो दाजुभाइ दिदी बहिनीहरू।
0: भर्खरै सुरु गर्नु भएको एउटा व्यवसायमा 100 रोजगारी पाउने भने त ठुलो कुरो हो। हिजो एउटा तानबाट सुरु गरेको व्यवसायमा आज 100 काम दिनु भएको छ होइन, त्यो दिन पाउँदाखेरि पनि तपाईँलाई त खुसी लागिरहेछ नि त?
1: खुसी नै छु अहिले आजसम्म, र यो कुरा यो खुसी चाहिँ कायम होस् भनेर हर समय कोसिस पनि गरिरहेको हुन्छु। अर्को कुरा खानुमा यो मेरो लाइन होइन नि त, मेरो व्यवसायतिर हाम्रो परिवार पनि होइन, अब व्यापार व्यवसायतिर अब दिमाग पनि थिएन होइन, कसरी चल्नुपर्छ कसरी गर्नुपर्छ भन्ने कुरा पढ्दै थिएँ। अनि पढेर पछि अब टिचर अथवा नभए पनि क्याम्पस लेक्चरसम्म मात्रै हुन सकिन्छ होला भनेर सोच थियो पहिल्यै होइन।
0: हजुर,
1: तर अब यतातिर लाग्यो, अनि यतातिर लागेर अब सँगै पढेका साथीहरूको हेर्दा पनि होइन, उहाँहरूले उनी पनि प्रतिक्रिया दिनुहुन्छ धेरै राम्रो गर्यो भन्ने, त्यस्तोहरू सम्झिँदा चाहिँ एकदमै जे गरे राम्रै गरेछु जस्तो लाग्छ, म त खुसी नै छु।
0: यो ढाका उद्योगमा चाहिँ के उत्पादन गरिरहनु भएको छ?
1: ढाका रुमालदेखि लिएर टोपी टाई सर्ट कुर्ता सुरुवाल, अनि ढाका सल ढाका हाफ सल गलबन्दी साडीहरू कोट, अनि खाडी पनि हामी आफ्नै बुन्छौँ, खाडीको दौरा सुरुवाल सबै बन्छ। अनि अहिले आधुनिक लेङ्गा आउटरहरू भन्छ, अनि लिम्बूको अर्थोडक्स मेखलीहरू त्यस्तो सबै बन्छ, जति पनि अहिले ड्रेसहरू बन्छ नि आधुनिक खालको त्यस्तो सबै नै बन्छ त्यो डिजाइनहरूमा, लेङ्गा आउटर लेङ्गा चोली गाउनहरू सबै नै बन्छ।
0: ती सामानहरू बनाउनको लागि यहाँले अघि पनि भन्नुभएको थियो 100 मैले काम पनि दिएको छु भन्नुभएको छ, अनि प्रत्यक्ष रूपमा उहाँहरूले आएर त्यहाँ काम गर्नुहुन्छ अथवा घरमा पनि लिएर गएर काम गरेर तपाईँ कहाँ सामान ल्याउने गर्नुहुन्छ, के गर्नु भएको छ यो विषयमा नि अलिकति कुरा गरिदिनु न।
1: यस्तो सिक्नुहुन्छ जानुहुन्छ, अनि घरमै धेरै जस्तै घरमै बसेर काम गरेर ल्याउनुहुन्छ, मेरैमा सिकेको हुनुपर्छ भन्ने पनि हुँदैन, जहाँ सिके पनि जहाँ काम गरे पनि राम्रो राम्रो काम भयो, राम्रो क्वालिटीको धागो प्रयोग गरेको थियो अनि राम्रो फिनिसिङहरू निकालेको थियो बुनेको थियो भने तिनीहरू पनि मैले सबै राखिदिने गरेको छु हाम्रो महिला दिदी बहिनीहरूको।
0: आज मैले यति बेला स्वरोजगार कार्यक्रममा धरान उपमहानगरपालिका वडा नम्बर 12 चतरा लाइनमा ढाका उद्योग सञ्चालन गरिरहनु भएकी एम कुमारी तुम्सासँग कुराकानी गरिरहेको छु। उहाँले आफ्नो सानो लगानीबाट पनि व्यवसाय सुरु गरेर अहिले धेरै महिला दिदी बहिनीहरूलाई आफ्नो उद्योगमा जोड्नु भएको छ। ती दिदी बहिनीहरूलाई काम दिन पाउँदा होइन, ती दिदी बहिनीहरूले पनि तपाईँसँग जोडिएर काम गर्न पाउँदा कस्तो अनुभव भइरहेछ, कस्तो लागिरहेछ तपाईँलाई?
1: कहिले कहिले म सोध्ने गर्छु मेरो दिदी बहिनीहरूलाई, मेरो टिमलाई, तपाईँहरूलाई कस्तो भइरहेछ यहाँ काम गर्दा भनेर सोध्छु। राम्रो छ भन्नुहुन्छ, प्राय कलेज पढ्ने स्टुडेन्टहरू पनि छन्, अब बिहान कलेज जाने अनि दिनमा चाहिँ काम गर्ने, अनि उनीहरू चाहिँ घर खर्च चाहिँ घरमा नमागिकन यही काम गरेर पुर्याइरहेको कुराहरू गर्नुहुन्छ होइन। अनि विदेश जाने दाजुभाइहरूको वाइफहरू पनि हुन्छ, उहाँले पनि हाम्रो विदेशमा चाहिँ अब सबै बचत भइराखेको छ, हाम्रो यही काम गरेकोले खाना बस्न पुगिरहेको छ भन्ने कुराहरू गर्नुहुन्छ। त्यतिखेर चाहिँ धेरै खुसी लाग्छ क्या मलाई, मैले राम्रो नै काम गरेको रहेछु जस्तो लाग्छ। अब धरानमा इलामदेखि अब धनकुटा पास्तरदेखि महेन्द्र कलेज पढ्न भनेर आएको बहिनीहरूलाई चाहिँ काम गर्छु भन्ने बहिनीहरूले चाहिँ अब घरमा वृद्ध भएको बुवा आमाहरूले खर्च मागिराख्नु परेन अनि यही काम गरेर नै पुगिरहेको छ भन्ने कुराहरू गर्दा चाहिँ मलाई साँच्चीकै खुसी मिल्छ कि त्यतिखेर चाहिँ।
0: हजुर हजुर,
1: राम्रो काम गरेको जस्तो फिल हुन्छ।
0: उहाँहरूको आय आर्जनको एउटा पाटो पनि भयो, उहाँहरूलाई थप सहज पनि भयो तपाईँ कहाँ काम गर्दाखेरि, र जुन उहाँहरूले चाहिँ कमाएको रकमले घर खर्च चलाउन केही सहज पनि त हुन्छ नि।
1: पहिले त अब हामीले केही गर्छौँ भन्दा पनि अब बोर्डिङहरू त्यसरी पढ्दै हामी पनि केही गरौँ घरबाट पैसा नमागौँ भन्ने सोच हुँदा चाहिँ बोर्डिङहरूमा अब जब खोज्दा पनि 5,000 पाउने होइन।
0: हजुर,
1: अनि त्यस्तो गाह्रो हुन्थ्यो क्या, फेरि अब टाइम टु टाइम खट्नुपर्ने, अब यहाँ त त्यति साह्रो गर्नै पर्छ भन्ने हुँदैन नि त, अलिक सहज काम गर्नुको वातावरण चाहिँ सहजै हुन्छ, टाइम मिलेको बेला अब गर्ने हो, अब टाइमै नमिले चाहिँ गर्नै पर्छ भन्ने त्यो जागिरै जस्तो हुँदैन नि त यो त। अनि त्यही भएर धेरै त्यो भाइ बहिनीहरूले चाहिँ यहाँ काम गर्ने रुचाइ पनि राखेका छन्। अनि अब त्यो पहिलेको तुलनामा हामीले जुन दुःख पाएको थियौँ त्यो कुराहरू सम्झिँदा चाहिँ यो कार्यहरू चाहिँ पहिलेदेखि भएको पछि अझ हामीले पनि अलिक सहज हुन्थ्यो होला त्यो समयमा जस्तो फिल गर्छु क्या म आफूलाई। अनि सोध्ने पनि गर्छु, साँच्चै के तिमीहरूले पुगिरहेछ नि खर्च भन्छ, पुगि नै राखेको छ, अब नभएको पनि दिन न स्टुडेन्टहरूले 15,000 त कमाउँछ नि त पार्ट टाइम भए पनि।
0: हजुर एम कुमारीजी, अब तपाईँले उत्पादन गरेको जो सामानहरू छ नि, जुन सामानहरू छ त्यो सामानहरूको बिक्री वितरणको लागि के गर्नु भएको छ, कस्तो छ व्यवस्था?
1: बिक्री वितरण चाहिँ अहिले चाहिँ मेन त यो मैले अघि पनि भनेको थिएँ लिम्बू परम्परागत पोसाक के भन्नु कल्चरल ड्रेसको रूपमा चाहिँ यो अहिले स्थापित भएको छ, फङ्सनहरूमा लगाउने गर्नुभएको छ लिम्बू समुदायले, त्यही भएर धेरै खपत हुने चाहिँ लिम्बू समुदायभित्रै हो।
0: हजुर।
1: र अब लिम्बू समुदायहरू चाहिँ प्राय अब हङकङ बेलायततिर हुनुहुन्छ नि त, अनि उहाँहरूले चाहिँ धेरै लिनुहुन्छ, अनि त्यतातिर पनि खपत धेरै पठाउँछु। अनि अहिले त लिम्बू समुदाय मात्र नभएर अरू अरू हाम्रो देशको उत्पादन हो, नेपाली उत्पादन भनेर सबैले माया गर्न थाल्नु भएको छ, सबैले मन पराउन थाल्नु भएको छ। अनि अब अमेरिकातिर, क्यानाडा, अस्ट्रेलियातिर पुग्ने ग्रेजुएसन गर्ने जुन नेपाली स्टुडेन्टहरू हुनुहुन्छ उहाँहरूले पनि माग गर्नुहुन्छ ग्रेजुएसन बेला लाउने हो आफ्नो नेपाली पोसाक भन्ने खालको कुराहरू गर्नुहुन्छ। अनि त्यतिखेर चाहिँ मलाई कस्तो खुसी लाग्छ क्या, त्यो रूपमा चाहिँ अहिले ढाका चाहिँ भइरहेको छ भनौँ न, सबैले त्यो चाहिँ राख्नु भएको छ। अझ पनि होइन त्यतिले मात्रै होइन, यो ढाका चाहिँ हाम्रो नेपालमा जति पनि छौँ, जति पनि जात जाति छौँ, उहाँले चाहिँ आफ्नो नेपाली पोसाकको रूपमा सम्झेर होइन आफ्नो फङ्सनहरूमा सबैले लगाइदिनु भयो भने चाहिँ झन् कति धेरैले, अझ कति धेरैले नेपालभित्रै रोजगार पाउँथ्यो होला भन्ने त्यो कुरा चाहिँ मैले जसलाई जहिले पनि मनमा लागिरहन्छ क्या।
2: होइन के पोको पारा त्यस्तो, सुन भेट्यौ कि क्या
3: हो? सुनै हो, हेर त
2: माटो पो रहेछ त।
3: ल यही माटोमा राम्रो फलाएर बेचेर घाँटीमा कानमा लाउने सुन किन्न पाएपछि भयो नि त यो सुन।
2: बाठी पो रहेछ त। अनि यो माटो चाहिँ किन पोको पार्यो नि?
3: माटोलाई सुधार गर्नु परेन, माटोमा के तत्त्वको कमी छ जान्न जचाउन जान्ला।
2: ए अनि यो माटो जचाउन चाहिँ कहाँ जानि?
3: पालिकाको कृषि शाखा वा प्रदेशको माटो परीक्षण प्रयोगशाला त हो नि, तर आफ्नो ठाउँमा भएको माटोको अवस्था इन्टरनेट सुविधा भएको मोबाइल वा कम्प्युटरमा डिजिटल सोइल म्याप हेरेर पनि थाहा पाउन सकिन्छ।
4: हो, इन्टरनेट भएको ठाउँमा soil.narc.gov.np मा लग इन गरेर कम्प्युटर वा मोबाइलबाट आफ्नो ठाउँको माटोको अवस्थाको बारेमा जानकारी लिऊ र माटोको गुणस्तर बढाऊ।
5: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
6: सचेत बनाऊ।
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
9: होइन के भन्नुभएको, हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
8: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
10: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
11: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
12: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छौ।
8: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
12: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
13: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: श्रोतावृन्द नमस्कार, नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछौ। श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 नेपाली विषयको पाठ 1 रहेको उज्यालो यात्रा कविता अन्तर्गत भाषा संरचना र वर्ण विन्यासमा पदवर्ग विचलन र ह्रस्वइकार सम्बन्धी शिक्षक र विद्यार्थीबीच गरिएको संवाद प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य बुँदाहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
16: यो पदवर्ग पनि चिन्नै कठिन रहेछ।
17: हो त नि,
18: मलाई त यो झन् गाह्रो लाग्छ।
17: कविता तिमीलाई त आउँछ नि, मलाई पनि सिकाइदेऊ है।
16: कुनै कुनैमा त म पनि अल्मलिन्छु।
18: कति चिन्ता गरेको।
17: हेर त, ऊ बाबुराम सर पनि यतै आउँदै हुनुहुन्छ।
19: सर नमस्कार।
20: नमस्कार, अनि तपाईँहरू यहाँ के गर्दै हुनुहुन्छ?
16: सर, हिजोको कक्षामा हामी थिएनौँ, हामी तिनैजना वाद विवाद प्रतियोगितामा भाग लिन गएका थियौँ।
18: कविता वाद विवाद प्रतियोगितामा प्रथम भइन् नि।
20: लौ, बधाई छ कवितालाई, कस्तो खुसीको कुरा। विद्यालयबाट छनौट भएर जानु नै पहिलो जित, त्यसमा पनि कुनै स्थान प्राप्त गर्न सक्नु ठुलो कुरा हो। हामी र हाम्रो विद्यालयको इज्जत बढेको छ।
16: यसमा सरको पनि त देन छ नि। सरले हामीलाई यति धेरै सिकाइदिनु भएको छ, सरको विद्यार्थी हुन पाएकोमा हामीलाई गौरव लागेको छ।
18: सर कतिको हतारमा हुनुहुन्छ?
20: ठिकै छ, किन र, कतै पुरस्कार पाएको खुसियाली मनाउने हो कि कसो हो?
17: हुन्छ नि सर।
20: भइगयो, मैले त भनेको मात्रै हुँ। म त यसो एकैछिन पुस्तक पढौँ भनेर निस्किएको, तपाईँहरूको सिक्ने कुरालाई त म कहाँ नाइनास्ती गर्न सक्छु र। लौ ठिकै छ नि त्यसो भए।
18: पाठ त पढेर पनि बुझिन्छ, तर अभ्यासमा त सरको सहयोग आवश्यक हुन्छ।
17: हिजो कुन कुन अभ्यास गराइयो सर?
20: हिजो कक्षामा सिकाइएका सबै कुरा यहाँ पनि बताइदिन्छु नि त।
16: हुन्छ सर।
20: तपाईँहरू अभ्यासको कुरा गर्दै हुनुहुन्थ्यो, किताब छैन होला?
17: मसँग छ सर।
20: हामीले हिजो पदवर्ग विचलन सम्बन्धी अभ्यास गरेका थियौँ।
18: मलाई त त्यो पदवर्ग छुट्याउनै आउँदैन।
20: त्यसो भए म एउटा अनुच्छेद प्रस्तुत गर्छु, रेखाङ्कित शब्दको पदवर्ग छुट्याउनुहोस् है त। फुर्बा असल विद्यार्थी हुन्, उनी सोलुखुम्बु जिल्लाको जनजागृति माविमा 10 कक्षामा पढ्दैछन्। उनी सधैँ विद्यालय जान्छन्, उनी मिहिनेतपूर्वक पढ्छन्, उनी बिहान सबेरै उठ्छन् र आफूले पढ्नुपर्ने पाठ नियमित पढ्छन्। कक्षामा गुरुले दिएको कक्षा कार्य सधैँ गर्छन्।
18: रेखाङ्कित शब्द म भन्छु है?
20: हुन्छ, तपाईँहरू पनि टिप्नुहोस् है।
18: रेखाङ्कित शब्द असल, उनी, पढ्दैछन्, सधैँ, पूर्वक, सबेरै, आफू, दिएको।
17: मैले जानेको म भन्छु, असल विशेषण, उनी सर्वनाम, पढ्दैछन् क्रियापद,
18: पूर्वक नामयोगी, सबेरै क्रियायोगी,
16: सधैँ क्रिया विशेषण, आफू सर्वनाम र दिएको विशेषण।
20: लौ मिलिहाल्यो नि।
17: पदवर्ग विचलन भनेको के हो सर?
20: विचलन भनेको प्रचलित नियम छोडेर अर्कोतिर जानुलाई विचलन भनिन्छ।
16: अलि प्रष्ट बुझिएन सर।
20: सन्दर्भ अनुसार वाक्यमा प्रयोग हुँदा शब्दले गर्ने काम फरक फरक हुन जान्छ, शब्दको भूमिका फरक पर्न जान्छ। एउटै शब्दले कुनै अवस्थामा नामको काम गर्छ भने कुनै अवस्थामा विशेषणको काम गर्न पुग्छ। यस्तो अवस्थालाई विचलन भनिन्छ।
17: पदवर्ग विचलन सम्बन्धी बैठकमा पनि यही कुरा भनिएको रहेछ, होइन त?
20: हो, ठिक भन्नुभयो। त्यसलाई तपाईँहरू पनि अध्ययन गर्नुहोस् न। त्यहाँ बैठकमा कस कसलाई निम्त्याइएको छ, लौ भन्नुहोस् त।
18: बैठकमा नाम, सर्वनाम, विशेषण, क्रिया, क्रियायोगी, नामयोगी, विस्मयादिबोधक, संयोजक र निपातलाई निम्त्याइएको छ।
20: बैठक चाहिँ के विषयमा रहेछ?
17: बैठक नाम, सर्वनाम, विशेषण आदि पदवर्गले उजुरी हालेको सम्बन्धमा छ सर।
20: उजुरी चाहिँ किन परेको रहेछ?
0: आफ्नो वर्गका शब्द अर्को वर्गमा प्रवेश गरे भनेर उजुरी परेको रहेछ।
20: हो, पदवर्ग विचलन भनेको त्यही हो। गरिब, धनी जस्ता शब्द कहिले विशेषणका रूपमा रहने र कहिले नामका रूपमा रहने, त्यस्तै यो त्यो जस्ता शब्द घरि सर्वनामको रूपमा त घरि विशेषणको रूपमा रहने।
18: नामयोगी र क्रियायोगीको हालत पनि त्यस्तै रहेछ, होइन त?
20: हो, तपाईँहरूले भनेको ठिक हो।
17: पदवर्ग विचलन भनेको त बुझियो, अब अभ्यास नै गर्न पाए हुन्थ्यो कि।
20: नाम र विशेषणका बीचमा हुने विचलनको उदाहरणका बारेमा छलफल गरौँ है त। जस्तै नेपाली नागरिक इमान्दार छन्, नेपालीले विश्वमा नाम कमाएका छन्। त्यस्तै धनी र गरिब एक अर्काका शत्रु नभएर सहयोगी हुन्। धनी मानिसले पनि गरिबलाई सहयोग पुर्याएको हुन्छ भने गरिब मानिसले पनि धनीलाई सहयोग गरेको हुन्छ।
0: नेपाली नागरिक शब्दमा नेपाली शब्दले नागरिक शब्दको विशेषता बुझाएकाले यहाँ नेपाली शब्द विशेषणको रूपमा प्रयोग भएको छ र नागरिक शब्द नामको रूपमा प्रयोग भएको छ।
17: धनी र गरिब शब्दको अवस्था पनि त्यस्तै रहेछ, होइन त?
18: अहिले त मैले पनि कुरा बुझेँ। धनी मानिस भन्दा धनी विशेषण हुँदो रहेछ, त्यस्तै धनीले गरिबलाई भन्दा धनी नाम हुँदो रहेछ।
20: हो, तपाईँहरूले ठिक भन्नुभयो।
0: सर्वनाम र विशेषणको पनि यस्तै उदाहरण दिनुहोस् न सर।
20: ल सुन्नुहोस् है त। यो बिहान सबेरै उठ्छ, एउटा वाक्य। अर्को दोस्रो वाक्य, यो केटो बिहान सबेरै उठ्छ। त्यस्तै गरी त्यो रुखमा बस्छ, त्यो चरो रुखमा बस्छ। अब हेर्नुहोस् त, यो र त्योको प्रयोगमा भिन्नता देख्नुभयो।
17: पहिलो वाक्यको यो सर्वनाम र दोस्रो वाक्यको यो विशेषण हो, त्यस्तै त्योको पनि। पहिलो वाक्यमा त्यो सर्वनाम र दोस्रो वाक्यमा त्यो विशेषणको रूपमा आएको छ, होइन त?
20: तलका वाक्यमा दिएका जे, जो, त्यो, जुन को विचलनको अवस्था हेर्नुहोस् त। जस्तै म वाक्य प्रस्तुत गर्छु, तपाईँहरू त्यसलाई पहिचान गर्दै जानुहोस्। जे गर्ने गरेको छ त्यही गर, यो एउटा वाक्य। त्यस्तै जे काम गर्ने गरेको छ त्यही गर। त्यस्तै ख नम्बरमा छ, जो हिजो आएको थियो त्यो उमेशको भाइ हो। त्यस्तै अर्को, जुन मनपर्छ रोजेर किन, जुन लुगा मनपर्छ रोजेर किन। यी वाक्यमा प्रयोग भएको जे, जो, जुन को अवस्था र भिन्नता पहिचान गर्नुहोस् है त।
18: क नम्बरको पहिलोको जे सर्वनामको रूपमा छ र दोस्रो वाक्यमा रहेको जे काम नाम अगाडि आएकाले विशेष।
17: ख नम्बरको उदाहरणमा पनि त्यस्तै देखिन्छ, जो सर्वनाम र त्यो विशेषण।
0: ग नम्बरमा पनि त्यस्तै, पहिलो जुन सर्वनाम र दोस्रो जुन विशेषण।
20: ठिक भन्नुभयो। अब नामयोगी र क्रियायोगी विचलनका पनि केही उदाहरण हेर्नुहोस् है त। जस्तै उसको घर माथि छ, उसको घर बाटोमाथि छ। त्यस्तै अर्को नम्बरमा हेर्नुहोस्, आज मुनि गैरी खेतमा रोपाइ छ, आज कुलो मुनि गैरी खेतमा रोपाइ छ। त्यस्तै अर्को वाक्य सुन्नुहोस्, पारी भन्दा वारी रमाइलो छ, खोला पारी भन्दा खोलावारी रमाइलो छ। यहाँ माथि वारी पारीको को अवस्था फरक छ। अब यसलाई पहिचान गर्नुहोस् त।
18: कमा प्रयोग भएको माथि क्रियायोगी र बाटो माथिको माथि नामयोगी होइन त?
20: लौ पेमालाई पनि आएछ।
16: खमा प्रयोग भएको मुनि क्रियायोगी र कुलो मुनिको मुनि नामसँग जोडिएर आएकाले नामयोगी भयो।
17: गमा प्रयोग भएको वारी क्रियायोगी र खोला पारीको पारी नामसँग जोडिएर आएकाले नामयोगी भयो होइन त?
20: यो कुरा त तपाईँहरूले अब बुझ्नुभयो जस्तो लाग्यो। अझै म केही उदाहरण दिन्छु, भन्नुहोस् है त।
18: हुन्छ सर।
20: गरिब वर्गको उत्थान नभई देश समृद्ध बन्दैन। गरिबलाई राज्यले विशेष ध्यान दिनुपर्छ। राज्यले धनी व्यक्तिबाट कर लिनुपर्छ र धनीले पनि राज्यलाई कर तिर्न हिचकिचाउनु हुँदैन। गरिबीको रेखामुनि वा रेखा तल अवस्थित समुदायलाई सधैँ तल रहने अवस्थाबाट माथि उठाउनुपर्छ।
17: गरिब वर्ग भन्दा गरिब विशेषण र गरिब लाईमा गरिब नामको रूपमा रहेको छ।
16: धनी व्यक्तिबाट भन्दा धनी विशेषणको रूपमा र धनीले भन्दा धनी नामको रूपमा रहेको छ।
20: तपाईँहरूले ठिक भन्नुभयो। तपाईँहरूले पदवर्ग विचलन हुने क्षेत्र पहिचान गर्न सक्नुभयो।
18: रेखा तल भन्दा तल नामयोगी रहेको छ। त्यसै गरी तल रहने भन्ने पदावलीमा तल क्रियायोगीको रूपमा रहेको छ।
20: ल अब म उज्यालो यात्रा कविताको चौथो श्लोक वाचन गरेर सुनाउँछु। तपाईँहरू यसबाट एक एकवटा नाम, सर्वनाम, विशेषण, क्रिया, क्रियायोगी र नामयोगी वर्गका शब्द टिपोट गरी वाक्यमा प्रयोग गर्नुहोस् है त।
17: हुन्छ सर, हामी कोसिस गर्छौँ।
20: लौ सुन्नुहोस्। ईर्ष्या द्वेष हटाएर जो छर्छन् प्रेम सौरव, तिनै मान्छेहरू बन्छन् विश्वका निम्ति गौरव। सुन्नुभयो, मैले फेरि वाचन गरेँ। ईर्ष्या द्वेष हटाएर जो छर्छन् प्रेम सौरव, तिनै मान्छेहरू बन्छन् विश्वका निम्ति गौरव।
17: ईर्ष्या द्वेष नाम शब्द होइन त सर?
20: हो ठिक छ।
18: छर्छन् बन्छन् त क्रियापद हुन् नि।
16: जो सर्वनामको रूपमा प्रयोग भएको छ भने तिनै विशेषणको रूपमा रहेको छ होइन त सर?
20: हो तपाईँहरूले ठिक भन्नुभयो। हटाएर क्रियायोगीको रूपमा रहेको छ भने निम्ति नामयोगीको रूपमा रहेको छ।
17: सर विचलन सम्बन्धी अन्य अभ्यास पनि गर्न पाए हुन्थ्यो नि।
20: त्यसो भए अब म केही शब्द सङ्केत गर्छु, भन्छु, तपाईँहरू सोही अनुसार वाक्य बनाउनुहोस् है त।
18: हुन्छ सर।
20: रलाई संयोजक र निपातको रूपमा फरक फरक वाक्यमा प्रयोग गर्नुहोस् त।
16: म बनाउँछु है। निकिता र पेम्बा परिश्रमी छन्, तिमीहरूले भन्दैमा हुन्छ र?
20: स्याबास कविता, तपाईँले मैले भने अनुसार नै बनाउनु भयो। जस्तै निकिता र पेम्बा भन्दाखेरि यहाँ र संयोजकको रूपमा रहेको छ भने, त्यस्तै गरी हुन्छ र भन्दा र चाहिँ निपातको रूपमा रहेको छ। अब त बुझ्नुभयो होला है।
17: म बनाउँछु है। श्याम भित्र छ क्रियायोगी, ऊ घरभित्र बसेर पढ्दैछ नामयोगी।
20: ठिक छ, कस्तो राम्रो। अब तपाईँहरू तर शब्दलाई क्रियापद र संयोजकको रूपमा छुट्टा छुट्टै प्रयोगको अवस्था पहिचान हुने गरी वाक्य बनाउनुहोस् त।
16: म कोसिस गर्छु नि। जस्तै क्रियापद बुझाउने, तिमी त्यहाँ पुग्न पहिले खोला तर अनि उकालो लाग। त्यस्तै संयोजक बुझाउने, अनिता बाठी छ तर धुर्त छैन। त्यस्तै नाम बुझाउने, दुधको तर खान मिठो हुन्छ।
20: कस्तो राम्रो मिलेको, सबै कविता जस्तै विद्यार्थी भए पो।
16: सर पनि फुर्काउन सिपालु हुनुहुन्छ।
20: लौ यो शब्दलाई सर्वनाम र विशेषण हुने गरी छुट्टा छुट्टै अवस्थाका वाक्य बनाउनुहोस् त।
18: म बनाउँछु। जस्तै सर्वनाम बुझाउने, यो उडेर पारी वनमा गयो। त्यस्तै विशेषण बुझाउने, यो चरो उडेर पारी वनमा गयो।
20: ठिक छ, राम्रोसँग बुझ्नु भएछ। अब वृद्ध शब्दलाई नाम र विशेषण हुने गरी छुट्टा छुट्टै अवस्थाका वाक्य बनाउनुहोस् है।
17: हुन्छ सर, म कोसिस गर्छु। जस्तै नाम बुझाउने, वृद्धले लट्ठी टेकेका छन्। त्यस्तै विशेषण बुझाउने, वृद्ध मानिसले लट्ठी टेकेका छन्।
20: तपाईँहरूसँग छलफल गर्दा गर्दै समय बितेको पनि पत्तै भएन।
16: हाम्रो छुटेको पाठलाई सरले कति सजिलो

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। सुरुमा प्रमुख समाचार। संवैधानिक परिषदको बैठक भोलि बस्दै, संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलद्वारा पूर्व महान्यायाधिवक्ता तथा कानून क्षेत्रका विज्ञहरूसँग छलफल। जनमत पार्टीले मध्य प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता। सरकारद्वारा निजामती सेवाका 8 र स्वास्थ्य सेवाका 4 राष्ट्रिय स्तरका ट्रेड युनियनको दर्ता खारेज। बाराको सिमरा स्थित विशेष आर्थिक क्षेत्रमा स्थापित 6 उद्योगहरूबाट उत्पादन सुरु। र हुर्मुज जलमार्गमा अमेरिकी आक्रमण स्थगित गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। समाचार अब विस्तारमा। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्व महान्यायाधिवक्ता तथा कानून क्षेत्रका विज्ञहरूसँग छलफल गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलमा पूर्व महान्यायाधिवक्ता डाक्टर युवराज संग्रौलाले स्थानीय तहलाई गैरदलीय बनाउने, प्रदेश प्रमुख प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्नुपर्ने बताउनुभयो। पूर्व महान्यायाधिवक्ता सविता भण्डारीले विज्ञसँगै सांसदलाई मन्त्री बनाउन पाउने व्यवस्था उपयुक्त हुने, विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने, प्रदेशको संख्या घटाउने तथा मन्त्रालयमा दोहोरोपन हटाएर गाभ्नुपर्ने र न्याय परिषद तथा संसदीय सुनवाईको संरचनामा पुनर्विचार गर्नुपर्ने राय व्यक्त गर्नुभयो। यस्तै पूर्व महान्यायाधिवक्ता रमन कुमार श्रेष्ठले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने, सांसद मन्त्री बन्न नहुने तथा संवैधानिक इजलासको औचित्यमाथि पुनर्विचार गर्नुपर्ने धारणा राख्नुभयो। पूर्व महान्यायाधिवक्ता महादेव प्रसाद यादवले संवैधानिक आयोगको संख्या पुनरावलोकन गर्न सुझाव दिनुभयो। यस्तै पूर्व महान्यायाधिवक्ता मुक्ति नारायण प्रधानले न्यायपालिकाको पुनर्संरचना तथा उच्च अदालतलाई थप सुदृढ बनाउन र प्रदेशको संख्या घटाउनुको सट्टा प्रदेश संरचनालाई अझै प्रभावकारी बनाउनु पर्ने धारणा राख्नुभयो। पूर्व कानून मन्त्री तथा पूर्व महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले स्थानीय तहलाई थप शक्तिशाली बनाउनु पर्ने र समावेशितालाई संविधानको मूल आधारका रूपमा निरन्तरता दिनुपर्ने सुझाव दिनुभयो। संविधान सभासद सुरेश आले मगरले पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा धारणा राख्नुभयो भने प्रतिनिधि सभा सदस्य परशुराम तामाङले अन्तर्राष्ट्रिय सम्झौता, मधेसी, मुस्लिम तथा आदिवासी समुदायका सवाल संविधान संशोधनको बहसमा समेट्नुपर्ने बताउनुभयो। यस्तै छलफलमा पूर्व कानून सचिव राजीव गौतमले न्यायाधीशको कार्य सम्पादन मूल्याङ्कन तथा प्रदेश प्रमुखको भूमिकालाई थप स्पष्ट र प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभएको थियो। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार एवं कार्यदलका संयोजक असीम शाहले प्राप्त सुझाव बहसपत्र तयारीका लागि महत्वपूर्ण भएको बताउनुभयो। संवैधानिक परिषदको बैठक भोलि बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भोलि साँझ 5 बैठक बस्ने संवैधानिक परिषदको सचिवालयले जनाएको छ। सर्वोच्च अदालतको प्रधान न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषदका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन अनुसार परिषदको बैठक बस्ने भएको हो। प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल का सांसद र सरोकारवाला मन्त्रालय बीच आगामी बजेट विनियोजन कार्यक्रमबारे छलफल भएको छ। रासपाको संसदीय दलको कार्यालय सिंहदरबारमा आज भएको भौतिक योजना मन्त्रालय र अर्थ मन्त्रालयबाट विनियोजन गर्नुपर्ने बजेट र यसका प्राथमिकताका बारेमा सम्बन्धित मन्त्रीहरूसँग छलफल भएको हो। आगामी बजेट विनियोजनका लागि सांसदहरू ले मन्त्रालय चहार्नुपर्ने अवस्था नआओस् भनेर अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र भौतिक योजना मन्त्री सुनिल लम्सालसँग रासोपाका सांसदहरूबीच छलफल भएको सांसद राजीव खत्रीले जानकारी दिनुभयो। सांसद खत्रीले आफ्नो क्षेत्रमा बजेट विनियोजन गर्न यसअघि मन्त्रालय धाउनुपर्ने अवस्था रहेको र त्यो अब नहोस् भन्नका लागि मन्त्रीहरूसँग सांसदहरूको सामूहिक छलफल भएको उल्लेख गर्नुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पूर्व विशिष्ट पदाधिकारीले प्रयोग गरिरहेका सवारी साधनको यथार्थ विवरण उपलब्ध गराउन गृह मन्त्रालयलाई कडा निर्देशन दिएको छ। प्रधानमन्त्री कार्यालयद्वारा गरिएको पछिल्लो अध्ययनले केही पूर्व विशिष्ट पदाधिकारीहरूले कानूनले तोकेभन्दा बढी सवारी साधन प्रयोग गरेको वा फरक फरक निकायबाट दोहोरो सुविधा लिइरहेको तथ्य फेला परेपछि गृह मन्त्रालयसँग विवरण माग गरिएको हो। पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व प्रधान न्यायाधीश, पूर्व सभामुख, पूर्व राष्ट्रिय सभाका अध्यक्षहरूले लिइरहेको सुविधाको पूर्ण विवरण पठाउन ताकेता गरिएको प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षा विद प्राध्यापक डाक्टर जगदीश प्रसाद अग्रवाललाई प्रधानमन्त्री बालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ। मन्त्री परिषद बैठकले डाक्टर अग्रवाललाई स्वास्थ्य सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। डाक्टर अग्रवालले राज्यबाट कुनै पनि पारिश्रमिक वा आर्थिक सुविधा नलिए विशेषज्ञको रूपमा आफ्नो सेवा पुर्याउनु हुने प्रेस तथा अनुसन्धान विज्ञ दाहालले बताउनुभयो। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले संविधान निर्माणको बेलामा राखिएको आशय विपरीत सरकारले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएकोले काङ्ग्रेस त्यसको विपक्षमा रहेको बताउनु भएको छ। पार्टीका सांसदहरूलाई आज संसदीय दलको कार्यालय सिंहदरबारमा प्रशिक्षण दिएर बाहिरिने क्रममा सभापति थापाले सरकारले अध्यादेश ल्याउन सक्ने भए पनि संविधानको परिधि नाग्न नहुने बताउनुभयो। सभापति थापाले भूमिहीन सुखमवासीको व्यवस्थापनका क्रममा राज्य क्रूर र कठोर हुन नहुने बताउनुभयो। आगामी संसद बैठकमा पार्टीको भूमिकाबारे जानकारी दिन आज संघीय संसदको दुवै सदनका आफ्ना सांसदहरूलाई प्रशिक्षण दिएको नेपाली काङ्ग्रेसले जनाएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले बाल अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धि सीआरसी प्रतिवेदन तयार गर्ने प्रक्रियालाई प्रभावकारी रूपमा अघि बढाउन मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भएको छ। मन्त्रालयले आज काठमाडौँमा आयोजना गरेको सीआरसीको प्रतिवेदन प्रक्रियाबारे अभिमुखीकरण कार्यक्रममा मन्त्री बादीले बाल अधिकारको संरक्षण प्रतिवेदन र सीआरसी प्रतिवेदन प्रक्रियालाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले लैङ्गिक हिंसा मुक्त समाज निर्माणका लागि आफ्नो तर्फबाट योगदान गर्न सबै व्यक्ति, परिवार, समुदाय, सरकारी निकाय, निजी क्षेत्र, सञ्चार माध्यम तथा सरोकारवाला संघ संस्था र निकायमा अनुरोध पनि गर्नुभयो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा जलवायु विश्लेषण जस्ता सेवाको स्तर उन्नति गर्ने बताउनु भएको छ। जल तथा मौसम विज्ञान विभागको आज स्थलगत अनुगमनका क्रममा विभागको पछिल्लो पूर्वानुमान प्रभावकारी भएको र अझै प्रभावकारी बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो। सो अवसरमा मन्त्री श्रेष्ठलाई विभागकी महानिर्देशक डाक्टर अर्चना श्रेष्ठले विभागको कामहरूबारे जानकारी गराउनु भएको थियो। सरकारले निजामती सेवा र स्वास्थ्य सेवाका राष्ट्रिय स्तरका 12 ट्रेड युनियनको दर्ता खारिज गरेको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आज नेपाल निजामती सेवा ऐन 2074 अनुसारका 8 र नेपाल स्वास्थ्य सेवा ऐन 2053 अन्तर्गतका 4 ट्रेड युनियनको दर्ता खारिज गरेको हो। वर्तमान सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश 2083 मार्फत सार्वजनिक सेवामा रहेका ट्रेड युनियन सम्बन्धी व्यवस्था हटाएपछि ट्रेड युनियनको दर्ता खारिज भएको हो। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले आन्तरिक बैठक कार्यविधि अध्ययन गर्नका लागि 7 सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको छ। समितिको आज बसेको बैठकले संयोजक सहित 7 सदस्य रहने गरी उपसमिति गठन गर्ने निर्णय गरेको हो। यसअघि बैठकमा सांसदहरूले कृषि उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने, आर्गेनिक कृषि खेतीमा जोड दिनुपर्ने, कृषि उत्पादनको बजारीकरणलाई सहज बनाउनुपर्ने, बिचौलियाका कारण किसान र उपभोक्तामा परिरहेको मार कम गर्न सहकारी र स्थानीय पालिकाको समन्वयमा कृषि एम्बुलेन्स सञ्चालन गर्नुपर्ने जोड दिनुभएको थियो। जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। प्रदेश प्रमुखको कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै नेपालको संविधान बमोजिम गठन भएको वर्तमान सरकारलाई दिएको समर्थन जनमत पार्टीले फिर्ता लिएको जनाएको हो। जनमत पार्टीका संसदीय दलका नेता चन्दन कुमार सिंह सहित प्रदेश सभाका सदस्यहरूले हस्ताक्षर गरेर नेपाली काङ्ग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादवको नेतृत्वमा बनेको सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक पत्र प्रदेश प्रमुखको कार्यालयमा हिजो दर्ता गरेपछि प्रदेश प्रमुखको कार्यालयले आज प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: एसई सकियो, अब रमाइलो सुरु भयो। नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
1: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचार। उपराष्ट्रपति रामशाह प्रसाद यादवसँग नेपालका लागि नर्वेकी राजदूत ड्यागेनी मियोसले भेटवार्ता गर्नुभएको छ। उपराष्ट्रपतिको कार्यालय लयनचोरमा आज भएको भेटमा उहाँहरूबीच नेपाल नर्वे बीचको द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको थियो। भेटमा उपराष्ट्रपति यादवले नर्वेले बहुपक्षीय मञ्चहरूमा राष्ट्रसङ्घीय शान्तिकारी तथा जलवायु परिवर्तन जस्ता अन्तर्राष्ट्रिय मुद्दामा खेलेको भूमिका प्रशंसनीय रहेको र आगामी दिनमा नेपाल नर्वे सम्बन्धमा नयाँ आयाम थपिँदै जाने र सम्बन्ध अझै सुदृढ हुने अपेक्षा व्यक्त गर्नुभएको थियो। स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्री निशा मेहतासँग नेपालका लागि बेलायती राजदूत रोब फेनले भेटवार्ता गर्नुभएको छ। मन्त्रालयमा आज भएको भेटमा मन्त्री मेहताले दुई देशबीचको आपसी सहकार्यले द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुहुँदै आगामी दिनमा बेलायतसँगको साझेदारी अझै सशक्त र जनमुखी हुने विश्वास व्यक्त गर्नुभयो। भेटमा राजदूत फेनले नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि बेलायत सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले भेट गर्नुभएको छ। मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल र चीन बीचको ऐतिहासिक मैत्रीपूर्ण र सौहार्दपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो। सो अवसरमा मन्त्री बादीले नेपाल एक चीन नीतिप्रति दृढ प्रतिबद्ध रहेको उल्लेख गर्दै चीनसँगको सहकार्यलाई सामाजिक विकास, महिला सशक्तिकरण, बाल अधिकार संरक्षण, ज्येष्ठ नागरिक सेवा र अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्धनका क्षेत्रमा विस्तार गर्न सक्ने बताउनुभयो। विशेष अदालतले सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप 12 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। न्यायाधीशहरू हेमन्त रावल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले आज अनुसन्धान गर्न अनुमति दिएको विशेष अदालतले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्गमा अमेरिकी आक्रमण स्थगित गर्ने बताउनु भएको छ। होर्मुज जलमार्गमा फँसेका पानी जहाजहरूलाई सुरक्षित जान दिन आक्रमण स्थगित गरिएको उहाँले प्रष्ट पार्नु भए पनि इरानले भने अमेरिका हारेर पछि हटेको दावी गरेको छ। अमेरिकाले होर्मुजमा फँसेका 2000 जहाजलाई मुक्त गर्न प्रोजेक्ट फ्रिडम अभियान चलाइरहेको छ। अब आर्थिक समाचार।
4: विभिन्न मुलुकबाट आयात गरिने सामानमा अनिवार्य एमआरपी उल्लेख गर्ने व्यवस्था सरकारले गरेसँगै अवरुद्ध भएको भन्सार नाकाको जाँच पास सुरु भएको छ। सरकारले वैशाख 15 गतेदेखि आयात हुने सबै सामानहरूमा एमआरपी उल्लेख गर्नुपर्ने व्यवस्था लागू गरेको थियो। त्यो व्यवस्था लागू भएसँगै भन्सार नाका हुँदै नेपालमा आयात हुने सामानहरू भन्सार नाकामै रोकिएका थिए। भन्सार विभाग र आयात निर्यात एवं ढुवानी व्यवसायहरू बीच भएको छलफल पछि आयात निर्यातकर्ताहरूले भन्सार नाकामै एमआरपी घोषणा गर्ने र गोदामबाट सामान निकाल्दा एमआरपी टाँसेर मात्र बजारमा पठाउने सहमति भएपछि भन्सारको अवरोध बुधबारबाट खुलेको हो। भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारीले आयातकर्ताहरूले भन्सार नाकामै एमआरपी घोषणा गर्ने र गोदामबाट बजारमा पठाउँदा एमआरपी टाँसेर मात्र निकाल्ने सहमति भएपछि जाँचपास प्रक्रिया बुधबारबाट सुचारू भएको जानकारी दिनुभयो। नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ चयन हुनु भएको छ। अघिल्लो कार्यकालका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ महासंघको विधान अनुसार स्वत अध्यक्ष पदमा चयन हुनु भएको हो। महासंघको 60 वार्षिक साधारण सभापछि भएको निर्वाचन प्रक्रियाको मतगणना सम्पन्न भएसँगै अन्य पदाधिकारीहरू समेत निर्वाचित हुनु भएको छ।
0: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार अजय बमबाट।
5: नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको एक दिवसीय अन्तर्राष्ट्रिय ओडीआई तर्फको बलिङ वरियतामा व्यापक सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले जारी गरेको पछिल्लो वरियतामा सन्दीप 15 स्थान सुधार गर्दै 43 स्थानमा उक्लिएका छन्। मंगलबार मात्र सम्पन्न भएको विश्वकप लिग 2 अन्तर्गतको नेपाल ओमन तथा यूएई सहभागी त्रिकोणात्मक सिरिजमा उनले उत्कृष्ट बलिङ प्रदर्शन गरेका थिए। नेपालले खेलेका 4 खेलमा सन्दीपले 8 विकेट लिएका थिए। सन्दीपले वरियतामा जिम्बाब्वेका सिकन्दर राजा, भारतका अर्शदीप सिंह तथा न्युजिल्यान्डका ज्याकोबो ड्रफी भन्दा अगाडि रहेका छन्। त्यसै गरी नेपाली टी20 क्रिकेट टिमका कप्तान दिपेन्द्र सिंह एरीको एक दिवसीय अन्तर्राष्ट्रिय ओडीआई तर्फको अलराउन्डर वरियतामा व्यापक सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले जारी गरेको पछिल्लो वरियतामा दिपेन्द्र 12 स्थान सुधार गर्दै 31 स्थानमा उक्लिएका छन्। मंगलबार मात्र सम्पन्न भएको विश्वकप लिग 2 अन्तर्गतको त्रिकोणात्मक सिरिजमा उनले अलराउन्डर प्रदर्शन गरेका थिए। नेपालले खेलेका 4 खेलमध्ये 2 अर्धशतक र 1 शतक सहित 268 रन तथा 4 विकेट लिएका थिए।
0: अब मौसम। आगामी 24 घण्टामा कोशी प्रदेशको केही स्थानहरूमा मधेस तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा तथा बाँकी प्रदेशका हिमाली तथा पहाडी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संवैधानिक परिषदको बैठक भोलि बसिँदै संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलद्वारा पूर्व महान्याधिवक्ता तथा कानून क्षेत्रका विज्ञहरूसँग छलफल। जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता। सरकारद्वारा निजामती सेवाका 8 र स्वास्थ्य सेवाका 4 राष्ट्रिय स्तरका ट्रेड युनियनको दर्ता खारेज। 12 सिमरा स्थित विशेष आर्थिक क्षेत्रमा स्थापित 6 उद्योगहरूबाट उत्पादन सुरु र हुर्मुज जलमार्गमा अमेरिकी आक्रमण स्थगित गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। यसका साथै राति 9 समाचार सक्यो। अर्को समाचार राति 10 हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
6: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
7: नागरिक लगानी कोष।
8: अब यो सुन्नुहोस् लोकसेवा आयोगको सूचना। लोकसेवा आयोगबाट विभिन्न सेवा समूह उपसमूहका विभिन्न विज्ञापनको सिफारिस सम्बन्धी सूचना आयोगको वेबसाइटका साथै सम्बन्धित कार्यालयको सूचना पार्टीमा टाँस गरिएकोले यो सूचना प्रसारण गरिएको छ। विस्तृत जानकारीका लागि मिति 2083 वैशाख 23 गतेको गोर्खापत्र साथै लोकसेवा आयोगको वेबसाइट www.psc.gov.np लगन गरी हेर्न सकिनेछ। लोकसेवा आयोग। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब हामी प्रस्तुत गर्दैछौँ संघीयता र समृद्धि कार्यक्रम।

0: नमस्कार। कार्यक्रम संहिता र समृद्धिमा हार्दिक स्वागत छ। म कार्यक्रम प्रस्तुता हरिमाल। साताको प्रत्येक बुधबार राति 9 बजेको समाचारपछि रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रम संहिता र समृद्धि रेडियो नेपालको केन्द्रीय प्रसारणका साथै एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जबाट पनि सजिलै सुन्न सक्नुहुनेछ। यस्तै हाम्रो वेबसाइट www.radionepalonline.com पनि हामीलाई प्रत्यक्ष सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले नेपालमा संघीयता कार्यान्वयनको अवस्था र यसले सामाजिक आर्थिक परिवर्तनमा पारेका प्रभावहरूका विषयमा विचार विमर्श गर्ने गर्छौ।
1: कार्यक्रमको आजको श्रृङ्खलामा हामीले संघीयताको प्रभावकारी कार्यान्वयनमा नयाँ सरकारका चुनौतीका विषयमा तयार पारिएको एक रिपोर्ट,
2: हामीसँग संस्थाहरूले सञ्चालन गर्ने र त्यो एकदम मोर डेमोक्रेटिक वा संघीय व्यवस्थाको अवधारणा अनुसार कसरी लैजाने भन्ने कुराको नीति नै भएन,
1: र तीन तहका सरकारको समन्वयमा देखिएको समस्याका विषयमा बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख यादव चन्द्र शर्मासँग गरिएको कुराकानी सहित उपस्थित भएका छौँ।
3: प्रदेशलाई प्रबलीकरण गर्न सकेको भए अहिलेसम्म प्रदेश चाहिँ राम्ररी काम गर्न सक्ने हुन्थ्यो। अब त्यहाँमाथि पनि कति अधिकार लोकल बडीहरूको हो, कति प्रदेशको हो, कति केन्द्रको हो, त्यो व्यवहारिक रूपमा चाहिँ मैले त्यस्तो भएको, मलाई चाहिँ इम्पेरिकल एक्सपेरिमेन्ट भएको, इम्पेरिकल प्र्याक्टिस भएको पाइरहेको छु।
1: संघीय शासन प्रणाली लागू भएको वर्षौं बितिसक्दा पनि संघ प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय हुन नसक्दा सेवा प्रवाह र विकास कार्य प्रभावित हुँदै आएको छ। नयाँ जनादेश सहित वर्तमान सरकार गठन भएसँगै यो विषय पुनः प्राथमिकतामा परेको छ। संविधानले तीन तहका सरकार बीच अधिकार बाँडफाँड स्पष्ट गरे पनि व्यवहारमा कार्यान्वयन कमजोर देखिएको छ। कतिपय क्षेत्रमा अधिकारको दोहोरो प्रयोग, नीतिगत अस्पष्टता र प्रशासनिक हस्तक्षेपका कारण संघ प्रदेश र स्थानीय तहबीच टकरावको अवस्था देखिँदै आएको छ। यसले विकास आयोजनामा ढिलाइ मात्र नभई नागरिकले पाउने सेवामा समेत प्रत्यक्ष असर पारेको सरकारवालाहरू बताउने गर्छन्। विशेष गरी स्वास्थ्य, शिक्षा, पूर्वाधार र प्राकृतिक स्रोत व्यवस्थापन जस्ता क्षेत्रमा समन्वय अभाव बढी देखिएको छ। संघले बनाएका नीति र कार्यक्रम प्रदेश तथा स्थानीय तहमा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा अपेक्षित परिणाम प्राप्त हुन सकिरहेको छैन।
2: हामी कहाँ अहिले देखिएको पालिकाहरूमा, नगरपालिका वा गाउँपालिका वा तपाईँको चाहिँ इभेन प्रदेशमा खर्च कसरी गर्नुपर्छ भन्ने कुराको भूमिका निर्वाह गर्नको लागि हामीले तपाईँको फिस्कल कमिसन बनाएको छौँ। तर फिस्कल कमिसन तपाईँको चाहिँ प्रधानमन्त्रीको वरिपरि वा तपाईँको चाहिँ संघीय सरकारको वरिपरि मात्रै घुम्न थाल्यो।
1: स्थानीय तहहरूले अधिकार र स्रोत पर्याप्त रूपमा नपाएको गुनासो गर्दै आएका छन् भने प्रदेश सरकारहरूले पनि संघीय हस्तक्षेपका कारण आफ्नो कार्यक्षेत्र सीमित भएको बताउँदै आएका छन्। यसले संघीय संरचनाको मूल मर्म सहकार्य, सह अस्तित्व र समन्वय व्यवहारमा कमजोर देखिएको छ। विज्ञहरूका अनुसार तिनै तहबीच स्पष्ट भूमिका निर्धारण, कानुनी अस्पष्टता हटाउने र अन्तर सरकारी समन्वय संयन्त्रलाई सक्रिय बनाउने आवश्यकता रहेको देखिन्छ। वित्तीय संहिता सुदृढीकरण, साझा कार्ययोजना निर्माण र सूचना प्रवाहमा एकरूपता ल्याउन सके समन्वय सुमधुर हुने विज्ञहरूको विश्वास छ।
2: हामी कहाँ चाहिँ तपाईँको माथिको विकृति तल कपी गरेर लैजाने अनि त्यस अनुसारै गर्ने टाइपको जस्तो भयो। त्यस कारणले गर्दाखेरि अहिले सबैभन्दा बढी तपाईँको चाहिँ राजनीतिक दलहरूले सोच्नु पर्यो, सत्तामा पुगेकाहरूले पावर कसरी तपाईँको तल दिनुपर्छ र पावरलाई तपाईँ कसरी युज गर्नलाई चाहिँ आम रूपमा सहजीकरण हामीले कसरी गर्ने भन्ने बारेमा तपाईँको चाहिँ नीतिगत खोज अन्वेषण गर्न जरुरी छ।
1: नयाँ जनादेश सहितको वर्तमान सरकारका लागि तीन तहबीच विश्वास निर्माण र सहकार्यको वातावरण सिर्जना गर्नु प्रमुख जिम्मेवारीका रूपमा देखा परेको छ। संघीय सरकारले समन्वयकारी भूमिकामा रहँदै प्रदेश र स्थानीय तहलाई अधिकार, स्रोत र क्षमता प्रदान गर्नुपर्ने अपेक्षा गरिएको छ। साथै डिजिटल प्रशासन प्रणाली मार्फत सूचना आदान प्रदान सहज बनाउने, विकास आयोजनामा साझा अनुगमन प्रणाली लागू गर्ने र विवाद समाधानका लागि प्रभावकारी संयन्त्र विकास गर्नुपर्ने आवश्यकता औल्याइएको छ। समग्रमा तीन तहबीच प्रभावकारी समन्वय बिना संघीयता सफल हुन नसक्ने आम विश्लेषण छ। नयाँ जनादेशको मर्म अनुसार वर्तमान सरकारले सहकार्य र समन्वयलाई प्राथमिकतामा राख्दै ठोस कदम चाल्न सके मात्र नागरिकले संघीय व्यवस्थाको प्रत्यक्ष लाभ अनुभूति गर्न सक्ने देखिन्छ। संघ प्रदेश र स्थानीय तहबीच समन्वय अभावका कारण सेवा प्रवाह र विकास कार्य प्रभावित भइरहेको सन्दर्भमा नयाँ जनादेश सहितको वर्तमान सरकारमाथि सहकार्य सुदृढ गर्नै पर्ने दबाव बढ्दो छ। संघीय संरचनाको प्रभावकारी कार्यान्वयनका लागि तीन तहबीच स्पष्ट भूमिका, विश्वास र सहकार्य आवश्यक देखिएको छ। यसै विषयमा केन्द्रित रहेर आज हामीले बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख यादव चन्द्र शर्मासँग संघीयता कार्यान्वयनको वर्तमान अवस्था, कार्यान्वयनमा देखिएका चुनौती र नयाँ सरकारले खेल्नुपर्ने भूमिका बारे कुराकानी गरेका छौँ। कार्यक्रम संघीयता र समृद्धिको आजको श्रृङ्खलामा उहाँसँग हामीले विशेष गरी तीन तहका सरकार बीचको समन्वय, संघीयताको प्रभावकारितामा संघीय सरकारको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा छलफल गर्नेछौ। सुनौ उहाँसँग गरिएको कुराकानी। यहाँलाई स्वागत छ रेडियो नेपालको कार्यक्रम संघीयता र समृद्धिमा। नेपालमा संघीयता लागू भएको दशक बितिसकेको छ। संघीयता कार्यान्वयनका यतिका वर्षपछि पछाडि फर्केर हेर्दा हामी संघीयताको सही दिशातिर अघि बढिरहेका छौँ भन्ने अनुभूति छ कि अझै के यसमा सुधार गरेर अगाडि जानुपर्छ भन्ने लाग्छ? तपाईँ एकजना प्रदेश प्रमुख भइसकेको हैसियतले यसमा तपाईँको विचार के छ? यहाँबाट सुरु गरौँ न।
3: प्रश्नका लागि तपाईँलाई धन्यवाद। प्रश्न आफैमा जटिल पनि र अत्यन्त महत्त्वपूर्ण पनि लाग्यो मलाई तपाईँको प्रश्न। सबभन्दा पहिलो कुरा त तपाईँले सुधारेर जान सकिन्छ कि भन्ने गर्नुभयो। संसारमा सुधार नसकिने भनेको चिजहरू बहुत कम हुन्छन्। धेरै खराब चिजहरू जो सडिसकेका हुन्छन् ती मात्रै कहिले कतिपय सवालमा काममा आउँछ, भएकाले सुधारै नसक्ने भन्ने प्रश्न त बन्दैन भन्ने लाग्छ। अर्को कुरो तपाईँले फोकस गर्नुभएको थियो यो संघीयता, यतिका वर्षमा पनि संघीयता जुन म्याच्युरिटी गेन गर्नुपर्थ्यो त्यसले जुन जनतामा विश्वास दिलाउन सक्ने खालको स्थिति र आशा भरोसाको केन्द्रको रूपमा विकास हुनुपर्थ्यो प्रदेशहरू, त्यो कुरो हुन सकिराखेको छैन भन्ने मेरो मात्रै होइन धेरै मान्छेको गुनासो छ। यसलाई गहिराईमा गएर हेर्ने हो भने यो गणतन्त्र नामको पाडो किन्दाखेरि जुम्रा पनि सँगै आएको भन्ने ढङ्गले पो हेरियो प्रदेश संरचनालाई, मलाई जस्तो लाग्छ। मलाई म आफू प्रदेश प्रमुख रहेको समयमा सबै प्रदेशहरू गएर घुमेर सबै प्रदेश प्रमुखहरूसँग भेटघाट, मुख्यमन्त्रीहरूसँग भेटघाट, समस्याहरू के छन्, हाम्रा प्रदेशगत समानताहरू के हुन् त भिन्नताहरू के छन्, यी भिन्नता र समानताको बिचमा कसरी ट्याली गर्ने, विकासको मोडेललाई साझेदारी रूपमा कसरी अगाडि लगेर जाने, जस्ता विविध विषयमा छलफल भएको।
1: हामीले जुन संविधानमा लेखिएको हाम्रो सङ्घीय मोडल छ, संविधानमा लेखिएको सङ्घीय संरचना र व्यवहारमा देखिएको अभ्यास र त्यो अवस्था बिचको दूरी तपाईँले कति धेरै फरक महसुस गर्नु भएको छ? थोरै त तपाईँले बताइसक्नु भयो।
3: म त्यतैतिर गइरहेको थिएँ क्या, मैले मेटाफोरिकल्ली केही कुरा तपाईँ समक्ष राख्ने प्रयत्न गरेँ भन्ने मलाई लाग्छ। बाँकी रहेका अरू चिजहरू भनेको डन्डा केन्द्रसँग झन्डा चाहिँ प्रदेशलाई दिने, प्रदेश सरकार कसरी चल्छ भन्ने महसुस गर्ने, त्यस्तै कतिपय सवालमा बहुत धेरै सवाल, प्रहरी संरचना त्यतिखेर त अहिलेकैसम्म मलाई थाहा छैन, केन्द्रकै नै अधीनस्थ थियो, सिडिओ केन्द्रकै अधीनस्थ मुख्य प्रशासक, त्यहाँ कर्मचारी जाँदाखेरि पनि म त के भन्ने गर्थेँ भने विथ वेरी लेग्स कि खुट्टाहरू, फ्रस्ट्रेटेड मेन्टालिटी, रित्तिएको अत्यन्त कमजोर भएको मेन्टालिटी, र म कारबाहीमा परे कारबाहीमा मलाई चाहिँ प्रदेश संरचनामा प्रशासनिक संयन्त्रमा पठाइएको भन्ने भावनाका साथ कर्मचारीहरू गएका थिए भने तिनीहरूबाट के कति आश गर्न सकिन्छ पटक्कै ट्याली भइरहेको छैन। र अर्को कुरो तपाईँ हेर्नुहोस् कति गजबको नमिल्दो कुरो, शिक्षा मन्त्रालय केन्द्रमा छ तर शिक्षाको क्षेत्र त प्रदेश हो नि, या अर्को भन्नुहुन्छ भने लोकल बडी जुन हो त्यो पनि हो कि, फेर यो बारेमा बहस गर्नु पर्ला के हो भनेर। त्यसै गरेर जङ्गल वन मन्त्रालय यहाँ वन भूगोलमा छ, तमाम मन्त्रालय जो केन्द्रमा नभइकन नहुने मन्त्रालय ती बाहेकहरू सम्पूर्ण अधिकार दिएर प्रदेशलाई प्रबलीकरण गर्न सकेको भए अहिलेसम्म प्रदेश चाहिँ राम्ररी काम गर्न सक्ने हुन्थ्यो। अब त्यहाँमाथि पनि कति अधिकार लोकल बडीहरूको हो, कति प्रदेशको हो, कति केन्द्रको हो, त्यो व्यवहारिक रूपमा चाहिँ मैले त्यस्तो भएको, मलाई चाहिँ इम्पेरिकल एक्सपेरिमेन्ट भएको, इम्पेरिकल प्र्याक्टिस भएको पाइरहेको छुइनँ, मैले पाइनँ। अर्को कुरा त के देखिन्छ भने अहिले जुन सत्ताको केन्द्र भागमा छ त्यहाँका नेताहरूका कुराहरू पनि यो सवालमा विरोधाभासपूर्ण छन्। प्रदेशकै आवश्यकता हो होइन अहिले पनि खारेज हुनुपर्छ भन्ने माग गर्ने गरिराखेका छन्, हल्ला गर्ने गरिराखेका छन्, तर आइसकेका अस्तित्वमा आइसकेका कुराहरू अकारण झुकेर फ्याँक्ने काम कति राम्रो होला भन्ने कुरा सबैले सोच्नु पर्ने हो। यसमा अब मेरो एकता पनि कसैको छैन, सायद त्यस्तो नहोला। अब जे भयो त्यसलाई समुन्नत गरेर लिएर जानु सबभन्दा राम्रो होला भन्ने मलाई लाग्छ।
1: खास गरी सेवा प्रवाहमा देखेका समस्याहरू चाहिँ यो समन्वयको कमी मात्रै हो जस्तो लाग्छ कि तपाईँलाई संरचनामै भएको कमजोरी के को संकेत हो जस्तो लाग्छ? यो संरचनागत हो या व्यवहारगत?
3: सबभन्दा पहिलो कुरा चाहिँ संरचना भन्दाखेरि एउटाले मात्रै होइन, धेरैले सोचेर विचार गरेर भन्छ होला। एउटाको मात्रै मनमा आएका कुराहरू फुत्त यो संरचना यसरी बनाउँछु भनेर भन्ने जमाना होइन कि अहिले जस्तो लाग्छ मलाई। त्यसो भएकाले संरचनामा भएको कमी भन्दा पनि इम्प्लिमेन्टेसनमा आएको कमी हो क्या। यसलाई चाहिँ कसैले पनि साँच्चै भन्ने हो भने बच्चा चाहिँ जन्मियो तर त्यसको पालन पोषणका लागि स्वामित्व नलिने काम चाहिँ सबैबाट भयो। उसले पनि त्यसले पनि मलाई त जस्तै कतिपय नेताहरूले एकजना नेताले के भन्नुभएको छ सार्वजनिक रूपमै, मलाई त यो चाहिएकै थिएन, मेरो विचारमा त यो चाहिएको चिजै होइन भन्नु भनिरहनु भएको थियो। अब यसै मार्फत पटक पटक प्रधानमन्त्री हुनेले यो अब भने नि मैले यो जुम्राको रूपमा यसरी जबसम्म लिइन्छ त्यतिखेरसम्म यसलाई चाहिँ संरचनागत कमी होइन यसप्रतिको बुझाइमा आएको समस्या हो। किनभने अधिकार बाँट्न हत्तपत्त मान्छे चाहँदैन, अधिकार केन्द्रित गरेर राख्न चाहन्छ। आम रूपमा मान्छेको नेचर मनोवैज्ञानिक ढङ्गले हेर्ने हो भने यही पाइन्छ अधिकार चाहिँ।
1: त्यही भएर हो त तिनै तहको सम्बन्ध चाहिँ सहकार्य भन्दा पनि प्रतिस्पर्धा जस्तो देखिने, प्रतिस्पर्धाको धारणा चाहिँ यही कारण बनेको हुन सक्छ सहकार्य भन्दा पनि।
3: मलाई त त्यही लाग्छ, यी कुनै पनि चिजहरू प्रतिस्पर्धात्मक होइन सहयोगात्मक जानुपर्ने हुन् क्या।
1: तर त्यो हुन सकिराखेको
3: छैन, सहयोगात्मक अवधारणामा जान सकेदेखि विकासको पहिया अलि चाँडो मोसनमा आउँछ होला। होइन प्रतिस्पर्धै गरी बस्ने हो त्यो पनि केमा प्रतिस्पर्धा भनेर भन्दाखेरि पनि प्रतिस्पर्धा पनि अब यहाँको चाहिँ दुई ट्याङ्कर पानीको समस्या अथवा चार गाडी बालुवाको समस्यामा प्रतिस्पर्धा हुने हो या प्रतिस्पर्धा कसले राम्रो गर्नेमा हुने हो भन्ने कुरो प्रतिस्पर्धाको पनि क्वालिटी र क्याटेगोरी त छुट्याउनुपर्छ होला।
1: खास गरी चाहिँ प्रदेश र स्थानीय तहले पनि अपेक्षित रूपमा काम गर्न नसकेको चर्चा पनि हुने गर्छ, जसका कारण सङ्घीय तहमा रहेका सङ्घीय सरकारले अधिकार केन्द्रीकरण गर्न खोजेको पनि बेला बखत चर्चा हुने गर्छ। अपेक्षित काम गर्न नसक्दा पनि यसको जड संरचना अथवा नेतृत्व कसको कारणले गर्दाखेरि प्रदेश स्थानीय तहहरूलाई सङ्घले अधिकार माथि केन्द्रीकरण गरिदिएको जस्तो लाग्छ? यो संरचनाले
3: बुढापाकाले भन्ने गरेको एउटा उखान जस्तो श्लोक सुनाउ है, यही प्रसङ्गसँग सम्बन्धित छ। तिम्रा बाबुआमा तेरन्जी बिराउन, तिम्रा जुङ्गा खौडिउन, तिम्रा गोठमा दुवाना नटुटुन, गाई भैँसी थारेरहन् भनेर आशीर्वाद दिइरहेछ भने त्यसले के भन्यो? त्यसको आशीर्वादको सकारात्मक छ कि नकारात्मक प्रभाव के हो? यहाँ चाहिँ के भने यो सङ्घ बनाइदिएको छ अनि त्यहाँदेखि के बनाइदिएको छ, सङ्घभित्र प्रदेश छ, प्रदेशमा छ अनि अर्को के अरे स्थानीय निकाय छ। स्थानीय निकाय स्वायत्त छ अथवा कसैको अधीनस्थ छ? स्वायत्त निकाय प्रदेशको संरचना प्रदेशले छुने नगुने गरी छ कि प्रदेशको भित्र आउनुपर्छ? के गर्ने हो? कुनै सुनिश्चितता कसरी चल्ने, प्रशासन संयन्त्र त्यहाँभित्रको कसरी सञ्चालन गर्ने, कोअर्डिनेसन केमा गर्ने भन्ने चिज बिनाको छ क्या अहिलेसम्म पनि। यो कस्तो छ भने एट ऱ्यान्डम भन्छ नि, बहुलट्ठीपूर्ण चलिराखेको अवस्था देख्छु मैले हेर्दा।
1: खास गरी चाहिँ अब समन्वय संयन्त्रहरू पनि बनेका छन्, सङ्घ प्रदेश र स्थानीय तहका समन्वय परिषदहरू छन्, तिनीहरू अपेक्षित रूपमा सक्रिय देखिन पनि सकेका छैनन्, बनाइएका पनि छैनन्। सङ्घीय तहबाट पनि हस्तक्षेप र स्थानीय तहको स्वायत्तता बीच पनि सन्तुलन मिलाउन कठिन भइरहेको छ, किन होला? यो सन्तुलन मिलाउन कठिन हुने सङ्घले एकीकृत गरिराख्ने
3: नीति निर्माण गर्दाखेरि तपाईँ कुनै नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ भने सोधेपछि के अधिकार प्रयोग गर्ने गरी ठाउँ राखिदिनुहुन्छ भने माथि जे कुरा लेखिएको भए पनि तल यो कुरा गर्नका लागि फरक पर्ने छैन भन्ने वाक्यांशहरू छन् भने यस्तो अवस्थामा अन्योलता सृजना हुन्छ र त्यो अन्योलताभित्र कसको अधिकार क्षेत्र कति, मेरो ज्युरिडिक्सनल टेरिटोरी कति हो, कहाँसम्म जाने हो भने जबसम्म तय हुँदैन यो द्वन्द यथावत रहन्छ। त्यसलाई अब नयाँ बनेको सरकारले राम्ररी सोच्नेछ र कसको अधिकार कहाँ कहाँ कति सुरक्षित गर्ने हो त्यो अनुसारको गर्नेछ भन्ने मलाई लाग्छ।
1: थोरै यही नै जान्न चाहे, खास गरी अहिलेको संघीयताको जुन समन्वयको अभाव छ तिनै तहका सरकार बीचको, यसलाई सुधार गर्ने, यसलाई नागरिकको जीवनसँग जोड्ने, खास गरी आम नागरिक एउटा समृद्धिको, आर्थिक सामाजिक समृद्धिको एउटा भोको रहेको अवस्थामा समृद्धितर्फ नागरिकलाई यही संघीयता मार्फत, यही शासकीय संरचना मार्फत लानको लागि कहाँबाट सुधार सुरु गर्नुपर्छ जस्तो लाग्छ? तपाईँले एउटा प्रदेश प्रमुखको रूपमा भोगेको अनुभव र अहिले चलिरहेको राजनीतिक परिवर्तन, राजनीतिक अवस्था कहाँबाट सुरु गर्यो भने चाहिँ यो संघीयताले चाहिँ आम नागरिकले खोजेको विषयवस्तुहरू, सार्वजनिक सेवा, आर्थिक सामाजिक परिवर्तन होला जस्तो लाग्छ तपाईँ?
3: अब बडो गम्भीर प्रश्न गर्नुभयो तपाईँले। यो के हुन्छ भने कतिपय परिवर्तनका आधारहरू, परिवर्तनका चिजहरू माथिबाट सुरु गर्नुपर्ने हुन्छ भने कतिपय तलबाट सुरु गर्नुपर्ने हुन्छ। तलबाट सुरु गर्ने चिजहरू भनेका के हुन् भनेदेखि शिक्षा, संस्कृति र कतिपय अब नर्म्स भ्याल्युज, सोसियल नर्म्स एन्ड भ्याल्युजको सवालमा तलका इकाइहरूलाई सचेत गराउन सकियो, तिनीहरूको शिक्षा राम्रो भयो भने सामाजिक परिवर्तन अलिक चाँडो गर्न सकिन्छ होला जस्तो लाग्छ मलाई। अब अधिकारको अत्यन्त भो पावर हङ्गरनेस जुन हुन्छ माथिल्लो लेभलमा, त्यो पावर जति मै राख्छु, मसँगै सबै थोक हुनुपर्छ भनेर त्यो लुई चौधको जस्तो आई एम द किङ एन्ड स्टेट दिस इज All is my nation where I observe भनेर भन्ने खालको चेतना भन्दा अलिक पर माथिल्लो लेभल जान सक्यो र समन्वयात्मक ढङ्गले अगाडि बढ्नुपर्छ, द्वन्द्वात्मक ढङ्गले होइन है भनेर अगाडि जाने हो भने तलबाट अलिकति र माथिबाट अलि धेरै
1: खास गरी यसमा कानुनी जटिलता मात्रै नभएर तीन तह बीच आपसी विश्वासको पनि संकट देखिन्छ व्यावहारिक कानुनको लागि। एउटा विश्वास निर्माण गर्नको लागि व्यावहारिक मोडल चाहिँ के हुन सक्छ तपाईँको बुझाइमा, तपाईँले भोगेको अनुभवको आधारमा?
3: यो सवालमा चाहिँ मैले के गरेर जानुपर्छ होला भन्ने सवालमा छलफल गर्नका लागि सातैवटा प्रदेशका प्रदेश प्रमुखहरूको एउटा भेला आयोजना गरेको चाहिँ सौराहामा। यसका समन्वयात्मक उपायहरू के हुन्, कसरी यसलाई चाहिँ कसरी गर्न सकिन्छ, स्थानीय तह र प्रदेश सरकारको बीचको समन्वयात्मक गतिविधिहरू प्रदेश प्रमुखको हैसियतले, प्रदेश प्रमुखको कार्यालयले कसरी चलाउने, कसरी के गर्ने भन्ने सवालमा हाम्रो त्यतिखेर व्यापक सल्लाह र छलफल भएको थियो। यो सीमा चाहिँ पावरमा हुँदा नहुने रहेछ कि कहाँसम्म जाने भन्ने उसले कुरा गर्ने हुँदो रहेछ। त्यसो भएकाले समस्या भनेको तल त ठाउँदेखि देखेर त्यसो गरेको नहो, त्यहाँ त के गर्ने हो भने उद्योगलाई सहित राखेर कसरी बनाउने त, कानुन कसरी बनाउने भनेर भन्ने हो भने त सहज भइहाल्छ भने समस्या त त्यो धेरै ठुलो कुरो होइन होला।
1: अहिले नयाँ जनादेश सहित नयाँ वर्तमान सरकार गठन भएको छ, पछिल्लो समयमा नयाँ जनादेश भारी मतसहित प्राप्त गरेको छ र नागरिकले पनि धेरै अपेक्षा गरेको देखिन्छ। नयाँ सरकारले समन्वय सुधारमा के परिवर्तन गर्ला जस्तो लाग्छ? केही कानुनहरू पनि अध्यादेश मार्फत संशोधन गरेको छ, केही अधिकारहरू स्थानीय तह र प्रदेशलाई पनि दिएको जस्तो देखिन्छ। के होला अहिलेको तपाईँको बुझाइमा वर्तमान सरकारसँग नागरिकले गरेका अपेक्षाहरू पुरा होलान्?
3: हामीसँग अपेक्षाहरू साह्रै ठुल्ठुला छन्, मतलब राष्ट्रिय अपेक्षाको कुरो गरेको, राष्ट्रिय अपेक्षा धेरै ठुल्ठुला छन्, नागरिक अपेक्षाहरू ठुल्ठुला छन्, तर हामीसँग स्रोत साधनहरूको अभाव छ। त्यसो भएकाले अहिले तत्कालै यो बनेको सरकारले सबै अपेक्षाहरू जे हो त्यो पुरा गरिहाल्छ भन्दा पनि इनिसिएसन राम्रो गर्यो भने राम्रै जाला। समस्या तैपनि म कहाँ देखिरहेको छु भने एउटा चिज चाहिँ के हो भने कुनै पनि मान्छे भावनात्मक रूपमा विदाउट इमोसन, विदाउट फिलिङ, विदाउट टेम्पर कोही पनि हुन्छ जस्तो लाग्दैन मलाई, सबै यो भित्र रहन्छ। अब कसका के कमी कमजोरीहरू पनि आइराखेका छन् र त्यसले गर्दा के देखिन्छ भने केही चिजहरू उमेकीहरूले निर्णय गरेर ब्याक हुने गरेको पाइएको छ। यस्तो नगर्नु सरकारका लागि राम्रो कुरो, राम्ररी सोचेर छलफल गरेर अनि मात्रै निर्णय पाउने र निर्णयमा अडिग रहेको खण्डमा जनविश्वासका लागि आधार तयार बन्छ भन्ने लाग्छ मलाई।
1: तपाईँलाई मैले थोरै यही जोड्न चाहे, खास गरी संघीय सरकार नेतृत्वकर्ता भन्दा पनि समन्वयकर्ता हुनुपर्ने र समन्वयकर्ताको भूमिका खेल्नुपर्ने हो। अहिलेको सरकार समन्वयकर्ताको भूमिका खेल्न कतिको तयार देखिन्छ तपाईँको विचारमा के भन्नु भएको छ?
3: म ठ्याक्कै त्यसै भनिहाल्ने गरी किन छैन भने अमेरिकाको सरकार भनेको केवल समन्वयात्मक भूमिका मात्रै निर्वाह गर्छ, स्टेटहरू चाहिँ त्यहाँको स्टेट मेसिनहरूले चलाउँछ। हाम्रो यहाँ त्योभन्दा अलिक फरक छ, चिजै फरक छ, कानुन संविधानै फरक छ, स्टेट्सहरू त्यो ढङ्गले हाम्रा स्टेट्सहरू स्वतन्त्र राज्यको रूपमा छैन। तर फेडरल गभर्मेन्टले गर्ने काम भनेको तपाईँले भने जस्तो साथी नै व्यवस्थापन गरिदिने आर्थिक परराष्ट्र ती डिप्लोमेसी डायमेन्सन अनुसार इकोनोमिक डिप्लोमेसी कसरी सञ्चालन गर्ने, देशलाई कसरी समृद्ध बनाउने अनि बफर स्टेट भनेर, यो हाम्रो देश बफर स्टेट होइन, बफर स्टेट भन्नु भनेको चाहिँ के हो भने दुईटा शक्तिको बिचमा सक अब्जर्भरको रूपमा काम गर्ने कुरा हो। त्यसो भएकाले यी चिजहरू चाहिँ यसो गर्दा बफर स्टेटको रूपमा हामीले राख्दाखेरि अब हिजोका हामीले तय गरेका परराष्ट्र नीतिहरूमाथि प्रश्न केही बन्दै कि नबन्दै जस्ता समान चिजहरू भएको हुनाले यसमा राज्य संयन्त्र सञ्चालन गर्न एउटा निश्चित एरियाभित्र प्रदेशलाई दिएर केन्द्रले व्यवस्थापन अन्य क्षेत्रको व्यवस्थापन गरिदिने र समग्र प्रशासनिक तथा डिफेन्स र सेक्युरिटीका मामलाहरूलाई उचित ढङ्गले हेर्ने काम गरिदिएदेखि सजिलो हुन्थ्यो जस्तो लाग्छ मलाई।
1: हामी कहाँ नीति बनाउने र कार्यान्वयन गर्ने तह अथवा निकाय बीच धेरै खाडल छ, ठुलो खाडल छ। नीति एकातिर बन्छ, कार्यान्वयन गर्ने निकाय अर्कातिर हुन्छ। नीति र
3: यस मामलामा एउटा ज्वलन्त उदाहरण दिउँ, मैले आफैले भोगेको। प्रदेश सरकारले शिक्षा ऐन भनेर एउटा विधेयक ल्यायो, शिक्षा विधेयक भनेर। मैले त्यसलाई संसदले हेर्दाखेरि के पाएँ भनेदेखि शिक्षा ऐन 2005 सम्भवतः दफा 18-17 के हो यो, अनि सम्पत्ति शुद्धिकरण ऐन 2064 मिश्रित दफाहरू लगायतका कानुनी समस्याहरू देखिने भएको हुनाले मैले चाहिँ यो म गर्दिनँ भनेर टिप्पणी सहित उहाँले बनाएर टिप्पणी सहित मैले संसद पठाएँ। त्यो विधेयक फेरि फिर्ता मगा, फिर्ता आएन। तर हङ्गामा कति भयो त्यस दिन बेलुका संसदमा त्यो बुझाने टिके भने यसको मतलब के भयो होला, साथीहरूले कसैले पढेकै रहेछ भन्ने नै बुझ्नु पर्यो। पहिले पछि हङ्गामा हुने पहिले पास गरेर पठाउँ।
1: त्यही भएर हामीसँग नीति बनाउने र कानुनको बिचको दूरी एकदम छ, यसलाई घटाउन चाहिँ के गर्ने?
3: यहाँ एकदम के समस्या छ भनेर भन्दाखेरि सांसदहरू उचित रूपमा संसद प्रति जवाबदेही हुनु पर्यो, आएका विधेयकहरूलाई पढ्नै पर्यो र आएका विधेयकहरूमा उसको टिप्पणी नगरिकन त्यसै यी गरेर हाँसेरै सिद्ध्याउने हो भने उसलाई फिर्ता बोलाउने खालको कानुनी प्रावधान राख्नुपर्ने हुन्छ। ऊ आफैमा जिम्मेवार हुनुपर्छ किनभने ऊ नागरिकहरूले चुनेर आएको।
1: चुनौतीहरूका बिचमै अवसर हुन्छ, त्यही अवसर संहिताको सन्दर्भमा अहिले सबैभन्दा ठुलो अवसर तपाईँले के देख्नु भएको छ? खास गरी तीन तहको संहिता बिच चाहिँ प्रभावकारी सहकारी स्थापित भयो भने मुलुकले चाहिँ विकासमा कस्तो परिवर्तन गर्न सक्ला, होइन? संहिता मार्फत चाहिँ आर्थिक सामाजिक विकास कसरी गर्न सकेला, यो चुनौतीहरूका बिचबाटै कसरी हामीले अवसरलाई सदुपयोग गर्न सकिन्छ जस्तो लाग्छ तपाईँलाई?
3: सबभन्दा पहिलो कुरा त संहितालाई सबलीकरण

0: कतिपय ट्राइबल स्टेट्सहरू छन् जस्तै नागाल्यान्ड मैले जानेसम्म त्यहाँ चाहिँ चाहिँ संसारमा नभएको हक रहन्छ समाजलाई, जस्तै बेच्नेतालाई विरुद्धको हक हुन्छ नागरिकसँग, तर नागाल्यान्डमा आफ्टर चेयरम्यान र टिभी भन्छन् यी तिनवटा मान्छेहरूले एक ठाउँमा बसेर त्यसलाई गाउँली काला गर्ने भनेर भनेको नि गाउँली काला गर्ने खास खास अपराधहरूमा, र त्यहाँसम्मको पनि तेस्रो स्टेट ल भनेर पनि छ, हामी कहाँ स्टेट ल चाहिएको छैन। र जस्तै अत्यन्त पछौटे कमजोर वर्गहरू जस्तै राउटे भयो, बङ्करिया भयो, जस्ता जातिहरूको उत्थानका लागि के गर्नुपर्छ भनेर स्टेटलाई बनाउने ल बनाउन दिए भयो केन्द्रीय कानुनसँग नबाज्ने गरी, र त्योभित्र मलाई लाग्छ लोकल बडी स्वायत्त हुनुको अतिरिक्त, जस्तै तपाईँ हामी हाम्रा घरमा हामी एक खालको स्वायत्त अधिकार राख्छ, तर बाबुआमाको नियन्त्रणभन्दा बाहिर छैनौँ नि। त्यसै गरी त्यो स्वायत्तताभित्र पनि एउटा निर्देशनात्मक कतै त्यसको त्यस खालको व्यवस्था गर्नुपर्छ हुन्छ होला जस्तो लाग्छ। के गरे सबभन्दा पहिलो कुरा त अधिकार हाम्रो के हो भन्ने चेतनालाई व्यापक बनाएर, त्यो चेतना कहाँसम्म भने केटाकेटीदेखि लिएर बुढाबुढीसम्म रहेछ, फेडरलिजमले गरेको एउटा सबभन्दा महत्त्वपूर्ण विषय हो। अर्को कुरो प्र्याक्टिकल्ली समाज सञ्चालन गर्नका लागि, राज्य सञ्चालन गर्नका लागि स्थानीय तहदेखि केन्द्रसम्म के कस्तो हुँदो रहेछ भन्ने कुरो जान्ने बुझ्नेका लागि है, बाँकीहरू ताली बजाएर पठाउनेको सवालमा मैले कुरा गरेको होइन, जनपूर्वक संख्या पनि काफी हुन्छ। यी समस्याहरू गम्भीर समस्या हुन् मेरो भन्नुहुन्छ, त मैले 15-20 दिन 22 दिन पछाडि 35 हुँदाको हाउ टु स्ट्रेन्थन फेडरलिज्म भन्ने प्रस्तावै बनाएर दिएको छु सम्बन्धित नेतृत्वलाई सबैलाई, फेरि एउटालाई मात्रै छ। हिजोका दिनमा त्यस्तो रह्यो भने अक्सर गरी एटिजमेन्ट पोलिसी नीति निर्माण गर्ने, तर नीति निर्माण कस्तो गर्ने भनेर होला एटिजमेन्ट खुसी पार्ने नीति निर्माण गर्ने खालको काम भयो, यो चिजबाट मुक्त हुनुपर्छ। त्यसका लागि पनि संघीयताले मान्छेहरूलाई सचेत बनाएको छ।
1: तपाईँलाई मैले अन्त्यमा जोड्न चाहे, संहिता सफल बनाउन र संहिता मार्फतमै मुलुकमा आर्थिक सामाजिक समृद्धि हासिल गर्न अबको र अहिलेको पुस्ताले छुटाउने नहुने मुख्य विषय, त्यस्ता विषयगत पाठहरू के हुन्, मैले तपाईँलाई अन्त्यमा राख्न चाहे।
0: अप्ठ्यारो प्रश्न सोध्नुभयो तपाईँले, यो चाहिँ कस्तो हो भने न झाँक्रीले अध्यता गर्दाखेरि झाँक्री निस्किन्छ, न ज्योतिषले भविष्यवाणी गर्दाखेरि हुन्छ। तर मलाई के लाग्छ भने अहिले राजनीतिक चेतना त युवाहरूमा अलिकति आयो, तर समस्या के रह्यो भने हाम्रो राष्ट्रिय गौरवका विषयहरू के हुन्, हाम्रो संस्कृति के हो, सोसियो इकोनोमिक कसरी चलेको छ, पोलिटिक्स के पोलिटिक्स हो, हाम्रा पोलिटिक्सको दर्शन के हो र त्यो दर्शनको आधार कुन दर्शनमा आधारित छौँ हामी, जस्ता चिजहरू चाहिँ युवाहरूलाई सिकाउन अत्यन्त जरुरी छ, अत्यन्तै जरुरी छ। त्यसका लागि अहिले हाम्रो युनिभर्सिटी र पस्टुका स्कुलहरू जो छन् आकाशभन्दा माथिका, ती स्कुलहरूले निश्चित रूपमा नयाँ सिलेबस तयार गर्नुपर्छ र उनीहरूलाई ट्रेनिङ दिनुपर्छ। फर इक्जाम्पल इन्टरनेसनल सेक्टरमा पनि हामी जाँदा हाम्रो क्लिन स्काई, ग्रिन हाउस, फ्रेस एयर र फ्रेस ड्रिङ्किङ वाटरको कन्सेप्टलाई इकोलोजीसँग जोडेर स्पष्ट रूपमा अगाडि सार्ने खालको हाम्रो युवा शक्ति हुनुपर्छ, र राष्ट्रिय सम्पत्तिलाई सदुपयोग गर्ने मामलामा सचेत युवाहरूको जमात तयार हुन थाल्यो भने सङ्घीयता प्रबलीकरण पनि हुन्छ, सङ्घीयताको उपलब्धि पनि त्यसैबाट हुन्छ, किनभने विभिन्न क्षेत्रमा बसेका मान्छेहरूले त्यो त्यही भूगोलबाट त्यहीबाट विकास गरेर आउने खालको स्थिति सिर्जना गर्नु पऱ्यो। अब तानेर ल्याएर काठमाडौँमा ट्रेनमा ल्याएर काठमाडौँ ल्याएर उचालेर उचालिँदैन, एकाध्यय मान्छेहरू उचालिन्छ होला तर समाज उचालिँदैन, यो बारेमा राम्ररी ध्यान पुर्याउनुपर्छ।
1: हस्, समय र संवादको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
0: हस्, यहाँलाई पनि धन्यवाद, मेरा विचारहरू रेडियो नेपाल मार्फत जनता सामु सबै सामु पुगेको हुनाले म तपाईँहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्छु।
1: अहिले हामी कुराकानी गर्दै थियौँ बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख यादव चन्द्र शर्मासँग। कार्यक्रम संहिता र समृद्धिको आजको श्रृङ्खलामा हामीले संहिताको प्रभावकारी कार्यान्वयनमा नयाँ सरकारका चुनौती तथा तिनै तहका सरकारको समन्वयमा देखिएको समस्या लगायतका सामग्री प्रस्तुत गरेका छौँ। कार्यक्रमको आजको श्रृङ्खला

तपाईँलाई कस्तो लाग्यो सुनेर सल्लाह सुझाव तथा प्रतिक्रिया दिन भने नभुल्नुहोला। आगामी साता पुनः यसै समयमा कार्यक्रमको अर्को श्रृङ्खला लिएर उपस्थित हुने नै छौ। आजलाई भने कार्यक्रम संहिता र समृद्धिबाट म प्रस्तुत हरि रिमाल बिदा चाहन्छु। तपाईँ भने रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष।
2: नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुरोध। यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।
0: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाऊ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
1: नागरिक लगानी कोष।
3: झण्डु आयुर्वेद।
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
5: यी विभिन्न व्यावसायिक विज्ञापनसँगै अहिले तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। प्रविधि संयोजनका साथी सुधीर मिश्र अनि बलराम कोइराला तपाईँलाई सुमधुर सदाभार गीत सुनाउन उपस्थित भएका छौँ। पहिलो गीत नारायण गोपालको स्वर अनि सिके रसाइलीको सङ्गीतमा राजेन्द्र रिजालको रचना।

0: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
3: श्रम स्वीकृति लिएर मात्र विदेश जाउँ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यारघ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
5: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छे, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छे।
4: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ, जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
6: ल यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो। श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यारघ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
4: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
6: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
7: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक स्वास हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यारघ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
8: सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अहिले हामी 10:10 पछिको प्रस्तुतिमा सङ्गीत साधना कार्यक्रमको पुनः प्रसारण प्रस्तुत गर्नेछौँ। रेडियो नेपाल सुन्दै रहनुहोला। यस बेला रातिको 10 बज्न लागेको छ। अब सुन्नुहुनेछ हिन्दीमा समाचार।

साधकहरूका लागि सङ्गीत आराधना हो। साधकहरूले उक्लेका उकाली, ओर्लेका ओह्राली, घाम पानी, रात प्रभात, तिता मिठा भोगाईहरूसँगै साधकहरूका जीवनलाई नजिकबाट निहाल्दा भेटिएको जीवनको सङ्गालो कार्यक्रम सङ्गीत साधनामा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रविधि संयोजनमा रहनुहुने रमा कोइरालासँगै दुर्गा अधिकारीको सङ्गीत साधना कार्यक्रम यहाँहरूले मिडमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98.1 र 103 मेगाहर्ज अनि www.radionepal.gov.np का साथै रेडियो नेपालको मोबाइल एपलाई डाउनलोड गरेर पनि संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। सङ्गीत साधना कार्यक्रममा हामी पुराना, कालजयी, सफल र चर्चित सङ्गीतका साधकहरूका प्रेरक जीवन अनुभवसँगै उहाँहरूकै स्वर सङ्गीत अनि रचनामा रहेका गीत सङ्गीतहरू यहाँहरूलाई सुनाउँदै आइरहेका छौँ। आजको सङ्गीत साधना कार्यक्रमभित्र हामी वरिष्ठ सङ्गीतकार राजु सिंहलाई प्रस्तुत गर्नेछौँ।

राजु सिंह जो नेपाली संगीत आकाशमा सुमधुर धुनसँगै संवेदनशील शब्दप्रतिको सम्मान र समयअनुसार सङ्गीतलाई नयाँ उचाइ दिन सफल एक प्रेरणादायक व्यक्तित्व। काठमाडौँको एक साङ्गीतिक परिवारमा जन्मनु भएका राजु सिंहले आफ्ना पिता भगत सिंहको प्रेरणाबाट सङ्गीत र शिक्षालाई उचाइमा पुर्याउनु भएको छ। 2047 सालमा ज्ञानेन्द्र गदालको रचना अनि रत्ना खड्गीको स्वरमा आफैले दिएको सङ्गीत रेडियो नेपालमा रेकर्ड गराएर राजु सिंहको साङ्गीतिक यात्रा औपचारिक रूपमा अगाडि बढेको थियो। त्यसपछि उहाँले हालसम्म 40 बढी गीती एल्बमहरू सङ्गीत बजारमा ल्याइसक्नु भएको छ। धेरै कलाकारहरूले उहाँका सङ्गीतमा गीत गाएर आफ्नो पहिचान बनाइसक्नु भएको छ भने पाश्चात्य सङ्गीतमा समेत उहाँ निपुण मानिनुहुन्छ। हाल अर्थशास्त्र विषयमा प्राध्यापनमा समेत संलग्न हुनुभएका राजु सिंहको सङ्गीतमा अहिले पनि छुट्टै खालको मिठास भरी भरिपूर्णता सुन्न सकिन्छ। आजको सङ्गीत साधना कार्यक्रममा हामी उनी सङ्गीत साधक बहुप्रतिभाका धनी व्यक्तित्व राजु सिंहका सङ्गीत साधनासँगै जीवनयात्राका कुरा गर्नेछौँ। तर त्यो कुराकानीलाई अघि बढाउनुभन्दा पहिला पुनः गीतको दोस्रो अन्तरा, त्यसपछि हामी कुराकानीलाई जोड्नेछौँ।

0: सङ्गीत साधना सुनेर बस्नुहुने आदरणीय श्रोताहरू र सम्पूर्ण हाम्रो रेडियो नेपाल परिवारलाई नमन भन्न चाहन्छु।
1: हजुर, आरामै हुनुहुन्छ नि?
0: एकदमै ठिक छ। हजुर
1: हजुर, 2047 सालमा यही रेडियो नेपालको स्टुडियोमा यहाँको पहिलो गीत रेकर्ड भएको थियो, जुन गीत ज्ञानेन्द्र गदालले लेख्नु भएको थियो, होइन? यहाँको सङ्गीतमा त्यसपछि करिब करिब मलाई लाग्छ 500 बढी गीतहरूमा चाहिँ यहाँले सङ्गीत भन्नुभयो, 12 भन्दा बढी त अल्बमहरू नै निस्किए होला। आज संयोग बस यही स्टुडियोमा यहाँ हाम्रो आमुन्ने सामुन्ने हुनुहुन्छ। त्यतिखेरको त्यो पहिलो गीत रेकर्ड गर्दाको त्यो पलको सम्झना गर्दै गर्दै आजको सङ्गीत साधना कार्यक्रम प्रारम्भ गरौँ न।
0: मलाई एकदमै गर्व लाग्यो, यति राम्रो प्रश्न, होइन? त्यो बेलामा म वाद्यवादक एउटा करारको रूपमा थिएँ, अनि म आधुनिक मानि जान्थेँ। यो चौतारी प्रोग्राममा थियो, सिर्जनाको आधा घन्टा भन्ने प्रोग्राम, होइन, फुलबारी प्रोग्रामहरू, अनि चौतारी भयो, यस्तो प्रोग्रामहरूमा म सिक्ने रहरले जान्थेँ, अनि हामी राम्रै बजाउँथ्यौँ। हामीले बजाएको गीतहरूमा त्यहाँ हामीले एरेन्ज गर्दाखेरि गीत र क्यासेटमा केही फरकै नहुने क्या, ओरिजिनल जस्तै म्युजिकहरू गर्ने, होइन, त्यसमा अमुलजी, सुदीप रिजालहरू, होइन, इन्द्र, नवीन, पुनमहरू सबैले मिलेर गर्थ्यौँ। अनि ज्ञानेन्द्र गदालज्यूले एकचोटि मेरो फ्यामिली रिलेसन उहाँसँग, अनि शङ्करदेवमा पढ्नुहुन्थ्यो उहाँ,
1: होइन,
0: अब मेरो शङ्करदेव वरिपरि नै घर भएको हुनाले हामी वेलकमहरू यताउति प्रोग्राममा देख्दाखेरि, राजु एउटा कुरा भन्छु तिमीलाई, दुःख नमान भनेर, बाजा बजाएर चाहिँ बाजा बजाउनेको कहिले पनि नाम हुँदैन, तिमीले सङ्गीत गर्नुपर्छ। सङ्गीतकार भन्यो, यो गीतको सङ्गीतकार, गीतकार, होइन, गायक भन्छ, तर बजाउनेको थियो, सङ्गीत संयोजक को थियो त्यो बेलामा भन्ने चल, तिमीले नामै कमाउने हो भने सङ्गीत गर, ल मेरो गीत सङ्गीत दिन्छु भनेपछि त्यो गीत गरे। त्यो गीत पौष 26 रेकर्डिङ भएको थियो, किनभने 27 एकता दिवस थियो, पृथ्वी जयन्ती
1: 2047 सालमा।
0: अनि त्यो रेकर्डिङ हुँदाखेरि 4-5 म्युजिसियन, अनि रत्ना बरालज्यू पनि राम्रै गाउनुहुन्थ्यो, अनि त्यो सबै परिपाटी चाहिँ उहाँले नै, ज्ञानेन्द्र गदालजीले नै मिलाउनु भयो। एमआइनरमा गीत थियो त्यो गीत, अनि आज मलाई त्यो गीत रत्न बरालज्यूले गाएको गीत सम्झिँदाखेरि, जुन गीतले आज मलाई राजु सिंहले बनायो, होइन, सङ्गीतकार बनाउन चाहिँ ज्ञानेन्द्र गदालज्यूको ठुलो हात भयो। त्यसपछि मैले प्रतिबिम्ब ब्यान्डमा काम गरेँ, होइन, प्रतिबिम्ब ब्यान्ड गरेपछि आनन्द कार्कीजी एउटा टर्निङ पोइन्ट हुनुभयो,
1: सँगसँगै गीतकार बसन्त
0: बित्यासीलाई, अनि बसन्त बित्यासीजीसँग प्रतिबिम्बको चार काम गरेँ मैले, चार भागसम्म, होइन, अब काम गरिसकेपछि म बाहिर पढ्न गएँ, अनि त्यसपछि आनन्द कार्कीज्यूले, म पनि ज्याज बजाउँथेँ होटलमा एब्रेसराटोडमा, अनि आनन्द कार्कीज्यूको त्यो बेलामा एकदमै जगजगी थियो, अनि मेरो सङ्गीत पनि यस्तो थियो कि दुर्गाज्यू, त्यो बेलामा नारायण गोपालज्यूको गीती यात्रा चाहिँ पहिलो नम्बर आधुनिकमा सेलिङमा थियो, समुराईज्यूको चाहिँ लोक आधुनिकमा चाहिँ समुराईज्यू पहिलो सेलिङमा हुनुहुन्थ्यो, र प्रतिबिम्ब ब्यान्ड चाहिँ पहिलो ब्यान्डमा थियो। त्यति सेलिङ भएको, हामीले फ्ल्यापमा सही गर्दा गर्दा त्यति गाह्रो थियो। अहिले अब मैले 40 एल्बम गरेँ, त्यो पनि देशकोदेखि अन्तर्राष्ट्रिय मान्छेहरूसँग, होइन, अब सबै पुस्तासँग काम गरेर, अहिले पनि त्यो भावी पुस्ताहरू छ नि, राजु सिंहको सङ्गीतमा गाउन पाए हुन्थ्यो एउटा भनेर वेट गरिरहनु भएको छ, होइन। त्यो चाहिँ एउटा कुरा के भन्छु भनेदेखि नि, यत्रो 35-40 वर्षको अभियानमा मेरो सङ्गीत मात्र चलेन, मेरो साधना र मेरो सङ्गीतप्रतिको इमान्दारता र अनुशासन पनि चल्यो जस्तो लाग्छ, र मलाई आज ज्ञानेन्द्र गदालजीलाई एकदम नमन भन्न चाहन्छु।

0: 2047 सालबाट औपचारिक रूपमा सङ्गीतकार भनेर औपचारिक रूपमा पाइला चाल्नुभयो, त्यसपछि यहाँको अविरल रूपमा त्यो साधना त्यो गति अगाडि बढिरहेको छ। यो अगाडि बढिरहेको यो साङ्गीतिक यात्रालाई शुभारम्भ गर्न घचघच्याउनका लागि प्रेरित गर्ने त मलाई लाग्छ यहाँका पिता नै हुनुभयो।
1: एकदमै अब बुवाको भनाइ चाहिँ के थियो भने दुर्गाज्यू, उहाँले चाहिँ सङ्गीत गर्ने हुन्छ, पढाइ छोड्नु हुँदैन, पढेको सङ्गीतकार हुनुपर्छ। त्यो टाइममा के थियो भने जो कलाकार राम्रो हुन्थ्यो उसको एकाडेमिक चाहिँ अलिकति ठिकै हुन्थ्यो, कोही 8 पढेको कोही 10 पढेको, बिचरा कारण बस होला, बाध्यता बस होला होइन। अहिले पनि हामीले ठुलो ठुलो ठाउँमा गयो भने सङ्गीतकार भन्दाखेरि ठिकै भन्ने हुन्छ, त्यसैले के गर्दैछ पढ्दैछ भन्ने, त्यो कुराले गर्दाखेरि चाहिँ बुवा शिक्षा मन्त्रालयमा नि भएको हुनाले पनि उहाँले के भन्नुहुन्थ्यो भने राम्रो श्रोता दर्शक बन्नलाई पनि सङ्गीतको ज्ञान हुनु जरुरी छ। शास्त्रीय सङ्गीत राम्ररी सिकेको छ भने त्यसको मजा लिन सकिन्छ, ज्याज भयो भने त्यसको, आधुनिक सुगम सङ्गीत सिकेको छस् भने त्यो हुन्छ भन्ने परिपाटी चाहिँ थियो। र बुवाको ठुलो योगदान छ, आज जुन ठाउँमा छु म, सम्पूर्ण मेरो मलाई सङ्गीत गर्न विश्वास गर्ने गीतकारज्यूहरू, रेडियो नेपालप्रति वाद्यवादकज्यूहरू, रेकर्डिस्टज्यूहरू, गायक गायिकाज्यूहरू सबै मिलेर एउटा राजु सिंह सङ्गीतकार बनाइदिनु भएको छ, त्यसमा चाहिँ सबभन्दा ठुलो योगदान चाहिँ मेरो पूजनीय बुवा मुवाको चाहिँ ठुलो रह्यो। किनभनेदेखि मलाई दुइटै कुरालाई उहाँले ससम्मान लानु भएर मलाई त्यसको लागि सबै वातावरणहरू मिलाइदिनु भयो।
0: एकातिर यहाँले अर्थशास्त्र विषयमा एमए गर्नुभयो होइन, त्यो यहाँको एकाडेमिक कुरा भइहाल्यो, अर्कोतिर सङ्गीतको साधनाका लागि सङ्गीत शिक्षाको लागि पनि
1: यहाँ विश्वविख्यात कलेजमा पढे।
0: अब नेपालकै सन्दर्भमा कुरा गर्नुपर्दा चाहिँ जितेन्द्र जोशी, शकुन्तला प्रधान होइन, अनि त्यस्तै पाश्चात्य सङ्गीतमा चाहिँ गुरु एब्रोन होइन, अनि यहाँले पढ्नु भएको जर्मन विश्वविद्यालय ट्रिनिटी होइन, यी कुराहरूलाई त यहाँले भुल्नुहुन्न नि त होइन?
1: आज होइन, यति गर्व लाग्यो, यति राम्रो खोजमूलक मेरो बारेमा भनिदिनु भयो यति राम्ररी होइन। अब डक्टर विनी जङ्गमज्यूसँग, श्रेयामाचार्यज्यूसँग म म्युजिकलाई कुनै पनि विधामा छ नि विभाजित गरेर हेर्न चाहन्न थिएँ। जितेन्द्र जोशीज्यूसँग मैले सिकेको क्षणहरू, हाम्रो शकुन्तला प्रधानज्यू अहिले पनि भेट्नुभयो भने यति माया गर्नुहुन्छ मेरो, डक्टर विनी जङ्गम भनौँ, सिकेको पढेको सङ्गीतकार भन्ने बित्तिकै छ नि त्यो समाजले गर्ने, त्यस विधाका व्यक्तित्वहरूले स्रष्टाहरूले गर्ने चाहिँ सम्मान अर्कै हुँदो रहेछ। अहिले पनि म मेरो सङ्गीतको बारेमा बोलिरहँदाखेरि राजु सिंह बोलेको हुँदै मेरो जेनेरेसनको सम्पूर्ण प्रतिनिधित्व गरिरहेको छु। दुर्गाज्यू बोलिरहनु हुनुभएको छैन कि सम्पूर्ण अहिलेको समकालीन प्रस्तुताको तपाईँले रिप्रेजेन्ट गरिरहनु भएको छ। त्यो कुरामा चाहिँ हामी रहौँ या नरहौँ नेपाली सङ्गीत राम्रो हुनुपर्छ। हाम्रो अग्रजले जुन मापदण्डले नेपाली सङ्गीतलाई यहाँसम्म डोराएर ल्याइदिनु भयो नि, त्यसलाई हामीले राम्रो गर्न सक्दैनौँ भने नराम्रो गर्ने पनि अधिकार छैन। सङ्गीत भन्ने यस्तो विधा हो कि जसमा जात धर्म भाषा भेष त्यसको हुँदैन। मैले एउटा कुरा थाहा छ, संसारमा राजाहरू प्रधानमन्त्रीहरू मन्त्रीहरू धेरै होलान्, तर माइकल ज्याक्सन एउटै हुनुहुन्छ, होइन, बिटल्स एउटै हुनुहुन्छ, होइन, नारायण गोपाल एउटै हुनुहुन्छ, तारादेवी एउटै हुनुहुन्छ। त्यस कारणले कलाकार बनाउने भन्ने कुरो चाहिँ त्यो सानो कुरोले होइन। त्यस कारणले सङ्गीतको महत्त्व चाहिँ राज्यले बुझेको छ र बुझ्नु पनि पर्छ। आज हेर्दाखेरि सङ्गीतमा लागेर अहिले हरेक ब्यान्डको हरेक गायक गायिकाहरू विश्व भ्रमणमा निस्किरहनु भएको छ, त्यो दिन चाहिँ छ नि हाम्रो अग्रजलाई दिनु नै पर्छ
0: एकदमै धेरै।

0: जस्तो अब यहाँका व्यक्तिगत कुराहरू, यहाँले सिकेका पढेका कुराहरू नै हामी अहिले गरिरहेका छौँ, होइन? जबकि यहाँले नेपाल र भारतबाट जुन शास्त्रीय सङ्गीतको शिक्षा लिनुभयो नि, त्यसपछि फेरि पाश्चात्य सङ्गीत सिक्नका लागि जर्मनी पुग्नुभयो। पिताले पनि वेस्टर्न म्युजिक, पाश्चात्य सङ्गीतको ज्ञान लिनुभएको भएर नै त्यतातिर आकर्षित हुनुभएको हो कि?
1: त्यो पनि हो। जस्तो पाश्चात्य सङ्गीतमा जुन एउटा प्रकारको विशेषता छ त्यो शास्त्रीय सङ्गीतमा छैन, शास्त्रीयकोमा भएको आधुनिकमा छैन, आधुनिकमा भएको लोक। तर मलाई एउटा भित्री चाह चाहिँ के थियो भनेदेखि म भर्सटाइल म्युजिक डाइरेक्टर बन्छु भन्ने थियो। फेरि एउटा कस्तो राम्रो प्रश्न गरिदिनु भयो, मेरो जीवनकै राम्रो प्रश्न। मेरो त्यो सङ्गीतप्रतिको लगाव देखेर गोपाल युजन नातिकाजीज्यू अमर गुरुङज्यूहरूले यसले भविष्यमा केही गर्छ बुवालाई भन्ने, लाई यसलाई छोडिदेऊ तिमीले, यसले सङ्गीतमा केही गर्ला, यसमा एउटा भयङ्करै प्रकारको एउटा सिक्ने लालसा छ। अनि त्यसपछि त्यस्तै कुरामा म एउटा ब्रिटिस स्कुलमा त्यो झम्सी खेलमा गएको थिएँ म एउटा प्यानो बजाउनलाई, अनि एकजना हेब्रोनले मलाई हेरिरहनु भएको रहेछ मैले बजाएको देखेर, मेरो संस्कार देखेर मेरो, अनि मलाई उहाँले अफर गर्नुभयो, तँ लन्डन पढ्न जान्छस्? अनि म त एउटा साधारण मध्यम वर्गको मान्छे हो, होइन, मैले त्यत्रो कहाँ, म सबै स्कुलहरू मिलाइदिन्छु। मैले उहाँलाई सोधेँ किन ममा त्यस्तो के छ, तर छ नि तेरो सङ्गीत र तेरो त्यो एउटा रूपमा जुन एउटा सङ्गीतप्रतिको भोग देखिन्छ नि त्यो हामीले देखिन्न। जस्तो माइक टाइसनलाई एउटा स्ट्रिटमा फाइट गरेको देखेर त्यो मान्छेले यो बक्सर बन्छ भनेर लिएर आएको हो नि। त्यसैले हिराको महत्त्व पनि जवाहरलाई मात्र थाहा हुन्छ। उहाँले अब ममा के कुरा देख्नुभयो, उहाँले 10-12 दिनदेखि मैले प्यानो बजाएर फलो गरिरहेको थिएँ, होइन, साधारण बजाउँथेँ त्यस्तो होइन, तर उहाँलाई के मन पर्यो, उहाँले सबै परिबन्धहरू सबै मिलाइदिनु भयो, होइन, त्यो उहाँलाई अहिले पनि सम्झन्छु, होइन, उहाँले सबै स्कलरहरू यताउति मिलाइदिनु भयो। र त्यो मेरो लागि मात्र नभएर नेपाली सङ्गीतकै लागि ठुलो उहाँले देन दिनुभएको हो, ऋण भोकाउनु भएको हो। त्यो ऋण चुक्ता गर्न चाहिँ मलाई त्यति सहज चाहिँ छैन जस्तो मलाई लाग्छ।
0: यसका लागि हजुर लगायत हामी सबै आभारी छौँ।
1: धन्यवाद।
0: जस्तो अब यहाँ इङ्ल्यान्डमा गएर पढ्नुभयो, होइन, जस्तो एकतिर यहाँले शास्त्रीय सङ्गीतको अध्ययनमा हुनुहुन्थ्यो, अर्कोतिर पाश्चात्य सङ्गीतको अध्ययनमा हुनुहुन्थ्यो,
1: घरमै अब सबै विधाको भयो।
0: हजुर हजुर।
1: अब भुवानै शास्त्रीयमा पनि, आधुनिकमा पनि, होइन, लोकमा पनि, सबै विधाको सङ्गीतमा बुवा नै पारङ्गत भएको हुनाले त्यो ब्लडमा पनि भयो। र त्यो सबै माहौलमा मैले प्रत्यक्ष रूपमा बुवाको एउटा नेचर थियो, केही कुरा हेर्नु पनि पर्छ, हेरेर पनि सिकिन्छ भन्ने हिसाबले, बिदाको टाइम होस् त्यो होस्, बुवाको लुकेर होस् या बुवाले बस बस भनेर होस् के गरेर होस्, त्यो कुरा चाहिँ मैले नजिकबाट हेर्ने मौका पाएँ। तर बुवाको भनाइ पनि थियो नि सङ्गीत भन्ने कुरा चाहिँ प्रखर मान्छेसँगै सिक्नुपर्छ भन्ने हिसाबले त्यो भयो। र त्यो माहौलले पनि मलाई सबै म्युजिकप्रति मैले विभाजित गरेर हेरिनँ।
0: हजुर हजुर।
1: मलाई शास्त्रीय पनि त्यति नै प्यारो लाग्यो, लोक पनि, आधुनिक पनि, र त्यसले गर्दाखेरि चाहिँ मेरो सङ्गीतलाई अलिकति भिन्न बनाउन र परिष्कृत बनाउन मेरो अग्रजहरूको सङ्गीतहरू, सबै विधाका अग्रजहरूको, त्यो चाहिँ मेरो लागि एउटा युनिभर्सिटी जस्तो बन्यो। र मैले लन्डन पढ्न जाँदाखेरि पनि त्यो कुराले गर्दा म अरूभन्दा अलिकति अब्बल पनि बने।
0: हजुर, फरक पनि हुनुभयो। त्यहाँ त यहाँले अवार्डै पाउनुभयो,
1: बेस्ट
0: स्टुडेन्ट अफ द इयर भनेर, बेस्ट स्टुडेन्टको अवार्डै पाउनुभयो, होइन?
1: त्यो चाहिँ मेरो मात्र सम्मान थिएन, सम्पूर्ण नेपाली सङ्गीतकै सम्मान थियो।
0: हजुर। तर मलाई लागेको कुरा चाहिँ जस्तो पाश्चात्य सङ्गीत र पूर्वीय नेपाली सङ्गीतमा फरक चाहिँ के हुने रहेछ, कस्तो हुने रहेछ त्यो चाहिँ?
1: अति राम्रो प्रश्न गर्नुभयो। के भनेदेखि एउटा कुरा दुर्गाजी, यो प्रश्न अति नै उत्कृष्ट प्रश्न हो। यो प्रश्न तपाईँ कति सङ्गीतमा अध्ययन गरिरहनु भएको छ भन्ने कुरा यसले पनि के भनेदेखि नि, हामीले यतापट्टि झ्याउरे भन्छौँ भने उता गएर स्विङ भन्छ। अब इन्डियामा शास्त्रीय सङ्गीतमा गयो भने खेम्टा भन्छ, तर त्यही सिक्सेट हो। अर्को कुरा, हामीले ट्रिनिटीमा पढ्दाखेरि के कुरा हुन्छ, जति हामी हिमाल साइडमा हुन्छौँ नि, अग्लोमा हुन्छौँ, त्यो मान्छेहरूको भोइस चाहिँ घोर्ले हुन्छ। अनि जति हामी पहाडतिर आउँछौँ मिडिल हुन्छ, हामी पहाडमा बस्ने भएको भएर हाम्रो भोइसको मिडिल छ। तपाईँ तराईतिर जानुभयो भने त्यहाँको मान्छेको टोनै सार्प हुन्छ, ओ बाबुआ क्या छ भन्छ, होइन, अब हामीले हिमालमा गयौँ भने लोमा हुन्छ, भाइको खाना खानुभयो भन्ने, होइन, अब मिडिलमा भाइ खाना खानु हो। त्यसैले सङ्गीतको प्रभाव पनि चिसो ठाउँमा बेग्लै प्रकारको सङ्गीतको क्रिएसन भइरहेको छ, समुद्रको तटमा बेग्लै भइरहेको छ, भौगोलिक र मानवको सभ्यता अनुसारै सङ्गीतको प्रभाव हुन्छ।
0: हजुर।
1: मैले त्यो सङ्गीतलाई कसरी गर्छु भन्दाखेरि यो मेरो युनिभर्सिटीको सबभन्दा ठुलो देन भयो मैले सङ्गीतलाई। सङ्गीत भनेको नै जीवनसँग एकदमै पर्यावाची छ, किनभने हामी कोही मान्छेले अलिकति बढी कुरा गर्यो कस्तो हावा कुरा गरेको, कस्तो बेसुरा कुरा गरेको, ताल न बेतालको कुरा गर्छ भन्छौँ नि, धड्कन बढ्यो भने प्रेसर बढ्छ, घट्यो भने लो हुन्छ भनेको जस्तै हाम्रो शारीरिक जीवनमा पनि सङ्गीत छ। त्यसको ब्यालेन्स भएन भने हाम्रो जीवनलाई गाह्रो हुन्छ भनेको जस्तै ती मैले विश्वविद्यालयको मान्छेहरूसँग गर्दाखेरि हामीले हाम्रो लोकगीतहरू सुनाउँदाखेरि धर्मराज थापाज्यूको सुनाऊ या कुमार बस्नेतज्यूको सुनाऊ या हरिदेवी कोइरालाज्यूको सुनाऊ होइन या हाम्रो कल्याण शेरचन्दज्यूको पूर्ण नेपालीज्यूहरूको सुनाउँदाखेरि उहाँहरूले चकित पर्ने अनि मलाई लाग्थ्यो कि हाम्रो नेपाली सङ्गीतलाई पनि उहाँहरूले एउटा उत्कृष्ट स्टारमा राखेको, जस्तो हाम्रो वारी जमुना सुनाउँदाखेरि त्यो बेलामा एकदमै चलेको थियो मेरो होइन, त्यो गीत सुन्दा या रेशम फिरिरी सुनाउँदाखेरि सिमसिमे पानी सुनाउँदाखेरि चाहिँ नेपाली सङ्गीतको जुन लोक छ नि, तराईको बेग्लै छ, पहाडको बेग्लै छ, हिमालको, त्यो कुराहरू चाहिँ नेपाली सङ्गीतमा हामी सानो मुलुक भए पनि हामी साङ्गीतिक रूपमा सांस्कृतिक रूपमा भौगोलिक रूपमा चाहिँ विश्वमै धनी छौँ जस्तो मलाई लाग्छ।
0: बिल्कुलै उहाँहरूले पनि माया गर्नु
1: एकदमै माया गर्ने अनि उनीहरूलाई त्यो अरू नभए पनि त्यो के रेशम फिरिरी भनेर गाउँदाखेरि त्यति वर्ड चाहिँ उहाँलाई यति मिठो लाग्ने नि।
0: हजुर,
1: मैले कुनै बेला कलेजको प्रोग्राम भयो भने रेशम फिरिरी गा भन्ने होइन, हरियो डाँडामाथि गा भन्ने, उनीहरूलाई हरियो डाँडा चाहिँ याद छ।
0: हजुर,
1: हो माले हो प्लिज सिंह राजु भन्ने क्या त्यो। त्यसैले हाम्रो लोक सङ्गीत कति मानिसको मनमा बस्न सफल रहेछ भन्ने कुरा चाहिँ त्यसलाई हामीले बुझ्नुपर्छ।
0: हजुर हजुर।

0: यिनै कुराहरू सँगसँगै अब रेडियो नेपाललाई पनि हामीले भुल्नुहुन्न, जहाँबाट यहाँहरू उद्भव हुँदै हुँदै आउनुभयो, पितादेखिकै भनौँ न एउटा लेगेसी बोकेको थलो भयो यो पनि। 2045 सालमा रेडियो नेपाल प्रवेश गर्नुभयो, 2055 सालसम्म रहनुभयो होइन, लगभग 10-11 वर्ष रेडियो नेपाल बिताउँदाको समय पनि त स्वर्णिम थियो, जसले चाहिँ त्यतिखेर सङ्गीतका महारथीहरूसँग बसेर आफ्नो सङ्गीतको जग बसाल्न पनि पाउनुभयो नि होइन।
1: बुवाको कारणले गर्दा मैले 50%भन्दा बढी प्लेटफर्म त त्यसै पाएँ, यसको छोरा भनेर होइन, त्यो जिम्मेवारी पनि थियो, चुनौती पनि थियो। तर मैले कहिलेकाहीँ नातिकाजीज्यूकै नजिक बसेर पनि गिटारमा साथ दिने मौका पाएँ, तारा देवीज्यूको, शिवशङ्करज्यूको होइन, चौतारीमा हाम्रो युक्त गुरुङज्यू हुनुहुन्थ्यो, जयनन्द लामाजीहरू हुनुहुन्थ्यो, अनि सुन्दर श्रेष्ठज्यूलाई बिर्सन सक्दिनँ, गणेश परिहारजी त लोक सङ्गीतको प्रबन्धकै जस्तै हुनुहुन्थ्यो उहाँको होइन, लोक सङ्गीतको चाहिँ पुरानो स्टुडियोमा हुन्थ्यो, यहाँ आधुनिक सङ्गीतको रेकर्डिङ हुन्थ्यो, हरेक क्षण मैले भने मेरो साङ्गीतिक आमा चाहिँ रेडियो नेपालै हुनुहुन्थ्यो, किनभने मैले धेरै कुरा सिक्ने मौका पाएँ। मैले पनि 5-7 बाजाहरू, 10-12 एक दर्जन बाजा बजाउनुको पछाडि कलेजमा क्लास भएन भने सत्ता आउँथ्यो रेडियोमै आएर, फेरि मेरो एउटा नेचर थियो कि कसैलाई नभने कुरा भनौँ, कतिजना त्यो बेलामा मेरो कामको लगनशीलता देखेर नि यो रेडियो नेपाल होइन यो एउटा इन्स्टिट्युसन हो, राजु सिकिरहेछ यो ठाउँमा त, कहाँ रेडियोमा त पर्फेक्ट म्युजिसियन आउनुपर्ने हो, पर्फेक्ट गायक गायिका आउनुपर्ने, निशान भट्टराई भयो, प्रदीप देवानजी हुनुभयो, ठिका भण्डारीजी हो, हामी समकालीन जस्तै भएर पनि रेडियोमा खाली भयो कि त्यहाँ इन्स्ट्रुमेन्ट बजाएर हामी आफ्नै प्रकारको क्रिएसनहरू गर्थे, अनि त्यो बेलामा म पढ्न जाने कुरा भयो, अनि त्यही बेलामा टिका भण्डारीज्यूहरू, अरू मनोराजाज्यूहरू सबैजना छ नि ला इन्टरभ्यू लिएको थियो रेडियोको लागि, अनि म चाहिँ लन्डन जाने कारणले गर्दा मैले गोपाल युञ्जनज्यू, नातिकाज्यूहरू सबै बस्नुभएको थियो, त्यो मैले इन्टरभ्यू दिइनँ, मेरो उता जाने प्लान भइसकेको थियो र इन्टरभ्यू दिइसकेपछि पास भयो भने फेरि भोलि राम्रो हुँदैन होइन भनेर, अनि मैले दुईवटामा एउटा अप्सन छान्दाखेरि चाहिँ म इङ्ल्यान्ड पढ्न जान्छु भन्नेमा गएँ। मैले भने आज म जुन ठाउँमा छु, नेपाली सङ्गीत जुन ठाउँमा छ, रेडियो नेपालको ठुलो योगदान छ।
0: हजुर बिल्कुलै, धेरै नै हामी यो साधनाकै कुराहरू बढी गरिरहेका छौँ, जस्तो नातिकाजी शिवशङ्कर तारा देवीदेखि अहिलेका नयाँ पुस्ताहरूसँग पनि यहाँले काम गरिरहनु भएको छ होइन, र हिजोको त्यो सहकार्य काम र आजलाई हेर्दा नेपाली गीत सङ्गीत के देखिन्छ, हिजो कस्तो खालको साधना थियो र आजको साधनालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ?
1: अब हिजोको साधना चाहिँ एकदम म्यानुअल थियो
0: हजुर
1: है, अहिले चाहिँ प्रविधिले पनि धेरै कुरा सुविधा गरेको छ, र म यसको सर्टमा के भन्न चाहन्छु भने नि हामीले कसरी सङ्गीत गरेको छौँ, अहिलेको जेनेरेसनले कसरी गरिरहेको छ, भावी पुस्ताले कसरी गर्ला भन्ने कुरा चाहिँ एउटा सङ्गीतको इतिहास बन्न चाहिँ 50 वर्ष लाग्छ
0: हजुर।
1: अहिले हामीले नातिकाजीज्यूहरूलाई सम्झिरहेछौँ, सबै हाम्रो अग्रजलाई सम्झिरहेछौँ, अहिले आएर सम्झ्यौँ, तर अब आउने 40-50 वर्षपछि हाम्रो समकालीनहरूको पनि मूल्याङ्कन भयो भने मात्र त्यो कुरा सफल हो जस्तो मलाई लाग्छ। र त्यो बेलाको म्युजिकको फर्मेटमा आफ्नै प्रकारको विशेषता थियो, त्यो बेलामा 15-20 जनासँग नेपाली सङ्गीतकारहरूले कम्पिटिसन गर्नुहुन्थ्यो भने अहिले आएर लाखौँ हात हातमा एआईको जमानामा हामीले कम्पिटिसन गरिरहेको छौँ होइन। त्यस कारणले के भने त्यो बेलाको साधना चाहिँ छ नि, त्यस्तो दिन आउनलाई चाहिँ छ नि हामीले मेहनतै गर्नुपर्छ जस्तो मलाई लाग्छ।
0: त्यतिखेर एक खालको जुनुन थियो,
1: त्यो जुनुन थियो, अहिले चाहिँ कस्तो भने कतिपय काम त प्रविधिले नै गरिदिइरहेको छ होइन, जस्तो एआईले पनि कतिपय गीतहरू चकित पार्ने गरेर कम्पोज गरेको छ नि त होइन, त्यसले चाहिँ त्यसलाई चाहिँ हामीले अवसरको रूपमा आफूलाई एउटा अपडेट राख्न चुनौतीको रूपमा लिनुपर्छ। त्यस कारणले रेडियो नेपालको रेकर्डिङको कुराहरू चाहिँ छ नि, त्यो बेला रेकर्डिङ होइन, त्यो बेलामा साधना हुन्थ्यो, कम्पिटिसन हुन्थ्यो, त्यो बेलामा सदाव मैले भन्ने पनि गरेको छु, त्यो बेलामा गीत छनौट हुनुपर्थ्यो, सङ्गीत छनौट हुनुपर्थ्यो, गायक गायिकाको भोइस टेस्ट हुनुपर्थ्यो, त्यो कुरा चाहिँ अहिले पनि लागू गर्न जरुरी छ। त्यो दिन आयो भने चाहिँ वास्तविक सङ्गीतकार, गीतकार, गायक गायिका, वाद्यवादक, रेकर्डिस्टहरू, त्यो कुरा आयो भने चाहिँ अझै राम्रो हुन्छ नेपाली सङ्गीत। अहिले चाहिँ नेपाली सङ्गीतमा एउटा सेन्सर बोर्ड चाहिँ जरुरी छ जस्तो मलाई लाग्छ समग्रमा भन्दाखेरि।
0: हजुर हजुर बिल्कुलै, गीत सङ्गीतकै कुरा गर्दाखेरि चाहिँ जस्तै कलाकारहरूले कुनै कला सृजना गर्दै गर्दा कुनै कुनै गीतहरू चाहिँ आफ्नै पर्याय पनि बन्ने रहेछन् होइन, त्यस्तो खालको यहाँको आफ्नै परिचय बनेको गीत गर्दा गर्दै आफूलाई साह्रै असाध्यै धेरै रुचि लागेको अनि आफ्नै पर्याय बनेको कुनै गीत

चाहिँ छ नि, मलाई हाम्रो आदरणीय अग्र सङ्गीतकार दीपक जङ्गमज्यूले भनेको कुरा चाहिँ याद आउँछ। त्यो बेलामा सङ्गीतमा पद्मकन्यामा उहाँ त प्राध्यापक हुनुहुन्छ हाम्रो आदरणीय दीपक जङ्गमज्यू, बेनी जङ्गमज्यूहरू। अनि त्यो बेलामा चाहिँ कलेजमा एडमिसन हुन आउने भाइ बहिनीहरू अब भोकलमा भाग लिने थिए, अलिकति स्वर सुनाऊ कुन गीत गाऊ भन्नु पऱ्यो नि। त्यो बेलामा चाहिँ सबभन्दा बढी गाउने चाहिँ राम थापाज्यूको सुरेन राणाज्यूको शब्द सुन्दा सुब्बाजीज्यूले गाउनु भएको थियो, थामेर किन लगाउँ त एउटा गीत सुनाऊ त भनेपछि टेस्ट लिनलाई। त्यो गीत चाहिँ पहिलो नम्बरमा पर्थ्यो अरे भनेदेखि दोस्रो नम्बरमा नजरको दोषी पर्थ्यो अरे क्या, जसले पनि ल गीत सुनाऊ भन्यो भने थामेर पहिला छैन भने अर्को गीत चाहिँ नजरको दोषी सुनाइहाल्थ्यो अरे। त्यही कारणले पनि अब नजरको दोषीको, वसन्त वित्यासीको र राजु सिंहको पनि छ नि एउटा पर्यावाची नाम पर्यो त्यो गीत चाहिँ छ नि। अहिले पनि रेमा गुरुङज्यूको पनि एउटा पर्यावाची नाम गीत हो त्यो, होइन र यति मन पराउनु भयो। त्यसमा चाहिँ मैले तिनटै कुरा संयोजन गर्ने प्रयास गरेको छु मेरो सङ्गीतमा, शास्त्रीय पनि होइन, वेस्टर्न पनि र इस्टर्न पनि, त्यसलाई ब्लेन्ड गरेको गीत भएको हुनाले र जुन गीतले मलाई अहिले पनि राजु सिंह यो गीतको सङ्गीतकार भन्दा एउटा सबैले सम्मान गर्ने र आफूलाई पनि गर्व गर्ने महसुस गराए।

तपाईँले सुन्नुभयो वरिष्ठ सङ्गीतकार एवं बहुप्रतिभाका धनी व्यक्तित्व राजु सिंहका सङ्गीत साधनासँगै जीवनका कुरा। समय अभावका कारण आज हामीले उहाँसँगको त्यो रमाइलो कुराकानीको सबै अंश यहाँहरूलाई सुनाउन सकेनौँ। कुराकानीको बाँकी भाग अर्को हप्ताको सङ्गीत साधनामा प्रस्तुत गर्ने वाचा गर्दै र फेरि पनि अर्को हप्ता पुनः राजु सिंहका जीवनका बाँकी कुराहरू सुन्न नभुल्नुहोला भन्दै सङ्गीत साधना कार्यक्रमबाट म पनि उजेल पर्छु। हौस् त नमस्कार, यहाँहरूको हरेक पल

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँदैछौँ पुराना आधुनिक गीत सङ्गीतहरू। पहिलो गीत कन्हैया कुमारको स्वरमा, नगेन्द्र थापाको गीत रचना, गोपाल योञ्जनको सङ्गीतमा।

अहिले सुन्नुभयो हिरण्य भोजपुरेको स्वरमा प्रेमा शाहको रचना गणेश रसिकको सङ्गीतमा पुराना आधुनिक गीत सङ्गीत श्रवणक्रमको अन्त्यमा परशुराम राईको स्वर सुनाउँछौँ रमेश श्रेष्ठको रचना बालमुकुन्द बनेपालीको सङ्गीतमा।

0: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यारघ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
1: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छ, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छ।
0: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ, जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
2: ल यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो, श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यारघ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
0: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
2: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
3: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक श्वास हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यारघ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
4: यस बेला रातिको 11 बज्न लागेको छ, अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्व महान्यायाधिवक्ता तथा कानून क्षेत्रका विज्ञहरूसँग छलफल गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलमा सहभागी पूर्व महान्यायाधिवक्ता तथा कानून क्षेत्रका विज्ञहरूले शासकीय स्वरूप, निर्वाचन प्रणाली, संघीय संरचना, न्यायपालिकाको पुनसंरचना, संवैधानिक निकायको संख्या तथा समावेशिता लगायत विषयमा आआफ्ना सुझाव प्रस्तुत गर्नुभएको थियो। छलफलमा पूर्व महान्यायाधिवक्ता डाक्टर युवराज संग्रौलाले स्थानीय तहलाई गैरदलीय बनाउने, प्रदेश प्रमुख प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्नुपर्ने बताउनुभयो। पूर्व महान्यायाधिवक्ता सविता भण्डारीले विज्ञसँगै सांसदलाई मन्त्री बन्न पाउने व्यवस्था उपयुक्त हुने, विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने, प्रदेशको संख्या घटाउने तथा मन्त्रालयमा दोहोरोपन हटाएर गाभ्नुपर्ने र न्याय परिषद तथा संसदीय सुनवाईको संरचनामा पुनर्विचार गर्नुपर्ने राय व्यक्त गर्नुभयो। संवैधानिक परिषदको बैठक भोलि बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भोलि साँझ 5 बजे बैठक बस्ने संवैधानिक परिषदको सचिवालयले जनाएको छ। सर्वोच्च अदालतको प्रधान न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषदका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन अनुसार परिषदको बैठक बस्ने भएको हो। बैठकमा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम, प्रतिनिधि सभामा विपक्षी दलका नेता भीष्मराज आङदेम्बे र उपसभामुख रुबी कुमारीलाई आमन्त्रण गरिएको सचिवालयले जनाएको छ। प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद र सरोकारवाला मन्त्रालयका मन्त्री बीच आगामी बजेट विनियोजन र कार्यक्रमबारे छलफल भएको छ। रासोपाको संसदीय दलको कार्यालय सिंहदरबारमा आज भएको भौतिक योजना मन्त्रालय र अर्थ मन्त्रालयबाट विनियोजन गर्नुपर्ने बजेट र यसका प्राथमिकताका बारेमा सम्बन्धित मन्त्रीहरूसँग छलफल भएको हो। आगामी बजेट विनियोजनका लागि सांसदहरूले मन्त्रालय चाहर्नुपर्ने अवस्था नआओस् भनेर अर्थमन्त्री डाक्टर स्वर्णे मुआगले र भौतिक योजना मन्त्री सुनिल लम्सालसँग रासोपाका सांसदहरूबीच छलफल भएको रासोपा सांसद राजीव खत्रीले जानकारी दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पूर्व विशिष्ट पदाधिकारीले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ। प्रधानमन्त्री कार्यालयद्वारा गरिएको पछिल्लो अध्ययनले केही पूर्व विशिष्ट पदाधिकारीहरूले कानूनले तोकेभन्दा बढी सवारी साधन प्रयोग गरेको वा फरक फरक निकायबाट दोहोरो सुविधा लिइरहेको तथ्य फेला पारेपछि गृह मन्त्रालयसँग आज विवरण माग गरिएको हो। पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व प्रधान न्यायाधीश, पूर्व सभामुख र पूर्व राष्ट्रिय सभा अध्यक्षहरूले लिइरहेको सुविधाको पूर्ण विवरण आजै पठाउन ताकेता गरिएको प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद प्राध्यापक डाक्टर जगदीश प्रसाद अग्रवाललाई प्रधानमन्त्री बालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ। मन्त्री परिषद बैठकले डाक्टर अग्रवाललाई अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमका पूर्व डिन समेत रहनुभएका डाक्टर अग्रवालले मुलुकको स्वास्थ्य नीति, सार्वजनिक स्वास्थ्यका चुनौती र चिकित्सा शिक्षाको सुधारका लागि प्रधानमन्त्रीलाई आवश्यक परामर्श दिनुहुनेछ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले संविधान निर्माणको बेलामा राखिएको आशय विपरीत सरकारले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएकोले कंग्रेस त्यसको विपक्षमा रहेको बताउनु भएको छ। पार्टीका सांसदहरूलाई आज संसदीय दलको कार्यालय सिंहदरबारमा प्रशिक्षण दिएर बाहिरिने क्रममा सभापति थापाले सरकारले अध्यादेश ल्याउन सक्ने भए पनि संविधानको परिधि नाग्न नहुने बताउनुभयो। सभापति थापाले संवैधानिक निकायमा प्रधानमन्त्रीको नियन्त्रण नरहोस् भनेर संवैधानिक परिषदको व्यवस्था गरिएको भए पनि सरकारले आफू अनुकूलका व्यक्तिलाई नियुक्ति दिनकै लागि अध्यादेश ल्याएको बताउनुभयो। र सरकारले निजामती सेवा र स्वास्थ्य सेवाका राष्ट्रिय स्तरका 12 ट्रेड युनियनको दर्ता खारेज गरेको छ। ट्रम्प तथा व्यवसायजन्य सुरक्षा विभागले आज नेपाल निजामती सेवा ऐन 2074 अनुसारका 8 र नेपाल स्वास्थ्य सेवा ऐन 2053 अन्तर्गतका 4 ट्रेड युनियनको दर्ता खारेज गरेको हो। निजामती अन्तर्गतका नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्च, नेपाल स्वास्थ्यकर्मी संघ, मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल र स्वतन्त्र राष्ट्र सेवक कर्मचारी संगठन नेपालको दर्ता खारेज भएको छ। यसका साथै राति 11 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।
3: लौ त, अहिले प्रसारित राति 11 बजेको यो समाचार सँगसँगै आजका हाम्रा सम्पूर्ण प्रस्तुतिहरू यही सम्पन्न हुनेछन्। अब यसपछि रेडियो नेपालको रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीत सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। आजको यो प्रस्तुतिबाट प्रविधि संयोजनका साथी सुधीर मिश्र, सहयोगी साथी राजु श्रेष्ठ, सहकर्मी साथी गणेश थापा र बलराम कोइराला बिदा हुन्छौँ। नमस्कार, शुभरात्री।

जीवन र यसका परिधिहरू, जटिलता र उल्झनहरू अनि उद्देश्यहरूमा निरन्तर लागिरहनु पर्ने निर्विघ्नता, जीवनका यात्राहरूमा सरिक रहेका अनाम मान्छेहरू अनि उनीहरूले निर्माण गरेका

2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

0: रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार
1: महिला सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारी समानता र सहअस्तित्वको लागि कार्यक्रम आजका नारी

0: समाज निर्माणको लागि महिला पहिचान र योगदानमा समर्पित कार्यक्रम आजका नारी। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको कार्यक्रम आजका नारी तपाईँहरूले एफएम 98.1 र 103 मेगा हर्च र इन्टरनेटमा www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। बुधबारको बिहानी कार्यक्रम आजका नारीको अर्को एउटा श्रृङ्खला लिएर यहाँहरूमा आज उपस्थित भइसकेका छौँ। आउनुहोस् कार्यक्रममा स्वागत गर्छु, म चन्दा विष्ट। विविध विधा र क्षेत्रमा अग्रसर सफल सङ्घर्षरत महिला व्यक्तित्वहरूको जीवन अनुभव अनुभूतिसँगै महिला सवालका विविध विषय उठान गर्ने क्रममै आजको हाम्रो विषय रहेको छ आर्थिक सशक्तिकरणमा महिला, र यो विषयमा कुराकानी गर्नको लागि आज हामीसँग हुनुहुन्छ प्रतिभा सुवेदी। उहाँलाई हामी सहकारी अभियन्ता भनेर पनि चिन्छौँ, लेखकको रूपमा पनि स्थापित हुनुहुन्छ, चर्चित हुनुहुन्छ, यसै गरी अधिकार कर्मीको रूपमा पनि हामी उहाँलाई चिन्छौँ। र नेपालका ग्रामीण महिलाहरू र विपन्नतामा रहेका महिलाहरूको आत्मनिर्भरताका लागि नारी चेतना केन्द्र नेपालको स्थापना गरी वैकल्पिक आर्थिक कारोबारको नमुना प्रस्तुत गर्न पनि उहाँ सफल हुनुहुन्छ। र यसै गरी उहाँको बारेमा भन्नुपर्दा नेपालका विभिन्न प्रदेशका जिल्लाहरूमा बचत ऋण समूह र नारी सहकारी महिला सहकारी संस्थाहरू गठन गरी स्थानीय स्रोत परिचालनमा महिलाहरूको क्षमता दक्षता विकास गर्नमा पनि उहाँको त्यत्तिकै योगदान छ। गरिबी नै नेपालको समस्या हो भने आर्थिक सशक्तिकरणका लागि परेर देशमा रहेका अझ भनौँ ग्रामीण क्षेत्रमा रहेका महिलाहरूलाई आत्मनिर्भरतातर्फ अग्रसर गराउने कार्यमा उहाँको ठूलो योगदान रहेको छ। यही कुरालाई मनन गर्दै आजको यो भेटवार्ता हामी गर्न लागेका छौँ। यहाँलाई हाम्रो कार्यक्रममा हार्दिक स्वागत गर्छु प्रतिभा म्याम।
1: हजुर, धन्यवाद।
0: कार्यक्रम सुरुवात गर्नुभन्दा अगाडि हामी सहकारीको एक सशक्त अभियन्ता लेखक अधिकार कर्मी प्रतिभा सुवेदीको जीवनीलाई आज सुन्न चाहन्छौँ। छोटो जीवनी अनुभवलाई हामी यहाँहरूमा आज राख्न लागेका छौँ।
1: नमस्कार, म प्रतिभा सुवेदी। मेरो जन्म काठमाडौँमा भएको हो। त्यही पनि हाम्रो समयमा चाहिँ नि बुवा आमाले छोरीहरू शिक्षिका नै हुनुपर्छ भन्ने धारणा राख्नुहुन्थ्यो, र बिए पास गरिसकेपछि वान इयर बिएड नै पढ्न पर्छ तिमीहरूले भनेर हामीले पढ्यौँ। अनि त्यसपछि चाहिँ मैले मलाई अर्थशास्त्रमा एमए पढ्न एकदमै मन थियो र त्यो पुरा गरिसकेपछि फेरि पढेँ। जीवन त सङ्घर्षमय नै रह्यो। अर्थशास्त्रमा एमए पढ्दाखेरि नै मेरो विवाह पनि भइसकेको थियो र त्यति बेला 10 महिना गाउँ सेवा भनेर गाउँमा पनि बस्नु पर्थ्यो। त्यो बेलामा जान पनि मलाई घरमा त्यति सहज भएन, सङ्घर्ष नै गर्नु पर्यो। त्यसमाथि मैले एनडिएसमा बस्दाखेरि त्यो गाउँ राबिसेमा बस्दा पनि मैले ए हामी चाहिँ किशोरी हुँदा महिला हुँदा हामी कस्तो डराएर हिँड्नुपर्ने, निहुरेर हिँड्नुपर्ने, आफूलाई यो गर्नु पर्यो भने यो हुन्छ यो हुँदैन धेरै थियो। तर मैले त्यहाँ गएर देखिसकेपछि त्यहाँ त महिलाको त जीवनै रहेनछ। काम काम खाली काम, कुनै कपाल कोर्ने फुर्सद छ, एउटा महिलाको जीवन त यस्तो रहेछ कि ओहो। ग्रामीण महिलाहरूकै लागि चाहिँ कुनै एउटा आत्मनिर्भरता उन्मुख कार्यक्रमहरू गर्नु पर्यो भन्ने मनमा त लागिरहेको थियो, बाटो चाहिँ थाहा थिएन। प्रजातन्त्रको पुनर्स्थापना भयो 47 सालमा, सङ्घ संस्थाहरू पनि खोल्ने अवसर भयो, र त्योभन्दा अगाडि पनि म चान्दनी जोशी दिदीसँग महिला विकासमा काम गर्थेँ र केही कामहरू सिकेको थिएँ। तर मैले चाहिँ नि यो संस्था दर्ता गरेर महिलाको आत्मनिर्भरता, महिलाको हातमा पैसा, एउटा गरिबी निवारणको काम गर्नुपर्छ भन्दा मैले संस्था दर्ता गर्नलाई 7 जना साथी पाउन मुस्किलले मलाई कसैले पनि पत्या थिएन। तर बिस्तारै गर्दै गर्दै गर्दै जाँदाखेरि आज चाहिँ नि महिला आत्मनिर्भरताको, गरिबी निवारणको, एउटा महिला सशक्तिकरणको नमुना नै स्थापना गर्न सकेकोमा आफूलाई पछाडि फर्केर हेर्दाखेरि लगातार गरिराख्यो भने चाहिँ जे पनि सम्भव हुने रहेछ जस्तो लाग्छ।
0: यो यात्राक्रमलाई जहिले जहिले फर्केर हेर्नुहुन्छ कस्तो अनुभव हुन्छ?
1: त्यसले चाहिँ कहिलेकाहीँ त भावुक पनि बनाउँछ, तर त्यसले आत्मबल पनि विकास गर्छ। ओहो, हामी दुईजना मात्रै महिलाहरू पनि नेपालको जुनसुकै ठाउँबाट हामीलाई टेलिभिजनमा, यस्तै तपाईँहरूको रेडियो अन्तर्वार्तामा ग्रामीण महिलाको समूहहरूले देखेपछि तपाईँहरू जस्तै नारी चेतनाको महिला जस्तै बलियो बनाइदिनुहोस् न हामीलाई भनेर टेलिफोन आउँथ्यो, अनि बोलायो भने जाने। डराउँदै नडराउने, नेपाल हेर्ने पनि इच्छा,
0: हजुर,
1: महिलाहरूसँगको एउटा सामिप्यता, अनि त्यति बेला भर्खर भर्खर जेन्डर एन्ड डेभलपमेन्ट भनेर कुराहरू आएको थियो, एउटा तालिम पनि थिएन, थाहा पनि थिएन। हामी चाहिँ आत्मविश्वासको विकास भनेर महिलाहरूलाई महिला हुनुको पीडा, महिला हुँदाको आत्मसन्तुष्टि समस्या के छ, कसरी बाहिर आउने, यो तालिमहरू गर्थ्यौँ। आखिरमा चाहिँ नि थ्योरी पछि पढेपछि खोज्दै गएर पढेपछि जेन्डर एन्ड डेभलपमेन्ट रहेछ, ए यही नै रहेछ हामीले गरेका कुरा त भन्ने पनि भयो। अनि मैले हाम्रो जस्तो एउटा मिडिल लेभल वर्कर्सहरूलाई चाहिने न नेपालीमा किताबहरू छ न केही छ, जेन्डर भने कि एउटा प्रबुद्ध वर्ग माथिल्लो हाई क्लास पढेका मान्छेले मात्रै ट्रेनिङ गरिरहेको थियो, पीरले मैले महिला पुरुष सम विकास भन्ने पुस्तक पनि लेखेँ कि यो सबैलाई चाहिँ थाहा होस्, यो के हो सशक्तिकरण, के हो महिला पुरुष सम विकास, कि खालि जार्गन जेन्डर एन्ड डेभलपमेन्ट इम्पावरमेन्ट मात्रै भनेर त आम महिलाले त बुझ्दैनन् नि। त्यसका लागि पनि मलाई लेखनमा पनि जति म समुदायमा जान्थेँ, जति महिलाका कथाहरू सुन्थेँ, आफूले जति जति हन्डर ठक्कर पायो, अब त्यो जहाँ गयो छक्क
2: पनि, ती ग्रामीण दिदीबहिनीहरू जो कृषि पेसामा लागिराख्नु भएको छ, जसले घरको दायित्व निर्वाह गर्दै वन घाँस दाउरा गर्दै आफ्नो परिवारलाई सम्पन्न गर्नलाई सक्षम हुनुहुन्छ, उहाँलाई आत्मनिर्भर कसरी बनाउन सकिन्छ, त्यो स्तरसम्म कसरी पुर्याउन सकिन्छ भन्ने अनुभव चाहिँ जहिले पनि त्यो त्यो दिदीबहिनीहरूको कथा पनि याद आउँछ होला,
1: एकदम आउँछ। अनि फेरि अब कुनै एउटा बनी बनाऊ प्रेक्सिप्सन लिएर कुनै पनि समुदायमा गएर हुँदैन, त्यो समुदायकै मान्छेहरूसँग बसेर तिनै एउटा अवस्था विश्लेषण, उहाँहरूसँगैको अन्तर्क्रिया, अनि त्यसरी गर्दै गर्दै अवस्था विश्लेषण, अनि उहाँहरूसँगै के गर्ने त अब यो गाउँमा भनेर योजना बनाउने, सँगै सँगै सबै काम गर्दै गएपछि चाहिँ त्यसमा चाहिँ समुदायको एउटा आफ्नो ओनरसिप,
2: स्वामित्व।
1: अनि जबसम्म चाहिँ संस्थामा कुनै पनि समुदायमा त्यो नेतृत्व वर्गले स्वामित्व लिँदैन, त्यहाँ स्वामित्व हुँदैन, त्यो सफल पनि हुँदैन, त्यो सिक्यौँ हामीले। यति काम अब नारी चेतना केन्द्र नेपाल अब 30 वर्षमा आइसक्यो, त्यो आउँदाखेरि हाम्रो सिकाइहरू चाहिँ नि पढेको महिलाहरू नपढेको महिलाहरू, अब कतिजनाले आउनुहुन्थ्यो मैले त पढाएको छैन दिदी कसरी संस्था चलाउने, अनि इन्फर्मल समूहहरू हुन्थ्यो, अनि हामीले चाहिँ हामी दुवै थरी सँगै आयौँ भने चाहिँ नि सम्भव छ भन्थ्यौँ। अनि त्यसपछि अब बचत गर्यो, कहिले त लगानी गर्न पनि आउँदैन थियो महिलाहरूलाई, पैसाको लेनदेनमा त महिलाहरू त धेरै पछाडि थिए नि, बल्ल बल्ल एउटालाई लगानी गर्थे, अनि त्यसले केही कारण नत्र भनेदेखि त पैसै महिलाहरूसँग नभएर पैसा चाहियो भने घरको थाल अङ्खराहरू चाहिँ साहुका राख्नु परेको कथाहरू अहिले पनि भन्नुहुन्छ उहाँहरू, जबकि उहाँहरूको हातमा अहिले पैसा छ। त्यो पैसा कसरी भयो भन्दाखेरि एक दिनमा भएको होइन, बिस्तारै बिस्तारै पहिला समूह भयो। अब
2: महिलाहरूको आत्मनिर्भरतासँगै आर्थिक सशक्तिकरणको पाटो जोडिएको छ, र आर्थिक सशक्तिकरणको पाटोमा ग्रामीण महिलाहरूको कुरा आउँदा सधैँ प्रतिभा सुविधि नारी चेतना केन्द्र पनि जोडिन आउँछ नि, होइन? नारी चेतना केन्द्र स्थापना गर्नु, त्यसपछि आफैले त्यो आर्थिक सशक्तिकरणको लागि र महिला सवालका विविध पाटोलाई समेटेर पुस्तकै तयार गर्नु, र यहाँले भने जस्तै यो प्रसङ्गमा भन्नुभएको थियो यहाँले महिला पुरुषसम्म विकास, हामीले यहाँहरूले नै लेखेको यो किताबहरूको पन्नाहरू पल्टाउँदै महिला सवालका विविध विषय र पाटोहरूलाई केलाउने मौका पनि पायौँ, यसको लागि त हामी सधैँ आभारी छौँ, धन्यवाद पनि यहाँलाई। विभिन्न पक्षमा नेपाली नारी यहाँको पुस्तक, यसै गरी नेपाली वुमन राइजिङ, महिला पुरुषसम्म विकास, यो नेपाली महिलाको अवस्था र आर्थिक सशक्तिकरणको पाटोलाई पल्टाउनुको लागि, बुझ्नको लागि यसले सहजीकरण गरिरहेको छ भन्ने हामीलाई लाग्छ पनि, होइन?
0: हजुर,
2: एउटा पाटो मात्र होइन, आफै सशक्त हुनु, आफै दोहोरो तेह्रो दायित्व निर्वाह गर्दै, आमाको जीवन साथीको छोरीको बुहारीको भूमिका निर्वाह गर्दै, लेखकको रूपमा, अधिकार कर्मीको रूपमा, सहकारीको अभियन्ताको रूपमा यसरी अगाडि बढिरहँदाखेरि यो समयको तालमेल
1: सम्भव भयो भने, जस्तो पहिले लेख्न चाहिने म पढ्थेँ, मेरो हबी चाहिने पढ्ने, पढिसकेपछि म नोट गर्ने र कतै पनि गाउँमा गइसकेपछि पनि डायरी मेन्टेन गर्ने, स्टोरीहरू लिने, समुदायसँग मानिसहरूको, महिलाहरूको विशेष गरेर जीवनको दैनिकीसँग सम्बन्धित भएर नजिकैबाट हेर्दाखेरि मलाई लेख्ने प्रेरणा आयो। अब एउटा कुनै सुविधा छैन, एउटा सानो घर छ, ती चुलो छ, ती एक छेउमा बाख्रा पालिया छ, ती मान्छे बस्या छ, त्यो पनि मान्छे बाँचिरहेका छन्। अब एकदम किताबहरू यो नेपाली वुमन राइजिङ संसारभरि गइसकेपछि म किनोट स्पिकर रूपमा, मुख्य वक्ताको रूपमा धेरै देश देखेँ। अब एक पटक क्यानाडा जाँदाखेरि यति हिउँ परेको, त्यो हिउँ महिनामा चाहिँ ढोका फेर्ने गाडीको पाङ्राहरू नै फेर्ने, ओहो यो त धनी देश रहेछ, यस्तो चिसो भए पनि बाँच्दा रहेछन्, हामी कहाँ हिउँ पऱ्यो भने त के गर्ने होला भन्ठाने। अनि त्यसको एक दुई वर्षपछि म जुम्ला गएँ एउटा कार्यक्रममा, त्यस्तै महिलाहरूले तालिम गरिदिनु, हामीलाई बलियो बनाइदिनु भन्ने बेलामा त्यहाँ पनि हिउँ परेको छ। अब एउटा सानो घर छ, झ्याल पनि छैन, बत्ती पनि राति त्यो एउटा दाउराको उसल्ला बाल्या छ, बिहान उठ्दाखेरि मुखभरि नाकभरि कालो भइसकेको छ, तीन महिना त राडी पाखी बुनेर नै मान्छेभित्र बस्या छ, अनि त्यहाँ पनि बाँच्या छ। खेतीको नाउँमा पनि आलु हुन्छ, अनि एउटा जौ हुन्छ, अनि तालिम गर्न गएको छ, महिलाहरूसँग कुरा गरिराख्या छ, घाम लाग्यो कि उनीहरू दौडेर जौ पिट्न जानुपर्छ कि नत्र भने हुँदै हुँदो रहेनछ। अब जस्तो परिस्थितिमा पनि मानिसहरूले चाहिँ आफूलाई बचाउन जाने आउँदो रहेछन्। यी कुराहरू पनि मैले अहिलेको किताब मेरो पहिचानमा चाहिँ मैले यो अनुभवहरू, मैले के देखेँ नेपालको गाउँ गाउँमा, विकसित देशमा मैले के देखेँ, र महिलाको आँखाबाट, बालिकाको आँखाबाट के हुनुपर्छ, र उनीहरूको एउटा आत्मनिर्भरताको लागि चाहिँ हामीले त एउटा बिन्दु जस्तो कार्यक्रम त नमुनाको रूपमा राख्यौँ। अब ती कार्यक्रमहरू चाहिँ नि अर्कोले पनि कपी गर्न सक्ने थोरै लागतमा, त्यस्तो विधि डोनरको छ्याल्ल ब्याल्ल पैसा भएको संस्था पनि होइन नारी चेतना केन्द्र, तर हाम्रो 14-15 ठाउँमा आफ्नै घर छ, हजुर, नारी चेतना केन्द्रमा पनि हामीले भोलन्टियरै गरेर आफ्नो भवन पनि बनाएछौँ, एउटा दिगो किसिमले।
2: अहिले चाहिँ यहाँको सङ्घर्ष होइन, यहाँको त्यो कुराहरू, दोहोरो तेह्रो दायित्व निर्वाह गरेर अगाडि बढ्दाखेरि सहज त पक्कै थिएन,
1: दिनभरि काममा गयो, अनि ट्राभल पनि त्यत्तिकै गर्यो, बसेर लेख्यो, ती पनि लेख्यो, अनि आएपछि चाहिँ मलाई चाहिँ लेख्नै पर्ने, मेरो अरू हबी सिनेमा हेर्ने यस्तो त्यस्तो केही पनि छैन, मेरो हबी भनेको चाहिँ लेख्नै पर्ने, त्यो चाहिँ एउटा हिँड्ने कति जाँगर आएको जस्तो लाग्छ अहिले फर्केर।
2: हजुर हजुर, यही कुरालाई अहिले जोड्न चाहे, नारी चेतना केन्द्र यो ग्रामीण महिलाहरूको आर्थिक सशक्तिकरणको लागि एउटा आधारै बन्यो नि त, होइन?
1: हजुर,
2: यसबाट धेरै जुट्नु भयो। आज हामी आर्थिक सशक्तिकरणमा, महिला सवालमा केन्द्रित रहेर यो कुराकानी गरिरहेका छौँ। साँच्चै जुम्लाको विपन्नता हेर्दै र विकसित राष्ट्रका सम्पन्न सहरहरू डुल्दै गर्दाखेरि महिलाको आर्थिक अवस्था, आर्थिक सशक्तिकरणको लागि चाहिँ के गर्नुपर्ने रहेछ, साँच्चै के आवश्यकता रहेछ, के महसुस भयो?
1: मलाई के महसुस भयो भने, जब जस्तो अब हाम्रै परिवेशमा मूल समस्या भनेको चाहिँ गरिबीमा बस्नु परेकै हो भन्ने कुरा चाहिँ मलाई एकदम विश्वास छ। किन भन्दा गरिबीको धेरै अनुहार हुन्छ, जब गरिबी हुन्छ त्यहाँ छोराछोरी स्कुल जाँदैनन्, त्यहाँ राम्रो खाना हुँदैन, त्यहाँ स्वास्थ्य उपचार पाउँदैनन्, त्यसकारण समग्रमा चाहिँ यो गरिबी र अभावमा बस्नु हुँदैन। र आर्थिक उपायको लागि चाहिँ नि अब
2: खोजी चाहिँ हुनै पर्यो,
1: खोजी हुनै पर्यो भन्दाखेरि समूहमा बस्ने, आफू आफूले सकेको अलिअलि बचाउने, बचाउँदै जाँदाखेरि सम्भव हुँदो रहेछ। बचाएको पैसा चाहिँ एउटामा लगानी गर्ने, त्यसले बाख्रा नै किन नपालोस्, हिजो बाख्रा पाल्ने मान्छेहरू त आज त गाई भैँसी पालिरहेछन् नि, त्यो त बिस्तारै क्रमिक रूपमा त उनीहरूको बचत पनि बढ्दै गयो। तर बचतलाई चाहिँ अनौपचारिक रूपमा मात्रै राखिरहेर पनि हुँदो रहेनछ, किनभने के भन्थे ग्रामीण इलाकामा भने, दिदी यो त बचत सापट लग्या छ, मासु काटिसकेपछि किनेर लगेर पैसा नतिर्या जस्तो भयो, के गर्ने भनेपछि ओहो के गर्ने होला, यसलाई कसरी संस्थागत गर्ने होला त भनेर हामीले त्यति बेला 2048 सहकारी ऐन आयो, त्यसपछि महिलाको यो समूहहरूलाई चाहिँ 25 चाहिन्थ्यो, 25 उहाँहरूको नागरिकता पनि हुँदैनथ्यो, नाम पनि हुँदैनथ्यो, र नागरिकता त्यो महिलाहरूको बनाउनेदेखि गाविसमा गएर लिएर 25 भएर नारी चेतना सहकारीहरूमा दर्ता गर्न सुरु गऱ्यौँ। सबभन्दा पहिले चाहिँ नि काभ्रेमा गऱ्यौँ, त्यसपछि चितवनमा गऱ्यौँ, मकवानपुरमा गऱ्यौँ, त्यो आज ती संस्था चाहिँ हिजोको ए त्यो चोकमा बसेर कसैको पिँढीमा बसेर पैसा गनेको जस्तो होइन, अहिले त संस्था छ, नियम छ, नीति नियम छ।
2: कति नारी चेतना अन्तर्गत अभियानमा आबद्ध रहेर यहाँको नेतृत्वमा त कति महिलाहरू आबद्ध भयो, कतिवटा सहकारी छ,
1: विभिन्न ठाउँमा गरेर 25-26 सहकारीहरू स्थापना भएका थिए। अहिले कोही चाहिँ आएका आपसमा आफू मर्ज पनि भएका छन्, कसैलाई चाहिने मर्जरको नाममा अर्काले लडाई फकाई गरेर लगेको कारण पनि छ।
2: अनि कति महिलाहरू
1: अहिले करिब 30,000 भन्दा माथि महिलाहरू सहकारी र समूहमा गरेर एउटा पार्टी पोलिटिक्स भन्दा माथि एउटा संगठित भएका छन् र उनीहरूले चाहिँ त्यो आत्मनिर्भरता गरिबी निवारणको कुरा भनेर पैसा मात्रै गर्ने कुरा होइन कि सामाजिक इस्युजहरूमा कसैले कुटै खायो, कसैलाई हिंसा भयो र एउटा कुसंस्कारबाट माथि आउन पनि एउटा सामूहिक बोली भयो नि, र समुदायमा आधारित सहकारीहरूमा चाहिँ नि ती सबै समुदायका समस्याहरू, जलवायु परिवर्तनका कुराहरू, कसरी चाहिने दिगो विकासका कुराहरू, यी सबै कुराहरू साथसाथै गएका छन्।
2: राष्ट्रिय रेडियो राष्ट्रको सञ्चार रेडियो नेपाल सुनिरहनु भएको छ भने कार्यक्रममा आजका नारी सुनाइरहेका छौँ र कार्यक्रममा आजका नारीमा महिला सवाललाई उठान गर्ने क्रममै र योगदान दिन सफल सङ्घर्षसँगै सफलताको कथा कोर्न सफल महिला व्यक्तित्वहरूको जीवन अनुभव अनुभूति सुनाउने क्रममै आज हामीले आर्थिक सशक्तिकरणमा महिला विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौँ। सहकारीको सशक्त एक अभियन्ता, लेखक, अधिकार कर्मी, हामी अर्थशास्त्रीको रूपमा पनि चिन्छौँ प्रतिभा सुवेदीसँग, उहाँसँगको यो कुराकानीलाई फेरि पनि निरन्तरता दिँदैछौँ। यहाँले गाउँ गाउँमा गएर समुदाय स्तरमा रहेका हाम्रा आमा दिदी बहिनीहरूलाई समूहमा आबद्ध गर्दै बचत तथा ऋण सहकारीको जुन अवधारणा छ त्यसलाई अगाडि लाँदै गर्दा श्रम, रोजगार र उत्पादनमा विशेष यहाँहरूले आत्मनिर्भरतातर्फ डराउनको लागि यो आयाम लिनुभयो। सहकारी ब्याङ्क भएर होइन, समूहमा श्रम, रोजगार र उत्पादनसँग जोडिनुपर्छ भनेर यहाँहरूले सुरु गर्नुभएको थियो होइन। यसको मूल्य, यसको महत्त्व एउटा छुट्टै छ नि त, यो श्रम, रोजगार र उत्पादनसँगै सहकारी, महिला सशक्तिकरणमा सहकारी, आर्थिक सशक्तिकरणमा सहकारीलाई जोडेर यहाँहरूले जुन कार्य गर्नुभयो यसबारे के भन्न सकिन्छ यो ग्रामीण समुदायमा महिला समूहको शक्तिलाई?
1: अब जस्तो हाम्रो देशमा यो आर्थिक उदारीकरण नीति आएको त धेरै वर्ष भयो
2: हजुर,
1: र अब त्यसपछि असाध्यै धेरै विकास भएको क्षेत्र भनेको वित्तीय क्षेत्र, ब्याङ्कहरूको स्थापना, सञ्चार क्षेत्रहरू एकदमै मौलाए। तर पनि आम महिलाहरूका लागि, विपन्नहरूका लागि चाहिँ ब्याङ्कको सेवा नपुगिसकेको स्थितिमा यो समुदायमा बचत समूहहरू र सहकारीहरूको चाहिँ धेरै ठुलो महत्त्व छ। किनभने त्यो भनेको के हो भन्दाखेरि मूल धारमा भएका ब्याङ्कहरू, वित्तीय संस्थाहरूमा पहुँच नभएकाहरूको लागि चाहिँ नि एउटा वैकल्पिक आर्थिक कारोबार गर्ने स्थान हो, र जसमा चाहिने त्यो उनीहरूको जुन बचतका पैसा हुन्, जुन उनीहरूको पैसा हो त्यसमा चाहिने ब्याङ्कमा चाहिने एउटा सञ्चालकहरूको हातमा हुन्छ र बोनस पनि सञ्चालकहरूका बिचमा बाँडिन्छन् भने समूह र सहकारीमा चाहिने बोनस, फाइदा, सबै निर्णयका हकदारहरू चाहिने त्यो समुदायकै सदस्यहरू हुन्छ। त्यसको एउटा एकदमै राम्रो पक्ष थियो,
2: नेतृत्व त नेतृत्व लिने क्षमताको पनि अभिवृद्धि भयो।
1: त्यो चाहिँ यस्तो, अब जस्तो अहिले हामीले तथ्याङ्क हेर्दाखेरि प्रारम्भिक सहकारीहरू करिब कृषि सहकारी समेत गर्दा 34,000 छन् र त्यसमा चाहिने 14,000 जति चाहिँ बचत ऋण सहकारी छन् र अन्य बहुदेशीय सिपमूलक अरूहरू छन्, अनि
2: 4,000
1: चाहिँ नि महिलाहरूको मात्रै सहकार, महिलाहरू मात्रैले सञ्चालन गरेका सहकारीहरू छन्,
2: 4,000
1: त्यसमा चाहिँ निर्णयमा महिलाहरू छन्, नत्र भने पुरुष र महिला भएका संस्था सहकारीहरूमा चाहिँ नि सदस्य मेजोरिटी आदि महिलाहरू छन्, तर निर्णयमा चाहिँ नि एउटा कोषाध्यक्ष अथवा उपाध्यक्ष त्यस्तो पदमा राखिदिया हुन्छ। तर अब महिलाहरूकोमा चाहिँ निर्णयमा महिलाहरूको सहकारीको साधारण सभामा चाहिँ मञ्चमा महिलाहरू धेरै नै देखिन्छन्। त्यो एउटा राम्रो छ र यो सहकारी क्षेत्रमा चाहिँ नि महिलाहरूको सदस्यता धेरै नै छ। महिलाहरू सङ्गठित पनि भएका छन्, बाहिर आउन पनि सकेका छन्, आत्मनिर्भरतातिर पनि उन्मुख भएका छन्।
2: यी सँगै चुनौती पनि होला नि होइन? हजुर हजुर,
1: अब चुनौतीहरू एकदम धेरै छन्। जस्तो अब विभिन्न सरकारले व्यवस्था गरेका छ स्वरोजगार अथवा बजेटमै कति पैसाहरू छुट्याएको हुन्छ सहकारीलाई, एउटा 3 खम्बे अर्थनीति भनेर धेरै वर्षदेखि हाइलाइट गरिया छ। तर त्यो चाहिँ कहाँ जान्छ त त्यो छुट्याएको रकमहरू चाहिँ पहुँचवाला पार्टीगत हिसाबमा पुरुषका सहकारीहरूमा, त्यसमा चाहिँ महिलाहरूको सहकारीहरूमा चाहिँ ती अनुदानहरू एकदमै कम जान्छन्। उस्तै एकाले चाहिँ लिन सकेका छन्, धेरैले चाहिँ सकेका छैनन्। एउटा त्यतातिर चुनौती छ, अर्को चाहिँ कस्तो चुनौती छ भने अब महिलाहरू पनि अब हामीले काम गरेको सुरुमा त त्यत्रो सबैजना त शिक्षित थिएनन्, प्रौढ शिक्षा पनि सँगसँगै सञ्चालन गर्नु परेको थियो। अब कार्यकारिणी समिति एउटा हुन्छ, त्यो कार्यकारिणी समितिलाई नियमन गर्ने लेखा समिति हुन्छ, अब त्यो लेखा समितिकै महिलाहरू पनि त्यति दक्ष छैनन् कि कार्यकारिणी समितिलाई अनुगमन गर्न सकोस्। अब त्यो आउँदै आउँदै आउँदै गर्दा ती चुनौतीहरू बढ्दा बढ्दा बढ्दा देखिन थालेका छ। र त्यति मात्रै होइन, अब जुन पहिला सहकारी भनेको एउटा विपन्न कालीगढ मजदुरहरूको लागि खोलिएको संस्था हो, अन्तर्राष्ट्रिय हिसाबमा यसको इतिहास यही छ। तर हामी कहाँ केही वर्ष यता चाहिँ कस्ता चुनौतीहरू थपिए भने सहकारी भनेको पनि ब्याङ्कहरू जस्तो सञ्चालन गर्न खोज्ने, अनि क्षेत्र पनि अब महिलाको त आवागमन पनि एउटा गाविस अहिले नगरपालिकै कत्रो एरिया उ गरेका छ, एउटा नगरपालिकामा एउटा सहकारी हुँदासम्म त त्यो अफिसमा सधैँ आउने जाने हेर्ने गाह्रो छ भने अहिलेका ठुला भनिने सहकारीहरू चाहिँ नि एउटा जिल्ला, दुईटा जिल्ला, तिनटा जिल्ला कभर गरेको सहकारी, त्यो हुँदै होइन, त्यो हुनु हुने नै होइन।
2: अब यो चुनौतीको समाधानको पाटो खोज्नु खोजिराखेको होला होइन? समाधानको पाटो चाहिँ के हुनसक्छ यो चुनौतीलाई समाधान?
1: यो समाधानको पाटो जस्तो ऐन 48 आयो, 48 आइसकेपछि नियमावली 49 आयो, अनि त्यसपछि 67 सालतिरदेखि सहकारीमा समस्याहरू देखिन थाले, कहिले कोही भागे भने सुनिन थालियो, कहिले के सुनिन थालियो, त्यो समग्रमा त सबैलाई पर्छ नि त। अनि त्यो सुनिसकेपछि अर्को ऐन फेरि आयो, नियमावली फेरि आयो, तर यहाँ के भयो भने नियमनकारी निकाय जस्तो अब बोर्ड छ, महासङ्घ छ, रजिस्ट्रारको कार्यालय छ, तर ती ठुला भनिने सहकारीहरूलाई चाहिँ नियमन नै भएन। समस्याग्रस्त सहकारीहरू कहाँ धेरै छन् भने काठमाडौँमा, काठमाडौँमा धेरै सहकारीहरू घरै पिच्छे 4-5 साइनबोर्ड देख्नमा आउँछ। अब त्यस्तो त कुनै मर्ज हुनुपर्छ भने हुनु पर्यो, तर यहाँ के भइदियो भने ब्याङ्कहरूलाई सरकारले कि क्यापिटल पुँजी बढाऊ कि मर्ज हो भनेर नीति ल्यायो, सहकारीका अगुवाहरू पनि सबै सहकारी पनि मर्ज हुनुपर्छ, ठुलो हुनुपर्छ भन्ने कन्सेप्टमा गए, त्यो एकदम गलत, त्यो सुरुवात भयो।
2: हजुर, अब हामी यो आर्थिक सशक्तिकरणमा महिलाको कुरा आउँदाखेरि सहकारी जोडिएर आयो होइन विषयगत हिसाबले, र यसमा यहाँले भने जस्तै अब 34,000 सहकारीमा विषयगत भनौँ न
1: 14,000 छन्, त्यसमै अहिले समस्या आएका छन्।
2: हजुर, यसमा चाहिँ विषयगत हाम्रो दिदीबहिनीहरूको सहकारीले एउटा उदाहरणीय कार्य पनि गरेर देखाएको छ, सबैभन्दा बढी पुरस्कृत हुनेमा महिलाद्वारै सञ्चालित सहकारीहरू पनि परिरहेका छन्। र यसरी हेर्दा साना किसान, कृषि सहकारी, स्वावलम्बी सहकारी, महिलाहरूको विभिन्न आर्थिक पक्षसँग जोडेर महिलाहरूले नै सञ्चालन गरेको सहकारी पनि छ, जुन सहकारीले उदाहरणीय कार्य पनि गरिरहेको छ भनिन्छ होइन। यसमा चाहिँ यहाँले यो लामो समयसम्म उहाँहरूलाई नेतृत्वदायी भूमिकामा यहाँ रहँदा अथवा विभिन्न गाउँ गाउँमा पुगेर त्यो समुदाय स्तरमा ती दिदीबहिनीहरूको आर्थिक सशक्तिकरणलाई नजिकबाट हेर्नुभएको छ नि होइन, साँच्चै कसरी आर्थिक सशक्तिकरणको भूमिका निर्वाहमा होइन त्यो कसरी डोर
1: त्यो चाहिँ कसरी डोर्याउन सकियो भने तपाईँहरूको आवश्यकता नै के हो भन्यो भने उहाँहरूलाई 2-4 पैसा हातमा नहुने, अब माइती मावली गएको बेलामा टिका लगाएर पाएको पैसाले यसो हामीलाई चुरा धागो किन्नुपर्ने, हामीलाई त हातमा पैसै छैन भन्ने त एकदम आउने। अनि तपाईँहरूको हातमा चाहिँ कसरी पैसा हुन्छ त भन्दाखेरि तपाईँहरूसितै भएको पैसालाई कतै पनि दुरुपयोग गर्नु भएन, बरु चियै खान पनि खर्च नगरेर बचाउन सुरु गर्नु पर्यो भनेर सुरु गरे. अब म एउटा यहाँ उदाहरण दिन लायक बछौली नारी चेतना बचत तथा ऋण जहिले पनि पुरस्कृत भइरहेछ, आज त्यहाँ 32 करोडको परिचालन भइरहेछ, जबकि हिजो त्यहाँ बछौलीले रत्नगर नगरपालिकामा पर्छ, त्यहाँ छ र चितवनमा हो. र सबभन्दा नजिकै अब राम मन्दिर नारी चेतना कपनमा नै एउटा सफल महिलाहरूको सहकारी छ, बुढा नीलकण्ठ नगरपालिकाले पनि सहयोग गरिरहेछ. अहिले चाहिँ महिलाको सहकारीहरूलाई जुन स्थानीय निकाय स्थापना भयो, हामीले सुरु गर्यौँ, हामीले चाहिँ उहाँहरूलाई बाटो नै देखायौँ, डोरायौँ. सहकारी भनेको स्वायत्त स्वतन्त्र संस्था हो, त्यहाँ आफै चल्ने मेकानिजम हुन्छ र त्यो एकाकी रूपमा चाहिँ त्यो सफल हुँदैन, त्यहाँ लगातार अन्तर्क्रिया, लगातार ट्रेनिङ, लगातार क्षमता विकासका कुराहरू हुँदै गयो भने चाहिँ नै हिजो 25 रुपियाँ हातमा नहुने महिलाहरू चाहिँ आज चाहिँ हामी 1 करोडको परिचालन भएको छ. मैले ऋण लिएर छोरीलाई पढाइरहेको छु, पहिले सहकारीका अगुवाहरूले शैक्षिक ऋण पनि लिन हुँदैन भन्थे, मैले किन हुँदैन ऋण, छोराछोरी पढाउनलाई पैसा ऋण लिनु हुँदैन, लिनुपर्छ, उत्पादक भएन अरे. आफूहरू चाहिँ ठुला सहकारी गरेर सबै घर जग्गामा लगानी गरेर डुबाइरहेछन्, महिला सहकारीलाई चाहिँ शिक्षामा खर्च गर्न पनि हुँदैन भन्थे. तर आज कति एक्जाम्पल छ कि मैले छोरीलाई पढाइरहेको छु, मैले छोरालाई पढाइरहेको छु, मेरो छोरी इन्जिनियर हुन आँटी मेरो छोरालाई डाक्टर पढाइरहेको छु, अनि यस्तो धेरै धेरै कथाहरू चाहिँ हेर्नलाई चाहिँ 30 वर्ष लाग्दो रहेछ. अनि हामीले चाहिँ नि 5 वर्षसम्म स्थापना भए, पहिले त बचत समूहलाई स्थापना गर्ने प्रविधि नै सिकाउनु पर्यो, सहकारी के हो, किन हो, सेयर के हो, त्यसको मालिक कसरी हुने हो, त्यो सबै सिकाएर 5 वर्षसम्म चाहिँ क्लोज उहाँहरूलाई हेर्दाखेरि उहाँहरू राम्ररी हिँड्न सक्नुहुँदो रहेछ.
2: महिलाहरू सहकारीसँग जोडेर महिलाहरूको आर्थिक पाटोलाई हेर्दाखेरि कृषि होइन पशुपालनसँग पनि जोडिएको देखियो नि त, उत्पादनमूलक कार्यसँगै उत्पादन रोजगार र श्रमसँग जोडेर हेरेको देख्यो. ती गाउँ गाउँमा समूहमा आबद्ध भएको हाम्रो दिदी बहिनीहरूको आर्थिक सशक्तिकरणमा कृषि पशुपालन होइन रोजगार कसरी
1: यसरी, पहिला त धेरै चाहिँ कृषिमै लगानी हुन्थ्यो, किनभने उयो हाम्रो जीवन पद्धति नै कृषि जस्तो भयो, बाँच्ने बाटो नै कृषि भयो. अनि त्यसपछि बिस्तारै गएर विभिन्न अब कसैले पसल खोल्नु भएको छ, कसैले माछा पोखरीहरू सञ्चालन गर्नुभएको छ, कसैले टेलरिङहरू गर्नुभएको छ, र अब यतिसम्म पनि गरेका छन् कि अहिले महिलाले चाहिँ नि कसैको जग्गा, जसको जग्गा छैन उसले लिजमा जग्गा लिने, त्यो लिजमा खेती गर्ने, र त्यो खेती गरिसकेपछि उहाँहरूले घर घरडेरी जोडेका कुराहरू पनि छन् भने अहिले चाहिँ वैदेशिक रोजगारीका लागि पनि उहाँहरूले लिइरहनु भएको छ ऋणहरू. हामीले नलिउँ भन्न सक्दैनौँ, किनभने यस्तो हावा छ कि विदेश जाने वैदेशिक रोजगारमा आफ्नो छोराछोरीलाई श्रीमानलाई पठाइरहनु भएको छ. र कति ठाउँमा चाहिँ महिलाहरूले, पहिला त महिलाहरू चाहिँ कृषिका सहयोगिनी मात्रै हुन् भनेर हेरिन्थे भने अहिले यो आर्थिक कारोबारमा महिला संलग्न भएपछि महिलालाई चाहिँ नि एउटा घरको कमाइ पुरुषलाई पनि सहयोग भएको छ, र पुरुषलाई पनि घर सञ्चालन गर्न सजिलो भएको छ भने महिलाहरू पनि सम्मानित पनि भएको छन्.
2: हजुर, यो आर्थिक सशक्तिकरणको पाटोमा महिलाहरूले जुन एउटा समूहमा आबद्ध हुनुहुन्छ होइन, आमा समूह, दिदी बहिनी समूह, स्वावलम्बी समूह, कृषि समूह हुँदै गर्दा त्यो समूहमा उहाँहरू को मुख्य उहाँहरू सशक्तिकरण हुने, आफ्नो समस्याहरू पुकाउने, जस्तो हिंसा न्यूनीकरण, रोकथाम हुने, त्यो समूह मार्फत हुन्छ नि, अनि त्यो सबै कुरा भएपछि आर्थिक पाटो जोडिन्छ, आर्थिक पाटोले फेरि यता हिंसा न्यूनीकरण र रोकथाममा पनि जोड्छ, त्यो समूहमा आफ्नो दिदी बहिनीहरूले कसरी आफ्नो कुरा फुकाउनु हुँदैछ
1: अन्तर सम्बन्ध. पहिला त हामीसँगै पनि उहाँहरूले भन्नु नथ्यो, जस्तो हामीले समुदायमै नै महिलाको भूमिका के, हामी कसरी प्रस्तुत हुने, हामीले पुरुषसँग झगडा गरेर मात्रै हामी सफल हुने होइन, हामी कसरी कोप गरेर जाने, र अब महिलाहरूले चाहिँ कति बाटोसँग गर्नुहुन्थ्यो भने पहिला त सेभिङ्स थोरै हुन्थ्यो, अब 5 जना हुनुहुन्छ एउटा समूह भने 5 जनाले ऋण लियो, 2 जनालाई लगानी गर्न दियो, त्यो सँगसँगै काम गर्दा गर्दै अहिले महिलाहरू यति मजाले पैसा उठाउनुहुन्छ अनि भ्रमण हिँड्नुहुन्छ एक ठाउँबाट अर्को ठाउँको सहकारी, त्यो आफ्नो आफ्नो समूह मात्रै अन्तर सम्बन्ध छैन कि विभिन्न ग्रुपसँग पनि एक अर्कासँग पनि सिकिरहनु भएको छ. अनि अब एउटा को राम्रो पाटो चाहिँ महिलाहरू समूहमा आउने के रहेछ भने, अब ब्याङ्कमा त 50 वर्षभन्दा माथिलाई त लोन दिँदैन, समूह र सहकारीमा चाहिँ नि त्यो एजको उमेरको हदबन्दी पनि लागू हुँदो रहन्छ, जति वर्षकोले पनि बचत पनि राख्न पायो, ऋण पनि लिन पायो, अनि अनि पाको सदस्यहरू पनि त्यत्तिकै हुनुहुन्छ, अनि उहाँहरूलाई चाहिँ भ्रमण धार्मिक स्थलहरूमा लैजाने कि बालबालिकालाई भयो भने बालबालिका मुखी काम गर्ने बाल सदस्यहरू पनि त्यत्तिकै छन्, अनि वृद्ध वृद्धहरू पनि त्यत्तिकै सदस्य छन्,
2: उहाँहरूको जीवनमा चाहिँ आएको एउटा
1: परिवर्तनहरू चाहिँ त्यस्तो मोबिलिटी, उहाँहरूको आवागमन चाहिँ एकदम वृद्धि भएको छ।
2: आज आर्थिक सशक्तिकरणमा महिला विषयमा कुराकानी गरिरहँदाखेरि हिंसा न्यूनीकरणमा महिला नेतृत्वमा यो आर्थिक सशक्तिकरणको अन्तर सम्बन्ध चाहिँ कसरी रहेको हुन्छ?
1: यसको एकदम धेरै कुराहरू अन्तर सम्बन्धी छ। अहिले मैले भने नि पैसा भयो भने बच्चाहरू स्कुल गए, भान्सामा राम्रो खाना पाक्यो, अब कृषिमा उन्नति भयो भने बजार बजार बेच्न गए, हातमा पैसा भयो, अनि त्यसपछि घरमा त्यसरी एउटा महिलाले चाहिँ हिजो एउटा सहयोगिनी मात्रै भएर बस्या महिलाले चाहिँ आर्थिक कारोबारै कति ठाउँमा त पुरुषहरूलाई महिलाले महिला मात्रै हुनुहुन्छ हामीहरूको चेतना सहकारीमा, अनि महिलाले ऋण लिने हुनुभयो, पुरुषले व्यवसाय आफ्नो श्रीमानलाई व्यवसाय गर्न पनि उहाँहरूले दिनुभएको छ भनेपछि अब त्यहाँ गरिबीमा चाहिँ धेरै झै झगडा आर्थिक विपन्न धेरै समस्याहरू त्यसरी अन्तर सम्बन्धी छ हरेक कुरा। पहिला हामीले काम गर्न निस्किँदाखेरि कहिलेकाहीँ हामी कस्तो हुन्थ्यौँ भने ओहो के भएका यो महिलाहरू, यिनीहरू चेलीबेटी बेचबिखनको कुरा पनि यिनीहरू नै गर्छन्, बाढी पहिरोको कुरा पनि यिनीहरू नै गर्छन्, बचत ऋणको कुरा पनि यिनीहरू नै गर्छन्, एकदम स्पेसलाइज भएर एउटा विषयमा पो एउटा संस्थाले काम गर्ने भन्दा हो कि त भनेर अल्मलिन्थ्यौँ नि, अब त होइन, एकदम अन्तर सम्बन्ध छ। केले प्रमाणित गर्यो? बेजिङ सम्मेलनले विश्व चौथो विश्व महिला सम्मेलनसम्म आइपुग्दा किन 12 बुँदा अगाडि आए? किन भन्दा गरिबी पनि हट्नुपर्छ, शिक्षा पनि पाउनुपर्छ, शक्ति संरचनामा पनि महिलाहरू हुनुपर्छ, हरेक विषय चाहिने एकदम एकअर्कामा अन्तर्निहित छ भन्ने कुरा प्रमाणितै भइसक्यो। अब त महिलाको मुद्दा के हो भनेर खोजिरहनै पर्दैन, पहिचान भइसक्यो,
2: भइसकेको छ। र यसरी हेर्दाखेरि कुनै पनि घरको हाम्रो दिदी बहिनीहरूको हिजोको अवस्था र आजको अवस्था, आर्थिक सशक्तिकरण हुने बित्तिकै उहाँहरूको जीवनमा आएको परिवर्तनलाई पनि यहाँले नजिकबाट देख्नु भएको छ नि, होइन? हिजो विभेदमा पर्नु भएको थियो भने आज अर्को आफू जस्तै दिदी

0: एकदम बुझ्या हुँदो रहेछ, मैले त्यो एउटा अन्तर पाएँ।
1: धेरै दिदी बहिनीहरू
0: पहिला त म अहिले बछौली नारी चेतनाको एक्जाम्पल दिनेछु, त्यहाँकै बहिनीहरू पनि विदेश गएका थिए, विदेश गए कतिजना गए, गएपछि नै होइन आफ्नै ठाउँमा काम गरे पनि हुने रहेछ, हामी किन विदेश आउने भनेर फर्केर व्यवसाय गरेका महिलाहरू पनि छन्। जब हातमा पैसा भएपछि उनीहरूले घर परिवारकै एउटा उन्नति हुँदो रहेछ, छोराछोरीहरू स्कुल गए, शिक्षामा पहुँच भयो, स्वास्थ्यमा पहुँच भयो, आफ्नै कुराहरू पनि गर्न सक्ने भए। नत्र त पहिला त अब समूह हुन्थ्यो, ब्याङ्कमा पैसा राख्न लानु भनेर भन्थ्यौँ, हामीले हातमा नराख्नु, एउटा भाउचर भर्न आउँदैन थियो, अनि ब्याङ्कको मान्छेहरूलाई भाउचर भर्न नआउनेले किन चाहिँ यहाँ पैसा राख्न आउनु पर्यो भन्थे ती महिलाहरूलाई। आज जुन सहकारीले 32 करोड चलाइरहेछ, आफैले गरिरहेछन् सबै, भन्दाखेरि तपाईँहरूले यहाँ किन जागिर खाएको, ल हाम्रो भाउचर भरिदिनुहोस् भन्ने महिलाहरू पनि। अब एउटा सानो सानो कुरा हो तर मान्छेको आत्मविश्वासमा विकास हुँदो रहेछ, आफैले गरेपछि, आफैले सञ्चालन गरेपछि चाहिँ नि महिलाहरूको आत्मनिर्भरतातर्फ जाँदाखेरि चाहिँ परिवारको पनि विकास हुँदो रहेछ।
1: हजुर, पक्कै पनि एउटा सार्थक जीवन जिउनको लागि, आत्मनिर्भर जीवन जिउनको लागि, स्वावलम्बी हुनको लागि र विविध र हिंसाबाट स्वतन्त्र भएर बाँच्नको लागि, हिंसामा नपर्नको लागि पनि आर्थिक सशक्तिकरण एउटा सशक्त पाटो हो महिलाको, होइन? यही आधारमा भन्नुपर्दा पनि आज कार्यक्रम आजका नारी सुनिरहनु भएका हाम्रा दिदीबहिनीहरूलाई के सल्लाह, के सुझाव दिन चाहनुहुन्छ?
0: जस्तो महिलाहरू, अब मेजोरिटी महिलाको हामीले कुरा गर्नुपर्छ, अब थोरैले त मौका पढ्ने, विश्वविद्यालयमा पढ्ने यो सबै पाएको छन्, धेरै महिलाले पाएको छैनन्, तर चाहिँ नि आफ्नो क्षेत्रबाट आफूले सकेको अर्थोपार्जन गर्ने काममा पनि लाग्नुपर्छ, व्यवसाय पनि गर्नुपर्छ, त्यसमा चुनौतीहरू आउँछन्, तर हिम्मत चाहिँ नहारिकन लागिरह्यो भने, धैर्यसँग लागिरह्यो भने चाहिँ सफलता पाउन सकिन्छ। तर आजको भोलि नै त्यसको प्रतिफल चाहिँ पाइँदैन, आजको भोलि नै सबै त खोजेर चाहिँ सम्भव हुँदैन।
1: हाम्रो दिदीबहिनीहरूलाई आर्थिक सशक्तिकरणमा अगाडि बढ्नको लागि आज कार्यक्रमबाट के सन्देश, सल्लाह, सुझाव दिन चाहनुहुन्छ? अर्थशास्त्रीको हिसाबले पनि होइन, सहकारी एउटा अभियन्ताको नाताले पनि।
0: मैले त अब जीवन नै महिला समूह, बचत समूहहरू, महिलाको आत्मनिर्भरताका लागि र महिलाका विविध सामाजिक कामहरूमा लगाएँ, र मैले के सिकेँ भन्दाखेरि आफूले आफ्नो ठाउँमा जे सकिन्छ त्यो व्यवसाय गर्ने, त्यो व्यवसायलाई चाहिँ नि आफ्नो नजिकको समूहबाट कहाँबाट हुन्छ, कहाँबाट बचत पनि गर्ने, ऋण पनि लिने, र त्यसलाई नै अगाडि बढाउँदै लैजाने। महिलाहरू चाहिँ जहाँ हुनुहुन्छ तपाईँहरू आफ्नो समूहमा आउनुहोस्, बचत गर्नुहोस्, र तपाईँको छेउछेउमा सहकारीहरू छन्, अब ती आफ्नो सहकारीहरूलाई चाहिँ राम्रोसँग सञ्चालन गर्नुहोस्, र व्यवसाय गरेर आफ्नै खुट्टामा टेकेको जस्तो चाहिँ नि केही पनि हुँदैन, र आफूसँगै भएको जस्तो चाहिँ केही पनि हुँदैन, र परेको बेलामा आत्मविश्वाससँग अगाडि बढ्न पनि सकिन्छ।
1: हजुर, हिंसामा नपर्नको लागि, हिंसा रहित जीवनको लागि, आत्मनिर्भर जीवनको लागि, स्वावलम्बी जीवनको लागि, सम्मानजनक जीवनको लागि पनि हामी आफै खट्नु परेको छ, हामी आफै लागि पढ्नु परेको छ, आफूसँगै आफ्ना सन्तानको भविष्यको लागि पनि, आर्थिक सशक्तिकरणमा सबल हुनको लागि हाम्रा दिदीबहिनीहरू अगाडि बढ्नै परेको छ, होइन?
0: हजुर,
1: आजको यो कुराकानी गर्दै गर्दा, आर्थिक सशक्तिकरणको कुरा गर्दै गर्दा, यो आर्थिक सशक्तिकरणमा नेपाली महिलाको अहिलेको अवस्था हेर्नुपर्दा चाहिँ यहाँको विश्लेषणमा, यहाँको विचारमा कसरी हामीले समीक्षा गर्न सक्छौँ?
0: मैले कसरी भने, एकातिर हामीले कम्युनिटी समुदायमा यी समूहहरू उजागर गर्दै, गठन गर्दै काम गऱ्यौँ भने राष्ट्रिय लेभलमा सबै महिला सङ्घ संस्था अगाडि आएर महिलाहरूको पैतृक सम्पत्तिमा अधिकारका कुराहरू, जमिनमा महिलाका अधिकारका कुराहरू, विगतको तुलनामा महिलाहरू धेरै अगाडि आएका छन्। अब कति चाहिने विशेष प्रावधान राखेर पनि निजामती प्रहरी जताततै महिलाहरूको संलग्नता पनि बढेको छ, र राजनीतिमा पनि एउटा प्रावधानका कारण नै सहभागिता राम्रो भएको छ। तर चाहिँ नि जस्तो स्थानीय लेभलमा यति व्यापक महिलाहरू हुनुहुन्छ, तर उहाँहरूको दक्षता र क्षमता वृद्धि गर्यो भने उहाँहरूको सहभागिता प्रभावकारी हुन्छ। आर्थिक सशक्तिकरणको पाटो केही वर्ष यता आएर पहिलाको तुलनामा आशा लाग्दो छ, भएको उपलब्धिहरूलाई कायम राख्नु चाहिँ एकदम जरुरी देख्छु मैले।
1: आर्थिक सशक्तिकरणको पाटोमा आशा लाग्दो स्थिति छ भनौँ न, होइन?

हजुर, आज कार्यक्रममा उपस्थित रहेर समय दिएर जुन विचार जुन अनुभव हामीमाझ हाम्रा आदरणीय श्रोतामाझ राखिदिनु भयो यसको लागि प्रतिभा म्याम, यहाँलाई रेडियो नेपाल परिवारको तर्फबाट धेरै धेरै धन्यवाद। हस् धन्यवाद। आजका नारीको आजको श्रृङ्खलामा हामीले नेपालका ग्रामीण महिलाहरूको आत्मनिर्भरता र आर्थिक सशक्तिकरणको क्षेत्रमा योगदान पुर्याउँदै आउनुभएको र सहकारीको एक अभियन्ता, उहाँलाई हामी अर्थशास्त्रीको रूपमा पनि चिन्छौँ, लेखक, अधिकार कर्मी, नारी चेतना केन्द्रको संस्थापक साथै संस्थापक अध्यक्ष प्रतिभा सुवेदीसँग आर्थिक सशक्तिकरणमा महिला सवालमा केन्द्रित रहेर भएको यो कुराकानी, यो भेटवार्ता यहाँहरू माझ राख्यौँ। अर्को साता फेरि महिला सवालका विविध विषयलाई उठान गर्ने क्रममै अर्को कुनै नयाँ विषय यहाँहरू माझ राख्नको लागि हामी उपस्थित हुने नै छौँ। आजको लागि भने कार्यक्रम आजका नारीको यो श्रृङ्खलाबाट चन्दा विष्ट पनि विदा माग्छु। हाम्रो कार्यक्रम यहाँहरूले सुनिरहनु भएको छ भने कार्यक्रमप्रतिको सल्लाह सुझाव र प्रतिक्रियाको लागि हामीलाई यहाँले इमेलबाट पनि सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना रहेको छ cb.rnprogram@gmail.com। यो जानकारीसँगै कार्यक्रम आजका नारीको आजको यो श्रृङ्खलाबाट

नेपाल, नयाँ नेपालको समावेशी आवाज। राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.100 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np/www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल वैशाख महिनाको 24 गते बिहिबार, ज्येष्ठ कृष्ण पक्ष पञ्चमी तिथि, तदनुसार मे 7 तारिक सन् 2026, नेपाल सम्बत 1146, बछलागा पञ्चमी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी द्वय शंकर भण्डारी, राजु थापा, सहकर्मी रमा ढुङ्गाना, प्रमिला गजुरेल अनि म नरहरि नेउपाने। सधाझैं आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुनायो आराध्य देव पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

0: अबको केही बेरमै प्रस्तुत गर्नेछौ जीवन विज्ञान कार्यक्रम, त्यसपछि अध्यात्म सन्देश कार्यक्रम। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार, 6:05 सुन्नुहुनेछ अखबार कार्यक्रम, 6:30 सुन्नुहुनेछ अन्तर सम्वाद कार्यक्रम, 7 बजे सुनाउनेछौ समाचार, समाचारपछि 7:25 वैदेशिक रोजगारी कार्यक्रम प्रसारण गर्नेछौ, 7:40 करिब 8 बजेसम्म हामी यहाँलाई स्वदेश गान सुनाउनेछौ, 8 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार, 8:15 प्रसारण गर्नेछौ सुशासन र समृद्धि कार्यक्रम, 8:45 करिब 9 बजेसम्म सुनाउनेछौ जागरण गीतहरू, 9 बजे सुन्नुहुनेछ नेपालीमा समाचार, 9:10 नेपाल भाषामा समाचार, 9:20 करिब 10 बजेसम्म हामी यहाँलाई नागरिक शिक्षा कार्यक्रम सुनाउनेछौ, 10 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि करिब 11 बजेसम्म प्रसारण गर्नेछौ लोकलहरी कार्यक्रम, 11 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि पनि यहाँहरूले हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ। अहिले प्रस्तुत गर्यौं सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब प्रस्तुत छ जीवन विज्ञान कार्यक्रम, यसपछि अध्यात्म सन्देश कार्यक्रम सुन्नुहुनेछ, सुन्दै गर्नुहोला रेडियो नेपाल।
1: हरिओम, जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: प्रश्न छ, कुनै पनि व्यक्तिसँग सङ्गत गर्यो, सुरुमा त मान्छे कस्तो छ चिन्दैन जान्दैन, अनुहार हेरेर मानिस चिनिँदो रहन्छ। जब सङ्गत गर्दै गयो अनि थाहा हुँदो रहेछ, सुरुमा अनुहार हेरेर मानिस राम्रो लाग्यो, सङ्गत गरियो यो मानिस ठिक छ यसले मेरो हित नै गर्छ जस्तो लागेको थियो, पछि गएर त्यसैले खाल्टोमा हालिदियो। के गर्ने त्यस्तो अवस्थामा मानिस कसरी चिन्ने? सुन्दर प्रश्न छ। मानिस चिन्ने त व्यवहारले नै हो, व्यवहार नगरिकन चिनिन्न। त्यसकारण सबैभन्दा पहिलो काम त अनुहारको भर नगर्ने। कोही व्यक्ति राम्रो देख्दैमा, बाहिरबाट आवरण ठिक देख्दैमा यो ठिक छ भनेर तुरुन्तै निर्णय नगर्ने, निर्णय गर्नको लागि अलिकति धैर्य गर्ने, कस्तो छ थोरै थोरै व्यवहार गरेर हेरौँ, उसले अरूसँग कस्तो व्यवहार गर्छ त्यसलाई पनि हेरौँ, उसको साथी म मात्रै त होइन अरू पनि छन्, अरू मानिससँग उसले गरेको व्यवहारलाई हेरेर हामी अनुमान गर्न सक्छौँ यो मान्छे कस्तो छ भनेर। त्यसपछिबाट मात्रै निर्णय गर्नुपर्छ, अरूसँगको व्यवहारलाई हेरेर मानिस कस्तो छ अनुमान गर्न सकिन्छ। त्यसपछि निर्णय गऱ्यौँ भने दुर्घटनाको सम्भावना धेरै कम रहन्छ। हेर्नुहोस् यो जगतमा मान्छे राम्रा नराम्रा सबै हुन्छन्, शक्ति सबै छ, यहाँ सकारात्मक नकारात्मक सबै शक्ति छ। यसैलाई त सत्सङ्ग भनियो नि, कुसङ्गमा नजाऊ भाइ, नराम्रो सङ्गतमा नलाग, राम्रो सङ्गतमा लाग। त्यसकारण त भनियो सङ्गतको छनौट गर्न जान्नुपर्छ। भनिन्छ एउटा आलुको बोरामा सबै आलु सद्धेछन्, एउटा आलु कुहिएको छ भने सबै बोराको आलु कुहिन्छ अरे। त्यसकारण कुसङ्ग ठुलो चाहिँदो रहन्छ, एउटा मात्रै कुसङ्गी मानिस पर्यो भने बिग्रिनलाई धेरै लामो समय लाग्दैन, किनभने नकारात्मक कुरामा हाम्रो पनि आकर्षण हुन्छ, राम्रो कुरामा त मन हतपत जाँदैन, नराम्रो छ भने झन् त्यतै जान्छ, मनको पनि त स्वभाव त्यस्तै छ। त्यसैले सङ्गत छनौट गर्नु बुद्धिमानी हुन्छ। नकारात्मक कुरा मनमा छिर्यो भने नि, नराम्रो फोहोरभित्र छिर्यो भने अत्यन्तै कठिनाई हुन्छ। बाहिर त घरमा फोहोर भयो भने पनि सफा गर्न सकिन्छ। कुनै चिनेको मान्छे आयो, आफूले सम्मान गर्ने आदर गर्ने मान्छे, जसलाई हामी अत्यन्तै आदर गर्छौँ, प्रेम गर्छौँ, जो मान्छे घरमा आउँदाखेरि हामी खुसी हुन्थ्यौँ, तर आयो फोहोर लिएर आयो। लुगामा पनि फोहोर छ, हात खुट्टामा पनि फोहोर छ, हात खुट्टा धोएको छैन, बाहिरको हिलो माटो सिधै लिएर आएर आज बैठकमा बस्यो, के गर्ने? आदरणीय मान्छे, आफूले माया गर्ने मान्छे, ऊ आउँदाखेरि आफू खुसी भइन्थ्यो, आफूले प्रेम गर्ने मान्छे, अब आयो हिलो लिएर के गर्ने? एक दिन त भइहाल्यो, चुप लाग्नुहुन्छ, अनि ऊ गइसकेपछि हिलो फेरि सफा गर्नुहुन्छ। जहाँ जहाँ फोहोर लागेको थियो सफा गर्नुभयो, फेरि जस्ताको तस्तै भयो, मिलाउनु भयो। अर्को दिन पनि आयो, त्यस्तै फोहोर लिएर आयो, पुरै हिलो धुलो खुट्टा, सिधा सिधा आएर फेरि बैठकमा बस्यो, सोफा फोहोर बनाइदियो, कार्पेट फोहोर बनायो। तपाईँ भन्न सक्नुहुन्छ यो बाहिर अलिकति खुट्टा चाहिँ धोएर आउनुहोस् फोहोरको? पहिला त केही बोल्नु भएको थिएन, पहिलो पटक, दोस्रो पटक खुट्टा धोएर आउनुहोस् उपदेश दिन थाल्नुभयो। जबकि आफूले उपदेश लिने चाहिँ मान्छे हो, आदरणीय मान्छे हो। त्यसपछि उसले भन्यो, ठिक छ, अर्को पटक म विचार गर्छु। तर तेस्रो पटक पनि आयो, फेरि उही धुलो, उही फोहोर लिएर आयो। त्यसपछि के भन्ने? भन्नु होला या नभन्नु पनि होला, के गर्नु, भनेर लाग्दो रहेछ, भन्ने होला। गयो, चौथो पटक पनि आयो, ढोकामा घन्टी दियो भने, तपाईँ ढोका खोल्नुहुन्न, अब तपाईँले थाहा पाइसक्नुभयो यसलाई भनेर केही लाग्दैन, अब यसले धुलो लिएर आएर फोहोर लिएर आएर कोठामा हाल्नेवाला छ। जतिसुकै आदरणीय होस्, जतिसुकै माया गर्ने मान्छे होस्, आफ्नो होस्, तर तपाईँले थाहा पाउनुभयो यो आदरणीय, मैले मान्नुपर्ने, प्रेम गर्ने भएर के गर्नु, धुलो लिएर आउँछ अनि फोहोर लिएर आएर बैठक फोहोर पार्छ। अब यसलाई भित्र ल्याउनुहुन्छ, तपाईँ ढोका बन्द गर्नुहुन्छ, ढोका खोल्नुहुन्न, कसैलाई भन्न लाउनुहुन्छ, उहाँ हुनुहुन्न अहिले, अर्को मान्छेले भनिदिन्छ घरको, अहिले हुनुहुन्न, तपाईँ जानुहोला, पछि भेट्न आउनुहोला, अहिले यहाँ ठुलो मान्छे कोही पनि छैन, कुनै न कुनै बहाना गराउनुहुन्छ, ढोका खोलेर भित्र आउनै दिनुहुन्न। तर पनि त्यो फोहोर लिएर आउने मान्छे त आइहाल्यो भने पनि सफा चाहिँ गर्न सकिन्छ, एउटा पनि धुलो नहोस् राम्रोसँग सफा गर्न हामी सक्छौँ। कार्पेटै भए पनि धुन सकिन्छ, धोएपछि जस्ताको तस्तै होला। तर हाम्रो मनभित्र कसैले फोहोर फालिदियो नि, त्यो सफा गर्न सकिन्न, कठिन हुन्छ। जति सफा गरे पनि, जति ध्यान गरे पनि, जतिसुकै विधि प्रयोग गरे पनि, कहीँ न कहीँ त्यो फोहोर किटाणुहरू मनमा बसेकै हुन्छ। मौका पर्यो कि फेरि त्यो प्रकट हुन्छ। मनमा कसैले शङ्का हालिदियो, कुनै पनि प्रकारका नकारात्मक कुराहरू, त यो गर्न सक्दैनस्, त कमजोर छस्, तेरो बुद्धि छैन, त गरिब होस्, तमा यो सामर्थ्य छैन भन्ने जस्ता कुराहरू हुन्, अथवा तेरो परिवारको यो मान्छे त अलि ठिक छैन नि, बाहिर जाँदा यसको चाला ठिक देखेन है, तेरो श्रीमानलाई अस्ति देखेको थिएँ मैले कसैसँग हिँडिरहेको, श्रीमान कसैसँग त हिँड्नै पर्यो, कुनै न कुनै मान्छे त सँगै हुन्छ नि यत्रो दुनियाँमा, अब कसैसँग हिँडेर देखेका थिएँ, अब हालिदियो शङ्काभित्र, अब अलिकति पाँच मिनट पनि ढिला भयो बेलुका भने मनमा शङ्का उत्पन्न हुन्छ, कहाँ गएको थियो। छोराछोरीको विषयमा त्यस्तै हुन्छ, श्रीमतीको विषयमा, श्रीमानको विषयमा, जहाँ पनि त्यस्तै हुन्छ। जब कसैले पनि त्यो शङ्काको फोहोर हालिदियो भित्र, यस्ता मान्छे धेरै छन्, नकारात्मकको कुरा भरिदिने मान्छे, फोहोरभित्र भरिदिने मानिसको कमी हुँदैन। जसरी फोहोर खुट्टाभित्र जाने मान्छेलाई ढोका बन्द गऱ्यौँ। त्यसै गरी नकारात्मकको कुरा गर्ने मान्छेलाई सदा सदा ढोका बन्द गर्नुपर्छ। तिम्रो कुरा म सुन्दिन, नराम्रो कुरा गर्छौ म सुन्दिन, कसैको पनि आलोचना म सुन्दिन। कसैको आलोचना गर्ने व्यक्ति यो मान्छे खराब छ, यो मान्छे दुष्ट छ, मलाई पनि बिगार्यो, यसरी अरूको कुरा गर्ने हुन्छन् नि कुरा काट्ने मान्छेहरू। यी कुरा काट्ने मानिसहरूबाट अत्यन्तै सतर्क हुनुपर्छ, यी फोहोरी हुन्। कुसङ भनेको यही हो, हामी कुसङ भनेको मदिरा खाने मान्छेहरू या कतै केही यस्तै सोच्छौँ, त्यस्तो होइन। कुसङ्गी भनेको अर्काको कुरा काटेर बस्ने र जहिले पनि नकारात्मक कुरा गर्ने, बिग्रेको, भत्किएको, नासिएको, दुर्गति भएको, यस्ता नराम्रा कुरा गर्ने मान्छे कुसङ्गी। जहिले पनि छान्द सत्सङ्गी छान्नुपर्छ। सत्सङ्गी भनेको जसले उत्साहको कुरा गर्छ, उमङ्गको कुरा गर्छ, जसले प्रगतिको कुरा गर्छ, सम्पन्नताको कुरा गर्छ। फलानु व्यक्तिले यसरी सम्पन्न बन्यो, हामी पनि गर्न सक्छौँ, हामी पनि गरौँ, एउटा उत्साह जगाउँछ। यस्ताको सङ्गत गर्नु यो सत्सङ्ग हो। यसले हौसला प्रदान गर्छ, भित्रबाट केही नयाँ गर्ने इच्छा उत्पन्न गराउँछ, भित्री इच्छालाई बलियो बनाउँछ। नराम्रो सोच राख्ने व्यक्तिहरू आलोचना मात्रै गर्ने, अरूमा मात्रै कमजोरी देख्ने, आफ्नो कमजोरी बिल्कुल कहिल्यै नदेख्ने, जहिले पनि अरूको कमजोरीको मात्रै कुरा गर्ने मान्छेहरू, यस्ता मान्छेहरूबाट टाढा रहनु बुद्धिमानी हुन्छ। नजिक गयो भने त्यसको असर आफूलाई पर्छ नै। विचार गर्ने र आफ्नो मूल नीति कहिल्यै नछोड्ने, जसले जेसुकै गरोस् सङ्गतको प्रभावमा नआउने, आफ्नो मूल नीतिको प्रभावमा बस्ने, मेरो हृदयले के भन्छ, मेरो अन्तस्करणले के भन्छ, त्यसमा ध्यान दिने, अरू मान्छेले के भन्छ ध्यान नदिने, यसबाट हामी बाहिरबाट आउने प्रभावबाट बच्न सक्छौँ। जहिले पनि आफ्नो नीतिमा रहनुपर्छ, आफ्नो नियममा रहनुपर्छ, आफ्नो आचरणमा रहनुपर्छ। कुनै प्रकारको सङ्गतले हामीलाई बिगार्न सक्दैन, आफू बच्नुपर्छ। के गर्ने, यो जगतमा त राम्रो नराम्रो सबै छ, पानी पर्छ, बर्खामा पानी पर्यो रोक्न सकिन्न, छाता ओढ्न सकिन्छ। त्यसै गरी सम्पूर्ण कुसङ्गबाट मुक्त हुन नसकेला तर त्यसको प्रभावलाई कम गर्न सकिन्छ। आफ्नो नीतिमा रहने, आफ्नो अनुशासनमा रहने र कुसङ्गीहरूलाई ढोका बन्द गर्ने, भित्र प्रवेश निषेध। त्यस कारणले हामीले पनि हाम्रो मस्तिष्कको सुरक्षा गर्नुपर्छ, घरको शरीरको मात्रै होइन। हाम्रो मस्तिष्कमा सबैभन्दा बढी अटाक हुन्छ, आक्रमण सबैभन्दा बढी मस्तिष्कमा हुन्छ। हरेकले नकारात्मकता फालेको फालै छ, जहाँबाट पनि नकारात्मक कुरा मात्रै आउँछ। हामी सतर्क हुनुपर्छ। र अर्को कुरा नकारात्मकताबाट बच्ने, एउटा कुरा त मैले भने, आफ्नो नीतिमा रहने, नियममा रहने, आफ्नो अनुशासनमा रहने एउटा। दोस्रो, नकारात्मक विचार गर्ने व्यक्तिहरू, नराम्रा व्यक्तिहरूलाई व्यवहारबाट चिन्ने, अरूसँग कस्तो व्यवहार गर्छन् त्यसबाट चिन्ने, र यो मान्छे गलत हो भनेपछि उसको सङ्गत कम गर्ने, उसलाई आफ्नो मनभित्र पस्न नदिने। र तेस्रो, सदा सदा नकारात्मकताबाट बच्ने उपाय भनेको कुनै पनि कुरालाई सकारात्मक रूपमा लिने, या जे हुन्छ यसको परिणाम अन्तिममा राम्रै हुन्छ। सकारात्मक रूपमा लिने सुरु गर्यो भने नि, जेलाई पनि तपाईँ सकारात्मक रूपमा लिन थाल्नुभयो भने नकारात्मक कुरा गर्ने व्यक्ति तपाईँको छेउमा पनि पर्दैन आफै, किनभने समले समलाई आकर्षित गर्छ। नराम्रो विचार राख्ने व्यक्तिहरू नराम्रो विचार राख्ने व्यक्तिहरूकै सङ्गमा जान्छन्। बाख्रा बाख्रासँग, भेडा भेडासँग, जो जस्तो छ उसले उसैको सङ्ग बनाउँछ। सकारात्मक विचार राख्नेहरूको सङ्ग छुट्टै बन्छ, त्यही सङ्गमा जान्छन्। त्यस कारण आफू हर हमेसा सकारात्मक भइरहेपछि नकारात्मक विचार राख्ने मान्छेहरू स्वतः टाढिन थाल्छन्। कुनै पनि कुरा नराम्रो हुँदैन, हरेक कुरा राम्रोको लागि आज नराम्रो पनि घटना भएको छ भने भोलिको राम्रोको लागि भएको हो। यो सकारात्मक भाव हर हमेसा मनमा राख्ने, यसले हाम्रो रक्षा गर्छ।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन विदा हुन्छु। हरि ओम।
0: झण्डु आयुर्वेद,
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01 45 30 4 18।

हरि का स्वरूप ऐसा गोविंद राधे, जाकी भावना हो जैसी वैसा दिखा दे। अनंत कोटि काम कमनीय पूर्णतम पुरुषोत्तम श्री हरि को स्वरूपबाट आफ्नो भावना अनुसार रस प्राप्त हुन्छ। उनको दिव्य स्वरूपको दर्शन लालसा सहित परम दयामय श्रीहरिमा कोटि कोटि वन्दना गर्दै कार्यक्रम अध्यात्म सन्देशको सत्सङ्गयुक्त कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत। श्रोताहरू, यस कार्यक्रममा हामी यहाँहरूलाई जगद्गुरु श्री कृपालुजी महाराजद्वारा प्रणीत वेद शास्त्र सम्मत सिद्धान्तमा आधारित पद कीर्तन अमृतवाणी एवं उहाँका प्रचारक स्वामी श्री हरिदासजीले विभिन्न स्थानहरूमा दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचन प्रसारण गर्छौँ। यस कार्यक्रमको मुख्य उद्देश्य यहाँहरूलाई सत्सङ्ग प्रदान गरी जीवको परम चरम लक्ष्य आनन्द प्राप्तिको मार्गतर्फ प्रेरित गर्नु हो। आनन्द स्वरूप भगवत चिन्तनद्वारा नै सो शाश्वत सुख आनन्द कन्द श्रीकृष्ण चन्द्रको प्राप्ति सम्भव छ। आउनुहोस् कार्यक्रम शुभारम्भ गरौँ कुनै आनन्ददायकको रूप माधुरीमा आधारित पद गायन। प्रस्तुत पद जगद्गुरु श्री कृपालुजी महाराजद्वारा रचित प्रेम रस मदिरा ग्रन्थ अन्तर्गत श्री कृष्ण माधुरीबाट लिएको हो। श्रोताहरू, यस काव्यका सम्पूर्ण पद ब्रजभाषामा रचिएका छन्।

0: प्रवचनको आजको श्रृङ्खला।
1: महापुरुषहरू पनि लोभी छन्, तर उनीहरू यो संसारको लागि होइन, भगवानको लागि, भगवानको नाम रूप लीला गुण धाम भगवानको रसको लागि लोभी छन्। लोभी उनीहरू पनि छन्, तर एरिया फरक छ। बस सब लोभी छन्,

तोरे लोभ हेर्नुहोस् सुतीक्ष्णजी महाराज महापुरुष ती लोभ गर्दैछन् महापुरुष भएर लोभ गर्दैछन् के लोभ गर्दैछन् हे सीताराम मेरा इष्ट देव रात दिन मेरो तिमीहरूको चरणमा मन लागिरहोस् त्यसको रस मलाई प्राप्त भइरहोस् यो लोभ गर्दैछन् संसारको धन सम्पत्तिको होइन त्यो लोभ लोभ त गर्नु नै पर्छ तर भगवत विषयको अहंकार पनि गर्छन् सब यो खालि एरिया फरक छ सब गर्छन् तेनुस लोभी चाहे धन को लोभ होस् चाहे पोस्ट को लोभ होस् लोभ छ सबमा सूक्ष्म रूपमा अनुकूलता आएपछि त्यो फेरि प्रकट हुन्छ विशाल रूपमा जस्तै एक बच्चा चकलेट खाऊ भन्छ चकलेट छैन घरमा देखा छैन उसले भने एकछिन कराउँछ त्यसपछि फेरि खेल्न थाल्छ तर चकलेट छ सिसाको दराजमा उसले भेटेको छैन तर सिसामा चकलेट देखिरहेछ भने मरे नि मान्दैन नपाएसम्म त्यो देखेर लडीबुडी गरिरहन्छ त्यो अनुकूल वातावरण भयो चकलेटको त त्यो जुन वासना छ बलवान भयो त्यसैले अवस्था आएपछि बलवान हुन्छ त हेर्नुहोस् यस्ता यस्ता लोभी छन् कि एक उदाहरण तपाईँहरूलाई दिउँ दृष्टान्त एक बनिया व्यापारी थिए केवल धन जान्दथे अरू केही जान्दैनथे धन जम्मा गर्नुपर्छ यही जान्दथे व्यापार थियो पसलमा बस्थे व्यापार गर्थे त एकपटक पत्रिका पढ्दै थिए त्यो पत्रिकामा एकदम हाइलाइट गरेर लेखिएको रहेछ कि अमुक दिनमा यो सूर्य ग्रहण लागेको बेलामा यदि कसैले गङ्गाजीको स्नान गर्यो भने बस जुन फल प्राप्त हुन्छ त्यसको कुनै सीमा छैन अनन्त लाभ प्राप्त हुन्छ पुण्य प्राप्त हुन्छ यो लेख्या रहेछ त उसले सोच्यो कि भाइ मरेपछि व्यक्ति स्वर्ग जान प्रयत्न गर्छन् पुण्यादिको लागि अनेक कार्य गर्छन् मैले त जीवनभर धनकै लागि काम गरेँ तर यहाँ बढिया मौका रहेछ पुण्य कमाउने किनकि केही दिन नपर्ने किनकि उसले खालि लिन जाने थियो दिन जाने थिएन नपर्ने खालि गङ्गाजीमा गएर नुहाए पुग्ने र त्यो दिन यति भयानक सूर्य ग्रहण कि गभर्मेन्टले नै बन्द दिया गरा रहेछ छुट्टी दिया रहेछ त सबले उद्योग वाणिज्य सङ्घ लगायत सबले यो पास गरेछन् कि त्यो दिन बजार बजार सब बन्द रहनेछ त बजार त बन्दै हुने भयो घाटा हुने त भएन यसै उसै खालि बस्ने हो अब पुण्य कमाउनलाई सेती कहाँ गएर नुहाए भइगयो ह त यो सोचेर उसले पनि सोचे फ्रीमा पुण्य कमाउने अवसर जुन हो यसलाई नचुकाउँ यो सोचेर उसले पनि प्लान बनायो कि म पनि जान्छु गङ्गा स्नान गर्न त त्यसको छाँटकाँट देखेर त्यो उहाँ भगवान् मुस्कुराए आँसु थियो भगवान्ले हेर कन्जुस लोभी त भगवान् जब हाँसे त लक्ष्मीजीले सोधिन् प्रभु किन हाँसेको भगवान्ले भने कि एक यस्तो कन्जुस व्यक्ति छ जसले जीवनभर दिन चाहे जानेन केवल लिन मात्र जान्यो तर पुण्य कमाउनको निमित्त पुण्य लिनलाई केही नदिकन यसले यस्तो प्लान गर्दैछ त लक्ष्मीजीले भनिन् अरे प्रभु त्यस्तो होला र केही न केही त दियो होला इत्यादि आफ्नो प्रकारले भनिन् त त्यहाँ गप्पै गपमा ठट्टा गर्दा गर्दै लट्टा पर्यो भगवान् र लक्ष्मीजीको बिचमा त कतिसम्म कुन हदसम्म लोभी छ त्यो व्यापारी म प्रमाणित गरौँ भगवान्ले झोकले भने गर्नुहोस् लक्ष्मीजीले पनि भने त ठिक उहाँ बाजी पर्यो यता व्यापारी जुन एन मौकामा गए रामघाटमा सेतीको

ये जो पुरेत बन रहा थे पंडित जी, ये और कोई थे अनंत स्वयं भगवान थे। तब भगवान त्या उपस्थित भर उलाय भने कि के दान दिन ऊपर से तब फल प्राप्ति हुन्छ। बनियाल पीर पर हे भगवान कहाँ बड़ा आइप गई, मैले पढ़दा त त्यहाँ पुरेत पंडित कुकुर थे ना, काहे केवल स्नान गरे लाभ हुन्छ। त उले तुरंत भने ए पंडित जी कसले भनेको म यहाँ नौना ला भनेर, म त पानी चिसो रहेछ कि तातो रहेछ भने यसो गोडा हाले मात्र हो, नौनी वर्नी भएन। खुरक्क बाहिर निस्क्यो, भएको लुगा लगायो, कानमा गम्छा हाले हिँडे ऊ त केही दिए दिए कसले स्नान गरिरहन्छ, मैले त फ्रीमा पाइन्छु पुण्य भनेर पाएको। तर सोच्यो मन मनै पुण्य पाउने अरे यो पनि छ लालसा। उसले सोच्यो यो राम घाटमा नहुँदाखेरिमा पो यहाँ पण्डितहरू छन्, म अलि पर गएर एकान्त ठाउँमा नहुन्छु जहाँ मान्छे छैन, जानु आए पनि गङ्गाजी गङ्गाजी नै हो। यो सोचेर ऊ किनार किनार अलि तल पुग्यो, हेरे दायाँ बायाँ किलोमिटरसम्म कोही छैनन्, एकान्त छ। त फेरि त्यहाँ नहुने विचार गरेर जब कपडा खोलेर पानीमा पस्यो, भगवान त्यही निक्ले। ए जजमान पख पख पहिला संकल्प गर नि, कहाँबाट आए पण्डित जी फेरि। त उसले भने कि होइन म नहुने ला होइन, अघि रामघाटमा पानी चिसो थियो यहाँ कस्तो रहेछ भनेर फेरि यहाँ पनि जात्न आएको, नहुने होइन भन्न थाल। भगवान्ले भने किन झुट बोल्छौ तिमी, यहाँ सस्तोमा पुण्य कमाउन आहौ मलाई थाहा छ, हेर म पनि तिमीलाई पछ्याएर यत्रो किलोमिटरदेखि आएँ, आजको दिनमा के नै आउँछ र 100 रुपियाँ देऊ, म पढिदिन्छु सङ्कल्प, स्नान गर पुण्य कमाऊ। बोले 100 रुपियाँ तयार भए। भगवान्ले भने अब भागे भूतको लङ्गौटी सही, चलो 100 नदे 50 त दे। उसले भने 50 पनि दिन्न। भगवान्ले भने 10 रुपियाँ त दे आइहाली हुन्छ। अह त केही लागेन, दिनै तयार छैन। त भगवान्ले भने भाइ 1 रुपियाँ त दे, आजकल 1 रुपियाँले के आउँछ। त त्यसले विचार गरे 1 रुपियाँ, 1 रुपियाँमा यत्रो धेरै पुण्य पाइन्छ भने ठिक छ, तर त्यो 1 रुपियाँ पनि नदिनलाई सोच्नु पर्ला, अहिले चाहिँ सङ्कल्प पढाइहाल्नु पर्यो। त उसले भने कि हेर म 1 रुपियाँ दिन त तयार छु, तर तर के यस्तो छ कि व्यापारमा लागेको पैसा म निकाल्न सक्ने स्थितिमा छैन, व्यापारमै लाउन पर्छ। तर मेरो खेती छ बैदामतिर, त्यहाँ धान फल्छ, त धान फलेपछि मङ्सिरमा धान आउँछ, मङ्सिरमै बेच्यो भने नि लाभ हुँदैन, माघे सङ्क्रान्तितिर बेचेर फेरि म त्यति बेला दिन्छु 1 रुपियाँ, मन्जुर छ भने पढ सङ्कल्प। बल्ल तयार भयो भगवान्ले भने चलो सही, भाइहाल्ने के गर्नु। त त्यो माघे सङ्क्रान्तिमा 1 रुपियाँ दिने भाकामा भगवान्ले सङ्कल्प पढिदिए, पण्डित रूपी भगवान्ले पण्डितको स्वरूपमा थिए पढिदिए। त उसले नुहाए ओऱ्यो स्नान गर्यो हिँड्यो। उसले सोच्यो आजको युगमा 1 रुपियाँको लागि यत्रो महिनापछि कुवाउला लिनला, खतम, मैले स्नान गरिहालेँ आफ्नो काम बनाएँ, त्यही हिसाबले मस्त रह्यो। तर भगवान् पनि पक्का ढिट, माघे सङ्क्रान्तिको दिनमा टक्कै पुगे महेन्द्र पुलमा त्यसको पसला, ए जजमान भन्दै चिन्यौ सेतीमान भाते सूर्य ग्रहणमा, म त्यही हुँ सङ्कल्प पण्डित पण्डितजी, मेरो दक्षिणा लिन आएको 1 रुपियाँ। दङ पर्यो व्यापारी, पण्डित पुरेत परे नत्र जाने थिए, 1 रुपियाँलाई पनि यसरी आउँछन् म महिनाउँदेखि। उसले भने आउनुहोस् आउनुहोस् आउनुहोस् बस्नुहोस्, म तपाईँलाई सम्झिँदै थिएँ, ठिक्क पारेर राखेको छ भित्रमा लिएर आउँछु है। त्यही बसायो भित्र पस्यो, भित्र पस्यो त उसकी श्रीमती ऊ पनि पक्का बनियो। उसलाई गएर सम्झायो, हेर सूर्य ग्रहण लागे बेला सङ्कल्प पढ्दै थियो एउटा पण्डित, 1 रुपियाँ लिन के आउला भनेर त्यति बेला पढाए, त्यो त आयो लिनलाई, तर दिने विचार त छैन, त के गर्ने त।

0: बुढा यसो गर कि बाहिर गएर छाती पिटी पिटी रुन थाल। किन रुनु? यो भन्नु कि मेरा बुढा मरे भन्नु। भित्र हटाटा गएर मरे यो बताइदिनु। जब मान्छे मरिसकेपछि त एक रुपियाँलाई के कुरिरहन्छ त्यो पण्डितजी गइहाल्छ। यो सम्झायो भगवान्। भगवान् रूपी पण्डितलाई बताउनलाई तिनले बनियाजीले त श्रीमती पनि बनिया गएर रुन थाली छाती पिटी पिटी। के भयो लौ न मेरा पति मरे यो भयो त्यो वा तमाम छाती पिटे। त भगवान् दङ परे। एक रुपियाँको लागि व्यक्ति मर्छ? यो त भगवान्ले सोच्या भन्दा नि बढी भयो। त भगवान्ले भने ए मरे जजमान चलो अब मरिहाले त घाट लगेपछि जाउँला अरूले के भन्लान्। यत्तिकै हिँड्दा भगवान् बसे। त बुढी गई भित्र ए बुढा ती पण्डित त जाने नामै लिँदैनन् घाट लगेपछि जाने भन्छन् के गर्ने हो। त बुढाले पनि हल्ला खल्ला मचा बाहिर गएर हल्ला खल्ला मचाए टोल छिमेक नातेदार सब आए। जब आए मर्यो भनेपछि खटवट बनाए खटमा बाँध्न थाल्यो। अब यता पण्डित रूपी भगवान् जमेर बसेका छन् कि मसान घाट लिएर नगइकन म जाँदै जान्न यहाँबाट। ठिक त छोरो ल्याएर भन्यो पिताजी ती त जाने नामै लिँदैन पण्डितजी अब के गरौँ खट पनि तयार लगेर बाँध मलाई के गर्नु अब लिएर हिँड्नु। लगे बाँध बुध पारे खटमा राखे लिएर हिँडे। जब लिएर हिँडे त भगवान्ले भने पण्डित रूपी भगवान्ले अब जजमान मर्या छ यत्तिकै जानु ठिक होइन मसान घाट पुर्याएरै जान्छु पछि लागे। त लास बोकेर लाँदा लाँदै छोरोले काँध दिने चलन छ। त छोरोले काँध समात्यो काँधमा यहाँ बोकेर कानमा खुसुक्क भन्यो लास बनेर सुतेका पितालाई होइन ए पिताजी त्यो पण्डित त यहीँ पनि आउँदैछन् त। लिएर गए घाटमा पुगाएर राखिसकेपछि पनि पण्डितजी गएनन्। अब यहाँसम्म घाटसम्म त आइहाले चितामा नचढाइ के जानु। अब चिता उता बन्न थाल्यो सब चितामाथि पनि राखे। अब आगो लाउने कसरी? त फेरि यसो घुम्छन् दागबत्ती लिएर लासलाई। त्यति बेला खुसुक्क कानमा भने ए बा ती पण्डित त गएन नि के गर्ने हो अब लाइदे आगो। झोकले बोलेछ ओके। त भगवान् स्वयं पानी पानी भए हे भगवान् के गर्नु। त भगवान्ले कानमा गएर भन्दे कि चाह तेरो एक रुपियाँ छोडिदिए। त जुरक्क उठ्यो यो लोभ। कसैको धनमा होला कसैको पोस्टमा होला कसैको अन्य चिजमा होला तर छ यो लोभ। यो सब दावा नल अन्तर्गत पर्दछ भगवान्ले सम्झाए। भगवान् गौराङ्ग महाप्रभु महाप्रभुले सम्झाए। त हेर्नुहोस् यो काम क्रोध लोभ मोह अहंकार रूपी दावानल अग्नि यदि समन हुँदै गइरहेको छैन भने हाम्रो कीर्तन गर्नु बेकार छ।
1: भर्खरै सुन्नुभयो स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचन। प्रेम रूप लीला एवं वेणु अर्थात् मुरली माधुरी थप चार गुणले सम्पन्न पूर्णतम पुरुषोत्तम भगवान श्री कृष्ण 64 कलाले पूर्ण हुनुहुन्छ। उनैको वेणु माधुरी सम्बन्धी पद श्रवण गरौँ अनुराधा पौडवालको आवाजमा। यस पदमा बाल रूपी श्री कृष्ण आफ्नो मुरली हरायो भन्दै ब्रजका गोपिनी एवं आफ्नी आमा यशोदाजीलाई सोध्दैछन्।